0: श्रीमत् सद्गुरु भगवान की।
1: भर्खरै श्रवण गर्नुभयो स्वामी श्री हरिदासजीले दिनुभएको प्रवचन। यस प्रवचनको अर्को भाग भोलिको कार्यक्रममा अवश्य सुन्नुहोला। आदरणीय श्रोताहरू, अपूर्ण ज्ञान हानिकारक हुने हुनाले नै हामी यहाँहरू समक्ष पुरा पुरा प्रवचन सुन्नको लागि अनुरोध गर्ने गर्छौँ। जो जीवात्मामाथि गुरुदेवको कृपा हुन्छ, भगवान स्वयं त्यो जीवात्मामाथि पुनः कृपा दृष्टि गर्छन्। यसको लागि जीवले छुट्टै भगवानसँग कृपाको लागि याचना गरिरहनु पर्दैन। आदरणीय श्रोताहरू, यो अनमोल वचनका साथै कार्यक्रमको समय सकिने लागेको छ। कार्यक्रमलाई अझ सुन्दर बनाउन यहाँहरूको सुझावको अपेक्षा राख्दै हाम्रो ठेगाना हो कार्यक्रम अध्यात्म सन्देश, श्यामा श्यामधाम ठिमी हनुमन्ते पुल भक्तपुर। इमेल ठेगाना info@ssdham.org। हस्त श्रोतावृन्द, भोलि पुनः भेट्ने बाचा गर्दै कार्यक्रमबाट बिदा चाहन्छु। जय

0: भाउजू दर्शन
1: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
0: हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
2: नमस्ते भाउजू।
1: नमस्ते, आउनु न भित्रै।
2: हुन्छ भाउजू।
0: अनि दादा त अफिस गइसक्नु भयो होला है?
1: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
0: हस् हस् भाउजू।
3: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
0: हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
0: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँहरूले सुन्नुहुनेछ नेपालीमा समाचार। अब सुन्नुहोस् संस्कृतमा समाचार।

यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले जेठ 15 गते शुक्रबार संसदमा प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो भएको भेटमा बजेटका सम्बन्धमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो काठमाडौँ र नयाँ दिल्ली स्थित युरोपेली संघ यू तथा सदस्य राष्ट्रका राजदूत तथा काठमाडौँ स्थित अन्य मुलुकका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा प्रधानमन्त्री शाहले अहिलेको आवश्यकता र आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गरिरहेको बताउनु भयो। भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै सम्पन्न निर्वाचन परिणामले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट तथा निर्णायक जनादेश दिएको बताउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। नेपालको नीति स्पष्ट, स्थिर र अनुमान योग्य हुने सुनिश्चित गर्दै प्रधानमन्त्री शाहले लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण र राजनैतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनु भयो। छलफलका क्रममा प्रधानमन्त्री शाहले जनताका लागि नयाँ अवसर सिर्जना गर्न सरकार विश्व बजारबाट लाभान्वित हुन चाहेको वृहत लगानी आकर्षित गर्न गर्ने प्रक्रियाहरूलाई थप सहज बनाउँदै नवप्रवर्तनलाई प्रोत्साहन र दिगो विकास हासिल गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ। नेपालले सन्तुलित एवं व्यवहारिक परराष्ट्र नीतिको अवलम्बनलाई निरन्तरता दिने स्पष्ट पार्दै प्रधानमन्त्री शाहले नेपालका सबै विकास साझेदार र मित्र राष्ट्रहरूप्रति आभार प्रकट गर्नुभयो। भेटमा काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपियन युनियनका राजदूतहरू तथा काठमाडौँस्थित अन्य राजदूतहरूले शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गरेको भन्दै नेपालको प्रशंसा गर्नुभएको थियो। साथै उहाँहरूले सुशासन, आर्थिक विकास र समृद्धिको म्यान्डेटसहित नयाँ सरकारको नेतृत्वमा पुग्नुभएकोमा प्रधानमन्त्री शाहलाई बधाई दिनुभएको थियो। प्रतिनिधि सभाको हिजोको बैठकमा पर्यटन विधेयक 2082 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले पर्यटन विधेयक 2082 विचार गरियोस् भन्ने प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत प्रस्तावमाथि सैद्धान्तिक छलफलमा सहभागी सांसदहरूले पर्यटन क्षेत्रको दिगो विकासका लागि नयाँ पर्यटकीय गन्तव्यको खोजी गर्नुपर्ने, पर्यटन व्यवसायलाई जनताको जीवनशैलीसँग जोड्नुपर्ने, वातावरण संरक्षण र सांस्कृतिक हस्तान्तरणलाई सँगसँगै लैजानुपर्ने लगायतका विषयमा सुझाव दिनुभएको थियो। यसअघि प्रतिनिधि सभाको हिजोको बैठकमा प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नहरूको जवाब दिनुपर्ने र संसदप्रति उत्तरदायी बन्नुपर्ने भन्दै बैठक अवरोध गरेका थिए। प्रतिपक्षी दलहरूको अवरोधका बीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले पर्यटन विधेयक 2082 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। यसअघि प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले भूगोल क्षेत्र अनुसार गर्मी, वर्षा र पहिरोका कारण प्रभावित हुने नागरिकहरूको उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। बैठकमा सांसदहरूले तराई क्षेत्रमा गर्मीयाम सुरु भएसँगै दैनिक जनजीवन कष्टकर बनेकाले 24 घण्टा विद्युत आपूर्ति अनिवार्य गर्न र वर्षाका कारण विभिन्न क्षेत्रका विस्थापित नागरिकलाई तत्काल उद्धार, राहत तथा पुनस्थापना गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइन मार्फत बयान बकपत्र गराउन सकिने आदेश गरेको छ। न्यायाधीश द्वय हरि फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले सूचना प्रविधिको प्रयोगले भौगोलिक सिमानालाई संकुचित गरिरहेको अवस्थामा न्याय सम्पादनको सहजताका लागि विदेशबाट अनलाइन बयान बकपत्र गर्न सकिने आदेश गरेको हो। अदालतले विदेशमा रहेका नेपालीलाई दूतावास वा कूटनीतिक निकायमा उपस्थित भई नेपालमा चलिरहेको मुद्दामा बयान र बकपत्र गर्न पाउने सुविधा दिनुपर्ने ठहर गर्दै उक्त आदेश गरेको हो। सरकारले संघीय निजामती सेवा विधेयकको मसौदा चालु संसदको अधिवेशनमै पेश गर्न संघीय संसदमा दर्ता गर्ने तयारी गरेको छ। चालु संसदको अधिवेशनमै विधेयकको मस्य
मस्यौदा पेश गर्ने गरी अहिले मस्यौदामाथि सम्बन्धित निकायबाट राय लिने काम भइरहेको छ। विभिन्न व्यक्तिबाट आएका 10,000 सुझाव समावेश गरी भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अर्थ मन्त्रालयको राय लिएको छ। अब कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको राय लिने, त्यसपछि लोकसेवा आयोगको परामर्श लिएपछि मस्यौदा मन्त्री परिषद हुँदै संसदमा पेश गर्ने तयारी भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीले संसदको चालु अधिवेशन विधेयकको मस्यौदा दर्ता गर्ने गरी तयारी भइरहेको बताउनु भएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले विदेशमा रहेका नेपालीलाई मोफा मित्र मोबाइल एप मार्फत कन्सुलर सेवा लिन आग्रह गर्नुभएको छ। कन्सुलर सेवा विभागले हिजो आयोजना गरेको मोफा मित्र मोबाइल एप शुभारम्भ कार्यक्रममा उहाँले सार्वजनिक सेवालाई थप सहज र नागरिक मैत्री बनाउन एप प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। मोफाभित्र सबै 77 जिल्ला प्रशासन कार्यालय, विदेश स्थित सबै कूटनीतिक नियोगमा पनि पुगिसकेको छ। आगामी आर्थिक वर्षमा यो सेवा सबै स्थानीय तहमा लैजाने कार्यक्रम रहेको पनि मन्त्री खनालले बताउनु भयो। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार एवं संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलका संयोजक असीम शाहले सरकार निजी क्षेत्र मैत्री नीति लिई अघि बढिरहेकाले व्यवसायीहरूलाई निर्धक्क भएर व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा कार्यदलले उद्योग, वाणिज्य तथा निजी क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूसँग संविधान संशोधनका विषयमा हिजो सुझाव लिने क्रममा संयोजक शाहले निजी क्षेत्रसँग सहकारी नगरी देशको आर्थिक विकास सम्भव छैन भन्नेमा सरकार जानकार रहेको बताउनुभयो। सरकारले कुनै पनि व्यवसायलाई लक्षित गरेर धर पकड नगरेको दावी गर्दै उहाँले गम्भीर आपराधिक गतिविधि र राज्यलाई क्षति पुर्याउने कार्यमा संलग्नहरूमाथि मात्रै कानुनी कारवाही भइरहेको उल्लेख गर्नुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले मन्त्रालय माताहतका संचार संस्थाहरूको वार्षिक लेखा परीक्षण चाँडै सम्पन्न गर्न तथा लामो समयदेखि उठ्न बाँकी बक्यौता रकम असुली प्रक्रियालाई तीव्रता दिन निर्देशन दिनुभएको छ। हिजो ती संस्थाका प्रमुखहरूसँग मन्त्रालयमा भएको छलफलका क्रममा संचार मन्त्री तिमिल सिन्हाले वर्षौंदेखि थाँतिरहेका लेखा परीक्षण तथा बक्यौता व्यवस्थापनलाई प्राथमिकतामा राख्न निर्देशन दिनुभएको हो। संचार मन्त्री तिमिल सिन्हाले ती संस्थाहरूको उठ्न बाँकी रकम असुलीका लागि स्पष्ट कार्ययोजना बनाउन, आवश्यक परे कानुनी प्रक्रिया अघि बढाउन र नियमित अनुगमन गर्न पनि निर्देशन दिनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सर्पदंशबाट बस्न आग्रह गरेको छ। गर्मी बढेसँगै सर्प दुलोबाट बाहिर निस्कने र मानिसलाई टोक्ने भएकाले सर्पदंशबाट बस्न मन्त्रालयले आग्रह गरेको हो। सुकराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डाक्टर अनुप वास्तोलाले गर्मी बढेसँगै अस्पतालमा सर्पदंशका बिरामी बढी आउने गरेको बताउनुभयो। उहाँले काभ्रे, धादिङ, तनहुँ, रामेछाप, दोलखा लगायत जिल्लाबाट सर्पदंशका बिरामी धेरै आउने गरेको उल्लेख गर्नुभयो। सिन्धुलीको इलाका प्रहरी कार्यालय खुरकोटको हिरासत कक्षमा थुनुवाको मृत्यु भएको घटनामा प्रहरी उपरीक्षकदेखि प्रहरी जवानसम्म 10 कारवाही सिफारिस भएको छ। सिन्धुलीको सुनकोसी गाउँपालिका 3 जुम्ली डाँडा बस्ने 23 श्रीकृष्ण विकको हिरासतमा मृत्यु भएको घटनाको छानबिन गर्न गठित प्रहरी नायब महानिरीक्षक दिनेश कुमार आचार्य नेतृत्वको छानबिन समितिले कारवाहीको सिफारिस गरेको हो। समितिले 1 सचेत, 2 ध्यानाकर्षण, 5 चेतावनीसहित जिम्मेवारीबाट अलग, 1 नसियत र 1 ग्रेड घटुवा गर्न सिफारिस गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। रोल्पाको थवाङमा हावाहुरीले ढलेको रुखले च्यापिएर 2 मृत्यु भएको छ। मृत्यु हुनेमा थवाङ गाउँपालिका 2 हेलोवाङकी 60 रुजु झाँक्री र सोही ठाउँकी 50 मनबुझी झाँक्री रहेको रोल्पा प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिनुभयो। उहाँका अनुसार रुजुको घटनास्थलमै र मनबुझीको उपचारका लागि पोखरा लैजाने क्रममा मृत्यु भएको थियो। उहाँहरू 2 हिजो बेलुकी हावाहुरीसहितको पानी पर्दा बाटो माथिबाट 29 रुख ढलेपछि उनीहरू च्यापिएका थिए। नेपाल प्रहरीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाउने भन्दै सर्वसाधारणबाट रकम ठगी गरेको अभियोगमा 7 पक्राउ गरी सार्वजनिक गरेको छ। 2,40,00,000 भन्दा बढी असुली गरी सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान
कार्यालयका प्रवक्ता प्रहरी परीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो। र बैतडीको मेलौली क्षेत्रमा हिजो साँझ अधिक असिना परेको छ। जिल्लाको मेलौली नगरपालिका क्षेत्रमा भारी असिना परेपछि बाली नालीमा ठूलो क्षति पुगेको मेलौली नगरपालिकाका नगर प्रमुख भीम चन्दले जानकारी दिनुभयो। छ बजेको समाचार यहीँ सकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।

नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2083 साल जेठ महिनाको 13 गते बुधबार, अधिक ज्येष्ठ शुक्ल पक्ष एकादशी तिथि, तदनुसार मे 27 तारिक सन् 2026, नेपाल सम्बत 1146। राजदूतसँग प्रधानमन्त्री, स्थिरता र नीतिगत निरन्तरतामा प्रतिबद्धता शीर्षकमा गोर्खापत्रले मुख्य खबर बनाएको छ। कार्यक्रमको सुरुवातमा यसै प्रसंगलाई लिँदैछौ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको सुशासन र अर्थतन्त्रको समावेशी वृद्धिका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको प्रष्ट पार्नु भएको छ। काठमाडौँ र दिल्ली स्थित युरोपेली संघ ईयू तथा ईयू सदस्य राष्ट्र एवं काठमाडौँ स्थित विभिन्न देशका राजदूतसँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो भएको संयुक्त भेटवार्तामा उहाँले नवप्रवर्तनलाई प्रोत्साहन र दिगो विकास हासिल गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको हो। प्रधानमन्त्री शाहले सरकार राजनैतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको जानकारी दिनुभयो। उहाँले नेपालमा 2082 फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन परिणामले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट एवं निर्णायक जनादेश दिएको र नयाँ सरकार गठनपछि पनि नीतिगत विषयलाई निरन्तरता दिइने प्रष्ट पार्नु भएको छ। उहाँले भन्नुभयो, नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु होइन, नीति निर्देशन स्पष्ट, स्थिर र अनुमान योग्य हुने सुनिश्चित गर्दै हामी लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न पूर्ण प्रतिबद्ध छौं। नयाँ अवसर सिर्जना गर्ने उपशीर्षकमा गोर्खापत्र लेख्छ, प्रधानमन्त्री शाहले जनताका लागि नयाँ अवसर सिर्जना गर्न सरकार विश्व बजारबाट लाभान्वित हुन चाहेकाले वृहत लगानी आकर्षित गर्ने प्रक्रिया थप सहज बनाउने पनि बताउनुभयो। उहाँले वास्तविक र नेपाली नागरिकको दैनिक जीवनस्तर देखिने गरी उकास्न आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले वर्तमान क्षणको अत्यावश्यक र आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गरिरहेको बताउनुभयो। उहाँले नेपालले सन्तुलित एवं व्यावहारिक परराष्ट्र नीति अवलम्बन गर्ने कार्यलाई निरन्तरता दिने स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, हाम्रा छिमेकी विकास साझेदार र मित्र राष्ट्रसँगको सम्बन्ध आपसी सम्मान, सार्वभौम समानता र साझा वृद्धिका सिद्धान्तद्वारा निर्देशित छ। मित्र राष्ट्रप्रति उहाँले आभार व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले नेपालको विकास र समृद्धिका लागि निरन्तर सद्भाव र सहयोग पुर्याउँदै आएको बताउँदै नेपालका सबै विकास साझेदार र मित्र राष्ट्रप्रति आभार व्यक्त गर्नुभयो। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार भेटवार्तामा प्रधानमन्त्री शाहले व्यापार, लगानी, हरित ऊर्जा, जलवायु पर्यटन तथा अन्य प्रमुख क्षेत्रमा सहकार्य गर्न र त्यसलाई अझ सुदृढ बनाउन नेपाल लागिरहेको स्पष्ट पार्नुभयो। प्रधानमन्त्रीले विश्वका विभिन्न भूभागमा द्वन्द्वले निरन्तर प्रभाव पारिरहेका बेला सर्वसाधारण नागरिकले नै सबैभन्दा बढी पीडा भोग्नु परेकाले शान्ति कायम गर्न सैन्य मुठभेडभन्दा संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानूनले प्राथमिकता पाउनुपर्ने बताउनुभयो। राजदूत संग प्रधानमन्त्री, स्थिरता र नीतिगत निरन्तरतामा प्रतिबद्धता, गोर्खापत्रको मुख्य समाचार हो यो। तीन सातापछि रासोपाको प्रथम महाधिवेशन, सभापतिमा लामिछाने दोहोरिने, अन्य पदाधिकारीमा पनि सहमतिको प्रयास, कान्तिपुरको मुख्य खबर रहेको छ। रासोपाले चितवनमा आगामी 7-9 असारमा हुने पहिलो महाधिवेशनबाट सभापतिमा रवि लामिछानेलाई नै दोहोर्याउने भएको छ। पार्टी सभापतिमा लामिछानेको विकल्प नभएको रासोपाका नेताहरूले सार्वजनिक रूपमा नै बताउँदै आएका छन्। रासोपाले पार्टी स्थापनाको 4 वर्षमा पहिलो महाधिवेशन गर्न लागेको हो। असार
2079 लामिछानेको नेतृत्वमा स्थापित रासोपाले 5 महिनामै भएको प्रतिनिधि सभा निर्वाचनमा 20 सिट जितेको थियो। यस्तै 5 महिनापछि भएको उपनिर्वाचनबाट 1 सिट थपेको थियो। गत 21 फागुनको प्रतिनिधि सभा निर्वाचनमा झण्डै 2/3 सिट 182 जितेको रासोपाले अहिले सरकारको नेतृत्व गरिरहेको छ। आसन्न महाधिवेशनमा पार्टीको मूल नेतृत्व परिवर्तन हुने संकेत नरहेको महामन्त्री कविन्द्र बुर्ला कोटीले बताउनुभयो। पार्टी सभापति रवि लामिछाने हुनुहुन्छ। सरकारको नेतृत्व पार्टीका वरिष्ठ नेता र संसदीय दलका नेता बालेन्द्र शाहले गरिराख्नु भएको छ। यो सन्तुलन मिलाएरै पार्टी अघि बढ्छ, उहाँले भन्नुभयो। रासोपा संसदीय दलका उपनेता गणेश पराजुलीले पनि पार्टी एकताबद्ध भएर अगाडि बढिरहेको जनाउँदै पार्टी नेतृत्व लामिछानेले नै गर्ने बताउनुभयो। 3 सातापछि रासोपाको प्रथम महाधिवेशन सभापतिमा लामिछाने दोहोरिने, अन्य पदाधिकारीमा पनि सहमतिको प्रयास, कान्तिपुरले मुख्य समाचार छापेको छ। सामाजिक सुरक्षा भत्तामाथि महालेखाको प्रश्नै प्रश्न अन्नपूर्णको मुख्य खबर हो यो। विपन्न र असहाय नागरिकका लागि सामाजिक सुरक्षा भत्ता ठूलो सहारा हो, तर हुँदा खाने र हुने खानेलाई समान भत्ता वितरण हुँदा राज्य कोषमाथि ठूलो भार थोपारिँदै गएको छ। वर्षेनी भत्ता लाभदायकको संख्या ह्वात्तै बढ्दा यसको दिगोपना र स्रोत व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। अर्कोतिर एउटै व्यक्तिले दोहोरो सुविधा लिने, स्थानीय तहमा हुने अनियमितता र वितरण प्रणालीका अप्ठ्याराले सामाजिक सुरक्षा भत्ता लिन दुर्गम र विपन्न नागरिकले शास्ति भोगिरहेका छन्। वर्षेनी थपिँदै सेवाग्राही उपशीर्षकमा अन्नपूर्ण लेख्छ। आर्थिक वर्ष 2079-80 1,08,37 करोड सामाजिक सुरक्षा वितरण गरिएको थियो। त्यस्तै सरकारी कोषबाट आर्थिक वर्ष 2080-81 1,08,82 करोड सामाजिक सुरक्षा भत्ता खर्च भएको थियो। 2081-82 लाभग्राही बढेर 38,06,634 पुगे। उनीहरूका लागि 1,14,32 करोड सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो। सरकारी तथ्याङ्क अनुसार नै सामाजिक सुरक्षा खर्च वर्षेनी बढ्दै गएको छ। त्यसै कारण यसको दिगोपना एवं स्रोत व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको महालेखा प्रतिवेदनमा उल्लेख छ। महालेखाका अनुसार सामाजिक सुरक्षा भत्ताका लाभग्राहीको संख्या र सरकारी खर्च दुवै तीव्र रूपमा बढ्दै गएको देखिएको छ। सामाजिक सुरक्षा भत्तामाथि महालेखाको प्रश्नै प्रश्न अन्नपूर्णले मुख्य समाचार छापेको छ। भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण गरेका 100 भन्दा धेरैको घर जग्गा जफत गरिँदै नयाँ पत्रिकाले मुख्य समाचार छापेको छ। नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी अन्तर्राष्ट्रिय निगरानी सूची ग्रे लिस्टबाट हटाउन दबाव बढेपछि सरकारले भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणका मुद्दाको फैसला कार्यान्वयनमा सक्रियता देखाउन थालेको छ। कसुरजन्य सम्पत्तिको व्यवस्थापनका लागि 5 वर्ष अघि गृह मन्त्रालय अन्तर्गत स्थापना गरिएको विभागले अब फैसला कार्यान्वयनलाई प्राथमिकतामा राख्दै सम्बन्धित मुद्दाको विस्तृत अध्ययन सुरु गरेको छ। विभागले सर्वोच्च अदालत र विशेष अदालतबाट फैसला भएका कुल 2,797 मुद्दाको नजिर तथा आदेश झिकाएर अध्ययन थालेको जनाएको छ। सरकारले कसको गर्दैछ सम्पत्ति जफत उपशीर्षकमा नयाँ पत्रिका लेख्छ। भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पूर्व इन्जिनियर मेघु प्रसाद जैसवालको बारामा रहेको घर जग्गा जफत हुँदैछ। 20 चैत्र 2079 सर्वोच्च अदालतले
उनलाई 3 महिना कैद सजाय र 91,74,519.40 रुपियाँ बराबरको सम्पत्ति जफत गर्ने फैसला सुनाएको थियो। फैसलामा 12 रहेको उनको घर जग्गा जफत गर्नुपर्ने उल्लेख गरिएको छ। अहिले उक्त फैसलाको कार्यान्वयनका लागि सम्बन्धित निकायले आवश्यक प्रक्रिया अघि बढाएको जनाइएको छ।

निजामती सेवा विधेयक मस्यौदा संसदमा लैजाने तयारी, गोर्खापत्रको अग्रपृष्ठको खबर हो यो। सरकारले संघीय निजामती सेवा विधेयकको मस्यौदा चालु संसदको अधिवेशनमै पेश गर्न संघीय संसदमा दर्ता गर्ने तयारी गरेको छ। चालु संसदको अधिवेशनमै विधेयकको मस्यौदा पेश गर्ने गरी अहिले मस्यौदामाथि सम्बन्धित निकायबाट राय लिने काम भइरहेको छ। विभिन्न व्यक्तिबाट आएका 10,000 सुझाव समावेश गरी भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अर्थ मन्त्रालयको राय लिइसकेको छ। निजामती सेवा विधेयक मस्यौदा संसदमा लैजाने तयारी, गोर्खापत्रको अग्र पृष्ठको खबर हो यो। सातामा दुई दिन बिदा, सेवाग्राही समस्यामा पुनर्विचार गर्न सदनबाटै माग, नागरिकले अग्रपृष्ठमा समाचार छापेको छ। सरकारले गत चैत्रमा साताको दुई दिन सार्वजनिक बिदा दिने घोषणा गरेसँगै अत्यावश्यक उपचार सेवा प्रदान गर्दै आएका देशभरिका सरकारी अस्पतालमा आइतबार सेवा बन्द हुँदै आएका छन्। आधारभूतदेखि केन्द्रीय तथा विशिष्ट अस्पतालहरूमा आइतबार सेवा बन्द हुँदा बिरामी मर्कामा परेका छन्। देशैभरिबाट रेफर भई बिरामी आउने वीर अस्पताल, शिक्षण अस्पताल महाराजगंज, प्रसूति गृह, राष्ट्रीय ट्रमा सेन्टर, भक्तपुर क्यान्सर अस्पताल लगायतमा आइतबार सेवा बन्द गरिएको छ। निजी अस्पतालहरूले भने आइतबार सेवा दिँदै आएका छन्। दैनिक धेरै बिरामी आउने धुलीखेल अस्पताल, हेम्स, मेडिसिटी, नर्भिक, बीएनबी लगायत सबैजसो निजी अस्पतालले आइतबार उपचार सेवा रोकेका छैनन्। सातामा दुई दिन बिदा दिने निर्णयले सेवाग्राही मर्कामा परेका छन्। यसअघि सातामा दुई दिन बिदा प्रयोगमा आए पनि सफल नभएपछि बिदा एक दिन नै कायम गरिएको थियो। नेपाल जस्तो सार्वजनिक बिदाहरू धेरै भएको देशमा सातामा दुई दिन बिदा अव्यवहारिक भएको विज्ञहरूको भनाइ छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलका अनुसार केही सहकारी संस्थाबाट सातामा दुई दिन बिदा दिने निर्णय फिर्ता लिई आइतबार कार्यालय खुला राख्ने व्यवस्था मिलाइदिन भन्दै मन्त्रालयमा निवेदन परेको छ। सातामा दुई दिन बिदा समस्यामा सेवाग्राही पुनर्विचार गर्न सदनबाटै माग, नागरिकको अग्रपृष्ठको खबर हो यो। धानको ब्याड राख्ने बेला किसानलाई मलकै चिन्ता, कान्तिपुरको अर्थ पृष्ठको खबर हो यो। बाँकेको नरेनापुर पाँचकी महाराजा यादव पाँच कठा खेतको उत्पादनले परिवारका लागि वर्ष दिनको अन्न पुर्याएर नुन तेलको जोहो पनि गर्नुहुन्छ। श्रीमान तीन छोरी र एक छोरा भएको उहाँको परिवार खेतीपातीमै निर्भर छ। घर खर्च, बालबालिकाको पढाइ र दैनिक आवश्यकता पुरा गर्न यही खेतको भर भएको उहाँले सुनाउनुभयो। दुई वर्ष अघि नरेनापुर क्षेत्रमा लामो समय सुक्खा पर्यो, सिँचाइ सुविधा नहुँदा अधिकांश धान बाली सुक्यो। त्यति बेला उत्पादन नभएपछि घर व्यवहार चलाउन लिएको ऋण चुक्ता गर्न अहिले पनि सङ्घर्ष गरिरहेको उहाँले बताउनुभयो। खानकै लागि त जसोतसो पुग्यो, बालबच्चाको पढाइ र खर्च जुटाउन कठिन भयो। मल बिउ राम्रोसँग हालेर बेलामा सिँचाइ गर्न पाएन, उब्जनी राम्रो भएर हाम्रो घर चल्ने हो, उहाँले भन्नुभयो। यो वर्ष रोपाईँको सिजन नजिकिँदा यादवलाई खडेरीको मात्रै डर छैन, मलको जोहो गर्ने तनाव पनि छ। धानको ब्याड राख्ने बेला किसानलाई मलकै चिन्ता, कान्तिपुरको अर्थ पृष्ठको समाचार हो यो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।

0: स्थापित गर्न *14*15 *2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। कृषि क्षेत्रका तीन नयाँ कार्यक्रम अलपत्र, कारोबारको मुख्य खबर हो यो। तत्कालीन अर्थमन्त्री विष्णु प्रसाद पौडेलले चालु आर्थिक वर्ष 2082-83 लागि बजेट ल्याउँदा कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै दर्जनौ नयाँ कार्यक्रम घोषणा गर्नुभएको थियो। आर्थिक वर्ष सकिन डेढ महिना बाँकी हुँदा बजेट घोषणा भएका कार्यक्रम मध्ये तीनवटा कार्यक्रम सुरु हुनै सकेका छैनन्। कृषि वन तथा पर्यावरण मन्त्रालयका एक अधिकारीका अनुसार चालु बजेटले उच्च प्राथमिकतामा राखेका प्राङ्गारिक कृषि प्रवर्धन कार्यक्रम, साना सिंचाइ पूर्वाधार विकास कार्यक्रम र मासु निर्यातका लागि पाडापाडी उत्पादन कार्यक्रम सुरु नै नभएर अलपत्र परेका हुन्। प्राङ्गारिक कृषि प्रवर्धन कार्यक्रम र मासु निर्यातका लागि पाडापाडी उत्पादन गर्ने कार्यक्रम कार्यान्वयन गर्ने प्रष्ट आधार नहुँदा अन्यल उत्पन्न भएर सुरुवात हुन नसकेको ती अधिकारीले जानकारी दिनुभयो। कृषि क्षेत्रका तीन नयाँ कार्यक्रम अलपत्र, कारोबारको मुख्य समाचार हो यो। नोभा आइसक्रिममाथि प्रश्न, गुणस्तरहीन उत्पादन बजारमै, उपभोक्तालाई सतर्क रहन आग्रह, नेपाल समाचार पत्रको अग्रपृष्ठको समाचार हो यो। बजारमा बिक्री भइरहेको नोभा ब्रान्डको आइसक्रिमको गुणस्तरमाथि गम्भीर प्रश्न उठेपछि सरकारवाला निकायले उपभोक्तालाई सतर्क रहन आग्रह गरेका छन्। सरकारी प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उक्त आइसक्रिममा मानव स्वास्थ्यका लागि हानिकारक जीवाणुको मात्रा मापदण्ड भन्दा बढी भेटिएको भन्दै बजारबाट तत्काल फिर्ता लिन निर्देशन दिइएको हो। नोभा आइसक्रिममाथि प्रश्न, गुणस्तरहीन उत्पादन बजारमै, उपभोक्तालाई सतर्क रहन आग्रह, नेपाल समाचार पत्रले अग्र पृष्ठमा खबर छापेको छ। छोरीले पाउने सुविधा गोदाममा थन्कियो, गोर्खापत्रले भित्री पृष्ठमा समाचार छापेको छ। मधेस प्रदेश सरकारद्वारा छात्रा शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले साइकल वितरण गर्ने कार्यक्रम अलपत्र अवस्थामा छ। छात्राको शिक्षामा सुधार गर्ने उद्देश्यले सुरु गरिएको मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ अभियान अन्तर्गतको छात्राले पाउने साइकल गोदाममा थन्किएको छ। कार्यक्रम अन्तर्गत खरिद गरिएका 5,500 भन्दा बढी साइकल विगत 5 वर्षदेखि गोदाममै थन्किएका छन्। प्रयोगविहीन अवस्थामा रहेका ती साइकलमा खिया लाग्न थालेको छ भने अधिकांशका टायरको हावा समेत फुस्किएको छ। छोरीले पाउने सुविधा गोदाममा थन्कियो, गोर्खापत्रको भित्री पृष्ठको समाचार हो यो। थारू समुदायको बढघर विधेयक पेश, गोर्खापत्रले भित्री पृष्ठमा खबर बनाएको छ। लुम्बिनी प्रदेश सभाको 8 अधिवेशन अन्तर्गत हिजो बसेको 7 बैठकमा आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रममाथि औपचारिक छलफल सुरु भएको छ। प्रदेश प्रमुखबाट प्रस्तुत नीति तथा कार्यक्रममाथि धन्यवाद प्रस्ताव सर्वसम्मतिले पारित भएपछि सभाले छलफल प्रक्रिया अघि बढाएको हो। बैठकमा लुम्बिनी प्रदेश सभा नियमावली 2079 नियम 39 उपनियम 1 बमोजिम मुख्यमन्त्री चेत नारायण आचार्यले वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो। यसैबीच नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रदेश सभा सदस्य अजन कुमार केसी, नीलम पासवान, भण्डारीलाल अहिर, भगवती अधिकारी, मीना कुमारी श्रेष्ठ तथा विष्णु प्रसाद पन्थीले आफ्ना धारणा राख्नुभयो। उहाँहरूले प्रदेश सरकारको नीति तथा कार्यक्रमका विभिन्न पक्ष, विकास प्राथमिकता, कृषि पर्यटन सुशासन, शिक्षा स्वास्थ्य तथा पूर्वाधारसँग सम्बन्धित विषयमा धारणा राख्नुभएको हो। प्रदेश सभा बैठक, थारू समुदायको बढघर विधेयक पेश, गोर्खापत्रले भित्री पृष्ठमा समाचार बनाएको छ। इबोला भाइरस संक्रमण जोखिम कति नजिक, अन्नपूर्णको अग्रपृष्ठको खबर हो यो। कङ्गोको इटुरी प्रान्तमा इबोला प्रकोप फैलिएपछि नेपालमा पनि हुन सक्ने सम्भावित संक्रमणप्रति सतर्कता अपनाइएको छ। संयुक्त राष्ट्र संघीय शान्ति मिशन अन्तर्गत नेपाली सेना इटुरी प्रान्तका 3 स्थानमा खटिएका छन्। नेपाली सेनाका प्रवक्ता समेत रहेका ब्रिगेडियर जनरल राजाराम बस्नेतका अनुसार इटुरी प्रान्तको राजधानी बुनिया लगायतका तीन स्थानमा 970 जनाभन्दा बढी नेपाली सेना खटिएका छन्। कुनै कारणवश कङ्गोबाट स्वदेश फर्किएका आफ्ना शान्ति सेनालाई 21 दिनसम्म अनिवार्य आइसोलेसनमा राख्ने निर्णय गरिएको प्रवक्ता बस्नेतले जानकारी दिनुभयो। इबोला भाइरस संक्रमण जोखिम कति नजिक, अन्नपूर्णको अग्रपृष्ठको समाचार हो यो। र नेपालको विजयी सुरुवात शीर्षकमा अन्नपूर्णले समाचार छापेको छ। दक्षिण एसियाली फुटबल महासङ्घ साफ महिला च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ। भारतको गोवामा सोमबारबाट सुरु भएको च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा जित निकाल्दै नेपालले विजयी सुरुवात गरेको हो। गोवा स्थित जवाहरलाल नेहरू स्टेडियममा सोमबार भएको निकै प्रतिस्पर्धात्मक खेलमा भुटानलाई 1-0 गोलले पराजित गर्दै नेपालले सुखद सुरुवात गरेको हो। नेपाललाई साँघुरो जित दिलाउन डिफेन्डर गीता राणाले पहिलो हाफमा गरेको गोल निकै नै निर्णायक बन्न पुगेको थियो। गीताले खेलको 32 मिनटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्। उनले प्रहार गरेको बल क्लियर गर्ने क्रममा भुटानी खेलाडीलाई लाग्दै गोल भएको थियो। त्यसपछि दुवै टोलीले गोलका लागि प्रयास गरे पनि सफल हुन सकेनन्। यही खेलबाट अनिता लम्जेलले राष्ट्रिय टोलीमा डेब्यु गरेकी छन्। जितसँगै नेपाल सेमी फाइनल नजिक पुगेको छ। आगामी आइतबार हुने आफ्नो दोस्रो खेलमा श्रीलङ्कासँग बराबरी गरे मात्र पनि नेपालले अन्तिम चारमा स्थान बनाउनेछ। नेपालको विजयी सुरुवात अन्नपूर्णको खबर हो यो। पत्र पत्रिकाले छापेका यिनै प्रसङ्गसँगै कार्यक्रम अखबारबाट बिदा हुन्छौँ। प्रविधिमा राजु थापालाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
1: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
0: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
1: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
0: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
1: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
0: सेवा सुचारू गर्नका लागि *14# डायल गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: नमस्कार, अन्तर सम्वादबाट सन्तोष रेग्मी। यस वर्ष वर्षायाममा कम पानी पर्ने अनुमान गरिएको छ, जसले कृषि उत्पादन प्रभावित हुने देखिएको छ। सामान्य समयमा पनि आन्तरिक खपत धान्न ठूलो परिमाणमा खाद्यान्न भारत तथा तेस्रो मुलुकबाट आयात गर्नुपर्ने अवस्था छ। त्यसमाथि उत्पादन कम भए कसरी पूर्ति गर्ने भन्ने चिन्ता थपिएको छ। किसानले खेतीको समयमा आवश्यक मात्रामा रासायनिक मल पाउन सकिरहेका छन्। यसपालि त्यसको व्यवस्थापन कसरी हुन्छ? यी लगायतका कृषिका विभिन्न पाटोमा कुराकानी गर्नेछौ कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं कृषि तथा आपूर्ति महाशाखाका प्रमुख डाक्टर रामकृष्ण श्रेष्ठ हामीसँग प्रत्यक्ष सम्पर्कमा जोडिनु भएको छ। डाक्टर साहब, हजुर, स्वागत छ यहाँलाई। अब पहिलो त हामी आफूलाई आवश्यक पर्ने आन्तरिक खपत पनि आयात गरेर धान्नुपर्ने अवस्थामा छौँ। त्यसमाथि यसपालि पानी कम पर्छ वर्षायाममा भनिएको छ, जसले पक्कै पनि हाम्रो उत्पादनमा प्रभाव पार्छ नै। सरकारले कसरी सोचेको छ यो विषयलाई?
4: यहाँले भन्नुभएको जस्तै अहिले अहिलेसम्मको यो जुन यो मौसम पूर्वानुमान भएको छ, त्यसले चाहिँ यो आगामी यो धान सिजनमा चाहिँ पानी कम हुने, पानी पर्ने, कम पर्ने चाहिँ देखाएका छ यो पूर्वानुमानले चाहिँ। त्यो सन्दर्भमा चाहिँ नेपाल सरकारले पनि अब छलफलहरू सुरु गरेको छ, तयारीहरू सुरु गरेको छ। केही दिन अगाडि चाहिँ हामीहरूको यो एउटा समीक्षा र यो हाम्रो विकास समस्या समाधान समिति भन्ने हुन्छ मन्त्रालय स्तरीयको, त्यसमा हाम्रो सबै मन्त्रालय अन्तर्गतका निकायका सरकारवालाहरू सम्बन्धित व्यक्तिहरू हुनुहुन्छ, त्यहाँ पनि हामीले छलफल गऱ्यौँ र एउटा हिजो पनि छलफल भएको थियो मन्त्रालयमा एउटा टिम बनेर अहिले तत्कालको लागि चाहिँ हामीले प्राविधिक हिसाबले र व्यवस्थापकीय हिसाबले के गर्न सक्छौँ भन्ने बारेमा चाहिँ एउटा टिमले काम गरेर छिटै नै त्यस्तो निष्कर्षको आधारमा स्थानीय तह, प्रदेश, सङ्घका इकाइहरू र सबैको सहकार्यमा चाहिँ यो टेक्निकल कुराहरू जस्तो उदाहरणको लागि अब यो कम पानी भए पनि हुने सुक्खा सहन सक्ने हामीसँग जातहरू छ, ती जातहरू भनेको के हो, त्यसको खेती कसरी गर्न सकिन्छ भन्ने कुराहरू नभएका होइन नि त, त्यसलाई अलिक व्यापक रूपमा प्रचार प्रसार गर्ने कुरा एउटा रह्यो। अर्को वैकल्पिक बालीहरू पनि छन् हेर्नुहोस्, अब म स्वयंको कुरा गर्नुहुन्छ भने केही वर्षहरू भयो यो जलवायु परिवर्तनको असर बढ्दै जाँदाखेरि चाहिँ मैले 10 वर्षै अगाडि जस्तो लाग्थ्यो भन्ने गरेका थिएँ, कुनै दिन यस्तो आउन सक्छ अब हामीले धान खेतमा चाहिँ कोदो खेती गर्नुपर्ने हुनसक्छ भन्ने गर्थेँ म, अहिले ठ्याक्कै त्यही अवस्थामा छौँ जस्तो लाग्छ। अर्को एउटा चाहिँ यसोसँग सम्बन्धित भएर चाहिँ हामीले कोदोको बिउ राख्ने पनि किसानलाई अनुरोध गर्न सक्छौँ सम्भवतः, त्यो अब टेक्निकल टिमले विस्तृत अध्ययन गरेपछि आउँछ। किनभन्दा अब धानको बिउ राखेर अब पानी पर्यो भने चाहिँ अब रोपाइ गर्न भयो, नभए थोरै क्षेत्रमा कोदोको बिउ राख्दाखेरि पनि धान यदि खेती नै गर्न सक्ने अवस्था भएन भदौसम्म, साउन भदौसम्म भने पनि कोदो खेती गर्न सकिन्छ। किनभने हामी सबैलाई थाहा छ तराई हाम्रो खाद्य भण्डार र विगतमा चाहिँ तराई मधेसमा पनि प्रशस्त मात्रामा कोदो फाद्रो खेती हुने हो, अहिले पनि धेरै ठाउँहरूमा कोदोको खेती अब महत्त्व लगाएको जिल्लामा त अब यो सिधै रोपाइको जस्तो गरेर पनि गरिन्छ, अरू अलिकति चाँडी जस्तो भागमा अहिले पनि कोदो खेती गरिन्छ। त्यस कारणले यो विकल्पहरू छन्। त्यो बाहेक किसानलाई राहत दिनको लागि के गर्न सकिन्छ, बिउको उपलब्धता, प्रविधिकोमा पहुँच लगायतका कुराहरूमा र अनि फोरकास्ट खासमा मौसमको यो पूर्वानुमान र यो हामी जुन साप्ताहिक रूपमा यो मौसम बुलेटिन जारी गर्छौँ त्यसको पहुँच बढाउने लगायतका कुराहरूमा छलफल भइराखेका छौँ। यो छिटै नै हामी एउटा निष्कर्षमा पुगेर छौँ किसान समस्या र सरकारहरू, प्रदेश स्थानीय सरकारहरू समक्ष यो लिएर जानेछौँ।
3: अब बिउ राख्ने समय त भइसक्यो होइन, अब यो यहाँहरूले जुन बनाएको समिति छ अथवा कार्यदल छ, यसले अब सम्भावनाहरू उपायहरू खोजी गर्दै गर्दा किसानहरूले बिउ राखिसकेका हुनेछन् अनि पानी परेन भने त त्यसले प्रभाव पार्नेछ। अलिकति ढिलो भयो कि यो यो छलफलका लागि अथवा उपयुक्त समय नै हो अहिले?
4: होइन, यस्तो भयो, अब यो धानको बिउ राख्ने आफ्नो स्वाभाविक छ, यसपालि किसानहरू अलिक बिजिएको पनि छ, हामीले मौसम बुलेटिन मार्फत भनिएका पनि छौँ अलिअलि, यसपालि अब यहाँले पनि महसुस गर्नुभयो होला, अरू सुनि श्रोताहरूलाई पनि महसुस छ होला, अब पछिल्लो समय चाहिँ यो मनसुन यो पानी पर्ने यो तापमान बढिएको छ अनि अलिक मनसुन सुरु हुन्छ त्यस पछाडि चाहिँ फेरि लामो ग्याप पनि फेरि पर्ने र अहिले मनसुन पछिल्लो केही वर्षहरूको अध्ययनले के देखाएको छ भन्दा नेपालमा मनसुन करिब 2 हप्ता चाहिँ पछाडि सरेको थियो जस्तो छ। त्यस कारणले आफ्नो साउन हामी त उसै करिब भर्यो पहिलो हप्ता सक्ने अब धान रोप्ने खालको अवस्था छ। त्यस कारणले अब यो बिउ राख्दैखेरि पनि हामीले अलिकति विभिन्न समयलाई टार्गेट गरेर नि धान लगाउने समयलाई टार्गेट गरेर नि अब गर्नुपर्ने हुन्छ, एउटा कतिपयले गर्नुहुन्छ भन्ने लाग्छ, एउटा के भयो हेर्नुहोस् हामी। र दोस्रो भनेको हामीले अहिले मैले भनेको पहिलोको कुरा गर्दाखेरि चाहिँ त्यो ढिलो भएको छैन भन्ने हामीहरूको अनुमान हो, किन भन्दा भदौको पहिलाको चाहिँ हामी पुर्सौँ धानलाई होइन, खास गरी तराई मधेसको क्षेत्रहरूमा त्यो हिसाबले चाहिँ ठिकै छ कि भन्ने हो हामीहरू चाहिँ। अब
3: भनेको चाहिँ अब धान यदि खेती हुन सक्ने अवस्था भएन अथवा बिउ लगाए पनि त्यो रोप्न सक्ने अवस्था भएन भने भदौको दोस्रो साताबाट कोदो लगाउन सक्ने अवस्था हुन्छ कि के हुन्छ त्यसको?
4: हुन्छ, अब सादीमा कोदो लगाउने समय हाम्रो तराईदेखि पहाडसम्म अलग अलग छ हेर्नु छैन, अब जेठदेखि नै लगाउन सुरु नै गरिन्छ, यो भदौसम्म पनि लगाइन्छ, त्यो हिसाबले त्यो सम्भव छ, प्राविधिक रूपमा सम्भव छ भन्ने।
3: अनि यो सुक्खा सहने धानका जुन भन्नुभयो यहाँहरूले होइन, तररा लगायत विभिन्न यहाँहरूले चाहिँ साप्ताहिक बुलेटिनमा पनि यो जारी गर्ने गर्नुहुन्छ, यो गर्नुहोला भनेर, तर त्यो आम तहमा पुग्न सकेको छ कि छैन किसान तहमा? र त्यसको
4: त्यो फेरि अर्को
3: हजुर
4: अर्को यहाँ एक कुरा
3: हजुर हजुर, जस्तो अब यो सुक्खा सहने धानहरू छ नि, अब यो यो सुक्खा सहने धानहरूका बारेमा यसको बिउको चाहिँ उपलब्धताको कुरा या धानको प्रचारको कुरा यी यावत कुराहरू चाहिँ किसान तहसम्म पुग्न सकेको छ कि छैन, कसरी त्यो पुर्याउन सकिन्छ?
4: यस्तो छ कि त्यो नपुगेको भन्ने होइन होइन, तर अब बुझ्नु के पर्यो भन्दाखेरि हामी तीन तहको सरकारको सरकारमा छौँ अहिले, अब तीन तहको सरकारको अब समन्वय राम्रो हुँदाखेरि चाहिँ त्यो जे प्रविधि छ जे चाप छ त्यो किसानकोमा छिटो पुग्ने हो। अहिले सङ्घीय सरकारले खास अनुसन्धानमा बढी छ, अब प्रसारमा किसान संरक्षण जुटेमा चाहिँ संविधानले नै हाम्रो स्थानीय तह र प्रदेश सरकारलाई भनेको छ, त्यो हिसाबले कहीँ कतै चाहिँ अब अलिकति ढिलो हुने प्रविधि किसानकोमा पुग्नलाई भन्ने चाहिँ छ, त्यसलाई सम्बोधन गर्नको लागि पनि हाम्रो कृषि अनुसन्धान प्रसार र शिक्षा भन्छौँ हामी, यो तिनवटाको समन्वयका लागि हाम्रो केही समूहहरू चाहिँ छन्। तथापि अहिले ठ्याक्कै अब स्थानीय स्तरमा चाहिँ यस्तो संयन्त्रहरू त्यति दह्रो भइसक्न सकेका छैन, त्यो समस्यालाई सम्बोधन गर्नको लागि हामीले विभिन्न उपायहरू गरे, हामी जस्तै हाम्रो कृषि अनुसन्धान परिषद आफैले चाहिँ कृषकहरूको तालिम गर्ने, त्यस पछाडि गएर कृषकहरूकोमा पुग्नको लागि हामीसँग चाहिँ

0: भने यो खालको अवस्था चाहिँ एकदमै अत्यावश्यक छ। अब स्थानीय तहले कतिपय स्थानीय तहले कृषिमा राम्रो काम पनि गर्नुभएको छ, तर अब धेरै स्थानीय तहको हेर्दाखेरि चाहिँ कृषिको प्राथमिकता यो दीर्घकालीन रूपमा होइन एउटा नीति योजना सहित र दिगो कृषिको बारेमा चाहिँ त्यति धेरै चाहिँ प्रयास गरेको देखिँदैन। यो एकदमै चिन्ताजनक अवस्था हो। त्यस कारणले अहिले यहाँले भन्नुभएको स्पेसिफिक कुरा गर्दाखेरि चाहिँ हामीसँग धानको जस्तै सुक्खा सिरिज छ, हामी धान सुक्खा 1, 2, 3, 4, 5 छ, त्यो मात्रै होइन हामीसँग दुवान सहन सक्ने जातहरू पनि छ, सुक्खा सहन र दुवान सहन दुवै सहन सक्ने जातहरू छ, बहुगुणी 1, बहुगुणी 2 भन्ने हामी अनि हाम्रो दुवान सहन सक्ने सबुवान सेराङ सगवान भन्ने यी थुप्रै जातहरू छन्। यसको चाहिँ अब त्यो अहिले मैले भनेको जस्तै किसानबाट किसानकोमा जाने अनि किसानले लगाएर अनि किसानले मन पराएर फेरि बिउको माग भएर अनि यो बिउ प्रणालीमा आउने यो जुन एकदमै महत्त्वपूर्ण चक्र छ नि, त्यो चक्र चाहिँ जति डह्रो हुनुपर्ने है त्यति डह्रो हुन सकेका चाहिँ छैन। र खास गरी यो संहिता लागु भएपछि हामी 3 तहमा बाँडियौँ, 3 तहमा बाँडिएपछि त्यो संयन्त्र चाहिँ अलिक कमजोर भएको हो कि भन्ने जस्तो चाहिँ छ अवस्था।
1: हजुर, अब यो यसपालि चाहिँ भनौँ न यो सम्भावनाको जुन यहाँहरूले खोजी गरिरहनु भएको छ, अब त्यसलाई चाहिँ नै कार्यान्वयन गर्ने सन्दर्भमा चाहिँ 3 तहका बिचमा समन्वयको जुन अन्य हिसाबले चाहिँ समस्या देखिएको छ त्यो चाहिँ कसरी जोड्ने त? अब
0: यो फेरि आजको छलफलको विषय भन्दाखेरि धेरै ठुलो विषय बृहत विषय हो, मलाई बताउँ होइन त्यसको पनि उपायहरू छन् नभएको होइन। मलाई सोध्नुहुन्छ भने हामीसँग चाहिँ सङ्घ प्रदेश र स्थानीय तह अथवा अन्तर सरकार सम्बन्ध र सहकार्य ऐन छ, त्यो ऐनको नियमावली बन्ने क्रममा छ, त्यो नियमावली बन्ने क्रममा चाहिँ 3 तहको सरकारको यो लिङ्केजलाई अथवा सम्बन्धलाई सुदृढ गर्नको लागि एउटा कानुनी संरचना आवश्यक हुन्छ भनेर हामीले भनिराखेका छौँ। संहिताले के भनिदियो भन्दाखेरि 3 तहको सरकारको अलग अलग एकल अधिकार र यो के भन्छ कन्करेन्ट राइट अथवा साझा अधिकार दियो। अब कृषि हेर्नु साझा अधिकारको सूचीमा पनि छ, प्रदेश स्थानीय तहको एकल अधिकारको सूचीमा पनि छ। यसमा अलिकति कन्फ्युजन चाहिँ पहिलेदेखि रहेको छ, त्यस कारणले कार्य विस्तृतिकरण नेपाल सरकारले पहिला तयार गरेको हो, त्यो कम्प्लिट भएर दोस्रोचोटिको कार्य विस्तृतिकरण त्यो बाहिर आइसकेको त छैन, त त्यसमा केही सुधारहरू भएको छ होला। अहिले हामीले मन्त्रालय आफैले चाहिँ अहिले हामीले कृषि विकास समितिको चाहिँ हामीले अहिले यो परिमार्जन गर्दैछौँ, यो परिमार्जन गर्ने क्रममा नि हामीले 3 तहको सरकारको कृषि सम्बद्ध एउटा गतिविधि स्तरमा चाहिँ के हो, सङ्घले के गर्ने, प्रदेशले के गर्ने, स्थानीयले के गर्ने भनेर छुट्याउनेवाला छौँ। अहिले यो अलिकति नीतिगत कुरा र 3 तहको सरकारको भनौँ न अब नेतृत्व तहमा छलफल हुनुपर्ने कुरा हो। त्यही सन्दर्भमा यहाँलाई बताउँ, हामीलाई चाहिँ हामी चाहिँ यो त्यो अघि मैले भनेको ऐन अन्तर्गतै एउटा चाहिँ विषयगत समिति भन्ने छ, जसमा चाहिँ जस्तो उदाहरणको लागि कृषि को विषयगत समिति छ, जसमा हाम्रो कृषिको सङ्घीय मन्त्रीज्यूले त्यसको अध्यक्षता गर्नुहुन्छ, प्रदेशका कृषि सम्बद्ध मन्त्रीज्यू त्यसको सदस्य हुनुहुन्छ, सचिवज्यूहरू त्यसको आमन्त्रित सदस्य हुनुहुन्छ हो, त्यो फोरममा पनि हामी छलफल गरेका हुन्छौँ यी विषयहरू कसरी हामीले समन्वय सहकारी सुधार गर्न सक्छौँ भनेर। र त्यो एउटा प्लेटफर्म एकदमै राम्रो पनि भएको छ, अहिले प्रदेशले के गरिराखेको छ, प्रदेशको आवश्यकता के छ, समस्या के छ सङ्घलाई थाहा हुन्छ, सङ्घले कसरी काम गरिराखेको छ भने प्रदेश हामी स्थानीय तहको पनि त्यहाँ प्रतिनिधि बोलाउँछौँ, यो त्यो के भन्छ कम्पोजिसनमै त्यो स्थानीय तहको पनि प्रतिनिधि हुने व्यवस्था छ, त्यसरी काम त भएका छन् हेर्नुहोस् नभएको होइन। अब आगामी दिनमा यो अझै सुधार गरेर जानुपर्ने आवश्यकता पनि छ, सुधार हुने जाला भन्ने अपेक्षा पनि गर्न सकिन्छ।
1: अब अर्को विषयमा लागौँ, किसानले खेतीको समयमा आवश्यक मात्रामा रासायनिक मल पाउन सकेका छैनन्। अब हुन त यसपालि अलिक पानी कम पर्यो भने त्यसको आवश्यकता पनि अलि विगतभन्दा कम होला, तर त्यो चाहिँ सधैँ भनौँ न हरेक वर्ष चाहिँ त्यो विषय समस्याका रूपमा रहने, समस्या समाधान चाहिँ जुन दिशामा जुन गतिमा जसरी हुनुपर्ने त्यो हुन नसक्ने अवस्था विद्यमान छ। यसपालि यहाँहरूले होइन हामी समयमै त्यसलाई चाहिँ वितरणको प्रक्रिया अगाडि बढाउँछौँ भन्नुभएको छ, अझै वैज्ञानिक आधारमै बढाउँछौँ भन्नुभएको छ, त्यो भने के हो?
0: पहिलो कुरो त यो मलको जुन यहाँले भन्नुभयो नि बर्सिने समस्या, अब यसको त एउटा महत्त्वपूर्ण पाटो के छ भन्दाखेरि मलको उपयोग मलको माग अत्यधिक मात्रामा बढ्दै गएको छ। पहिलो कुरो यो हेर्नुहोस् होइन, साबिकमा पहिला विगतमा मलै प्रयोग हुँदैन्थ्यो, अब यो नेपालमा करिब आजभन्दा करिब भन्नुहोस् न यो 70+ इयर्स वर्ष भयो नेपालमा, 1950-55 नेपालमा मल आउन थालेको हो। अब यसको माग र उपयोग एकदमै धेरै बढ्दै छ, बढेको छ। अब यो एउटा उत्पादन वृद्धिको लागि आवश्यक पनि हो, तर चिन्ताको विषय के छ भन्दाखेरि हामी मलमा अत्यधिक निर्भर भएका छौँ। मल हामी एक त मलमा मात्रै निर्भर भयौँ।

0: मलमा पनि हामी युरिया डिएपी पोटास मध्ये युरिया मात्रै हालिदिनु भयो भने जसले गर्दाखेरि चिन्ताको विषय भनेको हाम्रो माटो खराब हुँदैछ, माटो खत्तमै हुँदैछ, यो चाहिँ सबभन्दा चिन्ताको विषय रेडियो सुन्ने श्रोताहरूले चाहिँ यो विषय चाहिँ मलाई गर्नुहुन्न म एकदमै अनुरोध गर्छु। त्यसको लागि हामीले चाहिँ नीति कार्यक्रमहरू धेरै वर्षदेखि गरेका छौँ, यो वर्ष पनि गरेका छौँ, अर्को वर्ष पनि गरेका छौँ, त्यो कुरामा म आउँला। जहाँसम्म रह्यो रसायनिक मलकै कुरो यहाँलाई बताउँ, त्यो अहिले पनि मैले भनेको जस्तै वार्षिक रूपमा त्यो प्रत्येक वर्ष माग बढ्दै बढ्दै बढ्दै जानु भयो हामीले कम्तीमा 15-20% माग बढ्दै गएको पाइएको छ। अब हामी मल उत्पादन गर्दैनौँ, हामी अन्तर्राष्ट्रिय बजारमा पूर्णतः निर्भर छौँ। अन्तर्राष्ट्रिय बजारमा निर्भर हुनु पर्दाखेरि सरकारले चाहेर पनि बजेट व्यवस्था भएर पनि हामीले लाख कोसिस गरेर पनि कहिलेकाहीँ समस्या पर्छ। त्यसको कारण भनेको के हो, यसको खरिद प्रक्रिया पनि लामो छ, त्यसलाई हामी सुधारेर गएका छौँ धेरै अवस्थामा, तर यो सात समुद्र पारेबाट आउनुपर्ने र ठाउँमा पटक पटक ठाउँमा झार्ने फेरि के भन्छ तपाईँको अर्कोमा हाल्ने, जस्तै ठुलो जहाजमा आउँछ समुद्रसम्म त्यो पोर्टसम्म आउँदैन, कसम पोर्टसम्म आउँदै छ, त्यसपछि फेरि ठुलो जहाजबाट सानो जहाजमा झार्ने, सानो जहाजबाट फेरि अर्को बिमा जस्तोमा झारेर बल्ल कलकत्ता पोर्ट आउँछ। यो पटक पटकको गर्दाखेरि चाहिँ समय लाग्ने अनि रेलवेको ऱ्याक पाउन गाह्रो, यो हजार समस्या छन्। त्यस कारणले हामीले चाहेर पनि समयमा कहिलेकाहीँ मल दिन नसकेको अवस्था सत्य हो, र अर्को माग अझै पनि बढ्दै गएको कारणले त्यो समस्या आएको हो। अर्को कुरो त अन्तर्राष्ट्रिय बजारमा मलको मूल्यमा एकदमै उतार चढाव हुन्छ, यहाँ ठेकेदारले सम्झौता गर्यो मूल्य कहाँ पुगिसकेका हुन्छ, अनि यो अरबको कुरा हुन्छ। त्यस कारणले उसले कहिलेकाहीँ चाहिँ ठेका सम्झौता गरेर पनि चाहिँ तपाईँको मल ल्याउन सक्दैन मूल्यको कारणले, ऊ बरु के भन्छ कारवाहीमा पर्न तयार छ, बरु ऊ चाहिँ तपाईँको फाइन तिर्न तयार छ, तर चाहिँ मल ल्याउन सक्दैन। यी आदि कारणहरू छन्, यसमा धेरै सुधारहरू भएका छन् अहिले चाहिँ। अब यो वर्षको कुरामा हो, यो वर्ष चाहिँ हामीले हाम्रो हामीलाई लक्ष्य चाहिँ हामी चाहिँ 550,000 टन मल ल्याएर किसानलाई वितरण गर्छौँ भनेर भनेका थियौँ। यहाँलाई बताउँ, अहिलेसम्म हामीले 556,762 मेट्रिक टन मल चाहिँ नेपाल भित्राइसकेका छौँ, त्योमध्ये अहिलेसम्म हामीले 466,100 मेट्रिक टन चाहिँ किसानलाई वितरण गरिसकेका छौँ, र अहिले पनि हामीसँग चाहिँ 144,580 मेट्रिक टन मल मौजा छ। यो मलले अहिले हामीले अपेक्षा के हो र विगतको हाम्रो अनुभवको आधारमा, खपतको अनुभवको आधारमा यसले हामीलाई चाहिँ धान सिजनलाई चाहिँ कमसेकम रोपाइँको समयलाई पुग्छ, हामीलाई चाहिँ अब यो टप ड्रेसको बेलामा चाहिँ मल अलिकति अभाव हुन्छ कि भन्ने खालको एउटा अवस्था छ। धान सिजनकै बेला पनि अब डिएपी चाहिँ अलिकति कम हुन्छ कि भन्ने पनि छ। तथापि अहिले पनि मैले भने पहिलाको हाम्रो अनुभवको आधारमा यो मलले धान सिजनको लागि पुग्छ। अब यहाँनिर एउटा कुरा बताउँ, यहाँलाई थाहा छ अहिले अलि मध्यपूर्वमा जुन सङ्कट आइलाग्यो, यसको कारणले संसारै प्रभावित भएको छ। अमेरिका, भारत, बङ्गलादेश जस्ता हामीले छिमेकी देश र ठुल्ठुला देशहरू यसबाट प्रभावित भएको छ, तर हामीले समयमा चाहिँ यो खरिद प्रक्रिया गरेका थियौँ र कमसेकम अहिले हामीसँग चाहिँ मल छ, यो ठुलो कुरा होइन र त्यस कारणले गर्दाखेरि चाहिँ अब जुन रह्यो अब त्यसपछिको तयारी के छ भन्ने कुरामा मैले भनिहालेँ, धान सिजन रोपाइँसम्मलाई यसले पुग्छ भन्ने अनुमान छ। त्यस पछाडिको लागि नेपाल सरकारले मन्त्रालयले केही प्रयासहरू गरेको छ। पहिलेको तिनीहरूलाई बताउँ, हामीले यो त्यो मध्यपूर्वको सङ्कट नभएको भए हामीसँग चाहिँ यही आर्थिक वर्षको र अहिले आर्थिक वर्ष गरिकन करिब करिब 95,000 मेट्रिक टन मल आउन तयार भएको थियो, यो क्राइसिसले गर्दा त्यो रोकियो। अर्को चाहिँ मल आउनलाई यहाँलाई थाहा छैन, रेडियो सुन्ने श्रोताहरूलाई मैले भन्नै पर्ने हुन्छ, हामी चाहिँ पल्लो पर्समा गएर के भन्छ चामल, चिनी, चियापत्ती किनेको कल्पना गर्छौँ सोध्छौँ, तर मल त्यस्तो होइन। मल टेन्डर आह्वान गरेपछि टेन्डर खुलेपछि नेपाल भित्रिन 225 दिन लाग्छ, 7-8 महिना लाग्छ, त्यसको लागि लामो तयारी गरेका हुन्छौँ भने लामो तयारी चाहिन्छ। अब साउनदेखि यहाँहरूलाई वितरण गर्ने मल खरिदको लागि नेपाल सरकारसँग हामीले अर्थ मन्त्रालयसँग श्वेत सहमति दिने भन्छ, उहाँसँग ल ठिकै छ अर्को वर्ष तिमीलाई यति बजेट आउनु सक्छ कृषि मन्त्रालयलाई मलको लागि यति चाहिँ परिमाणमा चाहिँ तिमी खरिद प्रक्रिया अगाडि बढाउन सक्छौ भनेपछि हामीले पुसदेखि नै खरिद प्रक्रिया अगाडि बढाएका छौँ। 83-84 अर्को वर्षको बजेटमा अब आउने बजेट 15 पर्सि आउने बजेटमा उसले कुनै विषयको खरिद प्रक्रिया हामीले गरिसकेका छौँ हो। त्यस्तो परिमाण भनेको हामीसँग 3,00,000 हामीले के अरे त्यो के भन्छ सम्झौता गर्ने टेन्डर आह्वान गर्ने पाएको हो, त्यसमध्ये 2,50,000 हामीले गरिसक्यौँ। यो मध्यपूर्वको क्राइसिसले गर्दा त्यो 50,000 त हामीले गरेनौँ, अहिले त्यो अलिक कम होला त्यसपछि गरेनौँ भनेर, त्यसमध्ये पनि 1,87,000 टनको सम्झौता भइसकेका छ। एकातिर 1,87,000 टन, अर्कोतिर चाहिँ 95,000 टन, यो दुई थरीको मल हामीसँग क्रमशः आउँदै थियो र हामीलाई चाहिँ अब यो कार्तिक सम्मै हाम्रो कार्तिक नेतृत्वमै हाम्रो गाउँ सिजनसम्म हामी पुग्ने अवस्थामा छौँ. अब कसले सोचेको थिएन यो कृषि आएको भनेर अलिकति छेटघाट भएको छ, अलिकति समस्या परेको छ. त्यसलाई सम्बोधन गर्न मन्त्रालयले जो संहिता गर्नुभएको हाम्रो आपूर्तिकर्ता मल आपूर्तिकर्ताहरू हुनुहुन्छ उहाँहरू सबैलाई बोलाएर पनि यस्तो क्राइसिसको बेलामा सरकारलाई अप्ठ्यारो परेको बेला हामीलाई सहयोग गर्न सबैले संहिता गर्नुभएको छ. सरकारले दिनदिनै छुट सुविधाहरू हामी त्यसमा हामी छलफल गर्न सक्छौँ, तर चाहिँ मल आपूर्ति गरिदिनु भएको यसको फलस्वरूप अहिले चाहिँ हामी चाहिँ 175,000 टन चाहिँ एकदमै आशावादी छौँ. 30,000 टन डिएपी चाहिँ हर्मुज नै अड्किएको छ, ठ्याक्कै त्यो हर्मुज खोल्ने बित्तिकै तुरुन्तै आउँछ. त्यो भयो भने हामीलाई सुनिश्चित हुँदैन. त्यो बाहेक पनि अर्को 30,000 टन डिएपी र अर्को 60,000 टन हाम्रो चाहिँ युरिया चाहिँ हामी आउने अवस्थामा छौँ. हामीलाई सकारात्मक त्यो प्राप्त भएको छ. त्यो मध्ये हामीसँग भयो चाहिँ 50,000 टन भारतसँग चाहिँ हामीले जी2जी खरिद प्रक्रिया सुरु गरिसकेका छौँ. मन्त्री परिषदले हामीलाई अनुमति दियो, स्वीकृति दियो. त्यो स्वीकृतिको आधारमा चाहिँ 80,000को स्वीकृति दिएको हो. तर हामीले अहिले पहिलो चरणमा चाहिँ स्रोतको कारणले गर्दा 50,000को 30,000 टन डिएपी र 20,000 टन युरियाको हामीले खरिद प्रक्रिया सुरु गरिसकेका छौँ. अनि भारतको हाम्रो समकक्षी कृषि सामग्री कम्पनी लिमिटेड नेपालमा र भारतको राष्ट्रिय अनि केमिकल्स राष्ट्रिय केमिकल्स एन्ड फर्टिलाइजर्स लिमिटेड भन्नेले चाहिँ हाम्रो लागि खरिद गरिदिनु हो. उसले चाहिँ उता खरिद प्रक्रिया सुरु गरेर मूल्य भन्छ पहिला हामीले तिम्रो कति मूल्यमा दिन सक्छौ भनेर सोधेका थियौँ हामीले. त्यसको जवाब आइसकेका थिएन. अब यो दुई दिन दुई चार दिनमा जवाब आउँछ. लिट्रो पनि अगाडि बढ्छ. त्यसरी हामीले चाहिँ हाम्रो पनि मैले भन्दैखेरि गएर 170,000 टन चाहिँ एकदमै धेरै सम्भावना भएको छ. त्यो बाहेक 170,000 धेरै नै हो यो. अरू चाहिँ अब अलिकति त्यो क्राइसिसले गर्दा केही समय लाग्ला. 170,000 टन आउने अवस्था भयो भने हामी एकदमै सहज अवस्थामा हुन्छौँ. एउटा कुरा यो छ तपाईँलाई बताउँ. अर्को भनेको चाहिँ हामीले रासायनिक मलको सुरुमा पनि मैले भने अत्याधिक निर्भरता हुने भएको भएर हामीले यसैपालि रासायनिक मलको लाई अलिकति त्यो सघाउ पुर्याउने भनौँ न, यसको विकल्प त पुरै नभनौँ, यसको विकल्प अहिले तत्काल हामीसँग छैन. तथापि यसको खपतलाई पहिला सन्तुलित मात्रामा र क्रमशः घटाउँदै जानु विकल्प छैन. यहाँलाई बताउँ एउटा कुरा, अहिले धेरै रेडियो सुनिस श्रोताहरूलाई थाहा छैन होला, अहिले तपाईँले प्रयोग गरिराखेको युरिया 1 किलोको 160 रुपियाँ पर्छ नेपाल सरकारलाई. तपाईँले प्रयोग गरिराखेको डिएपी 1 किलोको 170 रुपियाँ पर्छ. तर तपाईँले कति तिरिराख्नु भएको छ युरियाको हकमा? 15 रुपियाँ चाहिँ बिजन्सको बिजन्स विराटनगर भैरवाको मूल्य हो. त्यसमा 1 रुपियाँ सहकारी लिन्छ, त्यसपछि तपाईँले ढुवानी तिर्नुहुन्छ. 1 किलो तपाईँले पाउनु भएको छ अहिले होइन, तर सरकारले कति तिरिया छ हेर्नु. त्यस कारणले युरियामा हाम्रो 90%भन्दा बढी अनुदान छ अनि डिएपीमा हाम्रो 70-80% अनुदान छ. यत्रो ठुलो अनुदान राज्यले छिर्न सक्दैन. त्यस कारणले यो विषयमा हामी सबैले छलफल बहस गर्नुपर्ने अवस्था छ. यहाँहरूलाई बताउँ, अहिले हामीले 6,00,000 टन मात्रै किसानलाई अहिलेको मूल्यमा अन्तर्राष्ट्रिय मूल्यमा र अहिलेको अनुदानको स्तरमा हामीले मल उपलब्ध गराउने हो भने हामीलाई 80 अर्ब रुपियाँ पैसा चाहिन्छ. अहिले हाम्रो मन्त्रालयको बजेट यहाँले सीमित राख्नु भएको छ, हाम्रो 50 अर्ब हो. अब 15 गते आउने बजेटमा हामीले केही बढ्ने अपेक्षा गरिएको छ. रासायनिक मलको लागि पनि हामीले कम्तीमा 40 अर्ब चाहिँ चाहिन्छ भनेका छौँ होइन. यसरी हामीले काम गरिराखेका छौँ. तर यो विषय एकदमै गम्भीर हो. त्यस कारणले अब हामीले क्रमशः रासायनिक मलको अत्यधिक निर्भरतालाई कम गर्दै लगेर अब हाम्रा हाम्रै वरपर हुने प्राङ्गारिक मल, गोठे मल, प्राङ्गारिक मल, हरियो मल, उजेला बायोचार भन्ने थुप्रै प्रविधिहरू छ. यसपालि हामीले यो थुप्रै प्रविधिहरूको बारेमा किसानलाई जानकारी दिन टेक्निकल बुलेटिन तयार गरेर स्थानीय तहहरू, प्रदेशहरूलाई र सङ्घीय निकायहरूलाई पठाएका छौँ. अनि हाम्रो वेबसाइटहरूमा, हाम्रो सोसियल मिडियाहरूमा यसको बारेमा पनि जानकारी गराएका छौँ. यो अर्को हाम्रो सरकारले गरेको अर्को कुराहरू चाहिँ हो. अब लास्ट अन्तिममा अर्को वर्ष हामीले के गर्दैछौँ यसो सम्झनामा भन्ने कुरा गरौँ. अर्को वर्ष चाहिँ हामीले यही प्राङ्गारिक
1: र
0: जैविक मललाई एकदमै महत्त्व दिएर हामीले चाहिँ र अर्को माटो स्वास्थ्य सुधारलाई महत्त्व दिएर हामीले धेरै कार्यक्रमहरू ल्याउँदैछौँ. जस्तो माटो स्वास्थ्य सुधारलाई केन्द्रमा राखेर चाहिँ हामीले चाहिँ तपाईँको 250 पालिकामा चाहिँ हामीले 17,48,00,000 पैसा
1: पठाउँदैछ. हजुर, आगामी दिनमा फेरि यिनै विषयमा हामी संवाद गर्नेछौँ. आजका लागि यहाँको महत्त्वपूर्ण समयलाई धेरै धेरै धन्यवाद. उहाँ हुनुहुन्थ्यो कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं कृषि तथा आपूर्ति महाशाखाका प्रमुख डाक्टर रामकृष्ण श्रेष्ठ. बिदा दिनुहोस्, नमस्कार.
2: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौं.
3: नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग. विदेशमा बस्दा फजुल खर्च र गैर कानुनी काम नगरौ, जेल सजाय वा दण्ड जरिवाना पनि हुन सक्छ।
4: सिकेको सीप र पुँजीलाई उद्यममा लगानी गरौ, तपाईँको परिश्रम सुरक्षित भएमा वैदेशिक रोजगारी सफल हुनेछ।
3: वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: जथाभावी विषादीको प्रयोगले शत्रु किरा मात्र होइन मित्र किराहरूलाई समेत मारेर वातावरण बिगार्नुको साथै दम, छालाको रोग तथा क्यान्सर सम्म गराउन सक्छ।
1: त्यसकारण प्राविधिकको सल्लाह अनुसार मात्र विषादीको प्रयोग गरौ। विषादीको बट्टामा लेखिएको कुराको सधैँ पालना गरौ।
2: समृद्ध कृषि, समृद्ध जीवन।
3: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
4: नागरिक लगानी कोष।
5: नेपालमा धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ, तर यो लतको अन्त्य सम्भव छ। यदि तपाईँ धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ। याद राख्नुहोस्, धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न परामर्श सेवा हेल्पलाइन 1132।
6: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।
7: यस बेला बिहानको 7 बज्नै लाग्यो। अब सुन्नुहोस् समाचार।

0: यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रधानमन्त्री बालेन्द्र शाह, अर्थमन्त्री सोडिम वाग्ले र रासोपा सभापति रवि लामिछाने बीच आगामी आर्थिक वर्षको बजेट लगायतका विषयमा छलफल। नागरिकको जीवनस्तर उकास्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाई। प्रधानमन्त्री चाँडै संसदमा उपस्थित भई जवाफ दिनुहुने, सभामुख डोलप्रसाद अर्यालद्वारा सांसदहरूलाई जानकारी। निजामती सेवा विधेयकको मस्यौदा संसदको चालु अधिवेशनमै पेश गर्ने सरकारको तयारी। र इजरायलले लेबनानमा गरेको पछिल्लो आक्रमणमा 31 जनाको मृत्यु।
1: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाह, अर्थमन्त्री डाक्टर सोडिम वाग्ले र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बीच जेठ 15 गते बिहिबार शुक्रबार संसदमा प्रस्तुत हुने आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा छलफल भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो साँझ भएको भेटमा आगामी बजेटलाई प्रभावकारी बनाउने बारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटवार्तामा सभापति लामिछानेको आसन्न भारत भ्रमण र संसदमा प्रधानमन्त्री शाहले सम्बोधन गर्ने विषयमा समेत छलफल भएको बताइएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो काठमाडौँ र नयाँ दिल्ली स्थित युरोपेली संघ EU तथा सदस्य राष्ट्रका राजदूत तथा काठमाडौँ स्थित अन्य मुलुकका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा प्रधानमन्त्री शाहले अहिलेको आवश्यकता र आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गरिरहेको बताउनुभयो। भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै सम्पन्न निर्वाचन परिणामले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट तथा निर्णायक जनादेश दिएको बताउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। नेपालको नीति स्पष्ट, स्थिर र अनुमान योग्य हुने सुनिश्चित गर्दै प्रधानमन्त्री शाहले लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण र राजनैतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो। छलफलका क्रममा प्रधानमन्त्री शाहले जनताका लागि नयाँ अवसर सिर्जना गर्न सरकार विश्व बजारबाट लाभान्वित हुन चाहेको, वृहत लगानी आकर्षित गर्न प्रक्रियाहरूलाई थप सहज बनाउँदै नव परिवर्तनलाई प्रोत्साहन र दिगो विकास हासिल गर्न प्रतिबद्ध रहेको पनि बताउनु भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। नेपालले सन्तुलित एवं व्यवहारिक परराष्ट्र नीतिको अवलम्बनलाई निरन्तरता दिने स्पष्ट पार्दै प्रधानमन्त्री शाहले नेपालका सबै विकास साझेदार र मित्र राष्ट्रहरूप्रति आभार प्रकट गर्नुभयो। भेटमा काठमाडौँ र नयाँ दिल्ली स्थित युरोपियन युनियनका राजदूतहरू तथा काठमाडौँ स्थित अन्य राजदूतहरूले शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न भएको भन्दै नेपालको प्रशंसा गर्नुभएको थियो। साथै उहाँहरूले सुशासन, आर्थिक विकास र समृद्धिको म्यान्डेट सहित नयाँ सरकारको नेतृत्वमा पुग्नु भएकोमा प्रधानमन्त्री शाहलाई बधाई समेत दिनुभएको थियो। प्रतिनिधि सभाको हिजोको बैठकमा पर्यटन विधेयक 2082 माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले पर्यटन विधेयक 2082 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत प्रस्तावमाथि सैद्धान्तिक छलफलमा सहभागी सांसदहरूले पर्यटन क्षेत्रको दिगो विकासका लागि नयाँ पर्यटकीय गन्तव्यको खोजी गर्नुपर्ने, पर्यटन व्यवसायलाई जनताको जीवनशैलीसँग जोड्नुपर्ने, वातावरण संरक्षण र सांस्कृतिक हस्तान्तरणलाई सँगसँगै लैजानुपर्ने लगायतका विषयमा सुझाव दिनुभएको थियो। सांसदहरूले पर्यटनलाई मुलुकको मुख्य आर्थिक पूर्वाधारका रूपमा विकास गर्न नीतिगत सुधार आवश्यक रहेको पनि बताउनुभयो। यसअघि प्रतिनिधि सभाको हिजोको बैठकमा प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नहरूको जवाब दिनुपर्ने र संसदप्रति उत्तरदायी बन्नुपर्ने भन्दै बैठक अवरोध गर्नुभएको थियो। प्रतिपक्षी दलहरूको अवरोधका बीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पौडेलले पर्यटन विधेयक प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत प्रस्तावमाथि सैद्धान्तिक छलफलका बीच प्रतिपक्षी दलहरूको अवरोध जारी रहेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक 15 मिनटका लागि स्थगित गर्नुभएको थियो। दोस्रो पटक सुरु भएको बैठकमा समेत प्रतिपक्षी दलको अवरोध कायमै रहेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटुली प्रधानमन्त्री बालेन्द्र शाह एक हप्ताभित्र सदनमा उपस्थित हुने जानकारी गराउनु भएको थियो। विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री संसदमा उपस्थित हुन सभामुखद्वारा रुलिङ गर्न माग गरेपछि सभामुख अर्यालले प्रधानमन्त्री शाह सदनमा चाँडै उपस्थित भई उठेका प्रश्नको जवाब दिने तयारीमा रहनु भएको जानकारी गराउनु भएको थियो। सभामुख अर्यालले सदन चलेकै दिन प्रधानमन्त्रीलाई बोलाइने उल्लेख गर्नुहुँदै प्रधानमन्त्रीको समय र मिति तय भएको जानकारी प्राप्त भएपछि सोही अनुसार मिति समय पनि घोषणा गर्ने पनि बताउनुभयो। यसअघि प्रतिनिधि सभाको बैठकमा सांसदहरूले भूगोल क्षेत्र अनुसार गर्मी वर्षा र पहिरोका कारण प्रभावित हुने नागरिकहरूको उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले तराई क्षेत्रमा गर्मीयाम सुरु भएसँगै दैनिक जनजीवन कष्टकर बनेकाले 24 घण्टा विद्युत आपूर्ति अनिवार्य गर्न र वर्षाका कारण विभिन्न क्षेत्रका विस्थापित नागरिकलाई तत्काल उद्धार राहत तथा पुनस्थापना गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले गाउँका जमिन बाँझो रहने क्रम वृद्धि भएको गाउँघर युवाविहीन बनेको प्रति चिन्ता व्यक्त गर्दै सामूहिक खेतीतर्फ युवा आकर्षित गरी जैविक र प्राकृतिक उत्पादन गर्न आदिवासी जनजातिको परम्परागत ज्ञान सिपको उचित परिचालन गर्नुपर्नेमा जोड दिनुभयो। सांसदहरूले विश्वव्यापी मूल्य वृद्धि तथा पेट्रोलियम पदार्थको निरन्तर मूल्य वृद्धिले निर्माणजन्य सामान ढुवानी र खरिदमा असर परेकोमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइन मार्फत बयान बकपत्र गराउन सकिने आदेश गरेको छ। न्यायाधीशद्वय हरि फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले सूचना प्रविधिको प्रयोगले भौगोलिक सिमानालाई संकुचित गरिरहेको अवस्थामा न्याय सम्पादनको सहजताका लागि विदेशबाट अनलाइन बयान बकपत्र गर्न सकिने आदेश गरेको हो। अदालतले विदेशमा रहेका नेपालीलाई दूतावास वा कूटनीतिक निकायमा उपस्थित भई नेपालमा चलिरहेको मुद्दामा बयान र बकपत्र गर्न पाउने सुविधा दिनुपर्ने गर्दै उक्त आदेश गरेको हो। विशेष अदालत काठमाडौँका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू मुरारी बाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले भ्रष्टाचार सम्बन्धी मुद्दामा दुई सदस्य श्रेष्ठ र थापाले विदेशबाट अनलाइनमा बयान बकपत्र गर्न अनुमति दिन नसकिने र अध्यक्ष कुँवरले अनुमति दिन सकिने राय दिनुभएको थियो। उक्त मुद्दामा भएको आदेश विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन परेको थियो। परराष्ट्र मन्त्री शिशिर खनालले विदेशमा रहेका नेपालीलाई मोफा मित्र मोबाइल एप मार्फत कन्सुलर सेवा लिन आग्रह गर्नुभएको छ। कन्सुलर सेवा विभागले हिजो आयोजना गरेको मोफा मित्र मोबाइल एप शुभारम्भ कार्यक्रममा उहाँले सार्वजनिक सेवालाई थप सहज र नागरिक मैत्री बनाउन एप प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। एपमा 77 जिल्ला प्रशासन कार्यालय विदेश स्थित सबै कूटनीतिक नियोग जोडिएका छन्। आगामी आर्थिक वर्षमा यो सेवा सबै स्थानीय तहमा लैजाने कार्यक्रम रहेको मन्त्री खनालले बताउनुभयो। सरकारले संघीय निजामती सेवा विधेयकको मस्यौदा चालु संसदको अधिवेशनमै पेश गर्न संघीय संसदमा दर्ता गर्ने तयारी गरेको छ। चालु संसदको अधिवेशनमै विधेयकको मस्यौदा पेश गर्ने गरी अहिले मस्यौदामाथि सम्बन्धित निकायबाट राय लिने काम भइरहेको छ। विभिन्न व्यक्तिबाट आएका 10,000 सुझाव समावेश गरी भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अर्थ मन्त्रालयको राय लिइसकेको छ। अब कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको राय लिने त्यसपछि लोकसेवा आयोगको परामर्श लिएपछि मस्यौदा मन्त्री परिषद हुँदै संसदमा पेश गर्ने तयारी भएको मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीले बताउनुभयो। संसदको चालु अधिवेशनमै विधेयकको मस्यौदा दर्ता गर्ने गरी तयारी भइरहेको पनि उहाँले जानकारी दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार एवं संविधान संशोधन बहस तयार गर्न गठित कार्यदलका संयोजक असीम शाहले सरकार निजी क्षेत्र मैत्री नीति लिई अघि बढिरहेकाले व्यवसायीहरूलाई निर्धक्क भएर व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा कार्यदलले उद्योग वाणिज्य एवं निजी क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूसँग संविधान संशोधनका विषयमा हिजो सुझाव लिने क्रममा संयोजक शाहले निजी क्षेत्रसँग सहकारी नगरी देशको आर्थिक विकास सम्भव छैन भन्नेमा सरकार जानकार रहेको बताउनुभयो। सरकारले कुनै पनि व्यवसायीलाई लक्षित गरी धरपकड नगरेको दावी गर्दै उहाँले गम्भीर आपराधिक गतिविधि र राज्यलाई क्षति पुर्याउने कार्यमा संलग्नहरूमाथि मात्रै कानुनी कारवाही भइरहेको बताउनुभयो। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार एवं कार्यदलका संयोजक शाहले वर्तमान सरकार सुशासन र भ्रष्टाचार अन्त्यको एजेन्डाबाट बनेको सरकार भएकाले शून्य सहनशीलता नीति अपनाएको बताउनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमेल सिन्हाले मन्त्रालय मातहतका संचार संस्थाहरूको वार्षिक लेखा परीक्षण चाँडै सम्पन्न गर्न तथा लामो समयदेखि उठ्न बाँकी बक्यौता रकम असुली प्रक्रियालाई तीव्रता दिन निर्देशन दिनुभएको छ। हिजो ती संस्थाका प्रमुखहरूसँग मन्त्रालयमा भएको छलफलका क्रममा संचार मन्त्री डाक्टर तिमेल सिन्हाले वर्षौंदेखि थाँतिरहेका लेखा परीक्षण तथा बक्यौता व्यवस्थापनलाई प्राथमिकतामा राख्न निर्देशन दिनुभएको हो। संचार मन्त्री डाक्टर तिमेल सिन्हाले ती संस्थानहरूको उठ्न बाँकी रकम असुलीका लागि स्पष्ट कार्ययोजना बनाउन, आवश्यक परे कानूनी प्रक्रिया अघि बढाउन र नियमित अनुगमन गर्न पनि निर्देशन दिनुभयो। रोल्पाको थवाङमा हावाहुरीले ढलेको रुखले चिया पिएर दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा थवाङ गाउँपालिका दुई हेलो वाङकी 60 वर्षीय रुजु झाँक्री र सोही ठाउँकी 50 वर्षीय मनबुझी झाँक्री रहेको रोल्पा प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिनुभयो। उहाँका अनुसार रुजुको घटनास्थलमा नै र मनबुझीको उपचारका लागि पोखरा लैजाने क्रममा हिजो मृत्यु भएको थियो। उनीहरू दुवैजना हिजो बेलुकी हावाहुरी सहितको पानी पर्दा बाटोमाथिबाट 29 रुख ढलेपछि च्यापिएका थिए। सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासत कक्षमा थुनुवाको मृत्यु भएको घटनामा प्रहरी उपरीक्षकदेखि प्रहरी जवानसम्म 10 जनालाई कारवाही सिफारिस भएको छ। सिन्धुलीको सुनकोसी गाउँपालिका 3 जुम्ली डाँडा बस्ने 23 वर्षीय श्रीकृष्ण विकको हिरासतमा मृत्यु भएको घटनाको छानबिन गर्न गठित प्रहरी नायब महानिरीक्षक दिनेश कुमार आचार्य नेतृत्वको छानबिन समितिले कारवाहीको सिफारिस गरेको हो। समितिले 1 जनालाई सचेत, 2 जनालाई ध्यानाकर्षण, 5 जनालाई चेतावनी सहित जिम्मेवारीबाट अलग, 1 जनालाई नसिहत र 1 जनालाई ग्रेड घटुवा गर्न सिफारिस गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। समितिले हिरासतमा रहेका व्यक्तिको जीवन सुरक्षालाई उच्च प्राथमिकतामा राखी कार्य गर्न हिरासत व्यवस्थापन कार्य निर्देशन 2081 पूर्ण कार्यान्वयन र कार्य सुनिश्चितता गर्ने, ड्युटीका समयमा अन्य काममा संलग्न नहुने तथा नियमित निगरानी सुनिश्चित गर्ने सुझाव दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सर्पदंशबाट बस्न आग्रह गरेको छ। गर्मी बढेसँगै सर्पदुलोबाट बाहिर निस्कने र मानिसलाई टोक्ने भएकाले सर्पदंशबाट बस्न मन्त्रालयले आग्रह गरेको हो। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डाक्टर अनुप बास्तोलाले गर्मी बढेसँगै अस्पतालमा सर्पदंशका बिरामी बढी आउने गरेको बताउनुभयो। उहाँले काभ्रे, धादिङ, तनहुँ, रामेछाप, दोलखा लगायत जिल्लाबाट सर्पदंशका बिरामी धेरै आउने गरेको जानकारी दिनुभयो। सर्पले टोकिहाले डसेको ठाउँलाई चल्न नदी स्थिर राख्न, सर्पले डसेको ठाउँमा काट्ने, चुस्ने, बाँध्ने जस्ता कार्य नगर्न, कुनै पनि मलम, रासायनिक पदार्थ, तातो चिसो प्रयोग नगर्न, डस्ने सर्पको पहिचान गर्न र बिरामीलाई जतिसक्दो चाँडो अस्पताल पुर्याउन डाक्टर बास्तोलाले आग्रह गर्नुभयो। बढ्दो गर्मी र तातो हावा लुका कारण बाँके लगायत तराईका जिल्लाहरूमा जनजीवन प्रभावित बनेको छ। पछिल्लो 2 सातादेखि नेपालगञ्ज र आसपासका क्षेत्रमा गर्मी बढेपछि दैनिक गतिविधि प्रभावित भएको छ। केही दिन यता नेपालगञ्जको तापक्रम 40 डिग्री माथि पुगेको छ। नेपालगञ्जबाट संवाददाता नवीन गिरीको यो रिपोर्ट।
4: जेठ लागेसँगै अत्याधिक बढेको गर्मीका कारण बाँकेको जनजीवन प्रभावित भएको हो। दिउँसो बजार क्षेत्रमा चहल पहल निकै घटेको छ भने ग्रामीण क्षेत्रहरू समेत सुनसान जस्तै बन्न थालेका छन्। सर्वसाधारणको हिडुल समेत घटेको छ। गर्मीका कारण विशेष गरी दैनिक ज्यादादारी गरेर जीविकोपार्जन गर्ने श्रमिक वर्ग, अटो रिक्सा चालक, निर्माण क्षेत्रमा काम गर्ने मजदुर, खुला ठाउँमा काम गर्ने नागरिक, निम्न आय भएका नागरिकहरू बढी प्रभावित भएका छन्। अस्पतालहरूमा गर्मी जन्य रोगका बिरामीहरू बढेका छन्। लगातार उच्च ज्वरो, बेहोस हुने, सास फेर्न गाह्रो हुने वा बान्ता भइरहने समस्या देखि तत्काल नजिकैको स्वास्थ्य संस्थामा जान पनि चिकित्सकहरूको सुझाव छ। अस्पतालहरूमा लुका बिरामी बाहेक ज्वरो, झाडा पखाला र सर्पदंशका केसहरू पनि बढेका छन्। चिकित्सकहरूले अत्याधिक गर्मीबाट बस्न, दिउँसोको समयमा बाहिर ननिस्कन, चिसो स्थानमा बस्न र अत्यावश्यक अवस्थामा मात्र बाहिर निस्कदा टाउको छोप्ने, टोपी लगाउने तथा हल्का सुतीका कपडा प्रयोग गर्न सुझाव दिएका छन्। भेरी अस्पताल नेपालगञ्जका फिजिसियन डाक्टर संकेत रिसाल:
5: एक्चुअली हाम्रो मेडिकल साइन्समा हिट स्ट्रोक भन्छ के, अब नाम सुन्दै डर लाग्दो हिट स्ट्रोक, तर सबैले बुझेको हुन्न। विशेष रूपले एक हप्तादेखि जुन तातो हावा चलिरहेको छ त्यसको नेपालीमा उल्था जुन हामीले लु चलेको छ भन्छौँ, त्यो नै हिट स्ट्रोक हो। त्यसले गर्दा तातोबाट बच्नलाई सबभन्दा सजिलो र सामान्य भाषामा भन्दाखेरि सकेसम्म त यो जुन तिन चार पाँच दिनदेखि नेपालमा यो तातो हावा चलिरहेको छ या लु चलिरहेको छ यसमा बाहिर घरबाट निस्किँदैन।
4: जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले अझै केही समय अत्याधिक गर्मी र तातो हावा लुको जोखिम रहिरहने जनाएको छ। अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित हुन थालेपछि बाँकेका अस्पतालहरूले सम्भावित स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै तयारी तीव्र पारेको जनाएका छन्। गर्मीका कारण हिट स्ट्रोक हुने जोखिम बढेपछि पश्चिम नेपालको प्रेसन अस्पतालका रूपमा रहेको भेरी अस्पतालले इमर्जेन्सी म्यानेजमेन्ट टिमलाई हाई अलर्टमा राखेको जनाएको छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगञ्ज।
0: बैतडीको मेलौली क्षेत्रमा हिजो साँझ अधिक असिना परेको छ। जिल्लाको मेलौली नगरपालिका क्षेत्रमा भारी असिना परेपछि बाली नालीमा ठूलो क्षति गरेको मेलौली नगरपालिकाका प्रमुख भीम चन्दले जानकारी दिनुभयो। मेलौलीको वडा नम्बर 1, 5, 6 र 7 लगायतका क्षेत्रमा भारी असिना परी सीताम्य भएको उहाँले बताउनुभयो। हालसालै लगाएको मकै बालीमा पूर्ण क्षति पुगेर दोस्रो पटक छान्नुपर्ने अवस्था आएको मेलौली 1 का वडाध्यक्ष शरद नेगीले बताउनुभयो। नेपाल प्रहरीले वैदेशिक रोजगारी विभिन्न देश पठाउने भन्दै सर्वसाधारणबाट रकम ठगी गरेको अभियोगमा 7 जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। 2,40,00,000 भन्दा बढी असुली गरी सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा 7 जनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो। बैतडीका स्थानीय तहहरूले विगतमा दलित समुदायको अवहेलना हुने गरी राखिएका गाउँ र टोलका नामहरू परिवर्तन गरी सृजनात्मक नाम राख्न सुरु गरेका छन्। बैतडीबाट संवाददाता कृष्ण विष्टको यो रिपोर्ट।
6: जिल्लाको पाटन नगरपालिका 5 मा रहेको डिमेउडा टोलको नाम अहिले सृजना टोल राखिएको छ। दलित समुदायको बसोबास रहेको उक्त गाउँलाई अपहेलित तवरले डिमेउडा भन्ने गरिएकोमा अहिले यस टोलको नाम सृजना टोल राखिएको उडाध्यक्ष फुनिसिंह बोहराले बताउनुभयो।
7: डिमेउडा भन्ने नाम थियो दलित बस्ती ठाउँमा, त्यसलाई हामीहरूले भनौँ न वडाको नाम सिर्जन टोल राख्यौँ। यसै वडाको हाम्रो दनपा पानपा बीचको एउटा डुम्चेडा भन्थ्यो त्यसलाई, त्यसको नाम अहिले हामीहरूले रानीघाट राखेका छौँ र त्यसलाई अब सभ्य नाम राखिएको छ। त्यस्तै विभिन्न टोलहरूका नाम पनि अब हिजोको दिन अपहेलित नामहरू भएको हुनाले तिनीहरूलाई संशोधन गरेर सम्मानको लागि पनि दलितहरूप्रति हामीहरूले उच्च सम्मान राखेको कार्यक्रम छ।
6: यस अघि राखिएको गाउँको नाम भन्दा असहज हुने गरेकाले अहिले राखिएको नामहरूले केही सहज महसुस गराएको स्थानीयहरू बताउँछन्।
8: परिवर्तन गरेको त राम्रै भयो। पूर्वजको नामहरू सुन्दाखेरि अहिले आफूलाई एकदम नेगेटिभ फिल हुने जस्तो छ, होइन? अहिलेको पुस्ताको नजरले हेर्दाखेरि त्यो अब अलि घेणाजनक, आफूलाई नराम्रो फिल हुने जस्तो लाग्छ।
9: भोलिबाट भयो, त्यहाँ पहिला भट्टाड हुन्थे, ढुङ्कला भन्थे, ढुङ्कलाको अहिले ढुङ्गे ओखल राखेको छ। अझैवटा अझै बस्थ्यो, त्यहाँ पनि अब अर्जुनपुर भनेर पहिला भन्थे, अझैवटा भन्थे, अझैवटाको अहिले
6: मुख्यतया दलित समुदायलाई लक्षित गर्दै अपहेलना हुने गरी राखिएका नामहरूलाई सच्याउने काम भइरहेको हो। जिल्लाको दोगडा केदार गाउँपालिकाले पनि अपमानित हुने गाउँ तथा टोलहरूको नाम सच्याउने निर्णय गरेर कार्यान्वयनको चरणमा लगिएको जनाएको छ। गाउँपालिकाका प्रवक्ता दिनेश प्रसाद भट्ट:
10: नीति कार्यक्रममै हामीले त्यो कार्यक्रम राखेका थियौँ, त्यो योजनालाई अनौपचारिक रूपमा हामीले पेश पनि गरिरहेका छौँ, कतिपय ठाउँमा छलफलहरू पनि हामी गरिसकेका छौँ कुन टोलको नामहरू के राख्ने भनेर। तर निर्णायक रूपमा हामीले एकमुष्ट हामीले गाउँपालिकाभरिका सबै नामहरू राख्ने र चाहिँ नाम परिवर्तन गर्ने, जसले गर्दाखेरि एउटा चाहिँ समुदायमाथिको नामै पार्दाखेरि होच्चिने होच्याउने प्रकारको जुन कन्सेप्ट विकास भएको छ त्यो हटोस् भनेर हामीले चाहिँ गत यो आर्थिक वर्षभित्रै हामीले ल्याएको कार्यक्रम हो, त्यसलाई सम्पन्न गर्छौँ।
6: गाउँहरूको नामसँगै समयानुकूल विकास निर्माणमा पनि जोड दिन जरुरी छ। कृष्ण विष्ट, रेडियो नेपाल, बैतडी।
0: समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। इजरायली सेनाले लेबनानमा गरेको आक्रमणमा परि कम्तीमा 31 जनाको मृत्यु भएको छ। सेनाले पूर्वी र दक्षिणी लेबनानमा गरेको श्रृङ्खलाबद्ध हवाई आक्रमणमा सो हताहती भएको अधिकारीहरूले बताएका छन्। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हिजबुल्लाहमाथि आक्रमण तीव्र पार्ने घोषणा गरे लगत्तै लडाकू विमानले पूर्वी र दक्षिणी लेबनानमा श्रृङ्खलाबद्ध हवाई आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौतासँग जोडेर पाकिस्तानसहित मुस्लिम तथा अरब मुलुकहरूलाई सम्झौतामा सहभागी हुन आह्वान गर्नुभएको केही घण्टामै पाकिस्तानले प्रस्ताव आफ्नो मौलिक विचारधारासँग मेल नखाने भन्दै अस्वीकार गरेको छ। पाकिस्तानका रक्षा मन्त्री ख्वाजा मोहम्मद आसिफले इस्लामाबादले आफ्नो आधारभूत राष्ट्रिय दृष्टिकोणसँग बाजिने कुनै पनि सम्झौतालाई समर्थन नगर्ने स्पष्ट पार्नु भएको छ। अमेरिकी सेनाले दक्षिणी इरानमा आक्रमण गरेको छ। इरानी क्षेप्यास्त्र स्थल र बारुदी सुरुङ बिछ्याउने प्रयास गरिरहेका डुङ्गाहरूलाई आक्रमणको निशाना बनाइएको अमेरिकी सेनाले जनाएको छ। अब आर्थिक समाचार।
11: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
12: नेपाली औषधि उत्पादकहरूले नेपाली औषधि उद्योगहरूको लगानी बचाउन औषधिको आयातमा कडाई गर्न सरकारसँग माग गरेका छन्। चितवनमा आयोजित एक कार्यक्रममा औषधि व्यवसायीहरूले आन्तरिक प्रतिस्पर्धा गरेर नेपालमा रहेका उद्योगहरूबाट उत्पादित औषधि उपलब्ध गराउन आफूहरू सक्षम रहेको भन्दै आयातमा कडाई गर्न आग्रह गरेका हुन्। नेपालमा आत्मनिर्भर रहेका औषधि उद्योगको कच्चा पदार्थ मात्रै आयात गर्न दिने नीति सरकारले लिनुपर्नेमा औषधि व्यवसायीहरूले जोड दिनुभयो। नेपालमा हाल 100 हाराहारी औषधि उद्योग रहेकोमा विविध कारणले 10 औषधि उद्योग बन्द भइसकेको र बाँकी 50 उद्योग पनि बन्द हुने अवस्थामा पुगेको औषधि उद्योगहरूले बताउनु भएको छ। सञ्चालनमा रहेका उद्योग समेत 30-40% क्षमतामा मात्रै सञ्चालनमा रहेको भन्दै उद्योग बचाउन सरकारसँग उहाँहरूले आग्रह गर्नु भएको हो। नेपाल औषधि उत्पादक संघका पूर्व केन्द्रीय अध्यक्ष नारायण बहादुर छेत्रीले नेपाली औषधि उत्पादक कम्पनीको मुख्य समस्या विदेशबाट आयातित औषधिसँग प्रतिस्पर्धा गर्न गाह्रो हुनु रहेको बताउनु भयो। नेपालमा करिब 3 दशकदेखि औषधि उद्योगको विकास क्रमशः हुँदै आएको भए पनि अहिले उद्योगहरू 30% क्षमतामा मात्रै सञ्चालन भइरहेका छन्। त्यसको मुख्य कारण आयातित औषधिसँग प्रतिस्पर्धा गर्न नसक्नु भएको औषधि व्यवसायीहरूको भनाइ छ। हाल नेपालमा भारत लगायत अन्य देशबाट करिब 200 उद्योगका उत्पादित औषधिहरू आयात हुने गरेका छन्। नेपाल औषधि उत्पादक संघका केन्द्रीय अध्यक्ष विप्लव अधिकारीले नेपाली औषधि उद्योगमा 40 अर्ब भन्दा बढी लगानी भइसकेको बताउनु भयो। तेस्रो त्रैमासको समीक्षा अवधिमा बजेट कार्यान्वयनमा सुधार भएको देखिएको छ। नेपाल उद्योग परिसंघका अनुसार चालु आर्थिक वर्षको बजेटमा समावेश निजी क्षेत्रसँग सम्बन्धित 74 बुँदा मध्ये सबै पूर्ण कार्यान्वयन भएको पाइएको हो। गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बजेट वाचमा समेटिएको बुँदा मध्ये 17% पूर्ण कार्यान्वयन भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा 27% कार्यक्रम पूर्ण कार्यान्वयन भइसकेको जनाइएको छ। साथै गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म 56% कार्यक्रम आंशिक कार्यान्वयन भएकोमा यस वर्षको सोही अवधिमा आंशिक कार्यान्वयन हुने दर 69% पुगेको छ। कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले चालु आर्थिक वर्षमा राजनीतिक उतार चढाव र सरकार परिवर्तनका बीच पनि बजेट कार्यान्वयनमा सुधार भएको देखिएको बताउनु भयो। कृषि वन तथा पर्यावरण मन्त्रालयले किसानलाई वैज्ञानिक आधारमा रासायनिक मल वितरण गर्ने तयारी गरेको छ। मन्त्रालयले धान खेती गर्ने कृषकलाई रासायनिक मल अभाव हुन नदिन उनीहरूको खेती गर्ने जमिनको क्षेत्रफल तथा उत्पादनको अनुपातका आधारमा मल उपलब्ध गराउन लागेको हो। हाल करिब 1,45,000 मेट्रिक टन रासायनिक मल मौजदात रहेको मन्त्रालयले जनाएको छ। धान खेतीलाई दृष्टिगत गरी युरिया र डिएपी गरी 40,000 मेट्रिक टन मल छिट्टै आयात गर्ने प्रक्रिया अगाडि बढाइएको मन्त्रालयका सूचना अधिकारी लाल कुमार श्रेष्ठले जानकारी दिनुभयो। किसानलाई मल बिक्री गर्दा डिपो मार्फत वैज्ञानिक आधारमा वितरण गरिनेछ। सरकारले चालु आर्थिक वर्षमा 6,00,000 मेट्रिक टन मल ल्याउने लक्ष्य राखेर 28,82,14,00,000 रुपियाँ बजेट विनियोजन गरेको थियो। नेपाली बजारमा मंगलबार छाप भएको सुनको मूल्य तोलामा 1,300 रुपियाँले घटेको छ। सोमबार प्रति तोला 2,92,800 रुपियाँमा कारोबार भएको छाप भएको सुन मंगलबार भने 2,91,500 रुपियाँमा कारोबार भएको छ। मंगलबार चाँदीको मूल्य तोलामा 90 रुपियाँले घटेर कारोबार भएको छ।
0: आर्थिक समाचारका साथमा भुवन आचार्य, अब खेल समाचार।
13: चीनको महिला राष्ट्रिय टोलीसँग नेपाली महिला क्रिकेट टिमले 7 वर्षपछि खेल्दैछ। नेपाल र चीन बीचको 7 वर्षपछिको खेल बुधबार बिहान 11:45 मलेसियाको बायोमास ओभलमा हुँदैछ। नेपाल र चीन बीच सन 2019 फेब्रुअरी महिनापछि पहिलो पटक हुन लागेको हो। नेपाल र चीन बीच एसियन गेम्स महिला क्रिकेटको छनौटका क्रममा बुधबार खेल हुन लागेको हो। छनौटको पहिलो दिन इन्डोनेसियालाई हराएर सुखद सुरुवात गरेको चीन नेपालसँगको खेल जितेर छनौट हुने लक्ष्यमा छ। बुधबार बायोमास ओभलमा चीनका विरुद्ध नेपाली महिला टोली तेस्रो पटक मैदान उत्रिँदैछ। नेपाली टोली यसअघिका दुवै भेटमा नेपाल विजयी भएको छ। चीनसँगको T20 अन्तर्राष्ट्रिय पहिलो पटक 12 जनवरी 2019 भेट भएको थियो। पहिलो भेटमा नेपालले चीनलाई 10 विकेटले पराजित गरेको थियो। चीनसँग सोही वर्षको फेब्रुअरी महिनामा भएको दोस्रो भेटमा नेपाल 5 रनले विजयी भएको थियो। बुधबार नेपालले चीनसँग 7 वर्ष 3 महिनापछि T20 अन्तर्राष्ट्रिय खेल्दैछ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद ICC को पछिल्लो वरियतामा नेपाल 22 स्थानमा रहँदा चीन भने 43 स्थानमा छ। राष्ट्रिय खेलकुद परिषद राखेपले नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता छुब्बी लामालाई फिर्ता बोलाएको छ। पत्र काट्दै परिषदले लामालाई दिएको जिम्मेवारीबाट मुक्त गरिएको बताएको हो। 2083 जेठ 11 गतेको निर्णय बमोजिम लामालाई क्यानको प्रतिनिधि सदस्यको जिम्मेवारीबाट फिर्ता बोलाएको राखेप संघ संस्था सम्बन्धी शाखाका प्रमुख चन्द्र कुमार राईले जानकारी दिनुभयो।
0: अझै बम खेल समाचारका साथमा अब मौसम। आज कोशी र मध्य प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा, लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशका तराईका भूभाग साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक दुई स्थानमा पानी पर्ने सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो दिन हुने सम्भावना छ। मध्य प्रदेश लगायत कोशी बागमती र गण्डकी प्रदेशका तराई र पहाडी भूभागका थोरै स्थानमा अपरान्नपछि हावाहुरीको सम्भावना रहेको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 16.5 डिग्री सेल्सियस, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:04 भयो भने सूर्यास्त भरे साँझ 6:59 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाह, अर्थमन्त्री सोडिम वाग्ले र रासोपा सभापति रवि लामिछाने बीच आगामी आर्थिक वर्षको बजेट लगायतका विषयमा छलफल। नागरिकको जीवनस्तर उकास्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाई। प्रधानमन्त्री चाँडै संसदमा उपस्थित भई जवाफ दिनुहुने, सभामुख डोलप्रसाद अर्यालद्वारा सांसदहरूलाई जानकारी। निजामती सेवा विधेयकको मसौदा संसदको चालु अधिवेशनमै पेश गर्ने सरकारको तयारी। र इजरायलले लेबनानमा गरेको पछिल्लो आक्रमणमा 31 जनाको मृत्यु। यसका साथै बिहान 7 बजेको समाचार यहीँ सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।
14: फोर जी एलटीई मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
15: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
16: नेपालको समावेशी आवाज।
17: नमस्कार, कानूनका कुरा रेडियो कार्यक्रममा यहाँलाई स्वागत छ। यो कार्यक्रम रेडियो नेपाल र नेपाल सरकार कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको सहकार्यमा तयार पारिएको हो।
18: कार्यक्रम बुधबार बिहान 7 बजेको समाचारपछि प्रसारण हुन्छ।
17: आजको कार्यक्रममा हामी कार्बनको अवधारणा, कार्बन उत्सर्जन, कार्बन व्यापार, त्यस सम्बन्धी राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कानून र कार्यान्वयनका विषयमा केन्द्रित हुनेछौँ। त्यसबारे हाम्रा साथी सन्तोष रेग्मीले कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव नवराज पुडा सैनीसँग गर्नुभएको कुराकानी प्रस्तुत गर्छौ।
19: अब यो चाहिँ एउटा तत्व हो, अहिले चाहिँ कार्बनसँग जोडिएर हामीले हरित गृह ग्याससँग बुझ्नुपर्छ र हरित गृह ग्यास मूलत कार्बन डाइअक्साइड, मिथेन र नाइट्रस अक्साइड, यो तीनटा ग्यास जसले हाम्रो वायुमण्डलमा यिनीहरूको परिमाणमा वृद्धि भयो र यसले हाम्रो तापक्रम वृद्धि भयो। त्यो तापक्रम वृद्धिका कारणले हाम्रो समग्र वातावरण र पृथ्वीलाई चाहिँ असर पार्यो। त्यस कारण कार्बन चाहिँ एउटा तत्व भए पनि यसले हाम्रो जनजीवन प्रभाव पार्ने र जलवायु परिवर्तन गर्ने र यसले हाम्रो तापक्रम र वर्षामा आएको फेरबदलले होल पारिस्थितिकीय प्रणालीलाई चाहिँ प्रभाव पार्ने एउटा महत्वपूर्ण तत्वको रूपमा बुझ्नुपर्छ।
20: पछिल्लो दिनमा कार्बनलाई पनि व्यापारका रूपमा लैजाने जुन खालको अवधारणाहरू विकास भएको छ, मूलत यो अवधारणालाई कसरी बुझ्न सकिन्छ?
19: कार्बन व्यापार चाहिँ 1997 को क्योटो प्रोटोकल, जलवायु परिवर्तनसँग सम्बन्धित महासन्धिको कोप 1990 1997 क्वेटो प्रोटोकल भन्ने हामीले एउटा अभिसन्धि भयो, त्यो सन्धिमा कार्बन व्यापार गर्न सक्ने त्यसमा के कुरा भयो भन्नुहोला भने, खास गरी तपाईँको विश्वको तापक्रम घटाउनलाई कार्बन डाइअक्साइड, मिथेन र नाइट्रस अक्साइड जस्ता हरितगृह ग्यासको मात्रा चाहिँ बढाउने मानवजन्य क्रियाकलापहरू, उद्योग धन्दा, कल कारखाना, वन विनाश, गैर तरिकाको भू उपयोग चाहिँ प्रमुख हुन् भन्ने भयो। त्यसरी हुने घटनाबाट चाहिँ उत्सर्जन वृद्धि हुने भयो र त्यो उत्सर्जन वृद्धि भएको कारणले तापक्रम बढ्ने भयो। त्यो तापक्रम घटाउनको लागि उत्सर्जन घटाउनु पर्छ भन्ने अवधारणा चाहिँ खास गरी विकसित राष्ट्रहरूले चाहिँ लक्ष्य तोकेरै इमिसन घटाउने कुरा भयो र त्यहाँदेखि चाहिँ हो त्यो इमिसन घटाएको मात्रा चाहिँ जुनसुकै मुलुकले चाहिँ खरिद बिक्री हुन सक्ने प्रावधान चाहिँ लिएर आइयो र यो चाहिँ अलिकति तपाईँको टप डाउन एप्रोचबाट लागू भयो। यो चाहिँ हाम्रो गोपले सबै सार्वभौम मुलुकहरूलाई भन्यो तर यो खासै राम्रोसँग सफल ढङ्गले कारण हुन सकेन। तथापि यसका राम्रा सिकायहरू र कार्बन व्यापारका संस्थागत अभ्यासहरू स्वच्छ विकास संयन्त्रका कार्यक्रमहरू मार्फत अगाडि आए र तत्पश्चात यो 2015 पेरिस सम्झौताले के चिज भन्यो भने, चारवटा मूलभूत कुरा, एउटा चाहिँ उत्सर्जन घटाउने मुलुकहरूको सार्वभौम मुलुकले बटम अप एप्रोचबाट नेसनल्ली डिटर्मिन्ड कन्ट्रिब्युसन भन्ने कार्यजना हो, उत्सर्जन घटाउने कार्यजना तयार गर्ने र हो त्यो कार्यजना अनुसार चाहिँ हामीले घटाएको कार्बनको परिमाण चाहिँ कति हो भनेर रिपोर्टिङ गर्ने व्यवस्था गरियो र सो अनुसार चाहिँ परिणाम एकिन भइसकेपछि चाहिँ आफ्नो मुलुकले अथवा कुनै मुलुकले चाहिँ घटाएको उत्सर्जन कुनै मुलुक कुनै कम्पनी अर्कोलाई खरिद बिक्री गर्न पाउने भन्ने व्यवस्था आयो। यसकारण घटेको कार्बन उत्सर्जन कटौती वस्तुको रूपमा बुझ्नु पर्छ र अर्थ पुँजी र बजार नबिगारिकन आफ्ना वस्तुहरू बजारमा सप्लाई गर्नेलाई बायर अथवा उनीहरूले इमिसन खरिद गरेर आफ्नो लक्ष्य पूरा गर्छन् उनीहरूलाई हामीले क्रेता भन्यौं र हामी जस्ता मुलुक अथवा अर्को कुनै कम्पनी जसले चाहिँ उत्सर्जन घटाएर गरेको छ त्यस्ता मुलुकलाई चाहिँ क्रेता भन्यौं। यसरी वस्तु क्रेता र विक्रेता यो तीनटाको संयोजन भयो भने त्यो कार्बन बजार हुन्छ, त्यहाँ अर्थतन्त्र चलायमान हुन्छ। यो विषयलाई चाहिँ पेरिस एग्रिमेन्टले चिन्यो, खास गरी आर्टिकल 6.2, 6.4 र 6.8 त्यो अधीनमा रहेर हामीले क्योटो प्रोटोकललाई पनि सँगै हाम्रो अहिले सुपरसिड गर्छ हाम्रो यो पेरिस सम्झौताले, त्यस अनुसार कार्बन व्यापार चल्छ र अहिले विकसित मुलुकहरूले विभिन्न कम्पनी विभिन्न मुलुकहरूबाट त्यस्ता मुलुकहरूले कार्बन उत्सर्जन कटौती गरेको कार्बन क्रेडिट किन्नुहुन्छ हो त्यहाँ चाहिँ कार्बन व्यापार हुन्छ, यो नै कार्बन व्यापार हो।
20: कार्बन व्यापारसँग नेपालको के सम्बन्ध छ?
19: खास गरी हामी दुइटै, हामी क्योटो प्रोटोकलको पनि र तपाईँको पेरिस सम्झौताको पनि पक्ष राष्ट्र हौं र यी दुइटै लिगल्ली बाइन्डिङ दस्तावेजहरू हुन् तर नन प्युनिटिभ हुन् र नेपाल सरकारले पनि नेसनल्ली डिटर्मिन्ड कन्ट्रिब्युसन भन्ने राष्ट्रिय कार्ययोजना बनाएको छ, त्यसकारण हामी कार्बन व्यापारसँग सिधै सम्बन्धित छौं र हामीले 1994 नै हामी यसको पक्ष राष्ट्र भएसँगै हाम्रा गतिविधिहरू जलवायु परिवर्तनसँग जोडिएका गतिविधिहरू छन् र खास गरी 1997 र 2000 पछाडि चाहिँ हाम्रो वैकल्पिक ऊर्जा प्रबन्धन केन्द्रले स्वच्छ विकास संयन्त्र मार्फतको कार्बन क्रेडिट चाहिँ हामीले बिक्री गर्न थालेको र मूलत हामीले ठूला कार्बनका परियोजनाहरू चाहिँ सन् 2018 हामीले विश्व ब्याङ्कसँग चाहिँ तराईको 13 जिल्लाको कार्बन चाहिँ हामीले बिक्री गर्ने लगभग 9 मिलियन टन 90 लाख टन कार्बन बिक्री गर्ने सम्झौता गर्यौं र तत्पश्चात तपाईँको हामीले चाहिँ अहिले लिफ कोलिजन भन्ने कार्बन एउटा नयाँ परियोजना छ, त्यसमा गण्डकी लुम्बिनी र बागमतीको 32 लाख हेक्टर वन क्षेत्रको कार्बन चाहिँ हामीले लगभग 8 अरब पिया बराबरको लगभग 40 लाख टन कार्बन चाहिँ हामीले बिक्री गर्ने गरी हामीले सम्झौता गर्यौं। यो कार्बन व्यापारको सन्दर्भमा दुईटा परियोजना र सीडीएम प्रोजेक्ट अन्तर्गत एएपीसीले 8 परियोजनामा हामीले काम गरिरहेका छौं। त्यसकारण अब हाम्रो अवस्था हेर्नुहुन्छ भने संस्थागत रूपमा हामी अहिले सबै उद्योग कृषि ऊर्जा वन क्षेत्रमा हामीले कामहरू थालनी गरेका छौं र त्यहाँ हाम्रा आफ्ना संस्थागत संरचनाहरू तयार गरिएका छन्। मूलत वन तथा वातावरण मन्त्रालयले कार्बन व्यापारको संस्थागत संरचनालाई चाहिँ सुदृढीकरण गरेर आफ्ना कामहरू अगाडि सारेको छ। त्यसपछि तपाईँको रह्यो खास गरी सम्माननीय प्रधानमन्त्रीज्यूको अध्यक्षतामा जलवायु परिवर्तन व्यवस्थापनको उच्च स्तरीय समिति छ र हाम्रो माननीय वन मन्त्रीज्यूको अध्यक्षतामा अन्तर मन्त्रालय चाहिँ संयन्त्र तयारी भएको छ। त्यसै गरी हाम्रो चाहिँ अहिले वन मन्त्रालयको क्लाइमेट चेन्ज म्यानेजमेन्ट डिभिजनले ओभरअल क्लाइमेटका मुद्दाहरूलाई यो कार्बन व्यापारका मुद्दाहरूलाई संस्थागत गर्छ भने हामीले चाहिँ अहिले खास गरी हामी चाहिँ यो कार्यान्वयन तहमा बस्ने विभाग स्तरको अड्डा हो। हामीले वन क्षेत्रको कार्बन कार्बनका कुराहरू गर्छौँ र यो चाहिँ संस्थागत कुरा गरे अलिकति नीतिगत कुरा गर्ने हो भने नेपाल सरकारले हामीले तेस्रो राष्ट्रिय निर्धारण कार्ययोजना अथवा त्यसलाई नेसनली डिटर्मिनेन्ट कन्ट्रिब्युसन कार्ययोजना राष्ट्रिय कार्ययोजना तयार गर्यौँ। यसले खास गरी कार्बन उत्सर्जन कति घटाउने कति के गर्नेका विषयहरूलाई चाहिँ यो पेरिस सम्झौतासँग सम्बन्धित छ। त्यो दस्तावेज चाहिँ हामीले तेस्रो चरणको कार्ययोजना तयार गरेर अहिले हामी कारणको चरणमा छौँ। त्यसै गरी अर्को चाहिँ यो न्याप भन्छ नेसनल एडाप्टेसन प्लान अथवा राष्ट्रिय अनुकूलन योजना भन्छ त्यो पनि हामीले तयार गरेका छौँ। र पहिलोचोटि हामीले चाहिँ उत्सर्जन कुन कुन क्षेत्रबाट कसरी भइरहेछ कति कार्बन उत्सर्जनको अवस्था कस्तो छ भनेर त्यसलाई हामीले बाई एन्युअल ट्रान्सपेरेन्सी रिपोर्ट भन्छ त्यसलाई इनहान्स ट्रान्सपेरेन्सी फ्रेमवर्क भित्र रहेर हामीले त्यो डकुमेन्ट बिटिआर पनि सब्मिट गर्यौं र अहिले पछिल्लो समय यो कार्बन व्यापारलाई संस्थागत गर्नलाई नेपाल सरकारले कार्बन व्यापार सम्बन्धी नियमावली जारी गरेको छ अस्ति पौषमा र त्यो अहिले हामीले कार्यान्वयनको चरणमा छौँ र अहिले चाहिँ हामीसँग चाहिँ कार्बन परियोजनाहरू दर्ता गर्ने निजी क्षेत्रले चाहिँ कार्बन बिक्री वितरणमा चाहिँ बाटो खुला गर्ने यस्ता कामहरू चाहिँ अहिले हामीले नीतिगत संस्थागत कामहरू लगभग सम्पन्न भएको छन्। अब हामी कार्यान्वयनको चरणमा फुल कार्यान्वयनको चरणमा अगाडि बढेका छौँ।
20: यसका लागि आवश्यक पर्ने कानूनी व्यवस्थाहरूका सन्दर्भमा चाहिँ जसरी अपर्याप्तताको विषयहरू बेला बेलामा आउने गरेको थियो अब अहिले के कस्ता व्यवस्थाहरू आए जसले गर्दा चाहिँ यहाँले भनेको जस्तो अब हामी कार्यान्वयनमा जान सक्ने अवस्था भयो।
19: मूलत हामीलाई दुईटा डकुमेन्टले गाइड गर्छ, एउटा चाहिँ तपाईँको वातावरण संरक्षण ऐन हो र दोस्रो चाहिँ वन ऐन हो। यी दुईटा व्यवस्थाले कार्बन व्यापारलाई अगाडि लैजाने व्यवस्था गरेको छ र वातावरण संरक्षण ऐन अन्तर्गत चाहिँ अहिले कार्बन व्यापार नियमावली बनाएको छ। यो कार्बन व्यापार नियमावलीले तपाईँको दुईटा कुरालाई महत्वपूर्णसँग जोड्दा गर्छ, एउटा चाहिँ सरकारी संयन्त्रले सञ्चालन गर्ने कार्बन उत्सर्जन कटौतीका कार्यक्रमहरूलाई कसरी परिचालन गर्ने कसरी व्यवस्थापन गर्ने कसरी अन्तर्राष्ट्रिय निकायसम्म हाम्रा कार्बन क्रेडिटहरू खरिद बिक्रीका कुराहरू अगाडि बढाउने भन्ने र दोस्रो चाहिँ अहिले खास गरी निजी क्षेत्रले वृक्षारोपण गरेर हुर्काएका अथवा निजी क्षेत्रले चाहिँ यो ऊर्जाका चुलोहरू बाँडेका निजी क्षेत्रले तपाईँको इभी भेहिकल्सहरूलाई चाहिँ अगाडि बढाएका ऊर्जा क्षेत्रका अनि यो बायोग्यासका सोलरका यस्ता प्रोजेक्टहरूमा चाहिँ यो भोलुन्टरी कार्बन मार्केट अन्तर्गत चाहिँ हामीले काम गर्न सक्ने वातावरण चाहिँ हाम्रो कार्बन व्यापार नियमले बनाइदिएको छ र त्यो कार्बन व्यापार नियमावलीमा चाहिँ प्रपोजल बनाउने अनि प्रतिवेदन बनाउने र त्यो अनुसार चाहिँ कार्बन खरिद बिक्रीको अनुमति चाहिँ वन मन्त्रालयले चाहिँ सम्बन्धित प्रस्तावकलाई दिने मेकानिजम एकदम सजिलो बनाएको छ र तपाईँको अलिकति यो परिवर्तन गर्नुपर्ने अवस्था पनि देखिएको छ। केही भोलुन्टरी मार्केटमा चाहिँ रेभिन्यू धेरै गभर्मेन्टले लियो भन्ने आलोचनाका कुरा पनि उठेका छन्, अलिकति त्यसलाई चाहिँ सजिलो बनाइदिने भन्ने कुरा छ। हामीले त्यसलाई फेरि अहिले नेपाल सरकारले चाहिँ संशोधन प्रक्रिया अगाडि बढाउनु पर्छ भन्ने हामीलाई अनुभूत भएको छ, हामी त्यसलाई संशोधन पनि गर्दैछौँ र तत्कालै हामीलाई चाहिने भनेको यो मार्गदर्शन नयाँ विषय भएकोले निजी क्षेत्रको क्षमता अभिवृद्धिका कामहरू मन्त्रालयले अहिले गरिरहेको छ। खास गरी जलवायु परिवर्तन व्यवस्थापन महाशाखा रेड कार्बन केन्द्रले प्राइभेट सेक्टरलाई चाहिँ कसरी हाम्रो यो कार्बनका प्रोजेक्टहरू तर्जुमा गर्ने कार्बन प्रोजेक्टलाई कसरी अगाडि लैजान सकिन्छ यो विषयहरूमा हामीले समुदायहरूलाई र निजी क्षेत्रलाई चाहिँ क्षमता अभिवृद्धिका कार्यक्रमहरू पनि गरिरहेका छौँ। यो ढङ्गले हामीले कार्यक्रमहरू कारण अगाडि बढाइरहेका छौँ। यसो गर्दाखेरि हामीलाई दुईटा कुरा भएको छ, अहिले तत्कालै केही प्रोजेक्टहरू रन स्वीकृति लिएर अगाडि बढाइरहनु भएको छ र तपाईँको अर्को महत्वपूर्ण कुरा भनेको चाहिँ के हो भने पेरिस सम्झौताको आर्टिकल 6.2, 6.4 अहिलेको हाम्रो कार्बन व्यापार नियमहरूले संस्थागत गरेको छ। अब नेपालमा निजी क्षेत्रले सिर्जना गरेको कार्बन अन्तर्राष्ट्रिय बजारमा लगेर बिक्री गर्ने चाहिँ बाटो यसले खुला गरिदिएको छ, यो चाहिँ पहिला थिएन र अहिलेको यो नियमावली यो व्यवस्था गरिदिएकोले सजिलो अवस्था भएको छ र निजी क्षेत्र मैत्री हाम्रो कार्बन व्यापार नियमावली तर्जुमा भएको छ। तथापि यसमा केही संशोधन गर्नुपर्ने विषयहरू छन्, हामीले तत्कालै संशोधनको प्रक्रिया सुरुवात गर्दैछौँ।
20: यसको दुईवटा प्रक्रिया भयो, एउटा त अन्तर्राष्ट्रिय व्यापार जुन नेपाल सरकारले गर्छ, अर्को चाहिँ स्थानीय व्यापार। अब यसका साझेदारहरू को हुन्छन् स्थानीय व्यापारका, कसरी उनीहरू त्यसमा संलग्न हुन्छन्, के गरे बापत उनीहरू संलग्न हुन पाउँछन्?
19: यो एकदम महत्वपूर्ण कुरा, खास गरी हाम्रो यो कार्बन व्यापारले कार्बन उत्सर्जन कटौती गर्नलाई संलग्न हुने स्थानीय समुदाय, स्थानीय तह र स्थानीय आदिवासी जनजातिहरू नै हुन्। उहाँहरूको संलग्नताले अहिले हामीले कार्बन उत्सर्जन कटाउन सक्छौँ भन्ने हाम्रा अधिकांश परियोजनाहरूको लक्ष्य त्यही हुन्छ, अथवा स्थानीय उपभोक्ता नै हुन् र उहाँहरूलाई चाहिँ हामीले हरेक कार्बन परियोजनाको लाभ वितरण योजना अथवा बेनिफिट सेयरिङ प्लान हुनुपर्छ। त्यो बेनिफिट सेयरिङ प्लानमा प्रस्तावकले कार्बन खरिद बिक्रीबाट आएको प्रविधि, आएको रकम, कुन तरिकाले वितरण गर्ने भन्ने कुरा लेखिएको हुन्छ, त्यो दस्तावेज नेपाल सरकारले स्वीकृत गर्छ। जस्तो मानौ तपाईँले, मैले अहिले के भन्छु भने, अहिले हाम्रो जलवायु परिवर्तन व्यवस्थापन नीतिले पनि कार्बन व्यापारबाट आएको 80% रकम चाहिँ यो व्यवस्थापक समक्ष पुग्नुपर्छ र 20% मात्रै नेपाल सरकारले राख्नुपर्छ भन्ने मान्यता रहेको छ। एउटा पाटो यो भयो। दोस्रो पाटो तपाईँलाई अहिले भनौँ, हामीले अहिले दुईटा परियोजना कारण गरेको सन्दर्भमा, एउटा तराई भूपरिधिको हामीले एफसिपिएफको कार्बन उत्सर्जन न्यूनीकरण कार्यक्रम कारण गर्छौँ, त्यसमा चाहिँ हामीले 80% कम्तीमा स्थानीय समुदाय र वन व्यवस्थापकमा पुग्ने व्यवस्था गरेका छौँ। जस्तो त्यसमा चाहिँ सरकारद्वारा व्यवस्थित वनले 42%, समुदायहरूले 43%, निजी वनले 5%, वनमा आश्रित समुदायले चाहिँ 5% पाउने र 10% मात्रै चाहिँ वन विकास कोषमा रहने व्यवस्था गरिएका छौँ। यसले गर्दा उत्सर्जन कटौतीमा भूमिका खेल्ने सरकारवाला, स्थानीय समुदाय, आदिवासी जनजाति, दलित सीमान्तकृतहरूलाई चाहिँ लाभ वितरण योजना मार्फत त्यो हामीले प्राप्त गरेको लाभ त्यहाँ पुग्ने सुनिश्चित गरिएको छ। यो ढङ्गले हाम्रा कार्बन व्यापार नियमावलीले चाहिँ यो लाभ वितरण योजनालाई चिन्छ। त्यसले चाहिँ हाम्रो को को लाभार्थी हुन्, यसको लाभ पाउने मान्छे को हुन् भनेर पहिचान गर्छ। त्यो अनुसार उहाँहरूले प्रतिशत निर्धारण गरेर कार्य सम्पादनमा आधारित भएर, पर्फर्मेन्स बेसमा आधारित भएर हामीले लाभ वितरण गर्छौँ र लाभ वितरणको एजेन्डाबाट र जलवायु परिवर्तनको न्यूनीकरण र अनुकूलनका कार्यक्रमबाट चाहिँ स्थानीय तह, स्थानीय सरकार, प्रदेश सरकार संलग्न हुनुहुन्छ। अर्को कुरा, हामीले यसैका लागि चाहिँ हरेक स्थानीय तहमा स्थानीय वन तथा वातावरण समिति रहने, त्यसपछि तपाईँको जिल्ला स्तरमा चाहिँ जिल्ला वन क्षेत्र समन्वय समिति जस्ता लुज फोरमहरू तयार गर्ने र प्रदेश स्तरमा चाहिँ जलवायु परिवर्तन समितिको प्रदेश स्तरीय समितिमै नै रहने व्यवस्था गरिएकोले तिनै तहका सरकार, समुदाय, आदिवासी जनजातिहरूको संलग्नता हुने र बेनिफिसियरी रहने गरी हाम्रा पोलिसी डकुमेन्टले भन्छन्, त्यही अनुसार उहाँहरूको संलग्नता रहने वातावरण सिर्जना गरिएको छ।
20: अब यसलाई अझ प्रभावकारी बनाउने या भनौँ एउटा राष्ट्रिय लक्ष्य पूरा गर्ने सन्दर्भमा कसले कसले के गर्नुपर्छ?
19: अहिले मूलत हामीसँग दुईटा कुरा छन्। हामीले एउटा चाहिँ हाम्रो समुदायको र योसँग संलग्न हुने निकायहरूको क्षमता अभिवृद्धि पहिलो कुरा हो। यो धेरै प्राविधिक विषय छ र धेरै तपाईँको अङ्ग्रेजी जार्गनहरू चाहिँ लिएर आएको अलिक अप्ठ्यारो टाइपको विषयहरू रहेको छ र धेरै विज्ञानमा आधारित विषयहरूलाई कारणमा लिएर जानुपर्ने विषय छ र यो चाहिँ तपाईँको सरकारी संयन्त्रहरूको पनि क्षमता अभिवृद्धिमा जोड गर्नुपर्ने छ र अर्को स्थानीय समुदाय, आदिवासी जनजातिहरू, दलितहरू र जलवायु परिवर्तनको असर र प्रभावबाट सबभन्दा प्रताडित हुने गरिब समुदायहरूलाई यो विषयको विषयमा जानकारी गराएर क्षमता अभिवृद्धि गराउनु पर्ने पहिलो काम चाहिँ यो हो। यो एकदमै टफ र सबभन्दा चुनौतीपूर्ण काम यही छ। दोस्रो कुरा भनेको चाहिँ तपाईँको के अरे, हाम्रो यो संयन्त्रहरूलाई, प्राइभेट सेक्टरहरूलाई हामीले इङ्गेजमेन्ट गर्दैछौँ भने उहाँहरूको संलग्नता, उहाँहरूको क्षमता अभिवृद्धि र उहाँहरूको यो पारदर्शिता, सुशासनका विषयहरूलाई चाहिँ अन्तर्राष्ट्रिय निकायमा रिपोर्टिङ गर्ने व्यवस्था अलिक कठिन छ, त्यसलाई हामीले सरलीकरण गर्नुपर्छ। त्यसपछि निजी क्षेत्रलाई चाहिँ हामीले एकदमै इनेबलिङ इन्भाइरोमेन्ट बनाइदिएर तपाईँको उहाँहरूलाई कार्बन व्यापारमा बिस्तारै, सरकारले व्यापार गर्ने होइन, यसमा निजी क्षेत्रलाई चाहिँ हामीले व्यापारमा सबलीकरण गरेर निजी क्षेत्रको लागि चाहिँ इनेबलिङ इन्भाइरोमेन्ट बनाउनु पर्ने अर्को आवश्यकता छ। र अन्तिम कुरा भनेको चाहिँ योसँग रहेका प्राविधिक दस्तावेजहरू तयार गर्नलाई हामीलाई जलवायु

0: विषयहरूमा चाहिँ सरकार निजी क्षेत्रको क्षमता अभिवृद्धि गर्नु चाहिँ सबभन्दा ठुलो विषय हो। त्यसका लागि हामी चाहिँ अगाडि हाम्रा कार्यक्रमहरू चाहिँ रूपरेखा तयार गरेर अगाडि बढ्नु।
1: उहाँ हुनुहुन्थ्यो कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव नवराज पुडासैनी, हाम्रा साथी सन्तोष रेग्मीसँग कुराकानी गर्नुहुँदै।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपीटीभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: गोबरलाई गुइठाना बनाऊ, खेती गरिएको जमिनमा प्रयोग गरेर माटोलाई उर्वर र उत्पादनशील बनाऊ।
1: नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
2: ए रमेश दाई, अघिदेखि देख्दैछु तपाईँ आफ्नो पसलको दर्ता कागज पत्र र पुराना हिसाब किताब के पल्टाएर बस्नु भएको नि? के को लागि यत्रो तयारी हो?
3: ए लक्ष्मी बहिनी, 2083 वैशाख 2 असार 7 गतेसम्म देशभर राष्ट्रिय आर्थिक गणना हुँदैछ नि त, त्यसैको लागि विवरण तयार गरेको। यो त हाम्रो देशको लागि साह्रै महत्त्वपूर्ण काम पो हो त।
2: के हो र यो आर्थिक गणना भनेको? अनि हामी जस्तो साना व्यापारीलाई के फाइदा हुन्छ र यसले?
3: फाइदा छ नि बहिनी, यो गणना त देशैभर सञ्चालनमा रहेका उद्योग, व्यापार, व्यवसाय, स्कुल, अस्पताल, संघ संस्था आदिको यथार्थ विवरण संकलन गर्ने ठुलो अभियान हो बहिनी। गणनामा विवरण दिन छुटाउँदा वा डरले सही कुरा नभन्दा हामीलाई चाहिने सही नीति, योजना तथा कार्यक्रम बनाउन बाधा पुग्दछ। यसो भएमा त हामी व्यवसायीलाई नै ठुलो घाटा पुग्दछ नि।
2: ए, एउटा सानो विवरणले पनि त्यत्रो फरक पार्छ है?
3: पार्छ नि। हामी व्यवसायीले जति सही विवरण दियौँ, सरकारलाई हाम्रै सेवा सुविधा, व्यावसायिक पूर्वाधार र नयाँ नीति योजनाहरू बनाउन सहयोग पुग्छ। यो त हाम्रो हक अधिकारसँग जोडिने कुरा पो हो त।
2: कुरा त ठिक रहेछ दाई, तर यो विवरण अरूले थाहा पाएर पछि झमेला त गर्दैनन् नि? हामी साना व्यापारीलाई त डर लाग्छ नि।
3: त्यो त सोच्दै नसोच्नुहोस् न बहिनी, यो विवरण एकदमै गोप्य रहन्छ। तथ्याङ्क ऐन 2079 नै यसलाई सुरक्षित राख्ने ग्यारेन्टी दिएको छ। हामीलाई फाइदा नै हुन्छ र यसले कुनै झमेला गर्ने कुरै छैन नि। ढुक्क भएर विवरण दिए हुन्छ, सही विवरण उपलब्ध गराउनु हाम्रो कर्तव्य पनि हो।
2: ए, त्यसो भए त म पनि ढुक्क भएँ दाई। म त अब आफ्नो सबै व्यवसाय साथीहरूलाई पनि आर्थिक गणनाको गणकाउँदा सही विवरण दिनु भन्छु।
3: हो, त्यसरी नै सबैलाई भन्नुपर्छ। हाम्रो सानो सहयोगले नै राष्ट्र निर्माणमा ठुलो मद्दत पुग्छ।
4: राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनको लागि आर्थिक गणना, नेपाल सरकार, राष्ट्रिय तथ्याङ्क कार्यालय।
5: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अबको करिब 8 बजेसम्म हामी यहाँलाई स्वदेश गान सुनाउनेछौँ। सुनाउँदैछौँ हरिशङ्कर चौधरी, सुभाष मण्डल र साथीहरूको स्वर, भगवती जोशीको रचना र कृति न्यौपानेको सङ्गीतमा।

स्वदेश गान सुनाउने क्रममा अब सुनाउँछौ संगीता राणा प्रधान र साथीहरूको स्वर, भागवत आचार्यको रचना र राजु सिंहको संगीतमा रहेको यो स्वदेश गान। स्वदेश गान पछाडि यहाँले केही बेर सूचना र सन्देश सुन्नुहुनेछ। त्यसपछि सुन्नुहुनेछ 8 बजे अङ्ग्रेजीमा समाचार। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: चालकको लापरवाहीले सडक संरचनामा क्षति पुगेमा क्षतिको भरपाई पनि तपाईँबाटै हुन्छ। तसर्थ सदैव ट्राफिक नियम पालना गरेर सवारी साधन चलाऊ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
3: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 सम्पर्क गरौँ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।

महिला सवालमा रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारी, समानता र सअस्तित्वको लागि कार्यक्रम आजका नारी।

0: समतामूलक समाज निर्माणको लागि महिला पहिचान र योगदानमा समर्पित कार्यक्रम आजका नारी। रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको कार्यक्रम आजका नारी तपाईँहरूले एफएम 98.1 र 103 मेगाहर्ज र इन्टरनेटमा www.radionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। बुधबारको बिहानी फेरि पनि कार्यक्रम आजका नारीको अर्को एउटा श्रृङ्खला लिएर यहाँहरूमा आज उपस्थित भइसकेको छु। आउनुहोस्, कार्यक्रममा स्वागत गर्छु प्राविधिक साथी रमा कोइरालासँगै म चन्दा विष्ट। यहाँलाई सम्झना छ भने महिला सवालमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारीमा हामीले विविध विधा र क्षेत्रमा अग्रसर सफल सङ्घर्षरत महिला व्यक्तित्वहरूको प्रेरक अनुभव, जीवनी अनुभव र महिला सवालका विविध विषयलाई उठान गर्दै आएका छौँ। यसै क्रममा आज हामीसँग यस्तो एउटा व्यक्तित्व हुनुहुन्छ जो लामो समयदेखि महिला अधिकारको क्षेत्रमा, आप्रवासनको क्षेत्रमा, एउटा समाजशास्त्रीको रूपमा, आप्रवासनविदको रूपमा, मानवाधिकार कर्मीको रूपमा, सामाजिक अभियन्ताको रूपमा असाध्यै सक्रिय हुनुहुन्छ। र उहाँको बारेमा भन्नुपर्दाखेरि त्रिभुवन विश्वविद्यालयबाट मानवशास्त्रमा स्नातकोत्तर र बेलायतबाट मानव बेचबिखन, महिला यौनिकता र सामाजिक बहिष्कारको अन्तर सम्बन्धमा विद्यावारिधि गर्नुभएको व्यक्तित्वको रूपमा पनि चिन्छौँ र आप्रवासनका विभिन्न आयाममा एसिया, युरोप र अफ्रिकाका मुलुकहरूमा विभिन्न निकायमा आबद्ध भएर काम गरिरहनु भएको छ। एउटा लामो अनुभव पनि छ। उहाँले बेचबिखन बारे बुझ्न एउटा प्रमाणकै रूपमा रहेको पुस्तक साहस पनि प्रकाशनमा ल्याउनु भएको छ। साहसमा बेचबिखनको जटिल अनुभव बटुलेका युवा महिलाहरूको जीवनका लैङ्गिक, सामाजिक, सांस्कृतिक, कानुनी र आर्थिक हिंसाका विभिन्न पाटालाई उजागर गरेको छ। यसैले पनि आज विविध आयामद्वारा एउटा सामाजिक अभियन्ताको रूपमा, लेखकको रूपमा रहनुभएको एउटा व्यक्तित्वको रूपमा पनि चिन्छौँ। उहाँ हुनुहुन्छ डाक्टर मिना पौडेल। आज उहाँसँगको यो भेट पार्दा असाध्यै अर्थपूर्ण र विशेष रहन्छ भन्ने विश्वास पनि छ। सबैभन्दा पहिला त आजका नारीको आजको यो श्रृङ्खलामा हार्दिक स्वागत गर्छु मिना म्याम।
1: धेरै धेरै धन्यवाद।
0: हजुर, दिनहरू कसरी व्यतीत हुँदैछ आज भोलि?
1: दिनहरू मेरो आफ्नो दैनिकी काममा लेख पढ गर्ने, त्यसपछि पढाउन थालेको छु। अहिले आप्रवासनको विषयमा मैले काठमाडौँ विश्वविद्यालयमा पढाउन थालेको छु। अब छिट्टै नै तपाईँले भर्खरै व्याख्या गर्नुभएको साहसको अनुसन्धान विधिको बारेमा त्रिभुवन विश्वविद्यालयको लैङ्गिक अध्ययन केन्द्रमा पनि पढाउन सुरु गर्दैछु। अनि आप्रवासी सञ्जालहरू, श्रमिकहरूसँग निरन्तर संवादहरू गरिरहन्छु। विश्वका विभिन्न ठाउँमा रहनुभएका उहाँहरूका पीडाहरू, उहाँहरूका समस्याहरू, उहाँहरूका प्रयासहरूको बारेमा, त्यसको साथसाथै आन्तरिक आप्रवासनको बारेमा केही अध्ययनहरू पनि गरिरहेको छु। आन्तरिक आप्रवासनका महिला, पुरुष, मुख्य गरेर भारतमा काम गर्ने आप्रवासीहरूको बारेमा अध्ययन पनि गरिरहेको छु।
0: हजुर, यसरी कुरा गरिरहँदा फेरि पनि एकचोटि बधाई यहाँलाई रेडियो नेपाल परिवारको तर्फबाट। यो बेचबिखन र बहिष्कारको विषयमा नेपाली भाषामा बुझ्न, नेपालीमा यो एउटा पहिलो प्रमाणको रूपमा रहेको पुस्तकको रूपमा पनि साहसलाई हेरिएको छ। लेख्नुभयो, प्रकाशन गर्नुभयो, होइन? धेरैलाई यो विषय बुझ्न सजिलो पनि हुन्छ। यसमा त धेरै दुःख पनि भयो होला है?
1: धेरै दुःख भयो। यो 4-5 वर्षको एकदम गहन अनुसन्धानबाट गरिएको हो। मुख्य गरेर मैले पहिलो संस्करण चाहिँ अङ्ग्रेजीमा लेखेँ, त्यसपछि विश्वका अरू 6 भाषामा पनि छापिसकेका छन्। रसियन, स्पेनिस, फ्रेन्च, जर्मनी, पोर्टुगिज, पोलिस भाषामा छापिसकेका छन्। अहिलेको नेपाली संस्करण चाहिँ 7 हो, पछिल्लो। अनुसन्धान आफैमा जटिलो, त्यसमा पनि यो अब समाजमा पिसिएका, एकदम पिँधमा पारिएका, नदेखिएका, लुकाइएका, दबाइएका, बेचिएर फर्केका महिला जो समाजबाट, परिवारबाट, राज्यबाट बहिष्कृत थिए, उनीहरू जाने ठाउँ थिएन, तिनीहरूलाई खोजेर अध्ययन गर्नु निश्चितै रूपमा जटिल थियो, तर पनि असम्भव भयो।
0: यहाँको जन्मथलो देवदह, रूपन्देही।
1: हजुर,
0: बाल्यकाल त्यहीँ बित्यो?
1: त्यहीँ नै बित्यो, रोपनदेहीको सेरोफेरोमै बित्यो, घरमै चाहिँ बितेन। स्कुल जहाँ जहाँ स्कुल पाइन्छ सम्भव छ त्यहाँ त्यहाँ खोज्दै जानु पर्यो, रोपनदेही भित्रकै सेरोफेरोमा बित्यो।
0: त्यसपछि यहाँले नर्सिङ अध्ययन गर्न थाल्नुभयो, विद्यार्थी राजनीतिमा पनि लाग्नु भयो,
1: काठमाडौँ आए त्यसपछि नर्सिङ अध्ययन गर्न थाले।
0: 2046 सालमा स्वास्थ्य कर्मीहरूको तर्फबाट त्यो आन्दोलनको एउटा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो, जेल जीवनको एउटा भोगाई पनि रह्यो। नर्सिङ स्वास्थ्य क्षेत्रलाई रोज्दै गर्दा, त्यहाँ अध्ययन गर्दै गर्दा कसरी फेरि यो मानव बेचबिखनको यो विषयमा?
1: अब यसमा चाहिँ नर्सिङ पढ्दाखेरि हामी, मैले सामुदायिक नर्सिङ पढेको, नर्सिङ पढ्ने मेरो चाहना पनि थिएन, बाध्यता थियो। आर्थिक स्थितिले गर्दाखेरि नर्सिङमा छात्रवृत्ति 100% पाइन्थ्यो, अनि काठमाडौँमा त्यति बेला डेरामा बस्न सक्ने हैसियत पनि थिएन, सुरक्षा पनि थिएन, होस्टेलमा अनिवार्यता थियो, त्यसले गर्दा नर्सिङ पढेँ। अनि नर्सिङमा पनि सामुदायिक नर्सिङ लिएँ, किनभने मलाई गाउँ गाउँमा जान मन थियो। अनि सिन्धुपाल्चोकमा मलाई नर्सिङकै व्यावहारिक अध्ययनको सिलसिलामा फिल्ड वर्कको लागि सिन्धुपाल्चोक पठाइयो। त्यहाँ चाहिँ मैले तामाङ महिलाहरू, किशोरीहरू, युवतीहरू हेलिकप्टर चार्टर गर्दै ल्याउँदै, त्यसपछि भारततिर बम्बईतिर पठाउँदै बेच्दै गरेको मैले त्यहाँ आफ्नै आँखाले देखेँ। ती आमा बुवासँग कुरा गरेँ, उहाँहरूको आँसु पनि देखेँ, उहाँहरूका सपनाहरू, गलत सपनाहरू बाँडिएको पनि मैले सुने। त्यसपछि यो के भइरहेछ भनेर मलाई चाहिँ त्यो झन्झन कुलदुली अशान्ति भयो। म आफ्नो अध्ययन सकेर फर्केँ, विश्वविद्यालयले मलाई फिर्ता बोलायो। त्यसपछि आइसकेपछि संयोग के पऱ्यो भन्दाखेरि 46 सालको आन्दोलनको माहौल बनिरहेको थियो, अनि त्यसपछि मलाई चाहिँ यता माहौल बनिरहेछ त्यहाँ, अनि कसले यो कसरी यो चाहिँ हेलिकप्टर गाउँ गाउँका डाँडा डाँडामा त्यो कोदोबारीमा हेलिकप्टर गएर कसरी यो सम्भव भइरहेछ भन्ने खोतल्दै जाँदा, तत्कालीन सत्ता पक्षबाट संरक्षित दलालहरूले यो गरेको पाइयो, तत्को संरक्षण भएको भन्ने कुराहरू खोतल्दाखेरि पत्ता लाग्यो। अनि यसो विचार गरेँ, अनि म अस्पतालमा बस्न एकदम मन थिएन, मैले विकल्प खोजिरहेको थिएँ। आन्दोलनमा होमिएँ, जेल परेँ, जेल बस्दाखेरि पनि मलाई त्यो बेचिएकी महिलासँग बेचिएर फर्केर समाजले, उनको परिवारले बहिष्कार गरेको महिलालाई लगेर थुनिएको रहेछ जिल्ला प्रहरी कार्यालय हनुमान ढोकामा, त्यहाँ राखियो। त्यहाँ मैले उनीसँग रातभरि बसेर कुरा गर्दा उनको आँसु, त्यसपछि उनका कथाहरू, उनको विद्रोह, उनको आक्रोशहरू बुझ्दै जाँदाखेरि, अनि सिन्धुपाल्चोकका ती केही महिना अगाडि मैले देखेका ती हेलिकप्टरका कुराहरू सबै जोडिँदै गयो। हामीलाई त जेल लग्यो, व्यवस्था परिवर्तन भइसकेपछि छोडियो, छोडिसकेपछि मैले बहिष्कृत भएर थुनिएकी महिलालाई खोज्न थालेँ, किनभने राजनीतिक माहौल सकारात्मक बन्यो, प्रजातान्त्रिक समाज बन्यो। अनि खोज्न थालिसकेपछि उनलाई हामीले खोज्यौँ, त्यसपछि निकाल्यौँ त्यहाँबाट, त्यो प्रहरी को त्यो बन्दीगृहबाट निकाल्यौँ। अनि त्यसपछि अनि तत्कालीन अन्तरिम सरकारले उनलाई स्वास्थ्य मन्त्रालयको एउटा कुनै अस्पतालमा काम पनि दियो। अनि त्यसपछि त्यसरी सङ्गत हुँदै गएपछि अनि मैले आफूलाई सोध्न थालेँ, म अब शिक्षण अस्पताल फर्केर मैले जागिर खाएर बसौँ कि म चाहिँ वृहत सामाजिक मुद्दामा लागौँ भन्ने 2-4 महिना मन्थन गरिसकेपछि मेरो निर्णय चाहिँ दोस्रोमा गयो। होइन, म चाहिँ अब वृहत सामाजिक मुद्दा, मलाई नर्सिङ छोड्ने बहाना पनि चाहिएको थियो, आर्थिक कारणले म त्यहाँ नर्सिङ छोड्न सकिरहेको थिइनँ। अनि त्यसपछि नर्सिङबाट कमाएको पैसाले अलिकता राखेर त्यसपछि मैले समाजशास्त्र अध्ययन गर्न थालेँ। त्यसको साथसाथै ती महिलाहरूलाई निकालेर अनि स्वास्थ्य मन्त्रालयमा काम गर्न थालिन्, ती महिलाले स्वास्थ्य मन्त्रालयको कुनै अस्पतालमा, टेकु अस्पतालमा उनलाई काम दियो। अनि उनीसँग सङ्गत गर्दै जाँदा धेरै कुरा मैले उनको जीवनबाट सिकेँ, मलाई किताब पढ्न परेन। अनि त्यसपछि मैले एउटा संस्था खोलेँ, त्यस्तै महिला बेचिएर फर्केका, समाजले बहिष्कार गरेका महिलालाई राखेर सहयोग गर्ने संस्था खोलेँ। 4-5 वर्ष संस्था चल्यो, दुर्भाग्यवश अब संस्थाभित्र पारिवारिक किचलो भयो, त्यहाँ पनि अब गुटबन्दी भयो, चलेन। अनि त्यसपछि मैले अनि म अस्पतालबाट त राजीनामा गरेर निस्केँ, अब ठुलो समाजमा म अब वृहत, मलाई क्षेत्र चाहिँ वृहत भयो। होइन, एउटा संस्था नचल्दैमा, एउटा काम नहुँदैमा के भयो त भने, मैले खोज्दै जाँदाखेरि मैले अक्सफाममा काम पाएँ, अक्सफाम बेलायती संस्थामा काम पाएँ। त्यहाँ बसेर मैले देखेका ती सपनाहरू, त्यो सिन्धुपाल्चोकमा देखेको त्यो दृश्यहरू, त्यसपछि बन्दीगृहमा भेटेका ती महिला, त्यसपछि समाजबाट बहिष्कृत भएर हामी जेल छुटिसकेपछि व्यवस्था परिवर्तन भइसकेपछि उनलाई चाहिँ बन्दीगृहबाट निकालेर काम गरेकी महिलाको सङ्गत, त्यो सबैलाई मैले संयोजन गरेर होइन अब चाहिँ यो विषयमा काम गर्नुपर्छ भनेर म चाहिँ सबै कुरा छोडेर जागिर खाँदै, भाइ बहिनी पढाउँदै, आफू बाँच्दै, अनि यी महिलालाई पनि सहयोग गर्दै, अनि मैले चाहिँ त्यहाँबाट सुरु गरेँ। करिब 10-12 वर्ष सुरु गरिसकेपछि मलाई चाहिँ यसलाई प्राज्ञिक रूपमा हेर्न मन लाग्यो, प्राज्ञिक अध्ययन सैद्धान्तिकरण गर्न मन लागिसकेपछि मैले यही विषयमा विद्यावारिधि गर्ने प्रयास गरेँ।
0: एकपछि अर्को घटनाले यहाँलाई प्रेरित गर्दै लग्यो, केन्द्रित गर्दै लग्यो भनेर,
1: प्रेरित पनि गर्दै लग्यो।
0: तर तत्कालीन अवस्था सहज थिएन, होइन, यसको लागि एउटा ठुलै साहस चाहिन्थ्यो। सिन्धुपाल्चोकबाट यसको बीजारोपण भयो भनौँ न, होइन, मानव बेसविखन भनेको कस्तो रहेछ, छोरीहरू कसरी हेलिकप्टरबाट टाढिँदै रहेछन् आफ्नो घर परिवारबाट आफन्तबाट, र त्यो हेलिकप्टरबाट ओर्लिसकेपछि ती दिदी बहिनीहरूको कष्टकर कहाले लाग्दो जीवनको सुरुवात, र तिनीहरूको जिन्दगी कहाँ पुग्छ, हराउँछन् बिलाउँछन्, होइन, तर त्यो हराउनुको पछाडि सधैँ पीडा रहेको पनि यहाँले देख्नुभयो। सिन्धुपाल्चोकबाट त्यो आवाज उठाउनु, त्यसपछि फेरि त्यही कुरालाई, मानव बेसविखनको कुरालाई, हाम्रा दिदी बहिनी छोरीहरू बेचिएको कुरालाई विद्रोहको रूपमा, होइन, यो रोकिनुपर्छ, यो हुनु हुँदैन भनेर साहसिक कदम चाल्ने, यति धेरै अनुसन्धानमा खोता लिएर त्यो विषयमा गहिरेर लिएर आउनु, त्यति बेला त ठुलो जोखिम पनि थियो नि, होइन?
1: जोखिम असाध्य थियो। अब त्यही, अब आफ्नो रोजीरोटी भाइ बहिनी ल्याएर पढाइरहेको थिएँ, उनीहरूको रोजीरोटी, त्यसपछि अब मैले सहयोग गर्छु भनेर म प्रति आश्रित भएका बहिष्कृत महिलाहरूको रोजीरोटी, र त्यसपछि तपाईँले भन्नुभयो जस्तै यो सवाललाई समाजले, यसरी बेचिएर फर्केका महिलालाई समाजले हेर्ने दृष्टिकोण अहिले त नकारात्मक छ, त्यति बेला झनै विषाक्त थियो। त्यो सबै चुनौतीलाई सम्बोधन गर्दै अगाडि बढेँ। मलाई के कुरामा विश्वास थियो भने काली लाग्थ्यो कहिलेकाहीँ, मैले के गरेँ, मेरो बुवा आमाले भन्नुहुन्थ्यो, हुँदा खाँदाको स्थायी जागिर छोडेर के गरेको पनि भन्नुहुन्थ्यो, साथीहरूले पनि भन्थे, कहिलेकाहीँ हँ के गरेँ भन्ने लाग्थ्यो। तर मलाई के त्यहीँ भित्र मनमा थियो भने होइन, यो सवालमा मेहनत गरिसकेपछि चुनौतीको सम्बोधन गर्न सकिन्छ र यसमा काम गर्नुपर्छ भनेर नै मैले चाहिँ त्यो साहस बटुलेर नै अहिले आएर त्यसको करिब करिब 15-16 वर्षमा साहस भन्ने पुस्तक जन्मियो।
0: हजुर, मानव बेचबिखनबाट प्रभावित र यो बेचबिखनबाट फर्किएका महिलाहरूको विषयमा अनुसन्धान गरेर साहस नामको पुस्तक प्रकाशन गर्नुभयो। उहाँ डाक्टर मीना पौडेल हामी समाजशास्त्रीको रूपमा चिन्छौँ, आप्रवासनविदको रूपमा पनि यहाँलाई हामी चिन्छौँ, सबैभन्दा ठुलो त सामाजिक अभियन्ताको रूपमा, होइन, त्यो पनि साहसका साथ। कसले भन्छ छोरीले गर्न सक्दैन भनेर, चाहिएको त अवसर रहेछ, पहुँच रहेछ, होइन, अनि यसपछि सहभागिता पनि रहेछ,
1: आत्मविश्वास।
0: एउटा छोरीले पढ्न पाएको त्यो अवसरले आज साहस नामको पुस्तक निस्क्यो, र यहाँले भन्नुभयो आफ्नो लागि मात्र होइन, आफ्नो परिवारको लागि, भाइ बहिनीको लागि, अनि अधिकारको खोजीमा, सामाजिक न्यायको खोजीमा रहेका पीडितहरूको, जो विभेदमा परेका छन्, उनीहरूको आवाजलाई, न्यायलाई बाहिर ल्याउनको लागि पनि यहाँको अध्ययन, यहाँको परिश्रम, सबै कुरा उपयोगमा आयो नि त।
1: आयो, आयो, अन्त्यमा आयो। यसमा धेरै साथीहरूको र प्रमुख रूपमा मेरो बुवा आमाको ठुलो योगदान छ, किनभने मैले नेपाली समाजमा त्यसमा पनि एउटा उपल्लो जाति भनिएको ब्राह्मण परिवारमा जन्मिएको छोरी विवाह जस्तो संस्थालाई अस्वीकार गरेर एकल जीवन जिएर मैले चाहेको काम गर्न, चाहेको विषय पढ्न र चाहेको ठाउँमा जान मलाई छुट दिनुभयो, त्यो स्वतन्त्रता मैले पाएँ। सायद मेरो सबभन्दा ठुलो बल त्यो हो जस्तो लाग्छ। अरू त्यो बिचमा आउने हन्डरहरू, धोकाहरू, चुनौतीहरू, ठक्करहरू मेरो लागि केही पनि भएनन्, त्यति बेला नगन्य भए। त्यो विश्वास, त्यो छुट, त्यो स्वतन्त्रताले वास्तवमा मलाई चाहिँ अहिले म बनाएको हो। त्यसको साथसाथै मेरो साथी सङ्गीहरू पनि, र खासमा बेचिएर फर्केका महिलाहरू, र यो ती महिलाहरूलाई सघाउने, सहयोग गर्ने केही संस्थाहरू, एबिसी नेपाल जस्तो संस्था, पछि शक्ति समूह भएर जन्मियो शक्ति समूह जस्तो संस्था, र सिन्धुपाल्चोकमै पनि महिला आत्मनिर्भरता केन्द्र, केही व्यक्तिहरू छन्, भगवती नेपाल, दुर्गा घिमिरे, जो चाहिँ मेरा प्रेरणाका स्रोत हुन्, यी संस्थाहरू मेरा मार्गदर्शन हुन्, र ती बेचिएका महिलाहरू मेरा वास्तवमा ऊर्जा हुन्, त्यसरी चाहिँ आएको हो। त्यसको अगाडि अरू चुनौतीहरूलाई मैले चुनौतीको रूपमा लिइनँ, वास्तवमै भन्ने हो भने।
0: हजुर, सबैभन्दा पहिला त परिवारको साथ असाध्यै महत्त्वपूर्ण हुने रहेछ, हाम्रा छोरीहरूले पढ्न पाउनु पर्ने रहेछ, चेतना, होइन, त्यो चेतनालाई छुन पाउनु पर्यो, त्यसलाई महसुस गर्न पाउनु पर्यो, र छोरीहरूको जिन्दगीमा, एउटा महिलाको जिन्दगीमा स्वतन्त्रताको कत्रो ठुलो भूमिका हुँदो रहेछ, पारिवारिक विश्वासको कति ठुलो भूमिका हुँदो रहेछ, र स्वयं म सक्छु भन्ने एउटा आत्मविश्वास र आफ्नो कार्यमा निरन्तरता कत्रो ठुलो कुरा हुने रहेछ। यसको सबै संयोजन हामीले डाक्टर मिना पौडेलमा पाउँछौँ। र यसरी भनिरहँदा मिना म्याम, असाध्यै गाह्रो थियो त्यो गाह्रो रोजाई। स्वतन्त्रता त थियो, विश्वास पनि थियो, तर कठिन थियो। आलोचना अनि त्यसपछि जोखिम, असुरक्षा पनि त भयो नि त जिन्दगीमा।
1: मलाई त्यसले गर्दा हजुर बहिष्कृत नै भयो नि, म बहिष्कृत बहिष्कारमा परेका महिलाहरूको पछि लाएर उनीहरूको परिवारलाई तपाईँको छोरी बुहारी श्रीमती हुनुहुन्छ बहिष्कार नगर्नुहोस् भन्दाखेरि म आफै बहिष्कृत पनि भएको छु धेरै पटक है।
0: बेचिएका छोरीको न्यायको लागि पक्षमा बोल्दाखेरि यहाँको मूल्य नै तोकियो,
1: होइन टाउको मूल्य तोकियो,
0: मूल्य तोकियो,
1: बहिष्कृत भए। धेरै साथीहरू गुमाएँ मैले, आफन्तहरू अहिले पनि ती आफन्तहरू मसँग टाढा छन् किनभने मैले यो सवालमा काम गरेँ। नराम्रा महिला हुन्, बेचिएका महिला हुन्, यी खराब महिला हुन्, यी महिलाहरूको सङ्गत गर्ने, यी महिलाहरूको बारेमा बोल्ने भनेर मलाई कतिपय मेरो आफन्तकोमा अहिले पनि म दसैँमा टिका लाउन जान्न त्यो भोगाई भयो। तर त्यो हुँदाहुँदै पनि मैले अघि भने केही संस्थाहरू जसको मैले नाम लिएँ, केही व्यक्तिहरू जसले चाहिँ नेपालमा मानव बेचबिखन, महिला बेचबिखनको कुरा मुद्दालाई सामाजिक रूपमा स्थापित गर्नुभयो, दुर्गा घिमिरे, भगवती नेपालहरू जस्ता प्रेरणाका स्रोत हुन्। मसँग बहिष्कार गर्ने ठुलो समाज हुँदाहुँदै पनि मलाई टेको दिने प्रेरणाको स्रोतको रूपमा एउटा जमात चाहिँ थियो, त्यो नै मेरो ऊर्जा हो।
0: हजुर, यो बेचबिखन विरुद्धको अभियानमा लाग्नुहुने हाम्रो भगवती नेपाल र दुर्गा घिमिरे, उहाँहरूको अनुभव पनि हामीले कार्यक्रम आजका नारीको हाम्रो यो प्रस्तुतिमा राखिसकेका छौँ। र यसरी भन्नुपर्दा साथ, सहयोग र प्रेरणाको भूमिका त रहन्छन् नै, तर के कुराले यहाँलाई चाहिँ त्यस्तो अप्ठ्यारो परिस्थितिमा आफ्नो टाउको मूल्य तोकिदिँदा, आफ्नो आफन्तले साथ छोडिदिँदा पनि त्यो बेचबिखनमा परेका छोरीहरूको न्यायको लागि लडिरहन, तत्पर रहन, अझ खोजी अनुसन्धान गरिरहन, आवाज उठाइरहन, उहाँहरूको बारेमा कलम चलाइरहन के कुराले प्रेरित गर्यो?
1: मलाई मेरो विचारमा म अलिक म कस्तो छु भने एकोरे टाइपको मान्छे छु। म जुन विषयमा लाग्छु म त्यसलाई खोतल्छु। अब कस्तो देखियो भने जति अनुसन्धान गर्दैको त्यति नयाँ नयाँ कुरा, त्यति अँध्यारा पुवालहरू देखिन थालिए। बेचिएको छ, त्यसपछि बहिष्कार भएछ, बहिष्कृत भइसकेपछि त्यसको नतिजा के त भन्दा नागरिकता छैन, अनागरिक भएको छ, राज्यबाट बहिष्कार, परिवारले बहिष्कार, स्कुलले बहिष्कार, वा किशोरीहरू बेचिएर फर्केर आएर स्कुल जाँदा शिक्षकहरूबाट बहिष्कार, अनि पानी पँधेर जाँदा साथी सङ्गीबाट बहिष्कार, सिटामोल लिन्न स्वास्थ्य चौकी जाँदा अस्पतालबाट बहिष्कार, अनि मलाई बेच्ने फलाना हो भनेर अदालतमा जाँदाखेरि न्यायको लागि जाँदा न्यायालयबाट बहिष्कार भइसकेपछि, अनि मलाई के लाग्ने, यो सबै समाजबाट बहिष्कारपछि यी कहाँ जान्छन् त यी मान्छे, यिनको लागि के छ त भन्दा केही पनि छैन। अनि मैले आफूलाई कसरी तुलना गरेँ भने समाजमा केही पनि नभएका, सबै पीडितबाट, सबै क्षेत्रबाट फालिएका महिलाहरू त बाँचिरहेछन् भने मेरो परिवार छ, मेरो समाज छ, मेरो कमाइ छ, मेरो पैसा छ, मेरो आत्मविश्वास छ, मेरो शिक्षा छ, मलाई त सबै कुरा छ। छैन के त भन्दाखेरि यी महिलाहरूलाई साथ दिएको भएर समाजले मलाई हेर्ने दृष्टिकोण मात्रै खराब छ भनिसकेपछि मेरो वास्तवमा ऊर्जा भनेको त्यो खोतल्दै खोतल्दै खोतल जति खोतल्यो त्यति आफूमा भित्र हुटहुटी भयो कि अब के हुन्छ, अब के हुन्छ, अब के छ, अब के छ, त्यो हुटहुटीले मलाई चाहिँ अगाडि बढाएको वास्तवमा। अनि अर्को के भन्दाखेरि मैले 30 वर्षदेखि यो आप्रवासनमा काम गरेको छु। बेचबिखन भनेको आप्रवासनको नकारात्मक पाटो हो, होइन हामीले खालि रेमिटेन्स ल्याउने, होइन रेमिटेन्सले यसो गर्यो, यति करोड रेमिटेन्स आयो आप्रवासन वैदेशिक रोजगारबाट, यो घर बन्यो त्यो भन्यो, हामी सकारात्मक पाटोको कुरा गर्छौँ, त्यो राम्रै हो। तर नकारात्मक पाटोको खोजी कसले गर्ने त, कसैले त गर्नु पर्यो नि, होइन? त्यही भएर रेमिटेन्स पठाउने, वैदेशिक रोजगारीमाबाट रेमिटेन्स पठाएर खर्च धान्ने, देशकै अर्थतन्त्र धान्ने, घरको अर्थतन्त्र धान्ने सकारात्मक पाटो हो आप्रवासनको। मानव बेचबिखनबाट बहिष्कृत हुने नकारात्मक पाटो हो। दुईवटालाई हामीले समानान्तर रूपमा अध्ययन गरेर जोडेर लानुपर्छ भन्ने मेरो हुटहुटी पनि हो। त्यसले गर्दाखेरि म नथाकेको कारण त्यो पनि, अहिले पनि म त्यो गरिरहेको छु।
0: हजुर, महिला सवालमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारी यो समय हामीले यहाँहरूमा सुनाइरहेका छौँ। र आजका नारीको यो श्रृङ्खलामा आज हामीले समाजशास्त्री, आप्रवासनविद, अधिकार कर्मी, एक सशक्त सामाजिक अभियन्ता डाक्टर मिना पौडेलको जीवन अनुभवलाई, उहाँको विभिन्न यो महिला सवालमा गरेका काम कार्यका अनुभवलाई यहाँहरू माझ राखिरहेको छौँ। मिना म्याम, यहाँले भन्नुभयो के कुराले रोकिएको थिएन यहाँको यात्रा भनेर, र आफूले पाएको एउटा अवसर, त्यो अवसर, त्यो चेतना, त्यो अनुभूतिलाई एउटा बलियो आधार बनाएर बेचेका हाम्रा छोरीहरू, बेचेपछि फेरि बहिष्करणमा परेका हाम्रा छोरीहरूको न्यायको लागि निरन्तर लडिरहनु भएको छ। अहिले पनि यहाँको यो यात्रा जारी छ भनौँ न। हिजो सिन्धुपाल्चोकको बारी जङ्गलबाट, हेलिकप्टरबाट उठाएका हाम्रा छोरीहरू, विभिन्न लडाई फकाई गरेर विभिन्न क्षेत्रमा पुर्याइएका र बाध्यतावश विभिन्न श्रम गरिरहनु भएको, यौन व्यवसायमा लगाइनुभएका हाम्रा दिदीबहिनीहरूको काली लाग्दो अवस्था, त्यहाँबाट फर्केपछि उहाँहरूको पुनर्स्थापनाको लागि, नयाँ जिन्दगीको लागि के गर्न सकिन्छ त? किन यस्तो परिस्थिति आयो, आवश्यकता के हो, यसमा अनुसन्धान पनि गर्दै जानुभयो र आज फेरि हाम्रा दिदीबहिनीहरू श्रमको नाममा विभिन्न देशमा पुग्नु भएको छ। साँच्चै उहाँहरूको अवस्था कस्तो छ त? उहाँहरू सही बाटोबाट गइराख्नु भएको छ कि उहाँहरू जानुले उहाँहरूले फाइदा उठाइरहनु भएको छ कि उहाँहरूलाई लगेर पुर्याएर पठाएर फाइदा लिइराखेको छन्? अहिले पनि अवस्था कस्तो छ त? एउटा महिलाको जिन्दगी, एउटा पीडा भोगेपछि फेरि बहिष्करणमा पर्नु अर्को एउटा पीडा, विभेदमा पर्नुको अर्को एउटा दुःखद पाटो, यो सबैलाई समेट्दाखेरि साँच्चै नै यो यहाँको यो बेचबिखन र बहिष्करणको विषयमा जुन यहाँले साहस पुस्तक प्रकाशन गर्नुभएको छ, यो डाक्टर मिना पौडेलको साहससँग पनि जोडिएको कथा हो भन्न हामी रुचाउँछौँ। र आज यसरी हामी कुराकानी गरिरहँदा 40 वर्षको यो यात्रा, यो सङ्घर्ष, यही विषयमा अनुसन्धान गरिरहनु, यही विषयलाई खोतलिरहनु भएको छ र हाम्रा ती बेचिएका, जोखिममा परेका, बहिष्करणमा परेका छोरीहरूको न्यायको लागि पनि लडिरहनु भएको छ। यसरी भन्नुपर्दा आजको हाम्रो यो प्रस्तुति, आजका नारीबाट हाम्रा घर परिवारलाई, हामीलाई सुनिरहनु भएका हाम्रा दाजुभाइहरूलाई, दिदीबहिनीहरूलाई, युवाहरूलाई, उहाँहरूले बुझ्नुपर्ने, सुनाउनै पर्ने यो बेचबिखनको विषयमा बुझ्नुपर्ने कुरा के हो जस्तो लाग्छ? यो सबै यो एउटा लामो अनुभवका आधारमा आज यो कार्यक्रम मार्फत के भन्नुहुन्छ?
1: यसमा त एउटा के प्रमुख सन्देश के छ त भन्दाखेरि, आप्रवासनमा जानु आफैमा गल्ती होइन। अहिलेको हाम्रो राजनीतिक पद्धति र खुला अर्थनीतिले दिएको अधिकार हो। हामी संसारको जुनसुकै, अहिले संसार एउटा गाउँ भएको छ होइन, एउटा सहर, एउटा गाउँ, एउटा टोल भएको छ। त्यहाँ गएर आफ्नो क्षमता र योग्यता र चाहना अनुसार जुनसुकै श्रम बजारमा नि काम गर्न पाइन्छ। तर जाने विधि र सरकारले त्यसलाई गर्ने सहजीकरणमा फरक पर्छ। जस्तो वैदेशिक रोजगारमा जानेहरू सरकारको श्रम स्वीकृति लिएर जान्छन्, जाँदा पनि उनीहरू दलालबाट ठगिन्छन्। हिजो मैले अनुसन्धान गर्न थाल्दाखेरिको आप्रवासन चाहिँ त्यति संस्थागत भइसकेका थिएन, व्यवस्थित भइसकेका छैन, अहिले थोरै व्यवस्थित भएको छ। त्यति हुँदाहुँदै पनि के हो त भन्दाखेरि, आप्रवासनभित्रका दुईवटा प्रमुख, तिनवटा चारवटा आयाम छन्, तर अहिले सान्दर्भिक चाहिँ अहिलेको छलफलमा दुईवटा प्रमुख आयाममा, एउटा वैदेशिक रोजगारमा गएर रेमिटेन्स पठाएर घर खर्च चलाउनु त्यो अधिकार हो, त्यसलाई अन्यथा लिनु हुँदैन। त्यसभित्र हुने व्यतिथि र त्यसभित्र हुने शोषणलाई अन्त्य गर्नुपर्छ होइन। अर्को के त भन्दाखेरि, तपाईँले अहिले भन्नुभएको कुरो एकदमै महत्त्वपूर्ण के छ यहाँ भन्दाखेरि, वैदेशिक रोजगारीको बहानामा लगाएर महिलाहरू बेचिन्छन्। अहिले पनि पुरुषहरू पनि बेचिन्छन् तर महिलाहरू बढी बेचिन्छन्। त्यसलाई चाहिँ त्यो अपराध हो। त्यसले म के भन्छु, एउटै सन्देश के दिन चाहन्छु भने, मानव बेचबिखन अपराध हो, व्यक्ति विरुद्धको अपराध हो, त्यो व्यक्तिलाई संरक्षण चाहिन्छ र अपराधीलाई कारवाही गर्नुपर्छ। श्रम आप्रवासन अधिकार हो, त्यसभित्रको व्यतिथिलाई रोक्नुपर्छ र श्रम आप्रवासनलाई सहजीकरण गरेर सुरक्षित बनाउनुपर्छ। तर दुइटैलाई बहिष्कार गर्नु हुँदैन, खासमा मानव बेचबिखन, महिला बेचबिखनलाई बहिष्कार गर्नु हुँदैन। उनीहरूलाई संरक्षण चाहिन्छ, परिवारले आफ्नो सदस्य आपतमा परेको बेलामा उसलाई संरक्षण दिने बेलामा बहिष्कार गरिदिन्छ। र सबभन्दा त्यो मेरो उसमा साहसमा सबभन्दा पीडादायी के भयो भन्दाखेरि, जब फर्केर आएर सबैले बहिष्कार गरेर न्यायालयमा न्याय माग्न जाँदाखेरि न्यायालयबाट पनि बहिष्कार भएछन्। भनिसकेपछि सिङ्गो हाम्रो न्याय प्रणालीलाई पनि यसले चाहिँ प्रश्न उठाएको छ। त्यसले गर्दाखेरि म सन्देश के दिन चाहन्छु भने, उहाँहरू बेचिनु गल्ती होइन, दलाल र जालझेलमा परेर एउटा षड्यन्त्रकारी गिरोहको हातमा परेर बेचिनु भएको, उहाँहरूलाई परिवारले संरक्षण दिनुपर्छ, राज्यले संरक्षण दिनुपर्छ, न्यायालयले संरक्षण दिनुपर्छ, सेवादायक निकायहरूले स्वास्थ्य शिक्षा यिनीहरूले चाहिँ सेवा दिनुपर्छ। आप्रवासन भनेको अधिकार हो, त्यसलाई चाहिँ हामीले व्यवस्थित गर्नुपर्छ। यो दुईवटा मात्रै सन्देश चाहिँ म दिन चाहन्छु।
0: हजुर, पक्कै पनि सामाजिक बहिष्करणको अन्तर सम्बन्धको एउटा विषय, यहाँको विद्यावारिधिको एउटा विषय पनि हो, होइन? यसरी भनिरहनु पर्दा जो बेचबिखनमा पढ्नुभयो हाम्रा दिदी बहिनी छोरीहरू, होइन, उहाँहरू फर्केर आएपछि फेरि बहिष्करणमा पढ्नुभयो नि, आफूलाई असाध्यै मन छोएको बिर्सिनै नसक्ने, हुन त कुन चाहिँ घटना बिर्सिन सकिएला, होइन, छोरीको पीडासँग जोडिएको छ त्यस्तो एउटा पात्रको
1: यस्ता थुप्रै छन्। त्यसमा सबभन्दा मलाई अहिले पनि एकदमै मेरो दिमाग नै चक्कर आउने के हो त भन्दाखेरि, मैले अन्तर्वार्ता गर्ने क्रममा बर्दियाको एकजना महिला क्षेत्री परिवारको हुनुहुन्थ्यो, के अरे उहाँ फर्किनु भएको थियो, अनि उहाँ मेरो पात्र, उहाँलाई मैले अन्तर्वार्ता गरेँ। त्यसपछि बर्दिया गएर गरेँ, बर्दियाको मान्छे तर बर्दियाको गल्लीहरूमा बस्नुहुन्थ्यो, उहाँ घरमा बस्नुहुन्थेन किनभने बहिष्कृत। अनि उहाँलाई लिएर म उहाँको बुवालाई भेट्न, बुवा आमालाई भेट्न घरमा गएँ, बर्दियामा गुलेरियामा गएँ। उहाँ राम्रै परिवारको हुनुहुन्थ्यो, पक्की घर थियो, है। अनि गएर बुवालाई यो तपाईँको छोरी फर्केर आउनु भएको छ, उहाँले दुःख पाउनुभयो, हन्डर खानुभयो, अब के कारणले हन्डर खानुभयो त्यो पछि छलफल गर्न, तपाईँको छोरी भन्दाखेरि उहाँले के भन्नुभयो भन्दाखेरि, ए हो र मैले त 3 वर्ष अगाडि क्रिया गरिसकेँ उसको, भन्नुभयो। त्यो छोरी चाहिँ बम्बईबाट फर्केर फुत्किएर आएर घर जाँदाखेरि नस्वीकारेर बर्दियाको कुनै गल्लीहरूमा जीवन चलाइरहनु भएको थियो। अनि मैले लिएर गएँ भन्दाखेरि तपाईँको छोरी हो उहाँ भने भन्दाखेरि उसको मैले 3 वर्ष अगाडि क्रिया गरिसकेँ भनेर, त्यो तहको बहिष्करण एउटा। अर्को के छ भने, मैले मेरो पुस्तकको एउटा अध्याय समर्पण पनि गरेको छु, एउटी महिला, उहाँ तामाङ महिला हुनुहुन्थ्यो नुवाकोटको, उहाँ फर्केर आउनुभयो, त्यसपछि स्वीकार्ने कुरा भएन, काठमाडौँका गल्लीहरूमा भौँतारिँदाखेरि शक्तिसम्म भन्ने संस्था बनिसकेको थियो, अनि त्यहाँ त्यसको आबद्ध हुनुभएको थियो। अनि उहाँले नागरिकताको निम्ति, नागरिक भएर बाँच्नको निम्ति, नागरिकताको निम्ति उहाँले कसैसँग बिहे गर्नुभयो, उहाँले एउटा बच्चा लिएर आउनुभएको थियो भारतबाट, होइन, त्यो बच्चालाई पनि नागरिकता दिनुपर्ने थियो केही वर्ष अगाडि पछाडि, होइन, उहाँ बच्चा सानै थियो त्यति बेला, 2-3 वर्षको थियो,
0: त्यही बच्चाको लागि,
1: बच्चाको र आफ्नो नागरिकताको निम्ति चाहिँ उहाँले बिहे गर्नुभयो, किनभने हामी कहाँ त नेपालमा त पुरुषको सिफारिस बिना त नागरिकता पाइँदैन। बिहे गर्नुभयो, 1-2 वर्ष चल्यो, अर्को बच्चा पनि जन्मियो, ल ठिक छ त्यति बेलासम्म। अनि उहाँले शक्ति समूह लगायत कतै काम गर्नुहुन्थ्यो, पैसा आउँथ्यो, 2 जनाको चलिरहेको थियो, श्रीमान पनि टेम्पो चलाउनुहुन्थ्यो, चलिरहेको थियो। अनि त्यसपछि बिस्तारै सम्बन्धहरू बिग्रँदै गइसकेपछि श्रीमानले के भन्यो भने, तैँले सडकमा गएर सुतेर कसैसँग यो यौन श्रम बेचेर यो गरेर भए पनि मलाई चाहिँ रक्सी खानलाई र मासु खानलाई, मलाई सुनको सिक्री किन्नलाई पैसा चाहिन्छ भनेर पिट्न थाल्यो। उहाँ शक्तिसम्मको जागिरी त हुनुहुन्थ्यो, त्यो पुगेन। अब एउटा बच्चा उतारेर ल्याउनु भएको थियो, आफू श्रीमान श्रीमती यहाँको बच्चा गर्दा 4 जनाको परिवार थियो, डेरा भएर तिर्नु पर्थ्यो काठमाडौँमा। श्रीमानले उसले चाहेको अनुसारको काम नगरिदिएको र चाहेको अनुसारको भने जति पैसा नल्याइदिएको र पिट्न थाल्यो। ती महिलाले त्यो पिटाइ, त्यो सामाजिक बहिष्कार छँदैछ, आफन्त छन् नुवाकोटमा, त्यहाँ स्वीकार्न कसैले स्वीकार्दैन, बहिष्कृत स्वीकार्छु भनेर बिहे गरेको श्रीमानले पनि नस्वीकारिसकेपछि उहाँले आत्महत्या गर्नुभयो। अनि मैले उहाँलाई अन्तर्वार्ता गरेँ, अहिले पनि म उहाँको टेपहरू सुन्छु, होइन, मलाई एकदमै पोल्छ त्यसले। सामाजिक बहिष्करणको परिणाम हो यो। अनि मैले त्यो सामाजिक बहिष्करणको परिणाम भनेर जुन 5 अध्यायमा मैले व्याख्या विश्लेषण गरेको छु, त्यो चाहिँ उहाँलाई मैले समर्पण, यो 2 घटनाले मलाई अहिले पनि, मैले साहस किताब मैले अगाडि देखेँ भने यो 2 घटना मेरो आँखाको अगाडि आउँछ अनि मलाई पोल्छ। यस्ता थुप्रै छन्,
0: यस्ता कति होला नसुनेका नलेखिएका कथाहरू, कतिले ज्यान गुमाउनु पर्यो होला, होइन, आफ्नो सन्तानको लागि कतिले अवहेलना र यो बहिष्करणको पीडा सहेरै जिन्दगी बित्यो होला। हामी हाम्रो जिन्दगी त जिइराखेको छौँ, तर हाम्रो आफ्नै वरपर सामाजिक न्याय नपाएर, अन्याय सहेर, विभेदमा परेर बसिरहनु भएको लागि हामीले कति वकालत गऱ्यौँ, कति बोल्यौँ, कति लेख्यौँ, कति विद्रोहको आवाज उठायौँ त, यो पनि एउटा प्रश्न बनेर रहेको छ। र यही प्रश्नलाई चिर्दै आवाज उठाउँ।

0: पीडा, आक्रोश, विद्रोह सबै कुराको एउटा सम्मिश्रण उपलब्धि हो यो
1: एउटा पुस्तक दस्तावेज पनि हो होइन. मानव बेचबिखन विरुद्ध र बहिष्करणमा परेकाहरूको न्याय किन त आवश्यक छ भन्नको लागि एउटा दस्तावेज.
0: दस्तावेज मात्रै होइन, तपाईँले सन्दर्भ ल्याइहाल्नु, यो त नेपालमा मानव बेचबिखन सम्बन्धी गरेको प्राज्ञिक अध्ययनको पहिलो पुस्तक हो, पहिलो प्राज्ञिक पुस्तक हो.
1: हजुर,
0: तपाईँले सुरुमै भन्नुभएको छ प्रमाणित पुस्तक भनेर.
1: हजुर, प्रमाणित पुस्तक
0: प्राज्ञिक रूपमा अध्ययन भएको छैन, त्यसले गर्दाखेरि मलाई आशा छ केही केही विद्यार्थीहरूले त मलाई यो पुस्तकलाई आधार बनाएर हामी यो सवालमा अध्ययन गर्छौँ, थेसिस लेख्छौँ भनेर पनि भनिसक्नु भएको छ. त्यसले गर्दा यो प्राज्ञिक पुस्तक हो.
1: हजुर, यो बेचबिखन किन रोकिरहेको छैन? यो म्यान पावरसँग जोडिएको छ भनेको छ, दलालसँग, व्यवसायसँग, राजनीति कर्मीहरूसँग होइन. यो एउटा एउटा सञ्जाल छ होइन, त्यसलाई तोड्नको लागि होइन अब हुनुपर्ने चाहिँ के हो, अब किन भइरहेको छैन?
0: यो यस्तो छ, बेचबिखन चाहिँ एउटा यो अपराधिक गिरोहबाट सञ्चालित सञ्जाल हो. त्यो अपराधिक गिरोह हाम्रो राजनीतिक प्रक्रियासँग, हाम्रो राजनीतिक पार्टीहरूसँग जोडिया छ. जस्तो उदाहरणको लागि, त्यति बेला मैले अध्ययन सुरु गर्दाखेरि मैले सिन्धुपाल्चोकका जुन दृश्यहरू देख्दाखेरि बेचबिखन चाहिँ तात्कालीनबाट संरक्षित थियो, अनौपचारिक रूपमा, असङ्गठित रूपमा. अहिले आएर हामीले बौद्धले व्यवस्था अप्नाइसकेपछि, वैदेशी रोजगार व्यवसायलाई हामीले खुला गरिदिइसकेपछि यो चाहिँ सङ्गठित रूपमा मानव बेचबिखन सुरु भयो. र अहिले आएर तपाईँ अहिले भन्नुभयो वैदेशी रोजगार व्यवसायभित्र एउटा यस्तो पाटो छ, एउटा यस्तो वैदेशी रोजगार व्यवसायको एउटा यस्तो पक्ष छ जसले चाहिँ मानव बेचबिखनलाई प्रवर्धन गर्छ, संस्थागत गर्छ. र ती वैदेशिक रोजगार व्यवसायीहरू विभिन्न पार्टीका आफ्ना आफ्ना वर्गीय सङ्गठन छन्, करिब करिब 50-60 वैदेशिक रोजगार व्यवसायीहरू छन्, तिनीहरूको महासङ्घ छ. भनिसकेपछि यसमा राजनीतिक संरक्षण छ. मैले राजनीतिक संरक्षण छ भनिरहँदा हाम्रो राजनीतिक पद्धतिले संरक्षण गरेको होइन, राजनीतिक पार्टीहरूले संरक्षण गरेको हो. पद्धतिले संरक्षण गर्दैन, पद्धतिले सामाजिक न्यायलाई स्थापित गर्छ, कानुनका कुरा गर्छ, तर राजनीतिक पार्टीहरूले आफ्नो अन्तर्गतका वैदेशिक रोजगार व्यवसायहरूलाई यो आपराधिक गतिविधि गर्न, मानव तस्करी गर्न, मानव बेचबिखन गर्न छुट दिइरहेका छन्। त्यही भएर त फर्केर आएका महिलाहरूले अदालतमा जाँदाखेरि अदालतले चाहिँ उनीहरूलाई बहिष्कार गर्छ, न्याय दिँदैन, किनभने राजनीतिक प्रभाव छ त्यहाँ. त्यसले गर्दाखेरि यो अहिले झन् सङ्गठित भएको छ. त्यसले गर्दा यसलाई हामीले सम्बोधन गर्न त सबभन्दा पहिला नेपालमा आप्रवासन, बृहत आप्रवासन नीति ल्याउनुपर्छ, जुन छैन अहिले. हामी रेमिटेन्सले देश चलाइरहेछौँ, आप्रवासन नीति छैन. आप्रवासन नीतिभित्र मैले अघि भने यो नकारात्मक पाटो मानव बेचबिखनलाई सम्बोधन गर्ने एउटा आयाम हुनुपर्छ, वैदेशिक रोजगारीबाट आउने रेमिटेन्सलाई व्यवस्थित गर्ने, सकारात्मक पाटोलाई व्यवस्थित गर्ने अर्को आयाम हुनुपर्छ, अनि मानव तस्करी जुन हामीले आज छलफल गरेका छैनौँ त्यसलाई रोक्ने अर्को पाटो हुनुपर्छ. यी सबै आयामहरूलाई समेटेर एउटा छाता आप्रवासन नीति, एकीकृत आप्रवासन नीति आउनुपर्छ. अनि वैदेशिक रोजगार व्यवसायहरूलाई राजनीतिक पार्टीहरूले मेरो वर्गीय जनवर्गीय सङ्गठन हो, मलाई पैसा दिन्छ, चुनाव जिताउँछ भनेर संरक्षण गर्नु भएन, त्यो हो समस्या. त्यसले गर्दा यो
1: गलत गलतै हो.
0: यसलाई भ्रष्टाचारसँग जोडिएको छ, त्यो भ्रष्टाचारको सम्बोधन गर्ने पाटोसँग लगाएर हेर्नुपर्छ हामीले. यो एक्लै तपाईँले मानव बेचबिखन रोक्छु भनेर एकल नीति बनाउनु भयो भने सम्भव हुँदैन. यो अपराधसँग, त्यसपछि भ्रष्टाचारसँग, व्यतिथिसँग जोडिएको पाटो हो. तिनको सम्बोधन नभएसँग यो सम्बोधन हुँदैन.
1: अर्को कुरा यहीसँग जोडेर आउँछ, यो बेचबिखनको कुरा गरिरहँदा हुन त एउटा लामो समय व्यतीत भएको, 40 वर्ष भनेको छोटो समय होइन, होइन 4 दशक यही विषयमा अनुसन्धान गरेर, यही विषयमा लागि परेर, यही विषयमा बोलेर कलम चलाएर व्यतीत भएको. लैङ्गिक समानताको कुराहरू गरिरह हुन्छौँ, लैङ्गिक हिंसाका कुरा गरिरह हुन्छन्, यसका निराकरणको विषयमा लामो समयदेखि विभिन्न सङ्घ संस्थाले होइन, सम्बन्धित निकायले, राज्यले पनि काम गर्दै आएको छ. यसभित्र पनि विभिन्न विविधता छ, त्यो विविधताको सवालमा पनि यहाँले आवाज उठाउँदै आउनु भएको छ कलम मार्फत. कसका लागि, किन र कसरी भन्ने प्रश्न पनि हामीमा छ नि त होइन, यसमा यहाँ के भन्नुहुन्छ?
0: होइन, यस्तो छ, तपाईँले समाजमा एउटा सचेत नागरिक भइसकेपछि तपाईँको पक्षधरता के हो?
1: हजुर,
0: तपाईँ कसको पक्षमा उभिनुहुन्छ? पीडितको पक्षमा, आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक रूपले सीमान्तीकृत भएको पक्षमा उभिएर सामाजिक न्यायको निम्ति लड्नुहुन्छ कि तिनीहरू भने भनेका केही पनि होइनन्, केही मान्छे हुन्। अब हुने खानेसँग सङ्गत गरेर हुने खानेको पक्षमा लड्यो भने म चाहिँ केही लाभको पद पाउँछु भने तपाईँले आफूलाई कता उभाउनुहुन्छ भन्ने रोजाइ तपाईँको
1: महत्त्वपूर्ण कुरा यो होइन होइन
0: तपाईँको पक्षधरता के हो? तपाईँ सामाजिक न्यायको पक्षमा लड्ने कि
1: हजुर
0: आफ्नो नितान्त व्यक्तिगत स्वार्थको
1: पक्षमा लड्ने हजुर होइन।

0: रोजायो म चाहिँ जहिले पनि सामाजिक न्यायको पक्षमा लड्छु, त्यसले गर्दाखेरि म कहिलेकाहीँ अल्पमतमा पनि पर्छु, आलोचित पनि हुन्छु, बहिष्कृत त भइ पनि सकेँ धेरै पटक। अब त्यो रोजाइ चाहिँ तपाईँको त्यो चाहिँ केले गर्दो रहेछ भन्दाखेरि तपाईँले समाजलाई हेर्ने दृष्टिकोण तपाईँको मूल्य मान्यतामा भर पर्छ होइन। तपाईँले सामाजिक न्यायलाई प्रवर्धन गर्ने, त्यसलाई स्थापित गर्ने मूल्य मान्यता बोक्ने तपाईँ हो कि जेसुकै होस् म बनेपछि भयो भनेर आत्मकेन्द्रित भएर बोक्ने मान्यता हो भन्ने कुरा तपाईँमा भर पर्छ। नितान्त
1: आफ्नो लागि मात्र बाँच्ने कि होइन
0: अरूको लागि पनि
1: बाँच्ने,
0: अनि समाज परिवर्तनको पक्षमा लाग्ने कि समाजमा भएका व्यतिथिलाई ठिक छ भनेर चुप लाग्ने।
1: साह्रै गाह्रो काम हो, त्यही गाह्रोको सामना गरिरहनु भएको छ, सन्तुष्टै लाग्छ?
0: म एकदमै एकदमै सन्तुष्ट छु। मैले हुँदा खाँदाको संयुक्त राष्ट्रसङ्घको जागिर छोडेर पनि आएर नेपालमा आफ्नो अनुभव ज्ञान बाँड्ने जहिलेसम्म सकिन्छ यो समाजबाट सीमान्तकृत भएका समाजबाट तिरस्कृत भएका पक्षमा उभिने बोल्ने नै मेरो निर्णय हो, यसैमा मलाई सबभन्दा बढी आत्मसन्तुष्टि छ।
1: आजको यो कुराकानीको एउटा मर्म चाहिँ कहाँ गएर जोडिएको छ भने जो पीडामा परेर फर्किनु भएको छ, बहिष्करणमा पर्नु भएको छ, त्यो बहिष्करणमा पर्नु भएकोहरूको न्यायको लागि जुन कुराहरू उठिरहेको छ यो कुरा परिवारसँग सम्बन्धित छ, समाजसँग सम्बन्धित छ, राष्ट्रसँग सम्बन्धित छ नि त होइन। अनि यो कुरा केसँग पनि सम्बन्धित छ भनेर सबैभन्दा ठुलो कुरा के हो भन्दा हामी मान्छे अप्ठ्यारोमा पर्दा, परिवारको सदस्य अप्ठ्यारोमा पर्दा, हामी अभिभावक आफ्नो सन्तान अप्ठ्यारोमा पर्दा हामीले साथ नदिए कसले दिने? जब अप्ठ्यारोमा परिन्छ नि परिवारले नै हो साथ दिने, संरक्षण दिने, समाजले हो, किनभने हामी समाज सबैको हो नि त, राज्यको हो, राज्यको एउटा दायित्वभित्र पनि पर्छ। यसैले कोही पनि अप्ठ्यारो अवस्थामा एक्लोपनको कोही कसैले पनि महसुस गर्न नपरोस्।
0: जसलाई संरक्षण र सहयोग चाहिन्छ उसले पाउनु पर्यो,
1: र
0: जसले सहयोग र संरक्षण दिन सक्छ उसले
1: दिनु पर्यो।
0: बेचिनु उसको गल्ती होइन,
1: बेचिनु उसको गल्ती होइन,
0: बेच्नु अपराध हो।
1: यो अपराध कोही कसैबाट नहोस्, यस्ता मानव बेचबिखनको आपराधिक घटना कहीँ कतै नघटोस्, यसको लागि आजबाट सचेत रहौँ, प्रतिबद्ध रहौँ, आवाज उठाउँ। र आवाज उठाउनेहरू पनि छन् है, विद्रोहको सामाजिक न्यायको लागि निरन्तर रूपमा लडिरहने र आफ्नो जिन्दगीभन्दा पनि आवश्यकता परेका न्यायका लागि लडिरहेकाहरूको हात समाउने र साथ दिनेहरूको पनि आवश्यकता छ, र ती व्यक्तित्वहरू पनि हामीसँगै हुनुहुन्छ। यसकै एक पात्र हुनुहुन्छ डाक्टर मीना पौडेल, जसको अनुभवलाई आज हामीले यहाँहरूमाझ राख्यौँ।
0: मलाई के लाग्छ भने अहिले समाज धेरै अगाडि बढिसकेको छ, पहिला जस्तो मैले यो अध्ययन सुरु गर्नुभन्दा अगाडि अथवा 40 वर्ष अगाडि जस्तो अशिक्षित छैन, समाज छ, शिक्षित छ। नेपालमा अहिले सञ्चार माध्यमले एउटा महत्त्वपूर्ण भूमिका खेलेको भनेको चेतना जगाउने हो, हाम्रो सञ्चार माध्यमहरू त्यसको लागि धन्यवादका पात्र छन् होइन। अझ तपाईँहरू जस्तो रेडियो नेपाल भनेको त घर घर व्यक्ति व्यक्तिको पकेट पकेटमा छ, जोसँग मोबाइल छ उसँग रेडियो छ, अहिले परदेशमा पनि छ, स्वदेशमा पनि छ। अनि यस्ता कार्यक्रमहरू मार्फत चाहिँ सकारात्मक सूचनाहरू, सकारात्मक सन्देशहरू प्रभाव गर्नु चाहिँ हामीले आफ्नो ठाउँबाट गर्न सक्ने एउटा महत्त्वपूर्ण काम हो जस्तो लाग्छ।
1: हजुर, छोरीहरूकै लागि, हाम्रो आमाहरूकै लागि, महिलाको न्यायकै लागि, सामाजिक न्यायकै लागि जीवन समर्पित गर्नुभएको छ यहाँले होइन। एकल जीवनमा साहसिक जीवन बाँचेर आफू मात्र होइन आफ्नो घर परिवार र अन्यायमा परेकाहरूको लागि लडी पनि रहनु भएको छ।
0: हजुर,
1: आज त्यो साहसिक छोरीको नाताले पनि छोरीहरूलाई दिने सन्देश के छ?
0: हजुर, सबभन्दा पहिला अध्ययन गर्नु, पढ्नु र आफूले आफ्नो दक्षता अनुसारको समाजमा चाहिँ श्रम बजारमा काम खोज्नु, अर्काको लहलहीमा नलाग्नु।
1: हजुर, अर्काको लहलहीमा नलाग्नु भन्दा यहीँनिर नजोडिरहन सकिन होइन, हिजो हेलिकप्टर लिएर खोजीको रूपमा होइन हाम्रा छोरीहरूलाई बेचबिखनमा ललाई फकाई गर्ने दलालहरू गाउँ गाउँमा घर घरमा पुग्ने गर्थे, आज प्रविधिले सचेत बनाएको छ, प्रविधिले जानकारी पनि दिएको छ, तर त्यही प्रविधि एउटा बेचबिखनमा फेरि पर्ने एउटा आधार पनि बनिरहेको छ।
0: त्यही भएर एकदमै महत्त्वपूर्ण सन्दर्भ ल्याउनु भयो, हिजो घर घरमा व्यक्ति व्यक्ति सम्पर्क हुन्थ्यो नि, अहिले प्रविधिबाट सम्पर्क छ। त्यसले गर्दाखेरि प्रविधिको प्रयोग गर्दाखेरि मुख्य गरेर यो टिकटक भयो, अनि यो विभिन्न किसिमका जुन सामाजिक सञ्जालमा भ्रामिक समाचारहरू आउँछन्, उत्तेजित पार्ने खालका समाचार आउँछन् होइन, एकदमै त्यो कस्तो भने झुटा समाचारहरू एकदमै छ्यापछ्याप्ती छन्, त्यसबाट सचेत हुनु। र सामाजिक सञ्जालमा ज्ञान गुणका कुरा पनि आउँछन्, त्यो ज्ञानगुणका कुरामा चेतनाका कुरामा केन्द्रित गर्नु, झुटा समाचारहरूमा र अहिले मुख्य गरेर यो साइबर मार्फत विभिन्न किसिमका दुनियाँमा यस्तो पाइन्छ, यहाँ गर्ने यस्तो काम पाइन्छ, यति यति यस्तो तलब पाइन्छ भनेर झुटा समाचारहरू छन्, त्यसमा चाहिँ विश्वास नगर्नु र त्यसमा आफूलाई शङ्का लाग्यो भने नेपाल प्रहरीमा फोन गर्नु होइन। अहिले विभिन्न किसिमका फोन नम्बरहरू छन् हाम्रो सूचना दिनको निम्ति, सही सूचना दिनको निम्ति त्यसमा फोन गर्नु र अपराधी गिरोहबाट बस्नु भन्छु म।
1: मिना म्याम, यहाँकै कुरा गर्दाखेरि पनि यहाँको जीवनी पनि एउटा राम्रो सन्देश हो छोरीहरूको लागि, र छोरीहरूले चाहेमा गर्न सक्छन् है भन्ने एउटा पात्र पनि हुनुहुन्छ। राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरसम्मको काम कार्यको एउटा अनुभव छ उच्च शिक्षा हासिल गर्दै, र आफ्नै कमाइमा आफ्नो श्रममा आफू मात्र होइन अरू धेरैको लागि गरेको कामको अनुभव पनि यहाँसँग छ, र हामी आत्मविश्वासी भएर स्वतन्त्र भएर र हामी आफ्नो लागि मात्र होइन अरूको लागि पनि बाँच्छौँ, हामी साथको खोजी मात्र गर्दैनौँ। छोरीहरू, आमाहरू, दिदीबहिनीहरू, महिलाहरू, हामी अरू धेरैलाई साथ दिन पनि सक्छौँ भन्ने एउटा प्रमाण यहाँको जिन्दगी र यहाँको कार्य पनि हो। यसर्थ आजका नारीलाई के सन्देश छ?
0: आजका नारीलाई यस्तै किसिमका सकारात्मक प्रभावहरू जुन गरिरहनु भएको छ तपाईँहरूले, सकारात्मक कार्यक्रमहरूबाट जुन खालको सञ्चार गरिरहनु भएको छ त्यो निरन्तर होस्, र रेडियो नेपाल भनेको नेपालको सञ्चारको मियो हो, यसको विकल्प छैन, र रेडियो नेपालबाट यो यस्तो खालको कार्यक्रम हुनु आफैमा प्रशंसनीय कुरा छ। त्यसको लागि नेपाल सरकार, रेडियो नेपाल र यसका परिकल्पनाकारहरू तपाईँहरू त्यस धन्यवादको पात्र हुनुहुन्छ। यो निरन्तर होस् र अझ कुना कुनामा गएर यस्तै कथाहरू ल्याएर मान्छेलाई प्रोत्साहित गर्ने र खबरदारी गर्ने खालको पनि सूचनाहरू प्रवाह गर्नलाई शुभकामना व्यक्त गर्दछु।
1: साहस, बेचबिखनको जटिल अनुभव बटुलेको युवा महिलाहरूको जीवनको लागि लैङ्गिक, सामाजिक, सांस्कृतिक, कानुनी र आर्थिक हिंसाका विभिन्न पाटालाई उजागर गर्ने एउटा दस्तावेज, एउटा प्रमाणिक पुस्तक पनि हो जसको प्रकाशन यहाँले ल्याउनु भएको छ। साँच्चै यो दस्तावेज बनेर रहोस् र यसले सचेत बनाओस्, जागरुक गरोस् र बहिष्करणमा परेकाहरूको लागि न्यायको लागि एउटा आधार पनि बन्न सकोस्। फेरि पनि यहाँलाई साहस पुस्तकको लागि बधाई छ, र मानव बेचबिखन विरुद्धको जुन अभियानमा कार्यमा यहाँको निरन्तरता छ, जुन काम कार्य, जुन लक्ष्य यहाँको छ, यसले आउँदा दिनमा सफलता हासिल गर्दै जाउन्। रेडियो नेपाल परिवारको तर्फबाट शुभकामना पनि, र आजको यो उपस्थिति, यो विचारको लागि हामी माझ, हाम्रा आदरणीय श्रोता माझ जुन यहाँले अनुभव राखिदिनु भयो यसको लागि मिनामा यहाँलाई धेरै धेरै धन्यवाद।
0: मलाई पनि आफ्नो विचारहरू, आफ्नो सपनाहरू, आफ्नो कामहरू रेडियो नेपालका सम्पूर्ण श्रोताहरूको बिचमा राख्न मौका दिनु हो, त्यसको लागि यहाँलाई व्यक्तिगत रूपमा र रेडियो नेपाललाई धेरै धेरै धन्यवाद।
1: महिला सवालमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारीमा आज हामीले यहाँहरूमा समाजशास्त्री, आप्रवासनविद, मानव अधिकार कर्मी, सशक्त सामाजिक अभियन्ता डाक्टर मिना पौडेलसँग भएको भेटवार्तालाई यहाँहरूमा सुनायौँ। उहाँले साहस, यो एउटा मानव बेचबिखनबाट प्रभावित र बेचबिखनबाट फर्किएका महिलाहरूको विषयमा अनुसन्धान गरेर प्रकाशन भएको पुस्तक हो, जसको लेखिका डाक्टर मिना पौडेल हुनुहुन्छ, र यो पुस्तक को सेरोफेरोमा रहेर पनि आज हामीले यो भेटवार्तामा त्यो विचारहरू पनि राख्यौँ। अर्को साता फेरि हामी यस्तै साहसिक मिनाहरूको अनुभवलाई यहाँहरू माझ राख्नको लागि महिला सवालका विविध विषयको उठान गर्ने क्रममा कार्यक्रममा आजका नारीको अर्को श्रृङ्खला लिएर यहाँहरू माझ आउने नै छौँ। र हाम्रो प्रस्तुति यदि यहाँहरूले सुनिरहनु भएको छ भने कस्तो लागिरहेको छ, सल्लाह, सुझाव, प्रतिक्रियाको लागि हामीलाई इमेल मार्फत सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो इमेल एड्रेस रहेको छ cb.rnprogram@gmail.com। आजको लागि आजका नारीको यो श्रृङ्खलाबाट प्राविधिक साथी रमा कोइरालालाई धन्यवाद दिँदै म चन्दा विष्ट पनि बिदा माग्छु। नमस्कार, शुभ दिन।
2: नेपालमा धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ, तर यो लतको अन्त्य सम्भव छ। यदि तपाईँ धुम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ। याद राख्नुहोस्, धुम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न परामर्श सेवा हेल्पलाइन 1132।
3: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।
4: सवारी क्षमता भन्दा बढी यात्रु नचढाउँ र नचढाउँ, अन्यथा दुर्घटना हुने जोखिम बढ्दछ।
5: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
7: के तपाईँ वैदेशिक रोजगारीमा जाने सोच बनाएर पासपोर्ट बनाउँदै हुनुहुन्छ?
8: त्यसो हो भने जिल्ला प्रशासन कार्यालय भित्र रहेको आप्रवासी स्रोत केन्द्र MRC आफूलाई लागेका जिज्ञासा समाधान गर्न नबिर्सनु होला। साथै सबै पालिकामा हुने रोजगार संयोजकबाट पनि जानकारी लिन सकिन्छ।
7: वैदेशिक रोजगार बोर्डको सचिवालय।
9: यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रधानमन्त्री बालेन्द्र शाह, अर्थमन्त्री सोडी मुवाग्ली र राज्यसभा सभापति रवि लामिछानेबीच आगामी आर्थिक वर्षको बजेट लगायतका विषयमा छलफल। नागरिकको जीवनस्तर उकास्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। र इजरायलले लेबनानमा गरेको पछिल्लो आक्रमणमा 31 जनाको मृत्यु। अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाह, अर्थमन्त्री डाक्टर सोडिम वाग्ले र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच जेठ 15 गते संसदमा प्रस्तुत हुने आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा छलफल भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो साँझ भएको भेटमा आगामी बजेटलाई प्रभावकारी बनाउने बारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटवार्तामा सभापति लामिछानेको आसन्न भारत भ्रमण र संसदमा प्रधानमन्त्री शाहले सम्बोधन गर्ने विषयमा समेत छलफल भएको बताइएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो काठमाडौँ र नयाँ दिल्ली स्थित युरोपेली संघ EU तथा सदस्य राष्ट्रका राजदूत तथा काठमाडौँ स्थित अन्य मुलुकका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा प्रधानमन्त्री शाहले अहिलेको आवश्यकता र आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गरिरहेको बताउनुभयो। भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै सम्पन्न निर्वाचन परिणामले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट तथा निर्णायक जनादेश दिएको बताउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। नेपालको नीति स्पष्ट, स्थिर र अनुमानयोग्य हुने सुनिश्चित गर्दै प्रधानमन्त्री शाहले लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण र राजनैतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो। भेटमा काठमाडौँ र नयाँ दिल्ली स्थित युरोपियन युनियनका राजदूतहरू तथा काठमाडौँ स्थित अन्य राजदूतहरूले शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गरेको भन्दै नेपालको प्रशंसा गर्नुभएको थियो। प्रतिनिधि सभाको हिजोको बैठकमा पर्यटन विधेयक 2082 माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्क राज पौडेलले पर्यटन विधेयक 2082 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। यसअघि प्रतिनिधि सभाको हिजोको बैठकमा प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने र संसदप्रति उत्तरदायी बन्नुपर्ने भन्दै बैठक अवरोध गर्नुभएको थियो। प्रतिपक्षी दलहरूको अवरोधका बीच संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्क राज पौडेलले पर्यटन विधेयक 2082 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइन मार्फत बयान बकपत्र गराउन सकिने आदेश गरेको छ। न्यायाधीशद्वय हरि फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले सूचना प्रविधिको प्रयोगले भौगोलिक सिमानालाई संकुचित गरिरहेको अवस्थामा न्याय सम्पादनको सहजताका लागि विदेशबाट अनलाइन बयान बकपत्र गर्न सकिने आदेश गरेको हो। परराष्ट्र मन्त्री शिशिर खनालले विदेशमा रहेका नेपालीलाई मोफा मित्र मोबाइल एप मार्फत कन्सुलर सेवा लिन आग्रह गर्नुभएको छ। कन्सुलर सेवा विभागले हिजो आयोजना गरेको मोफा मित्र मोबाइल एप शुभारम्भ कार्यक्रममा उहाँले सार्वजनिक सेवालाई थप सहज र नागरिक मैत्री बनाउन एप प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। सरकारले संघीय निजामती सेवा विधेयकको मस्यौदा चालु संसदको अधिवेशनमै पेश गर्न संघीय संसदमा दर्ता गर्ने तयारी गरेको छ। चालु संसदको अधिवेशनमै विधेयकको मस्यौदा पेश गर्ने गरी अहिले मस्यौदामाथि सम्बन्धित निकायबाट राय लिने काम भइरहेको मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीले बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार एवं संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असीम शाहले सरकार निजी क्षेत्र मैत्री नीति लिई अघि बढिरहेकाले व्यवसायहरूलाई निर्धक्क भएर व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा कार्यदलले उद्योग वाणिज्य एवं निजी क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूसँग संविधान संशोधनका विषयमा हिजो सुझाव लिने क्रममा संयोजक शाहले निजी क्षेत्रसँग सहकार्य नगरी देशको आर्थिक विकास सम्भव छैन भन्नेमा सरकार जानकार रहेको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
10: एसई सकियो, अब रमाइलो सुरु भयो।
11: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
10: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
11: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
10: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
12: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
9: बाँकी समाचार। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सर्पदंशबाट बस्न आग्रह गरेको छ। गर्मी बढेसँगै सर्प दुलोबाट बाहिर निस्कने र मानिसलाई टोक्ने भएकाले सर्पदंशबाट बस्न मन्त्रालयले आग्रह गरेको हो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले मन्त्रालय मार्फतका सञ्चार संस्थाहरूको वार्षिक लेखा परीक्षण चाँडो सम्पन्न गर्न तथा लामो समयदेखि उठ्न बाँकी बक्यौता रकम असुली प्रक्रियालाई तीव्रता दिन निर्देशन दिनुभएको छ। हिजो यी संस्थाका प्रमुखहरूसँग मन्त्रालयमा भएको छलफलका क्रममा सञ्चार मन्त्री तिमिल सिन्हाले वर्षौंदेखि थातिरहेका लेखा परीक्षण तथा बक्यौता व्यवस्थापनलाई प्राथमिकतामा राख्न निर्देशन दिनुभयो। रोल्पाको थवाङमा हावाहुरीले ढालेको रुखले च्यापेर दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा थवाङ गाउँपालिका दुई हेलुवाङकी 60 वर्षीय रुजु झाँक्री र सोही ठाउँकी 50 वर्षीय मनमुजी झाँक्री रहेको प्रहरीले जनाएको छ। सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासत कक्षमा थुनुवाको मृत्यु भएको घटनामा प्रहरी उपरीक्षकदेखि प्रहरी जवानसम्म 10 जनालाई कारवाहीको सिफारिस भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इजरायली सेनाले लेबनानमा गरेको आक्रमणमा परि कम्तीमा 31 जनाको मृत्यु भएको छ। सेनाले पूर्वी र दक्षिणी लेबनानमा गरेको श्रृङ्खलाबद्ध हवाई आक्रमणमा परि सो हताहती भएको अधिकारीहरूले बताएका छन्। अब मौसम सम्बन्धी जानकारी। आज कोशी र मधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा, लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका तराईका भूभाग साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक दुई स्थानमा पानी पर्ने सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो दिन हुने सम्भावना छ। मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई र पहाड़ी भूभागका थोरै स्थानहरूमा अपरान्नपछि हावाहुरीको सम्भावना छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 30 र न्यूनतम तापक्रम 16.5 डिग्री सेल्सियस मापन भयो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:04 भयो भने सूर्यास्त भरे साँझ 6:59 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। प्रधानमन्त्री बालेन्द्र शाह, अर्थमन्त्री सुडिम बाग्ली र रासोपा सभापति रवि लामिछानेबीच आगामी आर्थिक वर्षको बजेट लगायतका विषयमा छलफल। नागरिकको जीवनस्तर उकास्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। र इजरायलले लेबनानमा गरेको पछिल्लो आक्रमणमा 31 जनाको मृत्यु। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। अब यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
13: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

नमस्ते कार्यक्रम विश्व परिवेशबाट विश्वमा हरेक दिन नयाँ नौला र अनौठा घटनाहरू भइरहेका हुन्छन् र ती घटनाहरू हाम्रा लागि रोचक अनौठा र प्रेरक पनि हुन्छन्। हामी यस्तै असामान्य प्रकृतिका ती घटनाहरू रोचक प्रसङ्गहरू र सन्दर्भहरू सुन्न वा हेर्न उत्सुक हुने गर्छौँ। त्यसैले तिनै विश्वभर भएका घटेका अनौठा घटनाहरू रोचक र प्रेरक विषयवस्तुहरू समेटेर कार्यक्रम विश्व परिवेशमा प्रस्तुत गर्ने गर्दछौँ। साथमा गीत सङ्गीत पनि सुनाउँदै आएका छौँ। यो विश्व परिवेश कार्यक्रम तपाईँहरूको प्रिय स्टेशन रेडियो नेपालबाट हरेक बुधबार बिहान नेपाल भाषाको समाचारपछि सुन्दै आउनु भएको छ। साथै हामीलाई हाम्रो वेबसाइट www.radionepal.gov.np र www.radionepalonline.com मा पनि सुन्न सक्नुहुनेछ।

विश्व परिवेशमा आज प्रस्तुत गरिने सन्दर्भ सामग्रीहरू छन्। बच्चालाई होम ट्युसन पढाउने जागिर, तलब 3 करोड। 40 दिनसम्म किन नाचे यो सहरका मानिस। शरीरको तौल कम गर्ने कर्मचारीलाई बोनस। विश्वकै महँगो प्वाँख। कोभिडले गर्दा शुक्रकीट र जन्मिने सन्तानमा असर। र रुखको पातमा भेटियो सुनको भण्डार। विश्व परिवेशमा सर्वप्रथम राख्दैछौ एउटा रोचक प्रसङ्ग। बच्चालाई होम ट्युसन पढाउने जागिर, तलब 3 करोड। 1 वर्षको बच्चालाई पढाउने तथा विभिन्न आनी बानी सिकाउने होम ट्युसन जस्तो कामका लागि हामी कहाँ कति पारिश्रमिक दिइन्छ होला? त्यो 10-20 हजार रुपियाँ मासिक हुन सक्छ। तर बेलायतमा भने 1 वर्षको बच्चालाई होम ट्युसन पढाउने व्यक्तिले करिब 3.5 करोड रुपियाँ पारिश्रमिक पाउनेछ। सुन्दैमा अनौठो तथा अपत्यारिलो लाग्ने यो यथार्थ घटना हो। बेलायतको 1 अर्बपति दम्पतिले आफ्ना बच्चाका लागि ट्युसन पढाउन 1,80,000 पाउन्ड पारिश्रमिक दिने गरी विज्ञापन निकालेका छन्। द सनमा प्रकाशित रिपोर्ट अनुसार एकजना महिलाले मम्स नेट नामक वेबसाइटमा बच्चाको निजी प्रशिक्षकको जागिरको लागि विज्ञापन सेयर गर्दै त्यसको शर्त तथा तलबसँग सम्बन्धित जानकारी समेत उल्लेख गरेकी छिन्। मम्स नेट एउटा यस्तो वेब प्लेटफर्म हो जसले योग्य व्यक्तिहरूलाई शिक्षणसँग सम्बन्धित जागिरहरू खोज्न सहयोग गर्दछ। मम्स नेटमा प्रकाशित त्यो विज्ञापनमा एउटा यस्तो जागिरका विषयमा जानकारी दिइएको छ जसमा एउटा परिवारलाई आफ्नो 1 वर्षको बच्चाका लागि निजी शिक्षकको आवश्यकता परेको उल्लेख गरिएको छ, जसमा नियुक्त हुने प्रशिक्षकले वार्षिक 1.8 करोड पाउन्ड स्टर्लिङ तलब पाउनेछ। त्यो विज्ञापन सेयर गर्ने महिला स्वयं पनि बच्चाको शिक्षकको योग्यताका शर्त र तलब सुविधा देखेर 3 छक परेकी छिन्। मम्स नेटमा जागिरका बारेमा बताउँदै ती महिलाले लेखेकी छिन्, मम्स नेटले एउटा स्वप्निल जागिरसँगै एक लिङ्क पोस्ट गरेको थियो, त्यसैले मैले त्यसमा क्लिक गरे र मैले अविश्वसनीय तलब देखेँ। त्यो जागिरको विज्ञापन उत्तरी लन्डनको एक परिवारका लागि गरिएको थियो। उनीहरूले आफ्नो बच्चालाई अङ्ग्रेजी जेन्टलम्यान बनाउनका लागि कुनै व्यक्तिको खोजीमा थिए। विज्ञापनमा उल्लेखित शर्त अनुसार बच्चा पढाउने प्रशिक्षक उच्च शिक्षाको योग्यता भएको हुनुपर्नेछ, साथै बच्चालाई कुनै पनि सांस्कृतिक पूर्वाग्रह हावी हुनुभन्दा अघि ब्रिटिस संस्कृति, मूल्य तथा सूक्ष्मतासँग परिचित गराउनु पर्नेछ। ती धनाढ्य बाबुआमाको उद्देश्य 1 वर्षको बच्चाको जन्मजात जिज्ञासा तथा आत्मसात गर्ने क्षमताको प्रयोग गर्नुका साथै उसलाई उच्च गुणस्तरीय ज्ञान तथा सिकाइ सुनिश्चित गर्नु हो। त्यो बच्चाको परिवार बहुभाषी परिवार हो। त्यो बच्चाको दाजुलाई 5 वर्षको उमेरदेखि मात्र लेखपढ सुरु गरेका कारण निकै ढिलो भएको महसुस गरेका उनीहरूले कान्छो बच्चाका लागि भने 1 वर्षको उमेरदेखि नै उत्तम शिक्षकको खोजी गर्न सुरु गरेका हुन्। बच्चाको शिक्षक बन्ने व्यक्ति एक आदर्श शिक्षक हुनुपर्नेछ, जोसँग व्यापक शब्दावली हुनुका साथै शब्दहरूको सही उच्चारण साथ बोल्नुपर्नेछ। साथै जागिरमा छनौट हुनका लागि विभिन्न भाषासँगै संगीत सिद्धान्तको राम्रो ज्ञान पनि हुनुपर्ने बताइएको छ। साथै उसमा लर्ड्स, संग्रहालय, थिएटर, विम्बल्डन तथा टिकेनहेमका यात्रासँगै पोलो र डुङ्गा यात्राको विषयमा पनि अपेक्षित शिक्षा हुनुपर्नेछ। यति धेरै तलब लिएर पढाएको बच्चा इटन, सेन्ट पल्स तथा वेस्ट मिनिस्टर जस्ता प्रतिष्ठित स्कुलमा भर्ना पाउने अपेक्षा गरिनेछ। त्यो जागिरमा करिब 3.5 करोड वार्षिक तलबसँगै वर्षमा 4 हप्ताको विदा र भ्रमणका लागि कार तथा चालक समेत उपलब्ध गराइनेछ। विश्व परिवेशमा अब राख्दैछौ एउटा ऐतिहासिक प्रसङ्ग। 40 दिनसम्म किन नाचे यो सहरका मानिस। सन् 1518 फ्रान्सको स्ट्रासबर्ग सहरमा एउटा अचम्मको घटना भयो। त्यो घटनालाई डान्सिङ प्लेगको नामले चिन्ने गरिन्छ। सहरमा एक दिन फ्राउ ट्रोफिया नामकी महिला अचानक सडकमा गएर नाच्न थालिन्। उनी सडकमै लगातार धेरै दिनसम्म नाचिरहिन्। त्यसपछि बिस्तारै सयौं मानिसहरू उनको पछि लागेर सडकमा गएर नाच्न थाले। त्यसरी नाचिरहँदा उनीहरूका खुट्टा रगताम्य भए, शरीर गल्यो, तर पनि उनीहरूले नाच रोकेनन्। लगातार करिब 40 दिनसम्म उनीहरू सडकमा नाचिरहे। त्यति लामो समय नाच्दै नाच्दै कतिपयले त ज्यान नै गुमाए। अहिलेसम्म पनि फ्रान्सको त्यो घटना कलाकार र लेखकहरूको लागि आकर्षणको विषय बनेको छ। यसै घटनाबाट प्रभावित भएर धेरै किताब, कथा र एल्बम बनेका छन्। सन् 2022-13 मेमा आएको फ्लोरेन्स प्लस द मेसिन ब्यान्डको
डान्स फिभर नामक एल्बम निकै चर्चित भयो। त्यस्तै मिलवुड हाग्रेभले लेखेको द डान्स ट्री शीर्षकको उपन्यास पनि यही घटनाबाट प्रेरित छ। आखिर किन भयो यस्तो घटना? सयौं मानिसहरू सड़कमा 40 दिनसम्म मरुन्जेल नाचेको त्यो घटनालाई त्यस समय धेरै मानिसले भगवानको श्राप वा खराब आत्माको प्रभाव भएको दावी गरेका छन्। कतिपयले यसरी नाच्ने मानिसलाई चर्चमा लैजाने तथा रातो जुत्ता र क्रस दिने काम गरे भने कतिपयले झन बढी नचाउनका लागि बाजा गाजा समेत बजाइदिए। नाचिरहेका ती मानिसलाई शान्त पार्नका लागि गरिएका कुनै पनि उपायको प्रभाव देखिएन। पछि प्रसिद्ध चिकित्सक पैरासेल्ससले त्यो दैवी कारण नभई मानसिक रोग भएको ठहर गरे। उनका अनुसार मानिसको कल्पना शक्ति यति बलियो हुन्छ कि रोग झैं एक सहरबाट अर्को सहरसम्म फैलन सक्छ। पछि धेरैले यसलाई मानसिक महामारी अर्थात मास हिस्टेरिया भएको पनि ठहर गरे। तर डान्सिङ प्लेगको वास्तविक कारण अझै रहस्यमय छ। केही मानिसले यसलाई विषाक्त खानाको असर फूड प्वाइजनिङ भनेका छन् भने कोहीले सामूहिक मानसिक रोग पनि भनेका छन्। अचम्मको कुरा त के छ भने त्यो नाच्ने प्रकोप अचानक सुरु भयो, हरेक उमेरका मानिसलाई असर गर्यो र फेरि रहस्यमय तरिकाले आफै समाप्त पनि भयो। त्यसबेला स्विस डाक्टर पेरासेल्ससले लेखे अनुसार सुरुमा एकजना महिला ट्राउट्रोफियाले आफ्ना पतिलाई लज्जित बनाउनका लागि नाच्न सुरु गरेकी थिइन्। तर पछि उनकै सिको गर्दै सयौं महिला पुरुष तथा हरेक उमेर समूहका मानिसहरू सड़कमा झुम्मिएर नाच्न थाले र कतिपयका लागि त्यही नाच्ने आत्मघाती साबित हुनु अनौठो बन्यो। त्यसै गरी डान्सिङ प्लेगको कारणबारे सबैभन्दा ठूलो सिद्धान्त भनेको विषालु रोटीको सिद्धान्त नै हो। त्यति बेला मानिसहरूले एयरगोट नामको ढुसी लागेको रोटी खाएका थिए भन्ने अनुमान गरिएको छ। एयरगोटले मानिसमा अनौठो मति भ्रम सृजना गर्दछ जसबाट मानिसहरूले गलत चीज देख्न थाल्छन्, शरीरमा झट्का लाग्न थाल्छ र पटक पटक अनियन्त्रित हरकत गर्न थाल्छन्। त्यो असर LSD नामक लागु औषध जस्तै हुन्छ। सहरका मानिसहरूले एयरगोट ढुसी भएको रोटी खाएका हुनाले नै त्यो ढुसीमा भएको विषले मानिसहरू अधीर भएर नाच्न थालेको दावी यस सिद्धान्तमा गरिएको छ। यो सिद्धान्तमा गरिएको दावीमा बल पुग्नुका केही कारणहरू छन्। त्यति बेला त्यो सहरका मानिसहरूले रोटी धेरै खाने गर्थे, साथै एयरगोटका लक्षण डान्सिङ प्लेगसँग मिल्दोजुल्दो थिए। युरोपका विभिन्न ठाउँमा यस्तै घटना भएको छ जसलाई एयरगोट लागेको रोटीसँग जोडिएको पाइन्छ। विश्व परिवेशमा राख्दैछौ एउटा अनौठो प्रसंग, शरीरको तौल कम गर्ने कर्मचारीलाई बोनस। कुनै कम्पनीले नाफा कमाउँदा त्यसको केही हिस्सा कर्मचारीहरूलाई बोनसको रूपमा बाँड्ने गर्छन्। तर चीनमा भने एउटा कम्पनीले शरीरको ओजन घटाए बापत आफ्ना कर्मचारीहरूलाई बोनस दिएको छ। कर्मचारीहरूलाई मोटोपना घटाउनका लागि प्रोत्साहित गर्न भन्दै यो कम्पनीले $1,40,000 बराबरको रकम बोनस बाँडेको हो। कम्पनीको यो अफर चिनिया सोसल मिडियाहरूमा निकै चर्चामा छ। यो अफर अन्तर्गत एकजना कर्मचारीले 90 दिनमा 20 केजी भन्दा धेरै ओजन कम गरेर 20,000 युआन बोनस प्राप्त गरेका छन्। साउथ चाइना मर्निङ पोस्टका अनुसार सेन्जेन स्थित प्रविधि कम्पनी अर्सी भिजन इङ्कले यो घोषणा गरेको हो। मिलियन युआन वेट लस च्यालेन्ज नामक वार्षिक कार्यक्रमले निकै चर्चा कमाएको छ। आम रूपमा Insta360 नामले चिनिने यो कम्पनीले यस्तो कार्यक्रम वर्षेनी चलाउने गर्दछ। यो कार्यक्रमको उद्देश्य कर्मचारीहरूलाई नियमित व्यायाम गर्न र सन्तुलित आहाराको माध्यमबाट स्वस्थ जीवनशैली अप्नाउनका लागि प्रेरित गर्नु हो। कम्पनीका सबै कर्मचारीहरूले त्यो अभियानमा नाम दर्ता गरेर भाग लिन सक्ने बताइएको थियो। शरीरको ओजन न्यूनतम आधा केजी घटाए बापत 500 युआन अर्थात करिब $70 दरले नगद पुरस्कार बोनस कम्पनीले दिएको छ। रोचक त के छ भने त्यो च्यालेन्जमा जरिवानाको प्रावधान पनि रहेको छ। जो प्रतियोगीले शरीरको ओजन घटाउनुको साटो पुनः बढाउनेछन् उनीहरूले प्रति किलो ओजन वृद्धिका लागि 800 युआन जरिवाना तिर्नुपर्नेछ। यद्यपि अहिलेसम्म यस्तो जरिवाना लगाइएको भने छैन। त्यसै गरी शरीरको ओजन घटाउने यो प्रतियोगितामा पछिल्लो जेनजी पुस्ताका कर्मचारी झी याकीले 3 महिनाभित्र 20 केजी ओजन कम गरेर 20,000 युआन नगद पुरस्कार र ओजन घटाउने च्याम्पियनसिपको उपाधि जितिसकेका छन्। आफू सो च्याम्पियनसिपका बेला अनुशासित रहेको र खानपानमा निकै ध्यान दिनुका साथै दैनिक 1.5 घण्टा व्यायाम गरेको उनले बताएका छन्। झीले ग्रुप च्याटमा ओजन घटाउने विधि पनि सेयर गरेका छन् ताकि अन्य सहकर्मीहरूलाई प्रेरित गर्न सकियोस्। चिनिया अभिनेता किन हावले 15 दिनमा 10 केजी ओजन कम गर्नका लागि प्रयोग गरेको विधि नै झीले अवलम्बन गरेका थिए।
त्यसमा दिनहुँ केवल सोयाको दुध मात्रै पिउने, दोस्रो दिन मकै खाने, तेस्रो दिन फल र त्यसपछिका दिनमा पालै पालो प्रोटिन तथा सागपात खाने गरिन्छ। सन् 2022 कम्पनीले यस्तो प्रतियोगिता 7 पटक आयोजना गरिसकेको छ। यसमा कुल पुरस्कारको रूपमा करिब 20 लाख युआन अर्थात् $280,000 वितरण गरिसकिएको छ। अघिल्लो वर्ष मात्रै 900 जना कर्मचारीले यसमा भाग लिएका थिए। सामूहिक रूपमा 950 केजी ओजन कम गरेर नगद पुरस्कारको रूपमा 10 लाख युआन बाँडिएको थियो। कम्पनीका एकजना प्रतिनिधिका अनुसार यो प्रतियोगिताको माध्यमबाट कर्मचारीहरूमा स्वस्थ जीवनशैली र कल्याणलाई बढावा दिनु प्रमुख उद्देश्य रहेको छ। यसले कर्मचारीहरूलाई जीवनमा नयाँ उत्साहसँग जोडिने र काम गर्नका लागि एक सकारात्मक प्रोत्साहनको काम गर्दछ। त्यो कम्पनीले चलाएको यो अभियान चीनको एक व्यापक राष्ट्रिय अभियानसँग मेल खान्छ। चीनले सन् 2024 जुनमा ओजन घटाउने वर्षको सुरुवात गरेको थियो। चीनको राष्ट्रिय स्वास्थ्य आयोग र अन्य 16 विभागहरूले संयुक्त रूपमा सो त्रिवर्षीय अभियान सुरु गरेका हुन्। यसको उद्देश्य फिटनेसलाई बढावा दिनु र देशमा अधिक ओजन तथा मोटापाको बढ्दो दरमाथि अङ्कुश लगाउनु रहेको छ। रेडियो नेपालबाट यति बेला तपाईँहरू कार्यक्रम विश्व परिवेश सुनिरहनु भएको छ। हामीसँग अझै यस्तै रोचक अनौठा र अनुसन्धानमूलक प्रसङ्गहरू बाँकी नै छन्। यो बीचमा हामी तपाईँहरूलाई साङ्गीतिक मनोरञ्जन गराउँदैछौ एउटा मिठो गीतबाट।

यो साङ्गीतिक सौगातपछि तपाईँहरूलाई फेरि पनि स्वागत छ रेडियो नेपालको यो कार्यक्रम विश्व परिवेशमा। र विश्व परिवेशमा अब बाँकी प्रसङ्ग, अबको प्रसङ्ग रोचक रहेको छ, विश्वकै महँगो प्वाँख। चराको शरीरबाट झरेको प्वाँखको मूल्य कति पर्ला? न्युजिल्यान्डमा चराको एउटा प्वाँख 40 लाख रुपियाँ भन्दा धेरै मूल्यमा बिक्री भएको छ। लोप भइसकेको हुइया नामक चराको एउटा दुर्लभ तथा संरक्षित प्वाँख 46,000 नेदरल्यान्ड डलरमा लिलाम भएको हो। त्यससँगै यो प्वाँख विश्वकै महँगो प्वाँख बनेको छ। न्युजिल्यान्डको रैथाने रहेको त्यो चरा 20औं शताब्दीको सुरुवातमै लोप भएको थियो। युरोपियलीहरू न्युजिल्यान्डमा आएर बस्न थाल्ने बेला नै दुर्लभ बन्दै गएको त्यो चराको प्वाँखका लागि त्यसको शिकार गर्ने चलन बढेसँगै अन्ततः चरा लोप भएको थियो। त्यो चराको प्वाँख सङ्कलकहरूका माझ निकै मूल्यवान मानिन्छ। त्यसैले लोप भइसकेको हुइया चराको प्वाँख कीर्तिमानी मूल्यमा बिक्नु नौलो भएन। लिलामकर्ताले त्यो प्वाँख 3,000 डलरसम्ममा लिलाम हुन सक्ने अपेक्षा गरेका थिए, तर लिलाम बराबरमा त्यो प्वाँख 28,365 अमेरिकी डलर बराबरको मूल्यमा बिक्री भयो। न्युजिल्यान्डमा लोप भइसके पनि हुइया चरालाई निकै विशेष मानिन्छ। मानिसहरूले यसलाई विभिन्न कोणबाट व्याख्या गर्दछन्। न्युजिल्यान्डको माओरी आदिवासी समुदायले यो चराको प्वाँखलाई सांस्कृतिक तथा आध्यात्मिक रूपमा निकै महत्त्वपूर्ण मान्दछन्। आदिवासी समुदायका नाइकेले त्यो चराको प्वाँख शिरमा सिउरिन्छन्। रोचक त के छ भने विश्वकै सबैभन्दा महँगो यो प्वाँखको ओजन जम्मा 9 ग्राम मात्रै छ। त्यसैले यो सुन भन्दा कयौं गुणा महँगो चीज बनेको छ। विश्व परिवेशमा अब राख्दैछौ एउटा अनुसन्धानको प्रसङ्ग। कोविडले गर्दा शुक्रकीट र जन्मिने सन्तानमा असर। कोविड-19 महामारीले विश्वभर ठूलो आर्थिक तथा मानवीय क्षति पुर्यायो। कोरोनाका कारण लाखौं मानिसको मृत्यु पनि भयो। कोरोना भाइरसले केवल मानिसको

जर्नलमा छापिएको छ। मुसामा कसरी गरियो परीक्षण? शोधकर्ताका अनुसार सुरुमा भाले मुसालाई कोभिड भाइरसबाट संक्रमित पारियो, त्यसपछि त्यो संक्रमित भाले मुसालाई स्वस्थ पोथी मुसासँग भेट गराइयो अनि ती मुसाको संसर्गबाट पैदा भएको बच्चाहरूको स्वास्थ्य तथा व्यवहार जाँचियो। शोधकर्ता एलिजाबेथ क्लेमेनका अनुसार संक्रमित पिताका बच्चाहरूमा चिन्तायुक्त व्यवहार बढी देखियो, जबकि स्वस्थ पिताका बच्चामा चाहिँ त्यस्तो व्यवहार देखिएन। संक्रमित भाले मुसाका सबै बच्चाहरूमा त्यस्तो प्रभाव देखिएको थियो। अझ पोथी बच्चाको मस्तिष्कको हिप्पोक्याम्पस नामक भागका कतिपय जिनको गतिविधिमै परिवर्तन आयो। मस्तिष्कको सो भागले भावनाहरूलाई नियन्त्रण गर्दछ। वैज्ञानिक क्यारोलिना गुबर्टका अनुसार त्यो बदलाव एपिजेनेटिक इनहेरिटेन्स वंशानुगत तर डिएनएमा परिवर्तन बिनाको तथा मस्तिष्कको विकासमा हुने गडबडीबाट उत्पन्न हुन सक्छ, जसले चिन्तामा वृद्धि गर्दछ। साथै दीर्घकालीन असरको चेतावनी पनि दिइएको छ। यो यस्तो खालको पहिलो अध्ययन हो जसले कोभिड संक्रमित पिताबाट जन्मिएका बच्चाहरूमा दीर्घकालीन असर पर्न सक्ने देखाउँछ। कोभिड भाइरसले पिताको शुक्रकीटको आरएनएमा परिवर्तन ल्याइदिन्छ, जसले मस्तिष्कको विकाससँग सम्बन्धित जिनलाई नियन्त्रण गर्दछ। प्रमुख शोधकर्ता एन्थनी हेननका अनुसार यो अध्ययनले कोभिड महामारीको असर आगामी पुस्ताहरूमा समेत पर्न सक्ने देखाएको छ। यद्यपि यो अध्ययन मुसामा गरिएको हो र मानिसमा थप अध्ययन गर्न बाँकी नै छ, तथापि यदि यो मानिसमा पनि लागू भएको खण्डमा विश्वभरका लाखौं बच्चा र उनीहरूका परिवार यसबाट प्रभावित हुने हेनन बताउँछिन्। उनका अनुसार यो सार्वजनिक स्वास्थ्यका लागि ठूलो खतरा हो। स्मरण रहोस्, सन् 2020 शुरूआत भएको कोभिड महामारीबाट विश्वमा 70 लाख भन्दा धेरै मानिसको मृत्यु भएको थियो। महामारीले मानसिक स्वास्थ्यलाई पनि नराम्रोसँग प्रभावित गर्यो। यसबाट युवा वर्ग सबैभन्दा धेरै पीडित भए, किनकि लकडाउनले उनीहरूको सामाजिक जीवन खोस्यो। सन् 2023 नेचर ह्युमर बिहेभियर जर्नलमा 15 देशका 40 शोधहरूको समीक्षा गरिएको थियो, जस अनुसार कोभिडका बेला भएको विद्यालय बन्दबाट बाल बालिकाको पढाइमा परेको असर अझै पनि कायमै छ। बाल बालिकाहरूले त्यो खाडल पूर्ति गर्न सकेका छैनन्। पछिल्लो अध्ययनले कोभिड केवल तत्कालीन क्षति मात्र नभई यसले पुस्तौंसम्मलाई प्रभावित गर्न सक्ने देखाएको छ। विश्व परिवेशमा आजका लागि अन्तिम प्रसङ्ग राख्दैछौ। यो अनौठो प्रसङ्ग रहेको छ। रुखको पातमा भेटियो सुनको भण्डार। क्रिसमस ट्रीलाई सजाउनका लागि विभिन्न खालका गहनाहरू भिराएको त हामीले देखेकै छौं, तर के क्रिसमस ट्री जस्तै एक सुईपाते रुख अर्थात स्प्रुसका तीखा पातमा साँच्चीकै सुन लुकेको हुन्छ भन्ने कुरा तपाईँलाई थाहा छ? हालैको अध्ययनले नर्वेमा स्प्रुस नामक वनस्पतिका तीखा पातहरूमा सूक्ष्म कण न्यानो पार्टिकल्सका रूपमा सुन हुने तथ्यको खुलासा गरेको छ। फिनल्याण्डका वैज्ञानिकहरूले गरेको अध्ययन अनुसार पाइसिया एबिस वैज्ञानिक नाम भएको त्यो वनस्पतिले ब्याक्टेरियाको सहयोगमा जराबाट पानीसँगै सुनका कणहरू पनि सोसेर लिन्छ। इन्भाइरोमेन्टल माइक्रोबायोम जर्नलमा प्रकाशित त्यो शोध अनुसार यो तथ्यको खुलासा भएको हो। वैज्ञानिकहरूले फिनल्याण्डको उत्तरी क्षेत्रमा रहेको युरोपकै ठूलो किटिला नामक सुनखानी आसपासका स्प्रुस वनस्पतिहरूको अध्ययन गरेका थिए। त्यसक्रममा 23 वनस्पतिबाट 138 सुईपातको नमुना लिइएको थियो। अध्ययनका क्रममा 4 रुखका सुईपातमा सुनका सूक्ष्म कण फेला परे। ती कण यति सूक्ष्म थिए कि त्यो 1 मिलिमिटरको 1 लाख भाग हो। फिनल्याण्डको ओउलु विश्वविद्यालयकी वातावरण शास्त्री समेत रहेकी अध्ययनकी प्रमुख लेखिका केसा लेहस्माका अनुसार रुखको भित्र रहने ब्याक्टेरिया तथा अन्य सूक्ष्म जीवहरूले सुनलाई एकत्रित गर्नमा सहयोग गर्दछन्। ती ब्याक्टेरियालाई एन्डोफाइट्स भनिन्छ। यी वनस्पतिको भित्र रहने लाभकारी जीव हुन् जसले रुखको हर्मोन बनाउँछन् र पोषक तत्त्व शोषणमा सहयोग गर्दछन्। रुखमा कसरी जम्मा हुन्छ त सुन? बोट बिरुवाले जराबाट पानी सोस्छ, माटोमा घुलेको सुन पानीसँगै आउँछ, तर सुन वनस्पतिका लागि विषाक्त हुन्छ, त्यसैले वनस्पतिले त्यो सुनलाई पातका सुईमा जम्मा गर्न चाहँदैन। त्यसबेला एन्डोफाइट ब्याक्टेरिया काम आउँछ। ती ब्याक्टेरियाले बायोमिनरलाइजेसन प्रक्रियाबाट सुनका कणहरूलाई छुटाउँछन्। बायोमिनरलाइजेसन यस्तो प्रक्रिया हो जसमा जीवहरूले आफ्ना तन्तुमा खनिज बनाउँछन् र नियन्त्रण गर्दछन्। ब्याक्टेरियाले सुनका कणलाई घेरेर बायोफिल्म बनाउँछन्। त्यो बायोफिल्म सुगर र प्रोटिनबाट बनेको हुन्छ, जसले वनस्पतिभित्र ब्याक्टेरियालाई सुरक्षित राख्दछ।
अध्ययनको क्रममा सुन

0: युक्त सुईपातमा क्युटी ब्याक्टेरियम र कोरिने ब्याक्टेरियम जस्ता ब्याक्टेरियाको संख्या कम पाइएको थियो। साथै अरू अध्ययनमा पनि अधिक धातुयुक्त वनस्पतिमा ब्याक्टेरियाको विविधता कमी रहने पाइएको छ। ब्याक्टेरियाले सुनलाई कम विषाक्त बनाउनका लागि यस्तो गर्दछ। पातबाट सुन निकाल्न कति सम्भव छ त? शोधकर्ताहरूका अनुसार सुईपातमा सुन यति धेरै कम हुन्छ कि रुख काटेर त्यसबाट सुन निकाली धनी बन्नु असम्भव हुन्छ। तर यो खोज वास्तवमा सुनको खोजीको क्षेत्रमा निकै उपयोगी भएको बताइएको छ। वैज्ञानिकहरूका अनुसार रुखका पातहरूमा यस्ता ब्याक्टेरियाको खोजीले सुनखानी पत्ता लगाउन सहज हुनेछ। शोधकर्ता लेहेस्माका अनुसार ती ब्याक्टेरियाहरूको अध्ययन खानी कम्पनीहरूका लागि निकै उपयोगी हुन्छ। यो अध्ययनले प्रकृतिमा ब्याक्टेरियाहरू कति धेरै चमत्कारी छन् भन्ने पनि देखाएको छ। रुखले माटोबाट धातुलाई सोसेर पर्यावरणलाई सफा राख्दछ। यसबाट खानी उद्योगमा नयाँ प्रविधि प्राप्त हुन सक्छ। त्यसै गरी यो खोजले कुनै पनि सानो जीवले ठूलो रहस्योद्घाटन पनि गर्न सक्छ भन्ने तथ्य उजागर गरेको छ।
1: अहिले सुन्दै हुनुहुन्थ्यो विश्व परिवेशमा भएका घटेका रोचक, अनौठा, प्रेरक र अनुसन्धानमूलक प्रसङ्गहरू, जसलाई हामीले विभिन्न सञ्चार माध्यमहरूबाट साभार गरेका हौं। तपाईहरूले हाम्रो यो कार्यक्रम विश्व परिवेश रेडियो नेपालको वेबसाइट www.radionepal.gov.np www.radionepalonline.com मा पनि सुन्न सक्नुहुनेछ। हस्त, आजका लागि कार्यक्रम विश्व परिवेश यति नै। जाँदा जाँदै कार्यक्रम विश्व परिवेशमा एउटा मिठो गीत राख्दै आजका लागि कार्यक्रम विश्व परिवेशबाट म प्रज्ञा शरद बिदा हुन्छु। नमस्ते।

0: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
1: नागरिक लगानी कोष
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: सडक तथा सडक पेटीमा पसल नराखौं, निर्माण सामग्री नथुपारौं र सडक सीमा अतिक्रमण नगरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: प्रक्रिया पूरा गरी वैदेशिक रोजगारीमा जाँदा गम्भीर रोग लागेमा, दुर्घटना, अङ्गभङ्ग वा मृत्यु भएमा वैदेशिक रोजगार बोर्ड सचिवालयबाट आर्थिक सहायता पाउने कानुनी व्यवस्था छ।
5: जानु अघि पाउने सेवा र सहायता बारे बुझेर जाऊ। वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: स्वाभाविक विषादीको प्रयोगले शत्रु किरा मात्र होइन मित्र किराहरूलाई समेत मारेर वातावरण बिगार्नुको साथै दम, छालाको रोग तथा क्यान्सरसम्म गराउन सक्छ।
1: त्यसकारण प्राविधिकको सल्लाह अनुसार मात्र विषादीको प्रयोग गरौ। विषादीको बट्टामा लेखिएको कुराको सधैँ पालना गरौ।
2: समृद्ध कृषि, समृद्ध जीवन।
3: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
4: नागरिक लगानी कोष।
5: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले बिहानको 10 बज्नै लाग्यो। अब सुन्नुहोस् समाचार।

0: यो रेडियो नेपाल हो। अब उषा लोहनीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाह, अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बीच यही जेठ 15 गते संसदमा प्रस्तुत हुने आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा छलफल भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो भएको भेटमा आगामी बजेटलाई प्रभावकारी बनाउने बारे छलफल भएको प्रधानमन्त्रीको सचिवालय जनाएको छ। भेटवार्तामा सभापति लामिछानेको आसन्न भारत भ्रमण र संसदमा प्रधानमन्त्री शाहले सम्बोधन गर्ने विषयमा समेत छलफल भएको बताइएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो काठमाडौँ र नयाँ दिल्ली स्थित युरोपेली संघ EU तथा सदस्य राष्ट्रका राजदूत तथा काठमाडौँ स्थित अन्य मुलुकका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा प्रधानमन्त्री शाहले अहिलेको आवश्यकता र आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गरिएको बताउनुभयो। भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै सम्पन्न निर्वाचन परिणामले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट तथा निर्णायक जनादेश दिएको बताउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा काठमाडौँ र नयाँ दिल्ली स्थित युरोपियन युनियनका राजदूतहरू तथा काठमाडौँ स्थित अन्य राजदूतहरूले शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गरेको भन्दै नेपालको प्रशंसा गर्नुभएको थियो। साथै उहाँहरूले सुशासन, आर्थिक विकास र समृद्धिको म्यान्डेट सहित नयाँ सरकारको नेतृत्वमा पुग्नुभएका प्रधानमन्त्री शाहलाई बधाई दिनुभएको थियो। सरकारले संघीय निजामती सेवा विधेयकको मस्यौदा चालू संसदको अधिवेशनमै पेश गर्न संघीय संसदमा दर्ता गर्ने तयारी गरेको छ। चालू संसदको अधिवेशनमै विधेयकको मस्यौदा पेश गर्ने गरी अहिले मस्यौदामाथि सम्बन्धित निकायबाट राय लिने काम भइरहेको छ। विभिन्न व्यक्तिबाट आएका 10,000 सुझाव समावेश गरी भूमि व्यवस्था, सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अर्थ मन्त्रालयको राय लिइसकेको छ। अब कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको राय लिने, त्यसपछि लोकसेवा आयोगको परामर्श लिएपछि मस्यौदा मन्त्री परिषद हुँदै संसदमा पेश गर्ने तयारी भएको मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीले बताउनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले मन्त्रालय मार्फतका संचार संस्थाहरूको वार्षिक लेखा परीक्षण चाँडो सम्पन्न गर्न तथा लामो समयदेखि उठ्न बाँकी बकेउता रकम असुली प्रक्रियालाई तीव्रता दिन निर्देशन दिनुभएको छ। हिजो ती संस्थाका प्रमुखहरूसँग मन्त्रालयमा भएको छलफलका क्रममा संचार मन्त्री डाक्टर तिमल सिन्हाले वर्षौंदेखि थातिरहेका लेखा परीक्षण तथा बकेउदा व्यवस्थापनलाई प्राथमिकतामा राख्न निर्देशन दिनुभएको हो। परराष्ट्र मन्त्री शिशिर खनालले विदेशमा रहेका नेपालीलाई मोफा मित्र मोबाइल एप मार्फत कन्सुलर सेवा लिन आग्रह गर्नुभएको छ। कन्सुलर सेवा विभागले हिजो आयोजना गरेको मोफा मित्र मोबाइल एप शुभारम्भ कार्यक्रममा उहाँले सार्वजनिक सेवालाई थप सहज र नागरिक मैत्री बनाउन एप प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। रेडियो नेपालबाट अहिले बिहान 10 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने, अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइन मार्फत बयान बकपत्र गराउन सकिने आदेश गरेको छ। न्यायाधीशद्वय हरिफुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले सूचना प्रविधिको प्रयोगले भौगोलिक सिमानालाई संकुचित गरिरहेको अवस्थामा न्याय सम्पादनको सहजताका लागि विदेशबाट अनलाइन बयान बकपत्र गर्न सकिने आदेश गरेको हो। अब अन्तर्राष्ट्रिय समाचार। इजरायली सेनाले लेबनानमा गरेको आक्रमणमा परि कम्तीमा 31 जनाको मृत्यु भएको जनाएको छ। सेनाले पूर्वी र दक्षिणी लेबनानमा गरेको श्रृङ्खलाबद्ध हवाई आक्रमणमा हताहती भएको अधिकारीहरूले बताएका छन्। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाहमाथि आक्रमण तीव्र पार्ने घोषणा गरे लगत्तै लडाकु विमानले पूर्वी र दक्षिणी लेबनानमा श्रृङ्खलाबद्ध हवाई आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। यो सँगै रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

श्रोता सदाको बुधबार चाहिँ आजको बुधबार पनि हामी उपस्थित भइसकेका छौँ कार्यक्रम लेखबेसीमा। आज पनि हामी कार्यक्रम लेखबेसीमा यहाँका गाउँठाउँका कुराकानी गर्नेछौँ, यहाँहरूका गीतहरू सुन्नेछौँ, यहाँहरूलाई गीतहरू सुनाउनेछौँ। हाम्रा पनि ती पुराना स्रष्टाका ती पुराना मिठा भाकाहरू यहाँहरूसम्म पुर्याउने जमर्को गर्नेछौँ र कार्यक्रम लेखबेसीमा सधैँ हामी तिनै केही जानकारीमूलक कुराकानी पनि राख्ने गरेका छौँ। त आज पनि हामी यो जानकारीमूलक कुराकानी सँगसँगै गीत अनि कुराकानी त छँदैछ। त यतिखेर भने काठमाडौँमा गर्मी बढेको छ, निकै तातो भएको छ। यो तातो बढेको बेला बाहिरबाट घर छिर्दाखेरि जो कसलाई पनि चिसो खान मन लाग्छ, चिसो खाँदा आनन्द त हुन्छ नै, तर यो चर्को घाम यो तातोबाट एक्कासी भित्र पस्ने बित्तिकै चिसो पानी पिउँदा स्वास्थ्यलाई के गर्छ त, या फरक के हुन्छ त, किन हामी त्यसरी पानी पिउँछौँ या पिउँदैनौँ, त यसका धेरै रिजनहरू छन्, त्यसका फाइदा या बेफाइदा पनि हुनसक्छन्। त आउनुहोस् आज यसै बारेमा कुरा गर्छौँ। गर्मी बढेको बेलामा बाहिरबाट हप्पै छिर्ने बित्तिकै पानी पिउनु चाहिँ स्वास्थ्यलाई फाइदा हुँदैन भनिएको छ। गर्मीबाट आएपछि कम्तीमा पनि 10-15 मिनट पर्खेर कुलेर अलिकति जिउलाई सेलाउन दिएर सादा पानी वा माटोको भाँडामा राखिएको पानी पिउनु चाहिँ स्वास्थ्यको लागि फाइदाजनक भनिएको छ। अहिले यो गर्मी बढिरहेको छ, यसबाट बच्न र राहत पाउन हामी अनेक उपाय खोजिरहेका हुन्छौँ। अधिकांश व्यक्तिलाई गर्मीको बेलामा घरभित्र मात्रै बसेर निर्वाह हुने अवस्था पनि छैन। काम सकेर वा कतैको यात्रा सकाएर जब हामी घरमा प्रवेश गर्छौँ त्यो बेला प्राणायामलाई तिर्खा लागिरहेको हुन्छ, निकै गर्मीले सताइरहेको हुन्छ। त्यति बेला चिसो पानी पिउन पाए कति आनन्द हुन्थ्यो होला भन्ने हामी सोच्छौँ, तर भित्र छिरेर चिसो पानी पिएर तिर्खा मेट्ने र गर्मी कम गर्ने बानी धेरैको हुन्छ। त्यसमा पनि फ्रिजमा हालेर धेरै चिसो बनाएको पानी पिउने प्रचलन त पनि हामीले देखिरहेका छौँ, जताततै पनि छ पनि होइन, गर्छौँ हामी पनि पिउँछौँ त्यो पानी। तर के हामीलाई थाहा छ, यो बानीले हामीलाई भित्रबाट बिरामी बनाइरहेको त छैन? यो कुरा त हामीलाई थाहा हुन्न, चिसो मात्र हामी पिउँछौँ। चर्को गर्मीबाट फर्केपछि तुरुन्तै चिसो पानी पिउनाले हाम्रो स्वास्थ्यलाई गम्भीर रूपमा हानि पुर्याउन सक्छ, सम्भावित रूपमा पछि गम्भीर समस्याहरू निम्त्याउन पनि सक्छ। त जब हामी चर्को घाममा बाहिर रहन्छौँ हाम्रो शरीरको तापक्रम उल्लेखनीय रूपमा बढ्छ, भित्र पसेर अचानक धेरै चिसो पानी पिउनाले शरीरको आन्तरिक तापक्रममा 81 गिरावट आउन सक्छ। तर विज्ञहरूले यसलाई एक प्रकारको थर्मल झड्का भन्छन्, किनभने यो अचानक परिवर्तनले रक्त नलीहरू साँगुर बनाउँछ जसले रक्त सञ्चारमा प्रतिकूल असर गर्न सक्छ। त चिसो पानी पिउनाले हाम्रो पाचन प्रणालीमा प्रत्यक्ष असर पर्छ, जब शरीरको तापक्रम अचानक घट्छ खाना पाचन प्रक्रिया सुस्त हुन्छ, किनभने चिसो पानी हाम्रो पेटमा प्रवेश गर्ने बित्तिकै यसले पेटको रक्त नलीहरूलाई साँगुर बनाउँछ, खुम्चाउँछ र पोषक तत्त्वहरू अवशोषित गर्ने क्षमतालाई कम गर्छ र यसले पेट दुख्ने पेटमा कब्जियत हुने यी निम्त्याउन पनि सक्छ चिसो पानी पिइहाल्नाले। त्यस्तै गरी अब घाम लागेपछि तुरुन्तै चिसो पानी पिउनाले पनि श्वास प्रश्वासमा असर गर्न सक्छ, यसले घाँटीमा खकारको तह बनाइदिन्छ जसले गर्दा घाँटी दुख्ने खोकी लाग्ने र श्वास प्रश्वासको सङ्क्रमणको जोखिम उल्लेखनीय रूपमा बढाउन सक्छ। धेरै चिसोले घाँटीमा सङ्क्रमण हुने रातो बिमिरा देखा पर्ने जस्ता समस्या पनि निम्त्याउन सक्छ। त धेरै चिसो पानी पिउनाले मस्तिष्कमा स्नायुहरूलाई उत्तेजित गर्छ जसले गर्दा धेरै मानिसहरूलाई टाउको दुख्ने वा मस्तिष्क फ्रिज हुने समस्या पनि देखिन सक्छ। यसै गरी अब विज्ञहरूको अनुसार धेरै चिसो पानी पिउनाले शरीरको भेगस नर्भलाई असर पनि गर्छ भनिएको छ। यो नर्भ हाम्रो स्नायु प्रणालीको एक महत्त्वपूर्ण भाग हो जसले मुटुको धड्कन नियन्त्रण गर्न मद्दत गर्छ। जब यो नर्भ अचानक चिसो हुन्छ मुटुको धड्कन सुस्त हुने जोखिम बढ्छ, जुन मुटुको स्वास्थ्यको लागि राम्रो हुँदैन। त त्यसैले घामबाट आएपछि कम्तीमा पनि 10-15 मिनट पर्खिनुहोस् अनि पानी पिउनुहोस्, यसो गर्नाले स्वास्थ्यलाई फाइदा हुन्छ। त्यसपछि पनि फ्रिजमा राखेको पानी चिसो बनाएको पानी नभई सादा पानी पिउनुहोस्, गर्मीको बेलामा माटोको भाँडामा राखेको पानी अझ भयो भने अझ स्वास्थ्यलाई झनै राम्रो हुन्छ। यी कुराहरू त धेरै हुन्छन्, जति कुरा गरे पनि लम्बिन्छ, छोटो कुरा गरेँ मैले। यतिखेर निकै काठमाडौँमा जता त यतिखेर त गर्मी नै बढेको छ, गर्मी बढ्ने बेला पनि हो, त्यति बेला यो तातोमा
हप्पिएर जाँदाखेरि चिसो पिउने रहर सबैलाई हुन्छ, तर हामीले त्यो नगरौँ। हामी कोठामा बस्ने बित्तिकै जहाँ कहीँ हामी गरिमबाट छिर्छौँ भित्र, त्यति बेला हप्पै पानी नखानुहोला, केही समय रोकेर खानुभयो भने स्वास्थ्यलाई फाइदा हुन्छ। त यो मैले आज गरेँ पानी, यो गर्मीको बेला पानी, चिसो पानी पिउनाले फाइदा बेफाइदा के छ भन्ने छोटो जानकारी गरेँ। त अब भने म गीत एउटा सुनाउँछु यहाँलाई, यो मिठो भाका यहाँलाई सुनाउँछु, त्यसपछि म 42/7/21 र 42/7/36 आउनेछु। यो भाका कुमार राणा मगर र नितापुन मगरको युगल शर्मा रहेको मिठो भाका यहाँको लागि, त्यसपछि यहाँसँग कुराकानी र यहाँको गीत सुन्न पक्कैमा आउने नै छु।

0: मन देखियो जोबन देखेर यो मिठो भाका थियो कुमार राणा मगर अनि नितापुन मगरको मिठो कौडा भाका कार्यक्रमको थालनीमा अहिले हामीले यहाँलाई सुनायौँ। हामी यस्तै मिठा भाकाहरू प्रस्तुत गर्दै जाँदैछौँ र यहाँहरूका भाकाहरू पनि सुन्दै यहाँहरूको साइजमा पुर्याउने जमर्को गर्दै जाँदैछु। यतिखेर कोही साथी आइसक्नु भएको छ टेलिफोनमा, काँडाको हुनुहुन्छ। हेलो
1: हेलो, नमस्कार भाइ, नमस्कार नमस्कार, दुई हात जोडी दशमलाईको नमस्कार, हजुरलाई पनि स्वागत, हाम्रो टेक्निसियन सरलाई पनि नमस्कार अनि स्वागत।
0: एकदम मेरो तर्फबाट पनि यहाँ लगायत यहाँ सम्पूर्णलाई दशमलाई जोडेर नमस्कार। अनि के छ नयाँ नौलो, के छ दिपिकाजी?
1: हजुर, नयाँ नौलो ठिक छ, समय एकदमै राम्रो छ, हिजो जस्तो थियो आज त्यसै छ, भोलि नि यस्तै रहोस् भन्ने आशा अनि अपेक्षा गर्छु, हजुरसँग यसरी फोन लागिरहोस् भन्ने आशा पनि भगवान्सँग कामना नि गरिरहन्छु।
0: अब यस्तो मसँग फोन लागिरहँदाखेरि खुसी हामीलाई त छँदैछ, मलाई पनि कुरा गरिरहन पाउँदा खुसी, यहाँलाई पनि साथीसम्म आफ्नो कुराहरू राख्न पाउँदा खुसी। तर सधैँ फोन लाग्दा चाहिँ अब मान्छे साथीहरूको चाहिँ फेरि सोच के हुन्छ भने कतै यसले फोन अफिस रेडियोबाटै फोन लगाइदिए कि मिलाउँदो रहेछन् कि के हो, सधैँ लाग्छ हाम्रो त फोनै लाग्दैन भन्ने गुनासो नै आउनु थाल्छ क्या फेरि।
1: त्यो गुनासो त हामी मान्छे असन्तोषी होइन, म एउटा श्रोता अब हजुरले यो कुरा भन्दै गर्दा यस्तो अन्य अन्य अब रेडियो नेपालका धेरैवटा बच्चाहरू छन् नि त विभिन्न एफएमहरू होइन, त्यहाँ पनि त्यस्तै कुरा आउँछ भन्छन्, तर त्यो सोच्नु गलत हो किनभने कसैलाई पनि अफिसबाट फोन गरिँदैन, किनकि म पनि कुनै ठाउँमा त्यस्तै कार्यक्रम चलाएको मान्छे कसैलाई नि फोन गरिँदैन, त्यो चाहिँ सुन्ने मान्छे यो बेला रेड नेपाल जहाँ सुन्नु भएको छ आमा बुवा दाजुभाइ दिदीबहिनी साथीसँगीलाई के भन्छु भने म त्यो लफ लागेको दिनमा फोन लाग्छ, मलाई पनि कति लाग्दैन, कति हप्ता म लाउनै सक्दिनँ, त्यो एउटा लकको कुरा हो कि मैले दुइटाबाट ट्राई गरेको थिएँ, दुइटैबाट लागेको थियो, एउटाबाट उठेपछि अर्को आफैले काट्दिएँ होइन, त्यो भएर हाम्रो भर प्रयास हो र कहिले पनि यसरी अफिसबाट फोन लाग्ने हाम्रो हामी आफन्त कोही नै होइन, तर हामी एउटा नेपाली हौ, त्यही भएर दाजुभाइ दिदीबहिनी आफन्त मात्रै हो। म एउटा धेरै वर्षदेखि रेडियो सुन्ने, गीत सङ्गीतलाई माया गर्ने भएको हुनाले यो सत्य र साँचो कुरा हो, कहिले पनि अफिसबाट फोन आउँदैन, जसको लक्ष उलाई फोन लाग्छ, जसको लाग्दैन त्यो
0: लक्ष छैन उसको फोन लागेन भनौँ होइन,
1: हजुर त्यो हो, तर फोन लागे लगाइदिन्छु नि के हो भन्ने चाहिँ कहिले पनि यो टेक्निसियनमा अनियरमा कसैलाई पनि हाम्रो श्रोताहरूलाई यो भन्न चाहन्छु कि फोन लगाइदियो भन्ने आरोप चाहिँ त्यो सोच चाहिँ नराख्नु छ,
0: त्यो दोषारोपण गर्नु भएन होइन यहाँको भनाइ। ओके दिपिकाजी, अनि आज के छ, अनि कस्तो गीत सुनाउने विचार गर्नुभएको छ त?
1: हुन्छ सर, म एउटा गीत सुनाउँछु है।
0: ओके हस्,
1: हे नजाऊ माया भने

0: अहिले त अब सुन्नलाई अब डाँडो बस्नै पर्दैन, हातै हातैबाट सुन्न सकिन्छ, त्यति सजिलो टेक्नोलोजी भइसकेको छ होइन। र यसरी अब रोइ रोइ जीवन कसैको नबितोस्, हाँसी हाँसी बितोस्, हामी पनि कामना गर्छौँ दिपिकाजी।
1: कसैमा लय तान्दाखेरि मेरो गृह जिल्ला, म मेरो बाबा आमाको जन्म थलो होइन गुल्मीको एउटा रेसुङ्गाको यो लय आयो, यसैमा मैले शब्द भरेको हो होइन, यो मेरो शब्द होइन, यो मेरो मुखमा आएको शब्द मात्रै भन्न चाहन्छु। सबैलाई हजुरलाई पनि धन्यवाद, हाम्रो टेक्निसियन सरलाई धेरै धेरै आभार व्यक्त हजुरहरूलाई गर्दै, यसै गरी लेख बेसी उकाली ओह्राली गर्न पाइयोस्, सधैँ यो भला खुसारी गर्न पाइयोस् भन्ने कामना गर्दै हजुरबाट बिदा भए नमस्कार।
0: हस् नमस्कार। दीपिका थापा कुलेश्वरबाट हुनुहुन्थ्यो, अर्को साथी फेरि आइसन भाषक हुनुहुन्छ। हेलो
2: नमस्कार।
0: हजुर नमस्कार।
2: नमस्कार।
0: बाँके
2: बाँकेतिर एकदमै भनौँ न हजुर, खानापिना भइसक्यो हजुरको, कार्यक्रम पछि नै हुन्छ होला।
0: हजुर कार्यक्रम पछि नै हुन्छ, यहाँहरूको भयो?
2: अँ यता पनि हल्का फल्का यसो खानापिना खाएर यसो कार्यक्रम चाहिँ नियमित सुन्ने गर्छु, धेरै मनपर्छ हजुर कार्यक्रम भनेपछि।
0: कतिको अहिले यो बाँके कोहलपुरतिर के छ, कतिको ऊ छ गर्मी, कतिको बढेको छ
2: गर्मी? त अत्याधिक बढ्यो, यो गर्मीले त धेरै चाहिँ मान्छेलाई असर पार्ने काम गर्दो रहेछ। अब जाडोमा पनि अत्यन्तै जाडो घाम लाग्ला, आज त तापाउँला दिनमा भन्यो, आजको दिन जाने, रातिमा पनि त्यस्तै, दिनमा पनि त्यस्तै, अब भोलि त घाम लाग्ला भन्दा भन्दै महिना गयो, अब एक महिना भयो, अर्को महिना त लाग्ला नि भन्यो, त्यसले गर्दा पुरै
0: समय बितिगयो। त्यही हो, हिजोको दिनमा, हिजो जति बेला चिसो थियो त्यति बेला हो तातो कहिले आइदियो हुन्थ्यो आयो हुन्थ्यो भन्ने सबै मान्छे लागेको थियो, अब अहिले चिसो अब गयो, तातो बढ्यो, अब तातो बढेपछि हो यो चिसो यो भइदियो हुन्थ्यो, तातो धेरै भयो भन्छ, अब के गरे चाहिँ मान्छेलाई होला त होइन?
2: ठिकै ठिकै हुनुपर्ने, जस्तै अब हामीले भन्न खोजेको के हो भने, अब आजभोलि गर्मीको समय गर्मी त हुनु नै पर्यो, तर गर्मी भयो भने यसो बढी गर्मी भयो भने हो एकदम सर पानी अलिअलि हल्का फल्का आइहाल्ने, त्यसपछि हावाहुरी चलेर चाहिँ अलिक त्यसलाई कम गर्नुपर्ने हो। सके नसके भए घरको पावर बल लगाएर तपाईँको गर्मी हेर्नु, रातिमा त कमसेकम शीतल हुनु पर्यो नि त, तर रातिमा पनि चलचल पसिना आउँछ, हेर्नु सबै हावा रोक्यो भने कस्तो पनि, त्यो आगो बालेपछि त्यो लपकोहरू निभेपछि आप फुट्छ नि, त्यस्तो बफ्याउने।
0: अब अहिले अब अत्याधिक अब जताततै अत्याधिक गर्मी अब बढ्दैछ होइन, अब यो तराईमा त झन् बढेकै छ, अब बेलै हो अहिले बढ्ने त होइन, अब हिजो दिन चिसो थियो गयो त्यसलाई पनि बुझायौँ, अब अहिले गर्मी आएको छ, गर्मी बढ्यो भन्दैछौँ, बिस्तारै बिस्तारै पनि जान्छ चिसो आउँछ, यसरी बिस्तारै बिस्तारै दिन प्रतिदिन अब यो भइरहन्छ होइन, हामी त्यसलाई झेलिरहन्छौँ नि होइन। ओके अब यो गर्मी कुरा, अब जति गर्मी यस्तो अब गर्मी बेलै छ होइन, अब गीततिर लागौँ, अब आज कस्तो के गीत सुनाउने इन्स्ट्रुमेन्ट ल्याउनु भएको छ, के छ आज?
2: इन्स्ट्रुमेन्ट त इन्स्ट्रुमेन्टै हो, अब झेल्दा झेल्दै जिन्दगी जाने मान्छेको, अब गर्मी चाहिँ अत्याधिक छ, रात दिने 24 घन्टा, बिहान पनि गर्मी छ, दिनमा पनि
0: अघि पनि मैले भनेको थिएँ, पानीको कुरा पनि मैले अघि गरेको थिएँ, त्यतिखेर निकै गर्मी जतातिर छ, अब तपाईँहरू अब गर्मी धेरै भयो भने धेरै हत्ता छिर्ने बित्तिकै चिसो पानी पनि नखाइहाल्नु, नपिउनु होला होइन,
2: अलिकति
0: राखेको पानी केही बेर पछि समय कुरेर अलिकति जिउलाई चिसो बनाएर होइन सेलाउनु दिएपछि मात्र पानी पिउनु भने पनि अब फाइदा हुन्छ, अब जतातै गर्मी पर्छ त्यसले गर्दा आफूलाई पनि केयर गर्नुहोला, सुरक्षित रहनुहोला।
2: अनि त्यो चाहिँ हजुरले धेरै राम्रो भन्नुभयो, बाहिरबाट आएर तुरुन्तै खानु न भन्नुभयो नि, त्यो अत्यन्तै राम्रो, 15-20 मिनट पछि खाने त्यो राम्रो, अनि फ्रिजको पानी चिसो नखानु होला, साधारण पानी खानु, त्यो पनि अति राम्रो कुरो, त्यो चाहिँ एकदम सही हो, चिसोले पनि धेरै असर गर्छ,
0: आफूले केयर गर्नु होला, सबै साथीहरूलाई म यही भन्न चाहन्छु होइन। अनि इन्द्रजी अब के गीत सुरु गरौँ?
2: हुन्छ, सुरु गर्नुभन्दा पहिले अलिक सानो कुरो के, यो जस्तै मलाई जिज्ञासा लागेको कुरो सोधिहाल्ने मन लाग्थ्यो, हाम्रो जस्तै अहिले त अब गीत बजाउने बेला होइन सर हजुर रिटर्न नेपालबाट, ठ्याक्कै अब अहिले त अब भनौँ न प्रविधिहरू आइसक्यो, ठ्याक्क यति नम्बरको गीत बजाउनु भन्ने हुन्छ नि त, तर मलाई अचम्म लागेको भने योभन्दा पहिला पहिला त्यो क्यासेट सिस्टम थियो नि, त्यसलाई ल अब हामी फलानु चाहिँ अब प्रेमराज महतो गीत फलानु रेखा साह गीत सुनाउँछौँ भन्ने, ठ्याक्कै त्यही गीत सुनाउने होइन, अथवा कहिले गर्छु त्यो गीत नसुनेर अर्कै गीत बजिदियो, माफ गर्नु होला काटे छु खराबीले अर्को सुन्यो अर्को अब एकछिनमै भन्नुहुन्थ्यो नि त, त्यतिखेर चाहिँ त्यो क्यासेटमै अगाडि
0: बेला कार्टेज भन्ने हुन्थ्यो, एउटा कार्टेज भन्ने आउँथ्यो, हामीले क्यासेट जस्तै हुन्थ्यो, कार्टेज हुन्थ्यो, एउटा कार्टेजमा एउटा गीत मात्र गीत हुन्थ्यो, त्यति बेला हाम्रो त्यो थियो प्रविधि थियो, अब अहिले त्यो गयो होइन, अहिले अब सिडीको परम्परा आयो, अब सिडीको बच्चन अहिले, अब त्यति बेला ठ्याक्क बज्ने, अहिले पनि त्यही हो बज भन्ने कुरो त्यही हो, गर्ने पनि त्यसरी नै हो, अहिले पनि बज्ने त्यसरी नै हो, त्यही नै हो, केही फरक छैन त्यसमा।
2: क्यासेटमा जस्तै अगाडि सार्ने पछाडि सार्ने भनेको
0: होइन, क्यासेट भन्ने नै बज्दैन थियो हाम्रोमा बजाउने होइन, अगाडि पछाडि सार्ने भएन, गीत जसको नामको गीत हुन्छ त्यो गीतको एउटा गीत हुन्थ्यो, त्यही गीतलाई हामीले नाम भनेपछि त्यो गीत सट बजाउने,
2: त्यो टेपमा क्यासेट बजाउने त्यस्तो होइन,
0: होइन होइन त्यो हुँदैन।
2: ल ल सर ल धन्यवाद है, धन्यवाद, म छोटो अलिकति मौरी बाजा है, दुई बजार बाँसुरी सारिङ लगायत हार्मोनियम माटो सबैभन्दा मौरी पाटो छोटो छोटो है
0: ओके ल ल

0: म चाहिँ यता रेडियो सुनेर बस्छु, अब हजुरले मजासँग है अरू
1: हस् धेरै धन्यवाद। बाँकी कोहलपुरबाट थियो इन्द्र बुढाथोकी, अर्को साथीसम्म कुरा गर्छु, अर्को साथीको फेरि गीत सुन्न बाँकी छ, हाम्रो गीत बाँकी नै छ सुनाउन, साथीहरू गीत सुनेपछि पक्कै हाम्रो गीत पनि सुनाउँछु। को हुनुहुन्छ यतिखेर? हेलो हेलो हेलो हेलो, सायद फोन राखेर कतै जानुभएको छ, अर्को साथीसँग कुरा गर्नु पर्ला छ, उहाँ साथी हुनुहुन्छ जस्तो लाग्यो। साथीहरू फोन कहिलेकाहीँ अब कुरा गर्दा चाहिँ फोन लाग्छ, फोन राखेर कतै गइदिनुहुन्छ, त्यसले गर्दा तपाईँ आफै पनि पछाडि पर्नुहुन्छ, फेरि पछि फेरि मेरो फोन लागेन, मेरो फोन उठेन भन्नुहुन्छ, त्यसले गर्दाखेरि फोन हामी उठाइरहेको हुन्छौँ, कहिलेकाहीँ होल्डमा अलिकति बस्नुपर्ने हुन्छ, र मैले कुरा गरिरहेको बेलामा यदि फोन उठाइहाल्यो भने उठ्यो भने अलिकति होल्ड गर्नुपर्छ होइन, त्यो चाहिँ धैर्य गर्नु होला, त्यो धैर्य गर्नु भने पालो पक्कै आउँछ। अर्को साथी आउनु भयो, हेलो
2: हजुर हजुर
1: हजुर नमस्कार, को बोल्नु भयो कताबाट?
2: म पाँच तारबाट लिखेश्वर लिम्बू त हजुर।
1: ए लिखेश्वरजी आराम हुनुहुन्छ?
2: म एकदम आरामै छु, तर तपाईँको आवाजको मैले यता रेडियोमा सुन्दाखेरि चाहिँ भरै मात्रै आउँछ त तपाईँको, किन पो
1: ए पछाडि फिडब्याक आएको जस्तो आइरहेछ।
2: हजुर हजुर, तपाईँको म यता फोनमा बोल्दाखेरि हामी अप्रत्यक्ष बोलिरहेछौँ, तर रेडियोमा चाहिँ भरै मात्रै आउँछ के तपाईँ हामी कुरा गरेको।
1: ए त्यस्तो अहिले तपाईँले मेरो जुन कुरा गएको छ यो चाहिँ हाम्रो सिधा अहिले कुरा भइरहेछ, अब जुन रेडियोमा जान्छ नि त्यो चाहिँ ट्रान्समिट भएर अब अर्को ठाउँबाट त्यो ठाउँमा पुग्दा चाहिँ अलिकति अलिकति केही सेकेन्ड ढिला भएको हो, तर धेरै ढिला हुँदैन, त्यसमा केही सेकेन्ड मात्र ढिला हुन्छ कि त्यो चाहिँ। अनि के छ हो लेखेश्वरजी, अनि तपाईँको दैनिकी कसरी चल्ला छ?
2: पाँच के छ अब त्यस्तै त खेती किसानी होइन, अब खेती किसानीलाई अब त्यस्तै मकैहरू गोड्ने, अब त्यस्तै अब कोदो रोप्ने बेला हुन्छ अनि कोदोको बियाडहरू राख्ने होइन, अब गाउँघरमा त्यस्तै सिजन अनुसारको हुन्छ त्यही भन्नुपर्छ। अनि पाँच छतिरको
1: यतिखेर चाहिँ के छ, यतिखेरको खेती चाहिँ के छ?
2: यतिखेरको खेती भनेको एकदमै एकरे मकै गोड्ने अनि कसै त दोहोरे अनि त्यस्तै हो कोदोको बियाडहरू राख्नु हुनु लागेछ।
1: यो कोदोहरू राख्ने भनेपछि अलिकति माथि उच्च ठाउँमै पर्छ यो ठाउँ भनेपछि है यहाँको?
2: हजुर हजुर पक्कै पनि, अब कसै कसैले राखिसक्यो, कसैले अब राख्ने नै बाँकी छ भन्नुपर्छ।
1: ओके, अनि के छ आज पूर्वकै गीत सुनाउने कि?
2: हुन्छ, म थोरै पूर्वकै गीत थोरै सुनाउँछु, रुख पनि लागेको छ होइन, अलिक नराम्रो हुन सक्ला र पनि अब श्रोता साथीहरूले एकदमै राम्रो मानेर सुनिदिनु होला
1: चाहन्छु।
2: हुन्छ, मलाई काउन्ट गर्ने त,
1: 3 2 1 गो।
2: पूर्वैमा राम्रो धारणा, पश्चिममा राम्रो पोखरा, पूर्वैमा राम्रो धारणा, पश्चिममा राम्रो पोखरा, यो मनको कुरा बुझ्दिने संसारैमा को छ र सोल्टिने माया

0: मिठो भाका पूर्वेली भाका है, त्यसै पनि अब बोली नै मिठो पूर्वेलीको भन्छन्, त्यहाँ माथि झन् गीत नमिठो हुने कुरै भएन होइन। ओके, यति मिठो प्रस्तुति दिनुभयो यसको लागि यहाँलाई धेरै धन्यवाद लेखेको छु। अहिले म यहाँसँग छुट्टी है त म।
1: हस्
0: नमस्ते। पाँच तर्फ हुन्थ्यो लिखेश्वर लिम्बो छोटो मिठो गीतसँगै हामी छुटिसकेका छौँ। अर्को साथी फेरि आइसन उहाँसँग कुरा गरिहाल्छु। हेलो
2: हजुर, नमस्ते।
0: नमस्ते, को भन्नुभएको त?
2: हजुर, म भण्डारी, यहाँ बुटोलबाट, रूपन्देही जिल्ला
0: बुटोलबाट।
2: हजुर हजुर,
0: को भन्नुभयो, के भण्डारी भन्नुभयो?
2: म सुरज, सुरज,
0: सुरज भण्डारी। अनि धेरै पछि पो फोन गर्नुभयो त है?
2: होइन, म घरमा, यो घरमा नआउँदाखेरि हो, अहिले त घरमा म सुनिराखेको थिएँ, घरमा भएको बेलामा म गरिहाल्छु।
0: ए हजुर, अनि के छ अनि बुटोलतिर? बुटोल त निकै गर्मी बढेको छ भन्छ नि, निकै हल्ला सुनेको छु।
2: बुटोलतिर त अब पुरै छोडिदिनु छ हजुर, अब त्यही 39-40
0: है,
2: त्यस्तै छ हजुर। गर्मी बेसरी छ, बाहिर निस्किने लायकै छैन। अब तपाईँको बिहान 6 बजेबाट चाहिँ गर्मी छ एकदम, रातभरि त अब खेल्ने काम गर्दैन, दुई तिन चोटि नआउनु पर्छ भने कस्तो होला बुटोल?
0: अब होइन, अहिले काठमाडौँ पनि त्यस तातै छ यतिखेर, होइन यहाँ पनि, अब यहाँ चाहिँ अलिकति पानी पर्यो हिजो, अलिक त्यसले गर्दा अलिकति बिहान रातिलाई चाहिँ,
2: होइन हिजो त पानी त हो, हिजो यहाँ पनि पर्यो, हिजो भन्नाले हिजो राति पर्यो, एक दुई बजीतिर कतिखेर परेको
0: हजुर,
2: पानी चाहिँ पर्यो। तर यस्तो पानीले त काम छैन, झन् बाफ, तलको बाफ
0: माथि माटो भिज्ने पानी नै आयो भने अलिक चिसो हुन्छ, माटो भिज्दैन।
2: रेगुलर एक हप्ता पानी पर्यो भने के अरे अलि हुन्छ, होइन। अब यहाँ खाने पानी पाइपहरू पनि, अब यहाँ त बरु तल धसाउँछ नि त बोरिङ जमिन पनि,
0: है
2: जम्मा धेरैको सुकेर
0: तातोले गर्दाखेरि पानी नपरिसकेपछि बोरिङ पनि त सुक्ने नै भएको त्यसै पनि फेरि।
2: हजुर हजुर हजुर, अब धर्म अझै बोरिङ, अब खेतमा पानी लगाउनलाई ठुल्ठुलो बोरिङहरू चलाइदिन्छ, त्यसले गर्दाखेरि घरमा खाने पानीहरू, ट्युबवेलको पानीहरू सबै सुकेर चाहिँ आपत छ।
0: अनि लाइनको पानीहरू के व्यवस्था त्यहाँ बुटोलतिर कस्तो छ? त्यहाँतिर आउँदैन लाइनबाट पानी?
2: लाइनको पानी छ, अब यो के अरे यो धाराको पानी
0: हजुर,
2: त्यो टाइम टाइमले दिन्छ, होइन। जतिखेर अब तपाईँको यो चापाकल ट्युबवेलको पानी त अब आफ्नो घर पछाडि धसाएको हुन्छ, जतिखेर पनि मजाले नुहाउनु, चिसो पानी हुन्छ नि अब त्यो धाराको पानी दिन्छ, त्यो तातो पानी हुन्छ, त्यो भएर त्यति
0: अस्तो पिउनको पिउनको लागि अब लाइनको पानी आउने भयो होइन, पिउनको लागि चाहिँ होइन। अब पिउनको लागि अब तातो त हुन्छ नै, तर त्यसलाई अब हामीले घरमै माटोको भाँडो ल्याएर त्यसलाई होइन राख्यौँ भने त त्यो अलिक चिसै हुन्छ, अरू बाहिरको सिधै खानुभन्दा त्यो त अलिक चिसै रहन्छ, त्यसले फाइदा पनि छ नि त स्वास्थ्यलाई होइन।
2: फाइदा छ, तर पाइपको त्यो पानी त अब तपाईँको चाहिँ तातेरै आउँछ के अरे,
0: होइन। हो,
2: अब बिहान मोटर चलाएर भर्छ टङ्की, अब तिनीहरूले साना पानी छोडिदिन्छ, तातेरै आउँछ कि एकदमै।
0: अब अहिले पनि मैले पानीको कुरा अहिले सुरुमा पनि गरेको थिएँ होइन, अब गर्मी निकै चढेको छ, अब यो निकै गर्मीमा चिसो पिउ पानी, तरल पदार्थ पिउने रहर सबैलाई हुन्छ होइन,
2: हुन्छ।
0: तर त्यसले गर्दाखेरि अब हामी के गर्छौँ भने, अब गर्मीबाट हपेर जान्छौँ, कहीँ बाहिर कामबाट जान्छौँ अथवा कतै गएर आउँछौँ होइन, त्यति बेला हामी चिसो पानी घरघर खाइहाल्छौँ कि, त्यसले गर्दा चाहिँ धेरै मान्छेमा त्यो स्वास्थ्यमा नकारात्मक त्यो भएको पनि हामीले सुनेका छौँ। त्यसले गर्दा चाहिँ सबै साथीहरूलाई मैले अघि पनि भने, फेरि पनि के हुन्छ भने, त्यसरी जाँदाखेरि चिसो पानी भात त नखाइहाल्नुहोला होइन, खानु छ भने केही बेर होल्ड गरेर शरीर अलिकति चिसिन दिइसकेपछि चाहिँ पिउनु भयो भने चाहिँ
2: डिहाइड्रेसन हुँदैन। अनि अर्को गर्मीलाई फाइदा यो फलफुलहरूमा चाहिँ यो खरबुजा भन्ने,
0: तरबुजा हजुर हजुर,
2: खरबुजा एकदम 100% यो शरीरलाई चाहिँ एकदमै काम लाग्ने चिज हो। अनि त्यसपछि काँक्रा हुन्छ, त्यो
0: काँक्रा
2: पाउँछ, अहिले तपाईँको चाहिँ 100 रुपियाँको 1.5 किलो पाउँछ, जति खाए पनि हुन्छ त्यो, होइन, मिठो पनि हुन्छ, त्यस्तो चाहिँ खानु होला भनेर मैले आग्रह गर्छु। खाएको ठाउँमा है, काठमाडौँतिर त महँगै पर्छ होला, हाम्रोतिर त 100 रुपियाँको 1.5 किलो उस्तै गरेर 2 किलो चाहिँ पाइन्छ।
0: अब ठाउँ अनुसार है, अब ठाउँ अनुसार हो, अब यहाँ अलिकति महँगै पर्ला, र पनि स्वास्थ्यको लागि महँगो भन्दा शीतल हुन्छ। ओके, अनि सुरजी के छ आज, कस्तो गीत सुनाउनु त?
2: म यसो गुनगुनाउँछु, जान्न त जान्दिनँ है।
0: ओके हजुर,
2: मन लगाएर फोन गरेको।
0: ए हजुर, हुन्छ हस्।
2: रामदीपू

0: छुट्ने बेला पुग्यो छ के हुने
1: मिठो प्रस्तुतिलाई धेरै धन्यवाद सुरजी, यस्तै हामीलाई सम्झना गर्नलाई फोन गर्दै गर्नु अहिले छुट्टी है त
0: एकदम पक्कै पनि
1: ओके नमस्कार। बुटलबाट हुन्थ्यो सुरज अधिकारीहरूको साथी फेरि आइसक्नु भएको छ। हुन्छ हेलो हेलो हेलो अर्को साथी पनि फोन राखेर कतै जानुभयो जस्तो लाग्यो, गीत सुनिन्जेल गीतमा व्यस्त हुनुभयो कि जस्तो लाग्यो, मस्त हुनु गीतैमा डुब्नुभयो जस्तो लाग्यो। पक्कै पनि अहिले पनि मैले पानीको पनि कुरा चाहिँ यतिखेर निकै गर्मी जताततै गर्मी बढेको छ, अहिले भर्खरै पनि हामीले बुटलबाट कुरा गऱ्यौँ सुरज अधिकारीसँग, उहाँले पनि त्यस्तै भन्नु, उहाँ पनि गर्मी निकै बढेको छ, यहाँ पनि त्यस्तै गर्मी बढ्छ, त्यसले गर्दा यो गर्मीमा अलिकति तरल पदार्थ अझै अलिक बढी पिउने चाहिँ गर्नु होला। अर्को साथी को आउनुभयो?
2: हेलो हेलो नमस्ते राजा सर।
1: नमस्ते नमस्ते, कताबाट को बोल्नु भयो?
2: काठमाडौँ जिल्ला गागलखेतीबाट भालकुमार लामा।
1: आराम हुनुहुन्छ?
2: आरामै सर, आरामै हजुरलाई।
1: अनि के छ भने मेरो नि ठिकठाक छ, अनि गागलखेती चाहिँ के छ भने?
2: गागलखेतीतिर पनि गाउँ बस्ती ठिकठाकै छ भन्नुपर्छ सर। अब अहिले यतिखेर त पानी धान लगाइरहेछ।
1: हिजो कतिको पानी पर्यो?
2: हिजो पानी त्यस्तो विशाल त भन्नु मिल्दैन, यसो हल्का हल्का परिरहेछ भन्नुपर्छ है त राजन सर।
1: जस यो तातो बेलामा अलिकति राहत चाहिँ भयो भनौँ न।
2: एकदम सर हजुर, पक्कै पनि पक्कै पनि।
1: अब हामीलाई त यतिको राहत छ, अब बाहिर काठमाडौँ बाहिर त निकै निकै गर्मी बढेको छ, तपाईँको अब पानीले पनि नजान्ने
2: हो सर। हजुर हजुर, यता पूर्वतिर अब यता पश्चिमतिर त अब कुरो गरेर साध्यै हुन्न नि, अहिले यतिखेर कस्तो गर्मी हुन्छ भनेर अब सबैलाई थाहा भएकै कुरा, जानकारी भएकै कुरा। हाम्रो काठमाडौँ त धेरै शीतल हो नि, पाँच बजी शीतल हुन्छ। हजुर हजुर,
1: अब गर्मी बढ्ने बेला पनि त हो यो त, होइन गर्मी पनि बेलै पनि हो। अनि के छ आज कस्तो गीत लिएर आउनु भएको छ आज?
2: हो त सर, म पनि पुरानै भएका यसो अब अहिले त्यस्तो भएकाहरू पनि अब कतै पनि एफएमतिर अब त सुन्नुमा पनि आउँदैन, अब सुन्यो भने हाम्रो रेडियो नेपालबाटै हो।
1: हजुर,
2: त्यही भएकालाई म नि थोरै यसो प्रयास गर्छु है सर।
1: ओके हजुर, ओके हस्
2: हस् हस् हस्।

0: जोखो तुलो भरुङ पाथी जोखो तुलो कसको माया ठुलो भनिराजु कसको माया ठुलो भनिरा कसको माया ठुलो भनिराजु कसको माया ठुलो भनिरा यति
1: मिठो पुरानो भएका प्रस्तुतिलाई धेरै धेरै धन्यवाद दलकुमारजी, हामीलाई यस्तै सम्झना गर्दै गर्ला फोन गर्दै गर्नु होला, अहिलेसम्म छुट्टी है त गागल फेदीबाट हुन्थ्यो बालकुमार लामा। अर्को साथी फेरि आइसक्नु भएको छ, हुनुहुन्छ हेलो हेलो
2: हेलो
1: हजुर नमस्कार
2: नमस्कार,
1: कताबाट को बोल्नु भयो?
2: म धनकुटाबाट रामप्रसाद मेरोला बोलिरहेको छु राजन सर।
1: आराम हुन्छ रामप्रसादजी?
2: एकदम आराम कुशल, भर्खर यहाँ खाना खाएर बारी मकै गोड्न यसो निक्ले यसो डाल गरेर ठ्याक्कै लाग्यो सर,
1: नजाँदै घाममा मकै गर्दा धमौरा निस्केला नि बेसखाना फेरि
2: होइन, शीतल छ सर अहिले,
1: ए धनकुटा त अलिक शीतलै हुन्छ नि होइन, काठमाडौँ र धनकुटा करिब करिब उस्तै मौसम हो नि होइन।
2: होइन अस्ति बेलुकी पानी परेको थियो, हिजो चाहिँ टन्टलापुर घाम थियो, अहिले शीतल छ सर, काम गर्न सक्ने सहज वातावरण सिर्जना भइरहेको
1: छ। अब के मकै गोड्दै गीत सुनाउने त होला नि होइन?
2: गीत भन्दा पनि गफ गफै ठुलो, तपाईँसँग फोन लागेपछि गफ गफ गर्नुको मजा नै रौनक नै अर्कै छ क्या सर। गीत त साथीहरूले घनीभूत रूपमा बजाउनुहुन्छ गाउनुहुन्छ, त्यसैमा म सन्तोष र चित्त बुझाउने मान्छे हो क्या सर।
1: होइन त्यो सबभन्दा ठुलो कुरो सन्तोष हुनु नै सबभन्दा ठुलो कुरो हो होइन, कुनै पनि कुरामा सन्तोष हुनु होइन, त्यसमा आफू लाग्नु, अब त्यो नै हो, अब सबैमा त्यो लागु होला भन्न पनि सकिँदैन नि त।
2: हजुर हजुर हजुर हुन्छ, अब यसो नियमको परिधि र सिस्टमभित्र रहेर एउटा गीत नक्कल गुनगुनाऊ भन्ने लागेको, बज्न चाहिँ रेडियोबाटै बजे कि गाउने हेरी त सिलसिलामा हो सर म पनि होइन।
1: हजुर
2: हुन्छ, म सुरु नै प्रवेश गर्न चाहन्छु, सुरुवातमै प्रवेश गर्न चाहन्छु, हुन चाहिँ सधैँभरिको चलन चल्तीकै अलिकति मलाई स्वरले सास दिएको गीत ल्याएकै सर।
1: हुन्छ हुन्छ हुन्छ ओके
2: हुन्छ

0: मरि जाने चोला भोलि के होला, ए बराई लाग्दैन तिम्रो
1: आस चाहिँ गरौँ होइन, आस पनि गरौँ, पाखरी बास पनि घुमौँ, हिले पनि घुमौँ होइन, घुम्नुपर्छ घुम्ने बेलामा। यदि मिठो प्रस्तुति दिनुभयो यसको लागि यहाँ धेरै धेरै धन्यवाद रामप्रसादजी, अहिले यहाँसँग छुट्टेँ। हस् मेरो पनि नमस्कार, धनकुटा हुन्थ्यो रामप्रसाद निरौला। साथीहरू गीतहरू सुन्यौँ अघि नै, सुरुमा हामीले पनि गीत सुनायो, धेरै साथीहरू गीत पनि सुनिसक्यौँ, फेरि साथीहरूलाई हाम्रो गीत सुनाउँछौँ। फेरि पुरानो मिठो भाका पाण्डु सुनार राम थापाको युगल स्वरमा रहेको यो मिठो भाका यहाँहरूको लागि, त्यसपछि आउँछु फेरि म 42/7 21 र 42/7 36 मा।

0: त्यहाँतिर इटहरीतिरको खबर खबर
1: हजुर हजुर राति राति हजुरको धेरै चट्याङ हानेर पानी परिरहेको थियो, अहिले चाहिँ अलिअलि शीतलको रात दिएर छ हजुर।
0: अस्तिको दिन पनि त्यस्तै भयो भन्थ्यो त्यहाँतिर, होइन, अलि हावाहुरी निकै आयो भन्थ्यो, होइन, त्यस्तो त्यस्तो त्यस्तो क्षति त भएन नि हावाहुरीमा, होइन
1: हजुर हजुर।
0: अनि आज के छ अनि युवराजी गीत कस्तो?
1: एउटा सानो सानो टुक्रा गीत गाएर सरलाई भेटौँ भनेर आएको हजुर।
0: हजुर हजुर सुनौ सुनौ ल गीत गाउँ त।
1: हवस् हजुर। टलका टलकाने थियो, ना बोल्नेलाई बोलाउने मन थियो, टमेल टमेलमा

0: Papi kamel kamel ma baba dimi lai lanchu dimi lai baba dimi lai lanchu dimi lai yo maya lai mai la ne vai rai chu karma sari kei ne ra lai rai chu kamel kamel ma baba dimi lai lanchu dimi lai talaka talaka ne tiyo na bol lai bola ne mantiyo kamel kamel ma baba dimi lai lanchu dimi lai baba dimi lai lanchu
1: मिठो मिठो प्रस्तुतिको लागि यहाँ धेरै धन्यवाद युवराजी, अहिले यहाँसँग छुट्टी है त इटहरीबाट हुन्थ्यो युवराज पोखरेल छोटो मिठो प्रस्तुतिसँगै छुट्टिसक्नु भएको छ। अर्को साथी फेरि आइसक्नु भएको छ, को हुनुहुन्छ कहाँ? हेलो हेलो हेलो
2: हजुर दर्शन नमस्कार, म एम बहादुर गोले सिन्धुलीबाट। हजुर
1: सिन्धुलीबाट होइन, एम एम बहादुर गोले।
2: हजुर हजुर,
1: अनि आराम हुन्छ एम बहादुरजी? के प्रसार हुन्छ, कति के सुन्नुहुन्छ, कुन राम्रो लाग्छ कुन राम्रो लाग्दैन, के छ?
2: हुन्छ, मैले वन संरक्षण गीत लिएर आएको छु रेडियो नेपालमा।
1: वन संरक्षणको
2: हजुर गाउन गरी बस्नु होला।
1: ल तिन दुई एक गाउनुहोस्।
2: वनको हामी सेवा गरौँ वनको माया गरौँ, वनको हामी सेवा गरौँ वनको माया गरौँ, वनलाई हामी रक्षा गरी भगवान मानौँ, वनलाई हाम्रो माया शीतल छाया, हरियाली वनलाई सबैको छ माया, समुदायिक जुटिकन वृक्ष रोपन लगाऊँ, खाली भुइँ ठाउँलाई हरियाली बनाऊ, वृक्ष रोपन ठाउँ ठाउँमा लगाऊँ, दैवी प्रकोप नहुन जोगाऊ, आगो लागि गर्नेलाई जनचेतना छैन, बैठकमा उपस्थिति हुने पनि होइन, आगो लगाइदियो बन भने बन भुच्छे हुने, नलौँ आगो ज्ञानी हजुर बन रक्षा हुने, नलौँ आगो बनको छ नियम जनचेतना कडा छ कानुन, बन्डडलो बन्द गरौँ हामी जनताले, बन्डडलो रोकौँ संसार हामी जनताले, बन्डडलो मुक्त नेपाल बनाऊँ जनचेतना सबैमा जगाऊँ, बन्डडलो मुक्त संसार बनाऊँ जनचेतना सबैमा जगाऊँ,
1: पक्का पक्का पक्का पक्का जगाउनु पर्छ, एक घर एक रूप, अब नेता आएकै छ होइन, अब सबैले रोप्नु पनि पर्छ। हस् धेरै धेरै धन्यवाद एमबारजी, अहिले यहाँसँग छुट्टे एमबहादुर गोले सिन्धुलीबाट आउनु। त्यो अर्को साथी फेरि आइसन बस्छ गाँडोको हुनुहुन्छ। हेलो हेलो हजुर नमस्कार, के तपाईँकोमा हावा चलिरहेछ कि? के हो
3: हावा चलिरहेछ यो गर्मी मौसममा हावा
1: नभए फेरि है? कताबाट को बोल्नु भयो? यस्तो यो हुरी बतास आउने ठाउँ कहाँ पुग्नु भएको छ नि?
3: एकदम बर्खो फेदामा एकैछिन शीतल चाहिँ शीतली हावा खाउँ भनेर नि।
1: अनि
3: शीतल गर्दैछु होइन,
1: शीतली हावा खाने ठाउँ चाहिँ कहाँ पुग्नु भएको छ अहिले?
3: यो ठ्याक्कै कञ्चनपुर जिल्लाको सुदूरपश्चिम प्रदेश भनौँ न, कञ्चनपुर जिल्लाको महेन्द्रनगर,
1: महेन्द्रनगर
3: मेन हाइवे के आसपासमा छु।
1: हजुर हजुर,
3: अनि जेस् यसो थकाइ मारौँ भनेर नि।
1: ए थकाइ मारेर? अनि यो यतिखेर महेन्द्रनगर कस्तो छ, के छ हावा? त निकै चलेछ भने चिसै भएको छ कि?
3: मजाले चलेको छ, यो शीतलु छायामा

0: बसेर होइन
1: कतिको चिसो छ यो हावा यतिखेर आएको हावा?
0: चिसो चिसै छ, त्यस्तो लु खालको त होइन, लु चल्यो भने त फेरि जनजीवन
1: अलि बेला भइसकेको छैन लु चल्ने त्यति तातो होइन, अब आउँदैछ बिस्तारै होइन, त्यति बेला भएको छैन यो आवाजले, यो आवाजले चिसो क्या महसुस यहाँ पनि फिल भएको छ क्या, चिसो त्यो हावा होइन तपाईँले भन्दाखेरि. अनि के छ टङ्कजी अनि के कहाँको यात्रामा त हिँड्दै हुनुहुन्छ?
0: म अहिले भनौँ न यो ठाउँमा छु होइन, यो महिनाको अन्तिमतिर पूर्वतिर जाँदैछु
1: हजुर,
0: सायद काठमाडौँतिरै आउँछु होला.
1: ए अहिले हाल चाहिँ भनेपछि महेन्द्रनगरकै बसाइ छ यहाँको?
0: हजुर, महेन्द्रनगरमै छु. अनि जे होस् धेरै समय पछाडि हजुरसँग कुराकानी गर्ने अवसर पाएँ, खुसी लाग्यो होइन. लेखेपछि सम्झिरहन्छु, सुनिरहन्छु समय अनुकूल मिलेको बेलामा होइन.
1: सम्झिनु होला.
0: अनि धेरैले भन्नुहुन्छ लेखेपछिमा सहभागिता जनाउनु है भन्ने कुरा पनि होइन, हाम्रो सन्ध्या राउत कालले पनि यसो समय मिलाएर सुन्नु हुँदो रहेछ, उहाँले खबर गर्नुहुन्छ कि
1: सबै साथीलाई. त्यही भन्छु म, आफ्नो समय अनुकूल मिलेर फोन गर्नु होला, आफ्नो मनका रहरहरू पोख्नु होला, आफ्नो साइडसँग पठाउनु होला, किनभने फोन थिचिरहनु पनि पर्दैन, लाग्ने बेला फोन लागिहाल्छ होइन. अब लागिहालेन भने पनि एक ठाउँमा नलागेको अर्को साथीले मौका पाउनुहुन्छ, उहाँले पनि आफ्नो मनको रहर पकेको कुरा गर्नुहुन्छ होइन. त्यही सबै साथीलाई त्यही भन्न चाहन्छु. अनि टङ्कजी आज के अब पश्चिम पुगेर के पूर्वको सुनाउने कि पश्चिमकै सुनाउने?
0: हुन्छ, अब हाम्रो नेपालैभरिमा गुन्जिने जुनसुकै भाका भए पनि एउटा लोक भाका, लोक सङ्गीत, लोक संस्कृतिको एउटा प्रतिबिम्ब हो होइन. यो लेखबेसीमा आफ्नैपन, आफ्नै पहिचान पाइने शब्द भावले ओतप्रोत गीतहरू सुन्ने सुनाउने अवसर पाइन्छ होइन. त्यसले पनि एउटा गीत खड्ग कुमारी पुनले गाउनु भएको गीतको याद आयो पुरानो.
1: हजुर,
0: नाफे नाचेको आहा उच्च हिमालमा, मैना गाउँछ मधेसको डाले सिमलमा, नाफे नाचेको आहा उच्च हिमालमा, मैना गाउँछ मधेसको डाले सिमलमा, नाच राम्रो मयुरको सुर मिठो कोइलीको भैसै, सुर मिठो कोइलीको भरिलै, नाचे नाचेको आहा उच्च हिमालमा, मैना गाउँछ मधेसको डाले सिमलमा, मैना गाउँछ मधेसको डाले सिमलमा.
1: मिठो मिठो भाका सुनाइदिनु, कति आनन्दको गीत है यो. पक्का यस्तै यस्तै गीत हामी पनि यस्तै लेखबेसीमा सकेसम्म हामी पनि यस्तै पुराना भाका सुन्ने अनि यस्तै पुराना स्रष्टाका मिठा यस्तै भाकाहरू सुनाउने चाहिँ म कुमै छौँ. यदि मिठो भाका सुनाइदिनु यसको लागि धेरै धन्यवाद टङ्कजी, यहाँको यात्रा शुभ रहोस्, नमस्ते. महेन्द्रनगरबाट हुनुहुन्थ्यो टङ्क किराती, धेरै पछि हाम्रो कुराकानी भएको थियो. अर्को साथी फेरि आइसक्नु भएको छ, को हुनुहुन्छ? हेलो,

0: हजुर नमस्ते, लोक साङ्गीतिक अभिवादन।
1: साङ्गीतिक अभिवादन कहाँबाट बोल्नुभयो?
0: म यति बेला सुदूरपश्चिम प्रदेशको एक हिमाली जिल्ला सुन्दर सुदूरपश्चिम बझाङ घर भई आजभोलि किर्तिपुरको काठमाडौँबाट हो। यहाँहरूको पुरानो अनि नियमित श्रोता पपुलर विमल राज जोशी आज धेरै लामो समयको अन्तरालपछि आए कार्यक्रममा। है,
1: त्यही त, धेरै धेरै भयो त यहाँ तपाईँ हाम्रो कुराकानी नभएन।
0: अवश्य पनि धेरै लामो समय भयो यहाँसँग कुराकानी नभएको। यो कार्यक्रममा एकदमै कार्यक्रम सञ्चालन गरिराख्नु भएको रहेछ, एकदमै खुसी लाग्यो भन्नुपर्छ। है, भर्खरै टङ्क क्राँची पुरानो साथी आउनुभयो सुदूरपश्चिमको, महेन्द्रनगर पुग्नु भएको रहेछ, एकदमै तराईको जिल्ला, है, उत्तरको जिल्ला। र के छ यहाँको व्यक्तिगत लगायत रेडियो नेपाल होल युनिटको सुनाउनुहोस् न बरु।
1: समस्त हामी रेडियोको होल युनिटको सब ठिक छ, हामी पनि ठिक छौँ, म पनि ठिक छु, सबै साथीहरू ठिक हुनुहुन्छ र ठिक भएकै कारण अहिले यहाँ आएकै हाम्रो आवाज तपाईँकोसम्म पुगिरहेछ, सुनिरहनु पाउनु भएको छ र तपाईँहरूको आवाज पनि हामीले सुन्न पाएछौँ। यही नै सबैभन्दा ठुलो खुसीको कुरो होइन र?
0: अवश्य पनि एकदमै खुसी हो। है, त्यसैले भनिन्छ जिन्दगीमा स्वास्थ्य नै हर हो, जब स्वास्थ्य छ सबै कुरा प्राप्त गर्न सकिन्छ, स्वास्थ्य नै नरह्यो भने जिन्दगीको कुनै अर्थ हुँदैन। यहाँसँग यसरी नै यो कार्यक्रममा बोलिरहन पाऊँ, अन्तिम अन्तिम साथीको रूपमा टेलिफोन पनि लाग्यो मेरो, एकदमै खुसी लाग्यो। अर्को बसाइमा कुराकानी गरौँला, आज अन्य साथीहरूलाई पनि पालो दिनुपर्छ। गीत गाउने रहर त अन्य पनि थियो, तर पनि धेरै साथीहरूलाई पालो दिनुपर्छ। पुराना पुराना साथीहरूले नयाँ साथीलाई पालो दिउँ र नयाँ साथीको सोच विचारलाई पनि पुरा गरौँ मान्यता पनि हुन्छ। र अहिले गोसाईबाट कार्यक्रमबाट धेरै पछि आउने बादशाह सहित पपुलर विमल राज जोशी छुटिन्छु सर, नमस्कार।
1: नमस्कार, बझाङबाट हुन्थ्यो, हाल किर्तिपुरबाट भन्नुभयो विमल राज जोशी, धेरै पछि हामी कुराकानी भएको छ, धेरै धन्यवाद विमलजीलाई, सबै साथीहरूलाई भन्न चाहन्छु, हामीलाई सम्झिनु होला, फोन गर्नु होला, यस्तै गीतहरू सुनाउँदै गर्नु होला। अब भने हामी छुट्टिनु पनि बेला भइसकेको छ, अब जाँदा जाँदै तारा सुवाल र ज्ञान रानको स्वरमा रहेको मिठो पुरानो भाका यहाँहरूसँग छोड्दै कार्यक्रम लेखबिचबाट प्राविधिक मित्र शङ्कर भण्डारी अनि म प्रस्तुता राजन छेत्री पनि बिदा हुन्छु। 11 बजी यहाँले समाचार सुन्न सक्नुहुन्छ, रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: नेपालमा धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ, तर यो लतको अन्त्य सम्भव छ। यदि तपाईँ धुम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ। याद राख्नुहोस्, धुम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न परामर्श सेवा हेल्पलाइन 1132।
1: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।

0: यो रेडियो नेपाल हो। अब उसालोहानीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाह, अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बीच यही जेठ 15 गते संसदमा प्रस्तुत हुने आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा छलफल भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो भएको भेटमा आगामी बजेटलाई प्रभावकारी बनाउने बारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटवार्तामा सभापति लामिछानेको आसन्न भारत भ्रमण र संसदमा प्रधानमन्त्री शाहले सम्बोधन गर्ने विषयमा समेत छलफल भएको बताइएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवन स्तर उकास्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो काठमाडौँ र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय मा हिजो भएको कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौँ र नयाँ दिल्ली स्थित युरोपेली सङ्घ यु तथा सदस्य राष्ट्रका राजदूत तथा काठमाडौँ स्थित अन्य मुलुकका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा प्रधानमन्त्री शाहले अहिलेको आवश्यकता र आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गरिरहेको बताउनु भएको छ। भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै सम्पन्न निर्वाचन परिणामले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट तथा निर्णायक जनादेश दिएको बताउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा काठमाडौँ र नयाँ दिल्ली स्थित युरोपियन युनियनका राजदूतहरू तथा काठमाडौँ स्थित अन्य राजदूतहरूले शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गरेको भन्दै नेपालको प्रशंसा गर्नुभएको थियो। साथै उहाँहरूले सुशासन, आर्थिक विकास र समृद्धिको म्यान्डेट सहित नयाँ सरकारको नेतृत्वमा पुग्नुभएका प्रधानमन्त्री शाहलाई बधाई दिनुभएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण तथा हिमाली वातावरणको संरक्षण आजको आवश्यकता भएको बताउनु भएको छ। राष्ट्रपति पौडेलले विश्वका विभिन्न मुलुकबाट आएका सगरमाथा आरोहीको सम्मानमा आज काठमाडौँमा आयोजना गरिएको सगरमाथा समिट सन् 2026 सम्बोधन गर्दै हिमाली वातावरणको संरक्षण आजको आवश्यकता भएको बताउनु भएको हो। राष्ट्रपति पौडेलले विश्वव्यापी तापमान वृद्धि, जलवायु परिवर्तनका असर र पर्वतारोहण क्षेत्रमा फोहोर थुप्रिने जस्ता समस्या अहिले चुनौती बनेको बताउनुभयो। सरकारले सङ्घीय निजामती सेवा विधेयकको मसौदा चालु संसदको अधिवेशनमै पेश गर्न सङ्घीय संसदमा दर्ता गर्ने तयारी गरेको छ। चालु संसदको अधिवेशनमै विधेयकको मसौदा पेश गर्ने गरी अहिले मसौदामाथि सम्बन्धित निकायबाट राय लिने काम भइरहेको छ। विभिन्न व्यक्तिबाट आएका 10,000 सुझाव समावेश गरी भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अर्थ मन्त्रालयको राय लिइसकेको छ। अब कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको राय लिने, त्यसपछि लोकसेवा आयोगको परामर्श लिएपछि मसौदा मन्त्री परिषद हुँदै संसदमा पेश गर्ने तयारी भएको मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीले बताउनुभयो। रूपन्देहीको भैरवामा हिजो पौडी खेल्ने क्रममा डुबेर दुई विद्यार्थी र रङ्गशालाभित्र रोलरले चिया पिँदा एक नाबालकको मृत्यु भएको छ। मृतकमध्ये एक 14 महिने बालक र दुईजना कक्षा 8 अध्ययनरत विद्यार्थी रहेका छन्। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार मायादेवी गाउँपालिका 8 स्थित घाँगरा खोलाको डुबानमा पौडी खेल्ने क्रममा मायादेवी गाउँपालिका 6 खजुरिया स्थायी घर भई हाल सिद्धार्थ नगर नगरपालिका 6 गल्ला मण्डी बस्दै आएका 13 वर्षे प्रिन्स चौधरी र सम्मरी माई गाउँपालिकाका 6 असुरैया स्थायी घर भई हाल सिद्धार्थ नगर 4 सुगर मिलमा डेरा गरी बस्दै आएका 16 वर्षीय सूरज गुप्ताको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। यसै गरी सिद्धार्थ नगर नगरपालिका स्थित सिद्धार्थ रङ्गशालाभित्र मिनी रोलरले च्यापिँदा 14 महिने आयुष बुढाको मृत्यु भएको छ। सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइन मार्फत बयान बकपत्र गराउन सकिने आदेश गरेको छ। न्यायाधीशद्वय हरि फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले सूचना प्रविधिको प्रयोगले भौगोलिक सिमानालाई संकुचित गरिरहेको अवस्थामा न्याय सम्पादनको सहजताका लागि विदेशबाट अनलाइन बयान बकपत्र गर्न सकिने आदेश गरेको हो। अब अन्तर्राष्ट्रिय समाचार। इजरायली सेनाले लेबनानमा गरेको आक्रमणमा परि कम्तीमा 31 जनाको मृत्यु भएको जनाएको छ। सेनाले पूर्वी र दक्षिणी लेबनानमा गरेको श्रृङ्खलाबद्ध हवाई आक्रमणमा परि अन्य 3 जना घाइते भएको अधिकारीहरूले बताएका छन्। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाहमाथि आक्रमण तीव्र पार्ने घोषणा गरे लगत्तै लडाकु विमानले पूर्वी र दक्षिणी लेबनानमा श्रृङ्खलाबद्ध हवाई आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। यो सँगै रेडियो नेपालबाट बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: अहिले सुन्दै हुनुहुन्थ्यो बिहान 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब प्रस्तुत गर्दैछौँ आज दिउँसो प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही क्षणमा यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम बदलिदो जीवनशैलीको पुनः प्रसारण। कार्यक्रम बदलिदो जीवनशैलीको पुनः प्रसारणपछि यहाँहरूले लोकगीतहरू सुन्न सक्नुहुनेछ करिब 12 बजेसम्म। 12 बजे समाचार प्रसारण हुनेछ। समाचारपछि कार्यक्रम म्युजिक एन्ड क्विज सुन्न सक्नुहुनेछ करिब 1 बजेसम्म। 1 बजे हो समाचारको समय। 1 बजेको समाचारपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण हुनेछ। कृषि कार्यक्रमको पुनः प्रसारणपछि यहाँहरूले सङ्गीत साधना कार्यक्रम सुन्नुहुनेछ करिब 2 बजेसम्म। 2 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 वटै प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार र 5:15 बजेदेखि 5:45 बजेसम्म शैक्षिक कार्यक्रम विषयगत पाठको पुनः प्रसारण सुन्नुहुनेछ। अब प्रस्तुत छ कार्यक्रम बदलिदो जीवनशैली।

0: नमस्कार, कार्यक्रम बदलिदो जीवन शैलीमा तपाईँलाई हार्दिक स्वागत छ। म खुमा ओली। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको उत्पादन कार्यक्रम बदलिदो जीवन शैली साताको हरेक बुधबार दिउँसो 11 बजेको समाचारपछि प्रसारण हुँदै आएको छ। यो कार्यक्रम रेडियो नेपालका मिडियम वेभ तथा एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जमा सुन्न सकिन्छ। साथै यो कार्यक्रम तपाईँ रेडियो नेपाल अनलाइन .com, रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। कार्यक्रम बदलिदो जीवनशैलीमा हामी तपाईँ हाम्रै दिनदैनिकी, हाम्रो खानपान, रहन सहन लगायतका विषयमा चर्चा गर्ने गर्छौँ। समयसँगै हाम्रो जीवनशैलीमा आएको परिवर्तनका बारेमा कुराकानी अनि छलफल गर्छौँ। यो सँगै हामी कार्यक्रममा सामाजिक, राजनीतिक र सांस्कृतिक लगायतका विषयमा पनि विचार विमर्श गर्दै आएका छौँ। कार्यक्रमको आजको अङ्कमा हामी बदलिँदै गएको हाम्रो दैनिक बानी र त्यसले स्वास्थ्यमा पारिरहेको प्रभावका विषयमा केन्द्रित रहनेछौँ। विशेष गरी त हाम्रो सुत्ने उठ्ने समय कसरी परिवर्तन हुँदै गएको छ, यसले शरीरको स्वाभाविक लयमा कस्तो असर पारिरहेको छ र दैनिक कार्यक्षमता तथा मानसिक अवस्थासँग यसको कस्तो सम्बन्ध छ भन्ने पक्षमा हामी चर्चा गर्नेछौँ। यो सँगै हामी कार्यक्रममा पछिल्लो समय देखिँदै आएको अबेरसम्म खाने बानीले पाचन प्रक्रियासँगै तौल र समग्र स्वास्थ्यमा पार्ने प्रभावका बारेमा पनि चर्चा गर्नेछौँ। समयसँगै हाम्रो जीवनशैलीमा ठूलो परिवर्तन आएको छ। पहिलेको जीवनशैली तुलनात्मक रूपमा सरल र प्राकृतिक लयमा आधारित थियो। मानिसहरू चाँडै सुत्ने, बिहान चाँडै उठ्ने, समयमै खाना खाने र शारीरिक रूपमा सक्रिय रहने गर्थे। दिनचर्या प्रकृतिसँग मिल्दोजुल्दो थियो, जसले शरीर र मनलाई सन्तुलित राख्न सहयोग पुर्याउँथ्यो। तर अहिलेको आधुनिक जीवनशैली भने बिल्कुल फरक दिशातर्फ गएको देखिन्छ। प्रविधिको बढ्दो प्रयोग, व्यस्तता, कामको दबाव र बदलिदो बानीका कारण मानिसहरू राति अबेरसम्म जागा बस्ने, बिहान ढिलो उठ्ने र अनियमित समयमा खाना खानेतर्फ बढी आकर्षित भइरहेका छन्। आजको व्यस्त र प्रविधि मैत्री जीवनशैली बीच हरेक व्यक्तिको दिनचर्या फरक फरक देखिन्छ। कसैले कामको चापको कारण, कसैले मोबाइल र सामाजिक सञ्जालको प्रयोगका कारण त कसैले बानीकै रूपमा राति अबेरसम्म जागा बस्ने गरेका छन्। यसले उनीहरूको सुत्ने उठ्ने समय मात्रै होइन, समग्र जीवनशैली नै परिवर्तन गरिरहेको छ। वास्तवमा आम नागरिकको दैनिक दिनचर्या कस्तो छ त? उनीहरू प्रायः कति बजे सुत्छन्, किन ढिलो सुत्ने बानी बस्दै गएको छ, यसका पछाडि कस्ता कस्ता कारणहरूले काम गरिरहेका छन्। कार्यक्रमको सुरुमा सुनौ आम नागरिकको दिनचर्या।
1: मेरो नाम समीक्षा केसी हो। मेरो सुत्ने ठ्याक्कै निश्चित समय छैन। कलेज हुँदा म छिटै सुत्छु, प्राय 11 बजेसम्म सुतिसक्छु। कलेज नभएको बेला भने म रातको 11:30 वा 11:45 बस्छु र बिहान 7 वा 7:30 उठ्छु। पछिल्लो वर्षहरूमा मेरो सुत्ने समय धेरै परिवर्तन भएको छैन। राति ढिलो सुत्नुको मुख्य कारण चाहिँ कहिलेकाहीँ पढाइ गर्नु र कहिलेकाहीँ सामाजिक सञ्जाल चलाउनु हो। बिहान उठ्दा भने कहिले फ्रेस महसुस हुन्छ त कहिले थकान महसुस हुन्छ। म प्राय रातिको खाना भने 8-9 बजेतिर खान्छु।
2: मेरो नाम देवराज बस्नेत। अब आजभोलि प्राय मेरो सुत्ने समय भनेको चाहिँ छिटोमा चाहिँ म 10:30-10 बजेतिर सुतिसकेका हुन्छु होइन, अनि ढिलोमा चाहिँ मेरो 11:30-11:30 बजेर आउँछु कि सुत्ने बेला। अनि म अब बिहान उठ्ने बेला चाहिँ म साँझ कति छिटो या कति ढिलो सुते भन्ने कुराले पनि फरक पार्छ। अब म छिटै सुत्या छु भने त अलि म छिटै उठ्छु, अनि राति अलि बेरसम्म बसिरहेको छु भने चाहिँ म अलि बिहान चाहिँ ढिलै उठ्ने गर्छु प्राय। त्यही 6:30-6:30 हारिमा चाहिँ म उठ्ने गर्छु बिहान चाहिँ। अहिले चाहिँ अब अलिकति समय व्यस्त भएर पनि होला, अनि साँझको सुत्ने टाइम चाहिँ मेरो पहिलाको भन्दा अलिकति परिवर्तन चाहिँ भएको छ है। अब साँझ एकछिन ल हेरौँ न त मोबाइल भन्ने हुन्छ, अनि त्यो हेर्दा हेर्दा त्यो टाइम बितेको थाहा हुँदैन कि। अनि मुख्य कारण चाहिँ यो हो, मेरो अलिकति सुत्ने समय चाहिँ पहिलाको भन्दा परिवर्तन भएको कारण चाहिँ, पहिला अलिक ढिलो छिटो सुतिन्थ्यो, अब अहिले अलिक ढिलो सुत्छु म। सुत्नुको कारण चाहिँ के रहेछ भन्दाखेरि, मैले त्यही मेरो मोबाइल चाहिँ अलिक बढी प्रयोग गर्ने भएको कारणले हो जस्तो लाग्छ होइन। अब यस्तो हुन्छ, रातभरि अलि ढिलो सुतिया छ होइन, मनमा अलि स्ट्रेस बढी छ, तनाव धेरै ल्याइया छ भने चाहिँ बिहान जति धेरै मजाले सुतेर उठ्दा पनि अलिकति थकान महसुस हुने, के नपुगे जस्तो अलिकति आलस्य टाइपको हुन्छ होइन। अनि एकदमै मन पनि खुसी छ र आनन्दले सुतिया छ भने चाहिँ थोरै सुते पनि बिहान उठ्ने बेलामा चाहिँ त्यस्तो थकान महसुस हुँदैन, एकदम फ्रेस भए जस्तो लाग्छ होइन। अब मुख्यतः त्यो खुसी नै हो, अलिक स्ट्रेस भएन भने चाहिँ त्यो टाइमिङले केही फरक पर्दो रहेछ। जति समय सुते पनि अब स्ट्रेस छैन भने चाहिँ बिहान चाहिँ मजाको फ्रेस भइन्छ। अनि मेरो यो साँझ खाना खाने समय चाहिँ ठिकै, त्यति ढिला पनि खान्न मैले, त्यति छिटो पनि खान्न, 6-7 बजेको हारिमा चाहिँ मैले खाना खाइसकेको हुन्छु। मेरो साँझको समय चाहिँ त्यही हो।
0: धेरैका लागि राति अबेरसम्म जागा बस्ने र बिहान ढिलो उठ्ने बानी सामान्य जस्तै भइसकेको छ, तर यस्ता बानीहरूले वास्तवमा हाम्रो शरीर र मनमा कस्ता समस्या निम्त्याउन सक्छन् भन्ने कुरा बुझ्न अत्यन्तै आवश्यक हुन्छ। यही विषयमा केन्द्रित रहेर हामीले डाक्टर अवशेष भण्डारीलाई राति ढिलो सुत्दा र बिहान ढिलो उठ्दा स्वास्थ्यमा के कस्ता समस्या देखिन्छन् भनेर सोधेका छौँ।
3: अहिलेको हाम्रो बदलिदो समय, बदलिदो जीवनचर्या सँगै हाम्रो एउटा बानी बेहोरामा के फरक आएको छ भन्दाखेरि, राति ढिलो सुत्ने, विशेषतः 11 बजेभन्दा पछि र बिहान एकदमै ढिलो उठ्ने, 7 बजेभन्दा पछि नै उठ्ने, अर्ली टु बेड अर्ली टु राइज हाम्रो एउटा उखान मात्रमा साबित भएको छ। बढ्दो व्यस्तताको कारणले गर्दाखेरि मान्छेको प्राय खानपिनै ढिलो हुन थालेको छ। यसले हाम्रो शरीरमा के कसरी असर पार्छ भन्दाखेरि, हाम्रो शरीरको एउटा हर्मोनल ब्यालेन्स होइन हुन्छ, जसले चाहिँ हामीलाई प्रत्यक्ष रूपमा फिजिकल शारीरिक र मानसिक रोगबाट ग्रसित बनाउँछ। हाम्रो सर्काडियन रिदम भन्छ, भनेको समय चक्र अनुसार हाम्रो शरीरको हर्मोनहरूको शरीरमा आफ्नो समय अनुसार निक्लिने गर्दछ। जब तपाईँको चाहिँ समय चक्र परिवर्तन हुन्छ, सर्काडियन रिदममा डिस्टर्बेन्सेस आउन सक्छ। यसले इमोसनल लायबिलिटी भनेको मानसिक तपाईँको एउटा चाहिँ मानसिक तनाव, स्ट्रेस, डिप्रेसनदेखि लिएर अब ग्यास्ट्रिकको पेट कलेजोको रोगमा गर्ने हो भने ग्यास्ट्राइटिस एकदमै कमन आइरहेको छ, विशेषतः युवा माझहरूमा यो एकदमै बढी देखिएको छ। एउटा अर्को कारण भनेको सुत्नु अगाडि धेरै मोबाइल र ल्यापटप पनि हो। तपाईँको मोटोपनलाई यसले एकदमै बढाउँछ, किनभने तपाईँको पाचन प्रणालीलाई यसले कमजोर बनाउँछ, थोरै खाँदा पनि बढी शरीरमा लाग्ने समस्या जोखिम आउँछ। र यस विषयमा मैले धेरैचोटि भनिसकेको छु, मोटोपनले गर्दाखेरि ग्यास्ट्राइटिस, त्यसै गरी इरिटेबल बाउल सिन्ड्रम, त्यसै गरी कब्जियत, त्यसै गरी तपाईँको कलेजोमा बोसो जम्ने फ्याटी लिभर, यो समस्याहरू एकदमै बढेर आउँछ। त्यसै गरी हर्मोनल इम्ब्यालेन्स आइमी मान्छेहरूमादेखि लिएर केटा मान्छेहरूमा पनि समस्याहरू आउन सक्छ, महिनावारी गडबड पनि हुनसक्छ। त्यसै गरी सुगरको जोखिम, जब तपाईँ मोटोपन हुनुहुन्छ, जब तपाईँको हर्मोनल इम्ब्यालेन्स हुन्छ, तपाईँलाई सुगरको जोखिम, तपाईँलाई प्रेसरको जोखिम, तपाईँलाई मुटु रोगको जोखिम, तपाईँलाई पक्षघातको जोखिम एकदम बढेर आउँछ होइन। त्यो इन्सुलिन रेजिस्टेन्स, मोटोपनले गर्दा इन्सुलिन रेजिस्टेन्स एकदम बढ्छ। त्यसै कारणले गर्दाखेरि अहिले खानपिन जीवनशैलीको प्रमुख दुई कारणले गर्दाखेरि हाम्रो शरीरमा धेरै समस्याहरू आउने गर्दछ। त्यसै गरी मानसिक रूपमा तपाईँको मुड स्विङ्स, एकदम मेन्टल डिस्टर्बेन्सेसहरू हुनसक्छ, किनभने मेलाटोनिन जुन राति सेक्रेसन हुन्छ त्यसमा गडबड आउँछ। त्यसै गरी तपाईँ स्ट्रेसमा सदैव, जब तपाईँको शरीर बिहान ढिलो उठ्नुहुन्छ, फुर्तिलो हुँदैन, त्यसले स्ट्रेस शरीरमा स्ट्रेस सिर्जना गर्छ र शरीरमा इन्फ्लामेसन, जब शरीरमा इन्फ्लामेसन हुन्छ रोगको भण्डार आउँछ, क्यान्सरसम्म पनि इन्फ्लामेसनले गर्न सक्छ। जब तपाईँ मोटोपन बढ्छ, तपाईँको शरीरमा विभिन्न किसिमको क्यान्सरको जोखिम हुन्छ। त्यही कारणले भनिन्छ समयमा सुत्नु समयमा उठ्नु, अर्ली टु बेड अर्ली टु राइज मेक पिपल हेल्दी वेल्दी एन्ड वाइज। यो एउटा अङ्ग्रेजीको भनाई साँच्चै नै सत्य साबित हुन्छ। हामी के गर्न किन ढिलो गरिरहेको छौँ भन्दा ढिलो खानपिन र एकदम मोबाइल र ल्यापटप राति समयमा होइन। सकिन्छ 10 बजे तपाईँ सुत्नुहोस्, बिहान 6 बजे उठ्नुहोस्, यो एकदम उत्तम समय हो। योभन्दा कमसेकम 45 मिनट अगाडि मोबाइल नचलाउनुहोस्, बिहान उठ्ने बित्तिकै मोबाइल नचलाउनुहोस्, सामान्य जिउ तन्काउनुहोस्, यसले तपाईँहरूलाई नै एकदम राम्रो गर्छ।
0: तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम बदलिदो जीवनशैली सुन्दै हुनुहुन्छ। कार्यक्रमको साथमा छु म खुमा ओली। कार्यक्रममा हामी बदलिँदै गएको हाम्रो दैनिक बानी र त्यसले स्वास्थ्यमा पारिरहेको प्रभावका बारेमा चर्चा गरिरहेका छौँ। भर्खरै मात्र डाक्टर अवशेष भण्डारीसँगको कुराकानीबाट हाम्रो सुत्ने उठ्ने बानीले पनि स्वास्थ्यमा पार्ने प्रभावका बारेमा महत्त्वपूर्ण जानकारी पायौँ। जीवनशैलीका यस्ता पक्षहरू एक आपसमा गहिरो रूपमा जोडिएका हुन्छन्, जहाँ निद्रासँगै हाम्रो खानपानले पनि उत्तिकै भूमिका खेलिरहेको हुन्छ। विशेष गरी त हामी के खान्छौँ, कति बेला खान्छौँ, अझ भनौँ हाम्रो खानपान कस्तो छ भन्ने कुराले हाम्रो मानसिक स्वास्थ्यसम्म प्रभाव पार्न सक्छ। त्यसैले अब हामी यसै विषयलाई अर्को महत्त्वपूर्ण पाटोसँग जोड्दै भोजन र मानसिक स्वास्थ्य बीचको सम्बन्धका बारेमा केन्द्रित हुनेछौँ। हाम्रो खानपान केवल शारीरिक स्वास्थ्यसँग मात्रै सीमित छ त कि यसले हाम्रो मानसिक अवस्थासँग पनि गहिरो सम्बन्ध राख्छ? यस विषयमा अझ स्पष्ट हुनका लागि अब हामी कार्यक्रममा सुन्नेछौँ जनस्वास्थ्य विज्ञ डाक्टर अरुणा उप्रेतीसँग गरिएको यो छोटो कुराकानी। उहाँलाई हामीले भोजन र मानसिक स्वास्थ्य बीच के कस्तो सम्बन्ध छ भनेर सोधेका छौँ।
4: कसरी हाम्रो भोजनले मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ भन्ने बारेमा चाहिँ एकदमै कम छलफल हुन्छ। पहिला मैले हाम्रो भोजनले कसरी शारीरिक स्वास्थ्यमा प्रभाव पर्छ, हाम्रो मुटु कलेजो पेटमा कसरी प्रभाव पर्छ भन्ने बारेमा धेरै छलफल गरिसकेको छु। हाम्रो भोजनले कसरी हाम्रो मानसिक स्वास्थ्य सबल रहनमा र मानसिक समस्याहरू हुँदाखेरि पनि भोजनको प्रयोगले तिनीहरूलाई औषधि सँगसँगै राम्रो भोजनले स्वास्थ्यकर भोजनले कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने बारेमा अहिले नयाँ नयाँ वैज्ञानिक अनुसन्धानहरू भइरहेका छन्। अहिले धेरै धेरै नयाँ नयाँ किसिमका जुन अध्ययनहरू अनुसन्धान भएका छन् र तिनीहरू म विदेशमा गएर तालिम लिँदाखेरि कसरी हाम्रो भोजनले हाम्रो शारीरिक स्वास्थ्य मात्र होइन मानसिक स्वास्थ्यमा पनि कसरी असर पर्छ भन्ने बारेमा जानकारी लिइसकेपछि यो बेलामा मैले के भन्न खोजिरहेको छु भने अहिले तपाईँ हामीहरू सबैजना विशेष गरी युवा पुस्ताहरू जेनजी पुस्ताहरू आफ्नो भविष्यलाई कसरी राम्रो पार्ने कसरी चाहिँ पढाइ लेखाइ गर्ने भनेर सबैजना चिन्तित छन् र युवा पुस्ताहरूले चाहिँ पैसा कसरी कमाउने भनेर सानै उमेरदेखि 15-20-25 वर्ष उमेरदेखि नै कसरी चाहिँ त्यो पैसालाई चाहिँ विभिन्न तरिकाले बढी पार्न सकिन्छ भन्नेमा छलफल गर्छन्। तर जेनजी पुस्ताले कसरी मानसिक स्वास्थ्य सक्षम गर्न सकिन्छ, कसरी हाम्रो भोजनले मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ भन्ने बारेमा चाहिँ एकदमै कम छलफल हुन्छ। र जसरी आकाशगङ्गामा हजारौँ करोडौँ अरबौँ ताराहरू छन्, हाम्रो पेटमा पनि हजारौँ करोडौँ अरबौँ भाइरस ब्याक्टेरिया छन् र ती भाइरस ब्याक्टेरियाहरू यदि हाम्रो शरीरमा उनीहरू खुसी भयो भने अर्थात् त्यो ब्याक्टेरियाहरूलाई खुसी पार्ने हामीहरूले स्वास्थ्यकर खानेकुरा दियौँ भने तिनीहरूले हाम्रो मानसिक स्वास्थ्यमा पनि प्रभाव पर्छ। किन प्रभाव पर्छ भनेर भन्दाखेरि जुन हामीलाई खुसी दिने आनन्द दिने जुन तत्त्व हुन्छ, जुन रसायन हुन्छ, त्यो रसायन त्यो तत्त्व चाहिँ 90% पेटबाट निस्किन्छ। अर्थात् मस्तिष्कलाई आनन्द दिने तर पेटबाट निस्कने यो रसायनलाई पर्याप्त मात्रामा निस्कोस् भनेर हामीले पेट स्वास्थ्यकर खानेकुरा खानुपर्छ। र यो कुराहरू मैले मात्रै भनेको होइन, हाम्रा अक्सफोर्ड विश्वविद्यालयका डाक्टर उमा नायडू भन्ने एकजना मानसिक रोग विज्ञ छिन्, उनले आफ्ना धेरै बिरामीहरू हेरिसकेपछि के अनुभव गरिन् भने बिरामीहरूलाई औषधि मात्रै दिएर काम लाग्ने रहन्छ, उनीहरूको खानेकुरा कस्तो हुन्छ भन्ने कुरा पनि जानकारी लिनुपर्ने रहेछ र त्यही जानकारी लिनलाई र कस्तो किसिमको खानेकुरा दिने भनेर उनले चाहिँ उनीहरूलाई अलिकता परामर्श दिइसकेपछि त्यो बिरामीहरूको मानसिक समस्या भएका बिरामीहरूको र स्वास्थ्यकर खानेकुरा खाइसकेपछि र औषधि सँगसँगै स्वास्थ्यकर खानेकुरा खाइसकेपछि त्यो चाहिँ उनीहरूको रोगमा चाहिँ न्यूनीकरण हुनलाई चाहिँ धेरै मद्दत पुग्यो। र त्यही अर्थमा उनले चाहिँ एउटा किताब पनि लेखेकी छन्। यो किताबको नाम छ दिस इज योर ब्रेन अन फुड, अर्थात् तपाईँको मस्तिष्कमा कस्तो प्रकारको खानाले चाहिँ प्रभाव पर्छ भन्ने बारेमा यो किताब पिडिएफ फाइलमा पनि पाइन्छ, तपाईँहरूले पढ्न पनि सक्नुहुन्छ। र यो किताब पढिसकेपछि मलाई के अनुभव भयो भने अहिलेको युवा पुस्ताहरूले नाम कमाउन चाहन्छन्, दाम कमाउन चाहन्छन्, शारीरिक स्वास्थ्य पनि राम्रो पार्न चाहन्छन्, तर यसको साथसाथै मानसिक स्वास्थ्य राम्रो रहोस्, कुनै समस्या भइहाल्यो भने पनि त्यो समस्यालाई औषधिद्वारा परामर्शद्वारा कम गर्न सकियोस् भन्नको लागि खानेकुरामा पनि त्यत्तिकै ध्यान दिनुपर्ने जरुरत छ। यदि यस्तो गरिएन भने के हुन्छ भने हामीहरू नाम कमाउला दाम कमाउला तर मानसिक रूपमा नै हामी अस्वस्थ भयौँ भने, अहिलेको जेनजी पुस्ता नै मानसिक रूपमा अस्वस्थ भयो भने, डिप्रेसन भयो भने, विभिन्न किसिमका अन्य मानसिक समस्याहरू भयो भने त उनीहरूले भविष्यमा यो देशलाई कसरी सम्हाल्लान् त। त्यसै कारणले गर्दाखेरि यस्तो किसिमको खानेकुराहरू खानुपर्छ जसले गर्दाखेरि मानसिक स्वास्थ्यमा सकारात्मक असर पर्छ। पोषण र मानसिक रोग भन्ने बारेमा एउटा किताब पनि लेखेको छ, त्यो किताब मानसिक रोग विज्ञहरूले लेखेको हुन् र यो किताबमा पनि कसरी मानसिक स्वास्थ्य समस्याहरूलाई मानसिक रोग लागिसकेको मानिसहरूलाई चाहिँ विभिन्न पोषणको माध्यमबाट स्वास्थ्यकर खानेको कुराको माध्यमबाट उनीहरूको त्यो रोग न्यूनीकरण गर्न सकिन्छ भन्ने लेखेको छ। यसको अर्थ चाहिँ फेरि औषधि खानै नपर्ने होइन, औषधि त जरुरत छ नै, तर सँगसँगै स्वास्थ्यकर पोषणले हाम्रो भान्सामा भएका स्वास्थ्यकर खानेकुराहरूले हाम्रो शारीरिक स्वास्थ्य सँगसँगै मानसिक स्वास्थ्यलाई पनि कसरी राम्रो पार्न सकिन्छ भन्ने बारेमा यस्ता किताबहरूले जानकारी दिन्छन्। यस कारणले गर्दाखेरि अहिलेको युवा पुस्तालाई म के भन्न चाहन्छु भने तपाईँहरूले आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोस्, शारीरिक स्वास्थ्यमा पनि ध्यान दिनुहोस् र मानसिक स्वास्थ्यमा पनि ध्यान दिनको लागि स्वास्थ्यकर खानेकुराहरू खानुहोस्, पत्रु खानेकुराहरूबाट टाढै रहनुहोस्।
0: तपाईँ सुन्दै हुनुहुन्थ्यो जनस्वास्थ्य विज्ञ डाक्टर अरुणा उप्रेतीसँगको कुराकानी। उहाँसँगको कुराकानीबाट हामीले बुझ्यौँ कि हाम्रो दैनिक खानपान र बानीहरूले मानसिक स्वास्थ्यमा समेत कति गहिरो प्रभाव पार्दो रहेछ। बदलिदो जीवनशैलीका बीच साना साना व्यवहारहरू, सुत्ने समय, खाने समय र दिनचर्याको तालमेल यिनैले हाम्रो स्वास्थ्यको आधार तय गरिरहेका हुन्छन्। यसै सन्दर्भमा आजको कार्यक्रममा हामीले बदलिदो जीवनशैलीका यी महत्त्वपूर्ण पक्षबारे विभिन्न कोणबाट चर्चा गर्ने प्रयास गर्यौँ। आशा छ यसले तपाईँलाई आफ्ना दैनिक बानीहरूबारे सोच्न र आवश्यक सुधारतर्फ साना कदम चाल्न प्रेरित गर्नेछ। अब भने आजका लागि कार्यक्रमको निर्धारित समय सकिएको छ। तपाईँलाई यो कार्यक्रम कस्तो लागिरहेको छ कृपया सल्लाह सुझाव प्रतिक्रिया दिन नभुल्नुहोला। सुझावका लागि हाम्रो इमेल ठेगाना हो radionepalprogram@gmail.com। अर्को साता यही समयमा फरक सामग्रीका साथ फेरि भेट्ने नै छौँ। यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई हार्दिक धन्यवाद। प्राविधिक मित्रसँगै म कार्यक्रम प्रस्तोता खुमा ओली पनि बिदा हुन्छु। रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
1: नागरिक लगानी कोष
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: झण्डु आयुर्वेद
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
5: नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुरोध। यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौँ। अर्थतन्त्र मापनका लागि आर्थिक गणना, नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालय।
6: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अबको करिब 12 बजेसम्म सुनाउँदैछौँ केही लोकगीतहरू। सुनौ पहिला झलकमानको स्वर तथा सङ्कलनमा।

मैले सुनायौँ कर्णलाल र तोरणमणि बज्रुचारीको स्वरमा रहेको यो अर्को लोकगीत. अब सुनाउँदैछौँ मीरा राणाको स्वर, गोपाल योञ्जनको सङ्कलन.

अहिले सुनायौँ वासुदेव मुणाल र पाण्डव सुनुवारको सुर, ताहिरा सुनुवारको सङ्कलन। अब सुनाउँदैछौँ यो अर्को गीत, प्रवीण गुरुङ, पृथ्वी, शान्ति र साथीहरूको स्वरमा, गण्डकी अञ्चलको सङ्कलन रहेको छ।

अहिले सुनायौँ तारा थापा र शकुन्तला गुरुङको सुर, महेन्द्र गुरुङको सङ्कलन। अब सुनाउँदैछौँ यो अर्को लोकगीत धर्मराज थापाको स्वरमा।

अहिलेलाई लोकगीतहरू सुनाउने क्रमको अन्त्यमा सुनाउँदैछौँ लोकबहादुर छेत्रीको स्वरमा लक्ष्मी छेत्रीको सङ्कलन रहेको छ। यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ। सूचना र सन्देशहरूपछि मध्याह ठिक 12 बजे समाचार प्रसारण हुनेछ। समाचारपछि कार्यक्रम म्युजिक एन्ड क्विज सुन्न सक्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

हिउँदै लाग्ने मङ्सिर महिना वर्षै लाग्ने जेठा कदम डाली फुलिसक्यो कहिले होला भेट पँधेरामा धुलो उड्यो मूलको पानी सुक्दा साइला दाइकै

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज। नेपालमा धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ, तर यो लतको अन्त्य सम्भव छ। यदि तपाईँ धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ। याद राख्नुहोस्, धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न परामर्श सेवा हेल्पलाइन 1132।
1: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।

यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको आजको बैठक सुरु भएको छ। बैठकको सुरुवातमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई बैठकमा उपस्थिति हुन सभामुखबाट रुलिङ गर्नुपर्ने माग दोहोर्याउँदै आफ्नो विरोध कायमै रहने बताउनुभयो। सभामुख डोलप्रसाद अर्यालले सांसद राईलाई आसन ग्रहण गर्न आग्रह गर्नुभयो। त्यसपछि सांसद राईले बस्न नमानेर बैठक बहिष्कार गर्नुभयो। बैठकमा अहिले आकस्मिक समय सुरु भएको छ। सभाको बैठकमा अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले आर्थिक वर्ष 2082-83 आर्थिक सर्वेक्षण पेश गर्नुहुनेछ। राष्ट्रिय सभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गर्ने कार्यसूची छ। संसद सचिवालयका अनुसार बैठकमा सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिलसिन्हाले राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक 2082-83 विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नुहुनेछ। राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण तथा हिमाली वातावरणको संरक्षण आजको आवश्यकता भएको बताउनु भएको छ। राष्ट्रपति पौडेलले विश्वका विभिन्न मुलुकबाट आएका सगरमाथा आरोहीको सम्मानमा आज काठमाडौँमा आयोजना गरिएको सगरमाथा समिटर समिट सन् 2026 सम्बोधन गर्दै हिमाली वातावरणको संरक्षण आजको आवश्यकता भएको बताउनु भएको हो। राष्ट्रपति पौडेलले विश्वव्यापी तापमान वृद्धि, जलवायु परिवर्तनका असर र पर्वतारोहण क्षेत्रमा फोहर थुप्रिने जस्ता समस्या

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

नमस्कार, कार्यक्रम म्युजिक एन्ड क्विजको पर्खाइमा रहनु भएका सम्पूर्ण रेडियो प्रेमी मित्रहरूमा हामी कार्यक्रम म्युजिक एन्ड क्विजको तर्फबाट यहाँ सबैमा हार्दिक स्वागत तथा न्यानो अभिवादन व्यक्त गर्दछौँ। प्राविधिक सहकर्मी पराग पोखरेल अनि म कार्यक्रम सञ्चालक रमेश भट्टको तर्फबाट हजुर प्रत्येक बुधबार 12 बजेको समाचारपछि सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रसारण हुँदै आइरहेको छ कार्यक्रम म्युजिक एन्ड क्विज। कार्यक्रम म्युजिक एन्ड क्विज हाम्रा एफएम ब्यान्डहरू 98.100 र 103 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ र रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रहरूबाट पनि सुनिरहनु भएको छ। कार्यक्रम म्युजिक एन्ड क्विजमा हामी एउटा सामान्य ज्ञान सम्बन्धी प्रश्न सोध्ने गर्छौँ भने अर्को हामी गीतको अंश सुनाउँछौँ, तपाईँले गायक वा गायिकाको नाम भन्नुपर्ने हुन्छ र दुईवटै सही उत्तर मिलाउने मित्रलाई हामीसँग 6 गीतहरू रहेका हुन्छन् र ती गीतहरूमध्ये एउटा गीत रोजाइमा राख्न दिन्छौँ र साथसाथै आफ्नो सन्देश राख्ने समय पनि दिन्छौँ। कार्यक्रम म्युजिक एन्ड क्विजका लागि दुईवटा टेलिफोन लाइनहरू खुल्ला रहेका छन्, 01-42-11-721 र 42-11-736। कार्यक्रम म्युजिक एन्ड क्विजका लागि आज रहेका गीती झलकहरू यस प्रकार छन्।

हजुर, कार्यक्रम म्युजिक एन्ड क्विजमा रहेका गीती झलकहरू थिए सलुन मगर र मेलिना राईको स्वर, त्यसै गरी तिलक बम मल्लको स्वर, अर्को गीत रहेको थियो खड्क गरबुजा मिना गरबुजा र निता फुनको स्वर, त्यसै गरी जितेन राई र सुनिता थेगिमको स्वर, अर्को गीत रहेको थियो सुमन केसी र अनु चौधरीको, अन्तमा रहेको थियो बसन्त थापा र शर्मिला विश्वकर्माको स्वर। यी गीतहरू रोजाइमा राख्न सक्नुहुन्छ। एउटा सामान्य ज्ञान सम्बन्धीको प्रश्नको सही उत्तर र अर्को हामी गीतको अंश सुनाउँछौँ, तपाईँले गायक वा गायिकाको नाम भन्नुपर्ने। कार्यक्रम म्युजिक एन्ड क्विजको शुभारम्भ गर्दैछौँ प्रमोद खरेल र रुक्सना लिम्बुको स्वर, महेश खड्काको रचना र सङ्गीतबाट।

0: हजुर, कार्यक्रम म्युजिक एन्ड क्विजको शुभारम्भ गऱ्यौँ प्रमोद खरेल र रुक्सना लिम्बुको स्वर महेश खड्काको रचना र सङ्गीतबाट। कार्यक्रम म्युजिक एन्ड क्विजका लागि दुईवटा टेलिफोन लाइनहरू खुल्ला रहेका छन्, 0142711 र 0142711736। यतिखेर कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। हेलो,
1: हजुर नमस्कार, गुड आफ्टरनुन सिया दाई।
0: हजुर नमस्कार, एसपिजी हो?
1: हजुर हो त, इलामको माइजोकबाट।
0: के छ इलामतिरको खबर सुनाउनुहोस्।
1: एकदम ठिकठाक छ, मौसम भन्नुपर्दाखेरि एकदम पानी पर्ला कि जस्तो भइरहेको छ, चिसो चिसै छ हाम्रोतिर चाहिँ भन्नुपर्छ। हजुरहरू मौसम कस्तो छ? गर्मी होला
0: दिउँसो, जे होस् पानी नपरेपछि गर्मी चाहिँ गर्मी नै हुन्छ। बाहिर चाहिँ बाहिर हिँडडुल गर्दाखेरि भित्र बस्दाखेरि त्यति गर्मी चाहिँ छैन, पानी चाहिँ जे होस् प्रायः परिरहेको छ यसपछि यसपालि।
1: ए हजुर, हो नि हो नि।
0: अनि के छ खेतीपाती के लगाउने छ यति बेलाको सिजन भनौँ न त्यतातिर?
1: यतिखेरको सिजन भनेको खासै खेतीपाती लगाउने सिजन त छैन, यसो मकै बारीतिरको धारहरू यसो तान्ने काम चाहिँ भइरहेको छ।
0: के छ मकै बारी ठुलै भइसक्यो, गोड्ने बेला भइसक्यो होला?
1: गोड्ने बेला अब 15 चाहिँ हुन्छ होला, अन्तिम यो डेट अन्तिमतिर।
0: त्यसो अलिक ढिला लगाउनु भएको होला?
1: हजुर, हाम्रोतिर अलिकति लेक साइड पर्छ, ढिलो चाहिँ हुन्छ।
0: हुन्छ, अब प्रश्नतिर लागौँ यसपछि।
1: हुन्छ, कोसिस गर्छु।
0: यो कात्तिके नाच कुन जातिले मनाउने गर्दछन्? थारू, नेवार, राई वा मगर?
1: कात्तिके नाच के भन्नुभयो?
0: कात्तिके नाच कुन जातिले मनाउने गर्दछन्? थारू, नेवार, राई वा मगर?
1: थारू नै भने म
0: मिलेन। हुन्छ एसपीजी, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। एसपी राई आउनु भएको थियो हाम्रो टेलिफोन सम्पर्कमा इलामबाट। फेरि कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ, 42711 र 42711736। हाम्रा दुईवटा टेलिफोन लाइन खुल्ला रहेका छन्। कार्यक्रम म्युजिक एन्ड क्विजमा हुनुहुन्छ र कुनै मित्र आइसक्नु भएको छ। हेलो, हजुर नमस्कार।
2: नमस्कार,
0: कहाँबाट बोल्दै हुनुहुन्छ?
2: म धनकुटाबाट सर।
0: रामप्रसाद निरौला।
2: हजुर, म नेवारी समुदाय भन्छु सर।
0: एकदमै सही उत्तर हो।
2: हजुर हजुर,
0: अनि गीत पनि आज सजिलो छन्
2: सर। गीतको चाहिँ म लिड गर्न नसक्ने मान्छे हो होइन सर।
0: होइन, उहाँका थुप्रै चर्चित छन् होइन, त्यही पनि कोसिस गर्नुहोस् है।
2: होइन होइन, यसलाई नै अब हार चाहिँ नमानौ नमानौ, अब कोसिस गरौँ, केही छैन सर।
0: हुन्छ, गीत सुनाउँछु।
2: हुन्छ, हजुर हजुर सर, म सपना श्रीलाई फाइनलमा।
0: एकदमै, अनि लेखेको गीत छ तपाईँलाई, कसले लेख्नु भएको?
2: कृष्ण हरि बराल हो जस्तो लाग्छ।
0: सङ्गीत पनि भनिदिनुहोस् त्यसो भए।
2: सङ्गीत त अलिक कन्फ्युज नबोलाउँ सर।
0: सुरेश,
2: एउटा चाहिँ सोध्छु म तपाईँलाई। सुन्नु सर, म गफ बरुमा साथीको डेलिगेसन लिन्न होइन, एउटा गीत मलाई यो कम्प्युज, यो लाउरे दाईले परदेशबाट पठाए खबर भन्ने लोकगीत हो, खेमराज गुरुङले लेख्नुभएको, यो आधुनिक लोकगीत यो कन्फर्म गरिदिनु सर मलाई।
0: लाउरे दाईले
2: परदेशबाट पठायो खबर मेरो माया मनको रहर भन्ने गीत हो।
0: यस्तो छ, मैले अलिक ठ्याक्कै आधिकारिक बोल्न मिल्दैन पनि, म ठ्याक्कै बुझेर सङ्गीतको मान्छेलाई, जस्तो मैले अहिले लोकगीत भनिदिउँला लोकदोरी भनिदिउँला, त्यो मैले सुन्न पऱ्यो, अनि त्यसपछि म सङ्गीतको साथीहरूलाई सोधेर म अर्को दिन तपाईँलाई कन्फर्म भनौँला। लाउरे दाईको के भन्नुभयो?
2: पर्खेर बस्नेछु, कुनै बेला म प्राविधिकलाई फोन पनि गरौँला बुझौँला। ठिक छ, खुसी लाग्यो दुईटै प्रश्नको उत्तर।
0: अब दुईटैको मिलाउनु भयो, हामीसँग 6 गीतहरू छन्, कुन गीत रोजाइमा राख्नुहुन्छ?
2: कुन एकचोटि सर सर मलाई त्यो तिलक बम मल्लले गाउनु भएको राखिदिनु।
0: परिवेश ब्रान्डको हुन्छ, सम्झिन सक्नुहुन्छ?
2: सम्झिन चाहिँ ठ्याक्कै अब धेरै हुनुहुन्छ साथीहरू, सम्भवतः यो 80 11 गते, यो जेठको 11 गते जन्मदिन परेको थियो हाम्रो यो बेला र धनकुटा निवासी अर्जुन बस्नेत, र यो जेठ 20 गते रामकुमार थापा दाईको जन्मदिन परेको छ। धनकुटाबाट सुन्दै हुनुहुन्छ नगेन्द्र रिजाल, अनि त्यसपछि ज जसले मलाई चिन्नुहुन्छ सुन्नुहुन्छ बुझ्नुहुन्छ, सिङ्गो रेडियो नेपालको उन्नति प्रगति त्यहाँ रहनुभएका प्राविधिक मित्र र हजुर लगायत सबैलाई, र अब यो बोल्दै गर्दा हजुरको यहाँ धनकुटा रेडियो मेरो आसपास नजिकै 20 मिनटमा पुगिन्छ, त्यहाँ रहनुभएका प्राविधिक, त्यहाँ रहनुभएका कार्यालय प्रमुख फिल विक्रम चेम्जन लगायत सबैलाई सम्झँदै सम्झनाका बेली चमेली छोड्दै छोड्दै हजुरबाट छुट्टिन्छु। नमस्कार।
0: नमस्कार। हाम्रो टेलिफोन सम्पर्कमा रामप्रसाद निराउला आउनु भएको थियो धनकुटाबाट। उहाँले सामान्य ज्ञान सम्बन्धीको प्रश्न र गीतको पनि सही मिलाउनु भएको छ, रोजाइमा राख्नु भएको छ। तिलक बम मल्ल र परिवेश ब्यान्डको यो सुर रचना संगीत रहेको छ। यही गीत यहाँहरूका माझमा राख्दैछौँ, तपाईँ पनि सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: हजुर भर्खरै यहाँहरूको मनोरञ्जन गरायौँ तिलक बम मल्ल र परिवेश ब्यान्डको रचना सुर सङ्गीतमा रहेको गीत सुनायौँ। हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट कार्यक्रम म्युजिक एन्ड क्विजमा छौँ। हाम्रा एफएम ब्यान्डहरू 98.3 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ र रेडियो नेपालका सातवटै प्रादेशिक प्रसारण केन्द्र र अनलाइन र फेसबुकका माध्यमबाट सुनिरहनु भएको छ। कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। हेलो
1: हेलो सर, नमस्ते सर। हजुर नमस्कार।
0: नमस्कार हजुर, नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: रूपन्देहीबाट बोल्दैछु, गाउँपालिकाबाट।
0: रूपन्देही
1: 5
0: रूपन्देही गाउँपालिका, शुभ नाम?
1: गाडहालो गाउँपालिका हो सर।
0: हजुर
1: गाडहालो गाउँपालिका वार्ड नम्बर 5 बैरीमाबाट बोल्दैछु।
0: अनि शुभ नाम?
1: अमरनाथ प्रसाद पासी।
0: अमरनाथ
1: प्रसाद पासी हो मेरो नाम।
0: अमरनाथ जी
1: भन्नु सर,
0: के गर्नुहुन्छ?
1: किसान मान्छे अहिले आफ्नो खेतमा आफ्नो बस्दै थियो। अहिले
0: के लगाउनु भएको छ?
1: खुर्सानी छ, प्याज छ सर। त्यसपछि आफ्नो दुख्छ त्यही बस्दै थियो आफ्नो खेतमा, पाइप गराएको थियौँ, पाइपबाट पानी हाल्छौँ सर।
0: खुर्सानी के छ, फुल्न लागिसक्यो कि फल्न सुरु भइसक्यो?
1: फलि फलि फल्छ सर, केरा पनि गोड्छ।
0: हजुर
1: त्यसपछि प्याज पनि रोपेपछि केराहरू यस्तै छ सर, आफ्नो खेतीपाती गर्ने,
0: हजुर
1: घरमा बस्ने।
0: कति बिघा या कट्ठामा लगाउनु भएको छ?
1: कट्ठामा छैन, एक कोठामा हो सर, पानीको अभाव छ सर।
0: पानीको अभाव छ है?
1: सरमा रूप त्यो हजुरले जुन गाना बताउनु भएको छ नि, 2054 छोरेको अपरेसन गराउँदा पोखरामा जाँदा,
0: हजुर त्यो गीतले तपाईँलाई 2054 सालको सम्झना दिलायो है?
1: छोराको अपरेसन थियो हातको सर, पश्चिमाञ्चल क्षेत्र अस्पताल पोखरामा जान्थे सर।
0: हजुर
1: डाक्टर बुसले गर्नु भएको थियो सर मेरो छोराको हातको अपरेसन।
0: त्यतिखेर
1: अहिलेदेखि अहिले पोखरामा गएको छैन, काठमाडौँ आइसके, पोखरा अहिले 29 भए पुगेको छैन सर।
0: अब अब समय जुरे छ भने पक्कै हुन्छ होला नि अमरनाथ जी। अब फेरि
1: छोरा पनि सर ब्याचलर पास भए सर, माध्यमिक अलिकति नेसन पनि निकाले छ मेसर इङ्ग्लिसको।
0: धेरै राम्रो हुन्छ। अब जे होस् खेतीपाती गर्दै आफ्नो कामहरू गर्दै रेडियो नेपाललाई सम्झिराख्नुहुन्छ।
1: 2052 सालदेखि रेडियो नेपाल सुनसुन रेडियो किनेको थियो।
0: हजुर त्यो बेला कुन किन्नु भएको थियो? फिलिप्सको
1: फिलिप्स रेडियो लागेको थियो सर, 99 गएर।
0: हजुर
1: 535 रुपियाँमा किनेर लागेको थियो।
0: 535 त्यो बेलाको 535 भनेको धेरै ठुलो रकम।
1: सर अहिले त रेडियो राखेको छु, डिजिटल छ, मोबाइलमा सुनिराखेको छु।
0: अब जमाना परिवर्तन भनौँ न, समय परिवर्तन।
1: अहिले पनि हामी यस्तै छौँ, अब 4 साइकल छ, एउटा छोरा र 2 छोरी, यस्तै छ।
0: ठिक छ, आफ्नो कुरा सुनाउनु भयो, मेहनत गर्दै हुनुहुन्छ।

0: सुखु माया पनि देखियो
1: त्यो, तर देश उहाँको हो
0: कसको
1: गाचार हाम्रो त्यो के भन्छ अहिले यो नाम बिर्सेछु मलाई याद थियो सर
0: तपाईँको कति कुराहरू यस्तो हुन्छ
1: शर्मा त्यो हाम्रो नेपालको गायकर हुनुहुन्छ नेताको के रहेछ अब मैले नाम तुरिन्द बिर्सेछु म
0: हजुर
1: मलाई थाहा थियो सर
0: एउटा नाम
1: भन्नु सर
0: एउटा नाम भन्नुहोस् कुनै कुन जस्तो लाग्छ
1: उहाँ गायकको मलाई एकदम राम्रोसित आवाज पनि आएको छैन हावाले गर्दा
0: हजुर
1: अब त्यो गायककारको नाम मलाई थाहा थियो तर मैले बिर्सिसकेँ के गर्ने अब छोराछोरी मेरो घरमा त म एक्लै बसेको तर अहिले उहाँहरू बताइदिन्थ्यो
0: ए हुन्छ रेडियो सुन्दै गर्नुलाई अवश्य थाहा पाउनुहुनेछ हुन्छ अहिले छुट्टिन्छ
1: मेरो भागले गर्दा अहिले मेरो मोबाइलमा ब्यालेन्स कम थियो मैले पल्टमा राख्यो हजुरको
0: तपाईँसँग झन् मलाई एकदमै कुराकानी भनौँ न अहिले पनि 52 सालदेखि निरन्तर रेडियो नेपाल सुनिरहनु भएको छ
1: सर मेरो अहिले भोलि उहाँको जन्मदिन परेछ बिजेश कुमार पासवान जापानमा गएछ सर
0: हजुर
1: जापान गएछ सालभर जति भयो पैसा खुसी गर्थे अहिले जापानमा छ सर भोलि हाम्रो छोराको जन्मदिन
0: रहेछ ए हुन्छ शुभकामना दिन चाहनुहुन्छ हुन्छ टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ हाम्रो टेलिफोन सम्पर्कमा अमरनाथजी आउनु भएको थियो रूपन्देहीबाट सामान्य ज्ञान सम्बन्धीको प्रश्नको सही उत्तर मिलाउनु भएको थियो तर गीतको चाहिँ बिर्से भनेर भन्नुभयो फेरि कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा आउनु भएको छ उहाँलाई स्वागत गरौँ हेलो
2: हेलो
0: हजुर नरेन्द्रजी
2: हजुर
0: आरामै हुनुहुन्छ गर्मी कति छ स्याङ्जातिर ठिकै छ सहन सक्ने जति छ तपाईँको आवाज अलिक कटेर आइरहेछ
2: इको पनि
0: इको भन्दा नि नेटवर्कमै समस्या हो जस्तो लाग्दैछ मलाई अलि अलि दायाँ बायाँ गएर कुराकानी गर्दाखेरि सायद सहज हुन्छ कि जस्तो लागिरहेछ अनि के छ खाना खाइसक्नुभयो
2: हजुर
0: केमा व्यस्त हुनुहुन्छ के गर्दै हुनुहुन्छ धानको ब्याड राख्ने बेला भइसक्यो अब एउटा प्रश्न राख्छु नेपालको 33 प्रधान न्यायाधीशमा को नियुक्त हुनुभएको हो यो 2083 सालमा म नाम भन्छु तपाईँलाई डाक्टर मनोज कुमार जोशी डाक्टर मनोज कुमार शर्मा डाक्टर मनोज कुमार अवस्थी वा डाक्टर मनोज कुमार श्रेष्ठ
2: मनोज कुमार शर्मा
0: के भन्नुभयो
2: मनोज कुमार शर्मा
0: एकदमै सही उत्तर दिनुभएको छ अब गीत सुनाउँछु तपाईँलाई गीत त मिलाउनुहुन्छ आज पक्कै
2: खै

0: यो गीत त धेरै सुन्नुभयो होला एकदमै सही. अनि रोजाइमा राख्नुहुन्छ एउटा गीत कुन चाहिँ?
1: बसन्त
0: थापा शर्मिला विश्वकर्मा. हुन्छ, सम्झिन सक्नुहुन्छ.
1: हाम्रो
0: हुन्छ. टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ. सामान्य ज्ञान सम्बन्धीको प्रश्न र गीतको पनि सही मिलाउनु भएको छ. उहाँले रोजाइमा राख्नु भएको छ बसन्त थापा र शर्मिला विश्वकर्माको स्वर. बसन्त थापाको रचना र सङ्गीत हो. तपाईँ पनि सुन्दै गर्नुहोला रेडियो नेपाल.

0: हजुर, भर्खरै यहाँको मनोरञ्जन गरायौँ वसन्त थापा र शर्मिला विश्वकर्माको स्वर, वसन्त थापाको रचना र सङ्गीत रहेको थियो। हामी कार्यक्रम म्युजिक एन्ड क्विजमा छौँ। दुईवटा टेलिफोन लाइनहरू खुला रहेका छन्, 0142711 र 42711736। रेडियो नेपालका सातवटै प्रादेशिक प्रसारण केन्द्रहरू, हाम्रा एफएम ब्यान्डहरू 98.3 MHz र अनलाइन र फेसबुकका माध्यमबाट पनि सुनिरहनु भएको छ। कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। हेलो,
1: नमस्कार।
0: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? धनकुटातिर
1: अहिले बादल आइरहेछ, पानी चाहिँ अब छैन, घाम लागेको छैन।
0: पानी नपरेको कति भयो?
1: पानी हिजो अस्तिको दिन राति चाहिँ आएको थियो हावा र पानी। हिजो आएको छैन, आज र हिजो आएको छैन।
0: बादल लागिरहेछ भने पनि गममा छ होला, के छ गर्मी अलिक कम छ कि?
1: गर्मी त उत्तिकै गर्मी नै छ, यहाँ पनि
0: गर्मी नै छ है।
1: हजुर,
0: हामी एकदमै सन्चै छौँ, बेला बेला कुराकानी भइरहेको छ कीर्तिजीसँग, खुसी लाग्छ।
1: हजुर,
0: अब प्रश्नतिर लागौँ। नेपाल सरकारले हाल निर्धारित अति कम विकसित मुलुकबाट विकासोन्मुख राष्ट्रमा हुने स्तर उन्नतिको समय सीमालाई लम्ब्याएर कहिलेसम्म पुर्याउन संयुक्त राष्ट्र समक्ष अनुरोध गरेको छ? यो चाहिँ सन् 2030 हो। अब तपाईँले महिना भन्नुपर्ने हुन्छ, सेप्टेम्बर, अक्टोबर, नोभेम्बर वा डिसेम्बर।
1: सेप्टेम्बर, नोभेम्बर, डिसेम्बर भन्छ।
0: सेप्टेम्बर, अक्टोबर, नोभेम्बर वा डिसेम्बर।
1: म सेप्टेम्बर भने त है,
0: मिलेन। हुन्छ कृतिजी, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। कृति आफू आउनु भएको थियो हाम्रो टेलिफोन सम्पर्कमा धनकुटाबाट। फेरि कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। हेलो,
2: हजुर सर, नारायण, राधे राधे।
0: हजुर नमस्कार, नारायण, राधे राधे। कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म हेटौँडा मकानपुरबाट सीताराम नेपाल बोल्दैछु।
0: अस्ति पनि कुराकानी भएको थियो।
2: हजुर हजुर,
0: के छ हेटौँडातिरको खबर सुनाउनुहोस्।
2: खबर हिजो आज राम्रै छ, पानी परेको छैन, घाम लागेको बढी छैन, शीतल शीतल छ अहिले त।
0: अहिले हेटौँडातिर तपाईँ बसेको ठाउँतिर शीतल शीतल छ?
2: हजुर शीतल छ, बादल लागिरहेको छ।
0: बादल लागिरहेको छ। अनि केमा व्यस्त हुनुहुन्छ, घरतिर के गर्दै हुनुहुन्छ, खेतीपाती या केमा व्यस्त हुनुहुन्छ?
2: खेतीपाती बस्नु भएको, खेती किसानमै छु।
0: के व्यावसायिक हिसाबले पनि पाल्नु भएको छ?
2: हजुर,
0: व्यवसाय गर्ने तरिकाले पाल्नु भएको छ?
2: होइन, यो अहिले आफूलाई घर व्यवस्थाको
0: घर घरकै लागि भनौँ न। के पाल्नु भएको छ?
2: गाई छन्, बाख्रा दुइटा छन्।
0: हजुर,
2: अनि मकै खेती छ, अब धान खेती रोप्ने बेला हुँदैछ।
0: धान रोप्ने बेला हुन थालिसक्यो?
2: होइन छैन, अहिले अब असारको अन्तिमतिर साउन लाग्छ।
0: अब बेर्ना राख्ने बेला भयो कि राखिसक्नु भयो?
2: राखेको छैन, अब यो हल्दिन पछि राख्नुपर्छ।
0: जेठको पहिलो हप्ता कतै दोस्रो हप्तातिर पनि राख्ने चलन छ?
2: हजुर, यो जेठवारीमा राखिसक्नुपर्छ।
0: हजुर हुन्छ। अब एउटा प्रश्न रहेको छ, म तपाईँलाई प्रश्न भन्छु, त्यसको तिनवटा अप्सनहरू बाँकी रहेका छन्। नेपाल सरकारले हाल निर्धारित अति कम विकसित मुलुकबाट विकासोन्मुख राष्ट्रमा हुने स्तर उन्नतिको समय सीमालाई लम्ब्याएर कहिलेसम्म पुर्याउन संयुक्त राष्ट्र सङ्घ समक्ष अनुरोध गरेको छ? यो 2000 सनमा हो, 30 मा हो, अक्टोबर, नोभेम्बर वा डिसेम्बर, कुन महिनासम्म अनुरोध गरेको छ राष्ट्र सङ्घ समक्ष, संयुक्त राष्ट्र सङ्घ?
2: यो साउन महिनामा होला।
0: तपाईँले तारिख के अरे यो उसमा भन्नुपर्ने हुन्छ, अक्टोबर, नोभेम्बर वा डिसेम्बर मै?
2: ए डिसेम्बरमै।
0: तिनवटा महिना भने अक्टोबर महिना हो वा नोभेम्बर महिना हो वा डिसेम्बर महिना हो?
2: असार साउन भदौ।
0: हजुर, मैले भनेको अप्सन मध्ये

0: अक्टोबर भन्नुहुन्छ कि नोभेम्बर भन्नुहुन्छ कि डिसेम्बर भन्नुहुन्छ?
1: अक्टोबर राख्यौ न।
0: हजुर,
1: अक्टोबर राख्यौ न।
0: अक्टोबर एउटा, नोभेम्बर दुईटा, डिसेम्बर तिनवटा, कुन भन्नुहुन्छ? एक दुई तिन नम्बर ल,
1: डिसेम्बर राख्यौँ न। डिसेम्बर
0: मिलेन। हुन्छ, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। सीताराम नेपाल हुनुहुन्थ्यो हाम्रो टेलिफोन सम्पर्कमा। हेटौडाबाट एकजना मित्रलाई यो प्रश्न राख्नेछौँ, दुईवटा अप्सन मात्रै बाँकी रहेका छन् र कुनै मित्र आइसक्नु भएको छ। हेलो,
2: नमस्ते हजुर।
0: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: तारा शङ्कर भन्नुपर्छ।
0: तारा शङ्कर,
2: हजुर हजुर।
0: मास्टर फिदिम,
2: हजुर हजुर।
0: के छ, पसलमा हुनुहुन्छ कि घरतिर?
2: म त एकदम पसलमै हो, भन्नुपर्छ है त।
0: के छ, बहनी भइसक्यो?
2: बहनी त अघि भइसक्यो नि। अब के गर्नु, अब हजुरहरूले कार्यक्रम चलाउँदा पनि यसो आठ नौजना त कल लिइसक्नुभयो, मेरो पनि त्यस्तै त्यस्तै हो, भन्नुपर्छ है त।
0: त्यसो भए अलि राम्रै भयो, तपाईँको पनि बहनी भन्दा नि आठ नौजनाले व्यापार गरिसके। बढी जसो के अरे जुत्ता चप्पलको भन्नुभयो है तपाईँले?
2: हजुर हजुर। अनि के छ भने हाम्रो एकदम हँसिलो खुसिलो हाम्रो हेन्डसम बोदर सरको अनि हाम्रो प्राविधिकमा हुने सरहरू नै सन्चै हुनुहुन्छ होला।
0: एकदमै एकदमै सम्झिराख्नु भएको छ तपाईँलाई।

0: 2030 भन्नुपर्छ होला है?
1: हजुर, सनमा
0: हजुर
1: यो कन्फर्म हो होइन? महिनामा भन्नु, अक्टोबर महिना भन्नुहुन्छ या नोभेम्बर महिना?
0: यो चाहिँ अक्टोबर महिना नै भन्छ।
1: तर नोभेम्बर महिना हुन्छ, टेलिफोन गर्नुभयो त्यसको लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। तारा शङ्कर आउनु भएको थियो हाम्रो टेलिफोन सम्पर्कमा पाँच थरबाट। फेरि कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा आउनुहुन्छ, कार्यक्रम म्युजिक एन्ड क्विजमा आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ। हेलो,
2: नमस्कार।
1: नमस्ते हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? फेरि अर्को नाम भन्दै हो नि, तनाव होला,
2: केही हुँदैन।
1: होइन, मैले ठ्याक्कै छुट्याउनु सकिनँ।
2: म सबिन तामाङ हो नि हजुर। सबिन,
1: सबिन तामाङ सोलुखुम्बु
2: खोटाङ हो नि।
1: ए, खोटाङ खोटाङ। अनि के छ खोटाङतिरको खबर, सुनाउनुहोस्।
2: त्यति ठिकै मारेन,
1: मारेको छैन सबिनजी,
2: ठिकै छ भनौँ न।
1: ठिकै छ। अनि के छ, घाम लागिरहेछ, पानी परिरहेछ या बादल छ, कस्तो छ मौसम?
2: घाम लागिरहेछ, मजाले
1: मजाले घाम लागिरहेछ
2: हजुर।
1: अनि केमा व्यस्त हुनुहुन्छ आजभोलि? घरतिर के छ, खेतीपाती के गर्दै हुनुहुन्छ?
2: मकै गोड्ने काम धमाधम
1: हुन्छ। धमाधम अहिले चाहिँ के छ, गर्मी भएर घरतिरै बसिराख्नु भएको छ, रेडियो सुन्दै हुनुहुन्छ?
2: हजुर, सुनिरहेको छु।
1: हुन्छ, अब एउटा प्रश्न राख्छु ल तपाईँलाई।
2: हुन्छ, म गर्छु।
1: कोसिस गर्नुहुन्छ कि सही उत्तर दिनुहुन्छ? कोसिस गर्नुहुन्छ
2: हजुर।
1: रूपाताल कुन जिल्लामा अवस्थित छ, बझाङ, सोलुखुम्बु, कपिल वस्तु वा कास्की?
2: ओहो, मारिहाल्नु। फेरि,
1: रूपाताल कुन जिल्लामा अवस्थित छ वा कुन जिल्लामा रहेको छ रूपाताल, बझाङ, सोलुखुम्बु, कपिल वस्तु वा कास्की?
2: यो रूपा भनेपछि यो कास्की भने।
1: सही उत्तर हो सबिनजी। अब तपाईँलाई आज गीत चाहिँ सजिलो सजिलो नै छन्, तपाईँले पनि मिलाउनुहुन्छ कि जस्तो मैले गरेको छु? तपाईँलाई एउटा गीत सुनाउँछु है।
2: हुन्छ।

0: सानो माया धेरै टाढा नभइदेऊ न।
1: हजुर
0: नाम भन्नुहोस्। हुन्छ, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। सबिन तामाङ आउनु भएको थियो हाम्रो टेलिफोन सम्पर्कमा खोटाङबाट। अब आजलाई कार्यक्रम म्युजिक एन्ड क्विजका आजका सहभागी अन्तिम मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हेलो।
2: हेलो, नमस्ते।
0: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: रमिला राई, धनकुटाबाट।
0: रमिलाजी, अन्तमा भए पनि कुराकानी भयो।
2: हजुर।
0: धनकुटाबाट, धनकुटातिर, धनकुटाका दुई तिनजना साथीहरूसँग कुराकानी भयो। अनि तपाईँको ठाउँतिरको सुनाउनुहोस् खबर के छ?
2: खबर एकदम ठिकै छ, हुसै लागिरहेछ भनौँ न। म चाहिँ यहाँ टमाटर गोड्दै अनि प्रोग्राम सुन्दै फोन पनि ट्राई गर्दै।
0: कुन जातको टमाटर लगाउनु भएको छ रमिलाजी?
2: अलराउन्ड।
0: अलराउन्ड,
2: हजुर।
0: अनि कत्रो हुन्छ बिरुवा, ठुलै हुने खालको हो कि सानसानै हुन्छ?
2: मलजल ल्यायो भने ठुलै हुन्छ, नत्र त सानै हुन्छ।
0: के छ, बेच्ने गरी लगाउनु भएको त होला नि?
2: बेच्ने गरी नै हो, 2-4 हजार बोट छ, अब पाक्न सुरु भइरहेछ कुनै कुनै चाहिँ।
0: अहिले त टमाटरको रेट ठिक ठिकै छ कि कस्तो छ?
2: अहिले चाहिँ 70-80 रुपियाँ छ भनौँ न।
0: तपाईँबाट चाहिँ 70-80 के बजारको मूल्य भन्नु भएको? धेरै लगाउनु भएको रहेछ। अनि कहिलेदेखि गर्नु भएको रमिलाजी यो खेती?
2: यो सहितबाट हामीले अब निस्किसक्यो भनौँ न।
0: हजुर, एक दुई महिना चाहिँ टिप्न मिल्छ होला नि असार साउनसम्म?
2: हजुर, अब असार साउनसम्म पुग्छ अनि त्यहाँदेखि उता फेरि अर्को बाली लाउनुपर्छ।
0: फेरि अर्को बाली लगाउनुहुन्छ?
2: हजुर।
0: हुन्छ, अब एउटा प्रश्न राख्छु, तपाईँको व्यवसाय राम्रो हुँदै जाओस्, राम्रो फल दियोस् है टमाटरले राम्रो। अब यो कोरोला नाका कुन जिल्लामा पर्दछ? मुस्ताङ, सङ्कुवासभा, दार्चुला वा रसुवा?
2: रसुवा भन्छ।
0: सही उत्तर हो रसुवा। अब

0: यो गीत सुन्नु भएको थियो कि नै?
1: सुनेको।
0: गायकको नाम?
1: रूपक गुटिल।
0: एकदमै सही उत्तर। अब गीत चाहिँ रोजाइमा राख्न सक्नुहुन्छ?
1: जितेन राईको गयो कि छैन?
0: जितेन राई र सुनिता थेगिमको।
1: हुन्छ, त्यही गीत बजाइदिनु
0: सक्नुहुन्छ?
1: हुन्छ। फर्स्ट अफ अल तपाईँ यहाँ निरुद्ध नेपाल जो जतिले सुनिदिन्छ सो सम्पूर्णको लागि बजाउन सुनाउन चाहे। अनि अन्य भन्नुपर्दा मेरो हस्बेन्ड प्रवीण राई, छोरी प्रिन्सा राई, अनि आज जन्मदिन मनाउने बाबु हुन्छ समीर राई, सो बाबुलाई जन्मदिनको लाखौँ लाखौँ शुभकामना, ह्याप्पी बर्थडे दुई भन्न चाहे। अनि पर्सिको दिन मात्रै जन्मदिन मनाउँछ गुनु रिन्सिन राईलाई नि एडभान्समा ह्याप्पी बर्थडे साथमा बजाउन सुनाउन चाहे। अनि लगायत मलाई जो जतिले चिन्छ सो सम्पूर्णको लागि बजाउन सुनाउँदै हजुरलाई भन्छु, टेक्यु बाई।
0: ओके बाबा, हाम्रो टेलिफोन सम्पर्कमा रमिला राई आउनु भएको थियो धनकुटाबाट। उहाँले सामान्य ज्ञान र गीतको पनि मिलाउनु भएको छ, रोजाइमा राख्नु भएको छ। जितेन राई र सुनिता थेगिमको स्वर जितेन राईको रचना र सङ्गीत हो। यही गीत यहाँहरूको माझमा छोड्दै आजलाई कार्यक्रम म्युजिक एन्ड क्विजबाट प्राविधिक सहकर्मी पराग पोखरेल अनि म कार्यक्रम सञ्चालक रमेश भट्ट विदा माग्छु। एक बजे यहाँले सुन्नुहुनेछ समाचार, त्यसपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ, एक बिचमा सङ्गीत साधना कार्यक्रम सुन्नुहुनेछ। रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: रमेश, तिमी त विदेश गएर घरै बनायौ, म त ऋणमा चुरलुम्मै डुबे यार।
1: हेर सुरेश, म चाहिँ विदेश जानु अघि स्थानीय तहमै इलेक्ट्रिसियनको तालिम लिएर गएको थिएँ। विदेशमा पनि सिप सिकेर गए, सिप अनुसारको काम पाएँ, काम गर्न पनि सजिलो भयो, दाम पनि राम्रै कमाए नि केटा।
0: अब बुझे यार, विदेश जानु अघि तालिम नलिएर ठुलै गल्ती गरेछु नि।
2: हो, त्यसैले वैदेशिक रोजगारमा जाँदा सिप सिकेर मात्र जाने गरौँ। वैदेशिक रोजगार बोर्डको सचिवालय।
3: नेपालमा धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ, तर यो लतको अन्त्य सम्भव छ। यदि तपाईँ धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ। याद राख्नुहोस्, धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न परामर्श सेवा हेल्पलाइन 1132।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।
5: सडक सीमाभित्र कुनै पनि निर्माण कार्य गर्दा अनिवार्य रूपमा सडक विभागको पूर्व स्वीकृति लिऊ, अन्यथा 1 वर्ष कैद वा 5,000 रुपियाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।
6: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
8: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले किसानका लागि समयमा मलको व्यवस्थापन, विपदबाट हुने क्षति न्यूनीकरण, लागू औषध दुर्व्यसनीको बढ्दो समस्या न्यूनीकरण, विद्युतको सहज आपूर्ति लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। सांसदहरूले देशमा लागू औषध दुर्व्यसनी सामाजिक, आर्थिक र राष्ट्रिय समस्या बन्दै गएको तथा 30 वर्षभन्दा कम उमेरका युवा दुर्व्यसनमा बढी देखिएकोतर्फ समयमा नै ध्यान जानुपर्ने बताउनुभयो। सांसदहरूले वर्षा सुरु हुँदा समेत मलको अभाव रहेको र सहज रूपमा मल नपाउँदा किसानले खेती लगाउन नपाइरहेको भन्दै समयमा नै मलको व्यवस्थापनमा राज्यको तयारी कमजोर देखिएको बताउनुभयो। सांसदहरूले देशको पहाडी तथा ग्रामीण भेगमा बाँदरबाट अन्नबाली जोगाउन किसानहरू दिनभरि बाँदर कुरेर बस्न बाध्य भइरहेको भन्दै समस्या समाधानका लागि प्रभावकारी उपायको खोजी गर्न माग गर्नुभयो। सांसदहरूले वर्षा सुरु हुन लागेको भन्दै वर्षाले ल्याउन सक्ने विपद जोखिमबाट देशभरका नागरिकलाई जोगाउने गरी पूर्व तयारी गर्न सरकारसँग माग गर्नुभयो। बैठकमा नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले प्रतिनिधि सभाको निर्माणाधीन हललाई गरिमामय र संसदीय अभ्यास अनुकूल बनाइनुपर्नेमा जोड दिनुभयो। प्रतिपक्षी दल श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन शाहलाई सदनमा उपस्थित गराउन सभामुख अर्यालले रुलिङ नगरेको भन्दै आजको बैठक पनि बहिष्कार गर्नुभयो। बैठक सुरु भए लगत्तै अध्यक्ष राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई बैठकमा उपस्थित हुन सभामुखबाट रुलिङ हुनुपर्ने माग दोहोऱ्याउँदै विरोध गर्नुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण तथा हिमाली वातावरणको संरक्षण आजको आवश्यकता भएको बताउनु भएको छ। राष्ट्रपति पौडेलले विश्वका विभिन्न मुलुकबाट आएका सगरमाथा आरोहीको सम्मानमा आज काठमाडौँमा आयोजना गरिएको सगरमाथा समेटर्स समिट 2026 सम्बोधन गर्दै हिमाली वातावरणको संरक्षण आजको आवश्यकता भएको बताउनुभयो। रूपन्देहीको पहिरोमा हिजो पौडी खेल्ने क्रममा डुबेर 2 विद्यार्थीको मृत्यु भएको छ। मृतकहरू कक्षा 8 अध्ययनरत विद्यार्थी रहेका छन्। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार मायादेवी गाउँपालिका 8 स्थित घाघरा खोलाको ड्याममा पौडी खेल्ने क्रममा मायादेवी गाउँपालिका 6 खजुरिया स्थायी घर भई हाल सिद्धार्थनगर नगरपालिका 6 गल्ला मण्डी बस्दै आएका 13 प्रिन्स चौधरी र समरीमाई गाउँपालिका 6 असुरैना स्थायी घर भई हाल सिद्धार्थनगर 4 सुगरमेल डेरा गरी बस्दै आएका 16 सूरज गुप्ताको डुबेर मृत्यु भएको बताइएको छ। दुग्ध विकास संस्थान डिटिसीले भुक्तानी नपाएका दुध किसानलाई 12 करोड रुपियाँ भुक्तानी गरेको छ। पछिल्लो 4 करिब 58 करोड रुपियाँ मध्ये बक्यौता रु 12 करोड भुक्तानी भएको डिटिसीले जनाएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालय दुग्ध विकास संस्थान डिडिसीको सुधारको कार्ययोजना ल्याइएपछि हाल किसानलाई दैनिक 1 करोड रुपियाँ भुक्तानी भइरहेको मन्त्रालयले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन र सन्देश।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारु गर्नका लागि *14# डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। सर्वोच्च अदालतका न्यायाधीश तिल प्रसाद श्रेष्ठले आफ्नो उपचारका लागि आर्थिक सङ्कलन नगर्न आग्रह गर्नुभएको छ। न्यायाधीश श्रेष्ठले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा आफ्नो उपचारका लागि सहयोग सङ्कलन गर्न लागेको खबर पाएको उल्लेख गर्दै आर्थिक सङ्कलनको काम तत्काल स्थगित गर्न आग्रह गर्नुभएको छ। बोन म्यारो समस्याबाट पीडित न्यायाधीश श्रेष्ठको भारतको नयाँ दिल्ली स्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च अस्पतालमा उपचार भइरहेको छ। अब अन्तर्राष्ट्रिय प्रसङ्ग। इजरायली सेनाले लेबननमा गरेको आक्रमणमा परि कम्तीमा 31 मृत्यु भएको छ। सेनाले पूर्वी र दक्षिणी लेबननमा गरेको श्रृङ्खलाबद्ध हवाई आक्रमणमा परि सो हताहती भएको अधिकारीहरूले बताएका छन्। इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले हिजबुल्लाहमाथि आक्रमण तीव्र पार्ने घोषणा गरे लगत्तै लडाकु विमानले पूर्वी र दक्षिणी लेबननमा श्रृङ्खलाबद्ध हवाई आक्रमण गरेको थियो। अब मौसम हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मुख्यतया मौसम सफा रहनेछ। रेडियो नेपालबाट 1 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 2 बजे अङ्ग्रेजीमा र 3 बजे नेपालीमा हुनेछ। हस्त नमस्ते।
4: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम नवीन कृषि प्रविधि अनुसन्धानबाट प्रमाणित कृषिका नयाँ नयाँ प्रविधिहरूको सङ्गालो नवीन कृषि प्रविधि।
5: नमस्कार, कार्यक्रम नवीन कृषि प्रविधिको आजको श्रृङ्खलामा स्वागत गर्दछौ। म चित्रकला चौहान
6: अनि म समीक्षा बडाल।
5: यस कार्यक्रममा हामी कृषि तथा पशुपक्षीको क्षेत्रमा प्रयोगमा आइरहेका र अनुसन्धानको क्रममा रहेका नवीन कृषि प्रविधिहरूको बारेमा जानकारी प्रस्तुत गर्ने गर्दछौ। आजको कार्यक्रममा हामीले बोट बिरुवाहरूलाई फाइदा पुर्याउने जीवाणु मल र हरियो मलको बारेमा जानकारी प्रस्तुत गर्न गइरहेका छौ। आउनुहोस् आजको कार्यक्रम सुरु गरौं। बोट बिरुवाहरूलाई फाइदा गर्ने जीवाणु मलहरूलाई बाली नालीको जराबाट वा माटोबाट शुद्ध रूपमा छुट्याई प्रयोगशालामा बढाई हुर्काई मलिलो माटो वा बिउलाई उपचार गरी त्यसमा आफूलाई चाहिने जीवाणु राखी बनाइएको मललाई जीवाणु मल भनिन्छ। यो मल धेरै प्रकारको हुन्छ, जस्तै राइजोबियम युक्त जीवाणु मल, एजोटोब्याक्टर युक्त जीवाणु मल, माइक्रोराइजा ढुसीयुक्त मल, गढेउला मल जस्ता जीवाणु मलहरू यस अन्तर्गत पर्दछन्। राइजोबियम जीवाणु मल बोट बिरुवा तथा बाली नालीलाई हुर्कन, बढ्न, फुल्न र फल्न विभिन्न खाद्य तत्त्वहरूको आवश्यकता पर्दछ। यी विभिन्न खाद्य तत्त्वहरू मध्ये नाइट्रोजन तत्त्व बाली नालीहरूको लागि धेरै परिमाणमा आवश्यक पर्ने प्रमुख खाद्य तत्त्व हो। वायुमण्डलमा प्रशस्त मात्रामा नाइट्रोजन पाइन्छ। यसरी पाइने नाइट्रोजन बोट बिरुवा तथा जीवाणुहरूले लिन नसकी त्यसै खेर गइरहेको हुन्छ। यसरी नष्ट भइरहेको नाइट्रोजन तत्त्वलाई कोसे बालीहरूको जराको गिर्खामा रहेको राइजोबियम युक्त ब्याक्टेरियाले स्थिरीकरण गरी उक्त कोसे बालीलाई उपलब्ध गराउँदछ। यस जीवाणुलाई कोसे बालीको गिर्खाबाट प्रयोगशालामा शुद्ध रूपमा छुट्याई विभिन्न रासायनिक तत्त्वहरूबाट बनाइएको मिडियामा वृद्धि गरी बढी प्राङ्गारिक पदार्थ भएको धुलो माटो वा पिट सोयल वा धुलो पारिएको 4 भाग माटो र 1 भाग गोलको मिश्रणमा मिसाई एक प्रकारको मल तयार गरिन्छ। यसरी राइजोबियम जीवाणुलाई बढी प्राङ्गारिक पदार्थ भएको धुलो माटोमा मिसाएर तयार गरिएको मललाई राइजोबियम इनाकुलम वा राइजोबियम जीवाणु मल भनिन्छ। यो मल प्रयोग गर्ने विधिलाई इनोकुलेसन भनिन्छ।
6: श्रोताबिन्द, अबको प्रस्तुतिमा हामी राइजोबियम जीवाणु मलको प्रयोग गर्ने तरिका बारे जानकारी प्रस्तुत गर्दैछौँ। राइजोबियम जीवाणुलाई बिउमा मिसाएर प्रयोग गर्न सकिन्छ। यसरी प्रयोग गर्दा एउटा सफा भाँडोमा 10% चिनी वा सक्खर वा अरू कुनै टाँसिने पदार्थको झोल उमालेर पहिला चिसो पार्ने, त्यसपछि तयार पारिएको झोलमा उपचार गर्नुपर्ने बिउ राखी राम्ररी चलाउने र बढी भएको झोललाई फालिदिने, भिजेको बिउमा राइजोबियम इनोकुलम मल हाली राम्ररी चलाई मिसाउने, हरेक बिउमा मल राम्ररी टाँसिएको हुनुपर्दछ, त्यसपछि बिउलाई छायामा एकछिन सुकाएपछि तुरुन्तै बिउ रोप्नु पर्दछ। राइजोबियम जीवाणु मललाई लेदो बनाई बिउमा मिसाएर पनि प्रयोग गर्न सकिन्छ। यस तरिकामा 10% चिनी वा सक्खर वा अरू कुनै टाँसिने पदार्थको झोल उमालेर पहिला चिसो पार्ने, उक्त झोलमा राइजोबियम इनोकुलम राखी राम्ररी चलाई लेदो बनाउने र अर्को एउटा सफा भाँडोमा चाहिने जति बिउ राखी त्यसपछि राइजोबियम मलको लेदो खन्याएर सबै बिउमा टाँसिने गरी राम्ररी चलाउने, त्यसपछि राइजोबियम युक्त बिउलाई छायामा एकछिन सुकाएपछि तुरुन्तै बिउ रोप्नु पर्दछ। राइजोबियम जीवाणु मललाई माटोमा मिसाएर पनि प्रयोग गर्न सकिन्छ। यस तरिका अन्तर्गत 10 ग्राम राइजोबियम मललाई 1 केजी माटोमा वा मसिनो बालुवामा मिसाउने र 100 मिटर लम्बाइको ड्याङ बनाई उक्त ड्याङमा सो मललाई छर्नु पर्दछ। त्यसपछि भर्खर सिँचाइ गरेको खेतमा सानो बिउ भएका कोसे बालीहरू जस्तै मुसुरो, मास, मुङ, क्लोभर, लुसन, बर्सिम, स्टाइलो आदिलाई छर्नु पर्दछ। राइजोबियम जीवाणु मललाई माटोमा छर्केर पनि प्रयोग गर्न सकिन्छ। यसरी प्रयोग गर्दा 10 ग्राम राइजोबियम मललाई 1 लिटर पानीमा मिसाउने र 100 मिटरको ड्याङ बनाई उक्त ड्याङमा सो मललाई छर्नु पर्दछ। साना बिउ, क्लोभर, लुसन, बर्सिम, मुसुरो, मुङ, मास, स्टाइलो आदि बिउलाई राइजोबियमको इनोकुलम 40 ग्राम प्रति केजी आवश्यक पर्दछ भने ठुला बिउ जस्तै भटमास, बोडी, बकुला, सिमी आदिलाई राइजोबियमको इनोकुलम 50 ग्राम प्रति केजी बिउ आवश्यक पर्दछ। राइजोबियम जीवाणु मलको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू। राइजोबियम मलको प्याकेट घाममा राख्नु हुँदैन। चिसो ठाउँ, छाया वा रेफ्रिजरेटरमा 4 डिग्री सेन्टिग्रेडमा राइजोबियम जीवाणु मल राख्न उपयुक्त हुन्छ। राइजोबियम मलको प्रयोग घाम नपर्ने ओसिलो ठाउँमा बसेर गर्नु पर्दछ। बिउ रोप्नु अगाडि मात्र राइजोबियम मललाई मिसाउनु पर्दछ। विभिन्न कोसे बालीहरूको लागि फरक फरक किसिमको राइजोबियम चाहिने हुँदा उपयुक्त राइजोबियम जीवाणु भएको मललाई प्रयोग गर्नु पर्दछ। अम्लीय माटोमा राइजोबियमको असर राम्रो देखिँदैन। माटोमा नाइट्रोजनको मात्रा बढी भएमा र फोस्फोरस, बोरन तथा मोलिब्डेनमको मात्रा कम भएमा राइजोबियम मल हाले पनि कोसे बालीको जरामा गिर्खा राम्रोसँग बन्दैन। यी तत्त्वहरूको व्यवस्थापन गर्न अत्यन्त जरुरी हुन्छ।
5: श्रोताबिन, बोट बिरुवालाई फाइदा पुर्याउने जीवाणु मलहरू अन्तर्गत रहेको छ एजोला। एजोला पानीमा तैरिने उन्यु प्रजातिमा पर्ने वनस्पति हो, जसको पातमा एनाबेना एजोली नामक ब्याक्टेरियाले पारस्परिक सम्बन्ध स्थापित गर्दछ र वायुमण्डलमा भएको नाइट्रोजनलाई स्थिरीकरण गरी बोट बिरुवाहरूलाई उपलब्ध गराउँदछ। एजोलालाई धान बालीको उत्पादन वृद्धि गर्नमा प्रयोग गरिन्छ। एजोलाले कुल आवश्यक नाइट्रोजनको 25% सम्म परिपूर्ति गर्न सक्ने देखाएको छ। यसको अलावा एजोला हरियो अवस्थामा माटोमा मिलाउँदा यसले हरियो मलको समेत काम गर्दछ र नाइट्रोजनको साथै प्राङ्गारिक पदार्थ वृद्धि गर्न समेत प्रभावकारी हुन्छ। एजोला खेती कुखुराको दाना बनाउन समेत प्रयोग गरेको पाइन्छ। एजोलाको उत्पादन र वृद्धि गर्न एजोलालाई प्रशस्त पानी भएको ठाउँमा उत्पादन गर्न सकिन्छ। एजोलाको लागि नजिकैको पोखरी वा बारीमा पोखरी बनाएर पनि उत्पादन गर्न सकिन्छ। नेपालमा विशेषत दुई प्रजातिका एजोलालाई व्यावसायिक तवरले उत्पादन गर्न सकिन्छ। एजोलाको वृद्धि खण्डीकरण माध्यमबाट हुने हुँदा यसको वृद्धिका लागि धेरै कारक तत्त्वहरू जस्तै पानीको गुणस्तर, तापमान, घाम, यसमा लाग्ने किराहरू र खाद्य तत्त्वले असर गर्दछन्। एजोला वृद्धिको लागि 10-15 सेन्टिमिटर पानीको तह र पानीको पिएच मान 4.5-7 उचित मानिन्छ। यसलाई 20-30 डिग्री सेल्सियस तापक्रमसम्म उत्पादन गर्न सकिन्छ। यसमा मोत, लाई किरा, चिप्ले किरा लाग्ने हुँदा यसको रोकथामको लागि कीटनाशक विषादी प्रयोग गर्न सकिन्छ। एजोला वृद्धि र उत्पादनको लागि विविध खाद्य तत्त्व मध्ये फस्फोरसको प्रयोग महत्वपूर्ण हुन्छ। फस्फोरस 25-30 किलोग्राम प्रति हेक्टरका दरले 3-4 पटकसम्म विभाजित गरी प्रयोग गर्दा एजोलाको छिटो वृद्धि हुन्छ। यसको साथमा आवश्यकता अनुसार नाइट्रोजन र पोटासको पनि प्रयोग गर्न सकिन्छ। नाइट्रोजन स्थिरीकरणका लागि मोलिब्डेनम र फलामको महत्वपूर्ण भूमिका हुने हुँदा यसको प्रयोग पनि आवश्यक हुन्छ। यी सबै कुराको अनुकूल अवस्थामा 2-5 दिन भित्रमा यसको दोब्बर उत्पादन लिन सकिन्छ। एजोलालाई जैविक मल र हरियो मलको रूपमा प्रयोग गर्न सकिन्छ। यसको प्रयोग हिल्याएर रोप्ने धान खेतमा प्रयोग गर्न सकिन्छ, जसका लागि धान रोप्नु भन्दा 3-4 हप्ता अगाडि एजोलालाई छुट्टै स्थानमा वृद्धि गर्ने र धान रोप्ने बेलामा प्रयोग गर्न सकिन्छ। यसलाई 500-600 केजी प्रति हेक्टरका दरले धान खेतमा धान रोप्ने बेलामा इनोकुलमको रूपमा छर्न सकिन्छ। यसले 2-3 हप्तामा पुरै धान खेत ढाक्दछ। धानको पहिलो गोडाई गर्ने बेलामा एजोलालाई माटोमा मिलाउनु पर्दछ। धान खेतको अलावा पनि यसलाई हरियो मलको रूपमा अन्य बालीमा प्रयोग गर्न सकिन्छ, जसका लागि छुट्टै पोखरी वा तलाउमा यसको उत्पादन गरी संकलन गरेर प्रयोग गर्न सकिन्छ।
6: श्रोताबिन्द, अबको प्रस्तुतिमा हरियो मल सनैको बारेमा जानकारी प्रस्तुत गर्दैछौ। माटोको सुधार गर्ने उद्देश्यका लागि कुनै पनि बिरुवाको विभिन्न भाग वा पुरै बिरुवालाई हरियोमा नै जोतेर माटोमा मिसाउनुलाई हरियो मल भनिन्छ। सनैले हरियो मलको रूपमा बिरुवालाई जैविक तत्व प्रदान गरी उत्पादन र उत्पादकत्व दुवै बढाउनमा मद्दत गर्दछ। विशेष गरी पाखो बारीमा लगाइने बालीहरूमा हरियो मलको रूपमा सनैको प्रयोग गर्दा यसले राम्रो फाइदा दिन्छ। सनैको डाँठ पात हाँगाहरू नरम हुन्छन्, त्यसैले माटो पल्टाई जोतिदिएमा कम चिस्यानमा पनि सजिलैसँग कुहिन्छ। हरियो अवस्थामा माटोमा मिलाई मलको रूपमा प्रयोग गरिने हुनाले यसलाई हरियो मल भनिन्छ। यस किसिमको मलले बिरुवालाई नाइट्रोजन प्रदान गर्दछ। हाम्रो देशमा रासायनिक मल उत्पादन हुने कारखानाहरू छैनन्। विदेशबाट ल्याउनु पर्ने हुनाले सधैँ भनेकै समय र भनेकै रकममा मलहरू उपलब्ध हुन नसक्ने हुनाले हरियो मलको रूपमा सनैले उत्पादन बढाउन मद्दत गर्दछ। अब हामीले स्थानीय वस्तुहरूको प्रयोगलाई पनि बढाउँदै लानुपर्ने देखिन्छ। हरियो मल प्राङ्गारिक मलको एउटा मुख्य स्रोत हो। माटो स्वस्थ बनाउन र बालीहरूको उत्पादन बढाउन हरियो मल सनैको भूमिका महत्वपूर्ण हुन्छ। हरियो मलका विभिन्न स्रोतहरू मध्ये सनै, धैचा, दाल बालीहरू जस्तै बोडी, मास, मुसुरो, केराउ, असुरो, तितेपाती, बनमारा, खिर्रो आदि हुन्। हरियो मलको प्रयोग गर्ने तरिका। जुन जमिनमा बाली लगाउने हो त्यसमा सोझै बिउ छरेर हरियोमा नै जोति माटोमा मिलाउन सकिन्छ। हरियो मलको लागि सनै तथा ढैँचाको बिउ 40-45 केजी प्रति हेक्टर, बीज वृद्धिका लागि 15-20 केजी प्रति हेक्टर र रेसा उत्पादनका लागि 100-240 केजी प्रति हेक्टर आवश्यकता पर्दछ। खेर गएको जमिनमा पनि सनै तथा ढैँचाको खेती गर्न सकिन्छ। तराई, भित्री मधेस, पहाड जहाँ केही मात्रामा चिस्यान कायम हुन्छ त्यस्तो जमिनमा हरियो मलको रूपमा सनै र ढैँचा लगाउन सकिन्छ। यी जातका बिरुवाहरू छिटो बढ्ने र छिटो कुहिने हुन्छ। पहिले छर्ने उम्रिएको 40-70 दिन भित्रमा जोति माटोमा मिलाउने र जोतेको केही दिनपछि बाली लगाएमा राम्रो उत्पादन हुन्छ। सनै कुहिनका लागि थोरै चिस्यान भए पनि पुग्दछ। पाखो किसिमको बारीहरूमा ढैँचा भन्दा सनै लगाउन फाइदाजनक मानिन्छ, किनकि सनैको तुलनामा धैँचा कुहिनका लागि अलि बढी पानीको आवश्यकता पर्दछ। हरियो मलको लागि बाली छान्दा विशेष कुरामा ध्यान पुर्याउनु पर्दछ। जस्तै हरियो मलको लागि प्रयोग गरिने बाली कोसे बाली हुनुपर्दछ, जसको प्रशस्त मात्रामा जराहरू र जरामा गिर्खाहरू हुनुपर्दछ। छिटो छिटो बढ्ने, पात धेरै हुने र नरम प्रकृतिको हुनुपर्दछ, जसले छिटो कुहिनमा मद्दत गर्दछ। हरियो मलको रूपमा प्रयोग गरिने बालीको बिउ भनेको समयमा उपलब्ध हुने र राम्रोसँग व्यवस्थापन गर्न सकिने किसिमको हुनुपर्दछ। रासायनिक मल हरेक पटक हाल्नु पर्ने, तर हरियो मलबाट एक पटकको बाली मात्र होइन त्यसपछिका बालीले पनि खाद्य तत्व पाउने र यसको प्रयोगबाट 20-25% उत्पादनमा वृद्धि हुने हुँदा यस्तो मलको प्रयोगमा विशेष ध्यान पुर्याउनु पर्दछ। नेपालको सन्दर्भमा वातावरणीय दृष्टिकोण र दिगो खेतीका हिसाबले सनै जस्तो मललाई प्राथमिकता दिनु अति आवश्यक एवं समय अनुकूल देखिन्छ। जैविक मलले रासायनिक मल हटाउने होइन घटाउने काम गर्दछ। रासायनिक मलमा जैविक मल मिसाई प्रयोग गर्नाले उत्पादन तथा उत्पादकत्व वृद्धि हुन्छ र माटोको उर्वरा शक्ति पनि कायम रहन्छ।
7: व्यावसायिक कीट विकास केन्द्र हरिहर भवन ललितपुरको अनुरोध। मौरी पालन अति संवेदनशील तथा वैज्ञानिक र व्यावहारिक व्यवसाय हो। अन्य खेती जस्तो संरचित संरचनामा सबै मौसममा गर्न सकिँदैन। निश्चित मौसम वा समय मौरी गोला वृद्धि र विस्तारका लागि उपयुक्त हुन्छन्। प्रतिकूल मौसम खास गरी ग्रीष्म र वर्षा ऋतु मौरीका लागि कष्टकर हुन्छन्। त्यसैले वर्षायाम तथा प्रतिकूल मौसमको समयमा मौरी गोला सहितको मौरी घार बिक्री वितरण गर्दा स्वस्थ गुणस्तरीय रानु सहितको मजबुत गोला उत्पादन गर्न सकिँदैन। त्यसकारण कमजोर गोलाहरूको छनौट हुँदा यसले दीर्घकालीन रूपमा मौरीको गुणस्तर तथा समग्र मौरी क्षेत्रमा प्रतिकूल प्रभाव पार्ने हुन्छ। त्यसैले प्रतिकूल मौसम वा बेसिजनमा मौरी गोला सहितको मौरी घार वितरण नगर्न, नगराउन तथा यस किसिमका कार्यक्रम सञ्चालन गर्दा उपयुक्त मौसममा स्वस्थ तथा गुणस्तरीय रानु सहितका मजबुत गोला छनौट गरी वितरण गर्ने व्यवस्था मिलाउन सबै पालिका, सरकारी तथा गैर सरकारी निकायहरूमा अनुरोध छ। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, कृषि विभाग, व्यावसायिक किट विकास केन्द्र, हरिहर भवन, ललितपुर।
8: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
9: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
8: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
9: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
8: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ, अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
9: सूचीकरण त गर्नै पर्ने हो,
8: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
10: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
5: श्रोता वृन्द, आजको कार्यक्रममा हामीले बोट बिरुवाहरूलाई फाइदा पुर्याउने राइजोबियम जीवाणु मल, एजोला र हरियो मल सनैको बारेमा जानकारी प्रस्तुत गर्यौं। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? कार्यक्रमको बारेमा थप सुझाव, सल्लाह तथा जिज्ञासाहरू भएमा तपाईँ हामीलाई हाम्रो कार्यालयको इमेल info@aitc.gov.np मा इमेल गर्न सक्नुहुनेछ भने पैसा नलाग्ने टोल फ्री नम्बर 1660019500 सम्पर्क गर्न सक्नुहुनेछ। हवस् त, आजलाई कार्यक्रम यति नै। अर्को साता पुनः यस्तै जानकारीमूलक कार्यक्रम लिएर उपस्थित हुने नै छौँ। तबसम्मको लागि म लगायत हाम्रो सम्पूर्ण टिमलाई बिदा दिनुहोस्। नमस्कार।

साधकहरूका लागि सङ्गीत आराधना हो। साधकहरूले उक्लेका उकाली, उर्लेका उराली, घाम पानी, रात प्रभात, तिता मिठा भोगाईहरूसँगै साधकहरूका जीवनलाई नजिकबाट नियाल्दा भेटिएको जीवनको सङ्गालो कार्यक्रम सङ्गीत साधनामा यहाँहरूलाई हार्दिक स्वागत छ। प्रविधि संयोजनमा रहनुहुने सुलोचना वज्राचार्यसँगै दुर्गा अधिकारीको सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक हप्ता यसै समयमा प्रस्तुत हुँदै आइरहेको सङ्गीत साधना कार्यक्रम यहाँहरूले मिडमेपका विभिन्न फ्रिक्वेन्सीहरूसँगै एफएम 98, 100 र 103 MHz अनि www.radionepal.gov.np का साथै रेडियो नेपालको मोबाइल एपबाट पनि संसारभर हामीलाई सुन्न सक्नुहुनेछ। सङ्गीत साधना कार्यक्रममा यहाँहरूले पुराना, कालजयी, सफल र चर्चित सङ्गीतका साधकहरूका प्रेरक जीवन अनुभवसँगै उहाँहरूकै स्वर, सङ्गीत अनि रचनामा रहेका गीत सङ्गीतहरू सुन्दै आइरहनु भएको छ। आजको कार्यक्रममा भने हामी वरिष्ठ गायिका सुनन्दा माथेमालाई प्रस्तुत गर्नेछौँ।

गणेश श्रेष्ठको रचना, ज्ञानबहादुरको सङ्गीत अनि सुनन्दा माथेमाको स्वरमा रहेको गीत थियो यो। सुनन्दा माथेमा नेपाली गीत सङ्गीतमा सुने जस्तो लाग्ने तर नौलो लाग्ने नाम, नेपाली गीत सङ्गीतका साधकले भुल्नै नहुने नाम पनि। करिब 30 दशकमा औपचारिक रूपमा रेडियो नेपालबाट गीत गायनको यात्रा थाल्नुभएकी सुनन्दा माथेमा बाल्यकालदेखि नै सङ्गीतमा समर्पित हुनुभएको थियो। पिता परशुराम भक्त माथेमा अनि माता कृष्णमाया माथेमाकी कान्छी छोरी सुनन्दा माथेमाको पारिवारिक रूपमा पनि सङ्गीतसँग गहिरो सम्बन्ध रहेको थियो। उहाँको यात्रामा पारिवारिक संस्कार, साधना र समर्पणको सुन्दर संगम देख्न सकिन्छ। विभिन्न साङ्गीतिक कार्यक्रम, रेकर्डिङ तथा सांस्कृतिक गतिविधिहरू मार्फत कला सङ्गीतको साधनामा समर्पित हुनुभएकी सुनन्दा माथेमा यति बेला भने के गर्दै हुनुहुन्छ त? मिठो स्वरकी धनी उहाँले जति गीतहरू सङ्गीत बजारमा ल्याउनु पर्ने थियो त्यति किन ल्याउन सक्नु भएन होला त? आजको यो सङ्गीत साधना कार्यक्रममा उहाँका विभिन्न स्वरमा रहेका गीत सङ्गीतहरू सँगसँगै जीवन यात्राका कुरा हामी गर्नेछौँ। त्यो कुराकानीलाई प्रस्तुत गर्नु अगाडि पुनः गणेश श्रेष्ठको रचना, ज्ञानबहादुरको सङ्गीत र सुनन्दा माथेमाको स्वरमा रहेको गीतको त्यो दोस्रो अन्तरा, त्यसपछि हामी कुराकानीलाई जोड्छौँ।

0: धेरै धेरै स्वागत छ यहाँलाई सङ्गीत साधना कार्यक्रममा।
1: धेरै धेरै धन्यवाद यहाँ सबैलाई।
0: आरामै हुनुहुन्छ?
1: हजुर, आरामै छ हजुर।
0: अनि दिनहरू चाहिँ कसरी बितिरहेका छन् त यतिखेर?
1: कुनै अब भनौँ न गीतहरू आधुनिक नेवारी गीतहरू गाउँदै गर्दैछु, रेकर्ड गर्दै गरेछु, त्यही हो। अरू त आफ्नो घरसी कामै हो, अरू त के हुन्छ।
0: हजुर, अनि सङ्गीतको रियाज अहिले पनि घरमा गर्नुहुन्छ कि गर्नुहुन्न?
1: हजुर, त्यो त गर्नु परिहाल्यो नि।
0: गर्नुहुन्छ?
1: हजुर, नगरे त हुँदै भएन नि। हजुर, अब जस्तै मैले पहिले सङ्गीत सिकाएको थिएँ
0: हजुर
1: वरिष्ठ सङ्गीत प्रवीण नारा ढका सरज्यूसँग, त्यहीबाट गर्दा सारेगम गर्छु। अरू गीतकारको गीतहरू प्र्याक्टिस गर्दा गर्दा पनि हाम्रो रियाज जस्तै हुन्छ कि?
0: हजुर हजुर,
1: प्र्याक्टिस भइहाल्छ।
0: हजुर, 20-30 दशकमा रेडियो नेपालमा यहाँले गीत रेकर्ड गराउनु भएको थियो होला औपचारिक रूपमा चाहिँ।
1: हजुर,
0: त्यसपछि फेरि अब आज यही रेडियो नेपालकै स्टुडियोमा बसेर यहाँसँग कुराकानी गर्ने मौका मिलेको छ होइन। आज यो रेडियो नेपालमा उतिखेर गीत रेकर्डिङ गर्दाको त्यो सम्झना अनि यतिखेर आएर कुराकानी गर्दै गर्दाको पल होइन, कस्तो महसुस भइरहेको?
1: खुसी लागेको छ कि 28-29 सालतिर रेकर्ड गर्न आउने बेलामा जस्तो वातावरण थियो नि त्योभन्दा राम्रो लाग्यो कि मलाई चाहिँ।
0: हजुर,
1: राम्रो लाग्यो। जे होस् एकदम खुसी लागेको छ कि मलाई फेरि आउनु पाएकोमा। हाम्रो अहिले यो जुन इन्टरभ्यू भइरहेछ धेरै खुसी छ, धेरै खुसी लाग्छ मलाई चाहिँ।
0: यहाँले 2028-29 सालतिर रेडियो नेपालमा गीत रेकर्ड गर्न आउँदाखेरि रेडियो नेपालको माहौल त्यतिखेर चाहिँ कस्तो थियो? यहाँ गीत सङ्गीतको माहौल कस्तो थियो? यहाँहरू आउँदा कस्तो महसुस गर्नुहुन्थ्यो? कस्तो थियो यहाँको वातावरण?
1: त्यो बेलामा त झनै रमाइलो लाग्छ मलाई त्यो बेलामा, किनभने हामी सिंहदरबारको गेटबाट भित्र पस्दाखेरि हरेक कलाकार भेट्थ्यो बाटोमा। त्यो हामी रेकर्डिङ गर्ने बेला मान्छेहरू आवाजात भइरहेको हुन्छ, लाइब्रेरीमा गएर मान्छे आवाजात भइरहेको हुन्छ। अमिरा दिदीहरू भयो, ज्ञान राणा दिदीहरू भयो, तार थापाहरू भयो, पाण्डव सुनवारहरू भयो, जस्तो नातिकाजी दाईहरू भयो, सबैसँग दाईहरू चाहिँ भेट्थ्यो कि हाम्रो बाटोमा। हामी त आइरहन्छौँ होइन, त्यो बेलामा भेटिरहन्थ्यो कि हामीले चाहिँ। खुसी लाग्थ्यो कि एकदमै, आफ्नो वरिष्ठ गायकहरू भयो, सङ्गीतकार होइन, खुब खुसी लाग्थ्यो।
0: हजुर, एकदमै रमाइलो पल थियो,
1: रमाइलो, धेरै रमाइलो लाग्थ्यो त्यो बेलामा, सबै रमाइलो लाग्थ्यो।
0: सङ्गीतको साधना भइरहन्थ्यो हजुरहरू यहाँ आउँदाखेरि देख्नुहुन्थ्यो?
1: यस्तो कि रेकर्डिङ गर्नुको लागि पालो कुर्नु पर्थ्यो हामी।
0: हजुर,
1: हामी त्यो रेडियो नेपालको चाहिँ बाहिर चक्कर छ नि, हामी त्यहाँ बसिरहन्थ्यौँ। जब हाम्रो नाम आउँछ, पालो आउँछ, त्यो बेला हामीभित्र छिरेर हामी रेकर्डिङ गर्थ्यौँ। त्यो बेलामा दिनमा दुई तिनवटा चाहिँ रेकर्डिङ भइरहन्थ्यो त्यो बेलामा।
0: रेडियो नेपालमा यहाँले लाइभ पनि गाउनुभयो?
1: पहिले स्टेज प्रोग्रामहरू हुन्थ्यो क्या, त्यसमा कम्पिटिसन हुन्थ्यो, त्यसमा भाग लिन्थेँ मैले। पहिले तार थापाहरू चाहिँ मेरो सँगै जस्तो भयो उहाँ चाहिँ, जस्तै उदय दान झा भयो, मधु छेत्री भयो, मेरो दौतरी भनौँ न, उहाँहरू हुनुहुन्थ्यो पहिले चाहिँ। ज्ञानबाद दाईसँग उहाँकै सङ्गीतमा मैले चाहिँ यहाँ कम्पिटिसनमा भाग लिएको थिएँ पहिलेचोटि।
0: यहाँ जन्मनु भएको काठमाडौँमै होइन?
1: हजुर हजुर।
0: बाल्यकालको शिक्षादेखि स्नातक तहसम्म यहाँले अध्ययन गर्नुभएको रहेछ
1: होइन?
0: काठमाडौँमै पढ्नुभयो?
1: हजुर हजुर, काठमाडौँमै पढेको।
0: काठमाडौँमा त विभिन्न मठ मन्दिरहरू छन् होइन, धार्मिक सांस्कृतिक परम्पराहरू धेरै छ, अनि फेरि नेवारी समुदायमा फेरि छुट्टै खालको भजन कीर्तनको आफ्नो माहौल पनि छ होइन, त्यही भएर हो कि अथवा पारिवारिक वातावरणले हो कि यहाँ सङ्गीततिर आकर्षित चाहिँ कसरी हुनुभयो?
1: खास चाहिँ मेरो बुवा मन्त्री पनि हुनुभएको थियो उहाँ चाहिँ 18 सालमा।
0: हजुर,
1: उहाँ चाहिँ सङ्गीत प्रवेशिका भन्ने चाहिँ उहाँले लेख्नु भएको थियो किताब एउटा।
0: हजुर,
1: सङ्गीतको सारेगम पनि तान्त्रामा गाउनुहुन्थ्यो, अनि उहाँले चाहिँ त्यो किताब पनि लेख्नु भएको थियो। त्यही अनुसारले गर्दाखेरि मलाई गीतमा चाहिँ साह्रै मतलब इन्ट्रेस्ट लाग्यो कि,
0: रुचि
1: लाग्यो कि।
0: हजुर बुवा पनि सङ्गीतमा रुचि राख्ने, बुवा पनि?
1: हजुर, अनि हजुर बुवा नानबद काजी चाहिँ भजनहरू लेख्नुहुन्थ्यो, भजन लाग्थेन, भजन पहिले भजनहरू गर्थ्यो ठाउँ ठाउँमा, त्यहाँ आफ्नो भजन दिएर गाउन लाउनुहुन्थ्यो कि। त्यो माहौलबाट गर्दाखेरि अनि मलाई चाहिँ इन्ट्रेस्ट भयो, मतलब रुचि भयो। त्यहाँबाट फेरि म चाहिँ कान्ति स्कुलमा पढ्थेँ, त्यहाँ चाहिँ नारा ढका सर चाहिँ आउनुहुन्थ्यो म्युजिक टिचर भनेर।
0: भनेपछि विद्यालयमा पनि त्यतिखेरको समयमा पनि सङ्गीतको शिक्षा सुरु भइसकेको?
1: हजुर हजुर हजुर, उहाँसँग हामीले प्रशिक्षण लिएको हो, उहाँसँग 8 क्लासदेखि सिक्दा मैले चाहिँ एसएलसी पनि सङ्गीतमै पारङ्गत गरेँ होइन, त्यो गरेँ। अनि त्यहाँबाट पिके क्याम्पस पढेँ, पिके क्याम्पस पढ्दाखेरि अनि त्यहाँ पहिले चाहिँ झोसेमा सङ्गीत सिक्थेँ, त्यहाँ भोकल सिक्थेँ सरसँग। त्यहाँ चाहिँ हाम्रो जुन दिनमा हाम्रो सर आउनुहुन्थ्यो त्यो बेलामा हामी चाहिँ पालै पालो हाम्रो गायिका गीतहरू सबै गाउँथ्यो कि त्यहाँ चाहिँ। त्यो बेलामा जस्तै अब रमेश ताम्राकार हुनुहुन्थ्यो, मधु छेत्री भयो, उदयनारायण झा भयो, भन्दाखेरि अरूहरू सबै गीत गाउँथे कि त्यहाँ। त्यहाँ चाहिँ तबला पनि सिकाइन्थ्यो, भोकल पनि सिकाइन्थ्यो, सितार पनि सिकाइन्थ्यो, सबै गर्थ्यो कि त्यहाँ चाहिँ।
0: सङ्गीतको विद्यालय नै थियो?
1: विद्यालय, हजुर। सोचेमा त्यो चाहिँ धेरै पहिलो कुरा भयो चाहिँ त्यो चाहिँ गर्ने गरेका थिएँ।
0: पहिला त स्कुलहरूमा पनि शुक्रबारे कार्यक्रम हुने, त्यसमा चाहिँ आफ्नो प्रतिभाहरू प्रस्तुत गर्ने त्यस्तो चलनहरू पनि थियो नि, त्यस्तोमा पनि यहाँ भाग लिनुहुन्थ्यो होला?
1: लिन्थेँ, त्यो पनि लिन्थेँ। पहिले बाल मन्दिर, त्यहाँ पनि कुनै प्रोग्राम आउँथ्यो, त्यो अम्बेलामा हामी चाहिँ गीत गाउने मान्छे गएर त्यो प्रोग्राम हामी गर्न जान्थ्यौँ। अनि अरू कुरा चाहिँ कस्तो भने, ज्ञानबहादुर सरले मलाई चाहिँ उहाँको मनपर्ने चेला भनौँ न होइन, ठाउँ ठाउँमा सिकाउनुहुन्थ्यो, सङ्गीत सिकाउनुहुन्थ्यो, त्यहाँ चाहिँ मलाई लग्नुहुन्थ्यो, मलाई लग्नुहुन्थ्यो, अनि मलाई गाउनुलाई चाहिँ प्रोत्साहन गर्नुहुन्थ्यो। उहाँको सङ्गीतमा मैले गाउने गरेको थिएँ कि त्यहाँ चाहिँ ठाउँ ठाउँमा। त्यसपछिको चाहिँ बाहिरको प्रोग्राम चाहिँ कस्तो छ भने, जस्तै भनौँ न ज्ञानबहादुर दाईबाट फेरि केशर दाई भन्छु, उहाँ पनि सङ्गीतकै गुरु हो, उहाँबाट पनि मैले स्टेज प्रोग्राम धेरै गरेका थिएँ है। उहाँ अहिले त सबै बित्नु हो, दुःख लाग्छ कि सुन्दाखेरि, आँखाबाट अलिक आँसु पनि आउँछ कि आफूलाई, मतलब धेरै माया गर्छ, मलाई धेरै माया गर्थ्यो गुरुहरूले, धेरै माया गर्थ्यो।
0: आज हामीले उहाँहरूलाई पनि नमन गरिरहेका छौँ, सम्झिरहेका छौँ, जसले यहाँलाई सङ्गीतको शिक्षा दिनुभयो होइन। ज्ञानबहादुरले त रेडियो नेपालमा पनि लामो समय काम गर्नुभएको हो होइन, रेडियो नेपालमा उहाँका गीतहरू पनि रहेका छन्, हामी अहिले पनि उहाँलाई सम्झिरहेका छौँ। उहाँकै कुरा गरौँ, जस्तो उहाँको सङ्गीतमा बोलु म केही भन्छु यहाँले गीत गाउनुभयो, लगायतका गीतहरू छन् भनौँ न, यहाँको यो सायद यो छिन्नरलताले लेख्नुभएको यो गीत चाहिँ पहिलो गीत हो कि औपचारिक रूपमा?
1: पहिलो नै हो गीत,
0: पहिलो गीत
1: यहाँ भोइस टेस्ट पास गरेर अनि रेकर्डिङ पहिले गरेको हो मैले चाहिँ,
0: यो पहिलो गीत
1: यहाँ। हजुर हजुर,
0: ज्ञानबहादुरको सङ्गीतमा छिन्नलताको शब्द रहेको छ अनि सुनन्दा माथेमाले गाउनु भएको। खासमा यो गीत गाउँदा यहाँ कति वर्ष जतिकै हुनुहुन्थ्यो?
1: त्यो बेलामा म 16-17 वर्ष मात्रै थिएँ होला,
0: सानै हुनुहुन्थ्यो।
1: हजुर हजुर, त्यो बेलामा चाहिँ म एसएससी पास भएकै थिइनँ।
0: 9-10 वर्षमा गाएको त्यो स्वर हामी हाम्रा श्रोतालाई सुनाउँछौँ, तर अब अहिले यहाँ 70 को आरआरीमा हुनुहुन्छ होइन।
1: बोलो

0: यो उमेरमा पनि यहाँको स्वरको माधुर्यता
1: हजुर
0: निकै नै मिठो छ होइन।
1: धन्यवाद हजुरलाई।
0: यति मिठो स्वर कि धनी, जुन बेला ज्ञानबहादुरहरूसँग यहाँले जुन हिँड्नुभयो गाउनुभयो त्यतिखेरको त्यो रमाइलो पल पार गर्नुभयो, जुन बेला 20 र 30 को दशकमा जति सक्रिय हुनुहुन्थ्यो उहाँहरूसँगै होइन, त्यसपछि फेरि सङ्गीतमा अलिकति यहाँ सुस्ताउनु भयो जस्तो छ।
1: त्यो त सही कुरा हो, किनभने अब बिहा भयो भनौँ, पारिवारिकको समस्याले गर्दाखेरि म गाउनुमा आउन सकिनँ। त्यहाँबाट मैले चाहिँ कृष्ण संस्थानमा काम गरेँ। त्यहाँ चाहिँ रुद्रराज पाण्डे सर हुनुहुन्थ्यो, उहाँले चाहिँ टेलिफिल्म भर्खर भर्खर आएको थियो त्यो बेलामा, 42 सालतिर 44 सालतिर होला। आए बेलामा चाहिँ उहाँले चाहिँ टेलिफिल्म बनाउनु भएको थियो कि, त्यो एक्टिङ गरेको थियो। त्यहाँ चाहिँ कलाकारले चाहिँ कुन जुनै पनि फिल्ममा चाहिँ हामीले चाहिँ गर्न सक्दो रहेछ कि, मेरो त्यहाँ त फिलिङ आयो मलाई चाहिँ। भन्दाखेरि उहाँले भन्नुभयो, मैले गरेँ, 3-4 टेलिफिल्म पनि मैले गरेछु उहाँसँग। हजुर हजुर। त्यही अनि लक्ष्मी पूजा भयो, अनि गुलाब एकैपट्ट फुल्छ, अनि अमरपुत्र, 4 चाहिँ मैले गरेको छु।
0: अनि त्यतातिर खेल्नुभयो तर गीतमा चाहिँ कमी भयो, अब भनौँ न कामको सिलसिलाले हो कि पारिवारिक वातावरण माहौल मिलेन कि?
1: होइन, इच्छा त जस्तै कि मेरो रगतमै बगाएछ भनौँ न, होइन त्यो थियो, तर मैले गर्न सकिनँ क्या, त्यही पारिवारिक वातावरणले गर्दा गर्न सकिनँ। अब जुन मेरो जुन अब पहिलेको जुन आफ्नो रुचि थियो,
0: रहर थियो
1: रुचि थियो, होइन, बुवाबाट आएको भयो, होइन, जस्तै म पनि गाउँछु, मेरो दिजु पनि गाउनुहुन्छ, एउटा दिजु पद्मावती सिंह,
0: हजुर,
1: उहाँ नि गाउनुहुन्छ है। फेरि गर्नु पऱ्यो, अब केही न केही त गर्नु पऱ्यो, आफूसँग भएको सानो सिप भए पनि त छोड्नु त भएन भनेर आफ्नो इच्छाले गाउनु पऱ्यो भनेर फेरि सुरु गरेको मैले चाहिँ
0: अहिले आएर।
1: हजुर,
0: लगभग यहाँ भनौँ न 70 वर्षको हाराहारीमा भनौँ,
1: त्यस्तै हजुर
0: यो उमेरमा आएर फेरि गाउन मन लाग्यो। 40 को दशकसम्म गाउनु भयो होला, त्यसपछि पुरै टोटल्ली नै छोड्नु भयो गाउनुलाई?
1: होइन, जस्तै अब काम त गर्दै गऱ्यो, अब जस्तै आफ्नो सीमालाई सपोर्ट पनि गर्नु पऱ्यो, घरासी काम पनि गर्नु पऱ्यो, बच्चालाई सबै हुर्काउनु पऱ्यो, यता गर्नु पऱ्यो नि। त्यो अनुसारले गर्दाखेरि बिच बिचमा चाहिँ एउटा मैले गीत पनि गाएको थिएँ, 10 वर्ष अगाडि मैले रेकर्डिङ गरेको त्यो चाहिँ, होइन, अनि अस्ति भर्खर चाहिँ मैले चाहिँ भिडियो बनाएँ,
0: हजुर,
1: त्यो मेरो बिहान खुल्यो भन्ने गीत चाहिँ मैले रेकर्डिङ गरेँ, त्यो चाहिँ 10 वर्ष अगाडि गरेको चाहिँ गीत हो।
0: राजु लामाको सङ्गीतमा यहाँले गाउनुभएको?
1: हजुर हजुर हजुर हजुर।

0: यस्तो मिठो स्वर हुँदाहुँदै पनि एउटा पारिवारिक वातावरण त भइहाल्यो, विभिन्न समस्याले गर्दाखेरि घरबाट निस्किहाल्न नसक्ने अवस्थाहरू, ती आफ्ना कुराहरू त भइहाले, तर सामाजिक वातावरण पनि उति सहज थिएन होला त्यतिखेर गायक गायिका.
1: गाह्रो छ. जस्तै अब भनौँ न, हरेक कुरा भनौँ न, अब गाउने कुरा भयो, एक्टिङमा भयो, होइन, अब गाउने कुरामा पनि अब टाइम दिनु पर्यो, रियाज गर्नु पर्यो. भनौँ आज यो दिनमा आउनु भन्छ, त्यो दिनमा जानु पर्यो, फेरि आउनु पर्यो, फेरि आफ्नो घरको गाह्रो भयो कि मलाई. त्यही अनुसार मैले त्यो गर्नु पाइनँ गीत चाहिँ. जुन बेला मैले कृषि संस्थासँग काम गर्थेँ, त्यो बेलामा गएर मैले एक्टिङ गर्थेँ, टेलिफिल्म गएर चाहिँ एक्टिङ गर्थेँ. पछि गएर मेरो श्रीमान दीपक महान्तले सपोर्ट गर्नुभयो धेरै. त्यसपछि अनि उहाँले नै मलाई लगिदिनुहुन्छ ठाउँ ठाउँमा, एक्टिङ गर्ने ठाउँमा टेलिफिल्मको लागि. त्यसलाई म धेरै सहिलो भयो कि. त्यसपछि मैले एक्टिङ पनि गरेँ.
0: यहाँको खास रुचि, एकदमै मनदेखिको रुचि चाहिँ यो एक्टिङमा हो कि गाउनमा?
1: गायनमा हो,
0: गायनमै हो. जस्तो गीत गाउँदाखेरि चाहिँ, जस्तो अब यहाँले गाएका गीतहरू हेर्दा, छिन्नलताले लेख्नु भएको, गौरी नेवा, गणेश श्रेष्ठ, उहाँहरू भनेको एकदमै राम्रो गीतकार होइन, धेरै नै पहिलाका पुराना गीतकारहरूमा एकदमै राम्रो गीतकार हुनुहुन्छ. त्यो गीत चाहिँ यहाँले छानेर म यस्तो गीत मात्रै गाउँछु भनेर छनौट पनि गर्नुहुन्थ्यो कि, जुन आयो त्यो ल ठिक छ भनेर गाउँ?
1: होइन होइन, जस्तै ज्ञानबा दाईको म घरमा जान्थेँ, त्यो बेलामा बिहानै आउनु है यहाँ भन्नुहुन्थ्यो, हुन्छ, बिहान जान्थेँ अनि किताब दिनुहुन्थ्यो, छन्दाको किताब दिनुहुन्थ्यो, अथवा यो गीत छान भनेर दिनुहुन्थ्यो उहाँले. अनि मैले छान्दाखेरि म यो गीत गाउँछु ज्ञान दाई भन्थेँ, म ज्ञान दाई ज्ञान दाई भन्थेँ म. अनि उहाँले चाहिँ त्यो छानेर यो मनपर्छ भने म यहाँ तिमीलाई यो मनपर्छ भने, अनि उहाँले चाहिँ सङ्गीत राख्नुहुन्थ्यो. अनि बिहानै बिहान दिन कहाँ दिन हाम्रो जान्थ्यो त्यहाँ. पहिले मेरो घर त अम्बाल थियो, जन्मेको ठाउँ अम्बाल, उहाँको घर क्षेत्रपाटी. त्यहाँबाट म हिँड्दै त्यहाँ गएर बिहान प्र्याक्टिस गरेर फेरि घर फर्किन्थेँ.
0: गौरी नेवाले लेख्नु भएको गीत पनि यहाँसँग छ भने सानो कुरा सुनौँ न.

0: सङ्गीतकै साधनामा डुबिराख्नु भएको छ, रमाइराख्नु भएको छ। बिचको समयमा केही ग्याप भए पनि सङ्गीतलाई बिर्सिनु भएको छैन
1: होइन।
0: अब यी गीतहरू सँगसँगै यहाँले अब राष्ट्रभाषाका गीतहरू पनि विशेष गरेर गाउनु भएको छ, त्यसमा नेपाल भाषाका।
1: नेपाल भाषा गीत त गाएको छु मैले, त्यही भनौँ न मदानकर्मीज्यूको गीत चाहिँ अस्ति भर्खर रेकर्डिङ भयो, उहाँको नेपाल भाषा गीत पनि छ एउटा चाहिँ।
0: हजुर, त्योभन्दा पहिला चाहिँ राष्ट्रभाषाका गीतहरू चाहिँ गाउनु
1: भएको थियो। यस्तो अब त्यो बेलामा भनौँ न एउटा टिनेजको टाइम थियो होइन, त्यही गुरुजीले हिँड्नु हुनुहुन्छ त्यहीँ डोलाएर जाने हो म त होइन। त्यो बेलामा धेरै स्टेज प्रोग्राम पनि गऱ्यो, फोटो पनि खिचाएको छु है, अनि राष्ट्रिय भाषा गीत पनि गाइछु। यो जस्तै स्कुलको प्रोग्राममा गरेको छु होइन, भन्दाखेरि डाइरेक्ट हामीले गाएको भयो स्टेज प्रोग्राममा,
0: गायो छोड्यो सक्यो।
1: हजुर, त्यस्तो भयो कि त्यहाँ, मलाई याद चाहिँ छैन।
0: हजुर, स्टेजमा गाउन जाँदा चाहिँ कस्तो हुन्थ्यो त्यतिखेरको माहौल, वातावरण, मान्छेहरूको सपोर्ट, अनि आफूलाई लाग्ने रमाइलोपन कस्तो हुन्थ्यो त्यतिखेरको सम्झिनु?
1: त्यति बेला रमाइलो त रमाइलो नै हुन्थ्यो होइन, जस्तै अब भगवान्को देन भनौँ कि आफ्नो बुवाहरूको रगतबाटै आगो त्यो भनौँ कि, तर मान्छेले रुचाउनुहुन्थ्यो कि मलाई त्यो बेलामा, जुनै पनि गीतमा चाहिँ मान्छेले धेरै माया गर्नुहुन्थ्यो कि मलाई चाहिँ। सानोदेखि नै मैले शास्त्रीय सङ्गीत सिकेको कारणले गर्दाखेरि गइरहेर मैले गाउन सकेको भएर हो कि के हो त्यो त मलाई थाहा छैन होइन। अब भगवान् जाने, उहाँले स्वतःले जानु होइन, तर माया त माया गर्नुहुन्थ्यो मलाई सबैले। पन्ध्र गर्ने पर्दाखेरि चाहिँ मेरो बिहा भइसकेको थियो, बिहानको क्लास जान्थेँ म, 6 बजीको त्यहाँ पुग्नु पर्थ्यो, बिहान जान्थेँ, घरमा बच्चाहरू छन् होइन, छोरी छोडेर जान्थ्यौँ, खेलेर बसिया हुन्थ्यो, 11 बजे त फर्किन्थ्यो मलाई। त्यो बेलामा अब जस्तै सङ्गीत क्लास गएपछि हाम्रो कस्तो हुन्छ भने त्यो बेलामा चाहिँ अब सर नागरिकलाई पनि रमाइलो गर्ने कि है, गीत गीत गाउने मान्छेहरू हुन्छ नि, अब गायक गायिकाहरू कहिले उसले गाउने कहिले उसले गाउने रमाइलो, मतलब टाइमको को थाहै नपाउने कि त्यस्तो हुन्थ्यो त्यो बेलामा। भन्दाखेरि यो टाइम लगाएर त भएन, घर पनि हेर्नु पऱ्यो भनेर चाहिँ अनि म चाहिँ आफ्नो जुन पढ्नुपर्ने हो त्यही क्लासमा जुन फर्किन्थेँ कि म चाहिँ त्यो बेलामा, मनमा चाहिँ थियो डाडु पनि चलाए पनि गीत गाइराख्ने हो। लता मङ्गेशकर गीतहरू गाउँथेँ, यस्तो हाम्रो नेपालीहरूको गीतहरू गाउँथेँ, तर नेपाली भन्दा पनि मलाई लता मङ्गेशकर एकदम मन पर्थ्यो क्या मलाई।
0: हजुर, लता मङ्गेशकरको गीतलाई चाहिँ यहाँले रियाजको रूपमा गाइरहनु?
1: हजुर हजुर, गाइरहन्थेँ म।
0: हजुर हजुर, राजु लामाको सङ्गीतमा पनि एउटा गीत यहाँले गर्नुभयो होइन, उतिखेर भनौँ न ज्ञानबहादुरको बेलाको समय होइन, त्यो 20-30 को दशक, अनि राजु लामाको समय भनेको अहिलेको समय भयो होइन। यो त्यतिखेर गीत गाउँदा र अहिले गीत गाउँदामा फरक चाहिँ के हुने रहेछ? जस्तो त्यतिखेर कसरी गाउनुहुन्थ्यो, कस्तो तौर तरिकाहरू हुन्थ्यो, अनि अहिले कस्तो हुँदो रहेछ, के फरक देख्नुभयो यहाँले?
1: तर अहिले चाहिँ धेरै सजिलो, जस्तै भनौँ न हाम्रो अब इन्स्ट्रुमेन्ट बजाउने मान्छेहरू पनि भित्रै हुन्थ्यो, सबै तबलाहरू जे जे राख्नुपर्छ गीतमा सबै भित्रै हुन्थ्यो होइन, हामीले चाहिँ माथिदेखि तलसम्म पुरा गाउनु पर्थ्यो। अब हामीले के अरे पुरा गाएर अब तबला अथवा बाजे वाद्यवादन कसैले बिगार्यो भने फेरि सुरद्वारा रिपिट गर्नु पर्थ्यो त्यो बेलामा, तर आजकल चाहिँ त्यस्तो होइन रहेछ कि। आजकल चाहिँ गायो गायो गायो, बिचमा ठ्याक्क ग्याप गऱ्यो, फेरि अर्को फेरि ल अब यो अर्को गाउनु पर्ने, फेरि अर्को गायो, त्यसको मिक्सिङ गरी मिलाउँदो रहेछ कि त्यो चाहिँ। तर पहिलेभन्दा त अहिले धेरै सजिलो लाग्यो मलाई चाहिँ, यो चाहिँ
0: अहिले सजिलो होइन, कम्प्युटरले प्रविधिले सजिलो बनाइदिएको छ, जहाँ गाएर रोक्यो रोक्यो त्यसपछि फेरि त्यहीँबाट जोड्न मिल्यो
1: मिल्यो। हजुर,
0: पहिला चाहिँ फेरि सुरुदेखि नै अन्त्यसम्म फेरि गाउनु
1: पर्छ,
0: अहिलेको समय सजिलो लाग्यो। कहिले कहीँ लाग्दैन त्यतिखेर चाहिँ अहिलेको जस्तो समय भइदिएको भए यो बिचको समय पनि मेरो ग्याप रहने थिएन, अझै धेरै गाउँथेँ होला जस्तो लाग्दैन?
1: त्यो त लाग्छ नि, लागेर के गर्ने भन्छ नि, चिडिया चुगै खेत भनेर, टाइम त गइसक्यो मेरो त, गर्न सक्दैन। तर अहिले मैले सुरु गरेँ पनि मलाई खुसी नै लाग्छ, किनभने टाइम अझै छ, जस्तो मलाई फिलिङ त्यस्तो हुन्छ कि। हजुर, टाइम चाहिँ अझै छ, म अझै गर्छु,
0: त्यो ऊर्जा हुनु नै ठुलो कुरा हो।
1: हजुर,
0: म सक्छु, मेरो समय छ, म अझै पनि केही गर्न सक्छु भन्नु नै ठुलो कुरा
1: हो। हजुर हजुर हजुर हजुर
0: हजुर। अब रेडियो नेपालतिरकै कलाकारहरूका कुरा गर्दा पनि अब बाहिरतिरका कलाकारहरूको कुरा गर्दा, नातिकाजी शिव शङ्करहरूदेखि लिएर तारा दिदीहरूका कुराहरू गर्दाखेरि प्राय त्यो गीत सङ्गीतका गायक कलाकारहरू चाहिँ दरबारसँग अलिकति बढी नजिक हुने त्यस्तो खालको माहौल होइन त्यो समय, यहाँले चाहिँ त्यो माहौल पाउनु भयो कि पाउनु भएन?
1: एउटा कुरा एउटा भनौँ न, जस्तै मैले कुनै घमण्डले भनेको होइन, जस्तै सरदार हरिभक्त सरदार मेरो हजुरबुवा जिजुबुवा हुनुहुन्थ्यो, काजी नानबद काजी मेरो हजुरबुवा हुनुहुन्थ्यो,

0: नानीको मान्छे छोरी भनेर उहाँले चिन्नुहुन्थ्यो कि। भन्दाखेरि त्यो बेलामा मलाई कसैले पनि त्यस्तो जाउँ भनेर कसैले भन्ने भनेन कि।
1: हजुर, कलाकारहरू जो जानुहुन्थ्यो,
0: हजुर हजुर, म जानु पाइएन।
1: यहाँले विशेष गरेर त्यतिखेर चाहिँ अब नवराज ढकाल गुरु नै भइहाल्नुभयो, ज्ञानबहादुर श्रेष्ठ जो उहाँसँग चाहिँ धेरै नै सहकार्य गर्नुभएको रहेछ है।
0: हजुर हजुर,
1: सङ्गीतमा जुन सुनन्द माथेमा यहाँ हुनुभयो त्यसमा ज्ञानबहादुरले धेरै नै सपोर्ट गर्नुभयो।
0: हजुर, धेरै, किनभने उहाँले नै ल्याएर म रेकर्डिङ फर्स्ट पास गराउनु भएको हो
1: होइन।
0: उहाँले नै मलाई मतलब सिकाउनु भएको सबै कुरा, गीतहरू भयो यताउता सिकाउनु भएको हो। यो रेड नेपालको सङ्गीतका जस्तै नाथ गादी गाइनुभयो, शिवशङ्कर गाइनुभयो, उहाँहरूसँग त मैले सिक्नु पाएन। किनभने जस्तै भनौँ न, डराउँथेँ कि म ग्यानबहादुर दाईसँग, डराउँथेँ। उहाँले माया पनि गर्नुभएको थियो, हरेक कुरा सपोर्ट के मलाई चाहिँ। जस्तै हामी क्यान्टिनमा चिया खान जान्थेँ, उहाँले लग्नुहुन्थ्यो, पैसा तिर्न पर्दैन, दिनु म यहाँ म गर्छु, म आफ्नो छोरी जस्तै गर्नुहुन्थ्यो कि मलाई। उहाँको घरमा पनि मलाई आफ्नो छोरी जस्तै गरेर गर्नुहुन्थ्यो। अब उहाँको छोरी हुनुहुन्थ्यो राजेश्वरी श्रेष्ठ होइन, उहाँको छोरीसँग पहिले पहिले हामी यस्तो कुनै पनि पूजामा यस्तो भन्दाखेरि आफ्नो घर जस्तै उहाँसँग बसेर खुवाउने, मलाई खाना आज यहीँ खाउँ यहाँ यहीँ खाना चाहिँ भने सँगै बसेर खाएर हामी निस्किन्थ्यो। उहाँ त्यहाँ रिटर्नमा आउँथ्यो, बस घर पुग्यो फर्किन्थ्यो बिहान रियादमा गाबेलामा, त्यसो गर्थ्यो कि। कहिले कि पूजा बेलामा यहीँ सुतो म यहाँ तिमी यस्तो भन राजेश्वर दिदी म सँगै सुते, यस्तो थियो कि हाम्रो वातावरण चाहिँ। भन्दाखेरि उहाँले धेरै सपोर्ट गर्नुभयो कि मलाई। अनि अनि उहाँको नाम आउँदाखेरि अलिकति आशा अलिकति तिलपिल हुन्छ कि मलाई। सबै सरले मलाई माया गर्नुहुन्थ्यो कि, नरार सरले भयो, ज्ञानमा दाई भयो, केशव दाई भयो, जस्तै अनि मनोरञ्जन कर्मी राजु सिंह भयो, राज सिंहमा गीत गाएको
1: छु, गीत गाएको छु,
0: सबैले म बाबु नै भन्छु, भाइ नै भन्छु कि। अब अहिले फेरि अब मनोरञ्जन कर्मीको त म रेकर्डिङ भइसक्यो, अब फेरि अहिले वरिष्ठ सङ्गीतकार अनिल तुलाधारकोमा पनि गर्दैछु अहिले चाहिँ फेरि।
1: अनिल तुलाधारको सङ्गीतमा
0: हजुर गर्दैछु, प्र्याक्टिस गर्दैछु, त्यो चाहिँ
1: अहिले चाहिँ प्र्याक्टिसमा छ, त्यो चाहिँ रेकर्ड गर्ने
0: बाँकी छ।
1: राजु सिंहसँग चाहिँ एउटा गीत गाउनु भएको छ,
0: पद्मावती सिंह मेरो दिजु भयो, पद्मावती दिजुको गीतमा चाहिँ म राजु सिंहको सङ्गीत मैले गाएको। साउनी छरी साउनी छरी छचलको बोकी आयो, साछहरू मनको फेरि बत्न थाले, साछहरू मनको फेरि बत्न थाले, फेरि बत्न थाले, फेरि बत्न थाले, साउनी छरी छ

0: यतिखेर यहाँहरू सङ्गीत साधना कार्यक्रम सुन्दै हुनुहुन्छ र सङ्गीत साधना कार्यक्रममा वरिष्ठ गायिका सुनन्दा माथेमा हुनुहुन्छ। एकदमै पुरानो समयको गायिका हुनुहुन्छ। आज हामीले उहाँसँग पुराना र नयाँ जीवनका कुराहरू, उहाँका सङ्गीत साधनासँगै जीवनका यात्राहरूलाई खुतल्ने कोसिस गरिरहेका छौँ। जस्तो अब पारिवारिक वातावरणको पनि अलिकति थोरै कुरा गर्छु होइन, गीत सङ्गीतका कुराहरू सँगसँगै। अहिले चाहिँ यहाँहरूको परिवारमा को को हुनुहुन्छ त?
1: घरमा त हामी दुईजना मात्रै हो होइन, अब छोरीको बिहा भइ नै सक्यो, अब छोरा चाहिँ बाहिर छन् होइन, छोरा नाति नातिनीहरू सबै बाहिर छन्। अहिले हामी दुईजना मात्रै भएर यो फ्री टाइम भएको कारणले गर्दाखेरि मैले यो सङ्गीतमा फेरि लाग्न सकेँ हो कि, नत्र त म लाग्न सक्दिनँ थिएँ।
0: नाति नातिना हेर्नु पर्थ्यो।
1: हजुर हजुर, हरेक कुरा श्रीमानको व्यापार थियो, अब सपोर्ट पनि आफूले गर्नु पर्यो, सबै कुरा गर्नु पर्यो, त्यही कारण त्यो बेला म गर्नु सकिनँ। मेरो बुवाको नाम परशुराम भक्त माथेमा भयो, मेरो मुवाको नाम कृष्णमाया माथेमा भयो। उहाँको पनि ठुलो इच्छा थियो म चाहिँ यो सिङ्गर सङ्गीतमा लाग्नु भनेर, उहाँले नै मलाई चाहिँ कृष्णमाया माथे मेरो मुवाले नै मलाई ज्ञानमा सोच्नु भेटाउनु भएको कि खास चाहिँ यो मेरो छोरी छ यसरी यसो सपोर्ट गर्नु भनेर उहाँले नै भन्नुभयो वास्तवमा। अनि ज्ञानमा दाइले चाहिँ मेरो मुवालाई चाहिँ फुफु भन्नुहुन्थ्यो कि, त्यहाँदेखि चाहिँ अनि फुफु भनेर नि मलाई चाहिँ धेरै सपोर्ट गर्नुहुन्थ्यो कि मेरो ज्ञानमा दाइले,
0: त्यो गीत गाउनमा उत्प्रेरित गर्नु

0: मैले यो पारिवारिक कुरा चाहिँ किन सोधिरहेको छु भने, जस्तो यहाँको यस्तो यो मिठो प्रतिभा छ होइन, मिठो स्वर छ, गला छ होइन, त्यो गला त्यो कला यहाँका सन्तानहरूमा चाहिँ त्यसको प्रभाव चाहिँ पर्यो कि परेन होला भन्नका लागि
1: अवश्य पर्यो हजुर. जस्तै मेरो छोरी डिसो मानन्दर
0: हजुर,
1: ऊ पनि सङ्गीतमा पनि लागेको हो, गाएको पनि छ, रेकर्ड पनि गरेको छ, ठाउँ ठाउँमा स्टेज प्रोग्राम पनि गरे उसले होइन.
0: हजुर, छोरीमा पर्यो,
1: छोरीमा हजुर
0: हजुर हजुर, त्यो पारिवारिक विरासतलाई उहाँले थाम्नुभयो.
1: हजुर हजुर,
0: गीत गाउने कुरा चाहिँ थाम्नुभयो.
1: हजुर,
0: जस्तो अब यो सँगसँगै अब जस्तो कलाकारहरू त एकदमै कोमल मनका पनि हुनुहुन्छ अरे भनेर भनिन्छ होइन, भावनामा पनि डुब्नुहुन्छ अरे, कोमल मनहरू हुन्छन् रे भनिन्छ. जस्तो यो सङ्गीतमै गाउने सिलसिलामा कुनै त्यस्ता सुख दुःखका अविस्मरणीय पलहरू चाहिँ जीवनमा आए कि आएनन्, त्यो जुन पल चाहिँ अहिले पनि यहाँ सम्झिनुहुन्छ, त्यस्ता कुनै पलहरू छन्?
1: त्यो त धेरै छ,
0: धेरै छ,
1: धेरै छ. किनभने अब यो अब भनौँ न, अब जुन आफ्नो पीडा छन् होइन, जुन आफूले भोगेको छ धेरै छ. त्यो कुरा बनायो भने मेरो एउटा स्टोरी नै भन्छ, उपन्यासै भन्छ, त्यस्तो छ. मनमा भए पनि मुखले भन्न सक्दिनँ कि त्यो कुरा, भनेको
0: भन्न नसक्ने पलहरू धेरै नै छन्, भावनात्मक पलहरू धेरै छन्.
1: त्यही कारण गर्दाखेरि नै म यो सङ्गीतमा आउन सकेको पनि त्यही हो, किनभने मलाई सपोर्टै भएन कि त्यो बेलामा. धेरै गाह्रो छ भनौँ, अब आफ्नो जन्मको घर आमबासँग भेट्ने पाउँछ, त्यो बेलामा त्यस्तो थिएन कि. त्यही अब माइती जानलाई पनि भनौँ न, त्यो बेलामा हामीले सोध्नु पर्थ्यो जाउँ है, सोध्नु पर्थ्यो, त्यस्तो कन्डिसन थियो.
0: माइत जानलाई सोध्नु पर्ने परिस्थितिमा गीत गाउन जानलाई के हुन्थ्यो?
1: अनि त कति गाह्रो हुन्थ्यो मलाई.
0: पुरुषलाई त त्यतिखेरको समयमा गीत गाएर के गर्छस्, गीताङ्गे बनेर के गर्छस् भन्ने समय थियो. महिलाहरूलाई त झन् होइन, बाहिर गएर गाउन स्टेजमा प्रस्तुति दिनको लागि त त्यहाँ विभिन्न कुराहरू थियो,
1: गाह्रो थियो, धेरै गाह्रो थियो बेलामा. अब दिन कहाँदेखि निस्किनु पर्यो, प्र्याक्टिस चाहियो, फेरि भनौँ न त्यो बाथरुममा जानलाई, त्यहाँबाट अब जब भनौँ न सपोज मैले गाह्रोमा घर फर्केँ, कसरी घर जाने, त्यस्तो कन्डिसन थियो कि. अब जस्तै टेलिफिल्म मैले खेलेको बेलामा म अफिस जान्थेँ, यति बेला एनटिभीको हाम्रो सुटिङ हुन्छ, आउनु है माथिमाथि भन्नुहुन्थ्यो सरले, त्यो बेला म पुग्थेँ अनि 5 बजेतिर घर आइपुग्थेँ. पछि चाहिँ घरमा पनि थाहा पाइयो, यसले चाहिँ टेलिफिल्म खेल्छौँ थाहा पाएँ, धेरै पछि थाहा पाएपछि अनि मैले त्यहाँबाट चाहिँ भनेर है भने चाहिँ म जाने गर्थेँ, अनि मेरो श्रीमानले पुऱ्याउनु जानुहुन्थ्यो मलाई.
0: यिनै सुख दुःखका पलहरू कुराकानी गर्दै गर्दै अब हामी अन्तिममा आइपुगेका छौँ. अब उपलब्धि चाहिँ के हासिल गऱ्यौँ होला जस्तो लाग्छ, आफ्नो जीवनलाई फर्किएर हेर्दा कस्तो लाग्छ?
1: फर्केर हेर्दा सबैको माया पाएँ, जस्तै अब भनौँ अब मैले बाबु भन्छु, सबै सङ्गीतकारहरूलाई बाबु भन्छु होइन, उहाँले पनि दिजो भनेर माया गर्छ सबैले है, सबैको माया पाएँ. जुन म पहिले हिँड्दाखेरि यो लाइनमा लाग्दाखेरि जति मान्छेहरू मबाट छुट्यो त्यो सबै अहिले फेरि ओगटिरहेको छु कि मैले, भन्दै उसँग पनि कन्ट्याक्ट हुन्छ, उसँग कन्ट्याक्ट हुन्छ काममा लाग्दाखेरि. जस्तै हजुर मैले चिनेँ होइन, इन्टरभ्यू दिनु पाएँ, सबैले माया सँगालिरहेको छु कि सबैलाई. जस्तै अब एउटा कुरा भने, मेरो छोरी दिशु मानन्द पनि गायनमा लगाएको मान्छे होइन, अब अहिले चाहिँ फेरि नेपालमा चाहिँ उसले अहिले प्यारेन्टिङको काम गर्छ कि है, पिएचडी गर्दैछ बच्चाहरूको विषयमा होइन, सल्लाह चाहियो भने उसँग लिन्छु कि मैले.
0: हुन त अब म गीत सङ्गीतमै भनेर भन्नु भइसक्यो होइन, त्यही पनि अरू केही केही गर्ने, अरू सांस्कृतिक पारिवारिक अथवा भनौँ न सामाजिक कामहरू गीत सङ्गीततिर लाग्ने अरू योजनाहरू चाहिँ के छन अब?
1: अरू त यही गीत गाउने हो होइन, गीत गाउने हो. अब हेरौँ, अब समयले साथ दियो भने अब पहिले जस्तै स्टेज प्रोग्राम गर्थेँ, त्यो पनि गर्न सकुँला कि भन्ने एउटा आस्तै छ होइन. कोही अचम्मरी भएर आएको छैनन् होइन, आज नभए भोलि नभए 10 बजेपछि कहिले होला अब होइन, त्यो हो. त्यो अनुसार गर्दाखेरि एउटा सुनौँदा माथेमा पनि रहेछ भन्ने एउटा मान्छेले सुनोस् होइन, मेरो बुवाको कृतिबाट नै मैले पाएको हो नि यो त भन्दाखेरि, त्यसबाट एउटा रहिरहोस् भन्ने हिसाबमा मात्रै मैले फेरि यो सुरु गरेँ कि, म छोड्दिनँ त गाई गर्छु म चाहिँ.
0: बुवा आमाको विरासतलाई थाम्न चाहन्छु.
1: हजुर हजुर, त्यही हो.
0: एकदमै राम्रो कुरा गर्नुभयो यहाँले, यहाँका जुन योजना छन्, जुन सपना छन्, ती सबै सपना पुरा हुन् हामी पनि कार्यक्रमको तर्फबाट कामना गर्न चाहन्छौँ।
1: हस् धन्यवाद हजुरलाई, धेरै धेरै धन्यवाद, सबैलाई धन्यवाद छ।
0: यो समय अनि यो उमेरमा पनि होइन यति धेरै दुःख गरेर पनि हाम्रो रेडियो नेपालसम्म आइदिनुभयो, आफ्ना कुराहरू राखिदिनुभयो, ती कुराहरू चाहिँ हाम्रा श्रोताहरूले सुन्नुहुनेछ होइन, यसका लागि हामी आभारी छौँ।
1: हजुर धन्यवाद, सबैलाई धन्यवाद छ, इन्टरभ्यू लिनुभयो, मेरो मनका कुराहरू बहहरू होइन तितामिता कुराहरू सुनिदिनु भयो, सबै श्रोताहरूलाई पनि मेरो धेरै धेरै नमस्कार, धेरै धेरै धन्यवाद छ सबैलाई।
0: अहिले सुन्नुभयो वरिष्ठ गायिका सुनन्दा माथेमाका सङ्गीत साधनासँगै जीवनयात्राका कुरा।

यहाँहरूलाई सङ्गीत साधना कार्यक्रम कस्तो लागिरहेको छ? हामीलाई सल्लाह, सुझाव अनि प्रतिक्रिया दिन नभुल्नुहोला। हवस् त, आजलाई सङ्गीत साधना कार्यक्रम यति नै। अर्को हप्ता अर्कै कलाकारका सङ्गीत साधनासँगै जीवनयात्राका प्रसङ्गहरू समेटेर आउने नै छु। तबसम्मका लागि प्रविधि संयोजनमा रहनुहुने सुलोचना वज्राचार्यसँगै दुर्गा अधिकारी बिदा भए। नमस्कार, यहाँहरूका हरेक पल शुभ रहोस्।

0: नेपालमा धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ, तर यो लतको अन्त्य सम्भव छ। यदि तपाईँ धुम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ। याद राख्नुहोस्, धुम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न परामर्श सेवा हेल्पलाइन 1132।
1: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसिकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
1: नागरिक लगानी कोष
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: झन्डु आयुर्वेद
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
5: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने
6: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
5: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
6: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
5: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ। अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
6: ए, सूचीकरण त गर्नै पर्ने हो।
5: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
7: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौँ।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98, 100 र 103 मेगा हर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेशनहरूबाट एफएम 98, 100 र 103 मेगा हर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणमा बोलिरहेका छौँ। आजको प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ मिनर्भा वज्राचार्य, उद्घोषणतर्फ अर्जुन श्रेष्ठ र म विमला राई। अब प्रस्तुत गर्दैछौँ आज रेडियो नेपाल बागमती प्रादेशिक प्रसारणमा साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। केही छिनमा यहाँहरूले सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गान पछि समय सङ्गीत कार्यक्रम सुन्नुहुनेछ करिब 3 बजेसम्म। 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। 3:25 राष्ट्रभाषाका गीतहरू सुन्न सक्नुहुनेछ। 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। 4:15 नेपाल भाषामा कार्यक्रम जीवन्त बु सुन्न सक्नुहुनेछ। 5 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार प्रसारण हुनेछ। 5:15 शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठको पुनः प्रसारण हुनेछ। 5:45 उर्दू भाषामा समाचार प्रसारण हुनेछ। यसरी करिब 6 बजे आजको बागमती प्रादेशिक प्रसारण पूरा हुनेछ।

अब सुरौँ स्वदेश गान तारा देवी र पुष्प नेपालीको स्वरमा। विश्ववल्लभको रचना रहेको छ भने नातिकाजी र शिवशङ्करको सङ्गीत। यो स्वदेश गानपछि यहाँहरूले समय सङ्गीत कार्यक्रम सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

नमस्कार अनि हार्दिक स्वागत गर्छु सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनेर कार्यक्रम समय सङ्गीत कहिले आउँछ भन्दै पर्खेर बसिरहनु भएका तपाईँ सबै मित्रलाई म तपाईँकै साथी अनिता आचार्य अनि प्रविधि संयोजनमा हुनुहुन्छ मिनर्वा बज्राचार्य। हजुर, कार्यक्रम समय सङ्गीत तपाईँ सुन्न सक्नुहुन्छ प्रत्येक बुधबार दिउँसो 2:20 करिब 3 बजेसम्म। अनि मित्र, कार्यक्रम समय सङ्गीत एउटा मात्र यस्तो कार्यक्रम हो जसमा हामी प्रत्येक हप्ता भिन्दाभिन्दै विषयसँग सम्बन्धित रही तपाईँलाई बढीभन्दा बढी मिठा मिठा गीत सुनाई भरपूर मनोरञ्जन गराउने कोसिस गर्छौँ। त यसै क्रममा आज हामी कुन विषयसँग सम्बन्धित रहेर गीतहरू सुनाउँछौँ त? हजुर, तपाईँ यो गीत सुनेर अनुमान गर्दै गर्नुहोला भन्दै कार्यक्रमको पहिलो कोसेरी स्वरूप सुनाउँदैछु दीपक लिम्बूको स्वरमा सजिएको यो गीत। गीत रचना गर्नुभएको हो गजेन्द्र लिम्बूले भने सङ्गीत दिनुभएको छ महेश खड्काले।

मित्र, मानिसको मन विशाल हुनुपर्छ भनेर उपमा दिने गरिन्छ, तर मन सधैँ एकैनासको भने हुँदैन। मन पनि साँगुरो लाग्छ मान्छेलाई। सबैको मन उस्तै पनि हुँदैन, अर्थात् हरेक मानिसको मन फरक फरक हुन्छ। तर सबैको मनले हाँसो खोज्छ, खुसीको बाटो रोज्छ, अनि उमङ्गको बाटो रोजिरहन्छ, खोजिरहन्छ। त मित्र, यो मनभित्रका अनेकौँ तरङ्गलाई कसैले गीतको माध्यमबाट, कतिले सङ्गीतको माध्यमबाट, कतिले कविता मुक्तक त कतिले निबन्ध आदिको माध्यमबाट अभिव्यक्त गर्ने गर्छन्। पनि म चाहिँ आज कार्यक्रम समय सङ्गीतको यो श्रृङ्खला मार्फत गीतकारले कसरी मन मुटु अनि हृदयसँग जोडिएका गीतहरू लेखेका छन् भने, त्यही मन मुटु हृदयबाट छताछुल्ल भएका भावपर गीतहरू सुनाई तपाईँलाई यो समयमा मनोरञ्जन गराउने कोसिस गरिरहेकी छु। त आउनुहोस्, यसै क्रममा म अर्को गीत सुनाउँछु। डेनी डेङजोङ पाको स्वरमा सजिएको गीत रचना रञ्जित सिंहले गर्नुभएको हो भने, सङ्गीत पनि रञ्जित सिंहकै रहेको छ।

पक्कै पनि मित्र, मनको कुरालाई मनमै बाँधि राख्नु हुँदैन। मनको कुरा मनमै सीमित राख्दा हामीलाई ज्यादै पीडा हुने गर्छ। अझ मित्र, मायाको कुरा त आफ्नो मनमा मात्रै सीमित राख्दा, मायालु सामु आफ्नो उप्रति रहेको भावना व्यक्त नगर्दा पछि फेरि धेरै ढिलो हुन सक्छ कि कसो मित्र? त आउनुहोस्, यदि तपाईँभित्र पनि यस्तै भावना गुम्सिरहेको छ भने व्यक्त गरिहाल्नुहोस्। यही आग्रह गर्छु म है। यही आग्रह गर्दै अब भने अर्को गीत सुनाउँछु। यो गीतमा स्वर टिका भण्डारीको रहेको छ। गीत रचना प्रकाश कुइकेलले गर्नुभएको हो भने सङ्गीत गायक स्वयंकै।

हजुर मित्र, हामीले आफ्नो छातीभित्र ढुकढुकीमा राखेको मायालुप्रति आफ्नो मनमा रहेको कुरा व्यक्त गरिहाल्नुपर्छ, नत्र पछि ढिलो भई फेरि पछुताउनुपर्ने अवस्था सृजना हुन्छ है। गीतले यस्तै यस्तै भनिरहेको थियो होइन। त्यसैले मित्र, तपाईँ पनि आफ्नो मायालुलाई आफ्नो मनमा उब्जेका कुरा भन्न चाहनुहुन्छ भने कृपया भनिहाल्नुहोस्, ढिलो नगर्नुहोस्। हामी यही आग्रह गर्छौँ अनि तपाईँलाई कार्यक्रम समय सङ्गीतमा फेरि पनि म स्वागत गर्छु। त मित्र, कार्यक्रम समय सङ्गीत सुनिरहनु भएको छ तपाईँ यो समयमा। कार्यक्रम समय सङ्गीतमा तपाईँलाई थाहा नै छ, हामी प्रत्येक हप्ता भिन्दाभिन्दै विषयसँग सम्बन्धित रही तपाईँलाई बढीभन्दा बढी मिठा मिठा गीत सुनाई भरपूर मनोरञ्जन गराउने प्रयास गर्छौँ। त्यसै क्रममा आज हामी गीतकारले कसरी मन मुटु अनि हृदयसँग जोडिएका गीतहरू लेखेका छन् भनी त्यही मन मुटु हृदयबाट छताछुल्ल भएका भावपर गीतहरू सुनाई मनोरञ्जन गराउने कोसिसमा लागिरहेका छौँ। त आउनुहोस्, यही क्रमलाई अब हामी निरन्तरता दिन चाहन्छौँ। उदय सोताङ र मनिला सोताङको स्वरमा सजिएको यो गीतबाट गीत रचना सन्तोष किरणले गर्नुभएको हो भने सङ्गीत उदय सोताङको रहेको छ।

हजुर, मनको बाँधलाई बाँधेर सिक पगली त मित्र मन नै हो सबै थोक गराउने है। त मानिसको मन विशाल हुनुपर्छ भनेर उपमा दिने गरिन्छ मित्र, तर मन सधैँ एकै नासको हुँदैन। मन पनि साँगुरो लाग्छ मान्छेलाई, सबैको मन उस्तै पनि हुँदैन, अर्थात् हरेक मान्छेको मन फरक फरक हुन्छ, तर सबैको मनले हाँसो खोज्छ, खुसी खोज्छ, उमङ्ग खोज्छ अनि सुखको बाटो खोजिरहन्छ। त मित्र, आज हामी मनसँग सम्बन्धित रहेर तपाईँलाई गीतहरू सुनाइरहेका छौँ। यसै क्रममा अब हामी अर्को गीत सुनाउँछौँ। यो गीतमा स्वर एम्बरालको रहेको छ।

हजुर मित्र, मन छ र त माया प्रीति हाँस खेल सबै थोकको तिर्सना लाग्छ मान्छेलाई। यदि मनै मर्यो भने केहीको पनि तिर्सना लाग्दै लाग्दैन। मान्छेले सबैलाई जित्न सके पनि आफ्नो मनसँग चाहिँ कहिल्यै पनि जित्न सक्दैन कि कसो मित्र? त आउनुहोस् अब भने अर्को गीत सुनौ हामी। लाक्पा शेर्पाको स्वरमा सजिएको गीत रचना मन्जु शर्माले गर्नुभएको हो भने सङ्गीत मदन दिव्यमको रहेको छ।

आको क्षण कति हृदय विदारक हुन्छ, कति कष्टप्रद हुन्छ भन्ने कुरा भन्नेलाई भन्दा भोग्नेलाई मात्रै थाहा हुन्छ। त्यसैले भनेको पनि छ, अचानकको चोट खुकुरीले जान्दैन। त मित्र, मान्छेको जीवनमा सधैँ सुख हाँसो मिलन मात्र हुँदैन। मान्छेले जस्तो सुकै परिस्थिति आइपरे पनि त्यसलाई हटेर होइन कि डटेर सामना भने गर्नै पर्छ, जिन्दगीको रित नै हो यो भन्ने कुरा सम्झाउँदै आजको श्रृङ्खलाबाट बिदा हुनुपर्ने बेला भइसकेको छ। त मित्र, आज जो जो मित्रले हामीलाई कार्यक्रम सुनेर साथ दिनुभएको छ त्यसको लागि तपाईँ सबैलाई धेरै धेरै धन्यवाद। अनि जो मित्रले आज कार्यक्रम सुनेर केही प्रतिक्रिया दिन चाहनुहुन्छ, के होला ठेगाना, केमा लेख्ने होला भनेर तपाईँ यदि मनमा खुल्दुरी मचाएर बसिरहनु भएको छ भने त्यसको लागि मेलिङ आइडी म बताउँछु, fanbox2077@gmail.com तपाईँले आफ्ना मनका कुरा लेख्न सक्नुहुन्छ। अनि कुनै विषयसँग सम्बन्धित गीतहरू सुन्न मन लागेको छ भने त्यो पनि निर्धक्कसँग लेख्नुहुन आग्रह गर्दै प्रविधि संयोजन गरिदिनु भएकोमा मिनर्वा वज्राचार्य अनि पराग पोखरेललाई धेरै धन्यवाद भन्दै अब तपाईँको माझमा लोचन भट्टराईको स्वरमा सजिएको यो गीत सुनाउँदै बिदा हुन्छु। गीत रचना भीम विरागले गर्नुभएको हो भने सङ्गीत सुशील विश्वकर्माको रहेको छ। अनि मित्र, जाँदा जाँदै तपाईँलाई सम्झाउँछु, तपाईँले ठिक यो गीत पछाडि केही सूचना विज्ञापन सुन्न सक्नुहुन्छ, अनि ठिक 3 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्न सक्नुहुन्छ, सुन्दै रहनुहोला। सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल भन्दै कार्यक्रम समय सङ्गीतबाट म तपाईँकै साथी निता आचार्य बिदा भएँ। हौस् त, नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
2: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
3: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय,
4: झण्डु आयुर्वेद,
5: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
4: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
5: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
4: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
5: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
3: नेपालमा धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ, तर यो लतको अन्त्य सम्भव छ। यदि तपाईँ धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ। याद राख्नुहोस्, धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न परामर्श सेवा हेल्पलाइन 1132।
6: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
8: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
9: सडकको भारवहन क्षमता भन्दा बढी लोड मालवाहक सवारी साधनमा नबोकौ।
10: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रतिनिधि सभामा चालु आर्थिक वर्ष 2082-83 आर्थिक सर्वेक्षण प्रस्तुत। किसानका समस्या समाधान गर्न सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण। पछिल्लो चार महिनामा दुग्ध विकास संस्थानले गर्यो किसानको 12 करोड भुक्तानी। र नासाद्वारा चन्द्रमाको सतहमा मानव बस्तीको लागि चन्द्र आधार योजना सार्वजनिक। समाचार अब विस्तारमा। सरकारले चालु आर्थिक वर्ष 2082-83 आर्थिक सर्वेक्षण संसदमा पेश गरेको छ। संघीय संसदको प्रतिनिधि सभामा आर्थिक वर्ष 2082-83 आर्थिक सर्वेक्षण पेश गर्दै अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान गरिएको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले मुलुकको आर्थिक तथा सामाजिक सूचकहरूमा सुधार भएको भन्दै फागुनसम्म संघीय राजस्व 3.2% बढेको बताउनुभयो। चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार 66 खर्ब र प्रति व्यक्ति कुल राष्ट्रिय आय 1,535 अमेरिकी डलर पुग्ने अनुमान रहेको अर्थमन्त्री वाग्लेले बताउनुभयो।
1: विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता, व्यापार अवरोध र मध्य पूर्वमा जारी द्वन्द्वका कारण सन् 2026 विश्व अर्थतन्त्रको विस्तार 3.1% सीमित हुने अनुमान छ। यस्तो प्रतिकूल विश्व परिवेशका बावजुद चालु आर्थिक वर्ष नेपालको अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान छ। प्रदेशगत रूपमा बागमती र गण्डकी प्रदेश बाहेक अन्य प्रदेशको आर्थिक वृद्धि दर राष्ट्रिय औसत भन्दा न्यून रहने अनुमान छ। चालु आर्थिक वर्ष मुलुकको अर्थतन्त्रको आकार 66 खर्ब र प्रति व्यक्ति कुल राष्ट्रिय आय 1,535 अमेरिकी डलर पुग्ने अनुमान छ। कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्र र गैर कृषि क्षेत्रको योगदान क्रमशः 24% र 76% रहने अनुमान छ।
0: अर्थमन्त्री डाक्टर वाग्लेले चालु आर्थिक वर्षको फागुनसम्म संघीय राजस्व 3.2% बढेको जानकारी दिनुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले वर्षायाममा धान रोपाईँको लागि मलको अभाव नहोस् भनेर मन्त्रालयले व्यवस्थापन गरिरहेको बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका विषयमा जवाफ दिँदै मन्त्री चौधरीले सरकारले किसानलाई अनुदानमा रासायनिक मल उपलब्ध गराउँदै आएको र चालु आर्थिक वर्षको हालसम्म 5,54,763 मेट्रिक टन मल आपूर्ति भइसकेको जानकारी गराउनुभयो। उहाँले हाल 1,44,585 मेट्रिक टन मल मौजदात रहेको र चालु आर्थिक वर्षको असारसम्ममा करिब 6,00,000 मेट्रिक टनको हारहारीमा किसानलाई अनुदानमा मल उपलब्ध गराइने जानकारी गराउनुभयो।
2: चालु आर्थिक वर्षमा हालसम्म 5,54,762 मेट्रिक टन मल आपूर्ति भइसकेको छ भने 4,63,107 मेट्रिक टन किसानलाई बिक्री गरिसकिएको छ। गोदाममा रहेको र गोदाम इन्ट्री हुन बाँकी रहेको गरी हाल 1,44,585 मेट्रिक टन मल मौजदात रहेको छ। चालु आर्थिक वर्षको असारसम्मको अवधिमा करिब 6,00,000 मेट्रिक टनको हाराहारीमा किसानलाई अनुदानमा मल उपलब्ध गराइनेछ, जुन अहिलेसम्मकै सबैभन्दा बढी परिणाम हुनेछ।
0: मन्त्री चौधरीले आगामी आर्थिक वर्षमा 1 खर्बको काठ बेच्ने गरी अगाडि बढेको जानकारी गराउँदै यसले नेपाली बजारको माग पूरा गरी विदेशमा निर्यात समेत हुने बताउनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले नेपालमा वार्षिक करिब 2,61,00,000 किलो चिया उत्पादन हुने गरेको जानकारी गराउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका विषयमा जवाफ दिँदै मन्त्री गौरी कुमारीले 18 जिल्लामा 20,600 हेक्टर क्षेत्रफलमा चिया खेती भइरहेको र करिब 60,000 जना प्रत्यक्ष र अप्रत्यक्ष रोजगारीमा रहेको जानकारी गराउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले किसानको लागि समयमा मलको व्यवस्थापन, विपदबाट हुने क्षति न्यूनीकरण, लागू औषध दुर्व्यसनीको बढ्दो समस्या न्यूनीकरण, विद्युतको सहज आपूर्ति लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ। बैठकमा नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले प्रतिनिधि सभाको निर्माणाधीन हललाई गरिमामय र संसदीय अभ्यास अनुकूल बनाइनुपर्नेमा जोड दिनुभयो। प्रतिपक्षी दल श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन शाहलाई सदनमा उपस्थित गराउन सभामुख अरियालले रुलिङ नगरेको भन्दै आजको बैठक पनि बहिष्कार गर्नुभयो। प्रतिनिधि सभाको आजको बैठकमा सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक 2082 विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको छ। उक्त प्रस्तावपछि प्रतिनिधि सभाको विधेयकको सैद्धान्तिक विषयमाथि छलफल सुरु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले देशभर विभिन्न जिल्लामा किसानहरू बाँदर तथा वन्यजन्तुबाट पीड़ित हुनु परेको प्रति सरकारको ध्यानकर्षण गराउनु भएको छ। सांसदहरूले देशका विभिन्न स्थानमा किसानले लगाएका कृषि तथा अन्न बालीमा बाँदरको आतंकले किसानहरू पीड़ित हुनु परेको भन्दै समस्या समाधानको लागि यथाशक्य उचित कार्ययोजना ल्याउन सरकारको ध्यानकर्षण गराउनुभयो। बैठकमा अहिले सांसदहरूले दलीय आधारमा बोल्ने क्रम जारी छ। प्रतिनिधि सभाका सांसदहरूले सरकारले समयमै किसानलाई रासायनिक मल आपूर्ति गर्नुपर्नेमा जोड दिनु भएको छ। रासायनिक मल आपूर्तिका सम्बन्धमा छलफल गर्न आज बसेको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सांसदहरूले मल आपूर्तिको जिम्मेवारी पाएका संस्थाहरूले जसरी पनि किसानलाई मल उपलब्ध गराउनु पर्नेमा जोड दिनुभयो। यस सम्बन्धी थप विवरण सहकर्मी यशोदा अधिकारीबाट।
3: नेपाल जस्तो कृषि प्रधान मुलुकका किसानले हरेक वर्ष रासायनिक मल नपाएर भौतारिँदै हिँड्नुपर्ने कुरा नौलो होइन। त्यसकै निरन्तरता यस वर्ष पनि सरकारले समयमै किसानलाई यथेष्ट मल उपलब्ध गराउन नसक्ने भएको छ। 70% आपूर्तिको जिम्मेवारी पाएको कृषि सामग्री कम्पनी लिमिटेड र 30% आपूर्तिको जिम्मा पाएको साल ट्रेडिङ कोअपरेसनले आवश्यक पर्ने बाँकी मल साउन महिनामा मात्रै आइपुग्ने जनाएपछि संसदको विषयगत समितिमा चर्को बहस भएको हो। कृषि सामग्री कम्पनीका अनुसार यस वर्ष किसानलाई झन्डै 6 लाख मेट्रिक टन रासायनिक मल आवश्यक पर्दछ, तर सरकारले 4-5 लाख मेट्रिक टन आपूर्तिका लागि 28.82 करोड बजेट छुट्याएको छ। आर्थिक वर्ष 2083-84 लागि युरिया 1,20,000 र डिएपी 90,000 मेट्रिक टन खरिदका लागि बोलपत्र आह्वान भएको कम्पनीले जनाएको छ। त्यस्तै 60,000 मेट्रिक टन युरिया र 60,000 मेट्रिक टन डिएपीका लागि पनि सम्झौता भएको छ। जी2जी मार्फत खरिद गर्न सरकारले 80,000 मेट्रिक टनका लागि स्वीकृति दिएको छ। हाल 1,05,000 मेट्रिक टन मल भण्डारणमा रहेको र 3,37,000 मेट्रिक टन मल वितरण गरिसकेको कम्पनीले जनाएको छ। कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक विष्णु प्रसाद पोखरेलले अपुग हुने मल खरिद, अन्तर्राष्ट्रिय अवस्था, ढिलो ठेक्का सम्झौता लगायतका कारणले साउनसम्म लाग्ने बैठकलाई जानकारी दिनुभयो।
4: अन्तर्राष्ट्रिय बजारमा मल पनि नपाइने, पाइए पनि धेरै महँगो पर्ने हुँदा हाम्रो टेन्डरै परेन। दुईचोटिसम्म पुनः प्रकाश गरेपछि परेको टेन्डरको अहिले हामीले चाहिँ सम्झौता गर्ने क्रममा छौँ। हामीले सप्लायरलाई निकै अनुरोध गरे अनुसार यो मल चाहिँ साउनमा आउने सम्भावना देखिएको छ।
3: बैठकमा सांसदहरूले ऐन कानून देखाएर कुनै पनि हालतमा जिम्मेवारी पाएको निकायले ढिलासुस्ती गर्न नहुनेमा जोड दिनुभयो। समितिका सभापति अशोक कुमार चौधरीले अहिलेको सरकारलाई पुरानै कानूनी प्रक्रियामा अल्झिएर बस्ने छुट नभएको भन्दै सम्बन्धित निकाय जिम्मेवार हुनुपर्ने बताउनुभयो।
5: अहिलेको सरकारलाई पुरानै कर्मकाण्डको प्रक्रिया र कानूनी उजलमा अल्झिएर अकर्मण्य बन्ने छुट छैन।
3: युवाहरूको नेतृत्वमा बनेको नयाँ सरकारले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउनु पर्नेमा जोड दिनुभयो अर्का सांसद लक्ष्मी प्रसाद पोखरेलले।
6: किसानलाई यो महिनाभित्र मल चाहियो इफ बट भन्ने छुट छैन।
3: कृषि वन तथा पर्यावरण मन्त्रालयका सचिव डाक्टर राजेन्द्र मिश्रले भण्डारणमा रहेका मल हाल धमाधम वितरण भइरहेको र खरिदका लागि प्रक्रिया अघि बढेका ठाउँमा पनि फलोअप भइरहेको जानकारी दिनुभयो।
7: वैशाख जेठ असाढमा हामी 3-4 वर्षमा जति मल वितरण गरेका थियौँ त्यति वितरण अहिले पनि गर्छौँ हामी। साउनको जुन हामीसँग 2-3 प्रक्रियामा छ दैनिक फलोअप गरिरहेका छौँ।
3: वर्षैपछि हुने मल अभावको समस्या सुल्झाउन सांसदहरूले साल ट्रेडिङलाई मात्रै जिम्मेवारी दिनुपर्नेदेखि नेपालले आफै मल उद्योग खोल्नुपर्ने सम्मका सुझावहरू दिनुभयो समितिका सांसद सन्तोष सुब्बा।
8: रासायनिक मलको विषयमा चाहिँ एउटा नीति अवलम्बन गरेर अरू प्राकृतिक मल प्राङ्गारिक मलहरूमा जानको विकल्प छैन।
3: सरकारले आफ्नै मल कारखाना स्थापना गर्ने, प्राङ्गारिक मल प्रयोगलाई जोड दिने वा आपूर्ति सहज बनाउने भनेर नीतिगत निर्णय नगरेसम्म किसानले समयमा मल नपाउने समस्या उस्तै रहने देखिन्छ। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
0: रिपोर्टपछि बाँकी समाचार। राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण तथा हिमाली वातावरणको संरक्षण आजको आवश्यकता भएको बताउनु भएको छ। राष्ट्रपति पौडेलले विश्वका विभिन्न मुलुकबाट आएका सगरमाथा आरोहीको सम्मानमा आज काठमाडौँमा आयोजना गरिएको सगरमाथा समिटर्स समिट सन् 2026 सम्बोधन गर्दै हिमाली वातावरणको संरक्षण आजको आवश्यकता भएको बताउनुभयो। दुग्ध विकास संस्थान डिडिसीले भुक्तानी नपाएका दुध विरुद्ध किसानहरूलाई 12 करोड रुपियाँ भुक्तानी गरेको छ। पछिल्लो 4 महिनाको करिब 58 करोड मध्ये बकियौदा दायित्व 12 करोड भुक्तानी भएको डिडिसीले जनाएको हो। कृषि वन तथा पर्यावरण मन्त्रालय दुग्ध विकास संस्थान डिडिसीको सुधारको कार्य योजना ल्याएपछि हाल किसानलाई दैनिक 1 करोड भुक्तानी भइरहेको मन्त्रालयले जनाएको छ। पछिल्लो समय बाँदर नियन्त्रणको विषय जिल्लामा मात्र होइन संघीय संसदको बैठकमा समेत जोरदार रूपमा उठ्न थालेको छ। सरकारले दीर्घकालीन रूपमा बाँदर नियन्त्रणको राष्ट्रिय कार्यक्रम ल्याउनुपर्ने आवाज सांसदहरूले बैठकमा निरन्तर उठाइरहनु भएको छ। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
9: भर्खरै सुन्नुभएको आवाज हो भाँडाकुँडा बजाएर बाँदर धपाउँदै गरेका पर्वतका स्थानीयको। पर्वत जिल्लामा बाँदर आतंकका कारण खेतीयोग्य जमिन बाँझो रहने समस्या झन बढ्दै गएको छ। अन्नबाली जोगाउन भाँडाकुँडा बजाउने, गुलेलीले हान्ने तथा विभिन्न उपाय अपनाइए पनि प्रभावकारी समाधान ननिस्किएपछि ग्रामीण क्षेत्रका धेरै जमिन अहिले बाँझो रहेको छ। बाँदरले दिएको दुःख खेप्नु भएका पर्वतका एक अगुवा कृषक केशव लामिछाने। यसअघि महाशिला गाउँपालिकाले करिब 30 लाख रुपियाँ खर्च गरेर 500 भन्दा बढी बाँदर समातेर चितवन राष्ट्रिय निकुञ्जमा छोडेको थियो, तर त्यसबाट पनि समस्या समाधान नभएपछि अभियान रोकिएको थियो। त्यस्तै कुष्पा नगरपालिका, फलेवास नगरपालिका, बिहादी गाउँपालिका र मोदी गाउँपालिकाले बस्ती र खेतबारी आसपासका रुख बिरुवा हटाउने अभियान चलाए पनि बाँदर नियन्त्रण हुन सकेको छैन। स्थानीयहरूले लगाएको खेती बाँदरले खान मात्र होइन घरमा समेत बस्न नदिएको बताउनुहुन्छ। कुष्पा नगरपालिका नौकी 84 वर्षीय देवका पौडेल। स्थानीय किसानहरूका अनुसार बाँदर आतंक, युवा पलायन, कृषिमा यान्त्रिकीकरण नहुँदा खेती गर्न कठिन बन्दै गएको छ। पछिल्लो समय बाँदर नियन्त्रणको विषय जिल्लामा मात्र होइन सदनमा पनि उठ्ने गरेको छ। गत फागुनमा भएको चुनावमा बाँदर नियन्त्रणको मुख्य एजेन्डा बनाउनु भएका पर्वतका निर्वाचित सांसद सागर भूषाल।
10: सदनमा नै उठिरहेको छ, गुन्जिरहेको छ, अनि लगभग 31 वटा जति जिल्लामा एकदमै धेरै यसको त आतंक नै भइरहेको छ। र यो विषयमा फेरि एकदम गहिरोसँग कुरा भएको छ। मैले यो कुरा कहाँ पुग्यो भनेर चाहिँ हाम्रो चाहिँ सम्माननीय प्रधानमन्त्रीज्यूको सचिवालयमा नै सम्पर्क गरेको थिएँ। गरिसके यसलाई दीर्घकालीन रूपमा गर्नु पर्यो।
9: कृषि विकास कार्यालयका प्रमुख गोपाल शर्मा लामिछानेका अनुसार जिल्लामा 28,502 हेक्टर खेतीयोग्य जमिन मध्ये 5,244 हेक्टर जमिन बाँझो रहेको छ। 9,070 हेक्टरमा सिंचाई सुविधा पुगे पनि ठूलो क्षेत्रफल प्रयोगविहीन अवस्थामा छ। वन्यजन्तुको नियन्त्रण, कृषिमा आधुनिकीकरण, युवालाई प्रोत्साहन र दिगो आमदानीको वातावरण नबन्दासम्म खेतीयोग्य जमिन बाँझो रहने क्रम बढ्दै जाने निश्चित जस्तै छ। राजन पौडेल, रेडियो नेपाल, पर्वत।
0: रिपोर्टपछि बाँकी समाचार। स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य उपचारको लागि सुविधा थैलीको दर रेट परिवर्तन गरेको छ। स्वास्थ्य बिमा लागू भएपछि पहिलो पटक बोर्डले औषधि, औषधिजन्य सामग्री, स्वास्थ्य सेवा, शल्यक्रिया तथा प्रयोगशालाको परीक्षणको सुविधा थैली दर रेट परिवर्तन गरेको हो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
11: नेपाल टेलिकमको 4G

0: नेपाल टेलिकम राष्ट्रको संचार
1: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार. संयुक्त राज्य अमेरिकाको राष्ट्रिय हवाई यातायात तथा अन्तरिक्ष प्रशासन नासाले चन्द्रमाको दक्षिणी ध्रुव नजिकै दिगो मानव बस्ती स्थापना गर्ने योजनाहरूको रूपरेखा प्रस्तुत गरेको छ. वासिङटनमा रहेको आफ्नो मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा नासाका अधिकारीहरूले चन्द्रमा दीर्घकालीन मानव अन्वेषण, वैज्ञानिक अनुसन्धान र व्यावसायिक गतिविधिहरूलाई सहयोग गर्न चन्द्र पूर्वाधारको विकासको लागि एजेन्सीको रणनीति कार्ययोजना प्रस्तुत गरेका हुन्. नासाका अनुसार चन्द्र आधार योजनालाई 3 चरणमा विकास गरिनेछ. अब मौसम. हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ. मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र मधेस प्रदेश लगायत बागमती र गण्डकीका केही स्थानहरू, लुम्बिनी प्रदेशको थोरै स्थानहरूका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ. अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक. प्रतिनिधि सभामा चालू आर्थिक वर्ष 2082-83 आर्थिक सर्वेक्षण प्रस्तुत. किसानका समस्या समाधान गर्न सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण. पछिल्लो 4 महिनामा दुग्ध विकास संस्थानले गर्यो किसानको 12 करोड भुक्तानी र नासाद्वारा चन्द्रमाको सतहमा मानव बस्तीको लागि चन्द्र आधार योजना सार्वजनिक. रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार सकियो. समाचारको अर्को बुलेटिन अपरान्न 4 बजे सुन्न सक्नुहुनेछ. हवस् त, नमस्कार.
2: क्विटलाइन 11:32 जानकारीमूलक सन्देश.
3: नेपालमा चुरुट पिलार तसुसुतिक ठिकै चिज खाएको वर्षक 34,000 जना मानुषक ज्यान जयलार गरिरहेले तर एकक बानी सिध्या पारे.
2: यदि तुई चुरुट पिलार तसुसुतिक ठिकै चिज खाइलार बानी त्यागै चाहछै भने आज नै गोप्पे तसु पैसा नै पर्लारको सरसल्लाह सुझाव सेवा क्विटलाइन 11:32 सम्पर्क गर.
3: यसै सरसल्लाह सुझाव सेवा कार्यालय समयमै मिल्न रहेछ.
2: याद गर, चुरुट पिलार तसुसुतिक के चीज खाइलार बानी त्यागेले सरसल्लाह सुझाव सेवा क्विटलाइन 11:32. नेपाल सरकार स्वास्थ्य तसु जनसङ्ख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तसु संचार केन्द्र टेकु काठमाडौँ.

यी रेडियो नेपाल हो। अब सरस्वती राई दनवारकबाट दनवारी भाषा समाचार सुन। प्रतिनिधि सभाग सभामुख डोल प्रसाद अर्याले मानव अधिकार जोग्याले सामूहिक प्रयास चैल कुरो औंलारेल। राष्ट्रिय मानव अधिकार आयोग 26 वार्षिक उत्सवक अवसरमा आज ललितपुरमा आयोजना गर्ल कार्यक्रमलाई सम्बोधन गर्दै उही मानव अधिकार जोग्याले आयोगी खेलाल भूमिका प्रशंसा गरे लायक रहल बाजिरेल। सभामुख अर्याले नेपाल नेपालले चुटेक विकास हक्ल तसु भूपरि वेष्टित मुलुक बीच साझेदारी अंशु समृद्धि पक्षमा बित्ल समय सुने आफ्ने आवाज उठा धरल तसु सीमान्तकृत खतरामा रहल समुदायिक पक्षमा मानव अधिकार सुधारेलै लागि धरल जानकारी दिल रछ। उही मानव तसु राजनैतिक अधिकार जोग्याले सरकार तसु सुरक्षा निकाय आगु रहल बास्दै मानव अधिकार जोगालार तसु अपराध मुक्त समाज बनाएलाई सेव्यक सहयोग चैलमा जोड दिल रहेस। कार्यक्रममा नेपालक लागि संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडिपी उप आवासीय प्रतिनिधि जुलियन चेविलार्ड, गैर सरकारी संस्था महासंघ नेपाल अध्यक्ष अर्जुन भट्टराई तसु आयोगक सदस्य लिली थापा आफ्नै धारणा धरलरला छ। प्रतिनिधि सभाग आजक बैठकमा आकस्मिक समयमा सांसदलखे जनजीवनक सवाल तसु बेमौसमी पर्ल पानी कारण निस्कल समस्याबारे सरकारक ध्यान तारकारा दिलर छ। बैठकमा सांसदलखे किसानक लागि समयमा मलग व्यवस्थापन विपदकबाट हकला नाश हटालार लागू औषध दुर्व्यसैनिकबाट बढ्दै जैल समस्या हटालार बत्ती सजिलै सो आइलार विषयमा ध्यान ज्या पर्लार बाजिरेला। सांसद लखे लागू औषध दुर्व्यसैनिक सामाजिक आर्थिक तसु राष्ट्रिय समस्या बन्ते जैल तसु 30 वर्षभन्दा पनि चुटेक उमेरक बढ्नेलक बढी देखन जैल बास्ती बर्खा सुरु हक्थे सुरा मल नै पाइलार तसु मल व्यवस्थापनमा राज्य तयारी कमजोर देखन जैल बाजिरेला। यसनिकै सांसद लखे बर्खा सुरु हकै लाग्ल बास्ती पानी कर्ते हकलार विपद खतराकबाट देशभरिक मानुसले जोगालारको पहिलाक तयारी गरेले सरकारक सँगै माग गरिरहेला। सांसद लखे बन्ती गर्ल संसद भवनमा कुन देश काठकबाट बानाल हो बाइकको प्रश्न कर्ती नेपाली काठ चालाले तसु संसद भवन सिंहदरबारमा नेपाली काठ मात्रै चालालार व्यवस्था गरेले माग गर्ल रछ। बैठकमा उपत्यका ललितपुर भक्तपुर सहित देशक भिन्न भिन्न भागमा पिलार पानी नै पुग्ल बास्ती सेव्य मानुसले स्वच्छ सफा पिलार पानी व्यवस्था गरेले माग गरिरहेला। यसनिकै नेकपा एमाले मुख्य सचेतक ऐन बहादुर महरे बन्ती गर्ल हल गौरव गरे लायक प्रशंसनीय तसुको संसदीय अभ्यास अनुसारक बान्या पर्लारमा जोड दिल रहेस। प्रतिपक्षी दल श्रम संस्कृति पार्टीको अध्यक्ष हर्कराज राई प्रधानमन्त्री बालेन्द्र शाहले सदनमा उपस्थित कार्य सभामुख अर्याले रुलिङ नै गर्ल बास्ती आजक बैठक पनि बहिष्कार गरिरहेल। बैठक भने अख्नि भइधर लिग। कृषि वन तसु पर्यावरण मन्त्री गीता चौधरी बर्खामा धान रोपेले मल नै पाइलार अवस्था नै अखुक बाईको मन्त्रालय व्यवस्थापन गरिधरल बाजिरहेली। प्रतिनिधि सभा बैठकमा सांसद लखे उठाल विषयमा सारथी मन्त्री चौधरी सरकारी किसानले अनुदानमा रासायनिक मल मिलादिते आइल तसु चालु आर्थिक वर्ष अख्निसम्म 5,54,763 मेट्रिक टन मल पाइल जानकारी दिल र छाट। मन्त्री चौधरी मध्यपूर्वक वारा कारण मल निकालै तसु पाएले समस्या अन्सो मलक भाव बढ्दै जैल बास्ती चालु आर्थिक वर्ष तसु आइलार आर्थिक वर्ष बजेटक बाटे खर्च अखलारको आनेले सम्झौता अख्ल 1,87,000 मेट्रिक टन मल आए नै पार्ल बाजिरेली। यसनिकै मन्त्री चौधरी आइलार आर्थिक वर्षमा 1 खर्बक काठ बेचलारको आगो बढ्ल जानकारी कराती यही नेपाली बजारक माग पूरा गरेको विदेशमा सुरा पाठालार बाजिरेली। प्रतिनिधि सभाग आजक बैठकमा अर्थमन्त्री स्वर्णिम वागले आर्थिक वर्ष 2082-83 आर्थिक सर्वेक्षण बुझारेल। प्रतिनिधि सभाग आजक बैठकमा अर्थमन्त्री वागले आर्थिक वर्ष 2082-83 आर्थिक सर्वेक्षण बुझाल हो। आर्थिक सर्वेक्षण अनुसार कुल जम्मा राजस्व मध्ये संघीय सरकारले जम्मा गर्ल राजस्व हिस्सा 92.1% रचिक भने प्रदेश तसु स्थानीय तह हिस्सा जम्मा 7.9% मात्र रचिक। यही अझै पनि राजस्व जम्मा गर्ल मुख्य आधार संघीय सरकार नै रहल देखाल रचिक। बैठकमा प्रतिनिधि सभाग सचिव प्रकाश अधिकारी राष्ट्रिय सभामा निस्कल अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 बारेमा राष्ट्रिय सभागबाट पाइला सन्देश सहितक विधेयक टेबुल कर्लर लग्छ। सूचना तसु संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हे राष्ट्रिय सभामा निस्कल चलचित्र विधेयक 2082 उप विचार करुक बाईको प्रस्ताव बुझाल रहेस। प्रतिनिधि सभाग आज बैठकमा मन्त्री तिमल सिन्हे उसे प्रस्ताव बुझाल हो। सरकारले 2026 साल सो काम गरिधरल पुरानो चलचित्र ऐनलाई समय अनुसार फेर्ती संघीय संरचना समावेशिता तसु नयाँ प्रविधि अनुसार नयाँ कानून व्यवस्था चैल बास्ती नयाँ विधेयक आगु बढाल हो। चलचित्र ठाउँले मनोरञ्जनक माध्यम मात्र नयाँ खिकु सामाजिक सांस्कृतिक तसु नयाँ नयाँ निकालै
पार्लर उद्योगक रूपमा विकास गरेले नयाँ ऐन चैल बाँच्दी सञ्चार मन्त्रालय यी विधेयक आगु बढाल बाजलर छिक उसनिके विधेयक ठिक पार्थे नेपालक संविधान राष्ट्रिय आम सञ्चार नीति 2073 तसु राष्ट्रिय चलचित्र नीति 2071 आधार बनाल जनाल र छिक राष्ट्रपति रामचन्द्र पौडेले पाछु सम्मक हिमाल पर्यटन जिम्मेवार पर्वत चढ्लार तसु हिमाली वातावरण जोगालार आजुक आवश्यकता रख्ल बाजिरहेलक राष्ट्रपति पौडेले विश्व भिन्न भिन्न मुलुकबाट अहिले सगरमाथा चढ्लार सम्मानमा आज काठमाडौँमा आयोजना गर्ल नेपालक राष्ट्रपति पौडेलसँगै सगरमाथा चढ्लार लखक जलपान कार्यक्रमलाई सम्बोधन गर्दै हिमाली वातावरण जोगे आजुक आवश्यकता अख्ल बाँच्दै सगरमाथा नेपालक मात्रै नैखिकु विश्वक नै धेरै मूल पर्लार प्राकृतिक सम्पदा अख्ल उल्लेख गरिरहेलक राष्ट्रपति पौडेले विश्वभरि ढिप्टो बढ्ल हावापानी फेरन्जैल असर तसु पर्वत चढ्ला ठाउँमा बढ्दै जैल फोहोर व्यवस्थापन अख्ने मुख्य चुनौती बन्ल बाजिरहेलक उही पर्वत चढ्दै पाइल अनुभव तसु ज्ञाने सगरमाथा प्राकृतिक स्वरूप जोगालारमा योगदान पुग्लार विश्वास व्यक्त गर्दै उसे भेलै हिमाली सम्पदा पाछुसम्मक लागि जोगालारमा विशेष ध्यान दिलार आशा पनि व्यक्त गरिरहेलक स्वास्थ्य तसु खाद्य स्वच्छता मन्त्री निशा मेहता तसु भुटानक स्वास्थ्य मन्त्री लियोनपो तान्दिन वाङचुक माझ भेटवार्ता भइरहेली स्विजरल्याण्डक जेनेभामा विश्व स्वास्थ्य संगठन डब्लुएचओ 79 विश्व स्वास्थ्य सभामा जैलकानु ओलखक बीच भेटवार्ता अख्ल मन्त्रालयक सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी जानकारी दिलर छाट उही अवसरमा ओलखक बीचमा नेपाल तसु भुटानक समस्या ओस्निके रहल कारणे एक आपसक सहयोग तसु मिलिकु कलर कामक आधारमा समस्या हट्या पर्लारमा सहमति अख्ल मन्त्रालय जनाल र छिक इसे आगो मन्त्री मेहतै सभामा भारतक तसु चिनक स्वास्थ्य मन्त्रीसँग पनि भेटवार्ता कर्लर लिए काठमाडौँ महानगरपालिका सहकारी विभागक उपस्थितिमा बुद्ध दर्शन सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडले 34 बचत कर्लारक बचत पैसा फिर्ता गरिरहेलिक काठमाडौँ महानगरपालिका 6 चालाधर्ल सहकारी संस्थाले आज 150,000 रुपियाँसम्म बचत कर्लार 70 बचत कर्लार सदस्य लखलाई बचत पैसा फिर्ता गर्ल काठमाडौँ महानगरपालिका सहकारी विभागले जानकारी दिलर छन् सहकारी आइलार 1 महिनाभित्र 5,00,000 बचत कर्लार बचत पैसा फिर्ता दिलार योजना बनाएर लिग कोशी प्रदेशमा 3 गणतन्त्र दिवस मनालार भइरहेलिक प्रदेशक मुख्यमन्त्री हिक्मत कुमार कार्कीक अध्यक्षतामा बस्ल गणतन्त्र दिवस मूल समारोह समितिक बैठके जेठ 14-15 तसु 16 गते भव्य रूपमा गणतन्त्र दिवस मनालार निर्णय कर्ल हो मूल समारोह समितिक बैठके जनजातिक लुगा झल्कलारको झाँकी सहित यी 3 थरीथरी कार्यक्रम आयोजना गरेको मनातिर छिक प्रदेशक आन्तरिक मामिला तसु कानुन मन्त्री इन्द्रमणि पराजुलीक नेतृत्वमा 11 सदस्यीय समिति दिवस पुरा गर्छिक दूध विकास संस्थान डिडिसी भुक्तानी नेपाल दूध किसानलाई 12 करोड रुपियाँ भुक्तानी गरिरहेलिक पाछल्लो 4 महिना करिब 58 करोड मध्ये बक्यौता दायित्व 12 करोड रुपियाँ भुक्तानी अख्ल डिडिसी जनारेली कृषि वन तसु पर्यावरण मन्त्रालय दूध विकास संस्थान डिडिसी सुधार काम योजना आन्नेसो अग्नि किसानलाई दिनदिनै 1 करोड रुपियाँ भुक्तानी भइधरल मन्त्रालय जनाल र छिक निजी ठाउँ डेरी उद्योगीय किसानलाई 3 अर्ब रुपियाँ तसु सरकारी निकाय दूध विकास संस्था डिडिसी 46 करोड रुपियाँ भुक्तानी गरे बाँकी रहल बाजल र छिक चितवनमा क्यान्सरक जाँच गर्लार नेपाल अग्ने बर्के बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा क्यान्सरक औषधि नै पुग्ल अवस्था र छिक विश्वभरि नै प्रभावित अख्ल क्यान्सर जाँचक लागि औषधि अस्पतालमा नै पुग्ल हो अस्पतालक मेडिकल अङ्कोलोजी विभागक मुख्य डाक्टर गुरु शरण शाहक अनुसार अख्नि विश्वभरि क्यान्सर जाँचमा चालालार कर्ल महत्त्वपूर्ण औषधि नै पुग्ल देखन जैल र छिक उहीँ बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पनि एकरक सिधा असर पर्ल बाँच्दै औषधि नै पुग्दे केमोथेरापिक सोलारिपन मात्र नै घटेको बजारमा अवैध रूपमा ओसार पोसार तसु गुणस्तर नयाँ औषधि कर्दै बिरामी स्वास्थ्यमा गहिरो रूपमा खतरा निम्ता धर्ल बाजिरहेलग आजुलै तनवारी भाषाक समाचार सिद्धिलिक हस्त शिवा ढोकरिनु

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यहाँहरूलाई करिब 4 बजीसम्म अब राष्ट्रभाषाका गीतहरू सुनाउनेछौँ। यस क्रममा पहिलो राष्ट्रभाषाको गीत मैथिली भाषामा राख्दैछौँ। यसमा स्वर रहेको छ अशोक कर्णको भने, सङ्कलन रहेको छ सुनिल कण्ठको।

राष्ट्रभाषाका गीतहरू सुनाउने क्रममा भर्खरै राख्यौँ डोटेली भाषामा रहेको यो गीत र यो गीतमा स्वर रहेको थियो कुन्ती भट्टको भने सङ्कलन पनि कुन्ती भट्टकै रहेको थियो। अब अर्को गीत राख्दैछौँ नेपाल भाषामा यो गीत छ र यो गीतमा स्वर रहेको छ चन्द्रकृष्ण श्रेष्ठको र शब्द सङ्कलन रहेको छ शैलेश कुमार श्रेष्ठको।

तपाईँ यति बेला रेडियो नेपालबाट राष्ट्रभाषाका गीतहरू सुनिरहनु भएको छ। यस क्रममा यहाँहरूलाई भर्खरै राख्यौँ गुरुङ भाषामा रहेको यो गीत, र यो गीतमा स्वर रहेको थियो फत्तम बहादुर गुरुङको भने शब्द सङ्कलन रहेको थियो मान बहादुर गुरुङको। अब यहाँहरूलाई अर्को राष्ट्रभाषाकै गीत राख्छौँ। यस क्रममा माझी भाषामा रहेको यो गीत राख्दैछौँ। यसमा स्वर रहेको छ हरिशरण भट्टराईको भने शब्द सङ्कलन पनि हरिशरण भट्टराईकै रहेको छ।

भर्खरै यहाँहरूले सुन्नुभयो थारू भाषामा रहेको यो गीत, र यो गीतमा स्वर तथा शब्द सङ्कलन थियो गोविन्द घिमिरेको। अब यहाँहरूलाई राष्ट्रभाषाकै गीतहरू सुनाउने क्रममा भोजपुरी भाषाको गीत राख्दैछौँ। यो गीतमा स्वर रहेको छ नरसिंह चौधरीको भने शब्द सङ्कलन रहेको छ मुक्तिनाथ चौधरीको।

यहाँहरूलाई भर्खरै सुनायौँ सतार भाषामा रहेको यो गीत र यो गीतमा स्वर रहेको थियो रुद्र चुडाल र तीर्थकुमारीको भने शब्द सङ्कलन रहेको थियो रुद्र चुडालको अब यहाँहरूलाई राष्ट्रभाषाका गीतहरू सुनाउने क्रममा अन्तिम गीत राख्दैछौँ चामलिङ भाषामा रहेको यो गीत र यो गीतमा स्वर रहेको छ लालबहादुर चामलिङको भने शब्द सङ्कलन पनि लालबहादुर चामलिङकै रहेको छ यो गीतपछि यहाँहरूले केही विज्ञापन र सन्देश सुन्नुहुनेछ ठिक 4 बजे यहाँहरूले केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ समाचारपछि 4-5 सुन्नुहुनेछ शेर्पा भाषामा समाचार शेर्पा भाषाको समाचारपछि 4:15 सुन्नुहुनेछ नेपाल भाषाको कार्यक्रम जीवन्तबु कार्यक्रम रेडियो नेपाल सुन्दै रहनुहोला

0: सडकमा कोरिएका प्रत्येक लेन दुर्घटनाबाट बच्नका लागि कोरिएका हुन्, तसर्थ लेन अनुशासनको पूर्ण पालना गरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
1: वैदेशिक रोजगारीका क्रममा परदेशमा हुँदा शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धी कुनै पनि सल्लाह लिन परे सिधै डाक्टरहरूसँग कुराकानी गरौं।
2: यसका लागि वीर अस्पतालमा सञ्चालित टेली मेडिसिन सेवाको सम्पर्क नम्बर 9851345701 र 9851345702 बिहान 10 बजेदेखि 6 बजेसम्म भाइबर, वाट्सएप वा इमोमा म्यासेज वा कल गर्न सकिन्छ। स्वास्थ्य सुरक्षित राखौं, भविष्य सुरक्षित बनाऊ।
1: वैदेशिक रोजगार बोर्डको सचिवालय।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सङ्घीय संसदको संयुक्त बैठक यही जेठ 15 गते शुक्रबार अपरान्ह 4 बजे बस्ने भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सभामुख टोलप्रसाद अर्यालले 4 बजे बस्ने संयुक्त बैठकका लागि 3:45 बजे नै प्रतिनिधि सभा र राष्ट्रसभाका सांसदहरूलाई उपस्थित भइसक्न सूचित गर्नुभएको हो। नेपालको संविधान 2072 जारी भएपछि संविधानमै व्यवस्था गरेर प्रत्येक वर्ष जेठ 15 गते दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने मिति तोकिएको छ। गणतन्त्र दिवसको अवसर पारेर जेठ 15 गते बजेट प्रस्तुत गर्ने व्यवस्था गरिएको हो। यसै गरी प्रतिनिधि सभाको बैठक भने जेठ 15 गते शुक्रबार बेलुकी 5:30 बजे बस्ने जानकारी पनि सभामुख अर्यालले दिनुभयो। सरकारले आर्थिक वर्ष 2083-84 को आर्थिक सर्वेक्षण संसदमा पेश गरेको छ। सङ्घीय संसदको प्रतिनिधि सभामा आर्थिक वर्ष 2082-83 को आर्थिक सर्वेक्षण पेश गर्दै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान गरिएको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले मुलुकको आर्थिक तथा सामाजिक सूचकहरूमा सुधार भएको भन्दै फागुनसम्म सङ्घीय राजस्व 3.2% बढेको बताउनुभयो। चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार 66 खर्ब र प्रति व्यक्ति कुल राष्ट्रिय आय 1,535 अमेरिकी डलर पुग्ने अनुमान रहेको अर्थमन्त्री वाग्लेले बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले चालु आर्थिक वर्षको फागुनसम्म सङ्घीय राजस्व 3.2% बढेको जानकारी गराउनुभयो। मुलुकमा औद्योगिक तथा लगानी मैत्री वातावरण अभिवृद्धि हुँदै गएपछि उद्योग दर्ता करिब 12% वृद्धि भएको छ। विक्रम सम्बत 2081 फागुनसम्म 9,963 उद्योग दर्ता भएकोमा 2082 को सोही अवधिमा 11,140 उद्योग दर्ता भएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष 2082-83 को आर्थिक सर्वेक्षण अनुसार ठुला मझौला र साना उद्योगको हिस्सा वृद्धि भएको हो। चालु आर्थिक वर्षको फागुन मसान्तसम्म 921 नयाँ उद्योग दर्ता भएका छन्। यस्ता उद्योगहरू को सञ्चालनबाट 39,546 रोजगारी सिर्जना हुने अनुमान गरिएको छ। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिलसिन्हाले राष्ट्रिय सभाबाट प्रतिनिधि सभामा आएको चलचित्र विधेयक 2082 समय सापेक्ष आधुनिक र चलचित्र क्षेत्रलाई उकास्ने खालको बनाउन सरकार गम्भीर रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा चलचित्र विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाब दिनुहुँदै सञ्चार मन्त्री तिमिलसिन्हाले सरकारले विधेयकको मर्म र उद्देश्यलाई ध्यानमा राख्दै सांसदहरूले दिएका सुझावलाई रचनात्मक रूपमा ग्रहण गर्ने बताउनुभयो। उहाँले चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तित्वसँग आफूले निरन्तर छलफल गरेर सुझाव लिँदै आएको उल्लेख गर्दै विधेयकमा समेटिनुपर्ने विषय चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, सरकारप्रतिको अपेक्षा तथा कानुनी सुधारका पक्षबारे सरकार सजग रहेको बताउनुभयो। सञ्चार मन्त्री तिमिल सिन्हाले लामो समयपछि चलचित्र क्षेत्र कानुनी सुधारको प्रक्रियामा प्रवेश गरेको उल्लेख गर्दै संसदीय समितिहरूबाट विज्ञहरूको सुझावलाई समेटेर विधेयकलाई थप परिमार्जित बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो। कृषि वन तथा पर्यावरण मन्त्री

0: कस्तो पर्नुपर्ने होइन र
1: हुन्छ नि मित्र, फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, व्हाट्सएप जस्ता सामाजिक सञ्जालहरू मात्रै चलाउने हो भने नेपाल टेलिकममा असाध्यै सस्तो मूल्यमा सोसियल मिडिया डाटा प्याक पाइन्छ। डेली नै मजाले चलाउने
0: *14 हेस डायल गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
3: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। भारतमा बढ्दो चरम गर्मी र त्यसबाट उत्पन्न जोखिमप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले चेतावनी जारी गर्नुभएको छ। विश्वकै सबैभन्दा बढी जनसङ्ख्या भएको देशमा तापक्रम असामान्य रूपमा बढिरहेको बेला उहाँले नागरिकलाई सावधानी अपनाउन आग्रह गर्नुभएको हो। अन्तर्राष्ट्रिय वायु गुणस्तर अनुगमन प्लेटफर्म एक्युआईका अनुसार आज दिउँसो विश्वका 45 सबैभन्दा तातो सहरमध्ये अधिकांश भारतमै रहेका थिए, जहाँ तापक्रम 43 डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो। यस्तो अवस्थाले देशका धेरै भागमा जनजीवन प्रभावित बनेको छ। प्रधानमन्त्री मोदीले आफ्नो कार्यालय मार्फत जारी गरेको सन्देशमा भारतका विभिन्न क्षेत्रमा तापक्रम निरन्तर बढिरहेको र यसले नयाँ चुनौती सिर्जना गरिरहेको उल्लेख गर्नुभयो। रेडियो नेपालबाट अपरान्ह 4 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: क्विट लाइन आङ 11:32 रेडियो लेन यम्बुला थामा नाकपू थुने लो टेङमा तोङ सुमची सुवाजी मितिवा नासा रब थो ओतुप इन्सिनाङ दिन्याताङ न्युङमो ताङ मेता जोथोप कि थामा नाकपू थुङ्गु चोर्पा क्युरु इन्सिङ आरिङराङ ट्याङ्गा मोफोकु क्विट लाइन आङ 11:32 डेलो जोकुला मिमाङतिव तेरिला सपिन आङ 11:32 टेमा टोपकी छुजो गुनेजुन गमी छुजो नसेक टोङ्गु लाङथोप कि ठेन्सो जगो कि थामा नाकपू थुङ्गु लुक्सो क्युरुप्ला टोङ्गु लङ्गु सेवा क्विट लाइन आङ 11:32 यम्बिसुङ थोतेन तेजिन मिभोर लोनखाङ ग्याल्योङ थोतेन लोबजुङ दलेन तेजिन ग्याङसिङ सोकपा टेकु काठमाडौँ।

दी रेडियो नेपाल युनो ग्रीष्मा शेर्पाने शेर्वेकेकी साङ्ग्युर सेन्डोनाङ प्रतिनिधि सभाकी आरिङ्की छोकदुला छोकमितिवी ससिङ मितिवी तन्दोग्ला तुचोलारङ छ्याटरेकिगो रङजुङ कलेतेमा हुङथोपुक्यो न्युङमो जप थामा नाक्पु थोकु नेताङ फरी गलुप तप्की तुकै नेताङ न्युङमो जप ताङ लोक थोकुला जोलोमो जप सिङै कोर्ना छोकी कोला सुङला सुनाङ्गा छोकमितिवी ग्यालखप्ला थामा नाक्पु थोकु नेताङ फरी गलुप्ताङ तिकी जोसालेन्सी चिसोक नेताङ पल्जोर ताङ ग्यालुङ कले फरी गलुप तेचिन लो सुमजुसी नाङ हकी जोन्दा तिवी थामा नाक्पु थोकु नेताङ कले फरूप तप्की ती कोला नासमताङनी तुछोला रङ टरिकीगो कोला सर्भु जोनाङ सुङ तुराङ क्याने छोकमितिवी यर्वी तुछो गोचो यिनसिनाङ तरुङसाङ ससिङ मितिवी छा मा न्यौ तप्की मितिवला सिङ देपुला कले हुङथोपु सुङगिन तुछोला रङ खोङतिवला सुङकी छा टरिकीमा थोपु सुङसुङ छोकदुला छोकमितिवी ग्यालखप्की दासा ना छोकला वतुप गुठी तङ ससिङ कालेतिवा मेता जोनी मिमाङ तेरिला सिङकी ओङछ्या गो चुतुब्ला सङ सुवा जगनाङ सुङ छोकमितिवी यर्वी तुचोला ग्यालखप नङला रङजुङ कालेतेमा हुङथोपु क्योन तेमा ग्यालखप्की मिमाङ तिवला सुङक्योपकीगो खाकसेन्पो वतुप सुङगिन गोमाला रङ टरिकीगो कोला सुङला सुवा जगनाङ सुङ तुग्राङ क्याने प्रतिनिधि सभा छोकदुला छोकमितिवी ललितपुर भक्तपुर तङ ग्यालखप्की दासना छोकला थोङ्गुप छुकी काले वतुप सुङगिन छोकमितिवी मिमाङ तेरिला खाकसेन्पो चिने थोङ्गुप छु चेङ्गा टरिक तेरुक्यान तेरुप्ला सुङला सुवा जगवा दिपला रङ प्रतिपछि शोखा श्रम संस्कृति पार्टी कि छोकचो तेजिन प्रतिनिधि सभा कि छोकमी हर्कराज राईकी सिलोन बालेन्द्र साला छोकदुला छोकचुक कितुब्ला छोकमी डोलप्रसाद अर्याल कि रोलिङ माक्यौ सुङ्गे नारिङकी छोकदो चुन्जको सेन्क्वा प्रतिनिधि सभाकी आरिङ छोकदुला ग्याङसिङ तेजेन दलेन लक्ष्य लुन्पो डाक्टर विक्रमती मलसिनाकी राष्ट्रिय सभातेमा थेन्दुप चलचित्र विधेयक नितोङ गेचुग्याङी कोला नासम्म तोङ्गो प्रस्ताव पेश क्यानङ्ग लुन्पो ती मलसिनाकी सुङकी विक्रम लोङितोङ निसु ठोक्ने जुन लक्लेन क्यानो गतोप चलचित्र ऐन निङबाला तुछो नाङसिन गिरुवा तोङ्गो सङ्घीय चालक तेजेन लक्ष्य सम्बा शिलाल हानी सम्बा ठिमजोगो खाक्सेन्बो गतोप सुङ्गिन लुन्पो ती मलसिनाकी जगनाङ्गो प्रस्ताव प्रतिनिधि सबला विदेकी कोला टोङ्गु गोचौ येन फिल्म सखुल गासु क्यानिल हाप्तिराङ मिन्दी चिसोक रिक्सुङ तङ जुगटुनकी शिला यर्ग्या जवला ऐन सम्बा खाक्सेन्पो वतोप तप्की ग्याङसिङ लोनखाङकी ती विदेक गोचौ येन तुग्राङ क्याने प्रतिनिधि सभाकी आरिङ छोकदुला नोर्लुनपु डाक्टर स्वर्णिमु वाक्लेकी पल्जोर लोङितोङ गेचुग्या ङितङ गेचुग्या सुम्की पल्जोर ङ्याम्से पेस क्यानङ प्रतिनिधि सभाकी छोकमी डोलप्रसाद अर्यालकी मिमाङ ओङछ्याकी सुङक्योप कितुब्ला तेरिकी चिकडिल खाक्सेन्पो वतुप सुङसुङ ग्यालुङ मिमाङ ओङछ्या छोकपी थेङ ठुकचुरे ठुकी लोकल लेन्जोम कप्ला आरिङ कोडे क्याउ ल्यारिमला सुङलप नगिन छोकमी अर्यालकी मिमाङ ओङछ्या सुङक्योप कितुप्ताङ यर्ग्या जब्ला छोकमी चिउ ल्यागेन तेरिसिनाङ फेन्सेन्पो वतुप सुङ्गा ल्यारिमला एम्बी तन्दोग्ला ङ्याम्डुल ग्याखप छोक पा युएनडिपी कि कुछप जुलियन चेलिफाई चेलभिलाई सुङताङ क्यान डेलवा मेतो छोकमी छोकचो अर्जुन फटराई तङ ग्यालुङ मिमाङ ओङछ्या छोपी छोपमी लिल्ली थापा तिवी दक्तापी सुङलाप नङ्गोप सेन्वा राष्ट्रिय सभाकी आरिङ छोकदुकी प्रतिनिधि सभा छोकमी वदेमै थेङताङबोकी संशोधन विधेयक नितोङ गेचुग्या सुमताङ मतदाता नामअली थेङताङबोकी संशोधन विधेयक नितोङ गेचुग्या सुमकोला नासम तोङ्गो प्रस्ताव थाक्छु त्यानग्वा छोकतुला सिलोन बालेन्द्र साकी छोक्ने ठिम डिक्ठिम तेजिन संसदीय मामिला लुन्पो सुविधा गौतमकी जगनङ्गो विधेयक कोला टुङ्गो छुङ्गुप तेरिक छुङसीमा तेरिकी थाक्छु त्याउन सिङजुन रामचन्द्र पौडेलकी जुगथम्बी तन्दोग्ला खाङ्री टोछम्म खाङ्री जेको ल्याकेन तेरि तेजेन खाङ्री सखुल सुङक्योप कितुब्लाका खाक्सेन्पो वतोप सुङसुङ जमुलिङकी दासा नाछोक्ने जमुलुङमा जेको हौ मितिवला चिकोर कितुप तन्दोग्ला रिङकोडी क्याउ जमुलुङमा जेको मितिवी सिङजिन रामचन्द्र पौडेल तङक्यान आरौर किरूप ल्यारिमला सुङलाप नगिन सिङजिन पौडेलकी जमुलुङमा यम्बुतिराङ मिन्दी जमुलिङकी रङजुङ नोर हिन्दोप सुङसुङ सिङजिन पौडेलकी छजु फरूप रङजुङ कले तेजिन खाङ्री सकुला फरी गलुप मेचङ्गला टरी कितुप्लाका तन्दा तेरिसिनाङ कालेकी शिला वतुप कोलासङ सबुजो नाङसुङ सिङजिन पौडेलकी खाङ्री ताङ खाङ्री सखु सुङक्योप कितुप्ला जम्बलिङ रोक्राम टुङ्गु तेजेन लेन ख्याफिल कितुप तन्दोग्ला दुकैल हेन्जोम फेन्सेन्पो हुङ्गुप सुङ्गिन खाङ्री ज्यानी न्यौ न्याम न्युम ताङ लोबजुङ जमुलुङमा रङजुङ नेताङ सुङक्योप कितुप्ला रोक्रामा कि थोपु इच्छे क्यानङ्गिन जुगथम्बी तन्दोग्ला
थानी खाङरी सखुल्ला गोतुब रङजुङ नर्तिवा सुङक्योप केतुब्ला नासामल्या मतोङ्गो सुङसुङ थोतेन तेजिन साब समय चुङ्गी लोनपो निसा मेता तङ फुटानी थोतेन लोनपो नियनपो तान्डिन वाङचुक फला थुक्ठे छुङ्गा स्विजरल्यान्ड कि झेनेफेला जम्बुलिङ थोतेन छोकपा डब्लुएसको कि थेङ दिन्छु थोनुगु कि जम्बुलिङ थोतेन छोकपाला दाङखोङ तिमी पर्ला थुक्ठे छुङ्गो लोनखाङकी ससुङ सेपा डाक्टर समीर कुमार अधिकारी कि ख्यान्तोक नाङसुङ थुक्ठे कि रिम्बाला खोङ तिमी पर्ला ग्यालखप निकाट पर्की थोतेन कलेताङ ती कले तिवा युङ्गो चप्ला ग्यालखपनी पर्की पिर्मे चिकडेल खाक्सेन्पो वतुकोला टोङ्गो छुङ्गो सिनगुवा होमी छोकपा दुग्ध विकास संस्थान डिडिसी कि टेङ्गा माङ्यो होमा चुङ्गु ससिङ मितिवी तन्दोग्ला टेङ्गा करोड चिङ्गी बिन्दु सेन्गुवा तिङसो कि लाजी नङ्ला तिर्गो टेङ्गा करोड गप्चुङ्गा ग्या नङ्ला टेङ्गा करोड चिङ्गी बिन सिन्दुप डिडिसी कि सेतुपगेन ससिङ नाथुङ तेजिन खोरियुग लोनखाङ नङ्गी छोकपा डिडिसी कि नेताङ यर्गे जब छर्सी खुनी हुवासीमा तन्दा मितिवाला घिमी टेङ्मा टेङ्गा करोड चि खोमा चौ टेङ्गा तेरी वतुप लोनखाङकी सेन्गुवा गिर्की सखुकी डेरी जुक्टुन मितिवी टेङ्गा अरब सुमताङ सुङताङ क्यान्डेलवा वतुप छोकपा डिडिसीकी टेङ्गा करोड सिपजु स्या ठुक तेर्गो लुन वतुप सेन्गुवा सुङकी नेपाल संस्कृत जम्बुलिन लोप्चाकी कोसा तोङबाला सम्बा कुछप कोछा कितुब्लाका गोचुन गुवा नेपाल संस्कृत जम्बुलिङ लोप्चाकी उपकुलपति शिक्षा अध्यक्ष तङ कुल सचिव कोसा कितुब तन्दोक्ला मिङ सिफारिस कितुब्ला जो छोपी आरिङ लेन ख्याफेले क्यानी ती कोसाकी तन्दोक्ला छोपी दिजेटला कि गते चुचिकला थाक्सो त्याउ नेपाल संस्कृत जम्बुलिङ लोप्चा उपकुलपति शिक्षा अध्यक्ष तङ कुल सचिव थप तेजिन सिफारिस कोर्की लाकी थोङी तोङ गेचुग्या सुम नाङसिन निवेदन तेरुला मिमाङ तेरिला सुवा जम्बुलिङ लोप्चाकी तोङबा वतुप कोसाकी तन्दोग्ला मिङ तेरुप सेम वतुप मितिवी निमाची थम्बी नङ्ला लोपजुङ तेजिन छेन्डिक लक्से लोनखाङकी वेबसाइट www.moest.gov.npला निवेदन तेर्थोपो सेन्गुवा काठमाडौँ महानगरपालिकाकी सहकारी विभागकी रोभर बुद्ध दर्शन

सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड किमी मेरा सुमजु सजुकी टेङ्गा लोकु सेन्क काठमाडौँमा नगरपालिका वडाङ ठुक्ला जिनक्योङ ख्यानुगोतो सरकारी छोक पियारिङ टेङ्गा बुम चिक्ताङ तोङ गप्चु स्याक बजत क्याउ छोकमी मेरा दिन्जुकी टेङ्गा लोको सहकारी विभागकी सेतोगिन सहकारी कि थाला चिकी नङ्ला टेङ्गा बुम गा स्याक जको मितिवी टेङ्गा सङ्लोको छर्सी जोन गोतो सिनगुवा रूपन्देही बैरावला चालिएको रिम्बला छिनाङला सोनी लोपटुङ मेरा यी नासगल गुवा रूपन्देही मायादेवी युल्सोकपा वडाङ्ग्याकी घगरा चङ्बी ज्यानला चालिएको रिम्बला छिनाङला सोनी लोचुक सुम्की प्रिन्स चौधरी ताङ लोचुरुकी सुजत गुप्ता नासगलु रूपन्देही जोङखी कोर्सुङ मकमी ल्याखुङकी सेतोगेन खोङतिवा निकर जिन्टा ग्याला लोपजुङखी वतो सेन गुवा रेडियो नेपाल ने सेर्वी साङ्गियो डुप्सुङ थुचुसे।

0: हजुर निरामी भाजुम एसपी सिङछेन निनासनाथी ख रेडियो नेपाललाई रेडियो नेपाल बुधबार प्रतिक झ्याका उयाच्नुगु जीवन्त बु ज्याजो छिसेन झ्याका चनागु ख प्राविधिक पासा पाखे नकट्ने छिसेन छपो बुद्ध दर्शन बुद्ध धर्म विशेष थन चाहिँ छोगो प्रवचन छोगो मे चिन्तन हेबेटुङका चाहिँ डाक्टर साहेब कविन्द्र बचाचार्य नापा वेका चाहिँ वरिष्ठ मिखा रोग विशेषज्ञ ख चुत्यादि डाक्टर साहब छिठो विशेष त छि मिखा रोग विशेषज्ञ न ज्वाल उन मस्ते गुपरी छिठोए अध्ययन चाहिँ छ्याइना दिगो ख थन छि नाप्लको नि
1: सही लागि अहिलेको सुभा हजुर एमबिबिएस त यो डक्टर जिरुङका छौ विषयले विशेषज्ञता एमडी आमा हजुर अहिले एमडी चाहिँ जाँच बिहाउनुमा हो गुले जी जाँच बिउ ख उसले मिखायु सम्बन्धी न खुले जोज्या जाँच बिहा नप्याउल अहिले मिखा यो विशेषज्ञ यो रूपमा बुना बुनी श्रेय जी भैरवा यो लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान श्री रण अम्बिका शाह आँखा अस्पतालले ज्याया हुन अन एक डेढ वर्ष ज्याया ढुङ्गा अस्पतालले चौबिनसँग डाइरेक्टर रह्यो जिर चाहिँ मिखायु मस्ते सम्बन्धी फेलोसिप यो लागि प्रस्ताव त्यहाँ बिजाट अहिले उहाँ प्रस्तावबाट जी स्वीकार होइन एक वर्ष होइन मस्ते मिखा सम्बन्धी अन्य अध्ययन होइन नप इन्डिया यो अरविन्द हुडी चाहिँ मिखायु अस्पतालले हुन एक महिना अहिले हान छ हप्ता अमेरिका क्यासिया इन्स्टिट्युट हुन जी मिखायु मस्ते सम्बन्धी ट्रेनिङ कया ठुकठ मिखायु डक्टर जु अहिले मस्ते मिखा बुनिपट्टि होटा चुला हो जुल
0: हजुर आ ध्याटला जिउ पनि स्वास्थ्य यु पनि खलाउ खस मेला तिथि कथ डाक्टर जिउ पनिलाई यो कुयो कुयो डु ओके मध्ये न आछि मिखै तहे छिन चाहिँ आज नकर्ने छिन ध्या दिनुला मिखै तहे छिन चाहिँ थो अध्ययन विषयवस्तु देखादिको छ्याक उके न मस्ते हो
1: मिखायु सम्बन्धी छौला पहिला भुनुले जिम्मे खाइयो भुन्यो ढियो मटी डुमुखो तर ऊ घुपटी जित अपर्च्युनिटी होला मिखायु भुन्युले नाप्याउ कारण जी बुवाउन तर लिप मिखायु डक्टर जिरुङका अनन जी जब अपरेसन या सुरे जित बडो गर्भटाल ठुलो सिक्यो तरौँ विषय गेखमा न मचेट मचबिका मिखा खङ्का बि अठिए मिखाई पिँ डक्टर पिँ ढाइ पिँ निपाए मिखा मख पिँ नजिक गयौँ अपरेसन त याद न ठाउँ मखमा बुया हमा लाजुना साला हमा अपरेसन यहाँ कने खुनु खाना बडो खुसी जा एबी उनी जीवले चिसङलाई पुनर्जीवन हान खङ्का बिफै बुढी ठाउँ मिखा रह्यो जी जिउ संसार एउटा स्वेउ बुढी ठो द्वार ख एजु कारण मिखा मण्डकीले चिपी छुए संसार खनिम खोजल अहिले ठजौ खङ्का बिउ मिखायु शल्यक्रिया याउ अथवा विभिन्न कठ उपचार न मिखायु लुए लङ्का बिरहरूलाई छौ तरहे पुण्य न लाइगु ठुके चाहिँ यो कसरी सेवा न या भयो ढ्युपट्टि जोबले जित एक गर्भटा मिखायु डक्टर ज्या नप हान मस्त्यो मिखा रह्यो गुली महत्त्वपूर्ण डल्ला छ जी उमेर हो नुगुपिन्ट अपरेसन याबले मानु 70 वर्ष जमेसँग शल्यक्रिया टा छ सचिडम वासन सुई न ज्याल ज्याले जिउ हो मिखाजी तर नक्टिन भुमा दक्षिण मोरमा म चाहिँ अपरेसन याबले सचिड तक ज्याउ यो मिखा हो अहिले म चाहिँ यो मिखा हान बालको खङ्का बिमा फुटकी म मिखा मखनी जुको मुख हो व सेकिन भइमुख बालक भुन्न भइमुख मानसिक विकास न ल्याउनु लाग्यो जुल अहिले छेचपी सखित न भोज जियो जुल एजु कारण म त्यो मिखालाई झने उपचार माओ अझ क्षेत्रीय जिल्ला डरका आवयासले चाहिँ बाला उठासे जित ठो होटा चुला ओलका सक्नेप्रति जी आभार चाहिँ जी प्रकट गर्न चुना
0: हजुर त्यहाँ चाहिँ जीवन बिमा मा ल जुए जुल मान जीवन बिसान मिखा बालको मखङ्क चाहिँ जीवन चाहिँ सुधार लाइमुख
1: हजुर
0: उजुका नयाँ मिखै अपरेसन यामल मिखैवे कारण चाहिँ मस्त चाहिँ मसिनमा धाइको कारण नए प्लस चाहिँ छिउ चाहिँ गुल्न फेलोसिप चाहिँ मिखाए जु कारण चाहिँ छि याना दिल त्यहाँबाट त्यो नेपाली गुल्तको थो चाहिँ मस्त चाहिँ थियो पनि रोगी त छि चाहिँ खना दिल
1: आज जाइना चुनु अस्पताल भैरवा वो लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान धायु अस्पतालले निसिया सचि नसे निस मस्त मिखायु जाँचु लागि वै लगभग 30,000 मस्ते त चिसा जाँचे या वर्ष दुनी वर्ष दुनी अहिले वर्ष दुनी मिखा मोतीबिन्दु जुबिस गया खुस बिरामी त चिसा शल्यक्रिया
0: मस्तिष्क्रिया मोतीबिन्दु
1: मोतीबिन्दु झिसो सेवले उमेर गाजुको मोतीबिन्दु देखेको छु नि अठे मोहो गुली गुली जन्म जाते मा बोपी मोतीबिन्दु डुबी मस्ते जिउ अथवा मायु पठाए चाहिँ बोले मापिन्छ जठालाको वासैस नयाँ बिउ अथवा मान बालक पौष्टिक आहार नै मुखनिउ अथवा मच भुइ बोले मिखा चोट लगे जिउ अले मच न हान प्रथम दोस्रो वर्षे न उयो नस बालक मनयु छिठो झारभण्ड जियु ठिक ठिक विभिन्न कारण होइन अलि मिखा चोट पटक लायु अझ कारण होइन चाहिँ मस्ते टन मोतीबिन्दु जिय अल अझको मोतीबिन्दुलाई दक्षिया चाहिँ लगभग खुस डि चाहिँ झिसा शल्यक्रिया माला चौडु नप नप मस्ते मिखा चोट लाना मिखा टजेना उपी चाहिँ डछिया सत्याटी मुनुट झिस शल्यक्रिया या माला चौ अवस्था डु तल्ला अहिले मिखा यार जिपी मिखा बाङ्गो जिपी अझ पिन चाहिँ डछिया डुनी सत्या टी चाहिँ शल्यक्रिया झिस या उनी नाचुनु डु ठुला चाहिँ शल्यक्रिया सम्बन्धी झुल
2: झुल
1: हजुर वास या मापी गुली गुली मस्त गुला पठाए चुन माओ नेलाए बुट अथवा 31 सयाँ ह बुल अथवा उयो भुबले वजन चाहिँ 1500 ग्राम सयाँ कमजोर लाग्छ उयो मिखागु पर्दा विकास जिमाउ ख ओ बालको विकास मजिया रेटिनोप्याथी अफ प्रिमेच्युरिटी ढाइ ओ पर्दा यो बिमारी जी
2: हजुर
1: अलाई एउटा चाहिँ भु 4 हप्ता लिपे उना मिखा डुनी पर्दा यो रोग डुलमल लगा जाचे नसुमा अलाई एज जो जब तक ओ 44 हप्ता जुइम हो उब्लेटको ओ मिखा सोया ठिक जो रहेछ तोटा बिउ ख ठिक म जसलाई हान उपचार पचान चाहिँ है यामा अहिले नप नप उखुनी हप्ता चाहिँ छो एवेरनेस विक न ख छौ रेटिनोब्लास्टमा रहेपट्टि मिखा क्यान्सर जिउ झिसोसोले शरीर जो क्यान्सर जिने चुनि तर मिखा यो न्यून मिखायो डुन्चो नान्चा यदि मर्चाका स्वेबले भौच्यो मिखे टल्के जुला लाछ ओ डुनी क्यान्सर डुला अथवा मोतीबिन्दु डुला रहेका चाहिँ छिस ओ सतर्क जिमाउपट्टि अवस्था डु अहिले ऊ क्यान्सर जुलाल कि मिखा मुखनी जो मुखो ओ शरीर फैले जा मुनु मस्त ज्यानै हुने एजो कारण थो सचेतना नचिस यामा उपरि जाँचु न मस्त्यो मिखा अहिले चस्मा टेमाउ समस्या मिखा बाङ्गो जिउ यार जिउ समस्या मिखा चाहिँ एलर्जी जिउ समस्या भुसा नसे हान मिखा इन्फेक्सन जे आइपिन डु अप्ठ्यामियो न्युनेट्रम है मायु भु ठासा वेबले सरे ज्यायु अहिले ऊ बालको वासमा मिखा मुखना मिखा चाहिँ डाग जुया भविष्य मुखनियु ठै ठै चाहिँ एक समस्या त मस्तेर नजिउ डु अहिले उयो विशेष रूपमा स्वेउ लागि नेपाल पिपेमा जिठे जापी पेड्राटिक अफेमोलोसिपी डुगा ठाउँ गरे
2: पिपेमा
1: हजुर अहिले जे चाहिँ थो पेड्राटिक अफेमोलोजी सोसाइटी भाइस प्रेसिडेन्ट ठाउँ गर्ने
2: हजुर ए भाइस प्रेसिडेन्ट हजुर
1: हजुर ओके कारण होइन जिठकै सम्बन्धी विशेष चाहिँ सिउका चाहिँ ठो देशे गे जाजु ठो सम्बन्धी यो कोठा चाहिँ ठो सेवा चाहिँ मरु
2: हजुर यो कोठा चाहिँ मरु
1: हजुर
2: ध्याबले चाहिँ पी च्यामा मध्ये चाहिँ छिछम्न चाहिँ वरिष्ठ विशेषज्ञ जो हुने चाहिँ गोमा मस्ते त चाहिँ आतक झिँ चाहिँ अपरेसन यहाँ दिनु
1: आतक डुनी झिँ मस्ते कम्ती न पेडो न्याडो
2: पेडो न्याडो
1: मिखायु मोतीबिन्दु जोपी मिखा चोट लापी अठिए मिखा चाहिँ ओ यार ज्या डोसिटी चाहिँ मिखा यार जोपी मिले यामाउ सिद्ध यामाउ अब मिखा यार जेपी मस्तको मुखका ओके चाहिँ छि ल्याम्पी टरिकपी टन यार जोपी टन चिसाए स्वेउ ख एक अझ कोठा चाहिँ पेडो न्याडोटी चाहिँ मस्ते अपरेसन यार न अहिले चाहिँ टरी पिन्न हिसाब ख सुइडोटी मिखा यो चाहिँ शल्यक्रिया याउ जिट अवसर चाहिँ चोलाउ ख
2: सुइडो मछि
1: हजुर
2: थोलाई छौ रेकर्डे जुइमा पनि थिएँ सुइडो चाहिँ अपरेसन यहाँ दिएर ल झिन किप्ली चोम छिन किप्ली चोम झि पत्रकार छ्याठो झिपी गतकी झि नेवाट अझ विशेष त नेवाट हरेक क्षेत्रीय दु तर लिकुना चङ्गुडु छ्याठे चो छ्याटा छि साहित्यकार न ख बुद्धिस्ट फिलोसफर न ख छि पिएचडी न यना दिङ्ल छ्याठो लिक्ना चङ्गु खो
1: ठु अवसर ठाउँ चुलाट सम्भवत अब दिने चिसँग अझ न प्रचार प्रसार न यो कुष्ठ ज्याओ पिजुया छिपी प्याओ फेमा आटाको दुन ठ्याटेसे गुले गुले मिडिया सटु गना गना गुना तर चाहिँ आठ अवसर घु चुलाउँदो छिटो न यो कुखु शुभा आउ यु दिने छिपी यो प्रचार प्रसार न सेवा नाउन फट्टा छ उयो चिसँग
2: गति क्या धाया दिङ यार जुइगु पनि प्रिमेचर बर्थ जुइरङ्गा जुइगु पनि रेटिना चाहिँ बालको चाहिँ डेभलप म जुया चाहिँ जुई ठुङ्गो फुक्यो न त्यो उपचार सम्भव दु
1: ठो मिखा गु रेटनोप्याटी अफ प्रिमेजोरिटी नेलाय भूमि मस्त अथवा वस्या न्य भूमि मस्त हो मिखा यदि पढ्दा अस्रजुल लाग्छ लेजर टेउपट्टि मिखा डुनी नु नसा मोबेमर्गा चाहिँ वा इन्ट्रापेट्रल इन्जेक्सन दाई इन्जेक्सन टेउपट्टि अहिले सुझा पढ्दा फाटे जस यो अपरेसन या हो वो सुविधा चाहिँ के डु एजु कारण यदि मिखा जाचेना मसल लाग्छ सिया चुनी मुखु मिखनाए उनी उजुल समयले मिखा जाचाइ माउ कारण भए भुया पेउ हप्ता लिपाइसक मिखा जाचाइको माउ अति आवश्यक डु अठिए मिखा गु क्यान्सर रेटनोब्लास्टमा जुल लाग्छ न छप मिखा जग क्यान्सर जुल मेउ मिखा सध्य जुल लाग्छ ऊ मिखा लिक्ना छ या ओके नक्कली मिखा टया उयो ज्यान नबचाए भई छप मिखालाई उयो जीवन चले जे तर ऊ अपरेसनमा यासी ऊ सुचका डल्ला लाग्छ ऊ चाहिँ शरीर फैले जा लिप ऊ ज्यान नके चाहिँ काही एजु कारण उपचार दु मोतीबिन्दु उपचारले डेडु जुल मिखा बाङ्गु जु उपचार डेडु अठिए चाहिँ मिखा छुन प्रकार उपरि इन्फेक्सन जुल अथवा एलर्जी जुल अथवा चाहिँ मिखा चोटपटक जुल लाग्छ उपचार दु समयले चाहिँ ठासै ठेङ्काउनुमा आउँछ ख
2: त्यसले नखन छिन धाइदिल मिखा यो क्यान्सर चिनिया पसन्द आई मिख तजेना मन त या त मिख तजेना छु ठोए ख क्यान्सर मिखयु क्यान्सर
1: मिखयु क्यान्सर यो चाहिँ रेटिनोब्लास्टोमा रगाटायो हो त नजर दैनन्दु ओ भौजु मिख थे न्यो न मिखा छि समुच्चका सु लास छौ छौ चाहिँ उके याउ याउ नौपडी पर्दा यो रिफ्लेक्स वे माउ ख व म वसे टु युपडी रिफ्लेक्स व लास उके क्यान्सर जको खला अथवा मोतीबिन्दुको खला रगा चाहिँ मिखयु पि विशेषज्ञ पिन्था के हुन्
2: मला
1: अले व मिख तजेना चाहिँ वपि सम्भवत मिखा ऊ रोग फैले जा अठे वपि न खेफु तर चाहिँ रोग पाछ यो युक्सित झिप्री रोग लामुखु ऊ दसौँ हजार पन्ध्रौँ हजारै डुनी छमनीमा मस्तै के छौ चाहिँ वंशानुगत रूपमा नै उठ यदि मा बाबिङके थो रेटिनोब्लास्टमा बिमारी दसा ठाउँ म चाहिँ 45% पिङ्का चाहिँ ठो रोग वेफु तर मा बाबुके ठो रोग मर्सान 1% पिङ्का चाहिँ ठो रेटिनोप्लास्टम हाम्रो बिमारी वेफु छौ वंशानुगत रूपमा वै ढल्ला छौ चाहिँ वंशानुगत रूपमा म हो अठाइ खण्ड यो बढी न डु अहिले छमेसके रेटिनोप्लास्टमा खण्ड ढास ठ डजगिजा मा बा क्याम ह्यापी सक्षतया चाहिँ मिख जाचेना स्वयम्भाव बढी जाउँ अवस्था छ
2: हजुर गति मिख यो विशेष खलायपले मिख काजु बढी यहाँ खुवाउँछु ल मिख कहाँ चाहिँ छुचु कार्न जु नास छिन धाइदिङ ल विशेष त मिख कहाँ चुचु कार्न जु गठे कि नापा जी मिख बालकै ख लिप चाहिँ चु एक्सटेन्ड जुल या त जे एकदम टाइफाइड जुल टाइफाइड जुया चाहिँ मिख छि कहाँ जुल धैपटी न झिसे निना झे थन झे पासमी छम्नि न डु नापा चाहिँ फुटबल मिटा चाहिँ गोट या चाहिँ आ चाहिँ निको निपाए मिखा चाहिँ मखन न धैपटी डु छु ख
1: ठो चाहिँ सिक जिटो न्यौ चाहिँ बालौ नि छिटाका छाएर चाहिँ जी म चाहिँ म मिखाइमजको विशेषज्ञ म हो जी चाहिँ मिखायु नसायु न विशेषज्ञ न्युरो अर्थोलोजिस्ट है बेटा
2: न्युरो
1: जी ऊ विभागे 12 वर्ष जे हेर्नु ज्या जी ऊके यो हेड अफ डिपार्टमेन्ट जोलोजी अहिले जी चाहिँ न्यु रिसर्च आर्टिकलमा पब्लिस हेर्न ठो विषयले मिखा मुखनि ऊ कहाँ ज्या छौ चाहिँ वंशाङ्गत रूपमा ए मिखायु स्वे दृष्टि नस अप्टिक नर्भ ढाइ ऊ विकास मधुसे जन्मजीवी डु ए जन्मजाते कहाँ जियो मेउ चाहिँ चोटपटक दिनुगा छेने चोटलाट अथवा मिखा चोट जुल लाग्छ ऊ मिखायु स्वे नस चाहिँ उसले मनाउई अहिले बिस्तारै ऊ सुके जाउने अहिले ऊ मिखा मुखनि अठे चाहिँ चोटपटक जीव भ्याग्न छेने डुनी क्यान्सर जुपिने प्रेसर बढे ज्या मिखा चाहिँ नसा मनाभ्या लिपा ऊ सुके जाउने अठिए सुगर जुपिन्न एक वर्ष वर्ष दयाउन सुगर कन्ट्रोल मजु लास नसा चाहिँ असरेन डायबिटिक पेप्लोप्याथी ज्या नसा लिप सुके जाउने अठिए प्रेसर एकदम बढे जु लास न नसा सुके ज्या पहिला मनाउई अहिले लिप सुके जाउने अहिले गुली गुली चाहिँ टिबी वास नै भिन्डो नि टिबी वास अहिले टिबी रोग आफै न मिखायु नसा चाहिँ सुकै ज्याय ठ्याउ चाहिँ यो को कारण डु मिखायु पर्दा चाहिँ हिजमे जियु लिपौना चाहिँ ऊ मनाउ या नसा सुके जियु नसा सुके कि अहिले कहाँ जियु अहिले छौ चाहिँ ठोजुल मेउ चाहिँ थियो जलबिनु रहेछ रोग डु
2: जलबिन्दु हजुर
1: जलबिनु रहे मिखा प्रेसर बढे जिया अथवा प्रेसर बढे मुजुसे खनिउपट्टि गु छियो भिजुअल फिल्ड है चिसा गुली चकङ्ग खण्डे मख ऊ कम कम खण्ड ऊ त्यो च्याप्प मखनि मिखा अपोसिट चाहिँ प्रेसर बढे जा जिउ ज्या चाहिँ जलबिनु रह्यो प्रेसर बढे जा जिउ रोग घटाइ अहिले उकै कारण होइन हामी असर जिउ मिखाइ नसाएका जलबिन्दु प्रेसर बढे जा मिखाइ नसा सुके जिउ अहिले मिखा कहाँ जिउ ठ्याउ विभिन्न कारण चाहिँ मिखा कहाँ जिउपट्टि अझ ढ्याउ खस मोतीबिन्दु न अपरेसन समयले मेट्टा छ उकै जलबिन्दु ज्या लिपा नसा चाहिँ सुके ज्याउनु यो विविध कारण डु के चाहिँ नसा चाहिँ अझ एला टुनी बिहे अपो चुरोट अपो टुनी बिहे अझ बिन्दन मिखायु नसा कमजोर जो चाहिँ खण्डु अहिले ऊ भिटामिन्स त्यो कमी ज्या गुली गुली वंशाङ्ग रूपमा ए मुखनीपट्टि रतन्दो रह्यो बिमारी डु रेटिनाइटिस पिगमेन्टो छ है एमोपट्टि नसा चाहिँ जन्मजाले कमजोर भने ज्यायो जो ल अहिले हाना मायोपिया हो टापो खनिमुखु एकको पावर दुपिन्न नसा चाहिँ कमजोर खण्डु ठ्याउ विभिन्न कारणले चाहिँ मेखाइ नसा सुके ज्याउन मेख काँझोपी चाहिँ त्यो को वगा
2: त्यसले चाहिँ रतन्दो अहिले मोतियाबिन्दु माइपिया छिँदाइदिल त पुख नसुयो कारण
1: मायोपिया चाहिँ वास्तव एरर ढायो एउटा वास्तव नसायो मुख हो तर चाहिँ हाई मायोपिया रह्यो सिक्कै एक एकको पावर धुपे -20 पावर एक डुबिनु चाहिँ नसा पर्दा साल्यो जु ल पर्दा ए मिखाइ नसा बने जिउ अहिले ऊ नसा चाहिँ कमजोर ज्यास नि मौ ठो विभिन्न कारण चाहिँ नसा सुके ज्या कहाँ ज्या हो भि अहिले ठुवाना गयो बिमार इरिभर्सिबल ब्लाइन्डनेस आएका होइन एउटा मतलब मखन ढुङ्गा उहिले खङ्क्यो उपाय मरु जस्तै जलबिन्दु ज्या चाहिँ मिखा मखन ढाँछ उहिले खङ्क्यो उपाय मरु तर मोतीबिन्दु जुलालाई चाहिँ ऊ लेन्स लिक्न आर्टिफिसियल लेन्स अनि चाहिँ त्यसमा इम्प्लान्ट नबिन्दाउ उहाँ पुरै ढाप्ने खने तर जलबिन्दु इना मुखम जुलालाई चाहिँ उयो उपचार चाहिँ रिटर्न या फै मको गुली डु उल्टेको बचाए फै ओसिया फोल्डर चाहिँ झिसँग बचाए फै मको अझपट्टि चाहिँ या नसा चाहिँ टाइम टाइममा झिसँग किन माउ जरुरी खनागा
2: हजुर नकन छि चाहिँ नु शब्द क्वाइन इना ल आर्टिफिसियल लेन्स
1: हजुर
2: त गुबे नै हो ख ठो ल छौ लेन्सले देखाएको छौँ डाक्टर त्यसँग त हाल नि नाच्नु ख चाहिँ आर्टिफिसियल लेन्स त गइजाउको लेन्स खा
1: ठो चाहिँ एक्सिडेन्टली फाइन जो खा छम चाहिँ ठो पाइलट सम्बन्धी यो जाना चाहिँ त्यो वारे वोमले मिखा चाहिँ ऊ गु ग्लास दै
2: हजुर
1: ऊ पिएमएमएर हाउडी लेन्स टुक्रा छ को मिखा उसले नाम्रो अपरेसन एबले जुन लेन्स त्यो चलाउनु मरुगा जुन चाहिँ लेन्स चाहिँ लिउने घना छु अहिले अथवा ऊ लेन्स लिकायौ अहिले स्वेटर टफ्यु चस्मा टेमाऊ अहिले जुन लेन्स टेजी रुवा मस्यो तर चाहिँ एक्सिडेन्टली ऊ खाटोजना मिखाएल हाउले बाँध खण्डर खण्डले चाहिँ अहिले अनुसन्धान जुल कि ठो मेटेरियल यदि मिखा डुन टसलाउँ खनि जात्न ढकासिया चाहिँ अहिले उइट प्रयोग हिँड सबले मिखा डुनी चाहिँ एसेप्टेडको उइट इनर टाइ डुन रियाक्सन मजु जुबले अहिले ऊ पिएमएमए लेन्स ठु
2: 1949 पाके हजुर दुनियाँ मखो
1: मखो ठो ठो लेन्स चाहिँ दुनियाँ इम्प्लान्ट यापट्टि खा मिखा डुने इम्प्लान्ट याना चाहिँ चिसो मोतीबिन्दु शल्यक्रियाले गया रहेछ मिखा ऊ लेन्स दै
2: हजुर
1: ऊ लेन्स झन्चौपट्टि भाग छौ टुक्रा लिख्न डुनी मोतीबिन्दु ज्या तोइसी चोङ्गा गु ज्याचौपट्टि ऊ लेन्स त लिकायौ अहिले ऊ गु ब्याग दै लिउने चाहिँ झिल्ली दिएको छ नि उके यना चाहिँ आर्टिफिसियल लेन्स चाहिँ इम्प्लान्ट नभ्यो अन्त्या भ्यो कति छ ज्या मिखा डुनिए लेन्स ट्याउ ख अहिले अझ लेन्स न अहिले पहिला एडभान्स ज्याउ न मोतीबिन्दु अपरेसन विशेष होइन लाटो या उर्घाटा हिउपट्टि छौ पछि टक्कु घाइना या अपरेसन एसआइसिएस ल्यायो स्मल इन्सिजन क्याट्राक्ट सर्जरी अनलिप चाहिँ फेको राउपट्टि मेसिन अपरेसन या होला गुके चाहिँ चिकु घाले न डुन्चौपट्टि लेन्स लिकाउ अहिले हान लेन्स हेर चाहिँ फोल्ड हेर्न दुनी चाहिँ छोया अहिले दुनियाँ हान चक्न चुनी ठ्याउ प्रकार दुनी आर्टिफिसियल लेन्स इम्प्लान्ट हेर्न चाहिँ खनिपट्टि ठ्याउ प्रकार चाहिँ मोतीबिन्दु शल्यक्रिया
2: खो आर्टिफिसियल लेन्स बायोलोजिकल मख्त
1: बायोलोजिकल मखो ठो इनर्ट सब्सटेन्स ख छौ चाहिँ पोलिमिथाइल मिठा एक्राइलेट ढाउपट्टि युज ज्या ठाउँको नै मेउ चाहिँ एक्रिलिक ढाउपट्टि लेन्स डु अठे चाहिँ सिलिकन जुल हाइड्रोजेल घटाइ उकेना ठाउँको नै हाइड्रोफोबिक हाइड्रोफिलिक ढाइपट्टि लेन्स त डु नेपाल न चाहिँ तिलगङ्गा आँखा अस्पताल अन्तर्गत फ्रेड हलोज फाउन्डेसन लेन्स उत्पादन एक्सपोर्ट नै नचाउँ डु ढल्ला छ कैयौँ लेन्स चाहिँ छिटा भारत अठे चाहिँ जर्मनी जापान पाखेँ गुली गुली चाहिँ युके पाखेँ अहिले अमेरिकामा चाहिँ वाउ लेन्स त झिन नेपालले चाहिँ प्रयोग जाचौँ डो
2: हजुर आ त निने मासुपट्टि छिनासम्म धाइदिरङ्ल मिख कहाँ जुरिङ्गा मिख सिने रङ्गा या त मिख कहाँ चाहिँ ध्यामसल ऊ जुरिङ्गा चाहिँ हाक्न मिख चाहिँ खन्देको कोठा छ यो छुनो उपचार मरो चाहिँ धाइदल तर मनो त मरे रङ्गा अब लेन्स के आँखा छु धाइ
1: कोर्निया
2: कोर्निया उट्टै अहिले चाहिँ मिख खन धाइ थुप्रै चाहिँ गरेको फुटिन्छ
1: ठुलो चिसो सिकेमा उप्री खख ठो चाहिँ झिउ मिखा मुनु मरे ढुङ्गा
2: हजुर
1: निगर्नु मिखा डकै झन्चौँ गु हाकु भाग हो डक कोर्निया गाड है ऊ हाकु भाग हो अहिले छु त ट्यु भाग्न लिकना ऊ चिज चाहिँ गैजिरहला छ संसार डक्लै पहिला चाहिँ ह्युमन बडी ट्रान्सप्लान्ट जोडियो कोर्नियाका डोनर मरे ढुङ्गो मेसियो कया मुख मेसियोपट्टि यदि कोर्नियाले जग डाग डुड्यो खस ऊ त्यो डाग जाँचौँपट्टि कोर्निया चाहिँ उयो लेख्न बिहा अहिले नक्टिनी सी मेसियो छ घन्टा बाह्र घन्टाभित्रै काम आएको वा यो लेबापट्टि मजिल अहिले ऊ त बालको प्रिजर्भेन अहिले उयो टेस्ट या मानेको ऊ रोग विभिन्न किसिमको उयो रोग डुम खल मख टेस्ट होइन रोग मरुमपट्टि खर घा सिल्की अहिले नभए उके चाहिँ छिटोमा इन्डोथेलियल सेल लाउँदै ऊ कोस त उके कुनै नम्बर डेमा हो वान नम्बर ठिक जु ढिउ खड्डा लाग्छ अहिले ऊ मोरमेसियोपट्टि नान्छ या डाग डुमेसियो डाग लिकन अहिले अन चाहिँ टाका लगेन ट्याबियो जुले बिचे गु डाग डेया मुखना चमेसियो ला खनियो जुल्ने एजु कारण मिखा पुरा चाहिँ ट्रान्सप्लान्ट जिउ म हो जिसमा मिखा डानी एउटा आउनु पुरा मिखा लिकायु म हो झन्झौँ हाकु भागु टुयो छोक जिका लिकायु ख
2: मेन लेन्स लिकायु ख
1: लेन्स म कोर्निया
2: कोर्निया
1: लेन्स धाउ चाहिँ हिँड्दा त मोतीबिन्दु जिउ ठ्याज ल ऊ चाहिँ झिउ डुन्चो नानी सानो लिउने अहिले पर्दा सानो झ्याने हो भिट्रस धाउपट्टि जेल्दै ऊ सानो झ्याँदै हो लेन्स ढल्ला छ आचिसन नक्न खल्नु ट्रान्सप्लान्ट धाउ चाहिँ झन्झौँ हाकुपट्टि भाग ऊ डाग ज्याचौँपट्टि उइटर लिकन सफापट्टि ग्लास त्यहाँ ढोका चिज चस्मा फेरि अब चस्मा कुले कुले कोरेजु लाला चाहिँ मेरो नुपट्टि चस्मा टाइपले चिसो खनि नि अठिए ऊ ट्रान्सप्लान्टेसनले चाहिँ यही उल्जिक ख तर चाहिँ छमैसियो न्यु मिखा डेउज ल अहिले मह पनि निमेस खङ्किजिल हान ठाउँको नै गयो सर्जरी बोल्ला छ ओए कोर्निया 540 माइक्रोमिटर जग डेउपट्टि जाट न बइन ड्याउँचौँ छब चाहिँ ड्याउने डाग्नुमेस त टेउ लिउँचौँ छब चाहिँ डुन्छौँ इन्डोथेल सेल हाउ काउन्ट कमजोमेस त टेउ होइन छौ ए मिखा चाहिँ सोमपिमेस त खङ्का बिउ यो किसिम हुन चाहिँ ठाउँको नै प्रयोग जाचौँ डो
2: त्यसले ठु सुविधा चाहिँ नेपाली नै
1: नेपाली नै डो ठो चाहिँ थो छौ एडभान्स डेमा गुख मरे ढुङ्गो मेसियो मिखा मखाना जोपी जीवित जोपिन त खङ्का बि भयो एजु कारण झिसँगै हिडानी है अठिए झिउ मिख डानिया जिउ ठ मरे झ्याए जिउ मरे ढुङ्गा जिउ मिखा लिकासँग जिउ ढका सयजना टेम आउजु ल अहिले 30 टिपिनसँग चाहिँ ऊ सर्टिफिकेट सोया 30 टिपिनसँग चाहिँ जिम्मे फलाना मन्ड एजुले मिखा लिका त झासँग ढका सटिमाका अहिले टिम भया सटा ऊ मिखायो नान्छ लिकाई अहिले अन्न चाहिँ टोपिया मिखा टोपिया बि छैट झ्यामो ऊ मिखा थमेसिया मसो सानो मेपिन्ट स्वेक फेउ जीवित रूपमा चाहिँ मेपिनी उपरि अङ्ग मेपिनी पाखे स्वेक स्वेक फेउपट्टि चौतर औँठो पुण्य यो जान गेखा चिसा हि डानेहरू यो चाहिँ जीवन डान हेर्नु मेखा डानेहरू हेर्नु चाहिँ छौ महाडान यो रूपमा चाहिँ चिसा क्या फाइ
2: हजुर ध्यान आठो गुल्न त मेखा डानिया ढङ्गा गुली समेतको थो प्रयोग या चाहिँ छाराजिन थो लगभग 18-19 वर्ष झन थो मिखयोपट्टि मोटो मेसियो चाहिँ लिक्नालाई छौ चिरो बट्याटिया चाहिँ यिङको चाहिँ खना गुली तको समेतको थो युज या जे
1: ठुके चाहिँ महत्त्वपूर्ण खडियो चाहिँ 6 घन्टा 12 घन्टा दुनी ऊ लिकामा आउला जुल लिका ढुङ्गा उयो त घटना प्रिजर्भ या हो प्रिजर्भेटिभ डाइ यदि माइनस टेम्परेचर गुली माइनस टेम्परेचर उयो त प्रिजर्भ या फट उसले टाहाको समेटको युज या भएपट्टि चाहिँ ऊ जिउज ल एजो कारण नक्टिनी लिक्न नक्टिनी प्रयोग याले रहेछ ऊ तुरुन्त तुरुन्तै यामा तर झियो कोल्ड चेन्ज मेन्टेन हेर्न सिक्क माइनस टेम्परेचर एफर्ट आएछ टाहाको समेटाको प्रिजर्भ हेर्न ऊ कर्निया आइट ज्याउकि जिउ
2: अहिले
1: छुइरहेछ ठन मिखा लिका त उता खुवामुपट्टि टेम्परेचर मेन्टेन बक्स त्यहाँ कोल्ड चेन्ज मेन्टेन जस्तै कि झिरा ठन काठमाडौँ उसले टिलगङ्गा आकाश पाला सिक्क बाँलाउ झाइना चौँडु ठन चाहिँ गो थियो पशुपट्टि आर्यघाटे मोरपिनी मिखा लिकना ठन्जुको अस्पताल प्रयोग मुखु नेपालले डुने मेहा मेहा नै कर्णिया सप्लाई आएगा झिउ अस्पताल न ठन छुया होगा झिउ अस्पताल न हविजा चाहिँ तयार छुया है अब कोल्ड चेन मेन्टेन न हैजु कारण अलि उइट अठना चाहिँ प्रयोग आज अझ न चाहिँ झिरा डिसेजको मुखु बङ्गलादेश न सप्लाई आयो जान जिउ खुन टिलिङ्गा अस्पताल छ हुना अलि ऊ कर्णिया विभागे नहुना स्वय भनेलाई चाहिँ छौ नेपालमा मालवे गयो छौ डुला छौ धार्मिक रूपमा मनु पनि मुस्लिम समुदायले चाहिँ मिखा लिकाऊ लिकाग्यु ए न मै आयु तर चाहिँ झि ठन गु बुद्धिस्ट समुदाय डु अरे हिन्दू समुदाय डु ठन चाहिँ मिखा डान चाहिँ याउ छौ पुण्य खा चाहिँ काइरहला छ गुल्सा गुल्सा मेखा डानेर मेउ जन्म मेखा मरुम जा जन्म जी अठे छौ मिसकन्सेप्ट चाहिँ जाजौँ तर वास्तवमा अब खासलाई दानिया मिसिल झन् बालो मेखा जा जन्म जी जिसा गयो कर्मेट अठे फल भइरहे भयो जियो चाहिँ विश्वास ख एजु कारण जियो धार्मिक ऊ छौ प्रभाव होइन चिठा मेखा डाने भए चाहिँ डुगा
2: हजुर गठकी चाहिँ मरे रङ्गा चाहिँ लास्यो पनि खरानीले चाहिँ मिखेनीको टेउपट्टि चाहिँ ठ्याक्कै ऊ चाहिँ फल दु ठ्याक्कै नाम होलो ऊ टेल भयो न अर्जुनी चाहिँ जित चाहिँ सपना चाहिँ बा या माइट चाहिँ मिख कहाँ जुइको ठाउँ मेरो पुनर्जन्म जुइ जुल धैपट्टि झिउ समाज न दु नखट्ने ख नखन्दा बौद्ध हो हिन्दू

0: ठाडल मालुङ्गु ख मालुङ्गु मिखा तर मेपिन्द ज्याव एजु कान ठुटे सिटिङ मुङ्कि मजिल ठुटो चिसँग बच्चा फट्टा छ मेपिन्द खङ्का बिच्यु उकैना झन् पुण्यलाई ठो बामलाउ मुखुटो झन् यामाउ ज्याख ढ्यु किसिम चाहिँ विभिन्न टोल टोले जाउँ सङ्घ संस्था पाखे आकाशले पिण्ड सटा या चिसँग ठ्याउ कार्यक्रम यामाल अलि उसले चाहिँ पहिला ढान्ना टेजुका जे बिस वर्ष दिन डट असान जे 80 वर्ष लिम्बो मरेको खसान जे आए ढान्ना चाहिँ साइन्ना टेजुका अहिले जे 80 वर्ष डे उमेर ठिटिपिसँग मेखा चाहिँ लिखा हाँ जिउ सटमालका
1: धान चाहिँ गर्नु पिउ ख
0: ऊ अस्पतालले फोन यामा फोन ठन चाहिँ थियो तिलगङ्गा नडु अठि टिचिङ हस्पिटल डु आखा अस्पताल डु गनगन अस्पतालले ठो कर्णिया सङ्कलन या डु अनन चाहिँ ठो ज्याजी झिठा लुम्बिनी न ढाउ खस नापा चाहिँ वा डु ख ठाउँकै प्रभावकारी रूपमा चाहिँ जुवा चौँ मरू धान या पनि यो कुडु मिखा कावर घाटाइबले चाहिँ काउनी टिम र चाहिँ एक्टिभेट मजिबले ठाकुवा चौँ डु तर आ हान चिसँग झियो अस्पताल होइन ठुटो चाहिँ या मलाई ढका नोपिन्ट चाहिँ ट्रेनिङ छ या वा ज्याजो चाहिँ उखी पाखिन सूर्याट सुन डु
1: हजुर त्यसले थो पुण्य ज्या चाहिँ झी फुख ज्ञाने जुए माला
0: हजुर
1: त्यहाँबाट आ छौ अवेरनेस यो ख छौ चाहिँ ला गति कि आ ठाउँको ने युट्युब दो फेसबुक दो फुक दो सोसियल मिडिया उयोला मोबाइल मस्त 18 घन्टा तकै चुन्यौ युट्युबे क्लासका युपट्टि हरेक युट्युबे युट्युब पाखे जुवा चौँ दो मोबाइल ल्यापटप छु ध्या दि ठो आतो तुल छौ अवेरनेस न ख विशेषज्ञ जोली मस्तै हो विशेष सुध्या दिए त्यो विशेष
0: एकदम ठो समय न सापेक्ष ठो प्रश्न जुल 18 मे नसिएको या ठो 24 ठो लगभग 1 हप्ता फेरि चाहिँ मायोपिया विक ट्याडाइ मायोपिया ढाइ चाहिँ छोरा छ तापाको कम खन्यौ लिको चाहिँ सफा खन्यौ पे अझ पनि 2050 तक डुनी 50% मस्तेर ठो रोग जुइरहेका चाहिँ डब्लुएचओ न चाहिँ प्रेडिक्ट याद हुँला ऊ चाहिँ जुले उछुया जु ढाबलाई चाहिँ अप्पो लिक्क ज्याएर ढाबे पिँ जस्तो पिनी पिनी जग प्याउना चाहिँ गुल्जको पिन मिटाउँछ छेउर्गा शर्मा हो आठौँ उल्टो ज्याउल पिनी मिटाउँलाई बाउ सक बुली मोबाइल डुन्दुक चुनाउँछ घटाउँ होला एजो कारण चाहिँ आठौँ बरु डुन्दुक चुनबाटै पिनी बरु आउटडोर गेम ढाइ टापकको सेउ पनि यामालाई छु लिक्क जग सोसो सोसो चाहिँ झन् झने लिक्क सफा खन्ड्याउन टापक सेउ कम ज्याउँ उइट मायो प्यार घटायो एजो कारण झी मस्तलाई खाए खट त्यो तरिको बिहिन यो कुरा ठो मोबाइल त्यो स्वयो जिउ लाग्छ मायोपिया चाहिँ बढी जाउने मस्तै त विशेष नै जिउ जुल अब यो सोमबार छौ छिउ कार्यक्रम टेर्सनको ठो विषयले अहिले ऊ मायोपिया जुपिन्ड प्रि मायोपिया है मुजुन पिण्ड घटना बचे आऊ जस्तै कि लिक्कजुको अपजिया सन्यु मुखु भुटी भुटी आठौँको नै मसोसिलाई मजिङ ल तर सर्टन समय छु समय जो प्रयोग चाहिँ या घिउ मेउले चाहिँ बरु आउटडोर पाखे चाहिँ प्रमोट आऊ अहिले चाहिँ नेउपट्टि सम्बन्धी न चाहिँ भज चिसम बिजायामा निब्ले चुनिउपट्टि जुल अलि म मायोपिया ढे डसान उपचार विभिन्न तरिका डुडु मिखा वासर टेउ लो डोज एट्रोपिन धाउडु अटे ठाउँ डिप फोकस धाउ चस्मा भए चाहिँ अर्थो केरा धाउपट्टि चाहिँ मिखा कन्ट्याक्ट लेन्स त्यहीपट्टि उकैना चाहिँ पावर वृद्धि मजिक्यु ठ्याउ ठ्याउ उपाएर चाहिँ वा चाहँ विशेष मिखा टाहाको झुल्की मायोपिया जिउका
1: हजुर
0: अहिले मस्त त्यो मिखा ढिउलाई उमेर भरे झुल्छ मिखा टटक ज्याउ नि अहिले मस्त चाहिँ यदि सुयाँ माइनस पावर चस्मा टेमाला चाहिँ दुरा छ उयो उमेर भरे जुलिस झन् झन् पावर भरे ज्याउने गयो मजबुले प्लस डुम्पटी चाहिँ उमेर भरे जुले प्लस घटेकर ज्याउ अहिले छिटो प्रश्न मा बाउ पनि छ कि थो चस्मा टाइन झन्झनै पावर भरे जाउँ डाक्टर साहब ढाइ तर ऊ चस्मा टाउ कारण भरे जाउँ मखी मिखा हाइट भरे जुन मिखा साइज भरे जिउ अहिले साइज भरे जुले चाहिँ पावर भरे जिउ अहिले ऊ साइज भरे मुजीको लागि चाहिँ विभिन्न उपाय ठाउँको नै चाहिँ वा चाहँ डु सतर्क ज्या समयले जाँचे आऊ मोबाइल लिक सेउपट्टि ग्याजेट्स चाहिँ अपप्रयोगमा आऊ उन छौ मायोपिया प्रिभेन्सन उपाय ख
1: हजुर डाक्टर साहब गति के आठो ऋतु धाउ बसन्त ऋतु न ख यो कुनैको चाहिँ एलर्जी त फसँग एलर्जी अथवा श्वास यो पनि एलर्जी नदाई थुकै समाधान छु जेफो
0: एलर्जी धाउन छौ तरवै समस्या ख चिरा आज मिङ बिरामी सुन्मलाई लगभग गुली बिरामी सोया उयो 60% चाहिँ एलर्जी मस्त भयो आजमा मस्त एउटा विशेष होइन टु स्प्रिङ टु समर तानो टाइम तानो समयले पोलेन ग्रेन्स त चाहिँ मिखा उकै एलर्जी टेम्परेचर बढेजीको कारण एलर्जी अहिले एलर्जी त चाहिँ वासट या उयो कन्ट्रोल या चाहिँ

0: एलर्जी हो वासट पुरा लनाउने म हो तर उयो कन्ट्रोल या हो अलिक खुवाउ न सिके या उपटिज ल निबले हाकु चस्मा टाइपटिज ल अहिले मिखाए वासन टाइम टाइममा मिले न टल्ला छ ओके पाखा चाहिँ कन्ट्रोल या उपटि सम्भावना दु तर पुरा लनाउने म हो हान सिजनल
1: हजुर डाक्टर साहब चाहिँ म यी ब्याधलाई चाहिँ निन्मुफुपु चाहिँ ध्यानमा अप्ने छु दस एक मिनट चाहिँ ध्यान दिए
0: आ लगभग थियो खजु विषयवस्तु त सिको भालाट पठाए चुनि बेले नाभलको भुइँ नसे कया भुइँ ढुङ्गा भुइँ साइड मेन मिखा मिखा खोबी उइपुरी रोग जेपिन डु अल एउटा मसाज गेन न ओ खोबी नली चाहिँ एक वर्ष दुनी चलाउने सम्भावना दै अझ रोग टन दै अठे मिखा चस्मा टेमा समस्यालाई झिसा खै ल्यान्न मायोपिया ठेन्डो हाइपरमेट्रोपिया एस्टिगमेटिजम ढाउन दै अझ समयले मस्ती केना चस्मा टेमा लेटेकमा अल समयले मटला मिखा अल्छी जियो मिखा अल्छी मजीको लागि चाहिँ चस्मा प्रयोग या हो अहिले मिखा यार जुल्किन होइन कम खनाउने हुन टाइमे अपरेसन याना जिल्ला चस्मा टिया जिल्ला मिखा सिधै यागमा ल अठिया चाहिँ मिखा विभिन्न किसिमको चाहिँ मोतीबिन्दु ठ्याउ झ्याउ समस्या जुल्ला छ समयले चाहिँ मिखा जाँचे या हो या जी सबैले डक्लै भाँला उपाय जी रहेको छ
1: हजुर मुवाङ्गु यी ब्यादलाई यो के स्वाद हो हजुर यहाँनिर भाजमाजी वेख प्राध्यापक डाक्टर कविन्द्र प्रचाचार्य वेख मिखा विशेषज्ञ उके मध्येन मस्तेपट्टि मिखा विशेषज्ञ ख तासे झी गु यी कोचात तिङ्गु हुने वेकल यो चोसा वेक वे लसे वेकल हालादिको पनि मेचपु तसे ठाउँ त ब्याले मेगु वाले वेकासम्म बौद्ध विज्ञान बौद्ध विद्वान न ख अहिले वेका साहित्यकार न ख थुलिसिलिस छिक्मु त आजी चाहिँ इनापिया वेका यता आफ्नो मेगु यी देखा चाहिँ आफ्नो वेका त सटेको बचाउ विषय ठाउँ ज्याजोले प्राधिक रूपमा त न पुष्प ब्रजाचार्यजी त ग्वाली नादिल वेक या त न यो यो सुभा दिशा चाहिँ ज्याजो न्याकामा उपेश मर्जन ब्या शुभ्या

0: सडकमा राखिएका ट्राफिक चिन्हको सदैव पालना गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँछ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कुनै पनि प्रकारको सहायता आवश्यक परे वैदेशिक रोजगार बोर्ड सचिवालयमा सम्पर्क राखौ।
4: यसका लागि श्रमाधान कल सेन्टरको पैसा नलाग्ने नम्बर 1141 पनि सम्पर्क राख्न सकिन्छ।
3: वैदेशिक रोजगार बोर्डको सचिवालय।
5: नमस्कार, हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। यो प्रसारणमा तपाईँलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक सहकर्मी पुष्परत्न बज्राचार्य अनि म उद्घोषक गणेश थापा। यसबेला साँझको 5 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सङ्घीय संसदको संयुक्त बैठक यही जेठ 15 गते शुक्रबार अपरान्ह 4 बजे बस्ने भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सभामुख टोलप्रसाद अर्यालले 4 बजे बस्ने संयुक्त बैठकका लागि 3:45 बजे नै प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूलाई उपस्थित भइसक्न सूचित गर्नुभएको हो। नेपालको संविधान 2072 जारी भएपछि संविधानमा व्यवस्था गरेर प्रत्येक वर्ष जेठ 15 गते दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने मिति तोकिएको छ। गणतन्त्र दिवसको अवसर पारेर जेठ 15 गते बजेट प्रस्तुत गर्ने व्यवस्था गरिएको हो। यसै गरी प्रतिनिधि सभाको बैठक भने जेठ 15 गते शुक्रबार बेलुकी 5:30 बजे बस्ने जानकारी पनि सभामुख अर्यालले दिनुभयो। आज सार्वजनिक भएको आर्थिक सर्वेक्षण 2082-83 अनुसार चालु आर्थिक वर्षको फागुनसम्म 43,750 थान सवारी चालक अनुमति पत्र वितरण भएको छ। सर्वेक्षण अनुसार चालु आर्थिक वर्षको फागुनसम्म 87,014 थान इम्बोस्ड नम्बर प्लेट उत्पादन भएको छ भने 5,186 थान जडान भएको छ। सर्वेक्षण अनुसार आर्थिक वर्ष 2082-83 फागुनसम्म बस, मिनीबस, ट्रक, माइक्रोबस, कार, मोटरसाइकल लगायतका विभिन्न 281,921 यातायातका साधन दर्ता भएका छन्। 2082 फागुनसम्म यस्तो सङ्ख्या 62,49,732 पुगेको छ। यसै गरी वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको नयाँ श्रम स्वीकृति लिनेको संख्या घटेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या वृद्धि भएको छ। अर्थमन्त्री डाक्टर सोनी मगलेले आज प्रतिनिधि सभाको बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक सर्वेक्षण 2082-83 तथ्याङ्क अनुसार वैदेशिक रोजगारमा जान नयाँ श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या 13.7% संकुचन भए 2,73,530 रहेको देखाएको हो। प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसहमतिले स्वीकृत भएको छ। त्यसै गरी मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पनि सर्वसहमतिले स्वीकृत भएको छ। ती दुई विधेयक प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले सभामा प्रस्तुत गर्नुभएको थियो। सो विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसद सुरेश कुमार आले मगर, पदम बहादुर परियार र खम्बबहादुर खातीले भाग लिनु भएको थियो। छलफलमाथि उठेका प्रश्नको जवाब दिँदै मन्त्री गौतमले अपाङ्गता भएका व्यक्ति र पिछडिएका क्षेत्रको विषयमा सरकार गम्भीर रहेको उल्लेख गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक जेठ 15 गते अपरान्ह 5:45 बजे बस्नेछ। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हा र संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घको दक्षिण पूर्व एसिया तथा एसिया प्रशान्त क्षेत्रका सदस्य राष्ट्रका लागि क्षेत्रीय प्रतिनिधि किशोर बाबु एराबल्लाबीच आज शिष्टाचार भेटवार्ता भएको छ। भेटवार्ताका अवसरमा सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले नेपालले डिजिटल पूर्वाधार विकासलाई सामाजिक समावेशीकरणसँग जोडेर अघि बढाइरहेको र डिजिटल विभाजन अन्त्य गर्ने गरी काम गरिरहेको बताउनुभयो। दुर्गम तथा जटिल भौगोलिक संरचना भएको नेपालमा सर्वसुलभ डिजिटल पहुँच विस्तार चुनौतीपूर्ण भए पनि सरकारले त्यसलाई दीर्घकालीन रणनीतिक लक्ष्यका रूपमा अघि बढाइरहेको उल्लेख गर्नुहुँदै सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले अन्तर्राष्ट्रिय साझेदार संस्थासँग सहकार्य गर्न सरकार तयार रहेको स्पष्ट गर्नुभयो। सो अवसरमा आइटियुका प्रतिनिधि एराबल्लाले नेपालले अघि सारेको डिजिटल रूपान्तरण अभियानलाई प्राविधिक, नीतिगत र संस्थागत सहयोग मार्फत सुदृढ बनाउन आइटियुले सहकार्य तथा सहयोग गर्न चाहेको बताउनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब एकैछिन विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारु गर्नका लागि *14#डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। एयर इन्डियाले पश्चिम एसिया युद्धको कारण इन्धनको मूल्य बढेपछि अन्तर्राष्ट्रिय उडान कटौती गर्ने र अस्थायी रूपमा धेरै घरेलु उडानहरू घटाउने बताएको छ। फेब्रुअरी 28 तेहरानमा भएको अमेरिकी इजरायली आक्रमणपछि इरानले स्ट्रेट अफ हर्मुज बन्द गरेपछि उडेन इन्धनको मूल्य बढेको छ। प्रेस टच अफ इन्डिया समाचार एजेन्सीले स्रोतलाई उद्धृत गर्दै एयरलाइन्सको 5 बढी घरेलु उडानहरू प्रभावित हुन सक्ने सुझाव दिएको छ। उडान परिवर्तनबाट प्रभावित यात्रुहरूलाई वैकल्पिक उडानहरूमा पुनः बुक गरिने वा पुनः फिर्ती प्रस्ताव गरिने एयरलाइन्सले जनाएको छ। एयर इन्डियाले अवस्था स्थिर भएपछि पुनः उडान नियमित गर्ने योजनासहित यो निर्णय गरेको जनाएको छ। रेडियो नेपालबाट साँझ 5 समाचार सकियो। हवस् त, नमस्कार।
3: तार ब्लाब ब्लाब ज्ञान सावधान तागे सापु खारङवा ह्याम हिन्ना
4: सापु गुर्गिक मिमराङ मरिया खम्मा ह्याम हिन्ना विशेष लसै नेपालला मध्य पहाड क्यार सापु ह्याम महामारीला रुप्री मराङ मनमला जु ह्यामला लक्षण गदे मराङ मला ब्लीची से ब्रेन से निश्चु से गी घण्टा दोनामा मानला बरिया खाम सम ह्याङला मिसे तिलाइनु नामराङ बरि खाम मला जु बिरान दिङला मिदा लगा तबरि खाम मला विशेष लसै जाजको लगा देदा लामा ताब मला
3: सापु ह्याम तिला कारण से लगा ताब मला
4: दान्दे दोना तार ब्लब्लब्दा सापु ह्याम लगा ताबला कारण मान मला तसैनुन कतिपय अवस्था रि बिसाम तार ब्लब ब्लब लङ्गामले सुताइनु नानी बमिदा चुह्याम लागब तब मला श्यान जीवाणु थिन विषाणु का देसे नुन चुह्याम लागब तबरे खम्ब मला
3: सापु ह्यामला लक्षण का दे तिला तिला हिन्ना
4: एकासी गुर्गिक चकेन मी वाला ताबा थिन मी नया छाबा
3: यालडी चाबरी अखम्बा
4: मी सुखाबा
3: मान लावारी गाइसाम मीला लानिरी तार मांगबा
4: ज्यानलासी मी मांगबारी अखम्बा
3: साफु ह्यामदा खारंगलासी काबा
4: तार ब्लब ब्लब ग्याम्से थारेंग नुन्टीबा
3: लानन यालयालबा तार नांगसाल आम्राबा न्यासे थेन मुना म्राप झ्याल डुङबा
4: खाम्दे दोना म्राप्थेन झ्यालडी जाली झाङबा
3: मेरबा दुइरी नाङसाल साइसी अथवा जाजाबा नाङसाल म्रासी झुल नाङरी मेरबा
4: योनन मानलाबारी खाम्छम याम याम से फानबारी खाम्ब मला तर घाइन लाजिबे सम बिरामी से मि आमराङबारी खाम्ब मला थेदा बसे चु याम लागा ताबाला संकता सम योन बिमा योन अस्पताल अथवा मिला मानलाबा ग्लारी निगे राङला तो ससे मान अथवा जडीबुडीला प्रयोग आलागे
3: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना थिन संचार केन्द्र।
5: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। केही बेरमै यहाँहरूले तामाङ भाषामा समाचार सुन्नुहुनेछ। त्यसपछि शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठको पुनः प्रसारण केन्द्रीय प्रसारण अन्तर्गत रहेर सुन्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल।

0: पशु रेडियो नेपाल हिन्ना तामाङ सानगिर रेठाङनी दा झेनमुला ङयन दिरा थिङ प्रतिनिधि सभा लातिनी लाची साङ्री सांसद कादेसे सानम बोन कादे दा तोबा धुरी सार्ला व्यवस्थापन विपत ग्याम ताबा छेती काबा न्योत्पा मान थुङबा चाबा कादे लेबान निबा समस्या दा कातोबा राङबा ताम्री सरकारला ध्यान छ्याङना लास्युबा मुला सांसद कादेसे युल्ला लानन घ्लारी मुबा गुठी राङबा सा कादेला समस्या थुम्ना लासी मोकोन मिनिदा सारी पो ताना लातोला बिसी सुङबा मुबा सांसद कादेसे बर्खा तिबारी माइबा मुला बिबान बर्खासे बाबारी खाम्बा विपत जोखिम ग्याम युल नाङला मिनिदा सोना लाबारी गाछन लातोबा तयारी लाबारी सरकार दा मैजेन लाबा मुला उपत्यका ला ललितपुर भक्तपुर छ्याम युल्ला घ्ला घ्लारी थुङबा क्युई समस्या मुला बिबान सांसद कादेसे मोकोन मिनिदा थुङबा क्युईला व्यवस्था लाबारी सुङबा मुला प्रतिनिधि सभाला तिनीला चिसाङ्री नोरब्लोन डाक्टर स्वर्णिम वाग्लेसे नोरदिङ 2082-83 नोर सर्वेक्षण थान्स्युबा मुला प्रतिनिधि सभाला तिनीला चिसाङ्री नोरब्लोन डाक्टर वाग्लेसे नोरदिङ 2082-83 नोर सर्वेक्षण थान्स्युबा हिला चिसाङ्री प्रतिनिधि सभाला लोन प्रकाश अधिकारीसे राष्ट्रिय सभारी थोन्बा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 ताम्री राष्ट्रिय सभाग्याम खावा सन्देश छ्याम्ला विधेयक टेबुल लास्युबा मुबा चुराङ लासिन प्रतिनिधि सभाला तिनीला चिसाङ्री सूचनाथेन संचार ब्लोन डाक्टर विक्रम तिमिल सिनासे राष्ट्रिय सभारी थोन्बा चलचित्र विधेयक 2082 थोरी विचार लातोजी विवाह प्रस्ताव थान्स्युबा मुला ओजा प्रस्ताव लिछा प्रतिनिधि सभारी विधेयकला सैद्धान्तिक विषयरी काठी तिबा मुला सरकारसे 2026 साल हेन्से सेङ्बा छाला एन्दा धुई अनुसार पोवन संघीय संरचना समावेशिता थेन छार प्रविधि अनुसारला छार ठिम तोबा मुला सुङबर छार विधेयक थान बाहिला चलचित्र थुम्दा मनोरञ्जन ला से जेखेन आताना युलबाङ रिमठिम थेन विकासला घ्याम्रिन बोरबारी खाम्बा खाम्ला विमान संचार ब्लोन खाङसे चु विधेयक भाबा हिन्ला बिसी सुङबा मुला राष्ट्रिय सभाला तिनीला चिनसाङसे प्रतिनिधि सभा सदस्य चुनाव गिक्चा संशोधन विधेयक 2083 थेन मतदाता नामावली गिक्चा संशोधन विधेयक 2083 थोरी विचार लातोजी विवाह प्रस्ताव स्वीकृत लाभा मुला चिसाङ्री काइब्लोन बालेन्द्र शाह वाना ग्याम ठिम न्याय थेन संसदीय मामिला ब्लोन सोभिता गौतवसे थान्स्युबा विधेयक थोरी काठुई लिछा सर्वसम्मतिसे स्वीकृत लाभा हिन्ला चिसाङ्री ठिम ब्लोन सोभिता गौतमसे विधेयक थोला काठुरी थोन्बा ताम्ला जवाब पिन्छुबान युलबाङ जनगणना अनुसार जनसङ्ख्या 86% तोक लाबा थेन विधेयकरी अपाङ्गता ताबा लिचाङ ताबा थुम थेन अल्पसङ्ख्यक कादेला ताम्री छुट ताबा ताम्री युल्ठिम थेन आछात्पा लासी संशोधन लाबा विशी सुङबा मुबा चुङाछा राष्ट्रिय सभाला तिनीला चिसाङ्री सांसद कादेसे युल नाङ्री लोलो लोलो जोङ्री सानम बोन कादे माकर थेन सेम च्यान ग्याम पीडित तादोबा ताम्री सरकारला ध्यान छेङना लासियुपा मुबा युलुचोहो रामचन्द्र पौडेलसे टुबा जोमो पर्यटन जिम्मेवार पर्वतारोहण थेन जोमो गाङ वातावरण सोना लातोबा धातेला आवश्यकता हिन्ला बिसी सुङबा मुला मोख्युल्ला लानन युल कादे ग्याम जोमो क्रेबारी खाबा कादेदा जेन लाबारी तिनी नेपालला युल चोहो रामचन्द्र पौडेलसे सेङ्बा गेखोरी लेङ्गो थान्सिबान युल चोहो पौडेलसे ज्योमो नेपालला जेखेन आहिन मोक्युल लानन ग्रेन प्राकृतिक सम्पदा हिन्ला बिसी सुङबा मुला युल चोहो पौडेलसे मोक्युल दिन तापक्रम लेबासे जलवायु पोबा असर थेन ज्योमो क्रेबा थुम्री लेबा फोहोर्दा व्यवस्थापन लातोबा धातेला घ्रेन चुनौती ताबन खाबा मुला बिसी सुङबा मुबा प्रतिनिधि सभाला सुङबोन डोलप्रसाद अर्यालसे मिलुई पोदा तेनबारी मोकोनला भङ तादोला बिसी सुङबा मुला मिलुई पो आयोगला निचुई डुछा दिन्छेन लाभसरी तिनी ललितपुरी सेङबा गेकोरी लेङ्गो थान्चुबान सुङबोन अर्यालसे मिलुई पो तेनबारी थेन सोना लाबारी आयोगसे लाबा गे ग्रेन मुला बिसी सुङबा मुला सुङबोन डोलप्रसाद अर्यालसे नेपालसे विकास ताबारी आखाम्बा ह्युल कादे गुङला समृद्धि गाछा हेन्सेन राङला ताम थानबन खाबा मुला बिसी सुङबा मुबा सरकार से नेपाल संस्कृत विश्वविद्यालयला थानथान दानपो कादेला नियुक्ति लाबागे ती बामुला नेपाल संस्कृत विश्वविद्यालयला उपकुलपति स्यार चोहोथेन कुल नोन नियुक्ति लाबारी मिन सिफारिस समिति से तिनी सूचना छिसी दरखास्त रिबाखिनला सेम ताबा मिनिसे सूचना छिपा रासे चुई रा नाङ्री स्यार्थेन विज्ञान प्रविधि ब्लोन खाङला वेबसाइट www.moest.gov.np पिनबा लिङ्क्री निसी दरखास्त पिनबारी खान्सेदामुला ने विकास गेन्दुन डिडिसी से टाङ्गा आयाङबा ने सानम बोन कादेदा करोड चुइनी टाङ्गा भुक्तानी पिन बामुला लिछा ला लाब्ली ला करोड नाची ब्रेरी दाते करोड चुइनी टाङ्गा पिनबा मुलाबिसी डिडिसी से पाङ बामुला निजी थुम्ला डेरी उद्योग से सानम बोन कादेदा अर्ब सोमथेन सरकारी गेन्दुन डिडिसी से करोड ब्लिचुई डु पिन बारी भाँकी मराङ बामुला लुई थेन खाद्य स्वच्छता ब्लोन निशा मेहता थेन भुटानला लुई ब्लोन लिम्पे यो तान्जियन वाङचुङ रूपतासी लेङमोला सिउबामोला स्विजरल्यान्डला जेनेभारी जाम्बुलिङ लुई गेन्दुन WHO ला निश्चुई कुछा जाम्बुलिङ लुई गे लुई ह्वाल्डी तिल्मा थेनिकादे घुङ्री रूप तासी युल्नी गुङ्ला भ्रेल्बाला ताम ताबा मुबाबिसी ब्लोन खाङला रो सुङबोन डाक्टर समीर कुमार अधिकारी से सुङबामुला याम्बु महानगरपालिका सहकारी विभाग से विभागला रोरी बुद्ध दर्शन सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड से निचुई सोम मिनिला टाङ्गा थान्बा कादेला टाङ्गा याइसी पिन बामुला याम्बु महानगरपालिका ढुरी सेङ्बा सहकारी गेन्दुन्से गिक्से तोङ गिक तोङ ङाचुई बिमा लाना टाङ्गा थान्बा मेन्दो निस सदस्य कादेदा टाङ्गा याइसी पिनबा मुलाबिसी कामपा सहकारी विभाग से पाङ बामुला सहकारी से दाखाबा लागिक नाङ्री लाख ङा धोना टाङ्गा थान्बा कादेला टाङ्गा याइसी पिनबा योजना सो बामुला च्यान्सिबानो मुबा सानगिर जिन्जी फ्याफुल्ला
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
2: नेपालको समावेशी आवाज
3: श्रोतावृन्द नमस्कार नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ
4: श्रोता विद्यार्थी आज हामी माध्यमिक तह कक्षा 10 नेपाली विषयको पाठ 2 रहेको घर झगडा कथा पाठ अन्तर्गत रहेर मूलत पठनबोध भाव विस्तार सारलेखन र भाषिक प्रकार सम्बन्धी क्रियाकलापमा केन्द्रित भई शिक्षक र विद्यार्थीबीच गरिएको छलफल प्रस्तुत गर्दैछौँ भाइ बहिनीहरू तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य मुद्दाहरू टिपोट गर्न तयार हुनुहोस् है त तयार हुनुभयो
5: आजको भलिबल खेल पनि साह्रै रमाइलो भयो एक गेम तिमीहरूले जित्यौ एक गेम हामीले जित्यौ
6: प्रतिस्पर्धा निकै कडा भयो भोलि पनि खेल्नुपर्छ
5: हुन्छ बाबु हुन्छ को भन्दा को कम हामी पनि तयार छौँ
6: हो लाखु भाइ भोलि देखिहालिन्छ नि
5: हो बलको धाग लगाएर बस है रामहरि गुरु हाम्रो कक्षातिर आउँदै हुनुहुन्छ
6: ओहो हो त रहेछ त ल ल दगुरौँ
5: धन्न हामी गुरुभन्दा पहिला नै कक्षा कोठामा आइपुग्यौँ
6: त्यही त बेसरी कुदियो कस्तो सुहाँ सुहाँ भएको
7: शुभ दिन गुरु
6: हजुरलाई हाम्रो कक्षामा स्वागत छ
8: शुभ दिन विद्यार्थी भाइ बहिनीहरू सबैजना आफ्नो स्थानमा बस्नुहोला
7: हस् धन्यवाद गुरु
5: गुरु हजुरबाट चुट्किला नसुनेको पनि धेरै भयो आज एउटा चुट्किला सुनाउन है
6: हो गुरु म पनि त्यही भन्न खोज्दै थिएँ सुजाताले भनिहालिन्
8: तपाईँहरूलाई चुट्किला सुन्न मन लाग्यो कुन चुट्किला सुन्नुहुन्छ त ल सुन्नुहोस् एकजना मूर्ख मान्छे दुवै कान पोलिएर डाक्टर कहाँ उपचार गराउन गएछ दुवै कान पोलिएको व्यक्ति देखेर डाक्टरले छक्क पर्दै सोधेछन् तपाईँको दायाँ कान कसरी पोलियो मूर्खले उत्तर दियो, कपडामा आइरन लगाउँदै थिएँ। त्यही बेला फोनको घन्टी बज्यो, हतारमा आइरन नै कानमा लगेछु। डाक्टरले फेरि सोधे, अनि बायाँ कान कसरी पोलियो? मूर्खले भन्यो, अनि अर्को पटक पनि फोनको घन्टी बज्यो नि डाक्टर साहेब।
5: गुरुले रमाइलो चुटकिला सुनाउनु भयो।
8: विद्यार्थी भाइ बहिनीहरू, अब आजको पाठ्यवस्तुतिर लागौँ। सबैभन्दा पहिले पठनबोध सम्बन्धी अभ्यास गरौँ। पाठ्य पुस्तकमा पाठ दुईको अभ्यास 13 पल्टाउनुहोस् त।
6: हामीले नेपाली पाठ्य पुस्तकमा पाठ दुईको अभ्यास 13 पल्टायौँ गुरु।
8: अब तपाईँहरू अभ्यास 13 दिएको अभ्यास पालै पालो पढ्नुहोस् त।
6: हस् गुरु, पहिला म पढ्छु। प्रत्येक जीवका शरीरमा एउटा अत्यन्त सूक्ष्म मन हुन्छ। यो अत्यन्त तीव्र र गतिवान हुन्छ। यसले इन्द्रियलाई नियन्त्रण गरेको हुन्छ। यसको आत्मासँग सम्बन्ध विच्छेद भयो भने अचेतन भएर सुप्त रहन्छ। प्रत्येक व्यक्तिको मनमा सत्व, रज र तम गरी 3 प्राकृतिक गुण हुन्छन्।
5: यीमध्ये सामान्यतया कुनै एउटा प्रबल हुन्छ। व्यक्तिमा 3 गुणमध्ये जुन गुण प्रबल रहन्छ, व्यक्तिको आचरण र आनी बानी पनि सोही गुणका विशेषता अनुरूपकै हुने गर्छ। समय समयमा आहार, आचरण र परिस्थितिको प्रभावले गर्दा अन्य गुण पनि जागृत हुन्छन्। आसक्ति र द्वेष शून्य वास्तविक मन सात्विक मन हो।
6: अब म पढ्छु है त साथीहरू। रागयुक्त, सचेत र चञ्चल मन राजस मन हो। क्रोधी र अज्ञानी मनलाई तामस भनिन्छ। त्यसैले सात्विक मनलाई शुद्ध, सत्व वा प्राकृतिक मानिन्छ भने राजस र तामसलाई दोषपूर्ण मानिन्छ।
5: आत्माबाट चेतना प्राप्त गरेपछि स्वाभाविक वा दोषपूर्ण मनले आफ्ना गुण अनुसार इन्द्रियलाई आआफ्ना वस्तुमा संलग्न गराउँछ। त्यही अनुसार शारीरिक कार्य सम्पन्न हुन्छन्। आत्माले मनद्वारा इन्द्रियलाई अर्थात् शरीरका अङ्गलाई उत्तेजित गर्छ, किनभने मन नै आत्माको साधन हो। मनको सम्पर्क जुन इन्द्रियसँग हुन्छ, ज्ञान पनि त्यही इन्द्रियद्वारा प्राप्त हुन्छ।
8: स्याबास, तपाईँहरूले राम्रोसँग अनुच्छेद पढिहाल्नुभयो। अब छलफल गर्दै प्रश्नका उत्तर लेख्नुहोस् है त।
6: गुरु, हामीले प्रश्नका उत्तर लेखिसक्यौँ।
8: म प्रश्न सोध्छु, तपाईँहरू पालै पालो उत्तर भन्नुहोस्। पहिलो प्रश्न सुजाताका लागि, व्यक्तिका मनमा कुन कुन गुण रहेका हुन्छन्?
5: व्यक्तिका मनमा सत्व, रज र तम गुण रहेका हुन्छन्।
8: तपाईँले सही उत्तर दिनुभयो। अर्को प्रश्न प्रणवका लागि, मन र इन्द्रिय बीचको सम्बन्ध देखाउनुहोस्।
6: मन आत्माको साधन हो, यसले इन्द्रियलाई नियन्त्रण गर्छ। मिल्यो त गुरु?
8: मिल्यो मिल्यो। तपाईँले प्रश्नको आशय बुझेर ठिक उत्तर दिनुभयो। अर्को प्रश्न, राजस र तामस मनको तुलना गर्नुहोस्।
5: राजस मन रागयुक्त, सचेत र चञ्चल हुन्छ भने तामस मन क्रोधी र अज्ञानी हुन्छ।
8: तपाईँले पनि सही उत्तर भन्नुभयो। अब अर्को प्रश्न, व्यक्तिका व्यवहार कसरी निर्धारण हुँदा रहेछन्?
6: उत्तर भन्ने मेरो पालो। व्यक्तिका व्यवहार आत्माबाट प्राप्त हुने चेतना अनुसार शारीरिक कार्यबाट निर्धारण हुँदो रहेछ।
8: तपाईँहरूले सबै प्रश्नको सही उत्तर दिनुभयो। अब म भाषिक संरचना र वर्ण विन्यास पहिचान गर्ने प्रश्न सोध्छु।
6: हुन्छ गुरु, हामीले यी प्रश्नका उत्तर पनि लेखिसकेका छौँ।
8: अब म प्रश्न सोध्छु, तपाईँहरू पालै पालो उत्तर भन्नुहोस्। पहिलो प्रश्न सुजाताका लागि, अनुच्छेदका गर्छ र मानिन्छ क्रियापदको धातु पहिचान गर्नुहोस्।
5: गर्छ क्रियापदको धातु गर र मानिन्छ क्रियापदको धातु मान हो।
8: तपाईँले सही उत्तर दिनुभयो। अर्को प्रश्न प्रणवका लागि, अनुच्छेदबाट सकर्म क्रिया भएका कुनै 2 धातु टिपी अनुच्छेदमा प्रयोग भएका भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस्।
6: उत्तर, गएको हुन्छ भनिन्छ। यी सकर्मक क्रिया भए। गरेको हुन्छ क्रिया गर धातुबाट र भनिन्छ क्रिया भन धातुबाट बनेका छन्। मिल्यो त गुरु?
8: विद्यार्थी भाइ बहिनीहरू, सकर्म क्रिया पहिचान गर्दा सामान्यतया कर्तायुक्त वाक्यमा के अथवा कसलाई राखेर प्रश्न गर्दा उत्तर आउने क्रियापद सकर्मक हुन्छन्।
5: हजुर, हो नि गुरु। हजुरले सकर्मक क्रियापद चिन्ने तरिका कक्षा 9 पनि सिकाउनु भएको थियो। मैले त बिर्सिएकै छैन।
8: हो नि सुजाता, यसरी विषयवस्तु राम्रोसँग बुझेर अभ्यास गर्ने तपाईँहरूको तरिका राम्रो छ। अब म प्रश्न सोध्छु, प्रणव उत्तर दिनुहोस् है त। अनुच्छेदबाट दीर्घ इकार लागेका चारवटा शब्द पहिचान गर्नुहोस्।
6: अनुच्छेदमा शब्दको सुरुमा दीर्घ भएको शब्द तीव्र छ, शब्दको बीचमा दीर्घ भएको शब्द शरीर छ, शब्दको अन्त्यमा दीर्घ भएको शब्द क्रोधी र अज्ञानी, होइन त गुरु?
8: हो नि, तपाईँले अनुच्छेदबाट शब्दको सुरु, बीच र अन्त्यमा दीर्घ इकार भएका शब्द पहिचान गर्नुभयो। अब हामी व्याख्या लेखनका सन्दर्भमा छलफल गरौँ है त।
6: गुरु, मैले पनि व्याख्या लेख्न सिकाइदिनुहोस् भन्न खोज्दै थिएँ, एकपटक व्याख्या लेख्ने तरिका बताइदिनुहोस् न, म व्याख्या गर्दा सधैँ अल्मलिन्छु।
8: ठिक छ ठिक छ, आफूले नबुझेका कुरा यसरी निर्धक्कसँग भन्नुपर्छ अनि पो पढाइ राम्रो हुन्छ। अब म तपाईँहरूलाई व्याख्या गर्ने तरिका बताइदिन्छु, सुन्नुहोस् है त। व्याख्या गर्नुपर्ने अंशलाई राम्ररी पढेर त्यसको आशय बुझ्नुपर्छ। व्याख्या लेख्दा तर्कपूर्ण प्रस्तुति हुनु राम्रो मानिन्छ। विषयवस्तु पुष्टि गर्न उपयुक्त उदाहरणहरू पनि दिनुपर्छ। व्याख्या गर्दा आफ्नो धारणा पनि राख्नुपर्छ। व्याख्या गर्न दिइएको अंश वा वाक्यमा केन्द्रित भएर विषयवस्तु टुङ्ग्याउनुपर्छ। संरचनाका दृष्टिले सामान्यतया तीनवटा अनुच्छेदमा व्याख्या लेख्न सकिन्छ। यस क्रममा पहिलो अनुच्छेदमा सम्बन्धित अंशको आशय, दोस्रो अनुच्छेदमा मूल व्याख्या र तेस्रो अनुच्छेदमा निष्कर्ष लेख्नुपर्छ।
5: हजुरले स्पष्टसँग व्याख्या गर्ने तरिका बताइदिनु भयो, अब हामी व्याख्या लेख्ने प्रयास गर्छौँ।
8: अब तपाईँहरू छलफल गर्दै बाहिरी शत्रुलाई उठ्न दिनको मूल कारण घर झगडा हो यो वाक्यमा केन्द्रित भएर व्याख्याका लागि बुदाहरू तयार पार्नुहोस् त।
6: गुरु, हामीले छलफल गरेर चार्ट पेपरमा व्याख्याका लागि बुदाहरू लेखिसक्यौँ।
8: आहा, तपाईँहरूले राम्रा अक्षरमा बुदाहरू लेख्नुभएछ। अब पालै पालो सुनाउनुहोस् न।
5: हामीले तयार पारेका व्याख्याका बुदाहरू सुन्नुहोस् है त साथीहरू। बाहिरी शत्रुलाई उठ्न दिनको मूल कारण घर झगडा हो। क, एक आपसमा विचार नमिल्नाले तथा स्पष्टसँग आफ्ना कुरा नराख्नाले झगडा हुने।
6: अब अर्को बुदा म सुनाउँछु। ख, झगडाले शान्ति, सद्भाव र सहकार्यमा खलबल ल्याउने।
5: ग, शङ्का, उपशङ्का र घात प्रतिघातले एकअर्कामा विश्वासको वातावरण बन्न कठिनाइ हुने।
6: घ, पारिवारिक सम्बन्ध विकास र समृद्धिका लागि एकता अपरिहार्य हुने।
5: अब अर्को बुदा म सुनाउँछु है त साथीहरू। ङ, घर झगडाले पारिवारिक सम्बन्धका साथै उन्नति तथा प्रगतिमा अवरोध ल्याउने।
6: च, पारिवारिक एकता टुटेको थाहा पाए पश्चात शत्रुहरूले शिर उठाउने मौका पाउने।
5: छ, बाहिरी शत्रुलाई कमजोर बनाउनु पर्नेमा घरभित्रै कमजोर बन्नुपर्ने परिस्थिति बनेको।
6: अब अन्तिम बुदा म सुनाउँछु है साथीहरू। ज, अन्तत घर झगडाका कारण पारिवारिक पहिचान र व्यक्तिगत अस्तित्व नै समाप्त हुने। यो बुदा व्याख्याको निष्कर्ष बुदा हो।
8: तपाईँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद। तपाईँहरूले राम्रोसँग व्याख्यासँग सम्बन्धित बुदाहरू सुनाउनुभयो। यिनै बुदामा आधारित भएर व्याख्या लेखेर ल्याउनुहोस्। यो तपाईँहरूका लागि गृह कार्य भयो। अब हामी घर झगडा कथाको सारका सन्दर्भमा छलफल गरौँ।
6: हजुरले कथाको विषयवस्तु बुझाउने क्रममा कथासार पनि बताइसक्नु भएको थियो।
5: हो नि प्रणव, मैले पनि गुरुले बताउनु भएको कथासार याद गरेकी थिएँ। मैले त कथासार लेखेर पनि ल्याएकी छु।
8: आहा, कस्तो राम्रो बानी छ है तपाईँहरूको। कतिपय कुरा त नभनिकन नै अभ्यास गर्नुहुन्छ। अब पालै पालो कथासार सुनाउनुहोस् न।
6: हस् गुरु, हामी अब पालै पालो कथासार सुनाउँछौँ। पहिला म पढ्छु है त। घर झगडा कथा राजेन्द्र लक्ष्मी नजरबन्दबाट छुटेपछिको एकल संवादबाट प्रारम्भ भएको छ। उनी देवर बहादुर शाहसँग प्रतिशोधका लागि तयार छिन्। उनी आफ्नो व्यक्तित्वको प्रभावका कारण उनलाई सहयोग गर्ने भारदारहरूप्रति गौरव गर्छिन्। राजेन्द्र लक्ष्मी आफूसँग सम्भावित विपत्ति टार्न सक्ने शक्ति सञ्चय भएको ठान्छिन्। राजेन्द्र लक्ष्मी जसरी पनि आफ्नो छोरा रणबहादुरको राजकीय सत्ता जोगाउनु पर्ने ठान्छिन्।
5: प्रणवको आवाज कस्तो राम्रो छ, म पनि त्यस्तै गरी पढ्ने कोसिस गर्छु। रणबहादुर नाबालक भएका बखत राजा प्रताप सिंहको मृत्यु भएको थियो। त्यस अवस्थामा राजेन्द्र लक्ष्मी सन्तान र देशका लागि सती नगएको सोच्छिन्। राजेन्द्र लक्ष्मीमा एकाएक विगतका दिन स्मृति बनेर आइरहेका छन्।
6: उनी आफ्ना कुरा काट्ने, थर्काउने र षड्यन्त्रमा फसाउने विरोधीहरूलाई सम्झिरहेकी हुन्छिन्। आफ्ना पतिको मृत्युमा बहादुर शाहले बेतियाबाट आएर मद्दत गरेको कुरा पनि उनका लागि स्मरणीय छ। अर्कातिर दलजित शाहसँग मिलेर आफ्नै दाजुका विरुद्ध जालो बुन्ने बहादुर शाहलाई विश्वास गरेकामा उनलाई हीनता बोध हुन्छ। राजेन्द्र लक्ष्मीले बहादुर शाहबाट हुन सक्ने खतरालाई निवारण गर्न उनलाई नजरबन्द गरिदिन्छन्।
5: यसरी परिवारमा आपसी मनमुटाव र अविश्वासका कारण बाहिरी शत्रुले टाउको उठाउन थालेका छन्। 24 राज्यहरू एक आपसमा एकता गर्न थालेको खबर आयो। पाल्पा, पर्वत र तनहुको युद्धमा सरदार बलिबानिया र केही फौजले शहादत प्राप्त गरे।
8: राम्रो, असाध्यै राम्रो। तपाईँहरूले घर झगडा कथाको सार राम्रोसँग सुनाइरहनु भएको छ। अब बाँकी कथा सार पनि सुनाउँदै जानुहोस्।
6: हस् गुरु, यस्तो विषम परिस्थितिमा राजेन्द्र लक्ष्मीले बहादुर शाहलाई नजरबन्दबाट छुटाइन्। एक आपसमा आगो र पानी नबनी नेपाल एकीकरण अभियानमा समर्पित हुन अनुरोध गरिन्। आपसका विरोधी विचारलाई बेसिएर देशभक्तिको बाटोमा हिँड्न आग्रह गरिन्।
5: बहादुर शाहले पनि भाउजूलाई विश्वस्त तुल्याउँदै आफूमा कुनै कुभावना नभएको स्पष्ट पारे। कुरौटेहरूले आफूहरू बीच दूरी बढाइदिएको बताए। घर झगडा कथाको यो प्रसङ्गले राजेन्द्र लक्ष्मी र बहादुर शाह बीचको तिक्तता हराउने सङ्केत देखिए पनि वास्तविकता त्यस्तो हुन सक्दैन।
6: राजेन्द्र लक्ष्मी शङ्का उपशङ्काकै घेरामा रहन्छन्। बहादुर शाहलाई बोलाएर धम्कीपूर्ण शैलीमा खबरदारी गर्छिन्। बहादुर शाह भाउजूको भनाइ खण्डन गर्दै नारीलाई सिर्जना र शक्तिको अवतार भएको तर्क गर्छन्। भाउजूलाई आमा जत्तिकै श्रद्धा गरेको विश्वास दिलाउँछन्। आफू नायबी सिनोका निम्ति मरिमेट्ने गिद्ध नभएको बताउँछन्। राजेन्द्र लक्ष्मी र बहादुर शाहको यो खटपटपछि अवस्था झनै जटिल बन्न पुग्छ। राजेन्द्र लक्ष्मीले बहादुर शाह बेतिया पुगेको खबर पाउँछिन्।
5: राजेन्द्र लक्ष्मी देवरबाट अझै खतरा बढेको महसुस गर्छिन्। देवरलाई विश्वास दिलाएर राख्न नसकेकोमा राजेन्द्र लक्ष्मीलाई हीनता बोध हुन्छ। उनी अत्यन्त सङ्कटपूर्ण अवस्थामा देवर बहादुर शाहका सारा अवगुण बिर्सेर सद्गुण मात्र सोचिरहेकी छिन्।
6: देवर भाउजूबीचको सम्बन्ध सदाका लागि बिग्रिसकेको छ। छिमेकी रजौटाहरू गोर्खामाथि हमला गर्न तयार भएको खबर आइरहेको छ। पूर्वतिरका राज्यहरूबाट पनि सङ्कटको समाचार आएको छ। यस्तो विषम परिस्थितिमा राजेन्द्र लक्ष्मी के गर्ने भन्ने दुविधामा परेकी छिन्।
8: स्याबास, तपाईँहरूले राम्रोसँग घर झगडा कथाको कथासार सुनाउनु भयो। आजको कक्षा यहीँ सकिन्छ।
3: हस्त श्रोताबिन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा radionepal.gov र radionepalonline.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदोबाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसिकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
2: यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यही सकिन्छ। अब यसपछि केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हस्त प्रादेशिक प्रसारणबाट बिदा हुन्छौ। नमस्कार।
3: हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। मैथिली भाषाको समाचारपछि प्रदेश समाचार सुन्नुहुनेछ। यस बेला साँझको छ बज्नै लाग्यो, अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार।

नमस्कार, यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म विजय यादव। कर्णाली प्रदेश सरकारको आजको बसेको मन्त्री परिषद बैठकले 6 निर्णय सार्वजनिक गरेको छ। मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय सुर्खेतमा बसेको उक्त बैठकले कर्णाली प्रदेश विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन 4 संशोधन नियमावली 2083 स्वीकृत गर्ने निर्णय गरेको छ। त्यस्तै कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको पदमा प्रदेश सचिव लक्ष्मी कुमार विकलाई कामकाजमा खटाउने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाहले जानकारी दिनुभयो। त्यस्तै योगदानमा आधारित निवृत्ति भरण कोष स्थापना तथा सञ्चालन सम्बन्धी विधेयक, कर्णाली प्रदेश सरकारको सामाजिक राजस्व उठाउने सम्बन्धी विधेयक, तर्जुमा सम्बन्धी अवधारणा पत्रको सैद्धान्तिक स्वीकृति गर्ने, कर्णाली प्रदेश विनियोजन ऐन 2082 कार्यान्वयनमा देखिएको बाधा अड्काउ फुकाउ आदेश जारी र कर्णाली प्रदेश जीवनाशक विषादी व्यवस्थापन नियमावली 2083 स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता शाहले बताउनुभयो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मानव अधिकार संरक्षण गर्न राष्ट्रिय मानव अधिकार आयोग सधैँ चनाखो र सक्रिय हुनुपर्ने बताउनु भएको छ। राष्ट्रिय मानव अधिकार आयोगको 26 वार्षिक उत्सवका अवसरमा आज राप्ती उपत्यका देउखुरीमा आयोजित कार्यक्रममा उहाँले मानव अधिकार संरक्षणको सुनिश्चितताको वातावरण घरबाटै सुरु हुनुपर्नेमा जोड दिनुभयो। मुख्यमन्त्री आचार्यले समाज सुधार आवश्यक रहेको उल्लेख गर्दै राज्यलाई मानव अधिकारप्रति जिम्मेवार बनाउनु पर्नेमा जोड दिनुभयो। मुख्यमन्त्री आचार्यले भन्नुभयो, फरक राजनीतिक विचार राखेकै आधारमा व्यक्तिगत सम्पत्तिहरूमा क्षति पुर्याउनुहुन्न, विस्थापित सुकुम्बासी राखिएका होल्डिङ सेन्टरको अवस्थाबारे पनि आयोगले अनुगमन गर्न आवश्यक छ। कार्यक्रममा सभामुख तुलालाम घरती मगरले दृष्टिकोण र सोचकै समस्याका कारण मानव अधिकार हननका घटना भइरहेको बताउनुभयो। उहाँले आत्मसमीक्षा आवश्यक रहेको उल्लेख गर्दै मानव अधिकार हनन रोक्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो। राष्ट्रिय मानवाधिकार आयोग प्रदेश कार्यालयका प्रमुख सन्तोष आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख सचिव कृष्ण प्रसाद काप्री, राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरी, गैर सरकारी संस्था महासङ्घ लुम्बिनीका अध्यक्ष जित कुमार बेलबासे, सेवाग्राही केशव पोखरेल लगायतले मन्तव्य राख्नुभएको थियो। आयोगले लुम्बिनी प्रदेशमा 50 उजुरीमाथि अनुसन्धान सम्पन्न गरेको जनाएको छ। यस अवधिमा 17 विषयमा अनुगमन तथा 7 प्रबन्धनात्मक कार्यक्रम सञ्चालन गरिएको जानकारी दिएको थियो। कोशी प्रदेशमा 3 गणतन्त्र दिवस मनाइने भएको छ। प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकले जेठ 14, 15, र 16 गते भव्य रूपमा गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो। यही जेठ 14 गते प्रदेशका मन्त्रालयमा सचिवको नेतृत्वमा, स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा र अन्य कार्यालयहरूमा कार्यालय प्रमुखहरूको नेतृत्वमा सरसफाई गर्ने तथा साँझ दीपावली गरिनेछ। यसै गरी जेठ 15 गते जिल्ला प्रशासन कार्यालय मोरङबाट बिहान प्रभात फेरी निकालिने र मूल समारोह समितिको आयोजनामा हुने कार्यक्रममा मुख्यमन्त्री कार्कीले सम्बोधन गर्ने र साँझ दीपावली गर्ने कार्यक्रम रहेको छ। यस्तै जेठ 16 गते प्रदेश स्वास्थ्य मन्त्रालयको अगुवाईमा अस्पतालका बिरामीले फलफूल वितरण गर्ने, सामाजिक विकास मन्त्रालयले मानव सेवा आश्रमका आश्रितलाई फलफूल वितरण गर्ने र साँझ दीपावली गरिने निर्णय भएको छ। सुदूरपश्चिम प्रदेशको डडेलधुरामा पहिलो पटक प्रदेश स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सञ्चालन हुँदैछ। सुदूरपश्चिम प्रदेश खेलकुद परिषदको आयोजनामा राष्ट्रपति रनिङ सिल्डको 16 संस्करण बिहिबारदेखि डडेलधुरामा हुने सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव लोक बहादुर खड्काले जानकारी दिनुभयो। यसै साथ प्रदेश समाचार सक्यो। सुन्दै रहनुहोला रेडियो नेपाल। हस्त नमस्कार।

0: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। अब हामी प्रस्तुत गर्दैछौँ राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। केही बेरपछि नै यहाँहरूले सुन्नुहुनेछ बालबाटिका कार्यक्रम, त्यसपछि प्रस्तुत गर्नेछौँ कृषि कार्यक्रम। साँझ ठिक 7 बजे समाचार सुन्नुहुनेछ, समाचारपछि घटना र विचार कार्यक्रम प्रस्तुत गर्नेछौँ, त्यसपछि बाँकी रहेको केही समय यहाँहरूलाई सुनाउनेछौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका आधुनिक गीतहरू। बेलुकी ठिक 8 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ, अङ्ग्रेजीमा समाचार सुनिसकेपछि स्वरोजगार कार्यक्रम प्रस्तुत गर्नेछौँ, स्वरोजगार कार्यक्रम सुनिसकेपछि शैक्षिक रेडियो कार्यक्रम विषय कथपाठ प्रस्तुत गर्नेछौँ करिब राति 9 बजेसम्म, राति ठिक 9 बजे समाचार सुन्नुहुनेछ। समाचारपछि सङ्घीयता र समृद्धि कार्यक्रमको पुनः प्रसारण यहाँहरूलाई सुनाउनेछौँ, त्यसपछि बाँकी रहेको केही समय यहाँहरूलाई सुनाउनेछौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका सदाबहार गीतहरू। राति ठिक 10 बजे हिन्दी भाषामा समाचार सुन्नुहुनेछ, हिन्दी भाषाको समाचारपछि सङ्गीत साधना कार्यक्रमको पुनः प्रसारण सुनाउनेछौँ, त्यसपछि बाँकी रहेको केही समय यहाँहरूलाई सुनाउनेछौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका पुराना आधुनिक गीतहरू। राति ठिक 11 बजे समाचार सुन्नुहुनेछ, समाचारसँगै आजको लागि रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट प्रसारण हुने नियमित कार्यक्रमहरू यहीँ पुरा हुनेछन्, तर रात्रिकालीन प्रसारण भने हाम्रो जारी नै रहनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
3: नागरिक लगानी कोष।
4: होइन, के पोको पारा त्यस्तो? सुन भेट्यौ कि क्या?
5: हो, सुनै हो, हेर त।
4: ए, माटो पो रहेछ त।
5: ल, यही माटोमा राम्रो फलाएर बेचेर घाँटीमा कानमा लाउने सुन किन्न पाएपछि भयो नि त यो सुन।
4: बाठी पो रहेछ त। अनि यो माटो चाहिँ किन पोको पार्यो नि?
5: माटोलाई सुधार गर्नु परेन। माटोमा के तत्त्वको कमी छ जान्न, जचाउन जान्ला।
4: ए, अनि यो माटो जचाउन चाहिँ कहाँ जाने नि?
5: पालिकाको कृषि शाखा वा प्रदेशको माटो परीक्षण प्रयोगशाला त हो नि। तर आफ्नो ठाउँमा भएको माटोको अवस्था इन्टरनेट सुविधा भएको मोबाइल वा कम्प्युटरमा डिजिटल सोइल म्याप हेरेर पनि थाहा पाउन सकिन्छ।
3: हो, इन्टरनेट भएको ठाउँमा soil.narc.gov.np लग इन गरेर कम्प्युटर वा मोबाइलबाट आफ्नो ठाउँको माटोको अवस्थाको बारेमा जानकारी लिऊ र माटोको गुणस्तर बढाऊ।
6: नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
7: रोजगार मात्र होइन, अब सुरक्षित रोजगार।
8: कसरी?
7: त्यसका लागि आवश्यक छ व्यावसायिक सिप।
9: सिप भयो भने पैसा पनि धेरै पाउँछ, राम्रो काम पनि पाउँछ र मान्छे सुरक्षित पनि हुन्छ। सिप सिक्यो भने या त आफैले स्वरोजगार बन्न सक्यो या विदेशमा जान सक्यो। पाइराखेको भन्दा धेरै राम्रो पैसा, धेरै राम्रो मान सम्मान र मर्यादामा रहन्छ। त्यस कारण यो सुरक्षित वैदेशिक रोजगार, आत्मनिर्भर हुने खालको स्वरोजगार, यो दुइटै कुरा फाइदा छ भन्ने कुरा बुझ्न जरुरी छ।
7: व्यावसायिक सिपबाट सुरक्षित रोजगार,
10: सुरक्षित रोजगार, सुरक्षित भविष्य।
11: उहाँहरूको अनुभव के रहन्छ भने सिप परीक्षण गरेर सर्टिफिकेट लग्यो भने त्यसको भ्यालु अलिकति फरक छ। रोजगारदातालाई पनि एक तह माथिको हामीलाई सुविधाहरू दिने अथवा काम पनि अलिक सहज किसिमले गर्न सकिने वातावरण त्यहाँ सिर्जना हुन्छ।
8: व्यावसायिक सिप र सुरक्षित रोजगारीका लागि आधिकारिक सूचना एवं गतिविधि समेटिने रेडियो नेपाल र वैदेशिक रोजगार बोर्ड सचिवालयको साझा प्रस्तुति कार्यक्रम वैदेशिक रोजगारी
7: हरेक बिहिबार बिहान 7 बजेको समाचार पछि रेडियो नेपालमा।
8: सिपयुक्त रोजगार, आर्थिक समृद्धिको आधार।
12: त्यसलाई त म कहाँ छाड्छु र, मैले जानेछ, भेटौँ न पो।
13: ओहो दिदी, नमस्ते है नमस्ते।
12: नमस्ते। ओहो, वकिल बाबु पो आउनु भएछ।
13: अनि यति धेरै रिस चाहिँ कोसँग हो?
12: कोसँग हुनु नि, त्यही पल्लो घर कि बोक्सीसँग नि। त्यसैले त मेरो छोरालाई बिरामी बनाए कि।
13: लौ हेर, बोल्नै नहुने कुरा पो बोल्नु भयो त। बोक्सीको आरोप लगाएर महिला विरुद्ध गरिने क्रूर, अमानवीय र अपमानजनक व्यवहार गर्नेलाई दण्डित गर्न बोक्सीको आरोप सम्बन्धी कसुर र सजाय ऐन 2072 निर्माण भई कार्यान्वयन समेत भइसकेका छ।
12: झन्डै मबाट ठुलो गल्ती भएको।
14: जानी राखु, कोही कसैलाई अन्धविश्वास र शङ्काको भरमा बोक्सी भनेमा वा आरोप लगाएमा मात्र पनि कानुनले दण्डित गर्छ, कोही बोक्सी हुँदैनन्। सबैलाई मानवताको व्यवहार गरौँ, कानुनको पालना गरौँ।
15: जनचेतनाका लागि रेडियो नेपाल।
7: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
16: नेपालको समावेशी आवाज।

0: नमस्कार नमस्कार रेडियो नेपालका प्रिय भाइ बहिनी र प्रिय श्रोताहरू, रेडियो नेपालबाट प्रत्येक बुधबार यसै समयमा नियमित रूपमा प्रसारण हुँदै आएको तपाईँहरूको प्रिय कार्यक्रम बाल बाटिकामा हार्दिक स्वागत छ। म हुँ विद्या चौधरी, आज पनि तपाईँहरूकै साथी बन्न आइपुगेकी छु। कार्यक्रमलाई प्रविधि संयोजन गरेर साथ दिइरहनु भएको छ तपाईँकै प्रिय सहकर्मी दिदी मिनर्वा बज्राचार्यले। बाल बालिकाको सिप ज्ञान सृजनशीलता संस्कार र उत्साहलाई अझ उजागर गर्ने उद्देश्यले हामीले हरेक हप्ता विविध विषय, रोचक जानकारी र प्रेरणादायी सन्देशहरू प्रस्तुत गर्दै आएका छौ। आजको कार्यक्रम पनि एकदमै रमाइलो, सिकाइपूर्ण र बाल मैत्री बन्ने छ है। तपाईँ अन्तिम सम्म सुनेर साथ दिनुहोला। अब आजको विषयतर्फ लागौँ है त साथीहरू। आज हामी नेपालको एक ऐतिहासिक, सुन्दर र सम्भावनाले भरिएको जुम्लाको बारेमा केही रमाइला जानकारी लिएर उपस्थित भएका छौँ। र सँगसँगै जुम्ला जिल्लामै रहेको हिमशिखर माध्यमिक विद्यालय तातोपानी गाउँपालिका वडा नम्बर 2 जुम्लाका तपाईँहरू जस्तै साथी र शिक्षकको अनुभव उहाँहरूकै आवाजमा पनि सुन्नेछौँ है त। साथीहरू, जुम्ला भनेपछि सबैलाई याद आउने एउटा शब्द हो मार्सी चामल। त्यो जुम्लामा पाउँछ भनेर यहाँहरूले धेरै सुन्नु भएको छ होला, किताबमा पढ्नु भएको छ होला। कतिपय साथीहरू भाइ बहिनीहरू जुम्लाकै हुनुहुन्छ भने मजाले मार्सी चामलको बारेमा जानकारी पाउनु भएको छ होला, थाहा छ होला। सँगसँगै जुम्लाको स्याउ पनि चाख्नु भएको छ होला, त्यो एकदमै मिठो हुन्छ है भाइ बहिनी र साथीहरू। जुम्लाको मार्सी चामल चाहिँ रातो रङको अनि मोटो हुन्छ है त, त्यसको भात चाहिँ एकदमै मिठो हुन्छ। मैले चाखेको छु, कतिपय भाइ बहिनीहरूले पनि चाख्नु भएको छ होला। भाइ बहिनीहरू, जुम्ला जिल्ला नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने उच्च हिमाली जिल्ला हो। चन्दननाथ नगरपालिकाको खलङ्गा बजार जुम्ला जिल्लाको सदरमुकाम तथा यस क्षेत्रको शिक्षा, स्वास्थ्य तथा व्यापारिक केन्द्र पनि हो। जुम्ला जिल्लाको क्षेत्रफल 2531 वर्ग किलोमिटर र 977 वर्ग माइल रहेको छ। 11 देखि 13 शताब्दीसम्म जुम्ला खस राज्यको एक अंश थियो भाइ बहिनीहरू। 13 शताब्दी पछि खस राज्यको पतन भएको थियो र कर्णाली भेरी क्षेत्रमा रहेका 2200 राज्यहरूमा विभाजित भएको थियो र जुम्ला राज्य तिनीहरू मध्ये एक रहेको थियो। भाइ बहिनीहरू, अब थोरै जुम्लाको भूगोल र जलवायुको बारेमा जानकारी दिनेछु है त। एकदमै ध्यान दिएर सुन्नु होला, कतिपय त पढ्नु पनि भएको छ होला। भौगोलिक रूपमा जुम्ला एक हिमाली जिल्ला हो जसको उचाइ 915 मिटर 3200 फिटदेखि 4679 मिटर 15351 फिटसम्म छ। उच्च हिमाली क्षेत्रमा पतारसी र कान्जीरवा हिमालय श्रृङ्खलाहरू छन्। जुम्लाका प्रमुख नदीहरू हिमा, तिला र जावा हुन्। त्यहीँकै जुम्लाकै भाइ बहिनीहरू हुनुहुन्छ होला भने यो ठाउँको बारेमा एकदमै राम्रोसँग जानकारी पनि रहेको छ होला, कति खुसी हुनुहुन्छ होला है। जुम्लाका मानिसहरू एकदमै मेहनती, सरल र सांस्कृतिक रूपमा धनी हुनुहुन्छ। जुम्लाको बोली, संस्कार, नृत्य, गीत तथा स्थानीय परिकारहरू देशभर चर्चित छन् नि। अनि जुम्लामा रहेको सिन्जा उपत्यकालाई त नेपाली भाषाको जन्मभूमि नै मानिन्छ। त्यहाँ भेटिने पुरातात्विक धरोहर, मन्दिर, गुफा र शिलालेखहरूले नेपाली भाषा र संस्कृतिको पुरानो इतिहास बोकेको छ। त्यसै गरी भाइ बहिनीहरू, जुम्ला घुम्न जानेहरूका लागि जुम्लादेखि नजिकै पर्ने गरेको छ नि मुगु जिल्लामा अवस्थित राराताको पदमार्गहरू, अनि पहाडका सुन्दर दृश्य, स्वच्छ वातावरण र यहाँका मानिसहरूको आतिथ्य एकदमै आकर्षण छन् है त। अनि भाइ बहिनीहरू, तपाईँहरू जस्तै तेइस जुम्लाका साथीहरू कठोर मौसम र दूर दराजको भौगोलिक चुनौतीका बीच पनि निकै मन लगाएर अध्ययन अभ्यास गर्नुहुन्छ। उहाँहरूको जोस जाँगर नै यहाँको भविष्यको आशा रहेको छ नि। भाइ बहिनीहरू, हामीले जुम्ला बारे छोटो तर महत्त्वपूर्ण जानकारी राख्यौँ। अब हामी कार्यक्रमको अर्को अंशतिर लागौँ है त। जुम्ला जिल्ला तातोपानी गाउँपालिका वडा नम्बर 2 रहेको हिमशिखर माध्यमिक विद्यालयका तपाईँहरू जस्तै साथीहरूको अनुभव उहाँहरूकै आवाजमा सुन्नेछौँ र सँगसँगै त्यही स्कुलमा अध्यापन गराउने एकजना शिक्षकको पनि अनुभव सुनाउनेछौँ। एकदमै ध्यान दिएर सुन्नुहोला है त।
1: नमस्कार, मेरो नाम मायालक्ष्मी खत्री हो। म श्री हिमशिखर माध्यमिक विद्यालय तातोपानी दुई जुम्लामा अध्ययनरत कक्षा 11 पढ्ने छात्र हो। म आज चाहिँ म आफ्नो जिल्लाको इतिहासको खास साम्राज्यको इतिहास र स्थानको पहिचानको बारेमा केही जानकारी गर्दैछु। 12 शताब्दीदेखि 14 शताब्दीसम्मको

0: स्थान रहेको थियो। यो भूमि भाषा संस्कृति धर्म वेशभूषा रहन सहन कथा आदिको उत्पत्ति स्थान मानिन्छ। यो भूमि संस्कार संस्कृति मात्र नभई नेपाली बोलिने सबै मातृभाषाको आमा भाषाको रूपमा रहेको खस भाषा मानिन्छ। यो खस साम्राज्यको शासन व्यवस्था मुख्य तथा सिजा र दुर्लुबाट राजनीतिक आर्थिक र सांस्कृतिक शक्ति सञ्चालन गरेको पाइन्छ। यही माटोले आधुनिक नेपाल र नेपाली भाषा र पहिचान उलाई संस्कृति स्तरसम्म पुर्याउने प्रयास गरेको पाइन्छ। यो खस भाषाको केन्द्रीय स्थान र नेपाली भाषाको माउ भाषाको जग र खस साम्राज्यको केन्द्रीय स्थान लामखाडा कोटको ऐतिहासिकतालाई उजागर गर्ने हेतुले मैले एउटा कविता वाचन गर्न खोजेको छु। यो कविता आदरणीय गुरु पद्मोत नेपालीको रचना रहेको छ। कविताको शीर्षक चाहिँ हाम्रो सिजा राम्रो सिजा रहेको छ। हाम्रो सिजा राम्रो सिजा, हाम्रो सिजा राम्रो सिजा, खसानीको मुटु गौरवका गाथा, भाषा पुज्यो यही माटोमा पहिचान बोकेर उभियो रात, लिपि रचना शब्दको धुन नागरिक आत्मा बोकेको जुन नागरी लिपिको बोध पत्र पाना, सिजाको माटोमा लेखिएको गाना, हिमालको काग बोधको बाटो, इतिहास बोल्छ पुरानो माटो, राजाहरूका पदचापहरू सञ्चार गर्थे गाथाका हरफहरू, कुलीन संस्कृति वेशभूषा परम्परा बोकेको छ आत्मा गाथा, दसैँ तिहार मागलको लहर, सिन्जाको भूमि हाम्रो गर्वको रहर, हाम्रो सिजा हाम्रो पहिचान, माटोमा लुकेको स्वाभिमान, जहाँबाट बग्यो ज्ञानको सिन्दुर, खस सभ्यता बन्यो गौरवपूर्ण पुराण, सिजा हाम्रो आत्मा हो, इतिहासको अमूल्य गाथा हो, भाषा धर्म र संस्कृतिको घर, यसलाई सम्झौँ हरेक पहल। धन्यवाद।
1: नमस्कार, मेरो नाम अनिल कनाड हो, म कक्षा आठमा पढ्छु र मेरो स्कुलको नाम तातोपानी गाउँपालिका एक राका जुम्ला। जुम्लाको नाम चाहिँ सुगर सेकेन्डरी तातोपानी दुई गर्मी। मैले सानो मुक्तक लिएर आएको छु। मुक्तको शीर्षक रहेको छ दुई दिने जीवन। दौड प्रतियोगितामा पनि थिएन दौडेर कमायो, मिठो मिठो गर्दै गर्छु कस्तो इज्जत कमायो, घरमा लिँदा रित्तै भएछ मान्छे, दौडामाथि नाङ्गे आज सङ्ग रमायो, दौडामाथि नाङ्गे आज सङ्ग रमायो। धन्यवाद साथीहरू। म आज मेरो स्कुलको बारेमा भन्न गइरहेको छु। मेरो स्कुलको नाम चाहिँ सिगर सेकेन्डरी रहेको छ। राम्रो स्कुल नदीको नदीको किला नदीको छेउमै रहेको छ र शिला नदी भने नेपालकै लामो नदी पनि हो। शिला प्राली नदीसँग मिसिएको छ। यहाँको धार्मिक स्थल सतपानी धारा नजिक नजिकै जोडिएको एक हिमसिगर माध्यमिक विद्यालय अवस्थित रहेको छ। धेरै अथवा धेरै क्रियाकलापमा पनि सहभागी गरिन्छ।
2: नमस्कार, मेरो नाम प्रमोद न्यौपानी, म यस हिमसिगर माध्यमिक विद्यालय तातोपानी नेपाली टिचर। यो विद्यालयमा अभिभावक र शिक्षक अनि यहाँको विद्यार्थी बिचको सम्बन्ध एकदम समुदूत देखिन्छ। विद्यार्थीको एउटा भविष्यलाई बुझेर यहाँको अभिभावकहरूले विद्यालयमा विद्यार्थीहरूलाई स्कुलमा छोड्ने त हुन्छ, तिनीहरूको भविष्यको के छ प्रगति, अथवा उनीहरूले सिक्न चाहेको कुरा सिकेका छन् कि छैनन्, अनि त्यसपछि उनले लिने शिक्षा प्राप्त गरेका छन् कि छैनन् भनेर अलि अभिभावकको चासो कम देखिन्छ यता। अनि विद्यार्थीहरूको पनि अब सडकसँग जोडिएको कारणले त्यो दुई चार प्लेट तलहरू पढेर त्यसपछि फेरि नजिकैको बजारतिर जाने अलि बाहिरी वातावरण र अभिभावकतिरको शिक्षा एकदम कमी देखिन्छ। अब शिक्षकहरूको सन्दर्भमा भन्नुपर्दा शिक्षकहरू त अब सबै शिक्षकहरू जस्तै नै हुनुहुन्छ, क्यारे सबै आयोगबाट क्वालिफाइड भएर यता हाजिर भएको देखिन्छ। अनि यो विद्यार्थीको सिकाइप्रति अलि रुचि कम देखिन्छ। अब यसको लागि पनि स्थानीय सरकारले पनि केही सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने हो र गरेको पनि देखिन्छ। अझै यसमा थपलको हामीले अपेक्षा गरेका छौँ। अनि शिक्षकहरूलाई पनि तालिमहरू भयो, अब धेरै कुराहरूसँग आइसी अब आइसिटीसँगको सम्बन्धित अब अहिले त आइसिटीसँग सबै अभिभावक युहरूले पनि हाम्रो विद्यालयमा अब अध्ययनरत विद्यार्थीहरूको चासोलाई पनि मध्यनजर गर्नुपर्छ। विद्यालयमा हामीसँग रहने भनेको बच्चाहरू कम समय नै रहन्छ, हजुरहरूसँग धेरै समय बिताउने हुन्छन् र आफ्नो बच्चा बच्चीको प्रगतिको अवस्थालाई बुझ्नुपर्छ। घरमा गएर पनि अब गृह कार्यको अवस्था के छ, गर्छ कि गर्दैन, अथवा गृह कार्य भनेर पनि अरू केही मोबाइलतिर अरू केही कुराहरूमा झुलेको छ कि त्यहाँतिर पनि तपाईँले थोरै भए पनि बिहानको समयमा एक दुई घन्टा, साँझको समयमा एक घन्टा, त्यो टाइममा अलि नजर लगाइदिएको भए अझै पनि विद्यार्थीको उत्तरोत्तर प्रगतिको कामना हुन्थ्यो। यसको लागि विद्यार्थी सँगसँगै विद्यार्थीको भविष्य हाम्रो अभिभावकसँग जोडिएको हुन्छ। अभिभावकले थोरै धेरै नभए पनि दिनमा एक घन्टा बिहान र एक घन्टा साँझतिरको समय दिएर तिनीहरूको एउटा भविष्यलाई निगरानी गरिदिएको भए राम्रो हुन्थ्यो। एउटा के हुन्छ भने शिक्षकले मात्रै पढाएर हुँदैन र किताबी ज्ञान मात्रै हुँदैन, बाहिरी वातावरण पनि हाम्रो अभिभावकले बनाइदिनु पर्ने हो। त्यसको लागि चासो दिन जरुरी देखिन्छ। मेरो सल्लाह र अभिभावकहरूलाई यही नै छ, तपाईँ काममा व्यस्त भए पनि दिनमा कम्तीमा एक दुई घन्टा टाइम चाहिँ हाम्रो विद्यार्थीहरूको लागि र हाम्रो विद्यार्थीको लागि र तपाईँको नानी बाबुको भविष्यको लागि सोचेर टाइम दिइदिनु होला भन्ने सल्लाह दिन चाहन्छु।
3: भाइ बहिनीहरू, आजको कार्यक्रम बाल बाटिकाको समय सकिन लागिसकेको छ। आज हामीले जुम्ला जिल्ला बारे धेरै रोचक र ज्ञानवर्धक कुराहरू सिक्यौं। आशा छ तपाईँहरूलाई पनि मन पर्यो होला। अनि यहाँसम्म साथ दिनु भएकोमा सबै भाइ बहिनी र प्रिय श्रोताहरूलाई एकदमै धेरै भन्दा धेरै धन्यवाद दिन चाहन्छु। अर्को साता फेरि पनि यही बुधबार यसै स्टेशनमा अर्को नयाँ विषय, नयाँ सृजनशीलता र नयाँ ऊर्जा सहित फेरि पनि आउने नै छु। प्रविधि साथमा रहनु भएको थियो प्रिय सहकर्मी मित्र मिनर्वा बज्राचार्यलाई पनि एकदमै धेरै भन्दा धेरै धन्यवाद। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारित कार्यक्रम बाल बाटिका सुनेर साथ दिनु भएकोमा एकदमै धेरै भन्दा धेरै हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र म कार्यक्रम सञ्चालिका विद्या चौधरीलाई पनि बिदा दिनुहोस्। हवस् त, नमस्कार, शुभ सन्ध्या।
4: जय।

0: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम कृषि संवाद। कृषिका समसामयिक मुद्दाहरूमा सम्बन्धित विज्ञ एवं कृषक र कृषि उद्यमीहरूसँग गरिने विशेष कुराकानी कृषि संवाद।
1: नमस्कार, कृषि संवादमा स्वागत गर्दछु। म नरेश नेउपाने। आजको कृषि संवादमा हामी नेपालमा धान उत्पादनको विद्यमान अवस्था कस्तो छ, अन्नको भण्डार मानिने तराई मधेस लगायत समग्र मुलुकमा धान उत्पादनमा ह्रास आउनुका कारणहरू के हुन्, नेपालको कृषि तथ्याङ्क प्रणालीका चुनौती र सुधारका प्रयासहरूमा केन्द्रित रहेर कुराकानी गर्दैछौ। कुराकानीका लागि हामीसँग हुनुहुन्छ कृषि वन तथा पर्यावरण मन्त्रालयका उपसचिव तथ्याङ्क तथा विश्लेषण शाखाका प्रमुख रामकृष्ण रेग्मी। यहाँलाई कृषि संवादमा स्वागत छ।
2: धन्यवाद सर।
1: संवादको प्रारम्भ चाहिँ नेपालमा धान उत्पादनको विद्यमान अवस्था कस्तो छ, यहीँबाट सुरुवात गरौँ।
2: यहाँ हामी सबैलाई थाहा भएकै विषय हो, नेपालको प्रमुख बाली कृषि वस्तुमध्येको प्रमुख बाली धान लामो समयदेखि प्रमुख बाली रहँदै आएको छ। यो मूलत सबै भूगोल जुम्लाको चिसो ठाउँदेखि लिएर मध्य पहाड र तराईका सबै भूभागहरूमा चाहिँ उत्पादन हुँदै आएको बाली हो र यसले प्रमुख खाद्यान्न बाली पनि हो नेपालको र खाद्य सुरक्षाको प्रमुख बाली रहँदै आएको बेहोरा यहाँहरू सबैलाई जानकारी नै छ। क्रमशः यसको उत्पादन वार्षिक रूपमा लामो समय 20 या 30 वर्ष पछाडिदेखि हेर्दै जाने हो भने उत्पादकको त मूलत क्षेत्रफल भन्दा पनि उत्पादकको तमा आएको सुधारका कारणले अर्थात् प्रति इकाइ क्षेत्रफलमा हुँदै आउने धानको औसत हेर्नुभयो भने हामीले 30 वर्षदेखि हेऱ्यौँ भने उत्पादन वृद्धि हुनुका कारण उत्पादकको त वृद्धि हो। उत्पादकको त वृद्धिमा मूलत प्रविधिमा आएको सुधार, बिउ बिजनमा आएका सुधार, फर्टिलाइजरमा आएको सुधार, फर्टिलाइजर एप्लिकेसन अर्थात् मल खादको उपलब्धता र प्रयोग, त्यस्तै गरी प्रविधिको उपलब्धता र प्रयोग, जस्तै गरी उदाहरणको निम्ति हिजो हामीले गोरुबाट मात्रै भर परेको धान अहिले ट्र्याक्टरमा आइपुगेको छ, यी कुराहरूले पनि सहजीकरण गरेको छ र बजारले नि मूल्य पाएको छ, अर्थात् सरप्लस धान उत्पादन गर्दाखेरि बेच्नलाई किसानलाई प्रोत्साहन भएको छ। यी सबै वस्तुले गर्दाखेरि धान उत्पादन समग्रमा गत 10 वर्षको हेरियो भने गत 20 वर्षको हेरियो समग्रमा वृद्धि हुँदै आए तापनि चालु आर्थिक वर्षमा मुख्य धान बालीमा ह्रास आएको कारणले चालु आर्थिक वर्षमा धान उत्पादनमा कमी आएको छ, जुन हामीले चाहिँ करिब 4% अर्थात् हामीसँग 59,55,000 गत आर्थिक वर्षमा थियो भने चालु आर्थिक वर्षमा त्यो घटेर 57,00,000 झर्ने हाम्रो प्रारम्भिक अनुमान छ। अनुमान चाहिँ हाम्रो लागि सुखद रहेन किनभने हाम्रो प्रमुख बाली त्यही बालीमा 2,00,000+ मेट्रिक टन चाहिँ राष्ट्रिय रूपमा गिरावट आउने हामीले अनुमान गरेका छौँ। त्यसकारण हामी के भन्न सक्छौँ भने मुख्य गरी चैते धानमा समस्या रहेन, हामीलाई दुई भागमा विभाजन गर्छौँ धान बालीको उत्पादनलाई। चैते धानको छुट्टै आँकडा हुन्छ र वर्षे धान अर्थात् मुख्य धानको छुट्टै आँकडालाई समग्रमा जोड्छौँ। यो समग्रमा उत्पादन कमी आउनुमा चैते धानको योगदान रहेन, मूलत वर्षे धान अर्थात् मुख्य धानमा आएको। त्यो पनि अझ हेर्नुहुन्छ भने मध्य प्रदेशमा सुक्खा खडेरी लागेको धान रोप्ने बेलामा रोपाएको बेलामा ती कारणले गर्दाखेरि हामीलाई समग्र राष्ट्रिय रूपमै हामीलाई चाहिँ चोट पुग्न गयो धान उत्पादनमा चालु आर्थिक वर्षमा।
1: यहाँले पहिलेको तुलनामा प्रविधिमा देखि मलको उपयोगदेखि उत्पादनदेखि उपयोगसम्ममा यो नयाँ प्रविधि नयाँ इनोभेसनका कारणले गर्दाखेरि धानको उत्पादन बढिरहेको तर चालु आर्थिक वर्षमा चाहिँ खडेरीका कारणले मध्य प्रदेशमा घटेको भन्नुभयो। यस्तो यन्त्र प्रविधिदेखि लिएर विभिन्न उपलब्धता बढिरहेको सन्दर्भमा धान उत्पादन घट्यो, यहाँहरूले नै तथ्याङ्क निकाल्नु भएको छ, किन घटेको खास धान उत्पादन?
2: हामी प्रमुख बाली धान उत्पादन लगायतका अन्य बालीमा पनि हामीले कृषि तथ्याङ्क उत्पादन गर्दै आएको त पुनः दोहोऱ्याउन खोजेँ। यसमा धान बाली अझ हाम्रो धेरै नै चासो हुन्छ, हामीले बिउ रोप्ने बेलादेखि हामीले रेनफलदेखिका अन्य कारक तत्त्वहरू अघि नै यहाँलाई निवेदन गरेँ, मल खासको उपलब्धता र प्रयोग, प्रविधिको उपलब्धता र प्रयोग, बिउको उपलब्धता र प्रयोग, बिउ पनि अझ बढी उत्पादन दिने खालका बिउको उपलब्धता र किसानको फिल्डमा प्रयोग, यी भेरिएबल्सहरू मुख्य यी कारक तत्त्वहरू हामी सूक्ष्म विश्लेषण गरेका हुन्छौँ भने अघि नै बजारको जुन चाहिँ किसानलाई सरप्लस अभाइलेबल हुन्छ, सरप्लस धान चाहिँ बेच्न पाउँछ कि पाउन्न, कुन मूल्य पाउँछ भन्ने कुराले नै किसानले चाहिँ धान लगाउने या नलगाउने निर्णय गर्नुहुन्छ। यी आधारमा हेर्दाखेरि हामीले चाहिँ सिडमा आएको हामीले हासिल गरेको प्रगति असाध्यै उल्लेखनीय छ र सिड पनि हामीले एप्लिकेसन पनि राम्रो छ, सिड ल्याबमा मात्रै प्रयोग ल्याबले चाहिँ भेरिफाई गरेको आधारमा सिड गयो भन्न सक्दैनौँ, तर एप्लिकेसन किसानले प्रयोग गरेको विषय अन्तिम निष्कर्षमा आउँछ सिडबाट हुने उत्पादन वृद्धि। त्यो हामीले किसानकै फिल्डमा हेऱ्यौँ भने पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हामीले राम्रो पाइन्छ। हजुरले फिल्डमा हेर्नुभयो भने पनि हिजोका कम उत्पादन दिने बिउहरू क्रमशः लोप हुँदै गएर अहिले हाई यिल्डिङ अथवा धेरै उत्पादकत्व दिने बिउका जातहरू प्रयोग भएको पाइन्छ। एउटा त्यो प्रमुख कारण हो समग्र उत्पादन वृद्धिमा। भने चालु आर्थिक वर्षको केस अलिक फरक भयो। चालु आर्थिक वर्षमा हामीलाई मूलत रेनफल अथवा जुन चाहिँ सामान्य वर्षामा हुने मनसुनको समयमा हुनुपर्ने वर्षा चाहिँ अत्यन्तै कम, त्यो ठिक्क धान रोप्ने बेलामा कम परेको, त्यो पनि अन्त मधेस प्रदेश जुन चाहिँ अन्नको भण्डारण भन्छौँ हामीले, त्यो अन्नको भण्डारणमा अत्यन्तै सङ्कटको स्थिति भयो। हामीलाई महोत्तरी जिल्लाबाट हामीलाई रिपोर्टिङ आयो, धनुषा जिल्लाबाट रिपोर्टिङ आयो, सप्तरीबाट रिपोर्टिङ आयो, जिल्लाहरूको चाहिँ सूक्ष्म विश्लेषण भएको छ। इभन स्थानीय तह कुन स्थानीय तहमा कति न्यूनहरू भएको भन्नेसम्म हामीले विवरणहरू प्राप्त गरेर एकदमै सूक्ष्म विश्लेषण गरेको आधारमा पूर्वानुमान गऱ्यौँ। त्यो पूर्वानुमानलाई पछि फेरि भ्यालिडेसन गऱ्यौँ। हामी थप विवरणहरू इभन सेटेलाइट इमेजरीको फोटाहरू भन्छौँ त्यसलाई, सेटेलाइट इमेजरीबाट आएको फोटाहरू मूलत तराईका फ्ल्याटल्यान्डमा हामीले प्रयोग गर्छौँ, पहाडको मध्य पहाडमा हामी त्यो विधि प्रयोग गर्छौँ त्यो आधारमा। र हामीले एक्सपर्ट ओपिनियन भन्छौँ, हाम धान बाली विज्ञहरूसँग पनि हामी छलफल गर्छौँ यो अङ्क भ्यालिडेसन गर्नको निम्ति, र साथै प्रदेशका कृषि तथ्याङ्कसित जिम्मेवार अधिकारीहरूको समग्र भेला हुने गर्दछ, र हामी त्यसलाई निष्कर्षमा निकाल्ने गरेका छौँ। अहिलेको विधि पनि चालु आर्थिक वर्ष विधिलाई धान उत्पादन कसरी अनुमान गरियो भन्ने विधिमा यही विधि प्रयोग भएको यहाँलाई निवेदन गर्न चाहन्छु।
1: यो यहाँहरूले पहिले धान उत्पादन घट्ने पूर्वानुमान गर्नुभयो, पछि मिल्न गयो, विधिको बारेमा यहाँले भन्नुभयो, कुन विधिबाट यहाँहरूले पूर्वानुमान गर्नुभयो भनेर भन्नुभयो, चुनौतीपूर्ण छैन यो विधि?
2: विधि चुनौतीपूर्ण नै छन्। धान बालीमा हामी धेरै कमजोर चाहिँ छैनौँ। हामीले अहिले सिडको एप्लिकेसन अथवा बिउ किसान कति प्रतिशतले हाई यिल्डिङ अथवा बढी उत्पादकत्व दिने बिउ प्रयोग गर्नुभयो भन्ने कुरामा हामीसँग इन्फर्मेसन भरपर्दा सूचनाहरू छन् भने हामीलाई अलिकता अझै पनि चुनौतीको हिसाबले हेर्नुहुन्छ भने हामीलाई धान लगाइएको क्षेत्रफल चाहिँ ठ्याक्कै कति हो त भन्ने विषयमा हामीलाई अझै पनि चुनौती रहँदै आएको बेहोरा यहाँलाई पुनः निवेदन गरेँ। र यो चुनौती सामना गर्नको निम्ति हामीले चाहिँ विभिन्न प्रयासहरू भएको छौँ। अहिले हालसारे एउटा ठुलो अभियानको रूपमा हामीले कृषि तथ्याङ्क प्रणाली होल सुधार गर्दै जाँदाखेरि स्वतः धानको पनि तथ्याङ्क भरपर्दा विधिबाट क्याप्चर गर्नेमा हामी एक स्टेप अगाडि बढिसकेका छौँ।
1: यो चुनौतीपूर्ण विधि कृषि तथ्याङ्क प्रणाली भन्नुभएको छ यहाँहरूले, कृषि मन्त्रालयले यसरी सुरु गरेको छ,
2: हजुर,
1: यसलाई सुधार्न अझ यसलाई प्रभावकारी बनाउन यहाँहरूले गरिरहनु भएका प्रयासहरू चाहिँ?
2: हामीले यसलाई हामी कृषकसँगै अन्तर्वार्ता लिएर कृषक सूचकहरू निर्धारण गर्नुपर्छ भन्ने मान्यतामा हामी अगाडि बढिसक्यौँ। मूलत हजुरको धानको उत्पादन कृषकै मुखबाट सुनौ न, हजुरको मकैको उत्पादन कृषकबाटै सुनौ, हजुरको दुधको उत्पादन कृषकबाटै सुनौ भन्ने विधिमा हामी ट्रान्सलेसन हुँदैछौँ। यो प्रक्रिया गत आर्थिक वर्ष सुरु भयो, त्यसलाई अङ्ग्रेजीमा स्याम्पलिङ सर्वे भन्छ, नेपालीमा हामी वार्षिक कृषि सर्वेक्षण भन्छौँ। छानिएका किसान देशभरिबाट पहिलो चरणमा 7,00,000 घर परिवार र दोस्रो चरणमा 51,000 कृषक परिवार छनौट गर्ने विधिमा नेपाल सरकार कृषि तथा तत्कालीन कृषि तथा पशुपक्षी विकास मन्त्रालय, प्रदेश स्थित कृषि क्षेत्र हेर्ने प्रदेश मन्त्रालय र 751 काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिका बाहेक देशका सबै स्थानीय तहको सहकार्यमा हामीले यो ठुलो सर्वेक्षण भन्छौँ सर्वेक्षण सञ्चालन गरिरहेका छौँ। पहिलो चरण हामीले करिब टुङ्गिन लगाइसकेका छौँ। पहिलो चरणबाट हामी दोस्रो चरणमा गत आगामी आर्थिक वर्षमा प्रवेश गर्नेछौँ। आगामी आर्थिक वर्षमा हामीले विधि रूपान्तरण गर्दै अहिलेको तथ्याङ्क प्रणालीलाई हामी सुधार गर्नेछौँ। यो चाहिँ भरपर्दो हुनेछ र हामीलाई अपुग भएका सूचकहरू मूलत कृषि विकासको निम्ति, कृषि निर्माण नीति तर्जुमाको निम्ति, अनुगमन र मूल्याङ्कनको निम्ति, अध्ययन अनुसन्धानका निम्ति केही सूचकहरू अपुग भएको हामीले महसुस गरेकै छौँ। त्यो अपुग सूचकहरूलाई पनि हामीले चाहिँ उत्पादन गरी प्रयोगकर्ताको समक्ष सहज ढङ्गले उपलब्ध गराउने अभियान पनि यो एउटा सर्वेक्षणको महत्त्वपूर्ण उद्देश्य रहेको यहाँ निवेदन गर्न चाहन्छु। कृषकले कति बिउ कुन बिउ लगाउनु भयो, कति रुपियाँ किन्नु भयो, बजार नजिक कहाँ छ, कृषिमा बेच्दाखेरि उहाँले कति रुपियाँ बेच्नुहुन्छ, औजारको प्रयोग के भइरहेको छ, त्यस्तै गरी हामी एनिमलतिर गयौँ भने अहिलेका चाहिँ मोडर्न भेराइटी भन्छौँ, मुन त उन्नत जातका गाईको प्रतिशत दर कति छ त किसानले कति उन्नत जात चाहिँ चालु आर्थिक वर्षमा गर्नुभयो, अर्को आर्थिक वर्षमा कति प्रतिशत बढ्नुभयो, हामी त्यस्ता विवरणहरूलाई अपुग सूचना भन्छौँ। अहिले हाल सालै हामीले हाल सालबसाली उत्पादित तथ्याङ्कमा यी कुराहरू छुटेका छन्। यस्ता विषयहरू महत्त्वपूर्ण आवश्यक विषयहरू पनि हामीले चाहिँ यो सर्वेक्षणबाट उत्पादन गर्ने जमर्क गरेका छौँ। मलाई लाग्छ अहिले फर्टिलाइजरको डेटा हेर्नुभयो भने फर्टिलाइजर आयातको डेटा मात्रै पाइन्छ, तर किसानले साँच्चै प्रयोग गर्नुभयो कि भएन त त्यो फिल्डमा भन्ने कुरा हामीलाई भरपर्दोसँग ढुक्क ढङ्गले भन्न सक्ने स्थिति छैन। आयातलाई हामीले प्रोक्सीको तरिकाले चाहिँ फर्टिलाइजर त्यहाँ किसानले प्रयोग गर्नुभयो होला हुन्छ। अब हामी विधिमा के सोच्छौँ, मुख्य धानबालीमा हजुरले कति मेट्रिक टन अथवा कति युरिया राख्नुभयो, कति डिएपी राख्नुभयो, किसानसँगै सोधेर आउने भएको हुनाले यो चाहिँ यो अनबायस हुन्छ। एउटा त यो स्वतन्त्र तरिकाले किसानले जवाफ दिनुहुन्छ, त्यही आधारमा हामीले सूचनाहरू निकाल्छौँ, यो ट्रान्सप्यारेन्ट हुन्छ। इभन हामीसँग त गोपनीयताको हक बाहेक कुन किसानले कुन दिनमा कति बजे सूचना दिनुभएसम्म हामी विवरण गर्न सफल हुन्छौँ। यसले दुईटा अब्जेक्टिभ मिट गर्नेछ, एउटा ट्रान्सप्यारेन्सी कायम गर्नेछ भने अर्को अपुग सूचनाहरू चाहिँ हामीलाई पुर्याउन मद्दत गर्नेछ। यो जमरको अलिकता महत्त्वाकाङ्क्षी छ, च्यालेन्जिङ छ, तर हामी तिनै तहको सरकार र युएनएफएको समेत संलग्न सहयोगमा प्राविधिक सहयोगमा सम्पन्न गर्छौँ भन्ने हामीले विश्वास लिएका छौँ।
1: हामी संवादको अन्तिममा छौँ। अन्तिममा चाहिँ चालु आर्थिक वर्षमा घटेको धान उत्पादनलाई वृद्धि गर्न कृषि वन तथा पर्यावरण मन्त्रालयले अघि बढाएको

0: निवेदन टक्र्याए मूलत यसको कारक तत्व भनेको आवश्यक मात्रा फर्टिलाइजर समयमा उपलब्ध हुनुपर्ने विधि प्रविधिमा हामी अगाडि नै बढिरहेछौँ। बिउमा हामी राम्रै छौँ, बिउमा हामीले प्रगति नै हासिल गरेका छौँ। बजारमा सरकारले सकेसम्म प्रयास गरिरहेको छ अथवा सरप्लस बजारलाई र पोस्ट हार्भेस्ट लसलाई डाउन साइज गर्ने भन्दा अर्थात् धान थन्कने बेलामा हुने समस्या मोइस्चरदेखि लिएर विभिन्न कारणहरूले त्यसलाई चाहिँ कसरी चाहिँ हामीले न्यूनीकरण गर्न सकिन्छ, किसानलाई प्रविधि हस्तान्तरण गर्ने मूलत चैती धानमा चाहिँ हाम्रो थन्काउने बेलामा पानी पर्ने सम्भावना हुँदाखेरि किसानहरू अलिकता तर्सिने जुन विद्यमान समस्या त्यसमा हामीले प्रविधिको प्रयोग गर्दै चैती धान थप क्षेत्र विस्तार गर्दै किसानहरूलाई आकर्षित गर्न सकिने हाम्रो प्रचुर सम्भावना छ। यतातर्फ गयो भने हामीलाई खाद्य सुरक्षामा पनि हामीलाई च्यालेन्ज हासिल गर्न यो च्यालेन्जलाई एड्रेस गर्न सक्छौँ र हामी आयातको जुन अहिले समस्या भोग्दै आएको छौँ त्यो आयातलाई प्रतिस्थापन गरेर हामी कम्तीमा एउटा प्रमुख बालीमा स्वावलम्बी हुन सक्छौँ भन्ने विश्वास लाग्दो छ।
1: धान जस्तो यो कुलग्रास्त उत्पादनमा महत्त्वपूर्ण भूमिका खेल्ने, कृषि क्षेत्रको उत्पादन वृद्धिमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने, अधिकांश किसानहरू प्रत्यक्ष संलग्न भएको यो धान उत्पादनमा संलग्न कृषकलाई मन्त्रालयको तर्फबाट के भन्न चाहनुहुन्छ?
0: हामीले दुईटा कामहरू प्रयास गरेका छौँ। एउटा प्राइस स्टेबिलिटी भन्छ, मूलत सरकारको राजस्वको लिमिटेसन हामीले बुझ्नै पर्यो। राजस्वको लिमिटेसनले हामीले अनुदान लगायतका क्यास फ्लो गर्न हामीलाई कन्स्टेन्ट हुन्छ अथवा त्यसमा चुनौती आउँछ। तथापि हामीले किसानहरूलाई प्राइस स्टेबिलिटी निम्ति मिनिमम सपोर्ट प्राइस भन्छौँ अथवा न्यूनतम समर्थन मूल्य तोक्ने र त्यसलाई प्रयोग गर्ने र केही हदसम्म हामीले सरकारी निकाय मार्फत समयमा धान खरिद गर्ने गर्दै आएका छौँ। त्यसको साइजलाई बढाउन सक्यो भने पनि केही व्यवसायिक किसानहरू थप उत्प्रेरित हुने एउटा अपेक्षा गर्न सकिन्छ। दोस्रो, हामीले लार्ज साइजका भरपर्दा इरिगेसन आयोजनाहरू बढाउनै पर्छ। उदाहरणको निम्ति बबईमा हामीले काम गरिरहेका छौँ। बबई सिँचाइ आयोजना सफल हुँदै गएको खण्डमा मलाई लाग्छ बर्दियामा हामीले चैती धानकै विस्तार गर्न सक्ने सम्भावना छ भने गाउँमा हाम्रो उत्पादकत्व वृद्धि गर्ने सम्भावना प्रशस्तै छ। यस्ता खालका आयोजनाहरू नेपाल सरकारले महत्त्व राख्दै आएको छ। हामी मरिन डाइभर्सनको कुराहरू गर्दैछौँ, त्यसले तराई भूमिमा सिँचाइ समयमा दिन सकियो भने एउटा सिँचाइ ठुलो इनपुट हो एग्रिकल्चर प्रोडक्सनको निम्ति। यतातर्फ हाम्रो अझै सम्भावना छ र हामी अन्य मन्त्रालयको सहकार्यमा सिँचाइ विस्तार चाहिँ तर्फ पनि नेपाल सरकारको लगानी बढ्दै गएको छ, अझै बढाउँदै गयो भने हामी लाग्छ धान लगायतका अन्य कृषि बाली वस्तुहरू पनि उत्पादन वृद्धि हुँदै जानेछ र कृषकहरूको जीवनस्तर पनि सुधार हुँदै जानेछ र हामीलाई पोषक तत्त्वहरू समयमा उपलब्ध भएर यसले मूलत न्युट्रिसन सेक्युरिटी भन्छौँ हामी, फुड प्लस न्युट्रिसन सेक्युरिटीमा अन्तत योगदान दिनेछ भने त्यस्तै गरी आय आर्जन, रोजगारी सृजना र हामी स्वाभिमानीय अर्थतन्त्रमा योगदान गर्न सकिन्छ। किनभने यो करिब 25% कुल ग्रास्त उत्पादनको हिस्सा ओगटेको कृषि क्षेत्र, कृषि क्षेत्रको विकास बिना नेपालको अर्थतन्त्रमा आधारभूत सुधार गर्न सकिन्छ भन्ने कुरा कल्पना गर्न कठिन छ। त्यसो कृषि क्षेत्रको विकासको निम्ति माइनोट लेभलमा हामी एनालिसिस गर्ने र यसलाई इन्टरभेन्सन जहाँ जहाँ जुन जुन सेक्टरमा पोलिसी इन्टरभेन्सन गर्नुपर्ने आवश्यकता देख्छौँ, त्यो पोलिसी इन्टरभेन्सन गर्न ढिला गर्नु हुँदैन भन्ने मलाई विश्वास लाग्दछ।
1: हस्, यहाँले कृषि संवादलाई आफ्नो महत्त्वपूर्ण समय उपलब्ध गराउनु भयो र धानसँग सम्बन्धित विभिन्न विषयमा जानकारी गराउनु भयो। यहाँलाई धेरै धेरै धन्यवाद।
0: यहाँलाई पनि हामी धेरै धेरै धन्यवाद दिन्छौँ समयको लागि। पुनः धन्यवाद हजुरलाई।
2: व्यावसायिक किट विकास केन्द्र हरिहर भवन ललितपुरको अनुरोध। मौरी पालन अति संवेदनशील तथा वैज्ञानिक र व्यावहारिक व्यवसाय हो। अन्य खेती जस्तो संरचित संरचनामा सबै मौसममा गर्न सकिँदैन। निश्चित मौसम वा समय मौरी गोला वृद्धि र विस्तारका लागि उपयुक्त हुन्छन्। प्रतिकूल मौसम खास गरी ग्रीष्म र वर्षा ऋतु मौरीका लागि कष्टकर हुन्छन्। त्यसैले वर्षायाम तथा प्रतिकूल मौसमको समयमा मौरी गोला सहितको मौरी घार बिक्री वितरण गर्दा स्वस्थ गुणस्तरीय रानु सहितको मजबुत गोला उत्पादन गर्न सकिँदैन। त्यसकारण कमजोर गोलाहरूको छनौट हुँदा यसले दीर्घकालीन रूपमा मौरीको गुणस्तर तथा समग्र मौरी क्षेत्रमा प्रतिकूल प्रभाव पार्ने हुन्छ। त्यसैले प्रतिकूल मौसम वा बेसिजनमा मौरी गोला सहितको मौरी घार वितरण नगर्न, नगराउन तथा यस किसिमका कार्यक्रम सञ्चालन गर्दा उपयुक्त मौसममा स्वस्थ तथा गुणस्तरीय रानु सहितका मजबुत गोला छनौट गरी वितरण गर्ने व्यवस्था मिलाउन सबै पालिका, सरकारी तथा गैर सरकारी निकायहरूमा अनुरोध छ। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, कृषि विभाग, व्यावसायिक किट विकास केन्द्र हरिहर भवन ललितपुर।
1: आजको कृषि संवादमा हामीसँग हुनुहुन्थ्यो कृषि वन तथा पर्यावरण मन्त्रालयका उपसचिव ठ्याङ्क तथा विश्लेषण शाखाका प्रमुख रामकृष्ण रेग्मी। आजलाई कृषि संवाद यति नै। कृषि संवादबाट

0: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी चालकले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँदछ। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
1: श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कुनै पनि प्रकारको सहायता आवश्यक परे वैदेशिक रोजगार बोर्ड सचिवालयमा सम्पर्क राखौं।
2: यसका लागि श्रमाधान कल सेन्टरको पैसा नलाग्ने नम्बर 1141 पनि सम्पर्क राख्न सकिन्छ।
1: वैदेशिक रोजगार बोर्डको सचिवालय।
3: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
4: नागरिक लगानी कोष।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: नेपालमा धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ, तर यो लतको अन्त्य सम्भव छ। यदि तपाईँ धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ। याद राख्नुहोस्, धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न परामर्श सेवा हेल्पलाइन 1132।
7: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।
8: राष्ट्रिय आर्थिक गणना सम्पन्न हुन अब 25 दिन बाँकी।
9: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला साँझको 7 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। सरकारद्वारा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण संघीय संसदमा पेश। नेपालको अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान। मुलुकको आर्थिक तथा सामाजिक सूचकहरूमा सुधार भएको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई। राष्ट्रिय मानवाधिकार आयोगद्वारा जेएनजी आन्दोलन सम्बन्धी अनुसन्धान प्रतिवेदन कार्यान्वयनका लागि सरकारलाई पत्राचार। भारतमा चरम गर्मीको चेतावनी, आवश्यक सावधानी अपनाउन नागरिकहरूलाई प्रधानमन्त्री नरेन्द्र मोदीको आग्रह। र एसियाली खेलकुद छनौट अन्तर्गत महिला क्रिकेटको पहिलो खेलमा नेपालद्वारा चीनमाथि 19 रनको जित।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब समाचार विस्तारमा। सरकारले चालु आर्थिक वर्ष 2082-83 को आर्थिक सर्वेक्षण संघीय संसदमा पेश गरेको छ। संघीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाको आज बसेको छुट्टा छुट्टै बैठकमा आर्थिक सर्वेक्षण पेश गर्दै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान गरिएको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले मुलुकको आर्थिक तथा सामाजिक सूचकहरूमा सुधार भएको भन्दै फागुनसम्म संघीय राजस्व 3.2% बढेको बताउनुभयो। चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार 66 खर्ब र प्रति व्यक्ति कुल राष्ट्रिय आय 1,535 अमेरिकी डलर पुग्ने अनुमान रहेको अर्थमन्त्री डाक्टर वाग्लेले बताउनुभयो।
4: विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता, व्यापार अवरोध र मध्य पूर्वमा जारी द्वन्द्वका कारण सन् 2026 मा विश्व अर्थतन्त्रको विस्तार 3.1% सीमित हुने अनुमान छ। यस्तो प्रतिकूल विश्व परिवेशका बावजुद चालु आर्थिक वर्ष नेपालको अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान छ। प्रदेशगत रूपमा बागमती र गण्डकी प्रदेश बाहेक अन्य प्रदेशको आर्थिक वृद्धि दर राष्ट्रिय औसत भन्दा न्यून रहने अनुमान छ। चालु आर्थिक वर्ष मुलुकको अर्थतन्त्रको आकार रु 66 खर्ब र प्रति व्यक्ति कुल राष्ट्रिय आय 1,535 अमेरिकी डलर पुग्ने अनुमान छ। कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्र र गैर कृषि क्षेत्रको योगदान क्रमशः 24% र 76% रहने अनुमान छ।
0: अर्थमन्त्री डाक्टर वाग्लेले चालु आर्थिक वर्षको फागुनसम्म संघीय राजस्व 3.2% बढेको जानकारी गराउनुभयो। उहाँले संघीय खर्च 10.4% बढे पनि पुँजीगत खर्चमा उल्लेख्य सुधार हुन नसकेको बताउनुभयो। यस अवधिमा सरकारले आन्तरिक र बाह्य ऋण गरी 3 खर्ब सार्वजनिक ऋण परिचालन गरेको छ। बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले फागुनसम्म सरकारको तिर्न बाँकी कुल सार्वजनिक ऋण 28 खर्ब 78 अर्ब रहेको, व्यापार घाटा 11.2% बढेर 10 खर्ब 98 अर्ब र विप्रेषण आप्रवाह 37.7% बढेर 14 खर्ब 50 अर्ब पुगेको जानकारी गराउनुभयो। सरकारले आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको वार्षिक अनुमान बजेट जेठ 15 गते अपराह्न 4 बजे संघीय संसदको दुवै सभाको संयुक्त बैठकमा प्रस्तुत गर्ने भएको छ। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले जेठ 15 गते अपराह्न 4 बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकारको आर्थिक वर्ष 2083-84 को बजेट प्रस्तुत गर्ने जानकारी गराउनुभयो। उहाँहरूले बजेट प्रस्तुत हुनुभन्दा 15 मिनट अगाडि 3:45 मा सांसदहरूलाई बैठक हलमा आसन ग्रहण गरिसक्न आग्रह गर्नुभयो। जेठ 15 गते नै अर्थमन्त्री डाक्टर बाग्लेले आर्थिक वर्ष 2083-84 को बजेट दुवै सभाको छुट्टा छुट्टै बैठकमा टेबल गर्नुहुनेछ। प्रतिनिधि सभाको आजको बैठकले राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक 2082 सर्वसम्मतिले स्वीकृत गरेको छ। राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक 2082माथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले पर्याप्त छलफल गरेर विधेयकलाई बलियो र समय सापेक्ष बनाएर अगाडि बढ्न सकिने बताउनुभयो। उहाँले यसअघिको सरकारले ल्याएको र राष्ट्रिय सभामा उत्पत्ति भएकाले चलचित्र विधेयकमा अहिलेको सरकारले कुनै पनि विषय समावेश नगरेको र विधेयकमाथिको छलफलमा उठेका विषयमा ध्यानाकर्षण भएको बताउनुभयो। बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूले चलचित्र क्षेत्र र कलाकारले भोग्नु परेका समस्या समाधान गर्ने विषयमा विधेयकले ध्यान दिनुपर्नेमा जोड दिनुभयो। सांसदहरूले समावेशी चलचित्र निर्माणमा ध्यान दिनुपर्ने, चलचित्र जाँचबुझ आयोग प्रभावकारी बनाइनुपर्ने, कलाकारको योगदानलाई सम्मान गर्ने गरी कानून निर्माण हुनुपर्ने बताउनुभयो। बैठकमा सभामुख डोल प्रसाद अरियालले विधेयकमाथि संशोधन राख्न चाहने सांसदहरूले संघीय संसद सचिवालयको विधेयक शाखामा संशोधन राख्न सक्ने जानकारी गराउनुभयो। बैठकमा प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीले राष्ट्रिय सभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबल गर्नुभयो। यस्तै प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले वर्षायाममा धान रोपाईका लागि मलको अभाव नहोस् भनेर मन्त्रालयले व्यवस्थापन गरिरहेको बताउनुभयो। मन्त्री चौधरीले सरकारले किसानलाई अनुदानमा रासायनिक मल उपलब्ध गराउँदै आएको र चालु आर्थिक वर्षको हालसम्म 554,763 मेट्रिक टन मल आपूर्ति भइसकेको जानकारी गराउनुभयो। उहाँले हाल 1,44,585 मेट्रिक टन मल मौजदात रहेको र चालु आर्थिक वर्षको असारसम्ममा करिब 6,00,000 मेट्रिक टनको हाराहारीमा किसानलाई अनुदानमा मल उपलब्ध गराइने जानकारी गराउनुभयो।
5: चालु आर्थिक वर्षमा हालसम्म 554,762 मेट्रिक टन मल आपूर्ति भइसकेको छ भने 463,107 मेट्रिक टन किसानलाई बिक्री गरिसकिएको छ। गोदाममा रहेको र गोदाम इन्ट्री हुन बाँकी रहेको गरी हाल 1,44,585 मेट्रिक टन मल मौजदात रहेको छ। चालु आर्थिक वर्षको असारसम्मको अवधिमा करिब 6,00,000 मेट्रिक टनको हाराहारीमा किसानलाई अनुदानमा मल उपलब्ध गराइनेछ, जुन अहिलेसम्मकै सबैभन्दा बढी परिणाम हुनेछ।
0: मन्त्री चौधरीले जारी मध्यपूर्वको द्वन्द्वको कारण मलको उत्पादन तथा आपूर्तिमा समस्या र मलको मूल्यमा उच्च वृद्धि भएको भन्दै यस परिस्थितिमा चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षको बजेटबाट खर्च हुने गरी आयातका लागि सम्झौता भएको 1,87,000 मेट्रिक टन मल आउन नसकेको बताउनुभयो। यस्तै मन्त्री चौधरीले आगामी आर्थिक वर्षमा 1 खर्बको काठ बेच्ने गरी अगाडि बढेको जानकारी गराउँदै यसले नेपाली बजारको माग पूरा गरी विदेशमा निर्यात समेत हुने बताउनुभयो। मन्त्री चौधरीका अनुसार नेपालमा सबै खाले वनबाट 3 करोड घनफिट काठ उत्पादन हुने गरेको छ। यस्तै प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले नेपालमा वार्षिक करिब 2,61,00,000 किलो चिया उत्पादन हुने गरेको जानकारी गराउनुभयो। मन्त्री गौरी कुमारीले नेपालमा उत्पादित 80-90% चिया भारतमा निर्यात हुने गरेको जानकारी गराउँदै भारत सरकारले आयातित चियाको सबै कन्साइनमेन्टमा अनिवार्य गुणस्तर परीक्षण गर्ने व्यवस्था गरेपछि नेपाली चिया निर्यातमा समस्या उत्पन्न भएकाले समस्या समाधानका लागि भारत सरकारलाई पत्राचार गरिएको बताउनुभयो। चिया निकासीका लागि विगतमा जस्तै सहजीकरण गर्न भारत सरकारलाई आग्रह गरिएको पनि उहाँले सभामा जानकारी गराउनुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले किसानका लागि समयमै मलको व्यवस्थापन, विपदबाट हुने क्षति न्यूनीकरण, लागु औषध दुर्वेशनीको बढ्दो समस्या न्यूनीकरण, विद्युतको सहज आपूर्ति लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। सांसदहरूले वर्षा सुरु हुँदा समेत मलको अभाव रहेको र सहज रूपमा मल नपाउँदा किसानले खेती लगाउन नपाइरहेको भन्दै समयमा नै मलको व्यवस्थापनमा राज्यको तयारी कमजोर देखिएको बताउनुभयो। सांसदहरूले देशका विभिन्न भागमा रहेका गुठी लगायतका भूमि समस्या समाधान गरी नागरिकलाई भूमिको हक स्थापित गर्न माग गर्नुभयो। सांसदहरूले नेपाली काठको सदुपयोग गर्न तथा संसद भवन र सिंहदरबारमा नेपाली काठ मात्रै प्रयोग गर्ने गरी व्यवस्था गर्न माग गर्नुभयो। सांसदहरूले वर्षाले ल्याउन सक्ने विपद जोखिमबाट देशभरका नागरिकलाई जोगाउने गरी पूर्व तयारी गर्न सरकारसँग माग गर्नुभयो। प्रतिनिधि सभाको आजको बैठक पनि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई सदनमा उपस्थित गराउन सभामुख अरियालले रुलिङ नगरेको भन्दै बहिष्कार गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक जेठ 15 गते शुक्रबार अपरान्ह 5:30 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रस्तुत गर्नुभएको विधेयकमाथि सैद्धान्तिक छलफलपछि सर्वसम्मतिले स्वीकृत भएको हो। बैठकमा कानून मन्त्री गौतमले विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै राष्ट्रिय जनगणना अनुसार जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारण गरिएको र विधेयकमा अपाङ्गता भएका पिछडिएका क्षेत्र तथा अल्पसङ्ख्यकहरूको छुटेका विषय भए संविधानसँग नबाझिने गरी संशोधन हुने बताउनुभयो। यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले देशका विभिन्न स्थानमा किसानले लगाएको कृषि तथा अन्न बालीमा बाँदरको आतंकले किसानहरू पीडित हुनु परेको भन्दै समस्या समाधानका लागि यथाशक्य उचित कार्ययोजना ल्याउन सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै सांसदहरूले चाँडो कानून तह सुकुम्बासी परिवारको गाँस बाँस र रोजगारको व्यवस्था गर्न माग गर्नुभयो। बैठकमा सांसदहरूले प्रधानमन्त्री शाह सदनमा उपस्थित नहुने तथा जवाफ नदिने कार्यशैलीले सरकार विधिको शासनको बाटोमा हिँड्ने संकेत नगरेको भन्दै यसप्रति सांसद तथा मन्त्री परिषद संवेदनशील बन्नुपर्ने पनि सुझाव राख्नुभयो। राष्ट्रिय मानवाधिकार आयोगले गत भदौ 23 र 24 गतेको जेएनजी आन्दोलनका क्रममा भएका मानवाधिकार उल्लङ्घनका घटनाबारे आफ्नो अनुसन्धान प्रतिवेदन कार्यान्वयनका लागि आज नेपाल सरकारलाई पत्राचार गरेको छ। आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलका अनुसार घटनामा मानवाधिकार उल्लङ्घनकर्तालाई कानून बनाएर कार्यवाही गर्न सिफारिस गरिएको हो। आयोगको सिफारिसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन सूचना तथा संचार मन्त्री पृथ्वी सुब्बा गुरुङ समेतलाई मानवाधिकार उल्लङ्घनकर्ताका रूपमा लिँदै नयाँ कानून निर्माण गरेर कानून बमोजिम कार्यवाही गर्न आयोगले सुझाव दिएको छ। प्रतिवेदनमा तत्कालीन समयमा नक्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जेलबाट निस्केको घटनाका सम्बन्धित व्यक्तिहरूलाई थप अनुसन्धान गर्न सिफारिस गरिएको छ। यसै गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका वरिष्ठ अधिकारी एवं काठमाडौँ उपत्यकाका तत्कालीन निजामती तथा सुरक्षा निकायका अधिकारीहरूलाई पनि अनुसन्धान तथा कार्यवाही गर्न प्रतिवेदनमा सिफारिस गरिएको छ। आन्दोलन पूर्व र प्रदर्शन पश्चात अभिव्यक्ति दिने अभियन्ता र आबद्धकर्ताहरू गणेश कार्की, सुलभ खरेल, असीम मान बस्नेत, भाग्य नेउपाने, टङ्क दाहाल, भिक्टर पौडेल लगायतलाई पनि अनुसन्धान गर्न प्रतिवेदनमा भनिएको छ। सभामुख डोलप्रसाद अरियालले मानवाधिकारको रक्षा गर्न सामूहिक प्रयत्नको खाँचो औल्याउनु भएको छ। राष्ट्रिय मानवाधिकार आयोगको 26 वार्षिकोत्सवका अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा सभामुख अरियालले मानवाधिकारको रक्षा र प्रवर्धनका निम्ति नेपालले निर्वाह गर्दै आएको भूमिकालाई मूल्याङ्कन गर्दै नेपालले जनाएको सामाजिक आर्थिक रूपान्तरणको सहयोग र समन्वयलाई अन्तर्राष्ट्रिय तथा राष्ट्रिय मञ्चमा हाम्रो उपस्थिति र प्रतिनिधित्वले प्रष्ट पारेको बताउनुभयो। प्रतिनिधि सभाका सांसदहरूले सरकारले समयमै किसानलाई रासायनिक मल आपूर्ति गर्नुपर्नेमा जोड दिनु भएको छ। रासायनिक मल आपूर्ति सम्बन्धमा छलफल गर्न आज बसेको कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा सांसदहरूले मल आपूर्तिको जिम्मेवारी पाएका संस्थाहरूले जसरी पनि किसानलाई मल उपलब्ध गराउनु पर्नेमा जोड दिनुभयो। यस सम्बन्धी थप विवरण सहकर्मी यशोदा अधिकारीबाट।
6: नेपाल जस्तो कृषि प्रधान मुलुकका किसानले हरेक वर्ष रासायनिक मल नपाएर भौतारिँदै हिँड्नुपर्ने कुरा नौलो होइन। त्यसकै निरन्तरता यस वर्ष पनि सरकारले समयमै किसानलाई यथेष्ट मल उपलब्ध गराउन नसक्ने भएको छ। 70% आपूर्तिको जिम्मेवारी पाएको कृषि सामग्री कम्पनी लिमिटेड र 30% आपूर्तिको जिम्मा पाएको साल ट्रेडिङ कोअपरेसनले आवश्यक पर्ने बाँकी मल साउन महिनामा मात्रै आइपुग्ने जनाएपछि संसदको विषयगत समितिमा चर्को बहस भएको हो। कृषि सामग्री कम्पनीका अनुसार यस वर्ष किसानलाई झन्डै 6 लाख मेट्रिक टन रासायनिक मल आवश्यक पर्दछ, तर सरकारले 4-5 लाख मेट्रिक टन आपूर्तिका लागि 28.82 करोड बजेट छुट्याएको छ। आर्थिक वर्ष 2083-84 लागि युरिया 1,20,000 र डिएपी 90,000 मेट्रिक टन खरिदका लागि बोलपत्र आह्वान भएको कम्पनीले जनाएको छ। त्यस्तै 60,000 मेट्रिक टन युरिया र 60,000 मेट्रिक टन डिएपीका लागि पनि सम्झौता भएको छ। जी2जी मार्फत खरिद गर्न सरकारले 80,000 मेट्रिक टनका लागि स्वीकृति दिएको छ। हाल 1,05,000 मेट्रिक टन मल भण्डारणमा रहेको र 3,37,000 मेट्रिक टन मल वितरण गरिसकेको कम्पनीले जनाएको छ। कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक विष्णु प्रसाद पोखरेलले अपुग हुने मल खरिद अन्तर्राष्ट्रिय अवस्था ढिलो ठेक्का सम्झौता लगायतका कारणले साउनसम्म लाग्ने बैठकलाई जानकारी दिनुभयो।
7: अन्तर्राष्ट्रिय बजारमा मल पनि नपाइने पाइ पनि धेरै महँगो पर्ने हुँदा हाम्रो टेन्डरै परेन दुईचोटिसम्म पुनः प्रकाश गरेपछि परेको टेन्डरको अहिले हामीले चाहिँ सम्झौता गर्ने क्रममा छौँ। हामीले सप्लायरलाई निकै अनुरोध गरे अनुसार यो मल चाहिँ साउनमा आउने सम्भावना देखिया छ।
6: बैठकमा सांसदहरूले ऐन कानुन देखाएर कुनै पनि हालतमा जिम्मेवारी पाएको निकायले ढिलासुस्ती गर्न नहुनेमा जोड दिनुभयो। समितिका सभापति अशोक कुमार चौधरीले अहिलेको सरकारलाई पुरानै कानुनी प्रक्रियामा अल्झिएर बस्ने छुट नभएको भन्दै सम्बन्धित निकाय जिम्मेवार हुनुपर्ने बताउनुभयो।
8: अहिलेको सरकारलाई पुरानै कर्मकाण्डको प्रक्रिया र कानुनी उजालमा अल्झिएर अकर्मण्य बन्ने छुट छैन।
6: युवाहरूको नेतृत्वमा बनेको नयाँ सरकारले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउनु पर्नेमा जोड दिनुभयो अर्का सांसद लक्ष्मी प्रसाद पोखरेलले।
9: किसानलाई यो महिनाभित्र मल चाहियो इफ बट भन्ने छुट छैन।
6: कृषि वन तथा पर्यावरण मन्त्रालयका सचिव डाक्टर राजेन्द्र मिश्रले भण्डारणमा रहेका मल हाल धमाधम वितरण भइरहेको र खरिदका लागि प्रक्रिया अघि बढेका ठाउँमा पनि फलोअप भइरहेको जानकारी दिनुभयो।
10: वैशाख जेठ असाढमा हामी 3-4 वर्षमा जति मल वितरण गरेका थियौँ त्यति वितरण अहिले पनि गर्छौँ हामी। साउनको जुन हामीसँग 2-3 प्रक्रियामा छ दैनिक फलोअप गरिरहेछौँ।
6: वर्षैपछि हुने मल अभावको समस्या सुल्झाउन सांसदहरूले साल ट्रेडिङलाई मात्रै जिम्मेवारी दिनुपर्नेदेखि नेपालले आफै मल उद्योग खोल्नुपर्ने सम्मका सुझावहरू दिनुभयो समितिका सांसद सन्तोष सुब्बा।
11: रासायनिक मलको विषयमा चाहिँ एउटा नीति अवलम्बन गरेर अरू प्राकृतिक मल प्राङ्गारिक मलहरूमा जानको विकल्प छैन।
6: सरकारले आफ्नै मल कारखाना स्थापना गर्ने प्राङ्गारिक मल प्रयोगलाई जोड दिने वा आपूर्ति सहज बनाउने भनेर नीतिगत निर्णय नगरेसम्म किसानले समयमा मल नपाउने समस्या उस्तै रहने देखिन्छ। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
0: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हा र संयुक्त राष्ट्र संघ अन्तर्गतको अन्तर्राष्ट्रिय दूरसञ्चार संघ इन्टरनेशनल टेलिकम्युनिकेसन युनियन आइटियुको दक्षिण पूर्वी एसिया तथा एसिया प्रशान्त क्षेत्रका सदस्य राष्ट्रका लागि क्षेत्रीय प्रतिनिधि किशोर बाबु एरावल्ला बीच आज शिष्टाचार भेटवार्ता भएको छ। भेटमा उहाँहरूबीच नेपालको डिजिटल प्राथमिकता, समावेशी कनेक्टिभिटी, दिगो र पहुँचयोग्य सूचना प्रविधि विकास लगायतका विषयमा छलफल भएको थियो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता स्विजरल्यान्डको जेनेभामा आयोजित 79 विश्व स्वास्थ्य सभामा सहभागी भई आज स्वदेश फर्कनु भएको छ। यही जेठ 3 गते 3 सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उहाँ सभामा भाग लिन जानु भएको थियो। लुम्बिनी प्रदेश सभा बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। प्रदेश सभाको आज बसेको बैठकले आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो। पछिल्लो समय बाँदर नियन्त्रणको विषय जिल्लामा मात्र होइन संघीय संसदको बैठकमा समेत जोरदार रूपमा उठ्न थालेको छ। सरकारले दीर्घकालीन रूपमा बाँदर नियन्त्रणको राष्ट्रिय कार्यक्रम ल्याउनु पर्ने आवाज सांसदहरूले बैठकमा निरन्तर उठाइरहनु भएको छ। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
12: भर्खरै सुन्नु भएको आवाज हो भाँडाकुँडा बजाएर बाँदर धपाउँदै गरेका पर्वतका स्थानीयको। पर्वत जिल्लामा बाँदर आतंकका कारण खेतीयोग्य जमिन बाँझो रहने समस्या झन बढ्दै गएको छ। अन्नबाली जोगाउन भाँडाकुँडा बजाउने, गुलेलीले हान्ने तथा विभिन्न उपाय अपनाइए पनि प्रभावकारी समाधान ननिस्किएपछि ग्रामीण क्षेत्रका धेरै जमिन अहिले बाँझो रहेको छ। बाँदरले दिएको दुःख खेप्नु भएका पर्वतका एक अगुवा कृषक केशव लामिछाने। यसअघि महाशिला गाउँपालिकाले करिब 30 लाख रुपियाँ खर्च गरेर 500 भन्दा बढी बाँदर समातेर चितवन राष्ट्रिय निकुञ्जमा छोडेको थियो, तर त्यसबाट पनि समस्या समाधान नभएपछि अभियान रोकिएको थियो। त्यस्तै कुष्पा नगरपालिका, फलेवास नगरपालिका, बिहादी गाउँपालिका र मोदी गाउँपालिकाले बस्ती र खेतबारी आसपासका रुख बिरुवा हटाउने अभियान चलाए पनि बाँदर नियन्त्रण हुन सकेको छैन। स्थानीयहरूले लगाएको खेती बाँदरले खान मात्र होइन घरमा समेत बस्न नदिएको बताउनुहुन्छ। कुष्पा नगरपालिका नौकी 84 वर्षीय देवका पौडेल।
13: आउँछन् किन आउँदैनन्, यहाँ धुरी धुरी आछन् न, त्यही पनि पस्छन्। एउटा दुर्गाले यहाँ घर छोड्नु हुन्छ र बाँदरले जे पाउ खान्छ।
12: स्थानीय किसानहरूका अनुसार बाँदर आतंक, युवा पलायन, कृषिमा यान्त्रिकीकरण नहुँदा खेती गर्न कठिन बन्दै गएको छ। पछिल्लो समय बाँदर नियन्त्रणको विषय जिल्लामा मात्र होइन सदनमा पनि उठ्ने गरेको छ। गत फागुनमा भएको चुनावमा बाँदर नियन्त्रणको मुख्य एजेन्डा बनाउनु भएका पर्वतका निर्वाचित सांसद सागर भूषाल।
14: सदनमा नि उठिरहेको छ, गुन्जिरहेको छ, अनि लगभग 31 जति जिल्लामा एकदमै धेरै यसको त आतंक नै भइरहेको छ। र यो विषयमा फेरि एकदम गहिरोसँग कुरा भएको छ। मैले यो कुरा कहाँ पुग्यो भनेर चाहिँ हाम्रो चाहिँ सम्माननीय प्रधानमन्त्रीज्यूको सचिवालयमा नि सम्पर्क गरेको थिएँ। गरिसके यसलाई दीर्घकालीन रूपमा गर्नु पर्यो।
12: कृषि विकास कार्यालयका प्रमुख गोपाल शर्मा लामिछानेका अनुसार जिल्लामा 28,502 हेक्टर खेतीयोग्य जमिन मध्ये 5,244 हेक्टर जमिन बाँझो रहेको छ। 9,070 हेक्टरमा सिंचाई सुविधा पुगे पनि ठूलो क्षेत्रफल प्रयोगविहीन अवस्थामा छ। वन्यजन्तुको नियन्त्रण, कृषिमा आधुनिकीकरण, युवालाई प्रोत्साहन र दिगो आमदानीको वातावरण नबन्दासम्म खेतीयोग्य जमिन बाँझो रहने क्रम बढ्दै जाने निश्चित जस्तै छ। राजन पौडेल, रेडियो नेपाल, पर्वत।
0: अब अन्तर्राष्ट्रिय समाचार। भारतमा चरम गर्मी र त्यसबाट उत्पन्न जोखिमप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार कडा चेतावनी जारी गर्नु भएको छ। प्रधानमन्त्री मोदीले आफ्नो कार्यालय मार्फत जारी गरेको सन्देशमा भारतका विभिन्न क्षेत्रमा तापक्रम निरन्तर बढिरहेको र यसले नयाँ चुनौती सिर्जना गरिरहेको उल्लेख गर्नुभयो। उहाँले गर्मीको असरलाई हल्का रूपमा नलिन आग्रह गर्दै सबै नागरिकलाई आवश्यक सावधानी अपनाउन अपील गर्नुभयो। यसैबीच गत साता मात्रै दक्षिणी राज्य तेलंगानामा गर्मीका कारण कम्तीमा 16 मृत्यु भएको थियो। भारतमा हालसम्मकै उच्च आधिकारिक तापक्रम सन् 2016 राजस्थानको फलोदीमा 51 डिग्री सेल्सियस रेकर्ड गरिएको थियो। अब आर्थिक समाचार भुवनाचार्यबाट।
15: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
16: चालू आर्थिक वर्षको फागुनसम्ममा संघीय राजस्व संकलन 3.2% वृद्धि भएको छ। बुधबार अर्थमन्त्री डाक्टर सोनी मुवागले संघीय संसदमा प्रस्तुत गरेको चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षणमा सरकारी खर्च 10.4% बढेको र सरकारको कुल सार्वजनिक ऋण 28,78 अर्ब पुगेको उल्लेख गरिएको छ। आर्थिक सर्वेक्षणले देशको बाह्य क्षेत्र निकै बलियो देखाएको र विप्रेषण आप्रवाह 37.7% बढेर 14,50 अर्ब पुगेको उल्लेख गरेको छ। विदेशी विनिमय सञ्चित 34,14 अर्बको ऐतिहासिक उचाइमा पुगेको पनि सर्वेक्षणले उल्लेख गरेको छ। विदेशी मुद्राको यो सञ्चितबाट 18.5 महिनाको नेपालको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुनेछ। यस अवधिमा मुलुकको व्यापार घाटा भने 11.2% बढेर 10,98 अर्ब पुगेको छ। आर्थिक सर्वेक्षणले मानव विकासका सूचकहरूमा नेपालले प्रगति गरेको देखाएको छ। मानव विकास सूचकाङ्क 0.622 र नेपालीको औसत आयु 71.3 वर्ष पुगेको सर्वेक्षणले उल्लेख गरेको छ। आर्थिक सर्वेक्षणले मुद्रा स्फीति भने नियन्त्रणमै औसत 2.13% रहेको उल्लेख गरेको छ। मुलुकको औद्योगिक क्षेत्रमा क्रमिक रूपमा सुधार भइरहेको देखिएको छ। बुधबार सार्वजनिक आर्थिक सर्वेक्षणले खानी तथा उत्खनन क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धि दर 3.52% रहेको देखाएको छ। निर्माण क्षेत्रमा भएको सुधार र खानी तथा उत्खनन क्षेत्रको रोयल्टी संकलनमा भएको वृद्धिका कारण त्यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा उल्लेख्य सुधार भएको हो। उत्पादनमूलक उद्योगतर्फ पनि यस अवधिमा क्रमिक सुधार देखिएको छ।
0: अब खेल समाचार अजय बमबाट।
17: एसियन गेम्स महिला क्रिकेट छनौटमा नेपालले चीन विरुद्ध सङ्घर्षपूर्ण जित निकालेको छ। मलेसियाको बायोमास क्रिकेट ओभलमा बुधबार सम्पन्न खेलमा नेपालले चीनमाथि 19 रनको जित हात पारेको हो। नेपालले दिएको 126 रनको मध्यम लक्ष्य पछ्याएको चीनले निर्धारित 20 ओभर 5 विकेट गुमाएर 106 रन मात्र बनाउन सक्यो। जितसँगै 2 अङ्क जोडेको नेपालले सेमी फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ। अब नेपालले अन्तिम खेल इन्डोनेसियासँग खेल्नेछ। नेपालकी रिया शर्माले सर्वाधिक 2 विकेट लिए। मनिषा उपाध्याय, कविता कुमार र पूजा महतोले समान 1-1 विकेट लिए। नेपालका लागि उपकप्तान पूजा महतोले 63 रनको अर्धशतकीय इनिङ्स खेलिन्। नेपालको लागि भरपर्दो ब्याटर सम्झना खड्का 3 बलबाट 4 रन बनाउँदै पहिलो ओभरमा आउट भइन्। दोस्रो विकेटका लागि पूजाले सोनी पाखिमसँग मिलेर 37 रनको महत्वपूर्ण साझेदारी गरिन्। सोनी 24 बलमा 18 रन जोड्दै आउट भइन्। कविता कुमार 5 रनमा आउट हुँदा चौथो विकेटका लागि पूजा र रुबी पोदाराका बीचमा 64 रनको साझेदारी भयो। रुबी 22 रन तथा रुबिना छेत्री 4 रनमा अवजित रहिन्। काठमाडौँमा जारी सेन्ट्रल एसिया भलिबल एसोसिएसन काबा महिला भलिबल च्याम्पियनसिपमा मालदिप्सले सान्त्वना जित हासिल गर्दै प्रतियोगिताको सुखद अन्त्य गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपोको कपड हलमा बुधबार 7औं स्थानका लागि भएको खेलमा मालदिप्सले बङ्गलादेशलाई 3-1 सेटमा पराजित गर्यो। यस जित
0: अब मौसम। आज राति कोशी बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा मधेस प्रदेश लगायत लुम्बिनी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ। साथै मधेस प्रदेश लगायत कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई र पहाड़ी भूभागका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारद्वारा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण संघीय संसदमा पेश। नेपालको अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान। मुलुकको आर्थिक तथा सामाजिक सूचकहरूमा सुधार भएको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई। राष्ट्रिय मानवाधिकार आयोगद्वारा जेएनजी आन्दोलन सम्बन्धी अनुसन्धान प्रतिवेदन कार्यान्वयनका लागि सरकारलाई पत्राचार। भारतमा चरम गर्मीको चेतावनी, आवश्यक सावधानी अपनाउन नागरिकहरूलाई प्रधानमन्त्री नरेन्द्र मोदीको आग्रह। र एसियाली खेलकुद छनौट अन्तर्गत महिला क्रिकेटको पहिलो खेलमा नेपालद्वारा चीनमाथि 19 रनको जित। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार। We'll be right back.

यो मधुर धुनसँगै अहिले तपाईँ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्दै हुनुहुन्छ। अब हामी प्रस्तुत गर्दैछौँ समसामयिक विषयमा तयार पारिएको कार्यक्रम घटना र विचार।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
1: सगरमाथा
0: सो आन्दोलनका क्रममा सुरक्षा निकायबाट अत्याधिक बल प्रयोग हुँदा 19 जना प्रदर्शनकारीको मृत्यु भएको र ठूलो संख्यामा नागरिक घाइते भएको पुष्टि भएको छ। प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन सूचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले मानव अधिकार उल्लङ्घन गरेको ठहर गरिएको छ। तर उनीहरूलाई सजाय गर्ने स्पष्ट कानुनी व्यवस्था प्रचलित कानुनमा नरहेकाले दण्डहीनता रोक्न नयाँ कानुन बनाएर भए पनि कारवाहीको दायरामा ल्याउन सरकारलाई सिफारिस गरिएको छ। यसै गरी आयोगले आन्दोलनको नेतृत्व गर्ने हामी नेपालमाथि समेत थप सूक्ष्म अनुसन्धान गर्न भनेको छ। आन्दोलनका क्रममा कारागार तथा बाल सुधार गृहहरू तोडफोड गरी कैदीबन्दी भागेको र 10 जनाको मृत्यु भएको घटनामाथि पनि छानबिन गर्न सिफारिस गरिएको छ। आयोगले आन्दोलन र त्यसपछि भएका हिंसात्मक घटनामा ज्यान गुमाएका प्रदर्शनकारी तथा सर्वसाधारणका परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन समेत सरकारको ध्यान आकर्षण गराएको छ। विश्वको सर्वोच्च शिखर सगरमाथाको देश नेपालमा अहिले वसन्त ऋतुको आरोहण लहरसँगै हिमाली पर्यावरण र पर्वतारोहीहरूको सुरक्षाको बहस फेरि सतहमा आएको छ। आज काठमाडौँमा आयोजना गरिएको एभरेस्ट समिटर्स समिट 2026 विश्वका 26 देशका 176 जना सगरमाथा आरोहीहरूलाई विशेष पदक र प्रमाणपत्रसहित सम्मान गरिएको छ। सोही अवसरमा सम्बोधन गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन र वातावरण संरक्षण अहिलेको टटकार आवश्यकता रहेको बताउनु भएको छ।
2: नेपालको अर्थतन्त्र र अन्तर्राष्ट्रिय पहिचानको मेरुदण्ड मानिएको पर्वतीय पर्यटन पछिल्लो समय जलवायु परिवर्तन र फोहोर मैलाको चपेटामा परिरहेको छ। यही पृष्ठभूमिमा पर्वतारोहीहरूको साहसको कदर गर्न र हिमाल बचाउने एजेन्डामाथि बहस गर्न काठमाडौँमा विश्वभरका आरोहीहरू भेला भएका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्य तथा एभरेस्ट अलायन्स नेपालको आयोजनामा भएको यो 2 संस्करणको सम्मेलनमा 32 पटक सगरमाथा चढेर विश्व कीर्तिमान कायम गर्नुभएका कामिरिता शेर्पा र महिलातर्फ कीर्तिमानी आरोही लाक्पा शेर्पा सहित 26 देशका 176 आरोहीलाई सम्मानित गरियो। कार्यक्रमको पूर्व सन्ध्यामा आज बिहान आयोजित समिटर्स ब्रेकफास्टमा शरीक हुनुभएका राष्ट्रपति रामचन्द्र पौडेलले सगरमाथा नेपालको मात्र नभई विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएकाले यसको प्राकृतिक स्वरूप जोगाउन अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको औल्याउनु भयो।
3: पर्यावरणको संरक्षणका लागि अन्तर्राष्ट्रिय सहकार्य सम्वाद तथा सचेतना यस अवसरमा म यो सम्मेलनको सफलताको लागि सबैलाई शुभकामना दिन्छु।
2: हुन पनि हिमनदीहरू पग्लिने क्रम र पर्वतीय क्षेत्रमा थुप्रिने फोहोरले हिमाली पर्यावरण मात्र होइन स्थानीय समुदायको जनजीवन समेत संकटमा पारेको छ। कार्यक्रममा पर्यटन मन्त्री खड्गराज पौडेलले हिमालको संरक्षण सम्पूर्ण विश्वको साझा उत्तरदायित्व भएको बताउनु हुँदै आरोहीहरूको सुरक्षा र आपतकालीन उद्धार प्रणालीलाई सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। अर्कोतर्फ आरोहणलाई सुरक्षित बनाउन नेपाली शेर्पा गाइडहरूको भूमिका अतुलनीय रहँदै आएको छ। चर्चित पर्वतारोही एवं 7 समिट ट्रेक्सका संचालक मिङमा शेर्पाले अहिलेका शेर्पाहरू व्यावसायिक रूपमा अझ दक्ष भएको बताउनुभयो। आयोजक संस्था एभरेस्ट अलायन्स नेपालका अध्यक्ष सुदर्शन नेपालका अनुसार यो सम्मेलन नेपालको पर्वतीय पर्यटनलाई विश्वमाझ अझ उच्च राख्ने एउटा अन्तर्राष्ट्रिय मञ्च बनिसकेको छ। पर्यटन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले पनि जलवायु परिवर्तनको गम्भीर असरप्रति चिन्ता व्यक्त गर्दै यो समिट फलदायी हुने विश्वास व्यक्त गर्नुभयो। कीर्तिमानी आरोहीहरूको यो जमघटले हिमालारोहणको रोमाञ्चकता सँगै यसको अस्तित्व जोगाउन विश्व समुदायलाई कति झकझकाउने हो त्यो भने हेर्न बाँकी नै छ।
0: आगामी आर्थिक वर्ष 2083-84 बजेट वक्तव्य संसदमा प्रस्तुत हुन अब मात्र 2 दिन मात्र बाँकी रहँदा सरकारले चालु आर्थिक वर्ष 2082-83 आर्थिक सर्वेक्षण संघीय संसदमा पेश गरेको छ। थप सामग्री छ सहकर्मी दिनेश लोइटेल।
1: जेठको यो मध्य गर्मी र खेतीपातीको चटारोका बीच मुलुकको ध्यान यति बेला संघीय संसद तर्फ सोझिएको छ। आगामी जेठ 15 गते संसदको संयुक्त बैठकमा अर्थमन्त्री डाक्टर सोडी मुआगले नयाँ बजेट प्रस्तुत गर्दै हुनुहुन्छ। विद्यमान आर्थिक मन्दी र चालु खर्च धान्न समेत चुनौतीपूर्ण रहेको वर्तमान अवस्थामा आउन लागेको यो बजेटलाई आम नेपालीले निकै चासोका साथ हेरिरहेका छन्। बजेटको पूर्व सन्ध्यामा आज अर्थमन्त्री डाक्टर वाग्लेले प्रतिनिधि सभाको बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष 82-83 आर्थिक सर्वेक्षणले मुलुकको अर्थतन्त्रको यथार्थ ऐना देखाएको छ। सर्वेक्षण अनुसार चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर 3.85% रहने प्रारम्भिक अनुमान गरिएको छ। जुन गत वर्ष 4.43% रहेको थियो। यो वर्ष मुलुकको कुल ग्रास्त उत्पादन अर्थात् जीडीपी 66.09 करोड रुपियाँ पुग्ने प्रक्षेपण छ। प्रादेशिक रूपमा बागमती र गण्डकी प्रदेश बाहेक अन्य सबै प्रदेशको आर्थिक वृद्धि दर राष्ट्रिय औसत भन्दा न्यून रहेको अनुमान छ। यो पटक कुल ग्रास्त उत्पादनमा कृषि क्षेत्रको योगदान 24% र गैर कृषि क्षेत्रको योगदान 76% रहने देखिएको छ। चालु वर्षमा कृषि क्षेत्रको वृद्धि दर 1.58% र गैर कृषि क्षेत्रको वृद्धि दर 4.54% रहने अनुमान छ। नेपाली अर्थतन्त्रमा उपभोगको हिस्सा अझै पनि उच्च अर्थात् 90.3% रहने अनुमान छ, जसमध्ये निजी क्षेत्रको हिस्सा मात्रै 91.26% रहेको छ। जटिल आर्थिक धरातलका बीच केही सामाजिक सुधारका सूचकहरू पनि सर्वेक्षणले उजागर गरेको छ। नेपाली नागरिकको प्रति व्यक्ति आय 1535 अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ भने औसत आयु 71.3 वर्ष पुगेको छ। सामाजिक क्षेत्रमा भएको प्रगतिका कारण मुलुकमा निरपेक्ष गरिबी 20.27% र बहुआयामिक गरिबी 17.4% झरेको छ। राज्यको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकको संख्या 36,41,000 पुगेको छ। उता धितोपत्र दोस्रो बजार अर्थात् शेयर बजारमा भने केही मिश्रित सूचकहरू देखा परेका छन्। चालु आर्थिक वर्षको फागुनसम्म धितोपत्र बजारको कारोबार रकम गत वर्षको तुलनामा झन्डै 1/3 घटेर 10.28 अर्ब 47 करोड रुपियाँमा खुम्चिएको छ। प्रतिनिधि सभामा आर्थिक सर्वेक्षण पेश गर्दै अर्थमन्त्री डाक्टर वाग्लेले आन्तरिक परिसूचकहरू मिश्रित रहे पनि पश्चिम एसियाको भू राजनीतिक तनाव, विश्वव्यापी इन्धनको मूल्य वृद्धि र आपूर्ति श्रृङ्खलामा परेको अवरोधका कारण आगामी दिनमा मौद्रिक नीति सन्तुलनमा राख्न थप चुनौतीपूर्ण हुने उल्लेख गर्नुभयो। आर्थिक सर्वेक्षणको यो यथार्थपरक धरातल र 100 बुँदे शासकीय सुधारको कार्यसूचीलाई टेकेर अर्थमन्त्री वाग्लेले पर्सि जेठ 15 गते संसदमा कस्तो वित्तीय रणनीति र बजेट प्रस्तुत गर्नुहोला त्यसलाई निकै उत्सुकताका साथ हेरिएको छ।
0: यसै सन्दर्भमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर मीन बहादुर श्रेष्ठलाई आज सार्वजनिक भएको आर्थिक सर्वेक्षणलाई कसरी विश्लेषण गर्नुहुन्छ भनेर सोधेका छौँ।
4: आज जुन चाहिँ आर्थिक सर्वेक्षणमा तथ्य तथ्याङ्कहरू प्रस्तुत भयो त्यसलाई चाहिँ साह्रै निराशाजनक रूपमा लिनुपर्ने आवश्यकता छैन। हाम्रो चाहिँ आर्थिक वृद्धि दर 3.85 अर्थात् झन्डै 4% रह्यो। जुन चाहिँ 16 योजनाको लक्ष्य अनुसार सरदर 7% पुर्याउने भन्ने थियो, यो वर्ष पनि 6% बजेटमा 6% आर्थिक वृद्धि हासिल गर्ने भनिएकोमा करिब 4% हासिल भएको छ। यो 4% हासिल भएको पनि कस्तो ब्याकग्राउन्डमा, कस्तो पृष्ठभूमिमा त भन्दा देशले ठुलो राजनैतिक परिवर्तन हासिल गर्नको लागि जेएनजी आन्दोलन भोग्यो र त्यसले गर्दा कतिपय आर्थिक कारोबारहरू बन्द भएको अथवा निजी क्षेत्रको मनोबल चाहिँ अलिक खस्किएको र सरकार जुन चाहिँ अन्तरिम सरकार हो यो जेएनजी आन्दोलनपछि बनेको, उसले विकास निर्माणको काम, आर्थिक क्रियाकलापको काम भन्दा पनि बजेटमा केन्द्रित हुनु परेको र निर्वाचनतिर केन्द्रित गर्नु परेको कारणले चाहिँ आर्थिक क्रियाकलापहरू यता सरकारले पुँजीगत खर्च गर्ने अरू आर्थिक क्रियाकलाप बढाउन नसकेको अवस्था थियो। त्यसभन्दा पनि एउटा चाहिँ हाम्रो सरदर यो 4-5% आर्थिक वृद्धि हासिल हुनलाई सजिलो पार्ने हाम्रो कृषिको अलिक ठुलो आधार थियो, तर यसपटक कृषि क्षेत्रको वृद्धि दर चाहिँ एकदमै न्यून हुन गएको कारणले यो चाहिँ हाम्रो समग्र आर्थिक वृद्धि दर तल गएको हो। त्यस कारण अब हाम्रो रेगुलर खास गरी यो मौसम राम्रै भयो, धेरै बिग्रिएन र आर्थिक क्रियाकलापहरू नियमित रूपका धेरै इन्टरभेन्सन नगरिकन वा सरकारले धेरै मेहनत नगरिकन साधारण आर्थिक क्रियाकलाप कायम रहे तापनि 4 देखि 5% हाम्रो आर्थिक वृद्धि त त्यत्तिकै हुने खालको छ। त्यसकारण सरकारको मेहनतले निजी क्षेत्रको लगानी वृद्धिबाट हामीले 6-7% र अझ त्योभन्दा पनि माथिको वृद्धि हासिल गर्न सक्ने हाम्रो सम्भावना हो। त्यो नभएकोमा चाहिँ अब अलिकति यो भनौँ सन्तोषप्रद फिगर त भएन। तैपनि जुन पृष्ठभूमि हो त्यसको आधारमा भन्दाखेरि हाम्रो अर्थतन्त्रले आगामी दिनमा राम्रो वृद्धि हासिल गर्न सक्छ भन्ने कुरा हो। र अरू जुन इन्डिकेटरहरू छन् त्यसलाई पनि यही पृष्ठभूमिमा हेर्दाखेरि त्यति निराशा लाग्दो होइन। एउटा जग बनेको छ र आगामी दिनमा चाहिँ धेरै सामाजिक आर्थिक वृद्धि विकास हासिल गर्न सकिन्छ भन्ने लाग्छ।
1: तर डाक्टर साहब, चालु आर्थिक खर्चसँग धान्नको लागि ऋण लिनुपर्ने र राजस्वले साधारण खर्च पनि नउठ्ने अत्यन्तै प्रतिकूल अवस्थाका बिच यो आगामी आर्थिक वर्ष 2083-84 बजेट आउन लागेको छ। हामी 2 दिन मात्रै पछाडि छौँ, पर्सि बजेट आउँदैछ। योपल्टको बजेट यस्तै अनुकूल या प्रतिकूल अवस्थाका बिच आउन लागेको, यो पटकको बजेट चाहिँ कस्तो आउनुपर्छ?
4: एकदमै तपाईँले चाहिँ धेरै जनचासो भएको विषय ल्याउनु भयो। जस्तो कि कस्तो बजेट आउनुपर्छ भन्ने पृष्ठभूमिमा जुन तपाईँले राजस्व न्यून दरले उठेको, ऋण चाहिँ एकदमै ठुलो मात्रामा लिनु परेको यस्तो अवस्था छ भन्नुभयो। धेरैको चासो त्यो छ। अब यसमा के हो भने सरकारले सकेसम्म यो लक्षित कार्यक्रमहरू, विभिन्न आयोजनाहरू सकेसम्म धेरै निर्माण गर्ने, सम्पन्न गर्ने, त्यसमा लगानी गर्ने पर्ने हुन्छ। र सरकारले आफूले गर्ने प्रत्यक्ष लगानी बाहेक निजी क्षेत्रको लगानी अभिवृद्धिको लागि पनि धेरै वातावरण बनाउनको लागि थप कामहरू गर्नुपर्छ। त्यसको लागि पनि लगानी नै लाग्छ। त्यो भनेको सकेसम्म धेरै हामीले लगानी गर्न आवश्यक छ वा बजेट ठुलो ल्याउनु पर्ने हुन्छ। त्यो किन पनि भने जस्तो हामीले 16 योजनाको निर्माण गर्दाखेरि प्रति वर्ष हरेक वर्ष यति यति चाहिँ हामीले लगानी गर्नुपर्छ भन्ने किसिमको एउटा आकलन प्रस्तुत गरिएको छ। जस्तो कि त्यो 16 योजनाकै आकलन अनुसार आगामी वर्ष 83-84 सरकारले आफ्नो तर्फबाट यो त्यति बेला करिब 23 खर्बको हामीलाई त्यो वर्ष लगानी आवश्यक पर्छ। त्यसमध्ये टोटल देशमा हुने लगानीमध्ये सरकारले गर्ने चाहिँ 25-30% बिचमा हुन्छ। र
1: पछिल्ला अभिव्यक्ति र संचार माध्यममा आएका समाचारलाई आधार मान्ने हो भने उहाँको मुख्य ध्येय नै बजेटमा मध्यम वर्गको पुनरुत्थान भन्ने देखिन्छ। सरकारले आगामी बजेटमा शासकीय सुधारका 100 बुँदा, मध्यम वर्गलाई केन्द्रित योजना, खास गरी टुक्रे खुद्रे आयोजना कटौती गरेर ठुला आयोजना समेट्ने भनेको छ नि। अब अर्थमन्त्रीले वितरणमुखी लोकप्रियता र उत्पादनमुखी प्राथमिकता बीच कसरी सन्तुलन मिलाउनु पर्छ जस्तो लाग्छ?
4: अब कस्तो छ भने उहाँले अब अर्थशास्त्रीहरूले यो डेभलपिङ कन्ट्री हाम्रो जस्तो विकासोन्मुख मुलुकमा मध्यम वर्गलाई हामीले चाहिँ फोकस गरेर कार्यक्रमहरू सञ्चालन गऱ्यौँ भने त्यसबाट गरिबहरू माथि आउँछन्, गरिबीको रेखाबाट माथि आउँछन् र मध्यम वर्ग पहिला भएको भन्दा ठुलो हुन्छ। त्यसै गरी मध्यम वर्गलाई फोकस गरेर त्यो उपल्लो लेयर, मध्यम वर्गको पनि उपल्लो लेयरमा भएकाहरू धनी हुन्छन् भन्ने हिसाबले अर्थशास्त्रीय भाषामा त्यो चाहिँ भन्ने प्रचलन छ। तर अर्थमन्त्रीले नै वा चाहिँ यो पोलिटिकल इकोनोमिक भनौँ न इकोनोमिक पोलिसी र पोलिटिक्स, यो बजेट चाहिँ दुइटैको डकुमेन्ट हो। त्यसमा चाहिँ मध्यम वर्गलाई मात्रै हामीले फोकस गर्छौँ भन्दा कतिपयले धनीलाई, धनी वा उद्योगिक व्यवसायीलाई पनि नहेर्ने, अझ झन् गरिबलाई हेर्नुपर्ने, अरूको त आफै सक्षम हुन्छन्, गरिबलाई हो नि सरकारले हेर्नुपर्ने, झन् सरकारलाई नहेर्ने भयो भन्ने किसिमका टिका टिप्पणी पनि आएका छन्। त्यसलाई चाहिँ अलि प्रस्ट्याउन पर्ने चाहिँ देखिन्छ। तर सामान्यतया मध्यम वर्ग भनेको एकदम ठुलो हुने भयो र उनीहरूलाई फोकस गर्ने भनेको फेरि सरकारले बाँड्ने, अनुदान दिने वा चाहिँ भर्ती गर्ने मात्रै नभएर उनीहरूलाई फोकस गर्नको लागि यो चाहिँ रोजगारी सिर्जना गर्ने, उनीहरूलाई सोसल सेफ्टी नेटमा ल्याउने लगायतका कामहरूबाट नै गर्ने हो। त्यो कारणले त्यसो हुनासाथ के हुने भयो भने धनीहरूको चाहिँ अब ठेगान हुने भएन, उनीहरूले स्वदेशमा विदेशमा जहाँ पनि लगानी गर्न सक्छन्। मध्यम वर्गहरू भनेको तिनीहरू चाहिँ थोरै लगानी गर्दाखेरि पनि धेरै उत्पादन रोजगारी सिर्जना गर्न सक्ने त्यो वर्ग र ठुलो जनसङ्ख्या भएको कारणले त्यता फोकस गर्यो भने मुलुकमा उत्पादन र रोजगारी बढ्छ भन्ने लाइनमै आएको हो जस्तो मलाई लाग्छ। त्यस कारण यदि त्यसो हो भने पनि ल ठिक छ, मध्यम वर्गलाई हामीले चाहिँ बढी फोकस गर्छौँ, त्यो आधार मध्यम वर्गको विस्तार गर्छौँ भने तापनि तिनीहरूलाई कसरी विस्तार गर्ने त भन्दा आखिर गर्नुपर्ने कुरा त कुन क्षेत्रमा फोकस गर्ने भन्दा यो चाहिँ उत्पादन र रोजगारीमै फोकस गर्ने हो। जब उत्पादन र रोजगारी मुलुकमा धेरै बढ्छ त्यसपछि मध्यम वर्गको साथसाथै तल्लो वर्ग जुन चाहिँ गरिब विपन्नहरू उनीहरूले पनि रोजगारीको र सरकारबाट अन्य चाहिँ सहुलियत सामाजिक सुरक्षा लगायतको सुविधा पाउन सक्छन्। त्यस कारण चाहिँ यदि कार्यान्वयनमा ठिकसित प्रभावकारी हुन सक्यो भने त्यसलाई चाहिँ त्यसले मुलुकलाई मुलुकको सामाजिक आर्थिक विकासलाई यो हाम्रो वाञ्छित दिशातिरै वा अपेक्षित दिशातिरै लान्छ भन्ने लाग्छ।
0: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर मिन बहादुर श्रेष्ठ, सहकर्मी दिनेश लुटेलसँग कुराकानी गर्दै। आर्थिक गतिविधिहरूको निरन्तर र लामो प्रक्रिया नै आर्थिक विकास हो, तर समयको गतिसँगै विकासका मानकहरू पनि बदलिएका छन्। हिजोका दिनमा राष्ट्रिय आय, प्रति व्यक्ति आय वा धन केन्द्रित विकासलाई मात्रै प्रगति मानिन्थ्यो भने आज परिभाषा फेरिएको छ। अहिले विकासको केन्द्रमा मानव र समाज आइपुगेका छन्। नागरिकको जीवन स्तरमा आएको परिवर्तन, सार्वजनिक सेवा प्रवाहको प्रभावकारिता अनि स्वास्थ्य, शिक्षा, खानेपानी, बिजुली र यातायातमा सर्वसाधारणको सहज पहुँच नै आर्थिक विकासका कडी हुन्। अझ नागरिक माझको आपसी विश्वास र सरकारप्रतिको भरोसाले ल्याउने मुस्कान नै आजको विकासको असली मापन बन्न पुगेको छ। यही नागरिक अपेक्षा र देशको स्रोत बीच सन्तुलन मिलाउने कडी हो वार्षिक बजेट। बजेट केवल एक वर्षको आय व्ययको लेखाजोखा मात्र होइन, यो त सरकारको राजनीतिक, आर्थिक र सामाजिक दर्शनको जीवन्त प्रतिबिम्ब पनि हो। नेपालको राजनीतिक इतिहासमा प्रजातन्त्र, पञ्चायत हुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा बजेटका प्राथमिकताहरू कसरी बदलिए त विश्लेषण गर्दैछन् सहकर्मी दिनेश लुइटेल।
1: इतिहासको पाना पल्टाउँदा विक्रम सम्म 2007 सालमा 104 वर्षीय राणा शासनको अन्त्य भयो। त्यसपछि मुलुकले प्रजातन्त्रको खुला सास फेर्न पायो। त्यही जगमा विक्रम सम्म 2008 साल माघ महिनामा नेपालकै इतिहासमा पहिलो पटक बजेट सार्वजनिक गरियो। तत्कालीन अर्थमन्त्री सुमडा शमशेर जबराले प्रस्तुत गर्नुभएको देशकै पहिलो बजेटको आकार मात्र 5,25,21,000 रुपियाँको थियो। ठूलो राजनीतिक परिवर्तनपछि आएको त्यो बजेटले नागरिकको जीवन स्तर सुधार्ने र राज्यलाई जनताप्रति उत्तरदायी बनाउने सत प्रयास गरेको देखिन्छ। तर प्रजातन्त्रको त्यो प्रारम्भिक यात्रा सहज रहेन। विक्रम सम्म 2008 देखि 17 सालको 9 वर्षको अवधिमा देशले करिब 9 सरकार परिवर्तनको अस्थिरता बेहोर्नु पर्यो। अन्तत राजा महेन्द्रले शासन सत्ता आफ्नो हातमा लिए र 2017 साल पुस 22 गते राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाइयो। पञ्चायती व्यवस्थाको सुरुवातसँगै आर्थिक वर्ष 2017-18 बजेट तत्कालीन अर्थ सचिव रामप्रसाद जोशीले सार्वजनिक गर्नुभयो। कुल 37,72,00,000 रुपियाँ व्यय अनुमान गरिएको उक्त बजेटले औद्योगिक उत्पादन, रोजगारी र मूल्य स्थिरताको नारा त अघि सार्यो, तर राजनीतिक स्वतन्त्रता कुण्ठित भएको त्यो कालखण्डमा देशको दीर्घकालीन आर्थिक बाटो पहिल्याउन भने बजेट चुकेको विश्लेषकहरू बताउँछन्। समय सधैँ एकनासै रहँदैन। 2046 सालको जनआन्दोलनले 30 वर्षे पञ्चायती निरङ्कुशताको अन्त्य गर्दै प्रजातन्त्रको पुनर्बहाली गर्यो। लामो समयको दमनपछि नागरिकका अपेक्षाहरू आकाशिएका थिए। त्यही जटिल संक्रमण कालमा 47-48 बजेट अन्तरिम सरकारले प्रस्तुत गर्यो, जसको मुख्य दायित्व नयाँ संविधान निर्माण र आम निर्वाचन सम्पन्न गर्नु त थियो नै, साथै विगतको अव्यवस्थित आर्थिक प्रणालीले निम्त्याएको भ्रष्ट भ्रष्टाचार र कालो बजारी अन्त्य गर्नुपर्ने थियो। यो बजेटले कृषि, ग्रामीण विकास र विपन्न समुदायलाई प्रत्यक्ष लाभ दिने गरी कार्यक्रमहरूको थालनी गर्यो। लगत्तै 2048 जननिर्वाचित सरकारले खुला बजारमुखी अर्थतन्त्रको नीति अवलम्बन गर्यो। यसै साललाई नेपालको आधुनिक आर्थिक उदारीकरणको प्रस्थान बिन्दु मानिन्छ। वित्तीय क्षेत्रमा सुधार, वैदेशिक लगानी र सेवा क्षेत्रको तीव्र विस्तार यही नीतिपछि सम्भव भयो। यद्यपि यही उदारीकरणका कारण सार्वजनिक संस्थानहरू धराशायी बनेको र शिक्षा, स्वास्थ्य जस्ता सेवा क्षेत्र सर्वसाधारणका लागि महँगो बन्दै गएको आरोप पनि लाग्ने गरेको छ। आर्थिक उदारीकरणले तताउँदै गरेको अर्थतन्त्रलाई 52 सुरु भएको माओवादी सशस्त्र संघर्षले फेरि सुस्त बनाइदियो। दशक लामो द्वन्द्वका कारण राज्यको ठूलो बजेट विकास निर्माण छडेर सुरक्षातर्फ केन्द्रित हुन पुग्यो। तर 2063 ऐतिहासिक जनआन्दोलनले देशमा शान्ति र गणतन्त्रको ढोका खोल्यो। आर्थिक वर्ष 63-64 बजेटले नयाँ र समृद्ध नेपाल निर्माणका लागि समावेशी विकास, राहत र पुनर्निर्माणलाई आफ्नो मूल मन्त्र बनायो। त्यसपछिका वर्षहरू संविधान निर्माणको खिचा तानीमै बिते। अन्तत 72 देशले नयाँ संविधान त पायो, तर लगत्तै विनाशकारी भूकम्प र नाकाबन्दीको दोहोरो चपेटा मुलुकले बेहोर्नु पर्यो। संविधान जारी भएपछिको पहिलो बजेट अर्थात् आर्थिक वर्ष 72-73 आर्थिक वर्ष 82-83 सम्मका बजेटहरू राष्ट्रिय स्रोत साधनलाई पुनर्निर्माणमा केन्द्रित गर्न र शिथिल बनेको अर्थतन्त्रलाई पुनर्जीवन दिनमै केन्द्रित रह्यो। राणा शासनको अन्त्यदेखि आजसम्मका बजेटहरूलाई सरसर्ती हेर्ने हो भने हरेक सरकारको प्राथमिकतामा कृषि, उद्योग, रोजगारी सिर्जना र गरिबी निवारण नै परेको देखिन्छ। तर विडम्बना बजेटको आकार वर्षेनी हात्ती जत्रो बनाउँदै लैजाने, तर खर्च गर्ने सरकारी संयन्त्र र क्षमता भने कमजोर कछुवा गतिमै रहने पुरानो रोगबाट नेपाल अझै मुक्त हुन सकेको छैन। राजनीतिक खिचातानी र दलगत लाभका लागि खुद्रे आयोजनामा बजेट छर्ने प्रवृत्तिले गर्दा प्रतिफल नागरिकको हातसम्म पुग्नै पाएन। तर आज नेपालको राजनीति इतिहासकै एउटा

0: कि नहोला भन्ने कौतूहलता चौतर्फी छ। राज्यको सीमित स्रोतको चर्को दबाव र आम नागरिकको चुलिदो अपेक्षा बीच सन्तुलन कायम गर्दै आगामी आर्थिक वर्षको नयाँ बजेट ल्याउनु वर्तमान सरकारका लागि फलामको चिउरा चपाउनु सरह नै छ। के यो सरकारले परम्परागत बजेटको घेरालाई तोडेर नयाँ इतिहास रच्न सक्ला? यसको उत्तर भने आगामी बजेटको दस्तावेज र त्यसको इमान्दार कार्यान्वयनले नै दिनेछ।
1: संघीय संसदका दुवै सदनमा आज महत्वपूर्ण आर्थिक तथा विधायकी गतिविधिहरू भएका छन्। आगामी वर्ष 2083-84 बजेट आउन ठिक दुई दिन बाँकी रहँदा अर्थमन्त्री डाक्टर सोडिम वाग्लाले आज प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेश गर्नुभएको छ। यससँगै सभामुख डोलप्रसाद अरियालले आगामी जेठ 15 गणतन्त्र दिवसका दिन अपराह्न 4 व्यवस्थापिका संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत हुने घोषणा गर्नुभएको छ। थप सामग्री सहित सहकर्मी सुनिता पोखरेल।
2: आज बिहान 11 प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ सदनमा केही राजनीतिक गर्मागर्मी देखियो। बैठकको प्रारम्भमा नै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित हुनुपर्ने माग राख्दै प्ले कार्ड सहित विरोध जनाउनुभयो। सभामुख अरियालले आसन ग्रहणका लागि पटक पटक आग्रह गर्दै रुलिङको दायरा बुझाउन खोज्नु भए पनि सांसद राईले आफ्नो अडान कायम राख्दै आजको बैठक बहिष्कार गर्नुभयो। सांसद राईको विरोधका बावजुद संसदको कार्यसूची भने अगाडि बढ्यो। आकस्मिक र शून्य समयमा सांसदहरूले देशका विभिन्न क्षेत्रमा देखिएका जनजीविका र प्राकृतिक विपत्तिका विषयमा सरकारलाई जवाबदेही बन्न आग्रह गर्नुभयो। स्वास्थ्य क्षेत्रको व्यतिथि औल्याउँदै सांसद साजिदा खातुन सिद्दिकीले देशका सबै अस्पतालमा डायलासिस मेसिन उपलब्ध गराउन माग गर्नुभयो भने राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डाक्टर तोसिमा कार्कीले गुणस्तरीय सड़क, एकीकृत पूर्वाधार विकास र नागरिक सुरक्षामा ध्यान दिन सम्बद्ध मन्त्रालयको ध्यानकर्षण गराउनुभयो। यस्तै सांसद निष्कल राईले वैदेशिक रोजगारीका क्रममा क्रोएसियामा सड़क दुर्घटनामा ज्यान गुमाएका नेपाली नागरिकको शव स्वदेश ल्याउन भइरहेको कानूनी र कूटनीतिक ढिलाइबारे संसदलाई अवगत गराउनुभयो। भौगोलिक विकटता र किसानका पीड़ा पनि आज सदनमा उत्तिकै सुनिए। मुगुमा यार्सा गुम्बा संकलनका क्रममा लेख लागेर निधन भएका पेमा लामाको शव अझै उठ्न नसकेको दुःखद तथ्य सांसद खड्ग बहादुर शाहीले राख्नुभयो। स्याङ्जामा मकै र धान खेतीका लागि मलको हाहाकार भएको विषय सांसद झबिलाल डुम्रेले उठाउनु भयो भने हुम्लामा दैनिक 8 भइरहेको लोडसेडिङ अन्त्य गर्न सांसद जयपति रुखायाले माग गर्नुभयो। आजको बैठकको अर्को महत्वपूर्ण कार्यसूची थियो चलचित्र विधेयक 2082। राष्ट्रिय सभामा उत्पत्ति भएको यस विधेयकमाथि विचार गरियोस् भन्ने संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको प्रस्तावलाई प्रतिनिधि सभाले सर्वसम्मतिले स्वीकृत गरेको छ। विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै पूर्व मन्त्री तथा सांसद जगदीश खरेलले चलचित्र क्षेत्रलाई मनोरञ्जन मात्र नभई संचार, भाषा र साहित्यको वृहत अङ्ग मान्दै यसको प्री प्रोडक्सनदेखि पोस्ट प्रोडक्सनसम्मका कार्यलाई मन्त्रालयसँगै जोडेर व्यवस्थित गरिनुपर्ने धारणा राख्नुभयो। यस्तै एमाले सांसद पद्मा कुमारी अरियालले चलचित्रलाई व्यापारिक सफलताको कडी मात्र नबनाई राष्ट्रको संस्कृति र चेतना झल्काउने ऐनाका रूपमा राज्यले कदर गर्नुपर्ने बताउनुभयो। सांसदहरूको सुझाव पछि जवाब दिँदै संचार मन्त्री डाक्टर तिमिल सिन्हाले यो विधेयकलाई समय सापेक्ष, डिजिटल युग अनुकूल र सृजनात्मक स्वतन्त्रता रक्षा गर्ने गरी बलियो बनाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।
3: फिल्म क्षेत्रका एक्सपर्ट्स विज्ञहरूको ओपिनियनलाई हामी मार्फत प्रतिबिम्बित गरेर यो विधेयकलाई चाहिँ बलियो बनाएर चाहिँ अगाडि बढाउनु पर्छ भन्ने मेरो धारणा रहेको छ।
2: चलचित्र विधेयक अब दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाइएको छ। यता दिउँसो 1:15 बसेको राष्ट्रिय सभाको बैठकले पनि केही महत्वपूर्ण विधेयकहरूमाथि सैद्धान्तिक सहमति दिएको छ। प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविधा गौतमले प्रस्तुत गर्नुभएको प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ। छलफलको जवाब दिँदै मन्त्री गौतमले अपाङ्गता भएका व्यक्ति र पिछडिएका क्षेत्रको अधिकार सुनिश्चित गर्न सरकार पूर्ण गम्भीर रहेको उल्लेख गर्नुभयो। राष्ट्रिय सभाको विशेष समयमा पनि सांसदहरू सम्झना देवकोटा, कमला देवी पन्त र राजेन्द्र लक्ष्मी गैरे लगायतले वर्षायाम सुरु हुनु अगावै किसानलाई मलको व्यवस्था गर्न, सार्वजनिक यातायातको भाडा नियन्त्रण गर्न र जेठ 16 देखि स्वास्थ्य बिमा बन्द नगर्ने भनिएको निर्णय तत्काल सच्याउन सरकारसँग जोरदार माग गर्नुभएको छ। संघीय संसदका दुवै सदनका आगामी बैठकहरू अब जेठ 15 गते

0: बजेट प्रस्तुत भए पश्चात बस्ने गरी स्थगित भएका छन्।
1: हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइकेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौँ। नमस्कार।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी नचलाऊ र चलाउन पनि नदिऊ, अन्यथा दुर्घटना हुने जोखिम बढ्छ।
4: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
5: विदेशमा बस्दा फजुल खर्च र गैर कानुनी काम नगरौं, जेल सजाय वा दण्ड जरिवाना पनि हुन सक्छ।
6: सिकेको सीप र पुँजीलाई उद्यममा लगानी गरौं, तपाईँको परिश्रम सुरक्षित भएमा वैदेशिक रोजगारी सफल हुनेछ।
5: वैदेशिक रोजगार बोर्डको सचिवालय।
7: मासु, अन्डा, दुधमा अब हामी आत्मनिर्भर बन्दै छौ नि। हामी सबै यसरी नै उत्पादनमा लागेपछि बाहिरबाट आयात गर्नै पर्दैन, हामी आफै सक्षम बन्दै छौ। अब
8: यति कुरामै खुसी भएर हुँदैन के धुर्मु, हामीले अझै उत्पादन र उत्पादकत्व बढाउन जोड दिनु पर्छ, त्यो पनि गुणस्तरीय उत्पादन।
7: सही भन्यो सुन्तली, यो कुरा त सबैलाई भन्न जानु पर्यो नि।
9: मासु र अन्डा उत्पादनमा आत्मनिर्भर बनौँ,
8: गुणस्तरीय उत्पादन गरी निर्यात प्रवर्धन गरौँ।
10: नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।

तपाईँ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्दै हुनुहुन्छ। अहिले 8:10 पछि यहाँहरूले स्वरोजगार कार्यक्रम सुन्न सक्नुहुनेछ। त्यसपछि 8:25 पछि शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठ एक र पाठ दुई सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। यस बेला बेलुकीको 8 बज्न लागेको छ। अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: Welcome back. Now the remaining news. Minister for Health and Food Hygiene Nisha Mehta has returned home today after attending the 79th World Health Assembly in Geneva of Switzerland. Leading a 3-member delegation, she was elected vice chair of the assembly, marking a major achievement for Nepal's health diplomacy. During the event, Minister Mehta presented Nepal's priorities on health pandemic preparedness and equitable access to global health systems. Now a sports update. Nepal has defeated China by 19 runs in the match held under the Asian Games Women's Qualifiers 2026 today. In the match played at the Biomass Oval Cricket Ground in Malaysia today, China failed to chase a target of 126 runs and scored only 106 runs for the loss of 5 wickets in 20 overs. Earlier, batting first after winning the toss, Nepal scored 125 runs for the loss of 5 wickets in 20 overs. Now Nepal will face Indonesia at the same venue tomorrow. You're listening to Radio Nepal's 8 PM English News Bulletin. Now on to some international news update. Prime Minister Narendra Modi on Wednesday urged citizens across the country to take necessary precautions amid the intense heatwave conditions being witnessed in several parts of India. India's public service broadcaster DD News cited the Prime Minister's a series of posts on X as appealing to people to stay hydrated, carry water while stepping outdoors and extend help to others during the harsh weather conditions. Several parts of the country, including North and Central India, have been witnessing severe heatwave conditions in recent days, with temperatures hovering around 45 degrees Celsius in some regions. Ongoing conflict in the Democratic Republic of Congo is hampering the Ebola outbreak response, the head of the World Health Organization, WHO, has warned. The BBC cited Dr. Tedros Adhanom Ghebreyesus as saying the east of the country is facing a catastrophic collision of disease and conflict. There have been 220 suspected deaths since the outbreak was declared. Now the general weather forecast for the country tonight. The Meteorological Forecasting Division has forecast the weather to be generally cloudy in Koshi, Bagmati and Gandaki provinces, partly cloudy in Madhya province and remaining hilly and Himalayan regions, while mainly fair in the Tarai regions. There is also possibility of gusty winds at a few places of the Tarai and hilly regions of Koshi, Bagmati and Gandaki and Lumini provinces, including Madhya province. With this, we have almost come to the end of this news bulletin, but before wrapping it up, let's have a reminder of the headlines once more. Government presents economic survey for the current fiscal year in federal parliament. Nepal's economy estimated to expand by 3.85%. Finance Minister Dr. Swarnim Wagle says the country's economic and social indicators have improved. National Human Rights Commission urges the government to implement the investigation report related to the Gen Z movement. And Indian Prime Minister Narendra Modi urges citizens to take precautions amid soaring temperatures across India. Well, that's the end of the news bulletin from Radio Nepal for this hour. Please also visit our website www.radionepalonline.com for more news and online programs. Our next news in English is at 8 a.m. tomorrow. Stay tuned and have a good night.
3: Hey, chora. के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
4: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
3: यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
4: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
3: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
4: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारु गर्नका लागि *1415# डायल गर्नुहोस्। नेपाल टेलिकम, राष्ट्रको संचार।
5: नमस्कार, स्वरोजगार कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। यो कार्यक्रम रेडियो नेपालको मिडियम वेभका फ्रिक्वेन्सीहरूका साथै एफएम ब्यान्ड 98, 100 र 103 मेगाहर्जका साथै रेडियो नेपाल अनलाइन .com मा र रेडियो नेपालको मोबाइल एपमा हरेक बुधबार बेलुकी यसै बेला सुन्न सक्नुहुन्छ। साप्ताहिक रूपमा रेडियो नेपालबाट प्रसारण हुने स्वरोजगार कार्यक्रममा व्यावसायिक रूपमा कृषि पेसामा लागेका युवा, लघु घरेलु तथा साना उद्योग सञ्चालन गरेका उद्यमी युवा र स्वरोजगारमा लागेका अन्य युवा व्यवसायीहरूसँग नियमित कुराकानी गर्छौँ। युवाहरूले सञ्चालन गरेका व्यवसायका बारेमा बढी भन्दा बढी सूचनाहरू प्रवाह गर्न, युवाहरूलाई स्वदेशमै साना व्यवसाय सञ्चालन गरी स्वरोजगारमा लाग्न र उद्यमी बन्न सहयोग पुगोस् भन्ने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको हो। गुल्मी जिल्लाको एक शिक्षकले शिक्षण पेसासँगै कृषि कर्मबाट लोभलाग्दो आमदानी गर्नुभएको छ। कालीगण्डकी गाउँपालिकाको वडा नम्बर 2 अर्बेनीका 38 वर्षीय लक्ष्मीपति नेउपानेले कालीगण्डकीको वडा नम्बर 1 देउराली माध्यमिक विद्यालयमा प्राथमिक तहको राहत शिक्षकको रूपमा अध्यापन गराउँदै आउनु भएको छ। शिक्षकका साथसाथै उहाँले कृषि पेसाबाट पनि लोभलाग्दो काम गर्दै आउनु भएको छ। कृषि पेसाबाटै उहाँले वार्षिक 18-19 लाख रुपियाँ आमदानी गरेको पनि हामीसँगको कुराकानीमा बताउनु भएको छ। उहाँले आफ्नो कृषि फर्ममा सुन्तला, कागती र किवी लगायतका फलफूल खेती गर्नु भएको छ। उहाँले बिहान, साँझ र बिदाको दिन सदुपयोग गर्दै आफै बारीमा खट्ने गरेको पनि हामीसँगको कुराकानीमा बताउनुहुन्छ। नियमित रूपमा नभई आवश्यकताका आधारमा दैनिक ज्यालादारीमा कामदार लगाउने गरेको पनि नेउपानेले बताउनु भएको छ। कृषि कर्मबाट नेपालमै केही गर्नुपर्छ भन्ने उद्देश्यलाई श्रीमतीको राम्रो साथ रहेकोले आफू अहिले यहाँसम्म आउन सकेको पनि नेउपानेले बताउनु भएको छ। उहाँले गरेको काममा उहाँको घर परिवारले उहाँलाई सक्दो सहयोग गर्दै आएको पनि नेउपानेले बताउनु भएको छ। उहाँले गरेको कृषि कर्मलाई हेर्न जिल्ला र जिल्ला बाहिरबाट पनि कृषक र कार्यालयका कर्मचारीहरू आउने गरेको पनि हामीसँगको कुराकानीमा उहाँले बताउनु भएको छ। आज स्वरोजगार कार्यक्रममा हामीले यिनै गुल्मी जिल्लाको कालीगण्डकी गाउँ पालिका वडा नम्बर 2 अर्बेनीका लक्ष्मीपति नेउपानेसँग कुराकानी गरेका छौँ।
6: म करिब 3-4 वर्ष जति म इन्डिया पनि बसेँ। त्यहाँ बस्दा पनि म इन्डियाको पन्जाबतिर चाहिँ बसेको, त्यतातिर पनि ती व्यावसायिक रूपमा फलफुल खेती गरिरहेको चाहिँ मैले त्यहाँ पनि देखेको भएर, त्यसपछि आफ्नै ठाउँमा पनि केही गर्यो भने अवश्य पनि अब सफल हुन सकिन्छ भन्ने लाएर मैले यसमा चाहिँ यता यो व्यावसायिक कृषितर्फ लागेको सर। होइन, व्यावसायिक रूपमा सुन्तला, कागती र किवी खेती छ सर। यसको अलावा व्यावसायिक रूपमा अकबरे खुर्सानी पनि छ। खास बढी मात्रामा मेरो त करिब 1600 करस चाहिँ सुन्तला छ, अनि 1400 भन्दा माथि चाहिँ बोटहरू चाहिँ किवीको छ, अनि करिब 600 बिरुवा चाहिँ कागती छ, हाम्रो स्थानीय लोकल कागती। त्यसको अलावा करिब 25-30 रोपनीमा व्यावसायिक तरकारी खेती पनि छ सर।
5: भारतमा केही समय बसे भन्नुभयो नि, कामकै सिलसिलामा त्यहाँ बस्नु भए अथवा कुनै कामले जानु भएको थियो, के थियो?
6: म चाहिँ एसएलसी पास गरिसकेपछि अब रोजगारीको सिलसिलामा चाहिँ गएको सर। रोजगारी सँगसँगै मैले मेरो पढ्ने अध्ययनको सिलसिला पनि जोड्छु भन्दै गएको। त्यहाँ चाहिँ मेरो चाहिँ वातावरण त्यति जमेन। त्यसपछि त्यहाँ चाहिँ वातावरण सुट नभइसकेपछि म फर्केर पुनः फेरि यहीँ नेपाल फर्केर त्यसपछि खेतीबेनीबाट चाहिँ इन्ट्रेस्ट सकेँ। त्यो लगत्तै फेरि स्कुलमा पनि म यता लागेँ, अनि स्कुलमा पढाउने पनि आफ्नो अध्ययनलाई पनि अगाडि बढाउने, अनि त्यसपछि फेरि व्यावसायिक रूपमा चाहिँ घरको काम पनि गरेर चाहिँ मैले अहिले करिब सबै 3-4 वटा खेती गर्दा करिब करिब 150-200 रोपनीको क्षेत्रफलमा मैले त्यो काम गरिरहेको छु सर।
5: यहाँले आफ्नै ठाउँमा बसेर जुन अहिले यो कृषि व्यवसाय गर्नु भएको छ नि, कृषि व्यवसाय गर्नको लागि पनि जस्तो सुन्तला खेती नै भन्नुभयो, कागती भन्नुभयो, किवीको खेती भनिरहनु भएको छ नि यहाँले, यो गर्नको लागि पनि कुनै विषयमा चाहिँ ज्ञान लिनु पर्थ्यो होला अथवा चाहिँ त्यो विषयमा तालिम लिनु पर्थ्यो होला, तपाईँले त्यस्तो तालिमहरू पनि केही लिनु भएको छ?
6: सुन्तला त हाम्रोमा हामी भन्दा पनि करिब अगाडिको पुस्ताहरूले पनि यहाँ लगभग फाटफुट रूपमा व्यवसायिक नगरे पनि फाटफुट रूपमा गरिरहेको अवस्था होइन, त्यसलाई पनि हेरेर हामीले केही सिको चाहिँ केही नक्कल गर्न सक्ने अवस्था भयो। अनि व्यावसायिक रूपमै काम गर्ने भनिसकेपछि यो स्थानीय संरचना बन्नुभन्दा अगाडि जिल्ला तहबाट अनि वडाबाट गाविसबाट जुन 1 दिने 2 दिने 3 दिने 5 दिने तालिमहरू भइरहेको थिए होइन, त्यसमा त म सहभागी भएको थिएँ होइन। अहिले पछिल्लो चरणमा आएर 1 हप्ते 10 दिनका तालिमहरू आवश्यकता अनुसार बिचबिचमा अब सम्बन्धित चाहिँ स्थानीय तहहरूबाट, जिल्लाबाट अनि कृषि ज्ञान केन्द्रबाट अनि यो प्रधानमन्त्री आधुनिकरण कार्यक्रमहरूबाट चाहिँ हामीले आवश्यकता अनुसार लिइरहेको छौँ यो सुन्तला खेती सम्बन्धी, अनि यो किवी खेती सम्बन्धी फेरि तपाईँको अहिलेभन्दा करिब 6-7 वर्ष अगाडिबाट हामीले चाहिँ यहाँ सुरु गरेको, यो गर्दै गर्दा जहाँ हाम्रो भन्दा अगाडि जहाँ व्यावसायिक रूपमा यो किवी खेती गरिरहनु भएको थियो त्यहीँ म आफै चाहिँ गएर प्रत्यक्ष गएर बसेर त्यस सम्बन्धी चाहिँ प्राविधिक कुराहरूमा सोधेर बुझेर अनि त्यसपछि यो स्थानीय तहमा अनि ज्ञान केन्द्रमा रहने त्यहाँको कृषि प्राविधिकहरूसँग पनि सरसल्लाह लिएर बुझेर अनि कुन जात लगाउँदा उपयुक्त हुन्छ भनेर उहाँसित सल्लाह लिएर त्यसपछि 2 दिने 3 दिने 5 दिने अनि 1 हप्ताका तालिमहरू लिएर अनि त्यही अनुसारले चाहिँ मैले सञ्चालन गरिरहेको काम गरिरहेको छ।
5: लक्ष्मीजी, जस्तो यहाँले अलिकति अघि कुरा उठाउनु भएको थियो विद्यालयमा पढाउने काम पनि गर्छु भन्नुभएको छ नि, जस्तो यो कामलाई कसरी अगाडि बढाइरहनु भएको छ त, 2-3 वटा काम एकैचोटि गरिरहनु भएको छ?
6: अब 10 साल त आफू स्कुलमै भइनि भयो बिदाको समय, त्यसपछि बिहान बेलुकीको समय, त्यसपछि आफूले चाहिँ नसकेको नभ्याएको खण्डमा अब अरू चाहिँ सिजन अनुसारका चाहिँ खेतालाहरू लगाएर म पनि अब बिहान बेलुकी खटिनी नै भएँ, बिदाको समय पनि हुने भयो अनि परिवारको पनि साथ सपोर्ट सहयोग भयो, त्यस अलावा चाहिँ नभ्याएको खण्डमा अब खेतालाहरू चाहिँ आवश्यक पर्छ सिजन बेलमा अलिक बढी मात्रामा, अहिले पछि चाहिँ कम मात्रामा खोजेर अब आफूले नसकेको नभ्याएको कामलाई खेताला खोजेर म्यानेज गरेर पनि मैले यो काम गरिरहेको छु सर।
5: कृषि कर्ममा लागिरहनु भएको छ होइन, यो कृषि कर्म गर्दै गर्दाखेरि यहाँले सुरुवातमा कृषि व्यवसायमा कति लगानी गर्नु परेको थियो होला?
6: सबै एकै जतिको त भएन, तर मेरो सुन्तलाको चाहिँ व्यावसायिक रूपमा सुन्तला खेती सुरु गर्दाको पहिलो करिब 3-4 वर्षको अवधिमा मेरो चाहिँ जग्गा जमिन बाहेक त करिब 12-13-14 लाख रुपियाँ दाम सुरुको 3 वर्षमा खर्च भयो होइन, अनि त्यस सुन्तला कायतीको सवालमा, अनि यो तरकारी जन्मेहरूमा त प्रत्येक वर्षको चाहिँ अब जुन सिजनमा जो तरकारीहरू लगाइन्छ त्यसको चाहिँ अब सोही समय अनुसार चाहिँ खर्च हुने भयो, अनि किवीको सवालमा अलिकति बढी सुरुमा लगानी बढी लाग्ने भनेको किवीको छ सर होइन, किवीको त करिब मेरो अहिले करिब करिब 35-40 लाखको लगानी मेरो फिल्डमा फसेको छ, लगानी लागेको छ सर किवीको।
5: व्यवसायहरू गरिरहँदाखेरि तपाईँको गाउँपालिका कालीगण्डकी गाउँपालिका भन्नुभयो, पालिकाको यो कृषि विकास शाखाले पनि तपाईँहरूलाई केही सहयोग गरिरहेछ कि के छ?
6: एकदम त्यसमा त एकदम अवश्य सहयोग छ, अब प्राविधिक सहयोग त हुँदै भयो, त्यसको अलावा चाहिँ अब त्यस्तो भौतिक संरचनाहरू निर्माण गर्ने पिल्लर अनि बिउ बिजन त्यो बेर्नाहरू त्यसपछि मल औजार उपकरणदेखि लिएर हरेक कुरामा चाहिँ तपाईँको स्थानीय यो गाउँपालिका भयो, त्यसपछि गएर कृषि ज्ञान केन्द्र तम्घास गुल्मी भयो, अनि राष्ट्रिय आधुनिकरण कार्यक्रम तम्घास गुल्मी भयो, अनि कृषि विकास निर्देशनालय चाहिँ बुटोलबाट पनि हाम्रो चाहिँ पोहोर एउटा करिब 30 लाख बराबरको यो किवीका पिल्लरहरू निर्माण गर्ने एउटा कार्यक्रम थियो हाम्रो समूहमा सामूहिक रूपमा, अरूलाई पनि सबै समूहलाई हुने गरी लगायत चाहिँ जो स्थानीय तह वडा पालिका ज्ञान केन्द्र आधुनिकरण कार्यक्रम कृषि विकास निर्देशनालय सहितको चाहिँ अब एकदम सहयोग छ सर, उहाँहरूको सहयोग गर्छ, यत्रो लगानी यहाँ फसाउन चाहिँ एकदम गाह्रो छ, सकिन्न, सम्भव पनि हुन्न, सबैको सहयोगले चाहिँ यहाँसम्म आइपुगेको छ, अबको 1-2 वर्षमा अब खासै चाहिँ सहयोगप्रति आँखा नलगाए पनि लघु निर्वाह गर्न सकिन्छ कि भन्ने अवस्थामा यहाँ म लगायत अरूले पनि गर्नु भएको छ, अरूहरू पुग्नु भएको छ, म पनि मेरो पनि अवस्था अब 1-2 वर्षमा जे होस् अवस्था राम्रो आउने अवस्थामा छ सर।
5: हजुर, आज मैले यति बेला गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर 2 अर्बेनीका लक्ष्मीपति नेउपानेसँग उहाँले गर्नुभएको कृषि व्यवसायको बारेमा कुराकानी गरिरहेको छु। लक्ष्मीजी, यो व्यवसाय गरिरहँदाखेरि तपाईँले त्यहाँ अरूलाई पनि रोजगारी दिनु भएको छ?
6: मेरो यो व्यवसाय सञ्चालन गर्न वर्षमा अपडेट हेर्दाखेरि करिब 1,450 दिनको चाहिँ हाजिरा रहेछ सर, एक वर्षको म आफैले मात्रै एक्लै साध्य सम्भव त हुन्न, मेरो अलावा एक वर्षको चाहिँ 1,450 जनाले काम गरेको रेकर्ड छ।
5: अब वार्षिक आमदानी चाहिँ कस्तो हुन्छ त लक्ष्मीजी?
6: यस्तो छ सर, अब यो किवी चाहिँ पोहोर साल पहिलो लट फल्यो, अहिले दोस्रो लट, त्यसपछि यो व्यावसायिक रूपमा गरेको अकबरे खुर्सानी बढी मात्रामा तरकारी जन्मेमा अकबरे खुर्सानी र काँक्रो हुन्छ, त्यसपछि सुन्तला कादी गर्दा करिब अबको 1-2 वर्षमा त राम्रै फर्क मार्छ सर, अहिलेको मोटामोटी अहिले यो गएको अहिले किवी सकियो सुन्तला सकियो अब अहिले वर्षे यो तरकारीहरू गर्दा करिब करिब 17-18-20 लाखको सेरोफेरो अहिलेको सिजनमा भयो, तर अबको 2 वर्षमा अहिलेको आम्दानीको करिब डबलबाट फरक हुन्छ सर, अबको लटमै किवीले राम्रो दिन्छ किन भन्दा अब भाउ पनि राम्रो छ, अब बल्ल फल्ने क्रम बढ्दो छ। त्यसपछि सुन्तला पनि करिब अब 13-14 सयमा त अहिले दाना लागिसकेको थियो, अबको सिजनमा करिब 1500 बिरुवामा दाना लाग्छ। त्यो गर्दाखेरि करिब अबको दोस्रो तेस्रो वर्षमा यो डबल भाडा करस जान्छ।
5: तपाईँको आफ्नै जग्गा हो अथवा चाहिँ भाडामा लिनु भएको छ?
6: 100 रुपियाँ जति मेरो आफ्नै छ, होइन मेरो घरैको, अनि करिब 50-55 रुपियाँ जग्गा मेरो भाडामा छ।
5: गाउँ ठाउँमा जग्गा खाली भए उत्पादन हुँदैन, त्यसले गर्दाखेरि त्यहाँबाट बसाइ सर्नु पर्ने अवस्था पनि आइरहेछ भन्ने कुरा सुनिन्छ, होइन कि? वास्तवमा उत्पादन गर्न सकिँदैन? तपाईँले त यति धेरै उत्पादन गरिराख्नु भएको छ, अरू युवा साथीहरूले पनि यसरी नै खट्नु भयो भने त आफ्नै ती माझो जमिनलाई प्रयोग गरेर पनि प्रशस्त आमदानी गर्न सकिने रहेछ नि त, होइन र?
6: हो, एकदम अवश्य सर। यसमा के छ भने मैले के भन्छु यस विषयमा भने, जब मैले यहाँ सुन्तला त मेरो करिब 13-14 वर्ष अगाडि नै मैले सुरु गरेको, किवीको सवालमा 5-6 वर्ष अगाडिदेखि सुरु गरियो यहाँ। जब मैले त्यो किवी खेती सुरु गर्नु अगाडि यहाँ हरेक यहाँका जग्गाहरू बाँझा थिए, अनि सबैले बेच्न पा, 1-1.5 लाखसम्म पा, जाने खर्चसम्म पा, चाहिँ अब मैले दिने, सकेर जाने, उम्केर जाने भन्ने कन्सेप्ट थियो कि सर यहाँको। जब हामीले करिब म लगायत अरू 20-22 जनाको समूहमा यहाँ यो व्यावसायिक रूपमा किवी खेती सुरु गरियो, सबैको गर्दा त करिब अहिले 11,000 बोटहरू किवी छ सर, होइन? यो देख्दै गर्दा अब अहिले जसका जग्गा छन् यहाँ छोडेर जो तराईतिर गएको छ, उनीहरूलाई किन्न मागियो भने उस्तै 1,00,000 दिन पा हुन्थ्यो भनेर गएका मान्छेले अहिले 15,00,000 दिँदा पनि नदिएको अवस्था छ सर। त्यस्तो जग्गा पाउनै मुस्किल, एकदम कसैले जो नदिने, कुनै पनि हालतले नदिने गर्दा त्यस्तो चाहिँ महत्त्व छ। कोही मान्छे विदेश जान कति लगानी लाग्छ, केही ठेगान टुङ्गो हुन्न, तर पनि मान्छे हुमिएर जान्छ भने त्यही लगानी यहाँ एकपटकसम्म लगानी लायो भने वर्षौँ वर्षसम्म आनन्दले आफ्नै गाउँ ठाउँमा, होइन, आफूले चाहेको आफ्नो समय म्यानेज गरेर आफै त्यसको चाहिँ धनी भएर, आफै त्यसको साहु भएर आनन्दले चाहिँ मान सम्मानसहित बस्न, खाना लाउन, खर्च पुग्ने व्यवस्थापन हुने ठाउँमा मान्छेले लगानी नगरेर, लगानी गर्न नसकेर अथवा नजानेर, सबै नसकेर पनि होइन सर, नजानेर अनि यो गाइडिङ गर्ने मान्छे नभएको कारणले पनि यस्तो समस्या, होइन? यसको अहिलेको अवस्थामा हाम्रोमा मैले सबैलाई के भन्छु भने, आफ्नो गाउँठाउँमा कसैकोमा सुन्तला हुन्छ, कसैकोमा किवी हुन्छ, कसैकोमा अरू अन्य व्यावसायिक तरकारीहरू हुन्छ, अन्य फलफुलहरू हुन्छ, केही मात्रामा लगानी गर्यो हाम्रो ठाउँमा पनि 100% चाहिँ राम्रो वस्तु उत्पादन हुन्छ, काम गर्न सकिन्छ, व्यावसायिक बन्न सकिन्छ भन्ने चाहिँ कुरा म विश्वस्त छु। म त्यो विश्वस्तै भएर मैले पनि थालेको, मैले अरूलाई पनि यो कुरा चाहिँ अनुरोध गर्न चाहन्छु।
5: कृषि कर्ममा लाग्ने अरू पनि युवाहरू हुनु होला, होइन? जस्तो कृषि कर्ममा लाग्ने जो कृषक हुनुहुन्छ, व्यावसायिक रूपमै काम गरिराख्नु भएको छ, उहाँहरूलाई त्यहाँको गाउँपालिकाले के गरिदिएदेखि अझै सहज हुन्थ्यो जस्तो लाग्छ यहाँलाई?
6: गाउँपालिकाले त अब जस्तो आर्थिक प्राविधिक सहयोगहरू त गरिरहेछ। मान्छेमा कस्तो भयो भने, त्यो सहयोग लिएर अहिलेलाई लिने, केही केही त्यसैबाट बचाएर निर्वाह गर्ने भन्ने मान्छेको त्यो चेतनाको कमीले त्यस्तो भएको छ सर, होइन? त्यसलाई चाहिँ मान्छेमा के भइ दिनु पर्यो भने, केही समय पर्खिसकेपछि त्यो पूर्ण रूपमा त्यो लगानीसहित आफ्नो पनि केही लगानी माटोमा फसायो भने अवश्य सफल हुन सकिन्छ भन्ने एउटा मान्छेमा जनचेतना भयो र त्यसपछि अन्य चाहिँ व्यावसायिक रूपमा गरिरहेका ठामहरू व्यक्तिहरूलाई हेरेर, अरूका कुरा सुनेर मान्छे त्यसमा लाग्नलाई प्रेरणा गरियो भने अहिले चाहिँ आर्थिकको समस्या मान्छेमा छैन, त्यो ज्ञानको कमी छ कि सर, त्यो ज्ञानलाई चाहिँ अलिकति मानिसमा भर्न सकियो भने पक्कै पनि चाहिँ हरेक पहिचान भइएका वस्तुमा लगानी गरेर व्यावसायिकमा लाग्यो भने 100% चाहिँ त्यहाँ सफल हुन सकिन्छ भन्ने मेरो आग्रह, अनुरोध र मेरो मनसाय पनि यही छ सर। व्यावसायिक रूपमा मैले काम गर्दै गर्दा मैले पढाउने यहाँ देउराली मावि विद्यालयमा 6-7-8 को पेसा व्यवसाय प्रविधि भन्ने विषय थियो कि सर, कृषि सम्बन्धी। त्यसमा 50 पूर्णाङ्कको चाहिँ प्र्याक्टिकल र 50 पूर्णाङ्कको थ्योरिटिकल थियो। प्र्याक्टिकलीमा हामीले के गरेका थियौँ भने, एउटा विद्यार्थीबाट 1 मौरीको घार वितरण गऱ्यौँ गाउँपालिकाको सहयोगमा। अब कुनै विद्यार्थीकोमा त हामीले वितरण गरेको करिब 4 वर्ष भयो, कोही विद्यार्थीको त्यही एउटा मौरीको घारबाट करिब 100 किलो मह उत्पादन गरेको पनि रेकर्ड छ सर यहाँ, जहाँ कि विद्यार्थीलाई 500 रुपियाँ दिएर अरू गाउँपालिकाले मौरीको घार अनुदान सहयोग गरेर प्र्याक्टिकल्ली रूपमा खालेको कार्यक्रममा कमसेकम एउटा विद्यार्थीले 100 किलो महसम्म निकालेको रेकर्ड पनि छ सर।
5: हजुर हजुर, हामी अन्ततिर आइपुगिसकेका छौँ लक्ष्मीजी। जो अहिले पनि हाम्रो गाउँ ठाउँका युवा साथीहरू, होइन, कामका खोजीमा विदेश गइराख्नु भएको छ, कोही जाने तर्खरमा पनि हुनुहुन्छ, उहाँहरूलाई के भन्नुहुन्छ तपाईँ?
6: मैले उहाँहरूलाई के अनुरोध गर्न चाहेँ भने, हामी एक त विदेश भनेपछि हुरुक्कै हुन्छौँ, अनि अर्को कुरा, यहाँ काम गर्ने कन्सेप्टै बसाल्न सकिएन। जो देश विदेशमा जहाँ हुनुहुन्छ उहाँहरूलाई मैले के अनुरोध गर्न चाहेँ भने, केही लगानी यहाँ पनि गरेर हेर्नुहोस्, अवश्य त्यसमा सफल भइन्छ भन्ने चाहिँ मैले अनुरोध गर्न चाहेँ। यहाँ लगानी गर्ने प्रवृत्ति जो भएन सर, त्यस कारणले केही मात्रामा यहाँ लगानी गरेर एकपटक हेरिदिनुहोस्, पक्कै पनि हजुरहरूको लगानी खेर जान्न, त्यो लगानी चाहिँ सक्सेस हुन्छ भन्ने पूर्ण त म विश्वस्त दिलाउन चाहेँ सर।
5: भर्खरै यहाँहरूले सुन्दै हुनुहुन्थ्यो गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर 2 अर्बेनीका लक्ष्मीपति न्यौपानेसँग उहाँले गरिरहनु भएको कृषि व्यवसायको बारेमा गरिएको कुराकानी।
7: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
8: श्रोतावृन्द नमस्कार, नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
9: श्रोता विद्यार्थी, आज हामी माध्यमिक तह कक्षा 10 विज्ञान तथा प्रविधि विषयको एकाइ 2 जीवहरूको वर्गीकरण अन्तर्गत जन्तु जगतको वर्गीकरण अन्तर्गत कोडेटा समूहमा पर्ने जीवहरूका सम्बन्धमा शिक्षक र विद्यार्थीबीच गरिएको संवाद प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य बुँदाहरू टिपोट गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
10: मिथिलेश, जाऊ एउटा कक्षामा, घन्टी बजिसक्यो।
11: ल ल जाऊ, सुशीला मिस त छिट्टै आउनुहुन्छ कक्षामा।
10: हो, त्यसैले त छिटो जाऊँ भनेको नि।
11: मिसले आज के छलफल गर्ने भन्नुभएको छ?
10: जन्तु जगतको वर्गीकरण अन्तर्गत एउटा फाइलम बाँकी छ नि, त्यही छलफल गर्ने होला।
11: सबैजना आफ्नो आफ्नो विज्ञान तथा प्रविधि किताब निकालेर फाइलम कोडेटाका बारेमा पढौँ है। मिस आएपछि छलफल गर्नुपर्छ।
10: मिथिलेश, मिसले आज हामीलाई प्रयोगशालामा लगेर छलफल गराउनुहुन्छ कि कक्षामै?
11: खोइ, त्यो त थाहा भएन।
10: मिस आउनुभयो।
11: मिस नमस्कार।
12: नमस्कार
11: मिस, आज पनि हामी प्रयोगशाला जाने कि यही छलफल गर्ने?
12: आज पनि प्रयोगशालामा नै गएर छलफल गरौँ न त। सबैजना एउटा एउटा टुलमा सजिलो गरी बस्नुहोस् है। आज हामी जन्तु जगतमा पर्ने अन्तिम र सबैभन्दा विकसित फाइलमका बारेमा छलफल गर्छौँ।
11: कोडेटा जन्तु जगतको सबैभन्दा विकसित फाइलम हो मिस?
12: हो मिथिलेश, कोडेटा जन्तु जगतको सबैभन्दा विकसित फाइलम हो।
10: यो फाइलममा पर्ने जनावरहरू त सबै ठुला ठुला हुन्छन् है मिस?
12: हो डोलमा, यस अन्तर्गत पर्ने जनावरहरू यसभन्दा अगाडि छलफल गरेका फाइलमहरूमा पर्ने जनावरहरूभन्दा ठुला हुन्छन्।
10: यिनीहरू त हामीले देखिरहेका जनावरहरू पनि हुन्छन् है मिस?
11: कोडेटा फाइलममा त ढाड भएका जनावरहरू पर्छन् है?
12: हो मिथिलेशले सही भन्नुभयो, कोडेटा फाइलममा ढाड भएका जनावरहरू पर्छन्।
10: यस फाइलममा पर्ने जनावरका मुख्य विशेषताहरू के छन् मिस?
12: सबै नोटोकर्ड हुने जनावरहरूलाई फाइलम कोडेटामा राखिएको छ।
10: नोटोकर्ड भनेको के हो?
12: नर्भ कर्ड र पाचन नलीको बीचमा कार्टिलेजबाट बनेको नली आकारको अङ्गलाई नोटोकर्ड भनिन्छ।
10: यिनीहरूको शरीरमा कहाँ हुन्छ मिस?
11: जीवनकालभर रहन्छ हो मिस।
12: फाइलम कर्डेटामा पर्ने जनावरहरूको जीवनको कुनै अवस्थामा नर्भ कर्ड र पाचन नलीको बीचमा नोटोकर्डको विकास भएको हुन्छ।
11: अन्य कुन कुन विशेषताहरू हुन्छन् मिस?
12: भुँडो अवस्थामा बाह्य घाँटीको भागमा गिल्सको विकास भएको हुन्छ।
11: यिनीहरूको शरीरमा भर्टिब्राहरू पनि हुन्छन् है मिस?
12: हो, यिनीहरूमा भर्टिब्राहरू हुन्छन्। भर्टिब्रा भित्रको खाली भाग नली आकारको नसाले भरिएको हुन्छ।
11: यिनीहरूमा अस्थिपञ्जर पनि हुन्छ है मिस?
12: हुन्छ, यसको अस्थिपञ्जरलाई मांसपेशीले ढाकेको हुन्छ।
11: यिनीहरूमा कस्तो किसिमको रक्त सञ्चार प्रणाली हुन्छ मिस?
12: यिनीहरूमा बन्द रक्त सञ्चार प्रणाली विकास भएको हुन्छ।
11: यस फाइलममा पर्ने सबै जनावरहरू एकै किसिमका हुन्छन् हो मिस?
12: होइन, यसमा पर्ने जनावरहरूको शारीरिक बनावट फरक फरक हुन्छ। त्यसकै आधारमा यिनीहरूलाई चारवटा सब फाइलममा विभाजन गरिएको छ।
11: चारवटा सब फाइलम के हुन्?
12: ती सब फाइलमहरू हेमिकर्डेटा, युरोकर्डेटा, सिफालोकर्डेटा र भर्टिब्रेटा हुन्।
10: यी सबै फाइलमको बारेमा हामीले अहिले पढ्नुपर्छ हो मिस?
12: पढ्दैन, हामी यहाँ सब फाइलम भर्टिब्रेटाको बारेमा मात्र अध्ययन गर्छौँ।
11: यी चारवटा सब फाइलम मध्ये सबैभन्दा विकसित कुन हुन्छ?
12: पहिलो तीनवटा फाइलमहरूलाई प्रोटोकर्डेटा भनिन्छ। तिनीहरूमा पर्ने जनावरहरू भर्टिब्रेटामा पर्ने जनावरहरूभन्दा कम विकसित हुन्छन्।
10: सब फाइलम भर्टिब्रेटामा कस्ता जनावरहरू पर्छन् मिस?
12: माछा, भ्यागुता, सर्प, चरा, गाई सबै भर्टिब्रेटामा पर्छन् नि।
11: यिनीहरूका विशेषताहरू त फरक फरक हुन्छ त मिस, कसरी एउटै सब फाइलममा राखिएको?
12: हो मिथिलेश, तपाईँले भनेको सही हो। यिनीहरूका धेरै विशेषताहरू मिल्दैनन्, तर यिनीहरूका केही साझा विशेषताहरू पनि हुन्छन्।
11: कस्तो साझा विशेषता मिस?
12: यिनीहरूको सबैको शरीरमा मेरुदण्ड हुन्छ। मेरुदण्ड हुने सबै जनावरहरू सब फाइलम भर्टिब्रेटामा पर्छन्।
11: यिनीहरूमा नोटोकोड पनि हुन्छ है मिस?
12: हो हुन्छ, तर यिनीहरूमा भ्रूण अवस्थामा विकास भएको नोटोकर्डलाई पछि मेरुदण्डले विस्थापित गर्छ।
11: हामी मानिस पनि भर्टिब्रेटामा पर्छौँ है मिस?
12: हो, हामी पनि भर्टिब्रेटामै पर्छौँ।
11: भर्टिब्रेटको शरीर बायोलेट्रली सिमेट्रिकल हुन्छ है मिस?
12: हो, यिनीहरूको शरीरलाई एउटा दिशाबाट मात्रै दुई बराबर भागमा विभाजन गर्न सकिन्छ, त्यसैले यिनीहरूको शरीर बायोलेट्रली सिमेट्रिकल हुन्छ।
11: यिनीहरूमा श्वास प्रश्वास चाहिँ कसरी हुन्छ नि मिस?
12: यिनीहरूमा श्वास प्रश्वास क्रियाका लागि गिल्स वा छाला वा फोक्सोबाट सञ्चालन हुन्छ।
11: सर्प र भ्यागुताले त वातावरण अनुसार शरीरको तापक्रम परिवर्तन गर्न सक्छ रे त मिस?
12: हो, यो सब फाइलममा पर्ने कुनै जनावरहरूको शरीरको तापक्रम वातावरण अनुसार परिवर्तन भइरहन्छ, जसलाई विषमतापी जनावर भनिन्छ।
10: विषमतापी जनावरलाई चिसो रगत भएका जनावर पनि भनिन्छ हो मिस?
12: हो, विषमतापी जनावरहरूलाई चिसो रगत भएका जनावर पनि भनिन्छ।
10: तर हाम्रो शरीरको तापक्रम त कहिल्यै परिवर्तन हुँदैन त मिस?
11: हाम्रो मात्र होइन डोलमा, अरू जनावरहरू जस्तै चरा, गाई, भैँसीहरूको पनि शरीरको तापक्रम परिवर्तन हुँदैन।
12: हो, यस सब फाइलममा पर्ने केही जनावरहरूको शरीरको तापक्रम परिवर्तन हुँदैन, यस्ता जनावरहरूलाई समतापी जनावर भनिन्छ।
10: अनि समतापी जनावरलाई तातो रगत भएका जनावर भन्ने हो मिस?
11: विषमतापीलाई चिसो रगत भन्ने भएपछि समतापी जनावरहरूलाई तातो रगत भएका जनावर पनि भनिन्छ होला नि?
12: तपाईँहरूले भनेको सही हो, समतापी जनावरहरूलाई तातो रगत भएका जनावर पनि भनिन्छ।
11: यिनीहरूमा सबै प्रणालीहरू पनि विकसित हुन्छ होला है मिस?
12: जन्तु जगतको सबैभन्दा विकसित जनावरहरू यस जगतमा पर्ने भएकाले सबै प्रणालीहरू पनि विकसित हुन्छन्।
10: रक्त सञ्चार प्रणाली पनि पूर्ण रूपमा विकास भएको हुन्छ होला है मिस?
12: यिनीहरूमा मुटु सहितको विकसित रक्त सञ्चार प्रणाली हुन्छ। मुटुमा दुईदेखि चारवटा कोठाहरू हुन्छन्।
11: प्रजनन प्रणाली पनि पूर्ण विकसित हुन्छ होला है मिस?
12: हो, यिनीहरूमा पूर्ण विकसित प्रजनन प्रणाली हुन्छ। केही ओभिप्यारस हुन्छन् भने केही भिभिप्यारस हुन्छन्।
11: यो ओभिप्यारस र भिभिप्यारस भनेको के हुन् मिस?
12: तपाईँहरूलाई थाहा छ, माछा, भ्यागुता, गोही, चरा सबैले पहिले फुल पार्छन् अनि उक्त फुलबाट बच्चा कोरल्छन्।
10: हो मिस, कुखुरा त फुलमाथि ओथारो बसेर बच्चा कोरल्छ।
12: हो, यसरी फुल पार्ने र फुलबाट बच्चा कोरल्ने जनावरहरूलाई ओभिप्यारस भनिन्छ।
10: ओभिप्यारस भनेको त स्पष्ट भयो मिस, भिभिप्यारसको बारेमा पनि बताइदिनुहोस् न।
12: गाई, बाख्रा, कुकुर, बिरालो आदिले बच्चा जन्माएको देख्नु भएको छ?
10: देखेको छु मिस, बिरालो र बाख्राले बच्चा जन्माएको।
12: कसरी जन्माउँछ? फुल पार्छन् हो यिनीहरूले पनि?
10: कहाँ फुल पार्नु, यिनीहरूले सिधै बच्चा जन्माउँछन् नि मिस।
12: हो, यसरी सिधै बच्चा जन्माउने जनावरहरूलाई भिभिप्यारस भनिन्छ।
11: यति धेरै भिन्न भिन्न गुणहरू भएका जनावरहरूलाई एउटै समूहमा राखेर अध्ययन गर्न गाह्रो हुँदैन मिस?
12: गाह्रो हुन्छ, त्यसैले त यिनीहरूको शारीरिक बनावटका आधारमा यिनीहरूलाई पाँचवटा क्लासमा विभाजन गरिएको छ।
10: फेरि यसका पाँचवटा क्लास रे? वर्गीकरणमा त समूह र उपसमूहहरू नै कति कति
12: किन आत्तिएको डोलमा।
11: अब फेरि हामीले यी पाँचवटा क्लासको बारेमा पनि अध्ययन गर्नुपर्छ हो मिस।
12: हो नि, अब यी सबै क्लासको बारेमा एक एक गरेर छलफल गर्नुपर्छ नि।
10: पाँचवटा क्लास के हुन् मिस?
12: पिसेस, एम्फिबिया, रेप्टिलिया, एभ्स र म्यामेलिया गरी पाँचवटा क्लास छन् नि।
11: आज हामीले कुन कुन क्लासको बारेमा छलफल गर्छौँ मिस?
12: आज हामी पिसेस र एम्फिबियाको बारेमा मात्रै छलफल गर्छौँ।
10: पिसेसमा त माछाहरू पर्छन् है मिस?
12: हो, माछाका विशेषताहरू भन्नुहोस् त।
11: यस क्लासमा पर्ने जनावरहरूको शरीर लाम्चो, चेप्टो र डुङ्गा आकारको हुन्छ है मिस?
12: हो, यिनीहरूको डुङ्गा आकारको शरीरले पानीमा सजिलै पौडिन, डाइभ हान्न पनि सक्छन् नि।
11: शरीर कत्लाले ढाकेको हुन्छ है मिस?
12: हो, उक्त कत्लाहरूले माछाहरूलाई पानीको धारबाट बचाउँछन्। डोल्माले भन्नुहोस् त माछाको बनावटको बारेमा।
10: यिनीहरूको शरीरलाई टाउको, जिउ र पुच्छर गरी तीन भागमा बाँडिएको हुन्छ।
12: स्याबास। अब मिथिलेशले भन्नुहोस् त।
11: यिनीहरूमा फिन्स हुन्छ, फिन्सको मद्दतले पानीमा पौडन्छन्।
12: स्याबास। तपाईँहरूले त कति धेरै विशेषताहरू भनिसक्नुभयो त।
10: अब अरू के विशेषताहरू हुन्छन् मिस, हजुरले भनिदिनुहोस् न।
12: यिनीहरूको टाउको दायाँ बायाँ भागमा गिल्स हुन्छन्। उक्त गिल्सको मद्दतले यिनीहरूले सास फेर्छन्।
10: यिनीहरूले बच्चा कसरी जन्माउँछन् मिस?
12: धेरै जसो जनावरहरू ओभिप्यारस हुन्छन्, तर केही भिभिप्यारस पनि हुन्छन्।
10: यिनीहरूका भाले पोथी अलग अलग हुन्छन् है मिस?
12: हो, यिनीहरू एकलिङ्गी जनावर हुन्।
11: यिनीहरूमा कस्तो किसिमको गर्भाधान हुन्छ मिस?
12: यिनीहरूमा बाह्य गर्भाधान हुन्छ।
10: बाह्य गर्भाधान भनेको के हो मिस?
12: पोथीको शरीर बाहिर भाले ग्यामेट र पोथी ग्यामेटको मिलन भई जाइगोट बन्ने प्रक्रियालाई बाह्य गर्भाधान भनिन्छ।
10: माछा खाएका छौ मिथिलेश?
11: माछा त खाएको छु, तर माछामा मुटु हुन्छ कि हुँदैन थाहा छैन।
12: माछामा मुटु हुन्छ नि, तर यिनीहरूको मुटुमा जम्मा दुईवटा कोठा मात्र हुन्छ।
10: मिस, यिनीहरूको शरीरको तापक्रम परिवर्तन हुन्छ कि हुँदैन?
12: यिनीहरूको तापक्रम वातावरण अनुसार परिवर्तन हुन्छ, त्यसैले यिनीहरूलाई विषमतापी जनावर भनिन्छ।
11: यो क्लासमा पर्ने जनावरहरू सबै पानीमा बस्छन् है मिस?
12: हो, यसमा पर्ने सबै जनावरहरू पानीमै बस्छन्।
10: यस क्लासमा कुन कुन जनावरहरू पर्छन् मिस?
12: सबै प्रकारका माछाहरू, समुद्री घोडा, सार्क यस क्लास अन्तर्गत पर्छन्।
11: वर्षायाममा पोखरीमा पानी जम्मा भएर भ्यागुता कराएको करै गर्छन्।
12: हो, वर्षायाममा पोखरीमा पानी भरिन्छ नि त, अनि भ्यागुताहरू पनि बढ्छन्।
10: हाम्रो त घर छेउमा पनि पोखरी छ, राति सुतेको बेलामा पनि भ्यागुता कराएर डिस्टर्ब गर्छन्।
12: भ्यागुतालाई नजिकबाट निहालेर हेर्नु भएको छ तपाईँहरूले?
11: समातेर नजिकबाट हेरेको त छैन, तर नजिकबाट देख्न चाहिँ देखेको छु।
12: भ्यागुतो पानीमा मात्र बस्छ हो डोलमा?
10: होइन नि मिस, भ्यागुतो त कहिले पानीमा बस्छ, कहिले जमिनमा बस्छ।
12: यसरी पानी र जमिनमा बस्ने जनावरहरूको समूहलाई एम्फिबिया क्लासमा राखिएको छ।
11: एम्फिबियामा पर्ने जनावरहरूका अन्य विशेषताहरू के छन् मिस?
12: यिनीहरूको शरीर ओसिलो छालाले ढाकेको हुन्छ।
10: यिनीहरूको शरीरलाई कति भागमा छुट्याउन सकिन्छ मिस?
12: यिनीहरूको शरीरलाई टाउको र ढाड गरी दुई भागमा छुट्याउन सकिन्छ।
11: यिनीहरूको पुच्छर पनि हुन्छ हैन रे मिस?
12: अपवादको रूपमा केही जनावरहरू जस्तै सालामान्डरमा पुच्छर हुन्छ, तर सबैमा हुँदैन नि।
10: यिनीहरूको चारवटा खुट्टा हुन्छन् है मिस?
12: हो, यस क्लासमा पर्ने जनावरहरूको हिडुल गर्नका लागि चारवटा खुट्टा हुन्छन्।
10: यिनीहरू पानीमा कसरी पौडिन्छन् त मिस?
12: यिनीहरूको खुट्टाको पन्जा जालीदार हुन्छन्, उक्त जालीदार पन्जाको मद्दतले पानीमा पौडिन्छन्।
11: यिनीहरूले आफ्नो शरीरको तापक्रम परिवर्तन गर्न सक्छन् कि सक्दैनन् मिस?
12: यिनीहरूले शरीरको तापक्रम परिवर्तन गर्न सक्छन्, त्यसैले त यिनीहरू पनि विषमतापी जनावरहरू हुन्।
10: यिनीहरू त कहिले पानीभित्र कहिले पानी बाहिर बस्छन्, यिनीहरूले कसरी सास फेर्छन् त मिस?
12: यिनीहरूले चेपागाडा अवस्थामा गिल्सबाट सास फेर्छन्, तर वयस्क अवस्थामा जमिनमा रहँदा फोक्सो र पानीभित्र रहँदा छालाबाट सास फेर्छन्।
11: यिनीहरूको मुटुमा कतिवटा कोठा हुन्छन् नि मिस?
12: यिनीहरूको मुटुमा 3 कोठाहरू हुन्छन्।
10: यिनीहरूमा पनि भाले र पोथी छुट्टा छुट्टै हुन्छन् है?
11: यिनीहरू त विकसित जनावर हुन् नि, भाले र पोथी छुट्टा छुट्टै भइहाल्छन् नि।
12: हो, यिनीहरू युनिसेक्सुअल जनावर हुन्।
10: यिनीहरू पनि ओभिप्यारस हुन् है मिस?
12: हो, यिनीहरू ओभिप्यारस नै हुन्। यिनीहरूमा पनि बाह्य गर्भधान हुन्छ।
11: बाह्य गर्भधान हुनका लागि त पानी आवश्यक हुन्छ है मिस?
12: हो, यिनीहरूलाई प्रजननका लागि पानी आवश्यक हुन्छ।
11: आज त पिरियड सकिएको पनि थाहै भएन, कति छिटो घन्टी बजेको।
10: आज त हामीले धेरै कुरा सिक्यौं।
12: घन्टी पनि लागिसक्यो, आज यति मात्र पढौं है। अब घरमा गएर आज हामीले छलफल गरेका विषयवस्तुको कापीमा राम्रोसँग लेखेर रा, भोलि मलाई देखाउनुहोस् है।
11: हुन्छ मिस, बाई बाई मिस।
12: बाई बाई।
8: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
13: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
14: नागरिक लगानी कोष।
8: श्रोताबृन्द नमस्कार। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
9: श्रोता विद्यार्थी, आज हामी माध्यमिक तह कक्षा 10 सामाजिक अध्ययन विषयको एकाइ 3 हाम्रा सामाजिक मूल्य र मान्यता अन्तर्गत पाठ 7 रहेको विश्व बन्धुत्व र मानवता पाठ शीर्षकमा केन्द्रित भई गरिएको छलफल प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै आवश्यक मुद्दाहरू टिपोट गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
15: ओहो, बाटोमा पनि कति धेरै भिडभाड हौ।
16: मानिसहरू काममा जाने बेला भएर होला नि यस्तो भिडभाड भएको।
15: यति धेरै मान्छे कता जान हिँडेका होला नै?
16: होला नि आफ्नो काम, त्यही कामको लागि हिँडेका होलान्। हामी पनि त विद्यालय आयौँ होइन र?
15: हाहाहा, हो नि। अनि यो सहर बजारमा त विभिन्न थरीका मान्छेहरू हुन्छन् है?
16: हो नि, कोही सम्पन्न हुन्छन्, कोही विपन्न हुन्छन्, कोही परिचित हुन्छन्, कोही अपरिचित हुन्छन्, कोही व्यस्त हुन्छन्, कोही फुर्सदिला हुन्छन्, कोही अरूसँग सहयोग मागिरहेका हुन्छन्।
15: सहयोग माग्नेलाई त सहयोग गर्नुपर्छ है सुभाष।
16: हो, उनीहरू केही न केही समस्यामा परेका हुन सक्छन्, त्यसैले सहयोग माग्नेलाई सहयोग गर्नुपर्छ।
17: सहयोगको आवश्यकता पर्नेहरूलाई सहयोग गर्नु हाम्रो कर्तव्य हो। हामीले अरूलाई सहयोग गऱ्यौँ भने हामीले पनि आवश्यक परेको बेलामा अरूको सहयोग पाउन सकिन्छ।
15: सहयोग गर्नु त मानिसको असली गुण हो नि है सर?
17: हो नि प्रदीप, यही त हो मानवता भनेको।
16: सर, मानवताको अर्थ स्पष्ट पारिदिनुहुन्छ कि?
17: मानवता भनेको मानवमा हुनुपर्ने विशिष्ट गुण हो। मानवको यही गुणले गर्दा नै मानव अन्य प्राणीभन्दा फरक छ नि, होइन त?
15: हो सर। मानवमा कस्ता कस्ता मानवीय गुणहरू हुनुपर्छ नि सर?
16: दया, माया, बुद्धि, विवेक, करुणा, सहिष्णुता, सच्चरित्रता, समानुभूति, सृजनशीलता, सहयोगी भावना आदि मानवीय गुण हुन् है सर?
17: हो सुभाष, तपाईँले ठिक भन्नुभयो। यो संसारमा बस्ने मानिसहरू बीच विभिन्न आधारमा विविधता छ। दुरीको हिसाबले कोही टाढा होलान्, कोही नजिक होलान्। भूगोल, प्रजाति, पेसा, धर्म, संस्कृति र परम्पराका आधारमा भिन्न होलान्, तर मानवीयता र मानवीय व्यवहारमा हामी सबै एकै हौँ। त्यसैले सबैलाई समान व्यवहार गर्नुपर्छ र सहयोगको आवश्यकता पर्नेलाई सहयोग पनि गर्नुपर्छ।
15: सबै मानिसहरू हामी जस्तै त हुन् है?
16: हो प्रदीप, हामीले व्यवहार गर्दा पनि एकले अर्कालाई आफ्नै ठानेर व्यवहार गर्नुपर्छ है सर?
17: हो, यही त हो विश्व बन्धुत्व भनेको।
15: विश्व बन्धुत्व भनेको के हो रे सर? यसलाई अलि प्रष्ट पारिदिनुहुन्छ कि?
17: विश्व बन्धुत्व भनेको विश्वभर रहेका मानिसहरूलाई आफ्नै परिवारको सदस्य जस्तै ठानेर सुख दुःखमा साथ दिने भावना हो।
15: ए, भनेपछि यो सहयोग र सहकार्यको संस्कार हो, होइन त सर?
17: हो नि, तपाईँले कति राम्रो कुरा गर्नुभयो, मलाई खुसी लाग्यो। विश्व बन्धुत्व भनेको एकले अर्कालाई आफन्त ठानेर मानवताको व्यवहार गर्नुपर्छ भन्ने अवधारणा पनि हो।
16: हामी सबैमा विश्व बन्धुत्व र मानवताको भावना हुनुपर्छ है सर?
17: हो, हुनुपर्छ, ठिक भन्नुभयो।
15: विश्व बन्धुत्व र मानवताको अर्थ छोटकरीमा बताइदिनु न सर।
17: ल, भइहाल्छ नि। ल सुन्नुहोस् है त, सम्पूर्ण विश्वका मानिसहरूलाई आफ्नै दाजुभाइ वा आफन्त जस्तै सम्झने भावनालाई विश्व बन्धुत्व भनिन्छ।
15: अनि मानवता भनेको चाहिँ?
17: मानवता भनेको मानव हुनुको भाव वा विशेषता हो। मानवता खासमा मनुष्य बन्नका लागि चाहिने गुण पनि हो।
16: ए, बल्ल बुझे सर। यसैलाई हो वसुधैव कुटुम्बकम भन्ने सर?
17: हो, यसैलाई हो वसुधैव कुटुम्बकमको अर्थ विश्व नै बन्धु भएको भावना हो।
15: हाम्रो हजुरआमाले पनि हामी सबै मिलेर बस्नुपर्छ, दुःख सुख बाँड्नुपर्छ र मिलेर बाँच्नुपर्छ भनेर भन्नुहुन्थ्यो।
17: हो, हाम्रो वैदिक परम्परा वसुधैव कुटुम्बकमको सुक्ति छ। यसले सारा मानिसहरू एक अर्कामा नातेदार हुन् र एक अर्कामा सम्बन्धित छन् भन्ने तथ्य उजागर गर्छ।
16: त्यसैले सबै मिलेर बस्नुपर्छ, दुःख सुख बाँड्नुपर्छ र मिलेर बाँच्नुपर्छ, होइन त?
17: हो सुभाष, ठिक हो।
15: कसैलाई नराम्रो गर्नुहुन्न, पाप लाग्छ भन्नुहुन्थ्यो हजुरआमाले।
17: हो प्रदीप, पूर्वीय परम्परामा अरूको उपकार गर्नुलाई पुण्य र अरूलाई पीडा दिनुलाई पाप मानिन्छ।
16: अनि अरूमाथि दयाभाव पनि राख्नुपर्छ है सर?
17: हो, अरूमाथि दयाभाव राख्नु र सोही अनुसार व्यवहार गर्नु हाम्रो मानवीय गुण हो।
15: समाजमा शान्ति कायम गर्नु, अरूलाई सहयोग गर्नु पनि मानवीय गुण हो है सर?
17: हो, तपाईँले कस्तो राम्रो कुरा गर्नुभयो। हाम्रो पूर्वीय परम्परामा विश्व बन्धुत्व र मानवीयतालाई जोड दिइन्छ। शान्ति र सहयोगलाई उच्च प्राथमिकता दिएको हुन्छ भने करुणालाई विशिष्ट मानवीय गुण मानिन्छ।
15: विश्व बन्धुत्व र मानवताको कस्तो सम्बन्ध हुन्छ सर?
17: विश्व बन्धुत्व र मानवता आपसमा अन्तर सम्बन्धित हुन्छन्। जहाँ मानवता हुन्छ त्यहाँ विश्व बन्धुत्वको भावना हुन्छ भने जहाँ विश्व बन्धुत्व छ त्यहाँ मानवताको भावना हुन्छ।
15: यसलाई अलि स्पष्ट पारिदिनुहुन्छ कि सर?
17: जो मानिसमा मानवीय गुण छ, जसमा मानवताको भावना छ, उसले सबै मानिसलाई आफ्नै परिवारका सदस्य जस्तै ठानेर व्यवहार गर्दछ। अर्थात् उसमा विश्व बन्धुत्वको भावना हुन्छ र सोही अनुसार व्यवहार गर्दछ। त्यसै गरी जो मानिसले सबैलाई आफ्नै विश्व बन्धुत्व जस्तै व्यवहार गर्छ, उसमा दया, माया, सद्भाव, सहानुभूति जस्ता मानवीय गुण पनि हुन्छन्। त्यसैले विश्व बन्धुत्व र मानवता आपसमा अन्तर सम्बन्धित हुन्छन्। बुझ्नुभयो त?
16: बुझ्यौ सर। भनेपछि विश्व बन्धुत्व र मानवताको भावना हुनु त एकदम महत्त्वपूर्ण रहेछ है सर?
17: हो, तपाईँले सही भन्नुभयो, यी दुवै धेरै महत्त्वपूर्ण छन्।
15: विश्व बन्धुत्व र मानवताको महत्त्वलाई बुदागत रूपमा बताइदिनुहुन्छ कि सर?
17: भइहाल्छ नि। ल सुन्नुहोस् है त दुवैजनाले।
16: हस् सर।
17: विश्व बन्धुत्व र मानवता निकै महत्त्वपूर्ण छन्। विश्व बन्धुत्व र मानवताको कारणले युद्ध, झगडा, हिंसाको अन्त्य गरी विश्वमा शान्ति स्थापना गर्न मद्दत पुग्छ। यसबाट आपसमा सहयोग, सहकार्य र समानुभूतिको भावना विकास गर्न समेत मद्दत पुग्दछ। यसै गरी यसबाट विभेदको अन्त्य गरी समतामूलक समाजको निर्माण गर्न पनि मद्दत पुग्दछ। अनि परोपकार र सेवाभावको वातावरण निर्माण गर्न पनि मद्दत पुग्दछ। त्यस्तै आपसमा एकता कायम गरी प्रगति पथमा अगाडि बढ्न पनि विश्व बन्धुत्व र मानवताको भूमिका महत्त्वपूर्ण रहेको छ।
16: ए, विश्व बन्धुत्व र मानवता त निकै महत्त्वपूर्ण कुरा रहेछ है सर?
17: हो नि सुभाष, यसको महत्त्व आजभोलि झन बढ्दै गएको छ नि।
16: किन सर?
17: आजभोलि सीमित मानिसहरू धनी भए पनि अधिकांशमा गरिबी छ। ठुला र शक्तिशालीहरूमा शक्तिको उन्माद छ। हात हतियारको होडबाजी कायमै छ। मानिसहरूमा व्यक्तिवादी प्रवृत्ति मौलाएको छ। संकुचित विचार भएका मानिसहरू पनि प्रशस्तै छन्। बसाइसराईको दर पनि बढ्दैछ। यी र यस्तै कारणले वर्तमान विश्वमा विश्व बन्धुत्व र मानवताको महत्त्व झनै बढ्दै गएको छ। बुझ्नुभयो त तपाईँहरूले?
16: बुझ्यौ सर।
15: विश्व बन्धुत्वको मूल्यहरू के हुन् नि सर?
17: ल

0: बाँच्न पाउने मानवीय हकको सुनिश्चितता हुन्छ। यसै गरी विश्व बन्धुत्वको भावनाले युद्ध र हिंसाबाट विश्व समाजलाई मुक्त गर्न मद्दत पुग्छ। यसबाट जातीय, भाषिक, धार्मिक, क्षेत्रीय सबै विभेदको अन्त्य हुन्छ। त्यस्तै मानवीयता, मानव धर्म, सद्भाव र सहयोगको भावना बढ्छ। आफ्नो घर परिवारबाट टाढा भए पनि एक्लो महसुस गर्नु पर्दैन। यस्तै यस्तै धेरै फाइदा छन् विश्व बन्धुत्वका। बुझ्नुभयो त?
1: बुझ्यौ सर।
2: आजभोलि त एक ठाउँमा केही भयो कि त्यसको खबर तुरुन्तै जताततै फैलिन्छ है सर?
3: हो नि, कुनै ठाउँमा केही घटना घट्यो कि तत्कालै त्यस विषयमा विश्वको अर्को ठाउँमा जानकारी भइहाल्छ।
0: ठिक भन्नुभयो। आजभोलि सूचना प्रविधि र यातायातको तीव्र विकास भएको छ। त्यसको कारणले सम्पूर्ण विश्व नै एउटा गाउँ जस्तो निकट र सुलभ भएको छ। यस्तो अवस्थालाई विश्वग्राम भन्ने गरिन्छ।
2: कस्तो अवस्थालाई विश्वग्राम भनिन्छ रे सर? अलि प्रश्न पारिदिनुहुन्छ कि?
0: आजभोलि प्रविधिको विकासले हामी संसारका मानिस एउटै घर परिवारका सदस्यको रूपमा रूपान्तरित भएका छौँ, अर्थात् एउटै परिवारका सदस्य जस्तै भएका छौँ। आपसमा सजिलै सूचना आदान प्रदान गर्न मिल्ने भएको छ। भूगोल अलग र दूरी टाढा भए तापनि हाम्रा मानवीय व्यवहार, सद्भाव, सहकार्य र सहयोगको कारण विश्व सीमाविहीन समाजमा बदलिएको छ। यसैलाई विश्वग्राम भनिन्छ।
3: विश्वग्रामले मानव जीवनमा पनि प्रभाव पारेको छ नि, होइन त सर?
0: हो, विश्वग्रामले मानव जीवनमा महत्त्वपूर्ण प्रभाव पारेको छ।
2: के कस्तो प्रभाव पारेको छ सर?
0: जस्तै सूचना आदान प्रदान गर्न सहज भएको छ, ज्ञानको क्षेत्र विस्तार भएको छ, सामाजिक सञ्जालबाट भावनात्मक एकता कायम गर्न सम्भव भएको छ, वस्तु तथा सेवाको विश्वव्यापीकरण भएको छ, बजार विस्तार भएको छ।
3: यसबाट कसरी ज्ञानको क्षेत्र विस्तार भएको छ त सर?
0: आजभोलि सूचना प्रविधिको प्रयोग गरेर विविध विषयमा ज्ञान आर्जन गर्न सकिन्छ। घरमै बसेर संसारका प्रतिष्ठित विद्यालय, विश्वविद्यालयबाट विभिन्न विषयमा पढाइ गर्न पनि सकिन्छ। आफ्ना रुचिका विषयमा खोज अनुसन्धान गर्न सकिने भएको छ। वैज्ञानिकहरूले नयाँ नयाँ आविष्कार गरेका छन्। यसरी विश्वग्रामको कारणले ज्ञानको क्षेत्रमा पनि विस्तार भएको छ नि।
2: अनि वस्तु तथा सेवाको विश्वव्यापीकरण कसरी भएको छ सर?
0: एक ठाउँमा उत्पादन भएको वस्तुको संसारभरि प्रचार प्रसार गरी बजार विस्तार गर्न सम्भव भएको छ। हामी पनि अन्य देशमा उत्पादन भएका सामानहरू सजिलै मगाउन सक्छौँ।
3: अनि कसरी अरूसँग भावनात्मक एकता कायम गर्न सम्भव भएको छ नि सर?
0: आजभोलि सामाजिक सञ्जालको प्रयोग बढ्दै गएको छ। मानिसहरू एक आपसमा वा समूह बनाएर सामाजिक सञ्जालमा अन्तर्क्रिया गर्न सक्छन्, आफ्ना विचारहरू राख्न सक्छन्, अरूका विचारमा आफ्नो प्रतिक्रिया दिन सक्छन्। यसले गर्दा आपसमा भावनात्मक एकता कायम गर्न पनि सजिलो भएको छ।
3: विश्व बन्धुत्वको भावना कसरी अभिवृद्धि गर्न सकिन्छ सर?
0: आपसी सम्मान, जिम्मेवारी बोध, सहिष्णुता र इमान्दारिता जस्ता मानवीय मूल्यको परिपालनले नै विश्व बन्धुत्वको भावना वृद्धि गर्न सकिन्छ।
2: विश्व बन्धुत्वको भावना अभिवृद्धि गर्ने उपायहरूलाई बुदागत रूपमा बताइदिनुहुन्छ कि सर?
0: हुन्छ हुन्छ, ल सुन्नुहोस् है त।
3: सर,
0: विश्व बन्धुत्वको भावना अभिवृद्धि गर्न हामीले सङ्कीर्णतालाई त्याग्नुपर्छ, अरूको अस्तित्वलाई स्वीकार गर्नुपर्छ, सबैसँग समानुभूति र सहयोगको भावना प्रकट गर्नुपर्छ, अरूलाई आदरपूर्वक सम्बोधन गर्नुपर्छ, हामीले सबैलाई आफ्नो परिवारका सदस्य सर मानेर व्यवहार गर्नुपर्छ, अतिथिलाई सम्मान गर्दै पारिवारिक वातावरण प्रदान गर्नुपर्छ, सबैसँग जहिले पनि असल सम्बन्ध कायम गर्नुपर्छ, अरूसँग असल सम्बन्ध, सहयोग, सद्भाव अनि सहकार्य गर्ने संस्कृतिको विकास गर्नुपर्छ, मानवीय सम्बन्ध र मेलमिलापको आवश्यकताको बोध हुनुपर्छ।
3: विश्वमा शान्ति कायम गर्न विश्व बन्धुत्व अपरिहार्य छ भनिन्छ, हो र सर?
0: हो, यो कुरा 100% सही हो।
2: कसरी नि सर?
0: विश्वमा शान्ति कायम गर्न विश्व बन्धुत्व अपरिहार्य हुन्छ, किनभने विश्व एउटा परिवार हो। यहाँ रहेका हामी सबै एउटै परिवारका सदस्य हौँ। एक ठाउँमा घटेको घटनाले अर्को ठाउँमा पनि असर पुग्छ। विश्व विश्वग्राममा परिणत भएको छ। गरिबी, व्यक्तिवादी प्रवृत्ति, हतियारको होडबाजी र शक्तिको उन्माद पनि बढ्दैछ। त्यसैले विश्वमा दिगो शान्ति कायम गर्न विश्व

0: बन्धुत्व अपरिहार्य छ। विश्व बन्धुत्वको सार नै सबै धर्म, जात, क्षेत्र, आस्था आदिलाई उच्च सम्मान प्रदर्शन गर्नु हो। मानव जातिमा पर्ने पीडा, भय, महामारी, गरिबी आदिबाट उन्मुक्ति पाउन संसारका मानिसहरूमा समानुभूति र सहयोग हुनुपर्छ। यही समानुभूति र सहयोगबाट विश्व बन्धुत्व बढ्छ, यसैबाट शान्ति छाउँछ। त्यसैले विश्वमा शान्ति कायम गर्न विश्व बन्धुत्व अत्यन्तै अपरिहार्य छ।
1: ए, त्यही भएर होला जहाँ विश्व बन्धुत्वको भावना छ त्यहाँ द्वन्द हुँदैन, शान्ति हुन्छ भन्ने गरिएको
0: हो। प्रदीप, तपाईँले सही भन्नुभयो।
2: ओहो, घन्टी पनि लागिसक्यो, यहाँ बसेर कुरा गरेको त समय बितेको पत्तै भएन।
1: हो नि, कति छिटो समय बितेछ। ल जाउँ कक्षातिर।
0: ल त, अब म पनि लाग्छु।
2: हामीलाई धेरै कुरा सिकाइदिनु भएकोमा सरलाई धेरै धेरै धन्यवाद।
0: तपाईँहरूसँग कुरा गर्न पाएर मलाई पनि धेरै खुसी लाग्यो। तपाईँहरूलाई पनि धन्यवाद। ल अब जाउँ है त।
2: हुन्छ सर।
3: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
4: मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी नचलाऊ र चलाउन पनि नदिऊ, अन्यथा दुर्घटना हुने जोखिम बढ्छ।
5: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारु 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
7: नेपालमा धूम्रपान तथा स्वर्तिजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ, तर यो लतको अन्त्य सम्भव छ। यदि तपाईँ धूम्रपान तथा स्वर्तिजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ। याद राख्नुहोस्, धूम्रपान तथा स्वर्तिजन्य पदार्थको लत त्याग्न परामर्श सेवा हेल्पलाइन 1132।
8: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। सुरुमा प्रमुख समाचार। सरकारद्वारा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण संघीय संसदमा पेश। नेपालको अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान। मुलुकको आर्थिक तथा सामाजिक सूचकहरूमा सुधार भएको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई। राष्ट्रिय मानवाधिकार आयोगद्वारा जेएनजी आन्दोलन सम्बन्धी अनुसन्धान प्रतिवेदन कार्यान्वयनका लागि सरकारलाई पत्राचार। र भारतमा चरम गर्मीको चेतावनी, आवश्यक सावधानी अपनाउन नागरिकहरूलाई प्रधानमन्त्री नरेन्द्र मोदीको आग्रह। समाचार अब विस्तारमा। सरकारले चालु आर्थिक वर्ष 2082-83 आर्थिक सर्वेक्षण संघीय संसदमा पेश गरेको छ। संघीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाको आज बसेको छुट्टा छुट्टै बैठकमा आर्थिक सर्वेक्षण पेश गर्दै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान गरिएको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले मुलुकको आर्थिक तथा सामाजिक सूचकहरूमा सुधार भएको भन्दै फागुनसम्म संघीय राजस्व 3.2% बढेको बताउनुभयो। चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार 66 खर्ब र प्रति व्यक्ति कुल राष्ट्रिय आय 1,535 अमेरिकी डलर पुग्ने अनुमान रहेको अर्थमन्त्री डाक्टर वाग्लेले बताउनुभयो।
1: विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता, व्यापार अवरोध र मध्य पूर्वमा जारी द्वन्द्वका कारण सन् 2026 विश्व अर्थतन्त्रको विस्तार 3.1% सीमित हुने अनुमान छ। यस्तो प्रतिकूल विश्व परिवेशका बावजुद चालु आर्थिक वर्ष नेपालको अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान छ। प्रदेशगत रूपमा बागमती र गण्डकी प्रदेश बाहेक अन्य प्रदेशको आर्थिक वृद्धि दर राष्ट्रिय औसत भन्दा न्यून रहने अनुमान छ। चालु आर्थिक वर्ष मुलुकको अर्थतन्त्रको आकार रु 66 खर्ब र प्रति व्यक्ति कुल राष्ट्रिय आय 1,535 अमेरिकी डलर पुग्ने अनुमान छ। कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्र र गैर कृषि क्षेत्रको योगदान क्रमशः 24% र 76% रहने अनुमान छ।
0: अर्थमन्त्री डाक्टर वाग्लेले चालु आर्थिक वर्षको फागुनसम्म संघीय राजस्व 3.2% बढेको जानकारी गराउनुभयो। उहाँले संघीय खर्च 10.4% बढे पनि पुँजीगत खर्चमा उल्लेख सुधार हुन नसकेको बताउनुभयो। सरकारले आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमान बजेट जेठ 15 अपराह्न 4 संघीय संसदको दुवै सभाको संयुक्त बैठकमा प्रस्तुत गर्ने भएको छ। प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले जेठ 15 अपराह्न 4 संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकारको आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत गर्ने जानकारी दिनुभयो। उहाँले बजेट प्रस्तुत हुने 15 मिनट अगाडि अर्थात् 3:45 सांसदहरूलाई बैठक हालमा आसन ग्रहण गरिसक्न आग्रह समेत गर्नुभयो। प्रतिनिधि सभाको आजको बैठकले राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक 2082 सर्वसम्मतिले स्वीकृत गरेको छ। राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक 2082 भएको छलफलमा उठेको प्रश्नको जवाब दिँदै सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले पर्याप्त छलफल गरेर विधेयकलाई बलियो र समय सापेक्ष बनाएर अगाडि बढ्न सक्ने बताउनुभयो। उहाँले यसअघिको सरकारले ल्याएको र राष्ट्रिय सभामा उत्पत्ति भएकाले चलचित्र विधेयकमा अहिलेको सरकारले कुनै पनि विषय समावेश नगरेको र विधेयकमाथिको छलफलमा उठेको विषयमा ध्यानाकर्षण भएको बताउनुभयो। बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूले चलचित्र क्षेत्र र कलाकारले भोग्नु परेका समस्या समाधान गर्ने विषयमा विधेयकले ध्यान दिनुपर्नेमा जोड दिनुभयो। सांसदहरूले समावेशी चलचित्र निर्माणमा ध्यान दिनुपर्ने, चलचित्र जाँचबुझ आयोग प्रभावकारी बनाउनु पर्ने, कलाकारको योगदानलाई सम्मान गर्ने गरी कानुन निर्माण हुनुपर्ने बताउनुभयो। यस्तै प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाउनु भएको प्रश्नहरूको जवाब दिनुहुँदै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले वर्षायाममा धान रोपाईका लागि मलको अभाव नहोस् भनेर मन्त्रालयले व्यवस्थापन गरिरहेको बताउनुभयो। मन्त्री चौधरीले सरकारले किसान किसानलाई अनुदानमा रासायनिक मल उपलब्ध गराउँदै आएको र चालु आर्थिक वर्षको हालसम्म 5,54,763 मेट्रिक टन मल आपूर्ति भइसकेको जानकारी गराउनुभयो। यसै गरी मन्त्री चौधरीले आगामी आर्थिक वर्षमा 1 खर्बको काठ बेच्ने गरी अगाडि बढेको जानकारी गराउँदै यसले नेपाली बजारको माग पूरा गरी विदेशमा निर्यात समेत हुने बताउनुभयो। त्यस्तै प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले उठाउनु भएको प्रश्नहरूको जवाब दिँदै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले नेपालमा वार्षिक करिब 2,61,00,000 किलो चिया उत्पादन हुने गरेको जानकारी गराउनुभयो। उहाँले नेपालमा उत्पादित 80-90% चिया भारतमा निर्यात हुने गरेको जानकारी गराउँदै भारत सरकारले आयातित चियाको सबै कन्साइनमेन्टमा अनिवार्य गुणस्तर परीक्षण गर्ने व्यवस्था गरेपछि नेपाली चिया निर्यातमा समस्या उत्पन्न भएको र समस्या समाधानका लागि भारत सरकारलाई पत्राचार गरिएको बताउनुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले किसानका लागि समयमा मलको व्यवस्थापन, विपदबाट हुने क्षति न्यूनीकरण, लागू औषध दुर्वेशनीको बढ्दो समस्या न्यूनीकरण, विद्युतको सहज आपूर्ति लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। प्रतिनिधि सभाको आजको बैठकमा पनि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्खराज राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई सदनमा उपस्थित गराउन सभामुख अरियालले रुलिङ नगरेको भन्दै बहिष्कार गर्नुभएको थियो। प्रतिनिधि सभाको अर्को बैठक जेठ 15 गते शुक्रबार 5:30 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रस्तुत गर्नुभएको विधेयकमाथि सैद्धान्तिक छलफलपछि सर्वसम्मतिले स्वीकृत भएको हो। बैठकमा कानून मन्त्री गौतमले विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाब दिनुहुँदै राष्ट्रिय जागरण अनुसार जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारण गरिएको र विधेयकमा अपाङ्गता भएका, पिछडिएका क्षेत्र तथा अल्पसङ्ख्यकहरूको छुटेका विषय भए संविधानसँग नबाझ्ने गरी संशोधन हुने बताउनुभयो। यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले देशका विभिन्न स्थानमा किसानले लगाएको कृषि तथा अन्य बालीमा बाँदरको आतंकले किसानहरू पीडित हुनु परेको भन्दै समस्या समाधानका लागि यथाशक्य उचित कार्ययोजना ल्याउन सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले चाँडोभन्दा चाँडो कानुनता, सुखमवासी परिवारको गाँस बाँस र रोजगारको व्यवस्था गर्न माग समेत गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक जेठ 15 गते अपराह्न 5:45 मा बस्नेछ। राष्ट्रिय मानवाधिकार आयोगले गत 23 र 24 गतेको जेन्जी आन्दोलनका क्रममा भएका मानवाधिकार उल्लङ्घनका घटनाबारे आफ्नो अनुसन्धान प्रतिवेदन कार्यान्वयनका लागि आज नेपाल सरकारलाई पत्राचार गरेको छ। आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलका अनुसार घटनामा मानवाधिकार उल्लङ्घनकर्तालाई कानुन बनाएर कारवाही गर्न सिफारिस गरिएको हो। आयोगको सिफारिसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन सूचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङ समेतलाई मानवाधिकार उल्लङ्घनकर्ताका रूपमा लिँदै नयाँ कानुन निर्माण गरेर कानुन बमोजिम कारवाही गर्न आयोगले सुझाव दिएको छ। प्रतिवेदनमा तत्कालीन समयमा नक्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जेलबाट निस्किएको घटनाका सम्बन्धित व्यक्तिहरूलाई थप अनुसन्धान गर्न सिफारिस गरिएको छ। सभामुख डोल प्रसाद अरियालले मानवाधिकारको रक्षा गर्न सामूहिक प्रयत्नको खाँचो औल्याउनु भएको छ। राष्ट्रिय मानवाधिकार आयोगको 26औं वार्षिक उत्सवका अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा सभामुख अरियालले मानवाधिकारको रक्षा र प्रवर्धनका निम्ति नेपालले निर्वाह गर्दै आएको भूमिकालाई मूल्याङ्कन गर्दै नेपालले जनाएको सामाजिक आर्थिक रूपान्तरणको सहयोग र समन्वयलाई अन्तर्राष्ट्रिय तथा राष्ट्रिय मञ्चमा हाम्रो उपस्थिति र प्रतिनिधित्वले प्रष्ट पारेको बताउनुभयो। सभामुख अरियालले मानवाधिकारको संरक्षण र अपराध मुक्त समाज निर्माणका लागि सबैको सहयोग आवश्यक रहेकोमा जोड समेत दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9 रुपियाँ 80 पैसा ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
3: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
2: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
3: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
4: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण तथा हिमाली वातावरणको संरक्षण आजको आवश्यकता भएको बताउनु भएको छ। विश्वका विभिन्न मुलुकबाट आएका सगरमाथा आरोहीको सम्मानमा आज काठमाडौँमा आयोजना गरिएको सगरमाथा समिटर्स समिट 2026 सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले विश्वव्यापी तापमान वृद्धि, जलवायु परिवर्तनको असर र पर्वतारोहण क्षेत्रमा फोहर थुप्रिने जस्ता समस्या अहिले चुनौती रहेको बताउनुभयो। राष्ट्रपति पौडेलले नेपाल र नेपालीको मात्र नभएर विश्वकै गौरव, शान र पहिचानका रूपमा रहेको सगरमाथालाई यसको प्राकृतिक स्वरूपमा जीवन्त राख्न पनि सम्मेलनले विशेष ध्यान दिने विश्वास व्यक्त गर्नुभयो। लुम्बिनी प्रदेश सभा बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। प्रदेश सभाको आज बसेको बैठकले आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो। यसअघि बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाब दिनुहुँदै नीति तथा कार्यक्रमको आधारमा सरकारले बजेट निर्माण गर्ने प्रश्न पार्नु भएको थियो। गत चैत 13 मन्त्री परिषद बैठकबाट स्वीकृत भएको शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीमा सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गतका अधिकांश कार्यक्रम सम्पन्न भएको र केही कार्यान्वयनमा रहेको जनाएको छ। सञ्चार मन्त्रालय अन्तर्गत डिजिटल शासन, सेवा प्रवाहको सरलीकरण, नागरिक एपको विस्तार, सरकारी प्रणालीको अन्तर आबद्धता तथा सार्वजनिक सेवाको पारदर्शिता अभिवृद्धि सम्बन्धी धेरै काम सम्पन्न भएका छन् भने केही कार्यक्रम कार्यान्वयनको चरणमा रहेको मन्त्रालयले जनाएको छ। सर्वोच्च अदालतले गोला प्रक्रियाद्वारा पेशी व्यवस्थापन प्रक्रियाबारे पुनर्विचार गर्ने सोच नभएको जनाएको छ। आयोगका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा अदालतहरूमा गोला प्रक्रियाद्वारा पेशी व्यवस्थापन सम्बन्धी कार्यविधि निर्देशका 2078 जारी भई सोही बमोजिम मुद्दाको पेशी व्यवस्थापन हुँदै आएको अवस्थामा परिवर्तन गर्ने सोच नभएको उल्लेख छ। अदालतले विभिन्न सञ्चार माध्यम एवं सामाजिक सञ्जालमा अदालतमा लागू भएको गोला प्रक्रियाको विकल्प सोचिएको भन्ने जस्ता समाचारहरू प्रकाशित भएको विषयमा विज्ञप्ति जारी गरी प्रश्न पारेको हो। काठमाडौँ महानगरपालिकाले यस वर्ष 74 स्थानमा मनसुन जन विपदको जोखिम रहने जनाएको छ। काठमाडौँ महानगरपालिकाको 1-32 वडाका प्रतिनिधि, नागरिकसँगको सोधपूछ र विगतका अभ्यासलाई समेत अध्ययन गरी पहिचान गरिएका स्थानमा जनधनको क्षति कम गर्न सोही अनुसार कार्यक्रम गर्ने तयारी रहेको काठमाडौँ महानगरपालिकाका नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णु प्रसाद जोशीले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। भारतमा चरम गर्मी र त्यसबाट उत्पन्न जोखिमप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले कडा चेतावनी जारी गर्नुभएको छ। प्रधानमन्त्री मोदीले आफ्नो कार्यालय मार्फत जारी गरेको सन्देशमा भारतका विभिन्न क्षेत्रमा तापक्रम निरन्तर बढिरहेको र यसले नयाँ चुनौती सिर्जना गरिरहेको उल्लेख गर्नुभएको छ। उहाँले गर्मीको असरलाई हल्का रूपमा नलिन आग्रह गर्दै सबै नागरिकलाई आवश्यक सावधानी अपनाउन अपील समेत गर्नुभएको छ। यसैबीच गत साता मात्रै दक्षिणी राज्य तेलङ्गानामा गर्मीका कारण कम्तीमा 16 मृत्यु भएको थियो। भारतमा हालसम्मकै उच्च आधिकारिक तापक्रम सन् 2016 राजस्थानको फलोदीमा 51 डिग्री सेल्सियस रेकर्ड गरिएको थियो। अब आर्थिक समाचार।
5: चालु आर्थिक वर्षको फागुन सम्ममा संघीय राजस्व संकलन 3.2% वृद्धि भएको छ। बुधबार अर्थमन्त्री डाक्टर सोनी मुवागले संघीय संसदमा प्रस्तुत गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणमा सरकारी खर्च 10.4% बढेको र सरकारको कुल सार्वजनिक ऋण 28.78 खर्ब पुगेको उल्लेख गरिएको छ। आर्थिक सर्वेक्षणले देशको बाह्य क्षेत्र निकै बलियो देखाएको र विप्रेषण आप्रवाह 37.7% बढेर 14.50 खर्ब पुगेको उल्लेख गरेको छ। विदेशी विनिमय संचित 34.14 खर्ब ऐतिहासिक उचाइमा पुगेको पनि सर्वेक्षणले उल्लेख गरेको छ। विदेशी मुद्राको यो संचितबाट 18.5 महिनाको नेपालको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुनेछ। यस अवधिमा मुलुकको व्यापार घाटा भने 11.2% बढेर 10.98 खर्ब पुगेको छ। आर्थिक सर्वेक्षणले मानव विकासका सूचकहरूमा नेपालले प्रगति गरेको देखाएको छ। मानव विकास सूचकाङ्क 0.622 र नेपालीको औसत आयु 71.3 वर्ष पुगेको सर्वेक्षणले उल्लेख गरेको छ। आर्थिक सर्वेक्षणले मुद्रास्फीति भने नियन्त्रणमै औसत 2.13% रहेको उल्लेख गरेको छ। मुलुकको औद्योगिक क्षेत्रमा क्रमिक रूपमा सुधार भइरहेको देखिएको छ। बुधबार सार्वजनिक आर्थिक सर्वेक्षणले खानी तथा उत्खनन क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धि दर 3.52% रहेको देखाएको छ। निर्माण क्षेत्रमा भएको सुधार र खानी तथा उत्खनन क्षेत्रको रोयल्टी संकलनमा भएको वृद्धिका कारण त्यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा उल्लेख्य सुधार भएको हो। उत्पादनमूलक उद्योगतर्फ पनि यस अवधिमा क्रमिक सुधार देखिएको छ। सिमेन्ट, वनस्पति घिउ, कंक्रिट, फलामेरड, खोटो, सुतीजन्य पदार्थ लगायतका वस्तु उत्पादनमा भएको वृद्धिले यस क्षेत्रलाई चलायमान बनाएको छ। जीडीपीमा उत्पादनमूलक उद्योगको योगदान गत वर्ष 5.66% रहेकोमा यस वर्ष 5.72% पुग्ने अनुमान गरिएको छ। जीडीपीमा निर्माण क्षेत्रको योगदान 5.35% बढेर 5.52% पुग्ने अनुमान आर्थिक सर्वेक्षणले गरेको छ। नेपाली शेयर बजारमा बुधबार झन्डै 1 महिनापछि कारोबार रकम 6 अर्ब माथि पुगेको छ। बुधबार बजारमा 6.03 अर्ब रुपियाँ बराबरको शेयरको किनबेच भएको छ। यो कारोबार रकम वैशाख 15 यताकै उच्च कारोबार रकम हो। बुधबार नेप्से परिसूचक 4.99 अङ्कले वृद्धि भएको छ। यो वृद्धि सँगै नेप्से परिसूचक 2782 अङ्कमा कायम भएको छ। बुधबार 151 कम्पनीहरूको मूल्य बढ्दा 105 कम्पनीहरूको मूल्य घटेको छ। बुधबारको कारोबार पछि नेपाली शेयर बजारको कारोबार अब सोमबार मात्र हुने भएको छ। यसपटक 4 दिन बिदा परेकोले बजारको कारोबार सोमबार मात्र हुने भएको हो। मुस्ताङका 5 स्थानीय तहका किसानहरूलाई अनुदान सहुलियतमा खेतबारी जोत्ने कृषि यान्त्रिक उपकरण हाते ट्र्याक्टर हस्तान्तरण गरिएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई मुस्ताङले त्यहाँका किसानहरूलाई 50% अनुदान सहुलियतमा हाते ट्र्याक्टर सहित 9 प्रकारका कृषि यान्त्रिक उपकरणहरू हस्तान्तरण गरेको हो। इकाईले जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकीकरण सहयोग कार्यक्रम अन्तर्गत त्यहाँका किसानको माग संख्याका आधारमा कृषि यान्त्रिक उपकरण प्रविधि हस्तान्तरण गरेको हो। कार्यक्रम कार्यान्वयन इकाई मुस्ताङका प्रमुख भरत गौतमले स्याउ र आलु जोनमा सूचीकृत किसानलाई 38 लाख रुपियाँ बराबरका कृषि यान्त्रिक उपकरणहरू हस्तान्तरण गरेको जानकारी दिनुभयो।
0: आर्थिक समाचारका साथ हुनुहुन्थ्यो भुवन आचार्य। खेल समाचार अजय बमबाट।
6: एसियन गेम्स महिला क्रिकेट छनौटमा नेपालले चीन विरुद्ध सङ्घर्षपूर्ण जित निकालेको छ। मलेसियाको बायोमास क्रिकेट ओभलमा बुधबार सम्पन्न खेलमा नेपालले चीनमाथि 19 रनको जित हात पारेको हो। नेपालले दिएको 126 रनको मध्यम लक्ष्य पछ्याएको चीनले निर्धारित 20 ओभर 5 विकेट गुमाएर 106 रन मात्र बनाउन सक्यो। जितसँगै 2 अङ्क जोडेको नेपालले सेमी फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ। अब नेपालले अन्तिम खेल इन्डोनेसियासँग खेल्नेछ। नेपालकी रिया शर्माले सर्वाधिक 2 विकेट लिए। मनिषा उपाध्याय, कविता कुमार र पूजा महतोले समान 1-1 विकेट लिए। नेपालका लागि उपकप्तान पूजा महतोले 63 रनको अर्धशतकीय इनिङ्स खेलिन्। नेपालको लागि भरपर्दो ब्याटर सम्झना खड्का 3 बलबाट 4 रन बनाउँदै पहिलो ओभरमा आउट भइन्। दोस्रो विकेटका लागि पूजाले सोनी पाखिमसँग मिलेर 37 रनको महत्वपूर्ण साझेदारी गरिन्। सोनी 24 बलमा 18 रन जोड्दै आउट भइन्। कविता कुमार 5 रनमा आउट हुँदा चौथो विकेटका लागि पूजा र रुबी पोदाराका बीचमा 64 रनको साझेदारी भयो। रुबी 22 रन तथा रुबिना छेत्री 4 रनमा अपजित रहन्। काठमाडौँमा जारी सेन्ट्रल एसिया भलिबल एसोसिएसन काबा महिला भलिबल च्याम्पियनसिपमा मालदिप्सले सान्त्वना जित हासिल गर्दै प्रतियोगिताको सुखद अन्त्य गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपोको कपड हलमा बुधबार 7औं स्थानका लागि भएको खेलमा मालदिप्सले बङ्गलादेशलाई 3-1 सेटमा पराजित गर्यो। यस जितसँगै 8 टोली सहभागी प्रतियोगितामा मालदिप्स 7औं स्थानमा रहँदै प्रतियोगिताको अन्त्य गर्यो। पराजित बङ्गलादेशले भने 8 स्थानमा सीमित रह्यो। प्रतियोगिता अन्तर्गत अब सेमी फाइनल चरणका खेल बिहिबार हुनेछन्। पहिलो सेमी फाइनलमा भारत र काजाकिस्तान दिउँसो 2:30 बजे प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो सेमी फाइनलमा घरेलु टोली नेपालले साँझ 5 बजे इरानसँग प्रतिस्पर्धा गर्नेछ।
0: अब मौसम। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेस प्रदेश लगायत लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका 1-2 स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारद्वारा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण संघीय संसदमा पेश। नेपालको अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान। मुलुकको आर्थिक तथा सामाजिक सूचकहरूमा सुधार भएको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई। राष्ट्रिय मानवाधिकार आयोगद्वारा जेन्जी आन्दोलन सम्बन्धी अनुसन्धान प्रतिवेदन कार्यान्वयनका लागि सरकारलाई पत्राचार र भारतमा चरम गर्मीको चेतावनी। आवश्यक सावधानी अप्नाउन नागरिकहरूलाई प्रधानमन्त्री नरेन्द्र मोदीको आग्रह। यसका साथै राति 9 बजेको समाचार सक्यो। अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।
7: सुन्दै हुनुहुन्थ्यो राति 9 बजेको समाचार। केही बेरमा संघीयता र समृद्धि कार्यक्रम सुनाउनेछौ। अब सुन्नुहोस् लोकसेवा आयोगको सूचना। लोकसेवा आयोग केन्द्रीय कार्यालयबाट एकीकृत परीक्षा अन्तर्गत राजपत्र अनङ्कित प्रथम श्रेणी अप्राविधिक नायब सुब्बा वा सोसरह पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ। साथै आयोगबाट सिफारिस अन्तर्वार्तामा सम्मिलित गराउने, योग्यताक्रमको सूचीबाट हटाइएको र उम्मेद्वारको परीक्षा रद्द गरी कार्यवाही गरिएको सूचना समेत प्रकाशन गरिएको जानकारी गराइन्छ। यस सम्बन्धी विस्तृत जानकारीका लागि मिति 2083 जेठ 13 गते बुधबारको गोरखापत्र र लोकसेवा आयोगको वेबसाइट www.psc.gov.np लगन गरी हेर्न सक्नुहुनेछ। लोकसेवा आयोग।
8: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
9: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
10: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
11: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
12: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्कार, कार्यक्रम संहिता र समृद्धिमा हार्दिक स्वागत छ। म कार्यक्रम प्रस्तुता हरिमाल। साताको प्रत्येक बुधबार राति 9 बजेको समाचारपछि रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रम संहिता र समृद्धि रेडियो नेपालको केन्द्रीय प्रसारणका साथै एफएम ब्यान्डको 98, 100 र 103 MHz पनि सजिलै सुन्न सक्नुहुनेछ। यस्तै हाम्रो वेबसाइट www.radionepalonline.com पनि हामीलाई प्रत्यक्ष सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा हामीले नेपालमा संघीयता कार्यान्वयनको अवस्था र यसले सामाजिक आर्थिक परिवर्तनमा पारेका प्रभावहरूका विषयमा विचार विमर्श गर्ने गर्छौ। कार्यक्रमको आजको श्रृङ्खलामा हामीले नागरिकको जीवन स्तर उकास्न नेपालमा सहकारी क्षेत्रले पुर्याएका योगदानका विषयमा तयार पारिएको एक रिपोर्ट,
1: नेवकीय निकायको घेराभित्र रहेर पनि धनी अहिले पनि हामी 50,000 भन्दा बढी मान्छेलाई प्रत्यक्ष र धनी 5,00,000 भन्दा बढी मान्छेलाई अप्रत्यक्ष रोजगार दिइरहेकै छौँ।
0: र समृद्धि अभियानमा सहकारीले खेल्नुपर्ने भूमिका र अहिलेको अवस्थाका विषयमा नेपाल केन्द्रीय जडीबुटी सहकारी संस्था लिमिटेडका अध्यक्ष एवं राष्ट्रिय सहकारी विकास बोर्डका निवर्तमान सदस्य ईश्वरी प्रसाद पाण्डेसँग गरिएको कुराकानी सहित उपस्थित भएका छौँ।
1: हामीले हाम्रो पालिकाको शासित पनि पालिकाको आफ्नो अवस्था हेरेर त्यहाँको प्रकृतिगत संरचना र त्यहाँको जनसहभागिताको आधारमा त्यहाँ कुन सहकारी बढी कामयाबी हुन सक्ने हो।
0: नेपालमा नागरिकको जीवनस्तर उकास्ने लक्ष्यसहित अघि बढाइएको समृद्धि अभियानमा सहकारी क्षेत्रले पछिल्ला वर्षहरूमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको देखिन्छ। विशेष गरी आय आर्जनमा वृद्धि, रोजगारी सिर्जना र वित्तीय पहुँच विस्तार मार्फत सहकारीहरूले तल्लो तहका नागरिकको जीवनमा प्रत्यक्ष प्रभाव पारेका छन्। देशभर सञ्चालनमा रहेका सहकारी संस्थाहरूले बैङ्किङ पहुँचबाट वञ्चित समुदायलाई बचत र ऋण सेवा उपलब्ध गराउँदै आर्थिक गतिविधिको विस्तारमा टेवा पुर्याएका छन्। यसले साना उद्यम, कृषि उत्पादन र स्वरोजगारलाई प्रोत्साहन दिँदै नागरिकको आय स्तर बढाउन सहयोग गरेको छ। ग्रामीण क्षेत्रमा सहकारी मार्फत सञ्चालन भएका कृषि तथा पशुपालन कार्यक्रमहरूले उत्पादन वृद्धि र आमदानी विस्तारमा उल्लेखनीय भूमिका खेलेको देखिन्छ। किसानहरूलाई बिउ, मल, प्रविधि र बजार पहुँच उपलब्ध गराउँदै सहकारीहरूले आत्मनिर्भरता बढाउन मद्दत गरेका छन्। यस्तै महिला र युवालाई उद्यमशीलतामा जोड्ने कार्यमा पनि सहकारी प्रभावकारी माध्यम बनेको छ। साना कर्जा, तालिम र सामूहिक लगानी मार्फत महिलाको आर्थिक सशक्तिकरण र युवाको स्वरोजगार वृद्धि भएको देखिन्छ। यसले पारिवारिक तथा सामाजिक स्तरमै जीवन स्तर सुधार गर्न योगदान दिएको विज्ञहरूको भनाइ छ।
1: श्रम शक्ति सहितको युवा जमात बिस्तारै नेपाल छोड्ने र नेपालमै उत्पादन भएको वस्तुको पहिचान गरेर निर्यात गर्ने स्रोत कमजोर हुँदै जाने।
0: विज्ञहरूका अनुसार सहकारीलाई उत्पादनमुखी क्षेत्रमा केन्द्रित गर्दै कृषि, घरेलु उद्योग र सेवा क्षेत्रसँग जोड्न सके नागरिकको जीवन स्तरमा सुधार आउन सक्ने देखिन्छ। साथै डिजिटल प्रणाली अप्नाएर सेवा प्रवाहलाई सरल र पारदर्शी बनाउन आवश्यक देखिएको छ। समग्रमा सहकारी क्षेत्रले नागरिकको दैनिकीमा प्रत्यक्ष सुधार ल्याउँदै समृद्धि अभियानलाई तल्लो तहसम्म पुर्याउने प्रभावकारी माध्यमका रूपमा आफ्नो भूमिका विस्तार गर्दै ल्याएको देखिन्छ। उचित नीतिगत समर्थन र सुदृढ व्यवस्थापनका साथ सहकारीहरू भविष्यमा समावेशी आर्थिक विकासको प्रमुख आधार बन्न सक्ने देखिन्छ। नेपालमा स्थापित सहकारीहरूले ग्रामीण अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याउँदै नागरिकको आय आर्जन र जीवनस्तर उकास्न महत्त्वपूर्ण भूमिका खेलेका छन्। तर यति महत्त्वपूर्ण भूमिका हुँदाहुँदै पनि सहकारी क्षेत्रको वर्तमान अवस्था मिश्रित देखिएको छ। केही सहकारीमा देखिएका वित्तीय अनियमितता, पारदर्शिताको अभाव र कमजोर व्यवस्थापनले यसको दिगोपन र विश्वसनीयतामाथि प्रश्न उठाएको देखिन्छ। यस्तो अवस्थामा समृद्धि अभियानलाई अझ प्रभावकारी बनाउन सहकारीहरूले बचत तथा ऋणमा केन्द्रित नभएर उत्पादन, रोजगारी र मूल्य श्रृङ्खलाको विकाससँग प्रत्यक्ष रूपमा जोडिनुपर्ने आवश्यकता देखिन्छ। यिनै सन्दर्भमा केन्द्रित रहेर आज हामीले सहकारी क्षेत्रको वास्तविक अवस्था र यस क्षेत्रमा देखेका चुनौती र सुधारका सम्भावित उपायबारे नेपाल केन्द्रीय जडीबुटी सहकारी संस्था लिमिटेडका अध्यक्ष एवं राष्ट्रिय सहकारी विकास बोर्डका निवर्तमान सदस्य ईश्वरी प्रसाद पाण्डेसँग कुराकानी गरेका छौँ। सुनौ उहाँसँग गरिएको कुराकानी। यहाँलाई स्वागत छ रेडियो नेपालको कार्यक्रम संहिता र समृद्धिमा।
1: धन्यवाद।
0: आजको कार्यक्रममा खास गरी हामीले नेपालको अर्थतन्त्रमा र खास गरी पछिल्लो समय समृद्धिको अभियानमा सहकारी क्षेत्रले पुर्याएको योगदान, अहिलेको अवस्थाका विषयमा कुराकानी गर्ने जमर्को गरेका छौँ। सुरुमा तपाईँलाई मैले नेपालमा सहकारी क्षेत्रको अवधारणा किन आयो र अहिलेसम्म त्यो अवधारणा अनुसार काम भइरहेको छ कि छैन, यहाँबाट सुरु गर्न चाहे।
1: धन्यवाद। यहाँले नेपालको राजकीय सत्ता को प्रक्रियाबाट नेपालको समृद्धि र समुदायमा आधारित पुँजी निर्माणका लागि नेपालले अवलम्बन गरेको सहकारीको भूमिका आवश्यकता र औचित्यसँग नेपालको अर्थतन्त्र र नेपाली जनताको सहभागिता किन र केका लागि छ भन्ने कुराको एक अपेक्षालाई कि नेपालमा सहकारीको आवश्यकता किन र कसका लागि भन्ने विषयलाई ध्यान दिँदै नेपालमा भन्दा पनि विश्व बजारमा सहकारीको थालनी मुख्य गरी उत्पादनमा संलग्न श्रमिकहरू किसानहरू र त्योसँग जोडिएका मजदुरहरूसँगको श्रमलाई वा उत्पादन वस्तुलाई आफ्नो जीविकोपार्जनसँग सरल र सहज उपलब्धताका लागि 1844 बेलायतबाट जुन सुरु गरिएको थियो नेपालमा संस्थागत रूपमा 2010 सहकारी विभाग गठन भई 2013 चितवनको कृषि सहकारी कृषि बखान कृषि सहकारीबाट सुरु भएको छ, जसलाई हामीले चैत्र 20 कृषि दिवसको रूपमा सहकारी दिवसको रूपमा पनि मनाउँदै आएका छौँ, जो अहिले 69 वर्ष पार गरिसकेको छ।
0: खास गरी सहकारी भन्ने बित्तिकै आम नागरिकले मेरो संस्था आफ्नो संस्था वा हाम्रो संस्था भनेर बुझ्ने अवधारणा हो, किनकि सहकारीमा आधारित समुदायमा आधारित संस्था भएकाले मेरो आफ्नो संस्था भनेर बुझ्ने गर्छन्। हाम्रो सहकारीको सिद्धान्त अथवा सहकारीको आधारभूत मान्यता अनुसार यस्ता शब्दावलीसँग यस्तो अभ्याससँग चाहिँ आफ्नो संस्था हाम्रो संस्था भन्ने अवधारणासँग चाहिँ अहिलेको हाम्रो नेपालको सहकारी संस्थाहरू चलेका छन् कि छैनन्, के लाग्छ?
1: अहिले तपाईँले सोधेको कुरा चाहिँ अहिले भर्खरै यो 2-3 पिरियडको उत्तर दिएर त सम्भव छैन। सहकारीको गतिविधि जनमुखी छ कि छैन, हुन्छ कि हुँदैन भन्ने कुरामा भर पर्छ। त नेप मैले अघि भने तपाईँको 2013 चैत्र 20 बखान कृषि सहकारीबाट संस्थागत रूपमा थालनी भएको नेपालको सहकारी इतिहासले भर्खरै 69 वर्ष पार गरेको छ, तर पटक पटक नेपालको राजकीय सत्ता परिवर्तन भएको छ। त्यो परिवर्तनले सहकारीको विश्व मान्ने विश्वव्यापी मापदण्ड मान्यता सिद्धान्त लक्ष्य गन्तव्य छ, त्यो प्रक्रियामा नेपाल सरकार काँचो छ। अहिले 69 वर्षमा आइपुग्दा पनि काँचो छ। त नेपाल र नेपालीहरूको समृद्धिका लागि जुन 2013 वा सहकारी विभाग गठन भएको 2010 लगातार समुदायसँग जोडिएका श्रमजीवी मान्छेहरूको जीवन र त्यो जीवनसँग जोडिएको उत्पादनले आत्मनिर्भर स्वाधीन र स्वाभिमान युक्त नागरिक बनाउनका लागि र पुँजीले राष्ट्रियता र राष्ट्रिय स्वतन्त्रतामाथि अझै बढी अब्बलता कायम गर्ने नेपाल र नेपालीलाई विश्व मापदण्डमा स्वाभिमान र स्वतन्त्र नेपाली चिनाउनका लागि सहकारीको मुख्य भूमिका छ। त्यो प्रक्रियालाई 2010 2013 अभियानलाई निरन्तर जोड्नका लागि स्थिर प्रकृतिको वा एउटै प्रकारको सत्ता वा सरकार र सोसँग जोडिएको राजनैतिक यात्रा भएको भए सायद नेपालले अहिले विश्व बजारमा नेपालको आफ्नो पहिचानलाई अझै बढी गरिमामय उपस्थितिका साथ उभ्याउन सक्थ्यो। त्यो पटक पटकको राजनीतिक परिवर्तन सत्ता परिवर्तनको कारण हाम्रा औद्योगिक सम्भावनाहरू औद्योगिक क्रान्तिका आधारहरू र श्रम र समुदायमा आधारित र उत्पादित वस्तुहरूले पनि नेपालको पहिचान बोकेर विश्व बजारमा उभिन सकिरहेको छैन। त्यही उभिनका लागि सहकारीको आवश्यकता अहिले पनि र भोलि पनि निरन्तर रहिरहेको छ।
0: खास गरी सहकारी क्षेत्रले ग्रामीण अर्थतन्त्रलाई मुख्य रूपमा योगदान दियो भन्ने हाम्रो नेपालको एउटा इतिहास छ। ग्रामीण अर्थतन्त्रको विकास र ग्रामीण क्षेत्रमा हुने औद्योगिक उत्पादन कृषि उत्पादनलाई बजारीकरण गर्नको लागि सहयोग पुर्याउँछ भन्ने विश्वास पनि छ। अहिलेको अवस्थामा सहकारी क्षेत्रले यो मान्यतालाई बोक्न सकेको छ कि छैन?
1: यहाँनिर अहिले चाहिँ के भएको छ भने अब तपाईँहरूलाई र आम श्रोताहरूलाई पनि म के भन्न चाहन्छु भने विश्व अहिले नेपाली बजार चाहिँ यस्तो गजबको भएको छ कि यो 2042 विश्व बजारमा नेपालका श्रमजीवी हातहरू बिक्री हुन थाले। त्योदेखि यता र नेपालको सहकारी यहाँ 2048 र नेवाली 2049 जारी भइसके पछाडि वा तपाईँको लो त्यो 46 आन्दोलन पछाडिको परिवर्तित सत्ताले सहकारीप्रति कानुनी मान्यता प्राप्त गर्ने गरी विभागलाई एउटा कानुन दियो, सहकारी ऐन 2048, सहकारी नियमावली 2049 र त्योसँगै सहकारी राष्ट्रिय सहकारी विकास बोर्ड, जसले सहकारीसँग जोडिएको समुदाय स्रोत र श्रम शक्तिलाई समुदायमा आधारित पुँजी निर्माण गर्ने वा ग्रामीण स्रोतलाई ग्रामीण जनसमुदायलाई श्रम र सिप र उत्पादनलाई गरिबी निवारणतर्फ उन्मुख गराउने, जसलाई सामूहिक हातले उत्पादन गर्दा र मूल्यमा एकरूपता कायम गर्दा त्यो गरिबी छोटो र छिटो बाटोबाट अन्त्य हुन्छ भन्ने अभिलाषा र त्यस उद्देश्य सहकारीको सात सिद्धान्त र मूल्य र मान्यता पनि त्यही प्रकृतिको छ र त्यसैबाट निरन्तर जुन यात्रा अगाडि बढ्यो त्यो बिचमा आइसके पछाडि उदारवादी अर्थव्यवस्थाका कारण नेपालको सहरी क्षेत्र, ग्रामीण सहर उन्मुख ग्रामीण क्षेत्र पनि छोटो र छिटो बाटोबाट पैसा साट्नेतर्फ उन्मुख भयो।
0: तर एकातिर श्रमको पलायन,
1: श्रमको पलायन,
0: सहकारी क्षेत्र वित्तीय कारोबारमा मात्र संलग्न,
1: कि श्रम शक्ति सहितको युवा जमात बिस्तारै नेपाल छोड्ने र नेपालमै उत्पादन भएको वस्तुको पहिचान गरेर निर्यात गर्ने स्रोत कमजोर हुँदै जाने र सहकारीका सबै अयवहरू चाहिँ वित्तीय कारोबारतर्फ उन्मुख हुने, जो सहकारी ऐन नियमावली र निर्देशिका भन्दा फरक प्रकृतिको छ, जो नेपालको राष्ट्र बैङ्कले लघु वित्त वित्तीय संस्थाहरूको दर्ता प्रक्रियालाई जसरी जनमुखी काम गर्नका लागि निर्देश गरेको छ त्यसैको सिको गरेर बचत ऋणको कारोबार मुख्य कारोबार गर्ने गरी र छोटो र छिटो बाटोबाट सहर केन्द्रित वा सहर उन्मुख क्षेत्रका अलि टाटा बाटाहरूबाट जुन गतिविधि गरियो सहकारीको मर्म, उद्देश्य, भावना, लक्ष्यमाथि प्रहार सुरु भयो, जस कारणले सहकारीको मुख्य उद्देश्य भनेकै मैले अघि भने सदस्य र समुदायमा आधारित र भूगोल र प्रकृतिगत स्रोतलाई सामूहिकतामा उत्पादन गर्ने, मूल्यमा एकरूपता कायम गर्ने र जहाँ उपभोक्ता छ त्यहाँ पुर्याउने र जहाँ निर्यात जाने स्रोतले अधिकतम विदेशी महँगो डलर भित्याउन सक्छ, जसको पहिचान गरेर निर्यात गरेर नेपालमा विदेशी डलर पनि भित्याउने, हरियो डलर पनि भित्याउन जति सहज सहकारी माध्यम मार्फत सहिलो छ र सम्भव छ त्यो बाटो वित्तीय कारोबारतर्फ उन्मुख गराइदिइसकेपछि मान्छेहरूको भरम त्यताभोगी पैसाले पैसा साट्न पाइने भइसकेपछि र सोझा साझा मान्छेहरू पनि त्यतैतर्फ, जो श्रममा केन्द्रित हुनुपर्ने मान्छेहरू त्यतातर्फ र एउटा श्रम शक्ति फेरि नेपाल छोडेर विदेशतर्फ गइसकेपछि सहकारीको मर्म, भावना, उद्देश्य, लक्ष्यमाथि क्षति भयो, जुन क्षति भएको अवस्था
0: अहिले
1: हामी भोग्दैछौँ। यो त यो 62-63 जनआन्दोलन पछाडिको बनेको अन्तरिम सरकारकै र अन्तरिम विधानले नेपालको अर्थनीतिलाई समाजवाद बनाउनका निम्ति तीन खम्बे अर्थनीति जो अवलम्बन गर्यो त्यो यहाँबाट यता म तपाईँहरूलाई वा आम श्रोताहरूलाई पनि यो सहकारीले यो र नेपालको संविधानले तीन खम्बे अर्थनीति किन अवलम्बन गर्यो भन्नेतर्फ पनि ध्यान आकर्षण गर्न चाहन्छु कि नेपालको संविधान 2072 पहिला नेपालको अन्तरिम संविधान 2063 र त्यसले निर्देश गरेको अर्थव्यवस्था पनि सहकारी र समाजवाद उन्मुख यात्राको लागि पूर्व तयारी थियो, कानुनी तयारी थियो। त्यो बीचमा दलीय स्वार्थका कारणले वा देशभित्रको वित्तीय व्यवस्थापनलाई उत्पादन उन्मुख गराउनको सट्टा अधिकतम युवाहरूलाई श्रम बजारमा पठाउने, नेपाल तासाविकको सरकारको दूरदस्तापूर्ण गतिविधि नभएको कारणले जुन क्षति भयो त्यो क्षतिको असर 62-63 बनेको अर्थनीति, त्यो तीन खम्बे अर्थनीति र संविधान जारी भएको 2072 छिटो र छोटो बाटोबाट युवालाई नेपालभित्रै र नेपालको यो प्राकृतिक स्रोत सम्पदा सहित नेपालको भौगोलिक अवस्था, यहाँको भाषी, यहाँको संस्कृत, यहाँको धार्मिक संस्था, त्यो जुन समुदाय छ त्यसलाई एकीकृत गर्ने र त्यो विभिन्न कोणबाट आउने आलोचना, आत्मालोचना सहितका समायोजनका प्रक्रियामा लैजाने र सबैलाई सहकारीको माध्यम मार्फत कसैका भावनामाथि चोट नपुग्ने गरी त्यसलाई समायोजन गर्दै वित्तीय कारोबारलाई ब्याङ्किङ सेक्टरको राष्ट्र ब्याङ्कले गरेको वित्तीय कारोबारको ब्याज दरलाई न्यूनीकरण गर्नुपर्ने थियो र जो गरि अलि बिस्तारै गर्दैछ। तर वित्तीय कारोबारमा वा बचत ऋणको मुख्य कारोबार गर्ने ढोकाबाट जो सहकारी अभियान आन्दोलनको उद्देश्य मर्म भावनामाथि प्रहार भइरहेको थियो त्यहाँ नियन्त्रण गर्न ढिलाइ भएको कारणले अहिले हामी सहकारीको अस्त व्यस्तता देखिरहेका छौँ। केन्द्रीय स्तरको अथवा देशभरि कार्यक्षेत्र भएका सहकारीको संख्या थोरै छ तर हिनामिना
0: तपाईँलाई के लाग्छ सहकारी क्षेत्रमा यति धेरै राज्यले एउटा अर्थतन्त्रको मूल आधार स्तम्भ मानेर आउँदै गर्दा सहकारी क्षेत्रमा नियमन, नियन्त्रण या आत्मअनुशासन के को कमी भएर चाहिँ अहिलेको यो अस्तव्यस्तको अवस्था आयो जस्तो लाग्छ?
1: पहिलो कुरा त सहकारी एन 2048 र त्यसलाई परिमार्जन गरेर बनेको सहकारी 2074 यहीभित्र बनाउनेहरू नै को घुसपेट छ, जसले जुन कानुन बनाउँदा पनि त्यो अवैध पैसालाई वैध गराउन,
0: मतलब स्वार्थ बाज्य,
1: स्वार्थ बाज्यको त्यो वा स्वार्थगत समूह थियो के, जुन कानुनले कारवाही गर्नै सक्दैन, जुन कानुन चलाउँदा ती मान्छे बदमास हुन् भन्ने कुराको निग्रेल छ तर निकासका लागि त कानुन बोलियो छैन, कानुन बोलिएन भने चाहिँ कारवाही हुँदैन, कारवाही नभएपछि के हो त लथालिङ्ग बताबुङ्ग हुन्छ। त मुख्य गरी सहकारीको मूल्य अघि भने विश्व मान्यता मापदण्ड के छ, सहकारीको सात सिद्धान्त छ, त्यसको मूल्य छ, त्यसको मान्यता छ र त्यसले समाजलाई उत्पादनतर्फ उन्मुख गरेको छ वा औद्योगिक क्रान्ति तिम्रो श्रमबाट, तिम्रो सिपबाट, तिम्रो उत्पादनबाट उद्योग स्थापना गर जहाँबाट तिमीले राज्यको अर्थतन्त्र बोली पर्न सक्छौ। त्यो सबै
0: संविधान 2072 स्पष्ट रूपमा समाजवाद उन्मुख आर्थिक व्यवस्था भनेको छ,
1: अर्थव्यवस्था
0: अर्थव्यवस्था भनेको छ, जसको आधार हामी सहकारी सरकारी र निजी क्षेत्र भनेर हामीले प्रष्ट रूपमा भनेका छौँ, जसलाई हामी तीन खम्बे अर्थनीति भनेका छौँ। त्यसमध्ये सहकारी क्षेत्रले अहिले पुर्याइरहेको योगदानले सरकारको त्यो उद्देश्य पुरा गर्छ जस्तो लाग्छ तपाईँ?
1: सजिलोसँग गर्छ, त्यहाँ समस्या छैन, समस्या त मात्रै
0: व्यावहारिक पक्षलाई
1: समस्या होइन, व्यावहारिक पक्षमै भनेको मैले सैद्धान्तिक कुरा भन्दा पनि व्यावहारिक पक्ष स्पष्ट के छ भने अहिले पनि नेपाल सरकारको वार्षिक बजेटको जो श्रृङ्खला तपाईँहरू हेर्नुहुन्छ त्यहाँ नै स्पष्ट के छ, अहिले घोषणा हुने धन्नै 1900 अरबको बजेट, अब अहिले 20 अरब बढ्छ या त्यसै भित्र रोकिन्छ, त्यो भित्र प्रयोग हुने बजेट वा परिचालन हुने बजेट सहकारीले 1/3 बढी पैसा जनमुखी कामका लागि उत्पादन कामका लागि परिचालन गर्छ। त नेपाल सरकारको आन्तरिक कर कलेक्सनमा पनि वा रोजगार सिर्जनामा पनि सहकारी त्यति नै बढी सहभागी छ। भनेपछि नेपालको अर्थव्यवस्थाको तीनवटा निकाय, नेपाल सरकारको आफ्नो निकाय, निजी क्षेत्र र सहकारीका तीनवटै सेक्सनमा तपाईँ हामीले चलायमान पैसा हेऱ्यौँ भने अहिलेको अर्थतन्त्रको धन्नै 40% पैसा सहकारीको कार्यक्षेत्रभित्र छ। जसले रोजगार सिर्जना गरेको छ अहिले पनि आरामले रोजगार सिर्जना गरेको छ र नेपालको जनसङ्ख्याको 1/3 बढी धन्नै 1,09,00,000 मेम्बर बनाएको सहकारीको कार्यक्षेत्रका मान्छे बेइमान मान्छे हुन् त, सदस्य नै बेइमान हुन् त।
0: तर तपाईँ 1/3 यति आँकडा प्रस्तुत गर्दै गर्दा जति तपाईँसँग कोष छ, जति तपाईँले रोजगार दिनुपर्थ्यो, जुन उद्देश्यको लागि चाहिँ सहकारीले आफ्नो बचत कलेक्सन गरेको थियो अथवा सहकारीमा सदस्यहरू जम्मा भएका थिए, त्यसबाट उनीहरूले सहकारीको मान्यता अनुसार उद्देश्य अथवा लाभ प्राप्त गरेका छन्?
1: सदस्यहरूले जसरी लाभ प्राप्त गर्नु पर्थ्यो, मैले तपाईँहरूलाई अहिले बजारमा भएको तिक्तता वा त्यो पीडा कहाँ हो भने सदस्य केन्द्रित समुदायमा आधारित संस्था हुनुपर्नेमा बजारमा भएका अस्थायी प्रकृतिका मान्छेहरूको पैसा बटुल्ने गरी एउटै बचत सदस्य वा सेयर त्यो चाहिँ अस्थायी सेयर सदस्य वा पसलकर्ता छ, जो अस्थायी पसलकर्ता हो उसैले 9-10 संस्थामा बचत राखेको छ वा कहीँबाट त्यो अवैध पैसा सहकारीको माध्यम मार्फत त्यहाँ जम्मा गरिएको छ। मैले अघि भने नि सहकारीको मूल्य मान्यता सिद्धान्त बमोजिम बचत ऋणको मुख्य कारोबार औद्योगिक क्रान्तिको आधार होइन, औद्योगिक क्रान्तिको मुख्य आधार भनेको उत्पादन, उत्पादन संलग्न समुदाय, समुदायमा आधारित सदस्य हुन्। त्यो कामभन्दा बाहिर गएर कम्पनीको कारोबार गर्नुपर्ने गरी बचत ऋणको कारोबार गर्ने सहकारीले कम्पनी एन अन्तर्गतको गतिविधि र राष्ट्र बैङ्कको अधिकार, राष्ट्र बैङ्कको नियमकीय अधिकार प्राप्त गरेर दर्ता भएका तपाईँको लघु वित्त वित्तीय सङ्घ संस्थाहरूको प्रतिस्पर्धी बचत ऋणको मुख्य कारोबार गर्ने गरी जो छिरे अवैध सदस्य बनाउने अवैध गतिविधि गर्ने, त्यो कारणले सहकारीको त्यो मापदण्डभित्र काम गरेको भए यो अहिलेको अस्तव्यस्तता सायद मलाई लाग्छ जिरोमा झर्थ्यो।
0: यी त भयो समस्याका कुरा गर्यौँ, हामीले यसको अवधारणाका कुरा, अवधारणा अनुसार सञ्चालनका कुरा र यसबाट केही बिचमा पछिल्लो समय केही यसबाट भएका अलिकति तपाईँले भन्नुभयो अस्तव्यस्तताको कुरा, यी समस्याका कुरा भए पक्कै पनि कुनै पनि विशेष सुधार गर्न सकिन्छ। सहकारीको जुन राज्यले यति ठुलो परिकल्पना गरेको र राज्यमा सबैभन्दा एउटा हिस्सा ओगटेको आर्थिक क्षेत्रको उत्पादनको क्षेत्रको हिस्सा ओगटेको यो क्षेत्रलाई सुधारतर्फ लैजाने पहल कदमी कहाँबाट सुरु गर्न सकिन्छ, त्यो नीतिगत होस् अथवा व्यवहारगत होस् अथवा समुदायमा आधारित सामाजिक एउटा चेतनाको कारण होस्, कहाँबाट सुधार गर्न सकिन्छ?
1: यो बडो
0: सुधारका पक्षको
1: यो चाहिँ बडो सजिलो सम्भव पनि छ, सम्पूर्ण देशभरिबाट सुन्नुभएको हेर्नुभएको श्रोताहरूलाई पनि, सहकारी अभियान आन्दोलनका सहभागी सदस्यहरूलाई पनि म फेरि पनि भन्छु, अहिले हामीसँग तीनवटा सत्ता छ, सरकार छ, त तीनवटै सरकारको कामकाज हुने क्षेत्रमा हामीले सहकारीलाई सजिलोसँग अहिले भइरहेको सहकारी र नयाँ सहकारी समेत नयाँ दर्ता गरेर हामीले हाम्रो पालिकाको 753 पालिकाको आफ्नो अवस्था हेरेर त्यहाँको उत्पादन के हो, त्यहाँको चाहिँ भूगोल के हो, त्यहाँको समुदायको चाहना के हो, त्यहाँको चाहिँ निर्यात जन्य स्रोत के हो, त्यहाँको प्रकृतिगत संरचना र त्यहाँको जनसहभागिताको आधारमा त्यहाँ कुन सहकारी बढी कामयाबी हुन सक्ने हो। जस्तै तराईको जिल्लामा भन्नुहुन्छ 8 जिल्लामा भने वा 22 जिल्लामा प्रभावित क्षेत्र भन्नुहुन्छ भने सबभन्दा धेरै मत्स्यपालन र उखु सम्भावना छ, त्यहाँ सहकारी पनि छ। त राज्यले सहकारी माध्यम मार्फत त्यो श्रमजीवी समुदाय र जमिन लाई औद्योगिक उत्पादन सहकारी माध्यमहरू औद्योगिक उत्पादनको मूल्य श्रृङ्खला सहित त्यसलाई संकलन गर्ने भण्डारण गर्ने प्रस्थान सहित र औद्योगिक उत्पादनतर्फ उन्मुख गराउने र उद्योग मार्फत निर्यात जन्य स्रोत पहिचान गर्ने वा उपभोक्ता माध्यममा उपभोक्ताको माझमा सजिलरी सम्बन्धित सहकारी या सम्बन्धित पालिकाको कार्यक्षेत्रभित्र नै पहिलो बिक्री र दोस्रो बिक्री त वस्तुको परिणामको आधारमा निर्यात गर्ने त्यही पालिकामा अर्को के चाहिएको त्यसको लागि आयातको लागि अर्को नजिकै छिमेकी पालिकाबाट आयात गर्ने वस्तुको उत्पादनतर्फ उन्मुख पनि गर्ने एक पालिकादेखि अर्को पालिकाको वस्तु
0: यहाँनिर समस्या पनि देखिन्छ नि खास गरी हामी स्थानीय उत्पादनलाई प्रोत्साहित गर्ने भन्छौँ स्थानीय उत्पादनको लागि सहकारीमा आधारित संस्थाहरूबाट सहयोग पुर्याइरहेकै छ तर देशका विभिन्न स्थानमा हामीले उत्पादनको लागि पकेट क्षेत्र भनेका छौँ उत्पादनको हबहरू छ त्यहाँबाट उत्पादन भएका वस्तुहरूको गुणस्तरीयतामा उत्पादन प्रति जनविश्वास घट्यो सहकारीहरूले नै त्यसप्रति चाहिँ जवाफदेही हुन सकेनन् भन्ने गुनासोहरू पनि आउने गर्छन् खास यसले चाहिँ कस्तो असर पार्न सक्छ एउटा राष्ट्रिय रूपमा र अन्तर्राष्ट्रिय रूपमा पनि जुन हामीले गुणस्तरीयताप्रति विश्वास दिलाउन नसक्दा आउने समस्याहरू के देखिएको छ
1: यसको चाहिँ सजिलो समाधानको उपाय भनेको मुस्ताङ जुम्ला हुम्ला डोल्पा स्याउ उत्पादनको जिल्ला हुन् हो त्यो स्याउ उत्पादन भएको जिल्लामा हामीले प्राकृतिक कोल्ड स्टोर पनि सिजनमा नेपाल सरकार आफैले त्यसको इलेक्ट्रिकल सपोर्ट सम्भव छ भने एउटा होइन उच्च हिमाली जिल्ला त प्राकृतिक कोल्ड स्टोर छ नि त्यसलाई त्यसको सिजनको समयमा त्यसलाई परिपक्व हुन दिनु पर्ने बालीलाई परिपक्व हुन दिने गरी र परिपक्व भइसकेपछि मूल्य श्रृङ्खलामा राज्यले जवाफदेही हुनु परेन राज्य जवाफदेही भयो भने किसान वा सहकारी वा समुदाय त्यो बालीलाई परिपक्व हुन्जेलसम्म कुर्न तयार छ र त्यसको मूल्य यति पर्छ भन्ने कुरा सुनिश्चित भयो भने ऊ त्यहीको स्टोरमा राख्न तयार छ ताप्लेजुङमा हुने एउटा चिज अनि तपाईँको दार्चुलाको ग्राहकले खान खोज्यो भने त्यही फलेकै ताजै टाइममा उहाँ पुऱ्याउन असम्भव छ कि राज्यले त्यसको आपूर्ति वा खपतको स्रोत वा समुदाय वा उपभोक्ता कहाँ छ भन्ने कुरा त ताप्लेजुङको उत्पादकलाई थाहा हुँदैन नि दार्चुलाको मान्छेलाई रहर लाग्न सक्छ युट्युबमा अनि यो अहिले त सहिलो छ त्यहाँको मान्छेलाई थाहा हुनसक्छ कि मलाई यो चिज पाइन्छ तर किन्ने कहाँ भन्ने कुरा उसलाई थाहा हुँदैन यो किन्ने श्रृङ्खला मैले भने नि सात अहिले भइरहेको 753 पालिका र 7 प्रदेश र सङ्घीय सरकारले आफ्नो दायित्वलाई इमान्दारी साथ पुरा गर्यो भने सहकारी मोडलमा राज्यलाई छोटो र छिटो बाटोबाट समृद्धि र समाजवादी मोडलमा सजिलरी विकास गर्न सकिन्छ व्यवस्थापन गर्न सकिन्छ र अहिले भएको जनसङ्ख्याको 4 गुणा जनसङ्ख्यालाई पनि सजिलो स्वस्थकर र रोगरहित विषादरहित खाना वा खाद्यान्न वा फलफुल वा जडीबुटी सबै सजिलरी पुरा गर्न सकिन्छ यो त समस्या कुरो होइन नि मात्रै समस्या कहाँ हो भने नेपाल सरकारको व्यवस्थापकीय प्रक्रिया भन्छ नि त्यो समय नेपाल सरकारसँग एउटा व्यापार त त्यो कम्पनी छ खाद्य त उसको एउटा कम्पनी छ नेपाल सरकार आफैसँग तर उसले के गर्छ चाडबाडको बेला दसैँको बेला खसी बगर अलिअलि खाद्यान्न त्यो तरिका हो त्यो बाह्रै मासै गर्दा के फरक पर्छ अहिले पुरा हिमाली बेल्टमा अब केही समय पानी परेपछि हिमाली बेल्ट वा मध्य पहाडी जिल्लाका अधिकांश उत्पादन वस्तु बजार वा सहर सम्झाउन सकिँदैन
0: नेपाल जडीबुटीको हिसाबले एउटा उच्च सम्भावना भएको क्षेत्र हो हामीसँग तराईको बेल्टदेखि हिमालको उच्च हिमाली बेल्टसम्म विभिन्न प्रकारका पहिचान भएका नभएका जडीबुटीहरू छ त्यसबाट त्यहाँको स्थानीय नागरिकलाई समृद्धितर्फ लैजानको लागि तपाईँले एउटा नेतृत्व तहमा रहेर काम गरिरहेको सहकारी संस्थाले के योगदान पुर्याएको छ ताकि नागरिकको समृद्धिको लागि तपाईँको जडीबुटी कृषि सहकारी केन्द्रले के कस्ता भूमिकाहरू खेलिरहेको छन्
1: नेपाल केन्द्रीय जडीबुटी सहकारी सङ्घ ले नेपाल सरकारको नित्य कार्यक्रममा रहेर 753 पालिका र 7 प्रदेशसँग सहकार्य गरेको छ त हामीले के भनेका छौँ नेपाल सरकारलाई भने 753 पालिकाको खुला क्षेत्र जो सहरी क्षेत्र भइसक्यो त्यो क्षेत्रमालाई ग्रिन बेल्ट बनाऊ जो बाटो छ नदी छ नहर छ त्यसलाई ग्रिन बेल्ट बनाऊ जुन न ग्रिन बेल्ट बनाउँदा 60% जडीबुटी जन्ने बिरुवा र 40% सौन्दर्य र पनि फेरि औषधि जन्ने जडीबुटीको पहिचान गर्ने त्यसको चाहिँ उपचारका लागि सम्बन्धित पालिकामै यो 15-15 वर्ष योजना पछाडि लागू भएको आयुर्वेद तथा चिकित्सा वैकल्पिक चिकित्सालय समेतले जडीबुटी केन्द्रीय सँगसँग समन्वय गर्ने प्रदेश जडीबुटी सहकारीसँग समन्वय गर्ने जिल्ला जडीबुटी सहकारीसँग समन्वय गर्ने र सम्बन्धित पालिकामै रहेको प्रारम्भिक जडीबुटी सहकारीसँग समन्वय गरेर कच्चा पदार्थ पहिचान र परिचालन पनि हाम्रा आयुर्वेदसँग रहेका विज्ञहरूको बिचको तालिम परीक्षण र प्रयोग तिनटै तरिकाबाट त्यसको पहिचान गरिसकेपछि त्यसको रोजगारका लागि पनि राम्रो अवसर सिर्जना भएको छ र अहिले केन्द्रीय जडीबुटी सहकारी सङ्घको निर्देशनात्मक विषयवस्तुतर्फ हामीले अहिले नै नेपाल सरकारको स्रोतसँग जोडिएर वा नियामकीय निकायको घेराभित्र रहेर पनि धनी अहिले पनि हामी 50,000 बढी मान्छेलाई प्रत्यक्ष र धनै 5,00,000 बढी मान्छेलाई अप्रत्यक्ष रोजगार दिइरहेकै छौँ। यसले पनि हामीलाई के गर्व छ भने नेपाल सरकारको विभागीय मन्त्रालय विभाग त्यसको अनुसन्धानको लागि विज्ञ टिम रहेको चाहिँ वनस्पति विभाग र आयुर्वेद विश्वविद्यालय र कृषि वन विज्ञान विश्वविद्यालय अहिले हामीसँग हर पल सँगै छ र नेपाल सरकारको नित्य कार्यक्रमतर्फ पनि अहिले नयाँ बनेको सरकार पनि हामीलाई सघाउन आतुर छ।
0: खास गरी कृषि क्षेत्रबाट नागरिकमा समृद्धि आउँछ भन्ने भाष्य अथवा उत्पादन क्षेत्रबाट नागरिकले समृद्धि हासिल गर्न सक्छन् भन्ने भाष्य कमजोर बन्दै गइरहेको अवस्थामा सहकारी क्षेत्रले उत्पादन मार्फत नै यति ठुलो सङ्ख्यामा रोजगारी दिइरहेको तथ्य तपाईँले प्रस्तुत गर्नुभयो। आज हामी कार्यक्रम संहिता र समृद्धि प्रसारण गरिरहँदाखेरि सहकारीबाट समृद्धि हासिल गर्नको लागि आम नागरिकलाई राज्यले प्रोत्साहित गर्नुपर्ने क्षेत्रहरू चाहिँ के हुन् जस्तो लाग्छ?
1: पहिलो कुरो त राज्यले सहकारीको मैले भने नि विश्वव्यापी मापदण्ड मान्यता सिद्धान्त र त्यसले पारेको त्यसले गर्ने भूमिकाप्रति राज्य जवाफदेही हुनुपर्छ। पहिलो त सहकारीको मूल्य मान्यता सिद्धान्त भनेको समुदायमा आधारित सदस्य केन्द्रित श्रम सिप र उत्पादन वस्तुमाथिको सहकारिता हो वा त्यसले पार्ने मूल्य श्रृङ्खला हो। ती अहिले बजारमा छरपस्ट र बतरिनको मुख्य कारोबारलाई रोक्नै पर्छ। यदि हामी औद्योगिक क्रान्तितर्फ उन्मुख हुन्छौँ नेपालको 1972 साँच्चीकै कार्यान्वयन गर्छौँ भने सङ्घ प्रदेश र पालिकामा औद्योगिक परियोजना सहित समाजवादी अर्थव्यवस्थाको आधार सहकारीको उत्पादन र बजार प्रवर्धन र मूल्य श्रृङ्खला र शोषण जोडिएको श्रमशक्ति नै समाजवादी अर्थव्यवस्थासहित नेपालको अहिलेको गरिबी न्यूनीकरण गर्ने वा अन्त्य गर्ने आधार पनि सहकारी हो भन्ने कुराको पुष्टि हुन्छ।
0: तपाईँलाई मैले अन्त्यमा लान चाहेँ, खास गरी आम नागरिक समृद्धिका भोका छन्, समृद्धिको कुनै मानक नभए पनि समृद्धिको भोका छन्, हामीले सहकारी मार्फत सहकारीको आधारभित्रबाट मात्रै समृद्धि खोज्ने हो भने अहिलेको सहकारीको मोडललाई परिवर्तन गरेर राज्यको तिनै तहको राज्यका निकायहरूले त्यसलाई नियमन गरेर खास गरी सहकारीलाई उत्पादन क्षेत्रमा लगाएर त्यसबाट राज्यले उनीहरूलाई उत्पादन र कु बजारीकरणमा सहयोग गर्नुपर्छ भन्ने गर्छ।
1: एकदमै त्यही हो, अहिलेको राज्यले भने नि मैले अहिले नेपालको संविधान 2072 प्रस्तावना गरेको वा प्रस्तावनामै आफूलाई जुन अर्थव्यवस्थाका लागि उभ्याएको छ त्यो कार्यान्वयन गर्न राज्यको नियामकीय निकाय कानुनी घेरामा त्यो भने कार्यान्वयनमा आउनु पर्यो कि कानुन त्यही जे जेसुकैले अर्थ राख्दैन त्यसले कार्यान्वयन मुख्य कुरा हो। कार्यान्वयनमा आउँदा नियामकीय घेरा राष्ट्र बैङ्कले र अरू सबै उत्पादनमा सेवामा वा सुविधा त्यो उसमा संलग्न सहकारीहरूको हकमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको स्वायत्त अधिकारसहित सङ्घात्मक राज्य प्रणालीको नियामकीय कानुन प्रक्रियाबाट व्यवस्थापन गर्यो भने नेपालको संविधान 2072 प्रस्तावनाले निर्देश गरेको समाजवादी राज्य व्यवस्था र तपाईँ हाम्रो गरिबीको यो रेखा मुनि जो चाप छ अभाव छ यसलाई अन्त्य गर्ने र हामी स्वाभिमानयुक्त र सबल र सफल नेपाली समृद्धियुक्त नेपाली बन्न सक्छौँ। सहकारीले यो सम्भावना र सफल यात्रा तय गर्न सक्छ।
0: हस्, समय र समाजको लागि यहाँलाई धेरै धेरै धन्यवाद।
1: धन्यवाद, हामीलाई हाम्रो आवाज समुदायसँग पुर्याउनका लागि समय दिएकोमा।
0: अहिले हामी कुराकानी गर्दैथ्यौँ नेपाल केन्द्रीय जडीबुटी सहकारी संस्था लिमिटेडका अध्यक्ष एवं राष्ट्रिय सहकारी विकास बोर्डका निवर्तमान सदस्य ईश्वरी प्रसाद पाण्डे। आजको कार्यक्रममा हामीले नागरिकको जीवनस्तर उकास्न नेपालमा सहकारी क्षेत्रले पुर्याएको योगदान तथा समृद्धि अभियानमा सहकारी क्षेत्रले खेल्नुपर्ने भूमिका र अहिलेको अवस्था लगायतका सामग्री प्रस्तुत गरेका छौँ। कार्यक्रमको आजको श्रृङ्खला तपाईँलाई कस्तो लाग्यो?

0: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
1: नागरिक लगानी कोष
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।
0: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाऊ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
1: नागरिक लगानी कोष
3: झण्डु आयुर्वेद
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
5: जहाँ मेहनत र परिश्रम छ त्यहाँ सफलता र सम्मान पनि छ। भनिन्छ काम गरे दाम मिल्छ अनि सम्मान। यो हो पौरखीको कथा।
6: रेडियो नेपालबाट हरेक बिहिबार बेलुकी 9 बजेको समाचार पछि र शुक्रबार दिउँसो 3:25 पुनः प्रसारण हुनेछ। सुन्न नभुल्नुहोला कार्यक्रम पौरखीको कथा।

0: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौं।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
3: श्रम स्वीकृति लिएर मात्र विदेश जाउँ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: नेपालमा धूम्रपान तथा सुर्तिजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ, तर यो लतको अन्त्य सम्भव छ। यदि तपाईँ धूम्रपान तथा सुर्तिजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ। याद राख्नुहोस्, धूम्रपान तथा सुर्तिजन्य पदार्थको लत त्याग्न परामर्श सेवा हेल्पलाइन 1132।
5: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।
6: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। समाचारपछि सङ्गीत साधना कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ। रातिको 10 बज्ने लाग्यो, अब सुन्नुहुनेछ हिन्दीमा समाचार।

साधकहरूका लागि सङ्गीत आराधना हो। साधकहरूले उक्लेका उकाली, ओर्लेका ओह्राली, घाम पानी, रात प्रभात, तिता मिठा भोगाईहरूसँगै साधकहरूका जीवनलाई नजिकबाट नियाल्दा भेटिएको जीवनको सङ्गालो कार्यक्रम सङ्गीत साधनामा यहाँहरूलाई हार्दिक स्वागत छ। प्रविधि संयोजनमा रहनुहुने सुलोचना वज्राचार्यसँगै दुर्गा अधिकारीको सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक हप्ता यसै समयमा प्रस्तुत हुँदै आइरहेको सङ्गीत साधना कार्यक्रम यहाँहरूले मिडमेपका विभिन्न फ्रिक्वेन्सीहरूसँगै एफएम 98, 100 र 103 MHz अनि www.radionepal.gov.np का साथै रेडियो नेपालको मोबाइल एपबाट पनि संसारभर हामीलाई सुन्न सक्नुहुनेछ। सङ्गीत साधना कार्यक्रममा यहाँहरूले पुराना, कालजयी, सफल र चर्चित सङ्गीतका साधकहरूका प्रेरक जीवन अनुभवसँगै उहाँहरूकै स्वर, सङ्गीत अनि रचनामा रहेका गीत सङ्गीतहरू सुन्दै आइरहनु भएको छ। आजको कार्यक्रममा भने हामी वरिष्ठ गायिका सुनन्दा माथेमालाई प्रस्तुत गर्नेछौँ।

गणेश श्रेष्ठको रचना, ज्ञान बहादुरको संगीत अनि सुनन्दा माथेमाको स्वरमा रहेको गीत थियो यो। सुनन्दा माथेमा नेपाली गीत संगीतमा सुने जस्तो लाग्ने तर नौलो लाग्ने नाम, नेपाली गीत संगीतका साधकले भुल्नै नहुने नाम पनि। करिब 30 को दशकमा औपचारिक रूपमा रेडियो नेपालबाट गीत गायनको यात्रा थाल्नुभएकी सुनन्दा माथेमा बाल्यकालदेखि नै सङ्गीतमा समर्पित हुनुभएको थियो। पिता परशुराम भक्त माथेमा अनि माता कृष्णमाया माथेमाकी कान्छी छोरी सुनन्दा माथेमाको पारिवारिक रूपमा पनि सङ्गीतसँग गहिरो सम्बन्ध रहेको थियो। उहाँको यात्रामा पारिवारिक संस्कार, साधना र समर्पणको सुन्दर संगम देख्न सकिन्छ। विभिन्न साङ्गीतिक कार्यक्रम, रेकर्डिङ तथा सांस्कृतिक गतिविधिहरू मार्फत कला सङ्गीतको साधनामा समर्पित हुनुभएकी सुनन्दा माथेमा यति बेला भने के गर्दै हुनुहुन्छ त? मिठो स्वरकी धनी उहाँले जति गीतहरू सङ्गीत बजारमा ल्याउनु पर्ने थियो त्यति किन ल्याउन सक्नु भएन होला त? आजको यो सङ्गीत साधना कार्यक्रममा उहाँका विभिन्न स्वरमा रहेका गीत सङ्गीतहरू सँगसँगै जीवन यात्राका कुरा हामी गर्नेछौँ। त्यो कुराकानीलाई प्रस्तुत गर्नु अगाडि पुनः गणेश श्रेष्ठको रचना, ज्ञान बहादुरको सङ्गीत र सुनन्दा माथेमाको स्वरमा रहेको गीतको त्यो दोस्रो अन्तरा, त्यसपछि हामी कुराकानीलाई जोड्नेछौँ।

0: धेरै धेरै स्वागत छ यहाँलाई सङ्गीत साधना कार्यक्रममा।
1: धेरै धेरै धन्यवाद यहाँ सबैलाई।
0: आरामै हुनुहुन्छ?
1: हजुर, आरामै छु हजुर।
0: अनि दिनहरू चाहिँ कसरी बितिरहेका छन् त यतिखेर?
1: कुनै अब भनौँ न गीतहरू आधुनिक नेवारी गीतहरू गाउँदै गर्दैछु, रेकर्ड गर्दै गरेछु, त्यही हो। अरू त आफ्नो घरसी कामै हो, अरू त के हुन्छ।
0: हजुर, अनि सङ्गीतको रियाज अहिले पनि घरमा गर्नुहुन्छ कि गर्नुहुन्न?
1: हजुर, त्यो त गर्नु परिहाल्यो नि।
0: गर्नुहुन्छ?
1: हजुर, नगरे त हुँदै भएन नि। हजुर, अब जस्तै मैले पहिले सङ्गीत सिकाएको थिएँ
0: हजुर
1: वरिष्ठ सङ्गीत प्रवीण नराटका सरज्यूसँग, त्यहीबाट गर्दै सारेगम गर्छु। अरू गीतकारको गीतहरू प्र्याक्टिस गर्दा गर्दा पनि हाम्रो रियाज जस्तै हुन्छ कि?
0: हजुर हजुर,
1: प्र्याक्टिस भइहाल्छ।
0: हजुर, 20-30 को दशकमा रेडी नेपालमा यहाँले गीत रेकर्ड गराउनु भएको थियो होला औपचारिक रूपमा चाहिँ।
1: हजुर,
0: त्यसपछि फेरि अब आज यही रेडी नेपालकै स्टुडियोमा बसेर यहाँसँग कुराकानी गर्ने मौका मिलेको छ होइन।
1: हजुर,
0: आज यो रेडियो नेपालमा उतिखेर गीत रेकर्डिङ गर्दाको त्यो सम्झना अनि यतिखेर आएर कुराकानी गर्दै गर्दाको फल होइन, कस्तो महसुस भइरहेको?
1: खुसी लागेको छ कि 28-29 सालतिर रेकर्ड गर्न आउने बेलामा जस्तो वातावरण थियो नि त्योभन्दा राम्रो लाग्यो कि मलाई चाहिँ।
0: हजुर हजुर,
1: राम्रो लाग्यो। जे होस् एकदम खुसी लागेको छ कि मलाई फेरि आउनु पाएकोमा। हाम्रो अहिले यो जुन इन्टरभ्यू भइरहेछ धेरै खुसी छ, धेरै खुसी लाग्छ मलाई चाहिँ।
0: यहाँले 2028-29 सालतिर रेडियो नेपालमा गीत रेकर्ड गर्न आउँदाखेरि रेडियो नेपालको माहौल त्यतिखेर चाहिँ कस्तो थियो? यहाँ गीत सङ्गीतको माहौल कस्तो थियो? यहाँहरू आउँदा कस्तो महसुस गर्नुहुन्थ्यो? कस्तो थियो यहाँको वातावरण?
1: त्यो बेलामा त झनै रमाइलो लाग्छ मलाई त्यो बेलामा, किनभने हामी सिंहदरबारको गेटबाट भित्र पस्दाखेरि हरेक कलाकारहरू भेट्थ्यो बाटोमा। त्यहाँ हामी रेकर्डिङ गर्ने बेला मान्छेहरू आवाजात भइरहेको हुन्छ, लाइब्रेरीमा गएर मान्छे आवाजात भइरहेको हुन्छ। अमिरा दिदीहरू भयो, ज्ञान राणा दिदीहरू भयो, तार थापाहरू भयो, पाण्डव सिंहहरू भयो, जस्तो नातिकाजी दाईहरू भयो, सुभेश्वर दाईहरू चाहिँ भेट्थ्यो कि हाम्रो बाटोमा। हामी त आइरहन्छौँ होइन, त्यो बेलामा भेटिरहन्थ्यो कि हामीले चाहिँ। खुसी लाग्थ्यो कि एकदमै, आफ्नो वरिष्ठ गायकहरू भयो, सङ्गीतकार होइन, खुब खुसी लाग्थ्यो।
0: हजुर, एकदमै रमाइलो पल थियो,
1: रमाइलो, धेरै रमाइलो लाग्थ्यो त्यो बेलामा, सबै रमाइलो लाग्थ्यो।
0: सङ्गीतको साधना भइरहन्थ्यो हजुरहरू यहाँ आउँदाखेरि देख्नुहुन्थ्यो?
1: यस्तो कि रेकर्डिङ गर्नुको लागि पालो कुर्नु पर्थ्यो हामी।
0: हजुर,
1: हामी त्यो रेडियो नेपालको चाहिँ बाहिर चक्कर छ नि, हामी त्यहाँ बसिरहन्थ्यौँ। जब हाम्रो नाम आउँछ, पालो आउँछ, त्यो बेलामा हामीभित्र छिरेर हामी रेकर्डिङ गर्थ्यौँ। त्यो बेलामा दिनमा दुई तिनवटा चाहिँ हाम्रो रेकर्डिङ भइरहन्थ्यो त्यो बेलामा।
0: रेडियो नेपालमा यहाँले लाइभ पनि गाउनुभयो?
1: पहिले स्टेज प्रोग्रामहरू हुन्थ्यो क्या, त्यसमा कम्पिटिसन हुन्थ्यो, त्यसमा भाग लिन्थेँ मैले। पहिले तार थापाहरू चाहिँ मेरो सँगै सङ्गीन जस्तो भयो उहाँ चाहिँ, जस्तै उदय दाल झा भयो, मधु छेत्री भयो, मेरो दौतरी भनौँ न, उहाँहरू हुनुहुन्थ्यो पहिले चाहिँ। ज्ञानबाद दाईसँग उहाँकै सङ्गीतमा मैले चाहिँ यहाँ चाहिँ कम्पिटिसनमा भाग लिएको थिएँ पहिलेचोटि।
0: यहाँ जन्मनु भएको काठमाडौँमै होइन?
1: हजुर हजुर,
0: बाल्यकालको शिक्षादेखि स्नातक तहसम्म यहाँले अध्ययन गर्नुभएको रहेछ
1: होइन?
0: काठमाडौँमै पढ्नुभयो?
1: हजुर हजुर, काठमाडौँमै पढेको।
0: काठमाडौँमा त विभिन्न मठ मन्दिरहरू छन् होइन, धार्मिक सांस्कृतिक परम्पराहरू धेरै छ, अनि फेरि नेवारी समुदायमा फेरि छुट्टै खालको भजन कीर्तनको आफ्नो माहौल पनि छ होइन, त्यही भएर हो कि अथवा पारिवारिक वातावरणले हो कि यहाँ सङ्गीततिर आकर्षित चाहिँ कसरी हुनुभयो?
1: खास चाहिँ मेरो बुवा मन्त्री पनि हुनुभएको थियो उहाँ चाहिँ 18 सालमा।
0: हजुर,
1: उहाँ चाहिँ सङ्गीत प्रवेशिका भन्ने चाहिँ उहाँले लेख्नु भएको थियो किताब एउटा।
0: हजुर,
1: सङ्गीतको सारेगम पनि तान्त्रामा गाउनुहुन्थ्यो, अनि उहाँले चाहिँ त्यो किताब पनि लेख्नु भएको थियो। त्यही अनुसारले गर्दाखेरि मलाई गीतमा चाहिँ साह्रै इन्ट्रेस्ट लाग्यो कि,
0: रुचि
1: लाग्यो कि।
0: हजुर बुवा पनि सङ्गीतमा रुचि राख्ने, बुवा पनि
1: हजुर, अनि हजुर बुवा नानबद काजी चाहिँ भजनहरू लेख्नुहुन्थ्यो, भजन लेखेर भजन पहिले भजनहरू गर्थ्यो नि ठाउँ ठाउँमा, त्यहाँ आफ्नो भजन दिएर गाउन लाउनुहुन्थ्यो कि। त्यो माहौलबाट गर्दाखेरि अनि मलाई चाहिँ इन्ट्रेस्ट भयो, मतलब रुचि भयो। त्यहाँबाट फेरि म चाहिँ कान्ति स्कुलमा पढ्थेँ, त्यहाँ चाहिँ नराज ढकाल सर चाहिँ आउनुहुन्थ्यो म्युजिक टिचर भनेर।
0: भनेपछि विद्यालयमा पनि त्यतिखेरको समयमा पनि सङ्गीतको शिक्षा सुरु भइसकेको?
1: हजुर हजुर हजुर, उहाँसँग हामीले प्रशिक्षण लिएको हो, उहाँसँग 8 क्लासदेखि सिक्दा सिक्दा मैले चाहिँ SLC पनि सङ्गीतमै पारङ्गत गरेँ होइन, त्यो गरेँ। अनि त्यहाँबाट पिके क्याम्पस पढेँ, पिके क्याम्पस पढ्दाखेरि अनि त्यहाँ पहिले चाहिँ झोसेमा सङ्गीत सिक्थेँ, त्यहाँ भोकल सिक्थेँ सरसँग। त्यहाँ चाहिँ हाम्रो जुन दिनमा हाम्रो सर आउनुहुन्थ्यो त्यो बेलामा हामी चाहिँ पालै पालो हाम्रो गायिका गीतहरू सबै गाउँथ्यो कि त्यहाँ चाहिँ। त्यो बेलामा जस्तै अब रमेश ताम्राकार हुनुहुन्थ्यो, मधु छेत्री भयो, उदयनारायण झा भयो, भन्दाखेरि अरूहरू सबै गीत गाउँथ्यो कि त्यहाँ। त्यहाँ चाहिँ तबला पनि सिकाइन्थ्यो, भोकल पनि सिकाइन्थ्यो, सितार पनि सिकाइन्थ्यो, सबै गर्थ्यो कि त्यहाँ चाहिँ।
0: सङ्गीतको विद्यालय नै थियो?
1: विद्यालय हजुर, सोचेमा त्यो त्यो चाहिँ धेरै पहिलो कुरा भयो चाहिँ त्यो चाहिँ गर्ने गरेको थिएँ।
0: पहिला पहिला त स्कुलहरूमा पनि शुक्रबारे कार्यक्रम हुने, त्यसमा चाहिँ आफ्नो प्रतिभाहरू प्रस्तुत गर्ने त्यस्तो चलनहरू पनि थियो नि, त्यस्तोमा पनि यहाँ भाग लिनुहुन्थ्यो होला?
1: लिन्थेँ, त्यो पनि लिन्थेँ। पहिले बाल मन्दिर त्यहाँ पनि कुनै प्रोग्राम आउँथ्यो, त्यो अम्बेलामा हामी चाहिँ गीत गाउने मान्छे गरेर त्यो प्रोग्राम हामी गर्न जान्थ्यौँ। अनि अरू कुरा चाहिँ कस्तो भने ज्ञानबहादुर सरले मलाई चाहिँ उहाँको मनपर्ने चेला भनौँ न होइन, ठाउँ ठाउँमा सिकाउनुहुन्थ्यो, सङ्गीत सिकाउनुहुन्थ्यो, त्यहाँ चाहिँ मलाई लग्नुहुन्थ्यो, मलाई लग्नुहुन्थ्यो अनि मलाई गाउनलाई चाहिँ प्रोत्साहन गर्नुहुन्थ्यो। उहाँको सङ्गीतमा मैले गाउने गरेको थिएँ कि त्यहाँ चाहिँ ठाउँ ठाउँमा। त्यसपछिको चाहिँ बाहिरको प्रोग्राम चाहिँ कस्तो छ भने, जस्तै भनौँ न ज्ञानबहादुर दाईबाट फेरि केशर दाई भन्छु, उहाँ पनि सङ्गीतकै गुरु हो, उहाँबाट पनि मैले स्टेज प्रोग्राम धेरै गरेको थिएँ है। उहाँ पनि अहिले त सबै बित्नु हो, दुःख लाग्छ कि सुन्दाखेरि, आँखाबाट अलिक आँसु पनि आउँछ कि आफूलाई, मतलब धेरै माया गर्छ, मलाई धेरै माया गर्थ्यो गुरुहरूले, धेरै माया गर्थ्यो।
0: आज हामीले उहाँहरूलाई पनि नमन गरिरहेका छौँ, सम्झिरहेका छौँ, जसले यहाँलाई सङ्गीतको शिक्षा दिनुभयो होइन। ज्ञानबहादुरले त रेडियो नेपालमा पनि लामो समय काम गर्नुभएको हो होइन, रेडियो नेपालमा उहाँका गीतहरू पनि रहेका छन्, हामी अहिले पनि उहाँलाई सम्झिरहेका छौँ। उहाँकै कुरा गरौँ, जस्तो उहाँको सङ्गीतमा बोलु म केही भन्छु यहाँले गीत गाउनुभयो, लगायतका गीतहरू छन् भनौँ न, यहाँको यो सायद यो छिन्नरलताले लेख्नुभएको यो गीत चाहिँ पहिलो गीत हो कि औपचारिक
1: पहिलो नै हो गीत, यहाँ फर्स्ट टेस्ट पास गरेर अनि रेकर्डिङ पहिले गरेको हो मैले चाहिँ,
0: यो पहिलो गीत
1: हजुर।
0: ज्ञानबहादुरको सङ्गीतमा छिन्नलताको शब्द रहेको छ अनि सुनन्दा माथेमाले गाउनु भएको। खासमा यो गीत गाउँदा यहाँ कति वर्ष जतिकै हुनुहुन्थ्यो?
1: त्यो बेलामा म 16-17 वर्ष मात्रै थिएँ होला,
0: सानै हुनुहुन्थ्यो।
1: हजुर, त्यो बेलामा चाहिँ म एसएससी पास भएकै थिइनँ।
0: 9-10 वर्षमा गाएको त्यो स्वर हामी हाम्रा श्रोतालाई सुनाउँछौँ, तर अब अहिले यहाँ 70 को आरआरीमा हुनुहुन्छ होइन।
1: बोलो

0: यो उमेरमा पनि यहाँको स्वरको माधुर्यता
1: हजुर
0: निकै नै मिठो छ होइन।
1: धन्यवाद हजुरलाई।
0: यति मिठो स्वर कि धनी जुन बेला ज्ञानबहादुरहरूसँग यहाँले जुन हिँड्नुभयो गाउनुभयो त्यतिखेरको त्यो रमाइलो पल पार गर्नुभयो, जुन बेला 20 र 30 को दशकमा जति सक्रिय हुनुहुन्थ्यो उहाँहरूसँगै होइन, त्यसपछि फेरि सङ्गीतमा अलिकति यहाँ सुस्ताउनु भयो जस्तो छ।
1: त्यो त सही कुरा हो, किनभने अब बिहा भयो भनौँ, पारिवारिकको समस्याले गर्दाखेरि म गाउनुमा आउन सकिनँ। त्यहाँबाट मैले चाहिँ कृष्ण संस्थानमा काम गरेँ। त्यहाँ चाहिँ रुद्रराज पाण्डे सर हुनुहुन्थ्यो, उहाँले चाहिँ टेलिफिल्म भर्खर भर्खर आएको थियो त्यो बेलामा, 42 सालतिर 44 सालतिर होला। आए बेलामा चाहिँ उहाँले चाहिँ टेलिफिल्म बनाउनु भएको थियो कि, त्यो एक्टिङ गरेको थियो। त्यहाँ चाहिँ कलाकारले चाहिँ कुनै जुनै पनि फिल्ममा चाहिँ हामीले चाहिँ गर्न सक्दो रहेछ कि, मेरो त्यहाँ त फिलिङ आयो मलाई चाहिँ। भन्दाखेरि उहाँले भन्नुभयो, मैले गरेँ 3-4 टेलिफिल्म पनि मैले गरेछु उहाँसँग।
0: टेलिफिल्ममा पनि खेल्नु भएको छ?
1: हजुर हजुर। त्यही अनि लक्ष्मी पूजा भयो, अनि गुलाब एकैपल्ट फुल्छ, अनि अमरपुत्र 4 चाहिँ मैले गरेको छु।
0: अनि त्यतातिर खेल्नुभयो तर गीतमा चाहिँ कमी भयो, अब भनौँ न कामको सिलसिलाले हो कि पारिवारिक वातावरण माहौल मिलेन कि?
1: होइन, इच्छा त जस्तै मेरो रगतमै बगाएछ भनौँ न, होइन त्यो थियो, तर मैले गर्न सकिनँ क्या, त्यही पारिवारिक वातावरणले गर्दा गर्न सकिनँ। अब जुन मेरो जुन अब पहिलेको जुन आफ्नो रुचि थियो,
0: रहर थियो
1: रुचि थियो, होइन, बुवाबाट आएको भयो, होइन, जस्तै म पनि गाउँछु, मेरो दिजु पनि गाउनुहुन्छ, एउटा दिजु पद्मावती सिंह
0: हजुर
1: उहाँ नि गाउनुहुन्छ है। फेरि गर्नु पर्यो, अब केही न केही त गर्नु पर्यो, आफूसँग भएको सानो सिप भए पनि त छोड्नु त भएन भनेर आफ्नो इच्छाले गाउनु पर्यो भनेर फेरि सुरु गरेको मैले चाहिँ
0: अहिले आएर
1: हजुर
0: लगभग यहाँ भनौँ न 70 वर्षको हाराहारीमा भनौँ
1: त्यस्तै हजुर हजुर हजुर
0: यो उमेरमा आएर फेरि गाउन मन लाग्यो। 40 को दशकसम्म गाउनु भयो होला, त्यसपछि पुरै टोटल्ली नै छोड्नु भयो गाउन?
1: होइन होइन, जस्तै अब काम त गर्दै गऱ्यो, अब जस्तै आफ्नो श्रीमानलाई सपोर्ट पनि गर्नु पर्यो, घरासी काम पनि गर्नु पर्यो, बच्चालाई सबै हुर्काउनु पर्यो, यता पो गर्नु पर्यो नि। त्यो अनुसारले गर्दाखेरि बिचबिचमा चाहिँ एउटा मैले गीत पनि गाएको थिएँ, 10 वर्ष अगाडि मैले रेकर्डिङ गरेको त्यो चाहिँ, होइन, अनि अस्ति भर्खर चाहिँ मैले चाहिँ भिडियो बनाएँ
0: हजुर,
1: त्यो मेरो बिहान खुल्यो भन्ने गीत चाहिँ मैले रेकर्डिङ गरेँ, त्यो चाहिँ 10 वर्ष अगाडि गरेको चाहिँ गीत हो।
0: राजु लामाको सङ्गीतमा यहाँले गाउनुभएको?
1: हजुर हजुर हजुर हजुर।

0: यस्तो मिठो स्वर हुँदाहुँदै पनि एउटा पारिवारिक वातावरण त भइहाल्यो, विभिन्न समस्याले गर्दाखेरि घरबाट निस्किहाल्न नसक्ने अवस्थाहरू, ती आफ्ना कुराहरू त भइहाल्यो, तर सामाजिक वातावरण पनि उति सहज थिएन होला त्यतिखेर गायक गायिका।
1: गाह्रो छ। जस्तै अब भनौँ न, हरेक कुरा भनौँ न, अब गाउने कुरा भयो, एक्टिङमा भयो, होइन, अब गाउने कुरामा पनि अब टाइम दिनु पर्यो, रियाज गर्नु पर्यो, भनौँ आज यो दिनमा आउनु भन्छ, त्यो दिनमा जानु पर्यो, फेरि आउनु पर्यो, फेरि आफ्नो घरको गाह्रो भयो कि मलाई, त्यो अनुसार मैले त्यो गर्नु पाइनँ गीत चाहिँ। जुन बेला मैले कृषि संस्थासँग काम गर्थेँ त्यो बेलामा गएर मैले एक्टिङ गर्थेँ, टेलिफिल्मको लागि चाहिँ एक्टिङ गर्थेँ। पछि गएर मेरो श्रीमान दीपक महान्तले सपोर्ट गर्नुभयो धेरै, त्यसपछि अनि उहाँले नै मलाई लगिदिनुहुन्छ ठाउँ ठाउँमा एक्टिङ गर्ने ठाउँमा टेलिफिल्मको लागि, त्यसलाई म धेरै सहिलो भयो कि। त्यसपछि मैले एक्टिङ पनि गरेँ।
0: यहाँको खास रुचि, एकदमै मनदेखिको रुचि चाहिँ यो एक्टिङमा हो कि गाउनमा?
1: गायनमा हो,
0: गायनमै हो। जस्तो गीत गाउँदाखेरि चाहिँ, जस्तो अब यहाँले गाएका गीतहरू हेर्दा छिन्नलताले लेख्नु भएको, गौरी नेवा, गणेश श्रेष्ठ, उहाँहरू भनेको एकदमै राम्रो गीतकार होइन, धेरै नै पहिलाका पुराना गीतकारहरूमा एकदमै राम्रो गीतकार हुनुहुन्छ
1: होइन।
0: त्यो गीत चाहिँ यहाँले छानेर म यस्तो गीत मात्रै गाउँछु भनेर छनौट पनि गर्नुहुन्थ्यो कि, जुन आयो त्यो ल ठिक छ भनेर गाउँ?
1: होइन होइन, जस्तै ज्ञानमा दाईको म घरमा जान्थेँ त्यो बेलामा, बिहानै आउनु है यहाँ भन्नुहुन्थ्यो, हुन्छ, बिहान जान्थेँ अनि किताब दिनुहुन्थ्यो, छन दादाको किताब दिनुहुन्थ्यो, अथवा यो गीत छान भनेर दिनुहुन्थ्यो उहाँले, अनि मैले छान्दाखेरि म यो गीत गाउँछु ज्ञान दाई भन्थेँ, म ज्ञान दाई ज्ञान दिएँ भन्थेँ म, अनि उहाँले चाहिँ त्यो छानेर यो मनपर्छ भने म यहाँ तिमीलाई यो मनपर्छ भने, अनि उहाँले चाहिँ सङ्गीत राख्नुहुन्थ्यो, अनि बिहानै बिहान दिन कहाँ दिन हाम्रो जान्थ्यो त्यहाँ। पहिले मेरो घर त अम्बाल थियो, जन्मेको ठाउँ अम्बाल, उहाँको घर क्षेत्रपाटी, त्यहाँबाट म हिँड्दै त्यहाँ गएर बिहान प्र्याक्टिस गरेर फेरि घर फर्किन्थेँ।
0: गौरी नेवाले लेख्नु भएको गीत पनि यहाँसँग छ भने सानो कुरा सुनौँ न।

0: सङ्गीतकै साधनामा डुबिराख्नु भएको छ, रमाइराख्नु भएको छ। बिचको समयमा केही ग्याप भए पनि सङ्गीतलाई बिर्सिनु भएको छैन
1: होइन।
0: अब यी गीतहरू सँगसँगै यहाँले अब राष्ट्रभाषाका गीतहरू पनि विशेष गरेर गाउनु भएको छ, त्यसमा नेपाल भाषाका।
1: नेपाल भाषा गीत त गाएको छु मैले, त्यही भनौँ न मनराज कर्मीज्यूको गीत चाहिँ अस्ति भर्खर रेकर्डिङ भयो, उहाँको नेपाल भाषा गीत पनि छ एउटा चाहिँ।
0: हजुर, त्योभन्दा पहिला चाहिँ राष्ट्रभाषाका गीतहरू चाहिँ
1: यस्तो, अब त्यो बेलामा भनौँ न एउटा टिनेजको टाइम थियो होइन, त्यही गुरुजीले हिँड्नु हुनुहुन्छ त्यहीँ त्यहीँ डोलाएर जाने हो म त होइन। त्यो बेलामा धेरै स्टेज प्रोग्राम पनि गऱ्यो, फोटो पनि खिचाएछु है, अनि राष्ट्रिय भाषा गीत पनि गाइछु। यो जस्तै स्कुलको प्रोग्राममा गरेको छु होइन भन्दाखेरि डाइरेक्ट हामीले गएको भयो स्टेज प्रोग्राममा,
0: गायो छोड्यो सक्यो।
1: हजुर, त्यस्तो भयो कि त्यहाँ म यादै छैन।
0: हजुर, स्टेजमा गाउन जाँदा चाहिँ कस्तो हुन्थ्यो त्यतिखेरको माहौल, वातावरण, मान्छेहरूको सपोर्ट, अनि आफूलाई लाग्ने रमाइलोपन कस्तो हुन्थ्यो त्यतिखेरको सम्झिनु?
1: त्यति बेला रमाइलो त रमाइलो नै हुन्थ्यो होइन, जस्तै अब भगवान्को देन भनौँ कि आफ्नो बुवाहरूको रगतबाटै आगो त्यो भनौँ कि, तर मान्छेले रुचाउनु हुन्थ्यो कि मलाई त्यो बेलामा, जुनै पनि गीतमा चाहिँ मान्छेले धेरै माया गर्नुहुन्थ्यो कि मलाई चाहिँ। सानोदेखि नै मैले शास्त्रीय सङ्गीत सिकेको कारणले गर्दाखेरि गइरहेर मैले गाउन सकेको भएर हो कि के हो त्यो त मलाई थाहा छैन होइन। अब भगवान् जाने उहाँले स्वतःले जान्नु होइन, तर माया त माया गर्नुहुन्थ्यो मलाई सबैले। पन्ध्र गर्ने पर्दाखेरि चाहिँ मेरो बिहा भइसकेको थियो, बिहानको क्लास जान्थेँ म 6 बजीको, त्यहाँ पुग्नु पर्थ्यो, बिहान जान्थेँ, घरमा बच्चाहरू छन् होइन, छोरी छोडेर जान्थ्यौँ, खेलेर बसिया हुन्थ्यो, 11 बजे फर्किन्थ्यो। मलाई त्यो बेलामा अब जस्तै सङ्गीत क्लास गएपछि हाम्रो कस्तो हुन्छ भने त्यो बेलामा चाहिँ अब सर नागरिकलाई पनि रमाइलो गर्ने कि है, गीत गीत गाउने मान्छेहरू हुन्छ, अब गायक गायिकाहरू कहिले उसले गाउने कहिले उसले गाउने रमाइलो, मतलब टाइमको को थाहै नपाउने कि त्यस्तो हुन्थ्यो त्यो बेलामा। भन्दाखेरि यो टाइममा लगाएर त भएन, घर पनि हेर्नु पऱ्यो भनेर चाहिँ अनि म चाहिँ आफ्नो जुन पढ्नुपर्ने हो त्यही क्लासमा जुन फर्किन्थेँ कि म चाहिँ त्यो बेलामा मनमा चाहिँ थियो डाडु पनि चलाए पनि गीत गाइराख्ने हो। लता मङ्गेशकर गीतहरू गाउँथेँ, यस्तो हाम्रो नेपालीहरूको गीतहरू गाउँथेँ, तर नेपाली भन्दा पनि मलाई लता मङ्गेशकर एकदम मनपर्थ्यो कि मलाई।
0: हजुर, लता मङ्गेशकरको गीतलाई चाहिँ यहाँले रियाजको रूपमा गाइरहनु?
1: हजुर हजुर, गाइरहन्थेँ म।
0: हजुर हजुर, राजु लामाको सङ्गीतमा पनि एउटा गीत यहाँले गर्नुभयो होइन, उतिखेर भनौँ न ज्ञानबहादुरको बेलाको समय होइन, त्यो 20-30 को दशक, अनि राजु लामाको समय भनेको अहिलेको समय भयो होइन। यो त्यतिखेर गीत गाउँदा र अहिले गीत गाउँदामा फरक चाहिँ के हुने रहेछ? जस्तो त्यतिखेर कसरी गाउनुहुन्थ्यो, कस्तो तौर तरिकाहरू हुन्थ्यो, अनि अहिले कस्तो हुँदो रहेछ, के फरक देख्नुभयो यहाँले?
1: तर अहिले चाहिँ धेरै सजिलो, जस्तै भनौँ न हाम्रो अब इन्स्ट्रुमेन्ट बजाउने मान्छेहरू पनि भित्रै हुन्थ्यो, सबै तबलाहरू जे जे राख्नुपर्छ गीतमा सबै भित्रै हुन्थ्यो होइन। हामीले चाहिँ माथिदेखि तलसम्म पुरा गाउनु पर्थ्यो, अब हामीले के अरे पुरा गाएर अब तबला अथवा बाजे वाद्यवादन कसैले बिगार्यो भने फेरि सुरुद्वारा रिपिट गर्नु पर्थ्यो त्यो बेलामा। तर आजकल चाहिँ त्यस्तो होइन रहेछ कि, आजकल चाहिँ गायो गायो गायो बिचमा ठ्याक्क ग्याप गऱ्यो, फेरि अर्को फेरि ल अब यो अर्को गाउनु भयो नि फेरि अर्को गायो, त्यसको मिक्सिङ गरी मिलाउँदो रहेछ कि त्यो चाहिँ। तर पहिलेभन्दा त अहिले धेरै सजिलो लाग्यो मलाई चाहिँ, यो चाहिँ
0: अहिले सजिलो होइन, कम्प्युटरले प्रविधिले सजिलो बनाइदिएको छ, जहाँ गाएर रोक्यो रोक्यो त्यसपछि फेरि त्यहीँबाट जोड्न मिल्यो
1: मिल्यो। हजुर,
0: पहिला चाहिँ फेरि सुरुदेखि नै अन्त्यसम्म फेरि गाउनु
1: पर्यो,
0: अहिलेको समय सजिलो लाग्यो। कहिले कहीँ लाग्दैन त्यतिखेर चाहिँ अहिलेको जस्तो समय भइदिएको भए यो बिचको समय पनि मेरो ग्याप रहने थिएन, अझै धेरै गाउँथेँ होला जस्तो लाग्दैन?
1: त्यो त लाग्छ नि, लागेर के गर्ने भन्छ नि, चिडिया चुक गई खेत भनेर, टाइम त गइसक्यो मेरो त गर्न सक्दैन। तर अहिले मैले सुरु गरे पनि मलाई खुसी नै लाग्छ किनभने टाइम अझै छ, जस्तो मलाई फिलिङ त्यस्तो हुन्छ कि हजुर टाइम चाहिँ अझै छ, म अझै गर्छु,
0: त्यो ऊर्जा हुनु नै ठुलो कुरा हो।
1: हजुर,
0: म सक्छु, मेरो समय छ, म अझै पनि केही गर्न सक्छु भन्नु नै ठुलो कुरा
1: हो। हजुर हजुर हजुर हजुर
0: हजुर, अब रेडियो नेपालतिरकै कलाकारहरूका कुरा गर्दा पनि अब बाहिरतिरका कलाकारहरूको कुरा गर्दा नातिकाजी शिव शङ्करहरूदेखि लिएर तारा दिदीहरूका कुराहरू गर्दाखेरि प्राय त्यो गीत सङ्गीतका गायक कलाकारहरू चाहिँ दरबारसँग अलिकति बढी नजिक हुने त्यस्तो खालको माहौल होइन त्यो समय, यहाँले चाहिँ त्यो माहौल पाउनुभयो कि पाउनु भएन?
1: एउटा कुरा एउटा भनौँ न, जस्तै मैले कुनै घमण्डले भनेको होइन, जस्तै सरदार हरिभद्र सरदार मेरो हजुरबुवा जिजुबुवा हुनुहुन्थ्यो, काजी नानबहादुर काजी मेरो हजुरबुवा हुनुहुन्छ होइन, भन्दाखेरि त्यो बेलामा हामी चाहिँ त्यहाँ जान चाहिँ पाइएन कि किनभने जस्तै कि पहिले राणाकालको शासनमा चाहिँ मेरो बुवा भयो मेरो हजुरबुवाहरू भयो सबै राणाकालमा चाहिँ उहाँको अलिकति ठुलै पोस्टको मान्छेहरू थियो कि
0: हजुर
1: मलाई ग्यामा दाइ पोस्ट पनि गर्नु भएन मेरो बुवा कस्तो मेरो घरैना कस्तो भनेर उहाँले चिन्नुहुन्थ्यो कि भन्दाखेरि कुनै पनि मेरो जस नरा ढका सर हुन्थ्यो उहाँ त सङ्गीतकै अब भनौँ न प्रवीण भन्नुभयो किताब लेख्नु भएको छ मेरो बुवाले यतिको इज्जत घरानीको मान्छे छोरी भनेर उहाँले चिन्नुहुन्थ्यो कि भन्दाखेरि त्यो बेलामा मलाई कसैले पनि त्यस्तो जाउँ भनेर कसैले भन्नै भनेन कि
0: कलाकारहरू जो जानुहुन्थ्यो
1: हजुर हजुर म जानु पाइएन
0: यहाँले विशेष गरेर त्यतिखेर चाहिँ अब नवराज ढकाल गुरु नि भइहाल्नुभयो ज्ञानबहादुर श्रेष्ठ जो उहाँसँग चाहिँ धेरै नै सहकार्य गर्नुभएको रहेछ है
1: हजुर हजुर हो
0: सङ्गीतमा जुन सुनन्दा माथेमा यहाँ हुनुभयो त्यसमा ज्ञानबहादुरले धेरै नै सपोर्ट
1: हजुर धेरै किनभने उहाँले नै ल्याएर म रेकर्डिङ फर्स्ट इज पास गराउनु भएको हो
0: होइन
1: उहाँले नै मलाई मतलब सिकाउनु भएको सबै कुरा गीतहरू भयो यताउता सिकाउनु भएको हो यो रेड नेपालको सङ्गीतकार जस्तै नाथ गादी गाइनुभयो शिवशङ्कर गाइनुभयो उहाँहरूसँग त मैले सिक्नु पाएन किनभने जस्तै भनौँ न डराउँथेँ कि म ग्यामा दाईसँग डराउँथेँ पनि डराउँथेँ उहाँले माया पनि गर्नुभएको थियो हरेक कुरा सपोर्ट कि मलाई चाहिँ जस्तै हामी क्यान्टिनमा चिया खान जान्थेँ उहाँले लग्नुहुन्थ्यो पैसा तिर्नु पर्दैन दिनु म यहाँ म गर्छु म त आफ्नो छोरी जस्तै गर्नुहुन्थ्यो कि मलाई उहाँको घरमा पनि मलाई आफ्नो छोरी जस्तै गरेर गर्नुहुन्थ्यो अब उहाँको छोरी हुनुहुन्थ्यो राजेश्वरी श्रेष्ठ होइन उहाँको छोरीसँग पहिले पहिले हामी यस्तो कुनै पनि पूजामा यस्तो भन्दाखेरि आफ्नो घर जस्तै उहाँसँग बसेर खुवाउने मलाई खाना आज यहीँ खाउँ यहाँ यहीँ खाना चाहिँ भने सँगै बसेर खाएर हामी निस्किन्थ्यो उहाँ त्यहाँ रिटर्न आउँथ्यो बस घर पुग्यो फर्किन्थ्यो बिहान रियादमा गए बेलामा त्यसो गर्थ्यो कि कहिले कि पूजा बेलामा यहीँ सुत्छ म यहाँ तिमी यस्तो भन राजेश्वर दिदी म सँगै सुत्थेँ यस्तो थियो कि हाम्रो वातावरण चाहिँ भन्दाखेरि उहाँले धेरै सपोर्ट गर्नुभयो भयो कि मलाई अनि अनि उहाँको नाम आउँदाखेरि अलिकति आशा अलिकति तिलपिल हुन्छ कि मलाई सबै सरले मलाई माया गर्नुहुन्थ्यो कि नरा सरले भयो ज्ञानमा दाई भयो केशव दाई भयो जस्तै अनि मनराज नकर्मी राजु सिंह भयो राज सिंहमा गीत गाएको छु
0: राजु सिंहको सङ्गीतमा नि अहिले गीत गाउनु भएको
1: छ सबैले म बाबु नै भन्छु भाइ नै भन्छु के अब अहिले फेरि अब मनराज नकर्मीको त म रेकर्डिङ भइसक्यो अब फेरि अहिले वरिष्ठ सङ्गीतकार अनिल तुलाधारकोमा पनि गर्दैछु अहिले चाहिँ फेरि
0: अनिल तुलाधारको सङ्गीतमा
1: हजुर गर्दैछु प्र्याक्टिस गर्दैछु त्यो चाहिँ
0: अहिले चाहिँ प्र्याक्टिसमा छ त्यो पनि रेकर्ड गर्ने
1: बाँकी छ
0: राजु सिंहसँग चाहिँ एउटा गीत हजुर
1: पद्मावती सिंह मेरो दिजु भयो पद्मावती दिजुको गीतमा चाहिँ म राजु सिंहको सङ्गीत मैले गाएको साउनी छरी साउनी छरी छचलको बोकी आयो साछहरू मनको फेरि बत्न थाले साछहरू मनको फेरि बत्न थाले फेरि बत्न थाले फेरि बत्न थाले साउनी छरी छ

0: यतिखेर यहाँहरू सङ्गीत साधना कार्यक्रम सुन्दै हुनुहुन्छ र सङ्गीत साधना कार्यक्रममा वरिष्ठ गायिका सुनन्दा माथेमा हुनुहुन्छ। एकदमै पुरानो समयको गायिका हुनुहुन्छ। आज हामीले उहाँसँग पुराना र नयाँ जीवनका कुराहरू, उहाँका सङ्गीत साधनासँगै जीवनका यात्राहरूलाई खोतल्ने कोसिस गरिरहेका छौँ। जस्तो अब पारिवारिक वातावरणको पनि अलिकति थोरै कुरा गर्छु होइन, गीत सङ्गीतका कुराहरू सँगसँगै। अहिले चाहिँ यहाँहरूको परिवारमा को को हुनुहुन्छ त?
1: घरमा त हामी दुईजना मात्रै हो
0: होइन,
1: अब छोरीको बिहा भइ नै सक्यो, अब छोरा चाहिँ बाहिर छन्
0: होइन,
1: छोरा नाति नातिनीहरू चाहिँ बाहिर छन्। अहिले हामी दुईजना मात्रै भएर यो फ्री टाइम भएको कारणले गर्दाखेरि मैले यो सङ्गीतमा फेरि लाग्न सकेँ हो कि, नत्र त म लाग्नै सक्दिन थिएँ।
0: नाति नातिना हेर्नु पर्थ्यो।
1: हजुर हजुर हजुर, हरेक कुरा श्रीमानको व्यापार थियो, अब सपोर्ट पनि आफूले गर्नु पर्यो, सबै कुरा गर्नु पर्यो, त्यही कारण त्यो बेला म गर्नु सकिनँ। मेरो बुवाको नाम परशुराम भक्त माथेमा भयो, मेरो मुवाको नाम कृष्णमाया माथेमा भयो। उहाँको पनि ठुलो इच्छा थियो म चाहिँ यो सिङ्गर सङ्गीतमा लाग्नु भनेर, उहाँले नै मलाई चाहिँ कृष्णमाया माथेमा मेरो मुवाले नै मलाई ज्ञानमा सोच्नु भेटाउनु भएको कि खास चाहिँ यो मेरो छोरी छ यसरी यसो सपोर्ट गर्नु भनेर उहाँले नै भन्नुभयो वास्तवमा। अनि ज्ञानमा दाइले चाहिँ मेरो मुवालाई चाहिँ फुफू भन्नुहुन्थ्यो कि, त्यहाँदेखि चाहिँ अनि फुफू भनेर नि मलाई चाहिँ धेरै सपोर्ट गर्नुहुन्थ्यो कि मैले ज्ञानमा दाइले
0: त्यो गीत गाउनमा उत्प्रेरित गर्नुहुन्थ्यो।
1: हजुर हजुर
0: हजुर। मैले यो पारिवारिक कुरा चाहिँ किन सोधिरहेको छु भने, जस्तो यहाँको यस्तो यो मिठो प्रतिभा छ होइन, मिठो स्वर छ, गला छ होइन, त्यो गला त्यो कला यहाँका सन्तानहरूमा चाहिँ त्यसको प्रभाव चाहिँ पर्यो कि परेन होला भन्नका लागि
1: अवश्य अवश्य परेछ। हजुर, जस्तै मेरो छोरी डिसुमानन्दर ऊ पनि सङ्गीतमा पनि लागेको हो, गाएको पनि छ, रेकर्ड पनि गरेको छ, ठाउँ ठाउँमा स्टेज प्रोग्राम पनि गरे उसले होइन।
0: हजुर, छोरीमा पर्यो,
1: छोरीमा। हजुर
0: हजुर हजुर हजुर, त्यो पारिवारिक विरासतलाई उहाँले थाम्नुभयो।
1: हजुर हजुर,
0: गीत गाउने कुरा चाहिँ थाम्नुभयो।
1: हजुर,
0: जस्तो अब यो सँगसँगै अब जस्तो कलाकारहरू त एकदमै कोमल मनका पनि हुनुहुन्छ अरे भनेर भनिन्छ होइन, भावनामा पनि डुब्नुहुन्छ अरे, कोमल मनहरू हुन्छन् रे भनिन्छ। जस्तो यो सङ्गीतमै गाउने सिलसिलामा कुनै त्यस्ता सुख दुःखका अविस्मरणीय पलहरू चाहिँ जीवनमा आए कि आएनन्, त्यो जुन पल चाहिँ अहिले पनि यहाँ सम्झिनुहुन्छ, त्यस्ता कुनै पलहरू छन्?
1: त्यो त धेरै छ,
0: धेरै छ,
1: धेरै छ। किनभने अब यो अब भनौँ न, अब जुन आफ्नो पीडा छन् होइन, जुन आफूले भोगेको छ धेरै छ, त्यो कुरा बनायो भने मेरो एउटा स्टोरी नै बन्छ, उपन्यासै बन्छ, त्यस्तो छ। मनमा भए पनि मुखले बोल्न सक्दिनँ क्या, त्यो कुरा भनेको
0: भन्न नसक्ने पलहरू धेरै नै छन्, त्यस्ता भावनात्मक पलहरू धेरै छन्।
1: त्यही कारणले गर्दाखेरि नि म यो सङ्गीतमा आउन सकेको पनि त्यही हो, किनभने मलाई सपोर्टै भएन क्या त्यो बेलामा, धेरै गाह्रो छ भनौँ। अब आफ्नो जन्मको घर आमबासँग भेट्न पाउँछ, त्यो बेलामा त्यस्तो थिएन क्या। त्यही अब माइती जानलाई पनि भनौँ न, त्यो बेलामा हामीले सोध्नु पर्थ्यो, जाउँ है भन्नु सोध्नु पर्थ्यो, त्यस्तो कन्डिसन थियो।
0: माइत जानलाई सोध्नु पर्ने परिस्थितिमा गीत गाउन जानलाई के हुन्थ्यो?
1: अनि त कति गाह्रो हुन्थ्यो मलाई।
0: पुरुषलाई त त्यतिखेरको समयमा गीत गाएर के गर्छस्, गीताङ्गे बनेर के गर्छस् भन्ने समय थियो। महिलाहरूलाई त झन् होइन, बाहिर गएर गाउन स्टेजमा प्रस्तुति दिनको लागि त त्यहाँ त विभिन्न कुराहरू थियो,
1: गाह्रो थियो, धेरै गाह्रो थियो बेलामा। अब दिनका दिन निस्किनु पर्यो, प्र्याक्टिस चाहियो, फेरि भनौँ न त्यो बाथरुममा जानलाई, त्यहाँबाट अब जब भनौँ न सपोज मैले गाह्रोमा घर फर्केँ, कसरी घर जाने, त्यस्तो कन्डिसन थियो कि। अब जस्तै टेलिफिल्म मैले खेलेको बेलामा म अफिस जान्थेँ, यति बेला एनटिभीको हाम्रो सुटिङ हुन्छ, आउनु है माथिमा जी भन्नुहुन्थ्यो सरले, त्यो बेला म पुग्थेँ, अनि 5 बजीतिर घर आइपुग्थेँ। पछि चाहिँ घरमा पनि थाहा पाइयो, यसले चाहिँ टेलिफिल्म खेल्छ भने थाहा पाएँ, धेरै पछि थाहा पाएपछि, अनि मैले त्यहाँबाट चाहिँ भनेर है भने चाहिँ म जाने गर्थेँ, अनि मेरो श्रीमानले पुऱ्याउनु जानुहुन्थ्यो मलाई।
0: यिनै सुख दुःखका पलहरू कुराकानी गर्दै गर्दै अब हामी अन्तिममा आइपुगेका छौँ। अब उपलब्धि चाहिँ के हासिल गऱ्यौँ होला जस्तो लाग्छ, आफ्नो जीवनलाई फर्किएर हेर्दा कस्तो लाग्छ?
1: अब फर्केर हेर्दा सबैको माया पाएँ, जस्तै अब भनौँ अब मैले बाबु भन्छु, सबै सङ्गीतकारहरूलाई बाबु भन्छु होइन, उहाँले पनि दिजु भनेर माया गर्छ सबैले है, सबैको माया पाएँ। जुन म पहिले हिँड्दाखेरि यो लाइनमा लाग्दाखेरि जति मान्छेहरू मबाट छुट्यो, त्यो सबै अहिले फेरि ओगटिरहेको छु कि मैले, भन्दै उसँग पनि कन्ट्याक्ट हुन्छ, उसँग कन्ट्याक्ट हुन्छ काममा लाग्दाखेरि, जस्तै हजुर मैले चिनेँ होइन, इन्टरभ्यू दिनु पाएँ, सबैले माया सँगालिरहेको छु कि सबैलाई. जस्तै अब एउटा कुरा भने, मेरो छोरी विश्वमानन्द पनि गायनमा लगाएको मान्छे होइन, अब अहिले चाहिँ फेरि नेपालमा चाहिँ उसले अहिले पेन्टिङको काम गर्छ के है, पिएचडी गर्दैछ बच्चाहरूको विषयमा होइन. सल्लाह चाहियो भने उसँग लिन्छु कि मैले.
0: हुन त अब म गीत सङ्गीतमै भनेर भन्नु भइसक्यो होइन, त्यही पनि अरू केही केही गर्ने, अरू सांस्कृतिक पारिवारिक अथवा भनौँ न सामाजिक कामहरू गीत सङ्गीततिर लाग्ने अरू योजनाहरू चाहिँ के छन् अब?
1: अरू त यही गीत गाउने हो होइन, गीत गाउने हो. अब हेरौँ, अब समयले साथ दियो भने अब पहिले जस्तै स्टेज प्रोग्राम गर्थेँ त्यो पनि गर्नु सकुला कि भन्ने एउटा आस्तै छ होइन. कोही अजम्बरी भएर आएको छैनन् होइन, आज नभए भोलि नभए 10 वर्षपछि कहिले होला अब होइन. त्यो हो, त्यो अनुसार गर्दाखेरि एउटा सुनौँदा माथिमा पनि रहेछ भन्ने एउटा मान्छेले सुनोस् होइन. मेरो बुवाको कृतिबाट नै मैले पाएको हो नि यो त भन्दाखेरि, त्यसबाट एउटा रहिरहोस् भन्ने हिसाबमा चाहिँ मैले फेरि सुरु गरेँ कि म छोड्दिनँ त गाई गर्छु म चाहिँ.
0: बुवा आमाको विरासतलाई थाम्न चाहनुहुन्छ?
1: हजुर हजुर, त्यही हो.
0: एकदमै राम्रो कुरा गर्नुभयो यहाँले. यहाँका जुन योजना छन्, जुन सपना छन्, ती सबै सपना पुरा हुन् हामी पनि कार्यक्रमको तर्फबाट कामना गर्न चाहन्छौँ.
1: हस्, धन्यवाद हजुरलाई, धेरै धेरै धन्यवाद, सबैलाई धन्यवाद छ.
0: यो समय अनि यो उमेरमा पनि होइन, यति धेरै दुःख गरेर पनि हाम्रो रेडियो नेपालसम्म आइदिनु भयो, आफ्ना कुराहरू राखिदिनु भयो, ती कुराहरू चाहिँ हाम्रा श्रोताहरूले सुन्नुहुनेछ होइन, यसका लागि हामी आभारी छौँ.
1: धन्यवाद, सबैलाई धन्यवाद छ. इन्टरभ्यू लिनुभयो, मेरो मनका कुराहरू हरू होइन, तितामिता कुराहरू सुनिदिनु भयो. सबै श्रोताहरूलाई पनि मेरो धेरै धेरै नमस्कार, धेरै धेरै धन्यवाद छ सबैलाई.
0: अहिले सुन्नुभयो वरिष्ठ गायिका सुनन्द माथेमाका सङ्गीत साधनासँगै जीवनयात्राका कुरा.

यहाँहरूलाई सङ्गीत साधना कार्यक्रम कस्तो लागिरहेको छ? हामीलाई सल्लाह, सुझाव अनि प्रतिक्रिया दिन नभुल्नुहोला। हवस् त, आजलाई सङ्गीत साधना कार्यक्रम यति नै। अर्को हप्ता अर्कै कलाकारका सङ्गीत साधनासँगै जीवनयात्राका प्रसङ्गहरू समेटेर आउने नै छु। तबसम्मका लागि प्रविधि संयोजनमा रहनुहुने सुलोचना वज्रचार्यसँगै दुर्गा अधिकारी बिदा भए। नमस्कार, यहाँहरूका हरेक पल शुभ रहन्।

0: हेलो
1: हेलो,
0: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
1: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
2: हजुर।
1: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
2: दिन त। हेलो, भन्नुहोस् त।
0: हेलो हजुर,
2: हजुर
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
2: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
1: ए नानी, के भनेर छ के?

0: उजुरी वा जानकारी गराउँ।
1: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: नेपालमा धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ, तर यो लतको अन्त्य सम्भव छ। यदि तपाईँ धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ। याद राख्नुहोस्, धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न परामर्श सेवा हेल्पलाइन 1132।
1: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ। म सीमा शर्मा। सरकारले चालू आर्थिक वर्ष 2082-83 आर्थिक सर्वेक्षण संघीय संसदमा पेश गरेको छ। संघीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाको आज बसेको छुट्टा छुट्टै बैठकमा आर्थिक सर्वेक्षण पेश गर्दै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान गरिएको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले मुलुकको आर्थिक तथा सामाजिक सूचकहरूमा सुधार भएको भन्दै फागुनसम्म संघीय संसद संघीय राजस्व 3.2% बढेको बताउनुभयो। चालू आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार 66 अर्ब र प्रति व्यक्ति कुल राष्ट्रिय आय 1,535 अमेरिकी डलर पुग्ने अनुमान रहेको अर्थमन्त्री डाक्टर वाग्लेले बताउनुभयो। सरकारले आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमान बजेट जेठ 15 गते अपरान्ह 4 बजे संघीय संसदको दुवै सभाको संयुक्त बैठकमा प्रस्तुत गर्ने भएको छ। प्रतिनिधि सभाको सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले जेठ 15 गते अपरान्ह 4 बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकारको आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत गर्ने जानकारी गराउनुभयो। उहाँहरूले बजेट प्रस्तुत हुने भन्दा 15 मिनट अगाडि 3:45 सांसदहरूलाई बैठक हलमा आसन ग्रहण गरिसक्न आग्रह गर्नुभयो। प्रतिनिधि सभाको आजको बैठकले राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक 2082 सर्वसम्मतिले स्वीकृत गरेको छ। राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक 2082माथि भएको छलफलमा उठेका प्रश्नको जवाब दिँदै सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिलाले पर्याप्त छलफल गरेर विधेयकलाई बलियो र समय सापेक्ष बनाएर अगाडि बढ्न सकिने बताउनुभयो। उहाँले यस अघिको सरकारले ल्याएको र राष्ट्रिय सभामा उत्पत्ति भएकाले चलचित्र विधेयकमा अहिलेको सरकारले कुनै पनि विषय समावेश नगरेको र विधेयकमाथिको छलफलमा उठेका विषयमा ध्यानाकर्षण भएको बताउनुभयो। यस्तै प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले वर्षायाममा धान रोपाईका लागि मलको अभाव नहोस् भनेर मन्त्रालयले व्यवस्थापन गरिरहेको बताउनुभयो। यस्तै मन्त्री चौधरीले आगामी वर्षमा 1 वर्षको काठ बेच्ने गरी अगाडि बढेको जानकारी गराउँदै यसले नेपाली बजारको माग पूरा गरी विदेशमा निर्यात हुन सक्ने समेत बताउनुभयो। मन्त्री चौधरीका अनुसार नेपालमा सबै खाले वनबाट 3 करोड घन फिट काठ उत्पादन हुने जानकारी गराउनुभयो। यस्तै प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाब दिँदै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारले नेपालमा वार्षिक करिब 2,61,00,000 किलो चिया उत्पादन हुने गरेको जानकारी गराउनुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले किसानका लागि समयमा मलको व्यवस्थापन, विपदबाट हुने क्षति न्यूनीकरण, लागू औषध दुर्व्यसनीको बढ्दो समस्या न्यूनीकरण, विद्युतको सहज आपूर्ति लगायतका विषयमा सरकारका ध्यानकर्षण गराउनु भएको थियो। प्रतिनिधि सभाको आजको बैठक पनि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई सदनमा उपस्थित गराउन सभामुख अर्यालले रूलिङ नगरेको भन्दै बहिष्कार गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक जेठ 15 गते शुक्रबार अपरान्ह 5:30 बजे बस्ने भएको छ। हस्त, राति 11 बजेको समाचार सकियो। सुन्दै रहनुहोला रेडियो नेपाल। नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
3: यससँगै आजलाई रेडियो नेपालको केन्द्रीय प्रसारणका कार्यक्रमहरू यहीँ पुरा हुन्छ। अब प्रसारण कार्यालय खुमलटारबाट निरन्तर गीत सङ्गीत र विभिन्न कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ। केन्द्रीय स्टुडियो सिंहदरबारबाट भने प्रविधि संयोजनतर्फ रामकृष्ण शाह, सहयोगी नारायण श्रेष्ठ अनि उद्घोषक मनुका कुँवर विदा हुन्छौँ। नमस्कार, शुभरात्री।

यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।

रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको सञ्चार।

महिला सवालमा रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारी समानता र सहअस्तित्वको लागि कार्यक्रम आजका नारी

क्षमतामूलक समाज निर्माणको लागि महिला पहिचान र योगदानमा समर्पित कार्यक्रम आजका नारी। रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको कार्यक्रम आजका नारी तपाईँहरूले एफएम 98.1 र 103 मेगाहर्ज र इन्टरनेटमा www.radionepal.gov.np www.onlineradionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ।

सवालमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारीको अर्को एउटा श्रृङ्खला लिएर बुधबारको बिहानी हामी यहाँहरूमा उपस्थित भइसकेका छौँ। आउनुहोस्, स्वागत गर्छु प्राविधिक साथी मिनर्वा वज्राचार्यका साथ म चन्दा विष्ट।

0: आजका नारीको श्रृङ्खलामा हामीले विविध विधा र क्षेत्रमा अग्रसर सफल सङ्घर्षरत महिला व्यक्तित्वहरूको सफल जीवन अनुभवसँगै महिला सवालका विविध विषयको उठान गर्दै आएका छौँ। यही क्रममा आजको श्रृङ्खलामा हामी मुस्ताङ जोमसोङ तर्फ जाँदैछौँ। केही समय अगाडि हामीले मुस्ताङ यात्राको क्रममा जोमसोङ स्थित होटल व्यवसाय सञ्चालन सँगै जोमसोङ स्थित पोथाङ आमा समूहमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका पर्यटन व्यवसायी महिलाहरू मध्येकै एक सुनकुमारी थकालीसँग कुराकानी गरेका छौँ। स्थानीय विकासमा महिला सहभागिता, पर्यटन व्यवसायमा लाग्नुभएका दिदी बहिनीको आबद्धता कस्तो छ, के कसरी समूहमा आबद्ध भएर व्यक्तित्व र नेतृत्वमा अग्रसर हुनुहुन्छ, यो विषयमा रहेर भएको कुराकानीलाई पुनः एकपल्ट यहाँहरूमा सुनाउँदैछौ। आउनु सुनौ
1: सुनकुमारी दिदी, कार्यक्रममा स्वागत गर्छु यहाँलाई।
2: धन्यवाद।
1: तपाईँहरू पोथाङ आमा समूहमा आबद्ध हुनुहुन्छ, अहिले काम गर्नु भएको छ, विगत 25 वर्षदेखि आमा समूहमा आबद्ध हुनुहुन्छ। यो आमा समूहमा आबद्ध नहुँदा र हुँदा के फरक आएको महसुस भयो?
2: अब हामी आमा समूह पहिला गठन नहुने बेलामा चाहिँ आफ्नै ऊ के व्यवसायहरू गरेर बस्थ्यो, अनि पछि आमा समूह गठन गर्दाखेरि पुँजी चाहियो, अनि हाम्रो भवन पनि थिएन। पहिला त देउसिरे खेलायो, चिट्टाहरू खेलायो, पोलिथिनको ब्याग चाहिँ बयान गर्ने भनेर कोरा किनेर, के त्यो थान थानमा कोरा किनेर, अनि त्यही बहुमुखी सहकारीको एउटा छाप बनाएर झोला, बजारी झोला बनायो। दुःख त धेरै गर्यो आमाहरूले, अनि त्यसो गर्दा गर्दा बल्ल हो त्यो लाइब्रेरी एक तल चाहिँ बनायो कि हामीले चाहिँ।
1: हजुर।
2: अनि फेरि त्यतिखेर जुवाहरू खुल्ला थियो, तिर खेल्ने, अनि यसो जुवा सो खेल्ने, ताराको होटल पनि चलायो कि आमाहरू सबै मिलेर पालो पालो के दिनको 10-12 जना 10-12 जना गरेर एक हप्तासम्म त्यसो गरेर सङ्कलन गरेर, अनि बल्ल त्यो अहिले लाइब्रेरी भएको ठाउँमा चाहिँ स्याङ गाउँको जग्गा हो, त्यो जग्गा चाहिँ मागेर अनि बल्ल घर एक तला बनायो कि। त्यो दुई तला त रिट नेपालले बनाइदिएको, एक तला चाहिँ हामी सरन्दाम नै गऱ्यो है। बालुवा बोक्न गयो आमाहरू, ढुङ्गा बोक्यो, माटो बोक्यो, आफै आमाहरू जान्थ्यो, तरुन्थ्यो, सबै आमाहरू सबै बुढी बुढी भइसक्यो।
1: कार्यक्रम आजका नारी सुनिरहनु भएको तपाईँ श्रोताहरूलाई फेरि पनि हामी जानकारी गराउन चाहन्छौँ। विभिन्न समुदाय स्तरमा र विकट ठाउँहरूमा अहिले हाम्रा दिदी बहिनीहरू समूहमा आबद्ध भएर विकास निर्माणको काममा त्यत्तिकै अग्रसर हुनुहुन्छ भने उहाँहरूको आफ्नो व्यक्तित्व विकाससँगै घर परिवार र समाजमा पनि परिवर्तन ल्याउन सफल हुनुहुन्छ। यस्तै एक आमा समूह पोथाङ आमा समूह, जुन मुस्ताङ जोमसोङमा रहेको पोथाङ आमा समूहको दिदी बहिनीहरूले, आमाहरूले स्थानीय विकासमा ल्याउनु भएको, घर परिवारमा आफैमा ल्याउनु भएको परिवर्तनको एउटा अनुभवलाई आज हामी यहाँहरूमा सुनाउन लागिरहेका छौँ। तपाईँहरूको समूहमा चाहिँ कतिजना दिदी बहिनीहरू हुनुहुन्छ?
2: 40 जना छ अहिले।
1: 40 जना। त्यो दिदी बहिनीहरू सबैजना यो पर्यटन व्यवसायमा, होटेल व्यवसायमा लाग्नु भएको छ?
2: होटेल व्यवसाय हो, अनि पर्यटन दिवस मनाउने, अनि अब बिर्जा फुर्सद निकाल निकाल जान्थ्यो प्रोग्राम, अब मन्दिर आयो, मानिने आयो भने वेलकम गर्न जाने है, काम त सबै गर्छौँ आमहरू, फुर्सद निकाल्छ। दुःख त पहिला बेसी दुःख गरेको, त्यो भवन एउटा नहुने बेलामा त जो अध्यक्ष हुन्छ यहाँ भयो भने यहीँ मिटिङ गर्ने हो, एउटा दराज थियो, अनुमूल संरचनामा शासित कार्यक्रम के राखेको थियो नि त यो पर्यटन दिवस दिनमा, त्यतिखेर ल्यायो, एउटा सानो दराज थियो, त्यो दराज कता कता हुन्छ, त्यही माइन्ड बुकहरू सबै बोकेर हिँड्नु पर्थ्यो। बल्ल त्यो भवन बनेदेखि हामी मिटिङ त्यही घरमा गर्छौँ, आमासम्म अध्यक्ष घरमा मिटिङ गर्छ।
1: हजुर। अनि यहाँहरूको अहिले यो बहुमुखी सहकारीमा कति बचत छ त?
2: अहिले बचत चाहिँ पहिले त निकै नै थियो, अहिले त्यो हामीले किचनहरू मर्मत गरेर किचनहरू थप्यो, भाँडाकुँडा पुग्दैन, भोज भतेरहरूमा क्याटरिङ पनि चलाउँछ कि, अब जस्तै
1: आमासम्मले क्याटरिङ पनि चलाउनुहुन्छ, पुस्तकालय पनि चलाउनु भएको छ, म्युजियम पनि चलाइराख्नु भएको थियो, धेरै काम गर्नुभएको रहेछ।
2: अनि शनिबार शनिबार फोहोर मैला ट्रिप छ, महिना एकचोटि चाहिँ उहीँ गाउँ त्यो धर्मशालादेखि स्वाट्टै माथि त्यो गेट छ नि, जुमसुम लेख्यो गेट, आर्मी बिहारी त्यहाँसम्म हामी जान्छ हप्ताको शनिबार शनिबार, त
1: हरेक शनिबार काम गर्ने
2: ठाउँमा छ कि, त्यो फोहोर जलाउने टिन छुट्टै, सिसा छुट्टै, ड्रनी कुरा छुट्टै जलाउँछ कि हामी, न त त्यो सेवाबाट नै हामीले चलाउँथ्यो, अन्नपूर्णले चाहिँ दिनुभएको, तर पैसा चाहिँ पछि बिस्तारै बिस्तारै तिर्नुपर्ने, लिटरको 5 रुपियाँ भयो कि त्यो पानी, त्यो फिल्टर गरेर आउँछ कि ठ्याक्कै, हजुरले याद गर्नु भएन होला, अहिले त्यहाँ इन्ट्री गर्ने चेक पोस्ट थियो कि, त्यो कुहिरेर इन्डियालाई चेक इन्ट्री गर्नु पर्यो, एक ह्याप्ले अनुभव सक्ने छैन, हो त्यही थियो कि हाम्रो पानी चाहिँ।
1: जोमसुमलाई सरसफाई राखेर चटक्क पारेर पर्यटन विकासमा अभिवृद्धि गर्नको लागि आमा समूहहरूको एकदमै ठुलो भूमिका रहेछ। जुवा तास यो तिरा हान्ने त्यसलाई पनि हटाउनु भयो, बन्द गरिदिनु भयो। अब होटेलमा व्यवसाय चलाउन पनि दिदी बहिनीहरू खटिनु भएको छ, सरसफाइको काममा पनि खटिनु भएको छ, लाइब्रेरी चलाउनु भएको छ, म्युजियम चलाउनु भएको छ, अनि दाजुभाइहरू बुवाहरू चाहिँ के गर्नुहुन्छ?
2: पेलानी तेल अनि खोर्सानी जिरा पिठो यो दालहरू पिस्ने पेलानी पिसाने मिल पनि छ हाम्रो
1: हामीले
2: चलाउँ तर एउटा कर्मचारी राखेको छ लाइब्रेरी एउटा कर्मचारी राखेको छ
1: यति धेरै कामहरू हाम्रो दिदी बहिनी समूहहरूले गरेको रहेछ दाजुभाइ बुवाहरू चाहिँ के गर्नुहुन्छ
2: बुवाहरू त अब कोही नेता भन्यो कोही ठेकापट भन्यो अनि यहाँ त तपाईँहरू तलतिर पो बिचरा श्रीमानले श्रीमान सँगसँगै कामै भन्नाले अब पेसा नै गर्न दिँदैन नि यहाँ त कोही खेतीपाती गर्छ कोही होटल व्यवसाय कोही अब दोकान सोगानै राख्छ कोही गलेजा बुन्थ्यो पहिला पहिला त अहिले पो गलेजा बुन्नु छोड्यो
1: दिदी बहिनीहरू धेरै काम गर्नुहुन्छ
2: यहाँ त एकदमै खटेर त्यही भएर त कर्मचारीले भन्छ नि के अरे छोरा मान्छे भन्दा तपाईँहरू केटी लेडिजहरू फर्स्ट छ अनि हामीले त हाम्रो श्रीमतीहरूलाई त चुरा धागो टिका लाउनलाई हामीले पैसा दिनुपर्छ उनीहरू महिना महिना कुरेर बस्नुपर्छ तपाईँहरू आफै सक्षम हुन्छ अनि हामी माग्नु पर्न नि त बुढालाई हामी दुःख नै आफै गर्यो लुगा किनिने गहना किनिने आफै
1: बुढाहरूले चाहिँ माग्नुहुन्छ आफ्नो मुठीमा पैसा हुँदा त फरक पर्छ होला नि
2: पर्छ पर्छ आफ्नो हात माथि हुन्छ नि त बुढाहरू हात तल हुन्छ उहाँहरूले माग्नुहुन्छ आफूले दुःख गरेन भयो भने त बुढाले माग्नु भयो हात थाप्नै पर्यो बुढा हात माथि हुन्छ हाम्रो हात तल
1: यो जुमसुङमा जति पनि होटल व्यवसायमा लाग्नु भएको छ पर्यटन विकासमा पर्यटन व्यवसायमा लाग्नु भएको छ हाम्रो दिदी बहिनीहरू यति धेरै काम गर्दा गर्दै पनि पर्यटन व्यवसायमा पनि लागिरहनु भएको छ त्यो आफूले गरेको आमदानी जुन पैसा हुन्छ त्यो पैसा चाहिँ सबैभन्दा धेरै खर्च उहाँहरूको लगानी चाहिँ तपाईँहरूको केमा हुन्छ
2: हाम्रो लगानी लगानी अब अलिअलि बचत गर्नु अब छोराछोरी पढाए पढाए अलिअलि रह्यो भने त्यही घर जग्गा किन्ने पोखरा काठमाडौँतिर अनि अलिअलि गहना सना लाउने आफ्नो इच्छा लागेको चिज छोराछोरी पढाउनु भयो लाउनु नै पाउँदैन
1: आफ्नो परिवारमै खर्च हुन्छ बढी भन्दा बढी
2: चार चार महिना महिना एक सय गरेर चार महिनामा सय गरेर पैसा उठाउँछ अनि अब कसलाई चाहियो सय गरेर त्यो पन्ध्रमै दिन्छु फेरि वर्षको त्यसरी उठाउँ बचत पनि गर्छ बचत पनि गर्छ दुःख पनि गरियो योभन्दा चार वर्ष अगाडि हामी सिक्किम गान्तोक सबै घुम्न गयो यता स्वर्गद्वारे यता हलिसी सबै घुमेर हामी त्यतिखेर कतिवटा प्रदेश सातवटा प्रदेश छोइ क्या छुन त
1: भनेपछि सुनकुमारी दिदी दुःख गरे अनुसार सब कुरा भइ पनि रहेछ
2: जान्छ जान्छ आमाहरू बेला बेला दुई दुई वर्ष तिन तिन वर्ष ग्यापमा अनि यस्तो भ्रमणसम्म जान्छ आमासम्म सबै
1: त्यो
2: सह अनि अलिअलि आफूले सबै समूह पैसा नमास्ने भनेर त्यो दस उठाएर घुम्न नि गयो दुःख पनि गरे समूहमा
1: यो समय रेडियो नेपाल सुनिरहनु भएको छ भने हामी कार्यक्रम आजका नारी सुनाइरहेका छौँ र कार्यक्रम आजका नारीमा आज हामी एयरपोर्ट नजिकै यो जोमसोङमा रहेको पोथाङ आमा समूहको सुनकुमारी थकालीसँग भएको यो कुराकानी यहाँहरूमा सुनाइरहेका छौँ र उहाँका अनुसार यो जोमसोङ एयरपोर्ट नजिकै रहेको पोथाङ आमा समूहले बहुमुखी सहकारी संस्था मात्र चलाएको छैन लाइब्रेरी चलाएको छ पर्यटन व्यवसायमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ साथै आफ्नो स्थानीय विकासमा सामाजिक विकासका काम कार्यमा पनि एकदमै महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहनु भएको छ दिदी बहिनीहरूले पर्यटन विकासको लागि जे जति आवश्यक कुराहरू छ त्यो सबै यहाँहरूले नै चलाइराख्नु भएको छ
2: वर्ष त्यो बुद्ध जयन्ती मनाउँछ अनि तिजको बेलामा बुहारी टोलीहरू चाहिँ हामी तिजको प्रोग्राम चलाउँछ उहाँहरूले अनि यो सबै कुरा गर्छ बिचरा अब तपाईँहरूको तलतिर गराउनसम्म पनि हामी मान्छ दसैँ तिहार त्यस्तो नि मान्छौँ बिचरा बुहारी टोलीहरू चाहिँ
1: अनि ओडाबाट स्थानीय तहबाट महिला विकासको लागि आएको जुन बजेट हुन्छ नि त्यो आमा समूहले पाएको छ
2: पाएछ
1: के गर्नुहुन्छ त्यो
2: पनि हामीले 4 लाख
1: त्यसबाट आएको पैसा चाहिँ के गर्नुहुन्छ त्यो 4 लाख के गर्नुहुन्छ
2: बजेट पनि योजना पनि अब त्यहाँ योजना हेरेर दिने हो काटिदिन्छ यत्तिकै यसपालि 4 लाख परेको थियो हामी किचन मर्मत गर्यो भाँडाकुँडा अलिअलि पुग्ने थियो भाँडाकुँडा थप्यो भाँडामा जुठानीहरू बनायो 4 लाख यसपालिको चाहिँ
1: हजुर
2: अनि योभन्दा अगाडि पनि त्यो किचन बनाइदिनु भयो
1: अनि तपाईँहरूले त्यो आएको पैसाले होइन कानुनको कुराहरू पनि कहिलेकाहीँ जान्नुपर्छ नि त होइन त्यस्तो कुराहरू जान्ने कुनै तालिमहरू त्यस्तोमा चाहिँ खर्च गर्नु भएको छैन
2: गरे होइन तर
1: जति पनि आज महिलाहरूको लागि भनेर त्यो चाहिँ विकासमा नै लगाउनु भयो आफ्नो लागि चाहिँ लगाउनु भएन
2: एकचोटि यो सुत्किरीको बारेमा अब सुत्किरीहरू गाह्रो भयो भने चाहिँ हामीलाई जिम्मा दिनुभयो थियो कोही सुत्किरी गाह्रो भयो भने चाहिँ आफ्नै लागि भन्दा केही पनि राख्दैन बिचरा समूह हो सबै एकजुट हुन्छ यहाँ त जे काम पर्दैन
1: समूहमा भएको दिदी बहिनीहरूलाई पनि त कति कुराहरू नबुझेको हुन्छ होइन कतिपय कुराहरू जानु
2: पर्ने कि दिन त बिचरा तालिम हामी आफै तालिम लिन जाने फुर्सदै पाउँदैन र पो त त्यहाँदेखि यहाँको बारेमा यस्तो यस्तो छ, महिलाको नयाँ नयाँ कानुन बनेको छ भनेर उहाँले न्यायको बारेमा भन्नुभएको थियो।
1: औद्योगिक विकास निर्माणको लागि मात्र होइन, होइन महिलाको लागि के नयाँ कुराहरू आएको छन्, होइन कानुन के बनेको छ, त्यो त्यसमा पनि अलिकति खर्च गर्नुपर्ने नि होइन।
2: यो बढी ठुलो जब मान्न हामी लेख्दा लेख्दा शुद्ध हुँदैन,
1: हजुर
2: सबै एक्लो फ्याक्लो भयो।
1: अब त बुहारीहरू पढेको लेखेको छ होला,
2: त्यो बुहारी पढे लेखेको कोष आउँदैछ सजिलो बस्दै ठिकै हुन्छ बिचरा, अस्ति त्यो कोष लगेर गएको हामीले एउटा नाम लेख्न जाने दुई तिन गर्छ पढेको जमानामा
1: सुनकुमारी दिदी, यो त अब जोमसोङ भनेपछि त एक पर्यटकहरू आउने ठाउँ भयो होइन, पर्यटन विकासको लागि एकदम महत्त्वपूर्ण भूमिका आमा समूहले निर्वाह गरेको छ पनि भन्नुभयो होइन। हाम्रो दिदी बहिनी जो होटल व्यवसायमा लाग्नु भएको छ, पर्यटन व्यवसायमा लाग्नु भएको छ, उहाँहरूलाई त अप्ठ्यारो पर्यो होला नि है।
2: कति गाह्रो कति गाह्रो बिचरा, अब हाम्रो घर हुनेहरू त ठिकै छ, अब घर भाडामा बस्दैन कति गाह्रो छ नि। त्यही भएर अस्ति त्यो ब्याङ्कबाट चाहिँ फोन गर्नुभएको थियो कि प्रदेश सरकारले चाहिँ 5 लाखको 10 लाखको 15 लाखको ब्याज चाहिँ प्रदेश सरकारले तिर्दिने।
1: अब यो कुरा चाहिँ प्रष्ट रूपमा आमा समूहहरूले के रहेछ भनेर बुझ्नु पर्यो नि त होइन, किनभने तपाईँहरूको आमा समूहमा त सबै होटल व्यवसाय गर्ने दिदी बहिनीहरू नै हुनुहुन्छ होइन। होटल व्यवसाय गर्न सजिलो गाह्रो के छ,
2: कति गाह्रो छ कति गाह्रो छ, त्यही खाना मिठो छ भन्छ, त्यही खाना नमिठो छ भन्छ, त्यही कुरा राम्रो छ भन्छ, त्यही कुरा नराम्रो छ भन्छ, कति शब्द सुन्नुपर्छ के अब विचार र सोचाइ।
1: तैपनि जोमसोमको होटल व्यवसायलाई माथि उठाउने काम त सबै दिदी बहिनीले गर्नु भएको रहेछ, के कुरामा ध्यान दिनुहुन्छ अझ राम्रो होस्, पर्यटक अझ धेरै आओस् होइन।
2: अब मेन त हामी बाथरूम सफा हुनु पर्यो, बाटो राम्रो हुनु पर्यो, सबभन्दा त बाटो राम्रो भयो पर्यटकहरू आउनुहुन्छ घुम्नलाई। अब हामीले हेर्ने ठाउँ पनि अहिले अब त्यो ढुम्बा तालेवटाभरि घुम्ने ठाउँ छ, अहिले भ्यू टावर बनाएको छ, अब हाम्रो एयरपोर्टको त्यहाँ माथि भ्यू टावर बनाउनु ला, पार्कहरू बनाउनु ला छ, यो माथि ठुलो होटल छ, होटल भन्दा तल हाम्रो खानेपानी ट्याङ्कीको एउटा चौर छ हो त्यहाँ बनाउनु ला छ।
1: जति पनि तपाईँहरूको लागि भनेर महिलाहरूकै लागि भनेर स्थानीय तहबाट ओडाबाट आएको पैसा हुन्छ, त्यो चाहिँ तपाईँहरूले बोल्ने क्षमता विकास गर्नको लागि, कानुनको कुरा जान्नको लागि, अरू धेरै धेरै कुराहरू जान्नको लागि, जस्तो हिसाब किताब राख्ने त्यस्तो ट्रेनिङ लिनको लागि खर्च गर्नु पर्यो नि होइन। धेरै ठाउँमा तपाईँहरूको मात्र होइन, धेरै जस्तो आमा समूहहरूले आफूले लिएको जुन महिला विकासको लागि भनेर आएको बजेट हुन्छ, त्यो चाहिँ धारो बनाउने, बाटो बनाउने, मन्दिर बनाउने गरिराख्नु भएको छ, त्यसको लागि छुट्टै बजेट हुन्छ। अनि हाम्रो दिदी बहिनीलाई आएको भनेर बजेट चाहिँ उहाँहरूकै क्षमता अभिवृद्धिमा, ज्ञानमा, जानकारीमा जाओस् भन्ने हुन्छ, यसको लागि चाहिँ पोथाङ आमा समूहहरूले अब अझै सक्रिय भूमिका निर्वाह गर्नु पर्यो होइन।
2: त्यही भएर बुहारीले चाहिँ चाहना चाहिँ गर्छ कि अब हामी त्यस्तै ट्रेनिङ लिनुपर्नेछ, उभिएर भाषा साँच गर्ने, दुई शब्द बोल्ने सिक्नु पर्यो भन्छ कि बिचरा बुहारी टोलीले।
1: अब चाहिँ त्यो कुरा भन्नु पर्यो, नेतृत्व लिने चाहिँ अलिकति कम भयो दिदी बहिनीहरू, काम गर्न जान्नु भयो,
2: अब मुखले अब हातले गर्ने मात्रै हो, हामी त पढे लेख्यो धेरै बुहारीहरू छैन कि, त्यही 9-10 जना होला, अब अलि एसएलसी गरेर 12-13 पढ्योहरू चाहिँ, अरू त सबै नाम मात्रै ठ्याक्कै लेख्न जान्ने।
1: अनि यहाँ छोरीहरूलाई पढाउने अथवा पौढ शिक्षा
2: प्रोसेस पहिलो चलाएको शिक्षाले नचलाएको होइन, यो पहिलो पहिलाको आमाहरू अहिले त्यो सुखदेवी भएर लेख्न जान्नुभएछ, अनि अहिले चलाएको यहाँ टिचरहरूले पढाएको हुन् बिचरा, नामै लेख्न नजान्नेहरूले चाहिँ अब एउटा आफ्नो नाम एउटा लेख्न जाने सिकाएको लिएको हो यहाँ आमाहरूले, नआएको नि होइन, आउँछ एयरपोर्टमा त्यो सबै नेता नि ठोक्छ, योजना नआउने नि होइन, अब यो के पढाइ अलिक पढ्ने नै कमी छ कि, त्यो हामी जस्तै अब रसो दीर्घ
1: अब तपाईँहरू आमा समूहमा त बचत पनि छ, पैसा पनि छ, के केमा लगानी गर्नु भएको छ भन्नुभयो, सुन किन्न पनि लगानी गरिरहेको छु, घर जग्गामा किन्न पनि भनेछ, छोराछोरीलाई पढाउनु पनि खर्च गरिराख्नु भएको छ भनेपछि आफू पढ्न पनि खर्च गर्नु पर्यो नि त।
2: अनि एक त बिचरा भर्खर कम्प्युटर आउने बेलामा त त्यो माउस यस्तो चलाउने जाने थियो कि, अब एक हप्ता छ अनि त्यहाँबाट घर आयो, उयो त हो नि
1: काम व्यस्तताले
2: कामै बिजी हुन्छ, बिजा होटल सरसफाइ गर्नु।
1: अब तपाईँहरूको आमा समूहहरूले त्यो कुरामा पनि ध्यान दिनु पर्यो नि होइन, त्यसो दिनुपर्छ जस्तो लाग्दैन, पढाइमा कम्प्युटर चलाउन बोल्न होइन।
2: त्यो बुहारीले त्यो भन्छ अब तपाईँहरू त अब बुढी भयो ठिकै छ, अब हामी चाहिँ 11-12 कलेज पढेर आएको उनीहरू सर र हुन्छ नि,
1: अनि
2: उभिएको के त बोल्न सक्नु, अहिले उभिएको कहाँ आउँछ त्यो कुरा बसेर मात्रै।
1: अनि सुन किन्नलाई जति पैसा खर्च गर्नुहुन्छ आफ्नो स्वास्थ्यलाई चाहिँ त्यति हेरचाह छ कि छैन दिदी बहिनीहरू?
2: जसरी त्यो पुस माघमा चिसो बेला तल जान्छ, सबै के अरे चेक होलभरि चेक गरेर आउँछ सबै आमाबाट जानुहुन्छ हिउँद जाडोमा आफ्नो ज्यानको लागि नै हेर्छ
1: हो त हेर्नु पर्यो नि होइन सुत्केरी स्याहार पनि राम्रोसँग गर्नुहुन्छ
2: अहिले त ज्यान धनी के अरे पैसा धनी भन्दा ज्यान धनी बनाउने भन्छु म त जति हेर्ने होइन अब पैसा पनि धनी बनायो भने ज्यान धनी बनायो पो खर्चै हुँदैन ज्यान धनी भएपछि निरोगी भएपछि त
1: निरोगी भएपछि
2: व्यवसाय चल्छ आफूलाई पनि बाँध्न नि ढुक्कर बाँध्न पायो मैले जसलाई ज्यान धनी बनाउने हो ज्यान धनी पैसा धनी बनाउनु पर्ने एक माना खान पुगिहाल्छ एक सल लाउने खान पुगिसकेछ सबैलाई होइन छोराछोरी पढ्नेलाई खर्च हालिदिन्थ्यो नि
1: जस्तो तपाईँहरू जति पनि समूहमा आबद्ध हुनुहुन्छ दिदीबहिनीहरूलाई कहिलेकाहीँ अप्ठ्यारो पर्छ नि होइन त्यस्तो बेलामा सबैजना सहयोग गर्न जुट्नुहुन्छ
2: यहाँ त एकदमै जोड छ तपाईँ तल्लीको जस्तो त्यो मैले देखेन मैले सुनेन भन्दैन ल यस्तो फलान ठाउँ यस्तो घटना घटेछ अथवा राम्रो काम भए पनि ल शुभ काम यस्तो यस्तो छ अरे भने गुरुरै हो अब यस्तो भएछ फलान ठाउँमा एउटा कोही बच्चा खेर गएछ अरे कोही के घटना गरेर कोही बिरामी भएछ अरे भन्ने जान्छ सहयोग पनि गर्छ
1: दिदीबहिनीहरूलाई हिंसा पनि हुन्छ यता के कस्तो छ
2: दिदीबहिनी हिंसा त कोही कोही ठाउँ कहिले कहिले त्यो पनि यहीँको लोकल बासिन्दालाई त हुँदैन यो बाहिरबाट आएर बिचरा कुल्ले काम गर्नेहरू त्यस्तोहरू चाहिँ फल त
1: भनेपछि
2: गर्ने नि बाहिरबाट आउनेले गर्छ हिंसा गर्ने पनि गर्दैन गर्दैन
1: आमाहरू एकदम सशक्त हुनुहुन्छ
2: पहिलादेखि छोराछोरीलाई भनेको हुन्छ नि यहाँ त अब यो तलबाट
1: के भनेको हुन्छ आमाहरूले
2: अब छोराछोरीलाई बुझाइराखेको हुन्छ नि चोर्नुहुन्न ढाँट्नुहुन्न अब यस्तो हिंसा गर्नु हुँदैन छोराछोरी त बराबरै पढाउँछ यहाँ त छोराछोरीले भेदभाव त छैन
1: आज यो जोमसुङमा रहेको पोथाङ आमा समूहको सुनकुमारी थकाली दिदीको कुरा सुनेपछि भन्न मन लागेको छ हामीले यदि हिंसा न्यूनीकरण गर्ने हो हिंसा रहित घर परिवारको लागि हामीले केही गर्ने हो भने आफ्नै घर परिवारबाट छोरा र छोरीलाई समान शिक्षा दिनु पर्यो गलत काम छोराछोरीले नै गर्नुहुन्न भनेर सिकाउनु पर्यो होइन दिदी त्यो सिकाइराख्नु भएको छ
2: भन्छ भन्छ हामीले चाहिँ भनिरहन्छ
1: भनेपछि अहिले स्थानीय तहमा यो लोकल स्तरमा हिंसाका घटनाहरू त्यति घटेको छैन
2: यहाँ लोकल त घटना घटेन नै यो बाहिरैबाट आउनु बाहिरबाट पाँच वर्ष भयो दस वर्ष भयो भन्ने रहेछ कोही यहाँ बिहा गरेको हुन्छ यहाँको लोकल केटी बिहा गर्छ कोही उतैबाट आएर
1: यहीँको दिदी बहिनीहरू जो आमा समूहमा आबद्ध हुनुहुन्छ उहाँहरूलाई चाहिँ हिंसा गर्ने हिम्मत कसैले गर्न सक्दैन
2: सक्दैन सक्दैन तर गर्दैन गर्दिन केटीले नै गरेको छैन केटाले नै यस्तो गल्ती चाहिँ हिंसा चाहिँ गर्दैन कोही हिंसाको यो पनि मैले विकास गरे गर्छ कि दुई तिन दिन अभिनय चलाउँछ यिनीहरूले पनि चलाउँछ दुई तिन दिन अगाडि प्रोग्राम चलाउँछ त अनि नारी दिवसको दिनमा त अब हामी पालो पालो मनाउँछ एक वर्ष पुथाङले मनायो एक वर्ष ठिनीमा एक वर्ष एसियाङमा एक वर्ष पारी जोमसोम हामी पालो पालो पालो पालो मनाउँछ पहिला पहिला बढी टुलो भलिबल खेल्ने गीत गाउने डोरी तान्ने सबै खेल खेल्न आउँथे नि
1: दिदी बहिनीहरू खेलकुदमा पनि
2: मजाले खेल्छ फुटबल भलिबल भलिबल बढी टुलो एक त कस्तो मजाले खेल्यो होइन दुई तिन दिन नै हो हाम्रो प्रोग्राम गर्ने
1: ए प्रतियोगिता नै हुन्छ
2: गर्छ कम्पिटिसनै गर्छ दोहोरी गीतहरू भयो
1: नाच गानमा होइन खेलकुदमा घरबाट केही रोकटोक छैन
2: गाउने भनेपछि जान्छ सबैजना नाच्ने गाउने भने समूहबाट जाने
1: होटल व्यवसाय चलाउन यो पर्यटन व्यवसायमा चाहिँ दिदी बहिनीहरूको कतिको चासो छ अहिले नयाँ नयाँ पनि
2: चासो छ नि बिचरा पर्यटन पेसा यही हो अनि कि पढे लेखेको छैन कि जाहिर खानु भयो कि विदेशै जानु पर्यो
1: विदेश जाने भनेपछि होइन होटल व्यवसाय यही चलेको हुनाले त्यति विदेश जानु हुन्न कि यहाँको दिदी बहिनीहरू पनि वैदेशिक रोजगारको लागि गइराख्नु भएको छ कि के छ दिदी
2: प्राय त यही होटल व्यवसाय अहिले त यो गाउँ गाउँमा होमस्टे पनि खोलेछ अहिले त झन् भएन यो बाटो आएको थियो ठिनीमा खोलेछ स्याङमा खोलेछ
1: मुस्ताङको विभिन्न भागबाट वैदेशिक रोजगारमा जाने दिदी बहिनीहरू चाहिँ निकै कम छन् भनेपछि गरी खान चाहियो भने जाँगर भयो भने सकिँदो रहेछ
2: सकिन्छ यहीँ सुन फल्छ हिरा फल्छ अब के गर्ने जाँगर त मिहिनेत चाहियो सरसफाई चाहियो सबै कुरा चाहियो
1: तपाईँको समूहले होइन आमा समूहले गरेको यो 25 वर्षदेखि स्थानीय तहमा विकास निर्माणदेखि लिएर पर्यटन व्यवसायमा एकदमै महत्त्वपूर्ण भूमिका खेलेको छौँ भन्नुभयो एक आपसमा सहयोगको लागि जुटी पनि हाल्छौँ त्यो कुराहरू पनि यहाँहरूले राख्नुभयो यस्तै गरी अरू ठाउँमा पनि दिदीबहिनीहरू एकजुट भयो भने त जुवा तास हटाउन सकिँदो रहेछ आफ्नो समाजमा चाहिँ सरसफाइको कामदेखि लिएर विकास निर्माण बचत ऋण तथा बचत सबै चलाउन सकिँदो रहेछ तपाईँहरू जस्तै सशक्त रूपमा अर्को ठाउँमा पनि दिदीबहिनीहरू सशक्त होस् समूहमा आबद्ध होस् भन्नुको लागि आज के भन्नुहुन्छ आवश्यक रहेछ?
2: आवश्यक छ, अब एकजुट चाहिँ हुनु पर्यो होइन, आफ्नो मनैदेखि नै अब महिलाहरूलाई अब आफ्नै आयस्वर्त भए आफै सशक्त भयो त होइन, पहिला आफ्नै विकास हुनु पर्यो घरमा, अनि बल्ल टोल हुनु पर्यो, गाउँमा हुनु पर्यो, छिमेकी हुनु पर्यो, सुरु त आफ्नै घर पर्यो, घरै दर हुनु पर्यो नि पहिला त।
1: हजुर, फुर्सदै छैन के समूहमा गरे के हुन्छ र भन्ने दिदी बहिनीहरू पनि हुनुहुन्छ नि?
2: छैन छैन, यहाँ त एकजुट भएर जान्छ बिचरा, अन्त त अब जाने नि यस्तै एकजुट भएर, अहिले अहिले त सबै शिक्षा पुगिसक्यो गाउँ कुना काब्जामा, अहिले जान्छ होला, अहिले त
1: समूह भनेको शक्ति हो,
2: जानु पर्छ भने अहिले जान पनि दिन्छन् त पुरुषहरूले बुढाहरूले पनि, तब तलतिर चाहिँ बुढाहरूले जानै नदिँदो रहेछ नि बिचरा, पेसा गरे भने पहिला जान्छ अरूले बिगार्छ के भन्ने त्यस्तो हुँदो, त्यो केही नै गर्न नदिँदो रहेछ त। अनि
1: के भन्नुहुन्छ त्यस्तो नदिनेहरूलाई?
2: नदिनेहरू त अब दिनु पर्यो नि, कि पेसा गर्दै बिग्रिने भत्किने हुन्छ र होइन, आफै सक्षम हुन्छ नि होइन, बुढाहरूसँग हात थाप्नु पर्दैन, सास ससुरा हात थाप्नु पर्दैन, काम त गरेर खाने नि, आफै सक्षम भयो कति राम्रो।
1: घरको दिदी बहिनी आमाहरू सक्षम भयो भने घरकै लागि हुन्छ, त्यही समाजकै लागि हुन्छ,
2: सुरुमा घर बलियो भएपछि त अनि त्यहीबाट त सिक्ने त भन्ने पाहाड त होइन, अब हामीले यस्तो घर बलियो बनायो यस्तो भयो भनेर टोल छिमेकीले गर्छ नि त पेसा त।
1: आज यहाँहरूको यो पोथाङ आमा समूहहरूले यो जोमसुङको पर्यटन व्यवसायदेखि लिएर विकास निर्माणको काममा हरेक क्रियाकलापमा जुन भूमिका निर्वाह गरेको छ त्यसबारे जानकारी गराइदिनु भयो, यसको लागि सुनकुमारी दिदी यहाँलाई धेरै धेरै धन्यवाद।
2: धन्यवाद।
1: कार्यक्रम आजका नारीमा विविध विधा र क्षेत्रमा अग्रसर सफल सङ्घर्षरत महिला व्यक्तित्वको अनुभव र महिला सवालमा यहाँहरूमा केही जानकारी राख्ने क्रममै आज हामीले मुस्ताङ स्थित जोमसोङ एयरपोर्ट नजिकै रहेको पोथाङ आमा समूहको सुनकुमारी थकालीसँग भएको भेटवार्ता यहाँहरूमा सुनायो। हाम्रा आमा समूहमा आबद्ध दिदी बहिनीहरूले बचत तथा ऋण सहकारी संस्था सञ्चालनमा ल्याएर आर्थिक रूपमा सशक्त हुने कार्य गरिराख्नु भएको छ, यसै गरी जुन जुन क्षेत्रहरू पर्यटनको लागि एकदम प्रख्यात छन् त्यो ठाउँहरूमा आमा समूहहरूमा आबद्ध हाम्रा दिदी बहिनीहरूले पर्यटन विकासमा पनि एकदमै महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ भन्ने उदाहरण पोथाङ आमा समूह पनि हो भन्ने कुरा आजको हाम्रो भेटवार्ताबाट पनि प्रष्ट भएको छ। हाम्रा दिदी बहिनीहरू समूहमा आबद्ध हुँदा घर परिवार र समाजको लागि मात्र धेरै भूमिका निर्वाह गरेको तर आफ्नै व्यक्तित्व विकासको लागि चाहिँ अलिकता कम खर्च गरिराखेको, अलिकता त्यसमा लगानी कम गरेको देखिएको छ र यसमा अझै सजग हुन सकियो भने हिंसा न्यूनीकरणदेखि लिएर आर्थिक रूपमा सशक्त रहन र घर समाजमा विकाससँगै पर्यटन विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न हाम्रा दिदी बहिनीहरू सफल छन् भन्ने कुरा आजको यो भेटवार्ताबाट प्रष्ट भएको छ। हामी यस्तै यस्तै आमा समूह र यस्तै यस्तै जाँगरिएला र आटिला सुनकुमारीहरूको खोजीमा छौँ र यो खोजीमा रहँदै गर्दा उहाँहरूको अनुभवलाई यहाँहरूमा सुनाउँदै जानेछौँ। आजको लागि भने कार्यक्रम आजका नारीको आजको यो श्रृङ्खलाबाट विदा माग्नुपर्ने समय भएको छ। अर्को साता फेरि पनि महिला सहभागिता सशक्तिकरणसँगै महिला सवालका विविध विषयवस्तुहरूलाई यहाँहरूमा आज राख्नको लागि उपस्थित हुने नै छु। कार्यक्रम आजका नारीको हाम्रो प्रस्तुति सुनिरहनु भएको छ भने कार्यक्रम प्रतिको प्रतिक्रिया सल्लाह सुझावको लागि हामीलाई इमेल मार्फत पनि सम्पर्क राख्न सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना रहेको छ cb.rnprogram@gmail.com। यो जानकारी सँगै आजको लागि कार्यक्रम आजका नारीको यो श्रृङ्खलाबाट प्राविधिक साथी मिनर्वा बज्राचार्यसँगै म चन्दा विष्ट पनि बिदा माग्छु। आउँदो साता हाम्रो भेट बुधबारको बिहानी यहाँहरूमा सुनिनेछ। आजको लागि नमस्कार।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेब 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepal.gov.np/www.radionepalonline.com र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल जेठ महिनाको 14 गते बिहिबार, ज्येष्ठ शुक्ल पक्ष द्वादशी तिथि, तदनुसार मे 28 तारिक सन् 2026, नेपाल सम्बत 1146, अनलाथ्वा द्वादशी, प्रदोष व्रत, बकर ईद, ईद उल अधा। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी द्वय शंकर भण्डारी, राजु थापा, सहकर्मी रमा ढुङ्गाना अनि म नरहरि नेउपानेको। सदाझैं आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

अहिले सुनायो आराध्यादेव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

अबको केही बेरमै प्रस्तुत गर्नेछौ जीवन विज्ञान कार्यक्रम, त्यसपछि 5:25 अध्यात्म सन्देश कार्यक्रम, 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार, 6:05 सुन्नुहुनेछ अखबार कार्यक्रम, 6:30 सुन्नुहुनेछ अन्तर सम्वाद कार्यक्रम, 7 बजे सुनाउनेछौ समाचार, समाचारपछि 7:25 वैदेशिक रोजगारी कार्यक्रम प्रसारण गर्नेछौ, 7:40 प्रसारण गर्नेछौ गणतन्त्र सम्बन्धी गीत तथा स्वदेश गान, 8 बजे सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार, 8:10 प्रसारण गर्नेछौ गणतन्त्र दिवसको अवसरमा गणतन्त्र विशेष परिसंवाद कार्यक्रम, 8:45 करिब 9 बजेसम्म गणतन्त्र सम्बन्धी गीत सुन्नुहुनेछ, 9 बजे सुनाउनेछौ नेपालीमा समाचार, 9:10 सुन्नुहुनेछ नेपाल भाषामा समाचार, 9:20 प्रसारण गर्नेछौ नागरिक शिक्षा कार्यक्रम, 10 बजे सुन्नुहुनेछ समाचार, 10:05 करिब 11 बजेसम्म लोकलहरी कार्यक्रम प्रसारण गर्नेछौ, 11 बजे सुन्नुहुनेछ समाचार, समाचारपछि पनि यहाँले हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ।

0: अहिले सुनायौं सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब प्रस्तुत छ जीवन विज्ञान कार्यक्रम। यसपछि सुन्नुहुनेछ अध्यात्म सन्देश कार्यक्रम। सुन्दै गर्नुहोला रेडियो नेपाल।
1: हरिओम। जीवन विज्ञानको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यूले जीवन विज्ञान केन्द्रमा श्रीमद् भगवत गीतामाथि दिनुभएको प्रवचन।
2: श्रीमद् भगवद् गीता अध्याय 11 विश्वरूप दर्शन योग श्लोक 10 र 11 मा भगवान श्री कृष्ण भन्नुहुन्छ, अनेक वक्त्र नयन मनेकाद्भुत दर्शनम अनेक दिव्याभरणम दिव्या नेको त्यतायुधम दिव्य माल्याम्बरधरम दिव्य गन्धानुलेपनम सर्वाश्चर्यमयम देवम अनन्तम विश्वतो मुखम। संजय भन्दछन्, अनेक मुख र नेत्रयुक्त अनेक अद्भुत दर्शन भएका अलौकिक आभूषणहरूले सजिएका दिव्य शस्त्र अस्त्र हातमा लिएका दिव्य माला र वस्त्र लगाएका विभिन्न प्रकारका गन्धहरू लेपन गरेका यस्तो परम आश्चर्यले भरिएका अनेक रूप भएका भगवान को सबैतिर फर्किएको मुख रूपी देव स्वरूप अर्जुनले देखे। संजयले व्याख्या गरिरहेका छन् कि अर्जुनले भगवानको विश्वरूपमा के देखे। यदि हामीले भविष्यमा कुनै दिन अध्यात्मका सबै शास्त्रहरू गुमायौँ, धर्मशास्त्रहरू सबै गुमायौँ, केही बाँकी रहेन भने पनि यदि यो गीताको अध्याय 11 को श्लोक 10 र 11 बचाउन सक्यौँ भने फेरि धर्म जस्ताको जस्तै बच्छ। धर्म लुप्त त हुनसक्छ, नाश हुन सक्ने सम्भावना छैन। त्यति अद्भुत शक्तिशाली र परम सौन्दर्ययुक्त श्लोकहरू छन्। अर्जुनले भगवान श्रीकृष्णको विश्वरूप देखिरहेका थिए, संजयले बोल्नु जरुरी नै थिएन। संजयले किन बोले त? संजयले किन बोले भने उनको भित्र खाउकुती लाग्यो, त्यो परम घटना घटित भइरहेको छ, म कसरी नबोलिकन बसौँ, केही त भनौँ। म हुन्छ नि कि कहीँ ठुलो यज्ञ भइरहेको छ भने म पनि अलिकति सहभागिता जनाऊ, कहीँ केही विराट कर्म भइरहेको छ भने मैले पनि आफ्नो तर्फबाट केही गरौँ। त संजयले त्यो पृथ्वीको इतिहासमा कहिलेकाहीँ मात्रै घटित हुने परम घटना देखे र उनलाई पनि लाग्यो कि मेरो तर्फबाट केही आहुति त गरौँ, आहुतिका दुईवटा शब्द भए पनि म भनौँ। यही बहानामा धृतराष्ट्रलाई सुनाउँदै अर्जुनले भगवान श्रीकृष्णको विश्वरूपमा के देखे त्यो बताउँदैछन्। एक एक शब्द यहाँ जुन प्रयोग भएका छन्, एक एक शब्दको लागि हजारौँ हजारौँ जीवनसम्म आफूलाई बलिदिए पनि पुग्छ। त्यस्तो परम अद्भुत रहस्यले भरिएको श्लोक छ। भगवानको के देखे अर्जुनले? अनेक मुख र नेत्र भएका। अर्थ के होला? किन सबभन्दा पहिले मुख देखे अर्जुनले र आँखा देखे? के कारण होला? भगवानले आफ्नो केही कुरा सुनाइराख्नु भएको थियो अर्जुनलाई। गुरु र शिष्यको बिचमा संवाद भइरहेको थियो, त्यस कारणले सबभन्दा पहिले अर्जुनको ध्यान भगवानको मुखतिर गयो। तर के देखे भने एउटा मुख हुनुपर्ने, यो त अनेक छन्। अनेक भनेको के भने कोटी कोटी। यस्तो किन हुन्छ? ब्रह्माण्डमा जति पनि मुखहरू छन् नि सबै ईश्वरकै मुख हुन्। तपाईँको मेरो मुख मेरो भन्ने हामीलाई भ्रम मात्रै छ, यो सबै ईश्वरको हो, उसैका मुखहरू हुन्। उसले आफ्नो अलगै मुख बनाएको छैन, ईश्वरले आफ्नो लागि अलगै कुनै राज्यको निर्माण गरेको छैन, कुनै वैकुण्ठ अलगै बनाएको छैन जहाँ म जाउँ। ईश्वरले त आफूलाई सकल सृष्टिमा सकल प्राणीमा हराइदिएको छु, म बनेको छ, तपाईँ बनेको छ, हरेक व्यक्ति बनेको छ, त्यही कमिला बनेको छ, त्यही फटेङ्ग्रा बनेको छ, त्यही हात्ती बनेको छ, त्यही गिद्ध बनेको छ, त्यही सर्प बनेको छ, त्यही बाघ बनेको छ। यसरी ईश्वर कुनै अलग्गै मुख भएको व्यक्ति होइन। यदि ईश्वरको मुख बनाउनु पर्यो भने सारा प्राणीहरूको मुखको चित्र बनाइदिनुपर्छ। त्यो बाहेक ईश्वरको मुख बुझ्न सक्ने कुनै सम्भावना छैन। त्यही भएर अर्जुनले देखे कि यो व्यक्ति जसले बोलिरहेको छ यो त अनेक मुख छ, एक छैन, अनेक वक्त्र। तत्काल देख्छन् अर्जुनले कि आँखा पनि त्यस्तै छ। कस्तो देखे होला अर्जुनले? वास्तवमा हामी सबैका आँखा ईश्वरकै आँखा हुन्, तर यति मात्रै होइन। ब्रह्माण्डको कण कण ईश्वरको आँखा हो। ब्रह्माण्डको कण कण मेरो शरीर तपाईँको शरीर मात्रै होइन, सकल ब्रह्माण्डको कण कण, यो आकाश, यो खाली ठाउँको कण कण, त्यही ईश्वरको आँखाले भरिएको छ। त्यसले नदेख्ने त केही पनि छैन। अर्जुनले देखे कि अब म राम्रो हुँ कि नराम्रो हुँ मलाई मतलबै भएन, म पापी हुँ कि पुण्यात्मा। अर्जुनलाई लागेको थियो कि म पापी हुँला कि म युद्ध गरौँ, युद्ध गरे पनि पापी हुन्छु। अर्जुनले देखे कि म पापी हुँ कि पुण्यात्मा, केही अर्थै छैन, किनभने म भित्रको अन्तरतममा पनि त्यही निवास गरेर देख्छ, त्यसैको आँखाले देखिरहेको छ। म कानुनको आँखाबाट त बचौँला, समाजको आँखाबाट त बचौँला, तर ईश्वरको आँखासँग बच्न कहिले पनि सकिँदैन। फेरि यो सबभन्दा ठुलो आनन्दको विषय पनि हो, किनभने मलाई ईश्वरले नदेख्ने कहिले कुनै पनि घडी कुनै सम्भावना छैन। अरू कसैले नदेख्लान् मेरो दुःख, अरू कसैले नदेख्लान् मेरो फाटेको हृदय, फाटेको छाती, तर त्यसले देख्छ। त्यस कारणले त्यसको लोकमा अन्याय भन्ने कहिल्यै पनि हुँदैन। त्यहाँ न्याय बाहेक केही पनि हुँदैन, किनभने त्यो अनेक वक्त्र नयनम छ। त्यसले अन्याय गर्न सक्ने सम्भावना कहिले पनि रहँदैन। सानो बालक, दुधे बालक जो आज मर्यो, हामीलाई लाग्छ कि ईश्वरले अन्याय गर्यो, तर सत्यको दरबारमा अलिकति झ्याल खोलेर हेऱ्यौँ हामीले भने के पाउँछौँ भने, बाहिरबाट हेर्दा मात्रै दुधे बालक, आत्माको हिसाबले त हामी कसैको भन्दा पनि कम उमेर उसको छैन, र उसको निर्णय बिना मर्न सक्ने सम्भावना छैन। कुनै पनि प्राणी कमिलो मर्दा पनि आफ्नो निर्णय हुन्छ, दुर्घटनामा मर्यो भने पनि आफ्नो आत्माको निर्णयले मर्छ। आफ्नो निर्णय बाहेक मार्न सक्ने ताकत ब्रह्माण्डमा कसैको पनि छैन। आफ्नो निर्णय हो मृत्युको निर्णय, शरीर छोडिदिएँ मैले भन्ने हो, काम लागेन यो शरीर छोडिदिएँ, किनभने शरीर छोड्न आत्मालाई केही ठुलो कुरै छैन। लुगा फेरे भन्दा पनि सजिलो छ उसलाई, लुगा फेर्नको लागि त किन्नुपर्छ, भएको लुगा धुनुपर्छ। तर महाकरुणावान ईश्वरले यहाँ शरीर छोड्न पाएको छैन कि अर्को तयार गरेर फेरि भिडाइदिन्छ। यदि म यात्रा गर्न चाहेँ, यदि यात्रा गर्न चाहिनँ कि ईश्वर तिमीमा समाहित भएर अब तिम्रो शरणको आनन्द लिन्छु भन्ने भयो भने फेरि उसले आफैसँग राखिहाल्छ, फर्किनु पनि पर्दैन। सबै मेरो स्वतन्त्रता, परम स्वतन्त्रता, र स्वतन्त्रताको अन्तिम बिन्दु हो मनुष्यता। मनुष्यहरू देवताभन्दा पनि बढी स्वतन्त्र हुन्छन्। देवताहरू त आफ्नो केही पुण्य वा पाप कर्मले बाँधिएका हुन्छन्। पाप कर्मले बाँधियो भने राक्षस भयो, पुण्य कर्मले बाँधियो भने देवता भयो, त्यो पनि बन्धन हो। मनुष्यताभन्दा प्यार हो, मनुष्यताभन्दा स्वतन्त्र अर्को जीवन नै छैन सम्पूर्ण ब्रह्माण्डमा, चराचर जगतमा भन्दैछु। त्यस्तो महा अवसर को मेरुदण्डमा छ मनुष्यता, हामी त्यो महा आशीर्वाद प्राप्त छौँ। त्यस कारणले त्यो देखे अर्जुनले कि यत्रो आँखा, बाफ्रे, मलाई त त्यसले देखेन भन्ठानेको थिएँ, मेरो भित्रको कुरा बुझेन भन्ठानेको थिएँ, मैले मार्छु कि भन्ठानेको थिएँ, त्यसले त मलाई सबै देख्यो भनेर तत्काल अर्जुनले के भन्छन् भने, अब अर्जुन हताश हुन थाले, आत्तिए, अनि के भन्छन्, अनेकाद्भुत दर्शनम, त्यति मात्रै होइन भगवान् मैले त के अद्भुत देख्न थालेँ भन्न थालेँ। हेर्नुहोस्, एकैचोटि अनेक मुख र अनेक आँखा भनेका के थिए, उनको जिब्रो लटपटिन थाल्यो। को होला ब्रह्माण्डमा जसको जिब्रो नलटपटियोस्? एकपटक ईश्वर साक्षात्कार होस् त तपाईँको बुद्धि कहाँ जान्छ, के काम थियो बुद्धिको? साधारण बुद्धिको मैले कुरा गरिरहेको छैन, अल्बर्ट आइन्स्टाइनको बुद्धिको होला, भगवान कृष्णको होला, भगवान बुद्धको बुद्धि पनि काम लाग्दैन त्यहाँको अगाडि। त्यो महाबुद्धिको अगाडि, बुद्धिको महाखानी जहाँबाट थोरै मैले लिएर काम चलाइरहेको छु, त्यो महाबुद्धि देख्दा मेरो बुद्धि थरथर नकामेर के गरोस्? यो त कस्तो हो भने, एउटा दियोले सूर्य देख्यो भने त्यो दियोको के हाल होला, जसले आफूलाई भयानक भन्ठानेको थियो, म धनी भन्ठानेको थियो, म मानी भन्ठानेको थियो, आफ्नो बारेमा नाना भाति जसले कथा बनाएर बसेको थियो, अचानक सूर्यको दर्शन पायो, त्यो दियोको के हाल होला। अर्जुनको ठिक त्यही भयो। अब अति उनी हताश हुन थाले। गाउँघरमा नेपाली शब्द प्रयोग गरिन्छ नि, हक्कानिए। अर्जुन हक्कानी हुन थाले। अब ज्वरो आएको व्यक्ति चाहिँ बरबराउन थाले अर्जुन। यही हालत हुन्छ सबैको। भगवान कृष्णका यी वाणी पनि ज्वरो आएका व्यक्तिले बरबराएका वाणी हुने। हरेक वाणी, हरेक धर्मशास्त्र त्यही हो, किनभने त्यसको ठिक ठिक विवरण दिने धर्मशास्त्र आजसम्म बनेकै छैन, बन्न पनि सक्दैन। किनभने त्यो धर्मको क्षेत्रमा प्रवेश गर्ने बित्तिकै सारा वाणी बन्द हुन्छ, सारा वाणी समाप्त हुन्छ। त्यसबाट बाहिर आएर वाणीमा हाल्नुपर्छ। हाल्दाखेरि धेरै कुरा बासी भइसक्छ, केही पनि अर्थ हुँदैन। अगाडि के भन्छन् अर्जुन? अनेक दिव्य भरणम, दिव्य आभूषण र वस्त्रहरू लगाएका अद्भुत आभूषण। आभूषण किन देखे होला अर्जुनले? अरू देख्नु पर्ने, हेर्नुहोस्, ईश्वर माता तपाईँले जे पनि देख्नुहुन्छ। अङ्ग्रेजीमा भनियो भने अल द्याट इजलाई ईश्वर भनिन्छ, जे छ सबै ईश्वर हो। त्यहाँ अर्जुनले पहिले मुख देखे, अनि आँखा देखे, त्यसपछि अचानक आभूषणहरू किन देखे? किनभने अर्जुन आफू क्षेत्रीय हुन्, राजकुमार हुन्, राजकुमारलाई आभूषण प्रिय हुन्छ। मेरा आभूषण स्याना, ईश्वरको आभूषण कतरा देखे। अब हेर्नुहोस् त, अचानक व्यक्ति कहाँ पुग्छ? मैले जे कुरालाई प्रेम गरेको थिएँ त्यो सानो थियो, क्षुद्र थियो, त्यसको पराकाष्ठा, त्यसको अनन्त रूप देख्छु म ईश्वरमा। मलाई एउटा मेरो घरको परिवारको सदस्य प्रिय थियो, ईश्वरलाई देख्ने बित्तिकै म त्यस्ता अनेकौँ साथमा देख्छु। त्यति देख्दा मेरो के हाल होला? पुरा आभूषणै आभूषणले भरिएको देखे। अलिकति हामी यहाँनिर ध्यान दिउँ कि अर्जुनको बदला महाकवि देवकोटाले देखेको भए त्यहाँ कवितै कविता देख्थे, आभूषण देख्दैनथे। व्यक्ति ईश्वरको अगाडि पनि आफ्नो व्यक्तित्व लिएर जान्छ। भगवान बुद्धले कुनै आभूषण देख्दैनथे, किनभने आभूषणसँग त उनलाई मोह नै थिएन। भगवान बुद्धले यदि ईश्वरको पहिलो रूप जसरी देखे, त्यो यहाँ विवरण दिने हो, कुनै महर्षि व्यासले लेखिदिने हो भगवान बुद्धको त्यो कथा, भने यहाँ शून्यता नै शून्यता देखे भन्ने आउँथ्यो। तपाईँले ईश्वरलाई देख्नुभयो भने पहिले के देख्नुहुन्छ होला आफ्नो बारेमा पनि बुझ्न सक्नुहुन्छ। अब किनभने त्यो हाम्रो कथा हो, मेरो जीवनको कथा हो। अनेक दिव्याभरणम, दिव्यानेको द्यतायुधम। अब अनेक दिव्य के देखे अर्जुनले? शस्त्र अस्त्र देखे। हेर्नुहोस् है, शस्त्र अस्त्र देख्न थाले, आयुध देख्न थाले अर्जुनले। किन आयुध देखे? अर्जुन आफू योद्धा, योद्धाले के देख्छ? मेरो हातमा त सानो बाण छ, ईश्वरको हातको बाण, ईश्वरको हातको धनु, ईश्वरको हातको चक्र भन्छ उसले। मेरो आफ्नो व्यक्तित्व, मेरो जीवनको छाया लिएर म ईश्वरमा प्रवेश गर्ने हो। त्यहाँ मेरो पहिलो जम्का भेट, आजसम्म मसँग जे छ, जसलाई मैले सबैभन्दा प्रिय मानेको थिएँ, त्यसको सर्वाधिक ठुलो रूपसँग हुन्छ सबभन्दा पहिलो जम्का भेट। ईश्वर दर्शनका यी प्रारम्भिक बाछिटाहरू हुन्, प्रारम्भमा जे देखिन्छ।
1: उहाँ हुनुहुन्थ्यो जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यू। हौस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म अस्मिता नेपाल बिदा हुन्छु। हरि ओम।
3: झण्डो आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01 45 30 418।

परिभाषा गोविंद राधे, श्री कृष्ण निष्काम प्रेम बता दे। हानि की परिभाषा गोविंद राधे, श्री कृष्ण विमुखों का संग बता दे। वास्तविक लाभ एवं अपूर्णनीय हानि को निरूपण गरिएको राधा गोविंद गीत को यो अनमोल दोहा का साथे श्री राधा माधव समिति नेपाल श्यामा श्याम धाम टिमी द्वारा संचालित कार्यक्रम अध्यात्म सन्देशमा यहाँहरूलाई राधे राधेको अभिवादन। आदरणीय श्रोताहरू, यस कार्यक्रममा यहाँहरूले विशेष रूपले जगद्गुरु श्री कृपालुजी महाराजका प्रचारक स्वामी श्री हरिदासजीको प्रवचन र साथमा जगद्गुरु श्रीद्वारा निरचित रसमय सङ्कीर्तनहरू श्रवण गरी विशुद्ध सत्सङ्ग प्राप्त गर्न सक्नुहुनेछ। आउनुहोस् कार्यक्रमको शुभारम्भ गरौँ सुमधुर पद गायनबाट। प्रस्तुत पद जगद्गुरु श्री कृपालुजी महाराजद्वारा रचित प्रेमरस मदिराबाट लिएको हो।

0: आउनुहोस्, अब कार्यक्रमको दोस्रो चरणमा प्रवेश गरौँ। प्रस्तुत छ आदरणीय स्वामी श्री हरिदासजीद्वारा दिएको प्रवचनको आजको श्रृङ्खला।
1: अहिलेसम्मको प्रवचनमा मैले यहाँलाई बताएँ कि हाम्रो सनातन वैदिक धर्ममा अनेक शास्त्रहरू छन्। त्यसमध्ये एक विशिष्ट शास्त्र छ, दर्शन शास्त्रको एक शास्त्र दर्शन वेदान्त, जसलाई ब्रह्मसूत्र पनि भनिन्छ। यद्यपि वेद शास्त्र लगायत अनेक छन्, वेद नै एक पनि छ, तीन पनि छ, चार पनि छ, पाँच पनि छ, कसरी मैले सम्झाएँ, र वेद मूल ज्ञान सब ज्ञानको, त्यसैले हाम्रो धर्मलाई सनातन धर्म भनिन्छ। मूल ज्ञानबाट निरूपित भएकोले र मूल ज्ञान यस कारण हो कि वेद नित्य छ, शाश्वत छ, अनादि छ, सदा रहन्छ। वेद पश्चात बताइयो पुराण, जुन 18 पुराण प्रख्यात छ संसारमा, यसको मूल स्वरूप जुन छ त्यो 100 करोडको छ, श्लोकको, अर्थात 1 अरब श्लोकको। तर अहिले विश्वमा केवल 4 लाख लगभग श्लोकको 18 पुराण छ। यी के हुन् त्यो पनि मैले बताएँ यारलाई। मत्स्य पुराण, मार्कण्डेय पुराण, भागवत पुराण, भविष्य पुराण, ब्राह्मण, ब्रह्मांड पुराण, ब्रह्म पुराण, ब्रह्म वैवर्त्य पुराण, विष्णु पुराण, वायु पुराण, वामन पुराण, वराह पुराण, अग्नि पुराण, नारद पुराण, पद्म पुराण, कूर्म पुराण, स्कंद पुराण, लिंग पुराण एवं गरुड़ पुराण, 18 पुराण जिन प्रख्यात छन्। त्यसै गरी 12 दर्शन छन्, त्यसमध्ये 6 वेद मान्ने, 6 वेद नमान्ने। त्यस बारेमा बताए गीता एवं इतिहास, रामायण, महाभारत, यी सब पनि 5 वेद अन्तर्गत पर्दछन्। डिटेल्समा मैले सम्झाएँ। र 12 दर्शन मध्येको 1 दर्शन दर्शन शास्त्रका प्रणेता वेदव्यास को हाम्रो इतिहासमा खास स्थान छ। यद्यपि यी वेद शास्त्रका ज्ञान जति पनि छन् जगद्गुरुसम्म आइपुग्दा विभिन्न आचार्य बीचमा भए, तर उद्गम स्थल भगवान हो। मैले यो पनि डिटेल्समा सम्झाए। भगवानका अवतार हुन् वेदव्यास। उनले दर्शन शास्त्रको आवश्यकता महसुस गरे किन, यो पनि मैले सम्झाए। 1 लाख मन्त्रको वेद र त्यसका अनेक वेदाङ्ग इत्यादि छन्, उपवेदहरू छन्, त्यसैको अर्थ खुट्याउन गाह्रो छ। तमाम विरोधी सिद्धान्त पनि छन् र साथै पुराण भयानक छ, 100 करोडको। त्यो त अहिले कसैले चाहेर पढ्न पनि सक्दैन, किनकि यो संसारमा उपलब्धै छैन। त बीच धारमा 1 शास्त्र बनाइदिए, वेदान्त दर्शन, ब्रह्म सूत्र, उत्तर मीमांसा पनि जसलाई भन्दछन्, त्यो वेद जुन छ मूल ज्ञान त्यसै को अर्थ हो। अर्थियम ब्रह्म सूत्राणाम सर्वोपनिषदोमपि वेदव्यासले समझाए। त्यो वेदांत दर्शन का सूत्रहरूको व्याख्या गर्दै मैले तपाईँहरूलाई समझाएँ कि ब्रह्म सूत्रमा पहिलो सूत्र छ अथातो ब्रह्म जिज्ञासा, अर्थात ब्रह्म सम्बन्धी जानकारी हेतु प्रमुख सूत्र हो प्रारम्भकै सूत्र ब्रह्म सम्बन्धी जिज्ञासा को समाधान, अर्थात भगवान ब्रह्म परमात्मा जुन छ त्यो कस्तो छ, कस्तो अनुहार को छ, त्यसको बानी बेहोरा के छ, गुण आदि के काम धाम गर्छन्, कहाँ बस्छन्, ये सब प्रश्न को प्रतिनिधित्व गर्छ यो प्रश्नले। त्यही ब्रह्म सूत्रकै अर्को सूत्र पहिलो अध्यायको पहिलो पादको दोस्रो सूत्रले बतायो कि ब्रह्म भगवानको परिभाषा त्यो हो जसद्वारा यो संसार उत्पन्न हुन्छ, स्थित रहन्छ र त्यसैमा प्रलय हुन्छ, यो हो भगवान ब्रह्म। र उसका गुणहरूमा सच्चिदानन्द ब्रह्म वेदको भनाइलाई नै सूत्रको रूपमा यहाँ राखियो, गोविन्दम सच्चिदानन्द विग्रहम वेद भन्छ। सत् चित आनन्द यो हो ब्रह्म। सैव हि सत्यादयः भगवान का अवतार वेद अभ्यासले वेदांत में एक सूत्र बनाई दिए, तेसरो अध्याय को तेसरो पाद को 38वां सूत्र हो। भगवान सत्य संकल्प वाला छ, उसको सत्ता सदा रहन छ, कहिले अभाव हुँदैन। ना सतो विद्यते भावो ना भावो विद्यते सतः, गीता अनुसार पनि त्यो हो ब्रह्म, त्यो उसको गुण हो। दोस्रो ज्ञानमय छ भगवान, ज्ञानमय। तेस्रो आनन्दमय, आनन्दो ब्रह्मेति व्यजानात्। यी गुणहरू छन्। त सृष्टिकर्ता संसारलाई धारण गर्ने एवं अन्त्यमा महाप्रलयमा आफैमा यो सब मिसाउन सक्ने पर्सनालिटी भगवान, र भगवानका गुणहरूको बारेमा नि जब बताइयो त भौतिकवादीहरूले यहाँ प्रश्न गरे। दुई बात छ टोटल, यद्यपि संसारमा तमाम वाद विवाद देखिन्छ, यो सब वाद विवादलाई दुई वादमा समेटेर विवेचन गर्न सकिन्छ, एक भौतिक वाद एक अध्यात्म वाद। यो सदा छ, प्राचीन कालदेखि अनादि छ, सदा छ, थियो, रहने छ। अध्यात्मवाद भौतिकवाद, त भौतिकवादीहरू ती हुन् कि जसले यो संसारलाई नै सब चिज मान्दछन्। अध्यात्मवादी ती हुन् जसले यो सबको कारण ब्रह्मलाई मान्दछन्। त भौतिकवादीहरूको प्रश्न यो कि यदि यो संसार भगवानले नै बनाएको हो भने भगवानमा सच्चित आनन्द को गुण छ भने त्यो भगवानले बनाएको यो संसार दुःखमय किन छ, अज्ञानमय किन छ, यो प्रश्न। यसको जवाब वेदले दियो, भगवान सर्वशक्तिमान छ, ऊ चाहे जे चाहे त्यो गर्न सक्छ। त्यसैले कसैले प्रश्न उठाउन मिल्दैन। जुन भगवानको अगाडि महाकाल पनि थर थर काप्दछ। सर्वशक्तिमान छ, जे गरे पनि सक्छ, प्रश्न उठाउन मिल्दैन। जसरी संसारमा पनि तमाम अदालतको जिल्ला अदालत पुनरावेदन अदालतबाट जब सर्वोच्चमा जान्छ निर्णय हुन्छ, अब त्यहाँ भएको निर्णयलाई काहीँ च्यालेन्ज दिन मिल्दैन। त्यसलाई स्वीकार गर्नुपर्छ सहस र त्यसको विपरीत बोले अदालतको मानहानि हुन्छ, दण्ड भोग्नुपर्छ। त्यस्तै सर्वोच्च शक्ति भगवान सुप्रिम पावर, त्यसैले किन भन्ने प्रश्न आउँदैन। त प्रश्न आइहाल्यो, वेदले मना पनि गर्दैन, जवाब दिन्छ, दियो। यो बतायो कि वस्तुत यद्यपि भनिन्छ कि भगवानद्वारा यो सब सृष्टि भयो, भगवानले बनाए, तथापि भगवानले बनाएनन्, केवल प्रकट गरे। प्रकट कसरी? यो सब उदाहरणद्वारा मैले सम्झाएँ तपाईँहरूलाई कि भगवान यो संसारको कर्ता होइनन्, केवल प्रकटकर्ता मात्र हुन्। जस्तै मानिलिनुहोस् कि झिङ्गा इत्यादि किराहरू तपाईँहरू देख्नुहुन्छ, त भगाउनको निमित्त त्यसलाई कतिपय व्यक्तिहरूले समात्छन्। झिङ्गा, लामखुट्टे इत्यादि समात्छन् र फेरि छोडिदिन्छन्, त भुरेर उडेर जान्छ। त के त्यो छोडिदिँदाखेरि जुन उडेर जान्छ हातबाट, त यसको मतलब के त्यो झिङ्गा उसले बनाएको हो? होइन, झिङ्गा अलरेडी थियो, उसले त त्यसलाई समात्यो, फेरि प्रकट गरिदियो, बस। यही समान भगवान केवल प्रकट गर्दछन्, बनाउँदैनन्। किनकि यो संसार जुन हो, जसलाई माया भनिन्छ, यो नित्य छ, अनादि छ, शाश्वत छ। यो पनि तीन चीज नित्य, भगवान, यो संसार माया र जीव, तपाईँ हामी, यो तीन नित्य, शाश्वत, अनादि, भगवान समान। त्यसैले केवल भगवान महाप्रलयमा आफूमा समेट्छन्, सृष्टिमा फैलाइदिन्छन्, बस यति मात्र गर्दछन्। यो सम्झाए मैले वेदद्वारा। फेरि यो पनि जवाब दियो, भगवान सर्वशक्तिमान छन्, उसको लागि कुन ठुलो कुरा हो कि आनन्दमय भगवानबाट जड संसार प्रकट भयो। किनकि हाम्रो साधारण शरीर जुन छ, हाम्रो मात्र के, पशु पक्षीको शरीरबाट पनि, चेतन शरीरबाट जड नङ पैदा हुन्छ, कपाल पैदा हुन सक्छ भने, भगवानबाट यो जड संसार किन पैदा हुन सक्दैन? इत्यादिद्वारा यसको समाधान गरियो। र फेरि बताइयो कि भगवान सर्वव्यापक छन्, हामीलाई अनुभव हुँदैन, तर अनुभव गर्न सकिन्छ, भगवानलाई जान्न सकिन्छ, प्राप्त गर्न सकिन्छ। मैले बताएँ। त फेरि प्रश्न आयो कि भगवानलाई किन जान्ने, किन प्राप्त गर्ने, हाम्रो कुन प्रयोजन सिद्ध हुन्छ? यस बारेमा विचार गरियो। मैले बताएँ मनुष्यमा तीन चीज घटित हुन्छन् हर दिन, तीन अवस्था रहन्छ, एक जागृत अवस्था, एक स्वप्न अवस्था, एक सुषुप्त अवस्था। तीन अवस्था। जागृत अवस्था माने आत्मालाई भुलेर, केवल शरीरलाई नै सर्वे सर्वा ठानेर संसारमा व्यवहार गरेको अवस्था। एक आपसमा गर्छौँ नि हामी, हाम्रो जमिन थियो, घडेरी किनेर राखेको, वर्षौँ भयो त्यो हेर्न नगएको, हामी हेर्न गयौँ, अरे अस्तिसम्म त यो सिमाना उहाँ थियो, अहिले कसले सारिदियो, जमिन मिचिदियो, 2 फिट जमिन, अब कुस्ती सुरु भयो, मुद्दा सुरु भयो त्यहाँ। अरे यत्रो बिगाउँ जमिन छ, हामीभन्दा तल कति व्यक्ति छन् भुखमरीमा तडपिरहेका, सोमालिया इथोपियातिर, तिनीहरू त धेरै तल छन्, मेरो त करोडौँको सम्पत्ति छ, 2 फिट जमिन मिचेर खाए त खाओस् है, के झगडा गरिरहनु, मरेर जाने बेला न त्यसले लान्छ, मैले लान्छु, यो सोच्ने हो भने झगडै हुँदैन नि, होइन आत्मावादमा भुलेर अरे मै हुँ, कसरी खाँदो रहेछ ल त, अब मुद्दा झगडा सुरु भयो। म आत्मा हुँ यो सम्झे, मरेपछि कुन दिन मर्ने हो, छोड्नुपर्छ, बेकार किन झगडा गर्नु, खतम।